0: भएको हो। बेलायतका प्रधानमन्त्री एन्ड्री बर्नहामले पिताको निधनपछि दैनिक कामबाट केही समय विश्राम लिनुहुने भएको छ। बर्नहामका पिता रोग गहिरो अल्जाइमर्स रोगबाट पीडित हुनुहुन्थ्यो। यसको अर्थ उहाँले आफ्ना छोरा प्रधानमन्त्री भएको चेत थिएन भनिएको छ। केही समयदेखि हेरचाह केन्द्रमा बसेका रोयले भोगेको जीवनबाट सिकेर आ सामाजिक सेवामा पुनर्संरचना गर्न प्रेरणा मिल्ने गरेको प्रधानमन्त्री बर्नहामले बताउनु भएको छ।
1: It's humbling to watch them caring for someone else's dad or someone else's mum, you know, bringing all of that to the care of someone else's relative. It's just an incredible thing, isn't it? That to me they should be the best paid people in society, not the worst.
0: क्षयरोग टिबी विरुद्धका नयाँ खोपहरूले एक दशकभित्र 70 लाखभन्दा बढी जीवन बचाउन सक्ने विश्व खोप सञ्जाल काबीले जनाएको छ। 2029 उपलब्ध हुने अपेक्षा गरिएका खोपहरू रोग प्रतिरक्षा उपकरण बन्न सक्ने क्षमता राख्ने काबीका प्रमुख सानिया निस्तारले बताउनु भएको छ। विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो तथ्याङ्क अनुसार क्षयरोग वा टिबी अझै पनि विश्वको प्रमुख सङ्क्रामक रोग हो। 2024 यो रोगले अनुमानित 12,30,000 जनाको ज्यान लिएको थियो। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
2: यो BFBS कुल कार्यक्रम रेडियो हो।

0: iHeartRadio.
1: नमस्ते, बीएफबीएस गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति कार्यक्रम प्रभातकालीन आवाजबाट म धनराज राई उपस्थित छु र हामी कार्यक्रम प्रभातकालीन आवाजको दोस्रो घण्टामा प्रवेश गरेँ। श्रोता निमा रुम्बाले गाउनु भएको मिठो गीत हर पल कोही भन्ने गीतबाट कार्यक्रमको दोस्रो घण्टाको बसाई सुरु भयो। हजुर, ब्रुनाईमा बिहानको 8:09 गएको छ श्रोता, र अहिले सेरिया ब्रुनाईमा खासै मौसमी परिवर्तन भएको छैन। आकाश धुमिएको अवस्थामा छ। घाम अघि बिहान त चटक्क लाग्ला जस्तो थियो, आकाश खुला खुला थियो बिहान सुरुमा आउँदाखेरि, त्यस पछाडि अलिकति बादलले घेर्दै घेर्दै गएको अवस्था थियो। अहिले त घाम त कता नदेखिएको हो कि भन्ने अनुभव चाहिँ भइरहेको छ, भान भइरहेको छ। र अहिले हावा अलिअलि चल्न थालेको मैले यहाँदेखि देखिराखेको छु। झ्यालबाट यसो हेर्दाखेरि पातहरू हल्लिरहेका छन्। अघि बिहान पहिलो घन्टामा त ती पातहरू पनि हल्लिएका थिएनन्। हजुर, अब हामी आजको राशिफलतर्फ लागौँ। के कस्तो छ आजको, यसो चियो चर्चा गरौँ। सुरुमा मेष राशि, परिवारजनको साथले उत्साह जगाउने देखिन्छ। विभिन्न सहयोग र उपहार पाइने छ भने सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। प्रेम र मित्रताको बन्धन कसिनका साथै दाम्पत्य सुखमा रमाउने समय पनि रहेको छ। कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाउनु होला आज। वृष राशि, मेहनतीहरूका लागि यो समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजय हुनुहुनेछ भने द्वेष र ईर्ष्या गर्नेहरूले हार खानेछन् आज। पराक्रमद्वारा अधिकार स्थापना गर्न सक्नुहोला। चुनौती चिर्दै काम बनाउन पनि सक्नुहुने देखिन्छ आज। मिथुन राशि, काम बिग्रने भयले सताए पनि प्रयत्न गर्दा सकारात्मक सङ्केत भने प्राप्त हुने देखिन्छ। यात्रा गर्दा धनमाल सुरक्षामा अलिकति ध्यान दिनुहोला। दोहोऱ्याएर प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुने पनि देखिन्छ। शुभचिन्तकहरूले साथ दिनेछन्। कर्कट राशि, अरूको फाइदाका लागि उपयोग हुनुहोला भने आफ्ना लागि परिस्थिति अनुकूल नरहला, प्रतिकूल रहने देखिन्छ। आफ्नैले धोका दिन सक्छन्। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौताहरू भङ्ग हुने देखिन्छ आज। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउने देखिन्छ। अलिकति होस गर्नु पर्यो श्रोता। सिंह राशि, परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ। तत्काल श्रम परे पनि पछि फाइदा लिन सकिनेछ। बलभन्दा बुद्धिको उपयोगले काम बन्ने देखिन्छ भने शुभचिन्तकहरूले साथ दिनेछन्। अनि पहिलेको दुविधाले निर्णायक मोड लिने देखिन्छ। कन्या राशि, सुखद समाचारले तपाईँको दिन उत्साहपूर्ण रहनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुनेछ अनि आफ्नो क्षेत्रमै प्रभाव जमाउन सक्नुहुनेछ र सम्मानित स्थान पनि प्राप्त हुन सक्ने देखिन्छ आज। तुला राशि, बिछोडिएका परिवारजनसँग भेटघाट हुने देखिन्छ। मनपर्ने वस्तु उपहार प्राप्त होलान्। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू पनि बढ्ने देखिन्छ। रचनात्मक कामले मनज्ञ धन आर्जन हुने देखिन्छ। पहिलेको सफलताले थप हौसला पनि जगाउनेछ। वृश्चिक राशि, खर्चको जोग गर्न अलि दौडधुप गर्नुपर्ने देखिन्छ। अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। व्यवसायमा लगानी बढाउनु पर्ने समय आएको छ। कामको राम्रै मूल्याङ्कन भए पनि प्रतिफल हात पर्न भने केही समय लाग्ने देखिन्छ। धनुराशि, आमदानीका विभिन्न स्रोत देखिए पनि सोचेको फाइदा नहुन सक्छ। लगानीतर्फ लागत बढ्नेछ। कामको राम्रै मूल्याङ्कन भए पनि प्रतिफल हात पार्न अलिकति समय लाग्ने देखिन्छ। आफ्नो लाभांशमाथि अरूले दाबी विरोध गर्न सक्छन्। मकर राशि, राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहने देखिन्छ। सामाजिक नेतृत्व हात लागि हुनेछ। व्यापारमा पनि राम्रै फाइदा हुने देखिन्छ आज। प्रतिष्ठित काम गर्ने अवसर मिल्ने देखिन्छ भने मेहनत गर्दा कार्यसिद्धिको समय आएको छ। कुम्भ राशि, नसोचेको अवसरले नयाँ जिम्मेवारी दिलाउन सक्छ। टाढिएका साथीभाइ नजिकिने छन् भने मित्रता नै दिगो लाभको सम्वाहक बन्न सक्छ। शुभचिन्तकहरूले साथ दिनेछन्। चुनौतीहरू स्वत हट्ने छन् भने कर्मयोग र आमदानीले पछ्याउने देखिन्छ कुम्भ राशि हुने श्रोता। र अन्तमा मीन राशि प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोऱ्याउनु पर्ने हुन सक्छ। गलत व्यक्तिको विश्वास गर्दा काम रोकिने पनि सम्भावना रहेको छ। पहिलेको समस्या दोहोरिनाले अलमलमा पर्नुहोला। गोपनीय बाहिरिनाले समस्या आइपर्ने पनि देखिन्छ। आज विशेष उपलब्धिका लागि भने केही समय प्रतीक्षा गर्नुपर्ने देखिन्छ। हजुर, सुन्नुभयो आजको तपाईँको राशिफल पुरा भयो श्रोता। र तपाईँहरूले जे जस्तो गरे पनि राम्रो काम गर्न नछोड्नुहोस्, राम्रो वचनले बोल्न नछोड्नुहोस्, राम्रो सोच्न नछोड्नुहोस्। तपाईँको दिन शुभै शुभ रहोस्।

र यो हप्ताको लागि नै स्लाइम विक थिम सहित कार्यक्रम आयोजना गरिएको छ। यो आर्मी वेलफेयर सर्भिस कम्युनिटी सपोर्ट टिमले आयोजना गरेको बस पिकअप र ड्रपअपको लागि उपलब्ध छ। X1, X2 जुरासिक पार्क अनि G15 नानीहरूका लागि मात्रै। S15, S16 र J16 नानीहरू चाहिँ तपाईँहरू आफैले ड्रप गर्नुपर्ने हुन्छ, अथवा नानीहरू Year 4 देखि 8 त आफै पनि हिँडेर जान सक्छन्। अब चट्ट रुमाल भन्ने गीत सुन्यौँ। सिमरन कौर, नवीन श्रण, मेलिना राई र धर्मेन्द्र सेवन, थुप्रै कलाकारको पा आवाज रहेछ। कस्तो छ गीत सुन्नतर्फ लागिहालौँ।

0: BFBS
1: BFBS
0: Gorkha Radio
2: भनिन्छ हामीले जीवनमा जे जति गर्छौं त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।
3: BFBS Gorkha Radio।

सुरमा स्वर मिलाए तालमा चाल मिलाए मिलन राईले गाउनु भएको गीत सुन्यो श्रोता. मिलन राईकै शब्द रचनामा हामीले सुन्यो. मिलन राई हाम्रा पल्टने प्रतिभा नै हुनुहुन्थ्यो. अलि पुरानो गुरुजी हुनुहुन्छ उहाँ र ओखलढुङ्गाबाट नै हुनुहुन्छ. मेरो गाउँले नै पो पर्नु भयो जस्तो लाग्यो. हजुर, आज मङ्गलबार हो श्रोता. मङ्गलबारको यो दोस्रो घन्टै बसाइमा हामी प्राय सोसियल मिडिया ट्रेन्ड डेली सप्लिमेन्ट तपाईँहरूलाई प्रस्तुत गर्ने गर्दछौँ. के छन् त यस हप्ता सामाजिक सञ्जालका ट्रेन्डहरू, समाचारहरू के छन्? अब सामाजिक सञ्जालको संसार अब तपाईँहरूलाई भनिराख्नै पर्दैन कति गतिमा चाहिँ परिवर्तन भइरहेको छ. विशेष गरी यो युजर जेनेरेटेड कन्टेन्ट UGC भन्दो रहेछ, अनि AI ड्रिभन क्रिएटिभिटी, अनि त्यसका साथमा सोसियल कमर्स डिजिटल दुनियाँका तीन प्रमुख ट्रेन्डका रूपमा चाहिँ उदाय रहेका छन्. अब युजर जेनेरेटेड कन्टेन्ट अर्थात् यो प्रयोगकर्ताले स्वयं बनाउने सामग्रीको प्रभाव झन बढेको छ यो हप्ता. मानिसहरू अहिले ठुला विज्ञापनभन्दा वास्तविक प्रयोगकर्ताको अनुभवमा बढी विश्वास गर्न थालेका छन्. छोटा छोटा भिडियो, समीक्षा, दैनिक जीवनका झलक र व्यक्तिगत अनुभवहरूले दर्शक माझ बढी विश्वसनीयता हासिल गरिरहेका छन्. विशेष गरी युवा पुस्ताले परम्परागत मिडियाभन्दा यस्ता सामग्रीहरू हेर्न बढी समय बिताउने गरेको अध्ययनहरूले चाहिँ देखाइरहेका छन्. यता AI ड्रिभन क्रिएटिभिटीले सामग्री निर्माणको तरिका नै फेरिदिएको छ. इन्स्टा, टिकटक र युट्युब जस्ता प्लेटफर्महरूमा कृत्रिम बुद्धिमत्ता AIले क्याप्सन लेख्ने, भिडियो सम्पादन गर्ने, थम्बनेल बनाउने र दर्शक अनुसार सामग्री सुझाव दिने काम गरिरहेको छ. तर यसमा पनि रोचक कुरा चाहिँ के छ भने AIको प्रयोग बढेसँगै मानिसहरूले वास्तविक मानवीय अनुभव र मौलिक आवाजलाई अझ बढी मूल्य दिन थालेका छन्. विशेषज्ञहरूका अनुसार AI सहयोगी हो सृजनाकर्ताको विकल्प भने पक्कै पनि होइन. अब अघि माथि हामीले कुरा गरिहाल्यौँ नि युजर जेनेरेटेड कन्टेन्ट, त्यो चाहिँ पक्कै पनि होइन. अर्कोतर्फ सोसियल कमर्स अर्थात् सामाजिक सञ्जालमै किनमेल गर्ने प्रवृत्ति झन तीव्र रूपमा बढिरहेको छ. टिमु कतिको चलाउनुहुन्छ? एमाजोन, अब ब्रुनाईवासी श्रोताले त झन् UKबाट एमाजोनमा सामान मगाएर पोस्ट अफिसमा लिने जानु गर्नुहुन्छ. कम्पनी डिपार्टमेन्ट स्क्वाड्रनमा नै आउने गर्छ. अहिले प्रयोगकर्ताले कुनै उत्पादन देख्ने, त्यसबारे जानकारी लिने र खरिद समेत गर्ने काम एउटै एपभित्र गरिरहेका छन्। इन्स्टा सपिङ, टिकटक सप र फेसबुक मार्केट प्लेस जस्ता माध्यमहरूले सामाजिक सञ्जालहरूलाई मनोरञ्जन मात्र होइन ठूलो व्यापारिक बजारको केन्द्रको रूपमा पनि स्थापित गरिरहेका छन्. हजुर, यो हप्ता अब ती हुँदाहुँदै पनि अब विशेष ट्रेन्ड के रह्यो त? यो इन्स्टाग्राम टिकटकतिर हेर्ने हो भने वाट मा डिड माई हस्बेन्ड प्रेफर भन्ने ट्रेन्ड निकै चलेको रहेछ. यो ट्रेन्डमा चाहिँ मानिसहरूले आफ्ना शान्त स्वभावको पार्टनर देखाएर अचानक उनको सबैभन्दा रमाइलो अनि अराजक व्यवहारहरू देखाउने रहेछन्. टेकन बाई सरप्राइज हुँदाखेरि कस्तो हुन्छ त्यस्तो चाहिँ देखाउने गरेका रहेछन्. पोटेन्सियल म्याक्सिङ भन्ने ट्रेन्डिङ पनि चलिरहेको छ. प्रेरणादायी भनाइभन्दा पनि अहिले प्रमाण देखाउने चलन बढी रहेको छ. सिर्जनाकर्ताहरूले आफ्नो प्रगति देखाउन फलोअर सङ्ख्या, भ्युज र उपलब्धिहरूमा वास्तविक तथ्याङ्कहरू सार्वजनिक गरिरहेका छन् र यो ट्रेन्डिङ भइरहेको छ. फ्लप कोर भन्ने यो पनि चलिरहेको छ. सधैँ सकारात्मकता अनि सफलता मात्र होइन असफलता पनि देखाऊ भन्ने सन्देश बोकेको यो ट्रेन्ड चढ्दो गतिमा छ अहिले. मानिसहरूले आफ्ना बिग्रिएका योजना, असफल प्रयास र अलि लज्जास्पद क्षणहरू हास्य शैलीमा चाहिँ सेयर गरिरहेका छन्। 10 out of 10 habits यो पनि ट्रेन्डिङ टपिक रहेको छ अहिले. राम्रो बानी, सुझाव वा जीवनशैलीलाई 10 मा 10 अङ्क दिएर प्रस्तुत गर्ने यो ट्रेन्डले धेरैको ध्यान तानेको छ. यो पनि उकालो चढिरहेको रहेछ ग्राफमा यो हप्ताका लागि. स्वास्थ्य,
अध्ययन र दैनिक जीवनका बानीहरू यसमा समेटिएका रहेछन्। अर्को ट्रेन्डिङ टपिक रहेको छ होम टाउन प्राइड ट्रेन्ड। कसैले त आफ्नो ठाउँको प्रतिनिधित्व गर्नै पर्छ भन्ने भावनासहित प्रयोगकर्ताहरूले आफ्नो गाउँ सहर र वा समुदायहरू प्रतिको गर्व चाहिँ यो सोसियल मिडियाको प्लेटफर्ममा व्यक्त गरिरहेका छन् र यो पनि उकालो चढ्दै गरेको ट्रेन्डहरू रहेछ। अब अर्को हप्तासम्ममा को टपमा रहन्छ, कुन ट्रेन्ड टपमा रहन्छ वा यी कुनै ट्रेन्डहरू चाहिँ यो टप स्पटबाट नै हट्ने हुन् अर्को हप्ता अवश्य नै हामी थाहा पाइहाल्नेछौँ। हजुर, यो हप्ताको ट्रेन्डिङ टपिक र विषयहरू यति नै रह्यो। श्रोता, गीत सुन्नतर्फ जाउँ हामी। वर्षा कर्मचार्य अनि ब्रिजेश श्रेष्ठले गाउनु भएको गीत सुन्न जाउँ, कोरी हेर।

कोरिहेर ब्रिजेश श्रेष्ठ अनि वर्षा कर्मचार्यको आवाजमा हामीले सुन्यौं श्रोता. ब्रिज फोर्सेस ब्रुनेका श्रोता, तपाईँहरूको लागि मुमङ पुल इन्डक्सन आज हुन गइरहेको छ 15 सेप्टेम्बरका दिन. हजुर, आज हो श्रोता त्यो दिन. र आज चाहिँ तपाईँहरूले गएर त्यहाँ इन्डक्टेड हुनुभएपछि तपाईँले त्यहाँको एक्सेस सिस्टम, कसरी पुल चलाउने, ढोकाको कोडहरू के हुन्, इन्डक्टेड भएपछि मात्रै पाउनुहुनेछ. र यो पुल युज गर्ने, यो फेसिलिटी युज गर्ने, प्रयोग गर्ने सोचमा हुनुहुन्छ भने आजको ब्रिफिङ नछुटाउनु होला. र समय रहेको छ 10 बजेदेखि 11 बजेसम्म मुमङको पुलमा, स्प्ल्यास पुलमा. तपाईँहरू फुर्सद छ भने आज जान सक्नुहुन्छ, होइन भने अब 2 हप्ता पछाडि फेरि पनि अवश्य नै हुन्छ. त्यतिखेर चाहिँ उपस्थित हुने कोसिस गर्नुहोला. राजनराज शिवाकोटी अनि अन्जु पन्तले गाउनु भएको छ अब बज्ने गीत चेप्टे चेप्टे पेरुङ्गो.

0: रेडियो
1: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.com।

सुबानी अनि शीतल मोक्तानले गाउनु भएको लाखौं तारा भन्ने गीत सुन्यो श्रोता। प्रभातकालीन आवाज कार्यक्रममा हुनुहुन्छ। ब्रुनाईमा अहिले 9 बज्नका लागि करिब करिब 13 मिनेट बाँकी रहेको छ। सन् 1981 सालमा एउटा सप्ताह मनाऊ भनेर एउटा इभेन्ट अर्गनाइज गरिएको रहेछ श्रोता, तपाईँहरूलाई कतिको याद छ। हाउस किपर्स विक भनिँदो रहेछ, हाउस किपर्स सप्ताह। यो होटल, अस्पताल, स्कुल वा कार्यालय जहाँ पनि यो हामीले देख्ने सफा कोठा होइन, व्यवस्थित वातावरण र स्वच्छ सर्भिसका पछाडि चाहिँ हाउस किपिङ कर्मचारीको ठुलो मेहनत लुकेको हुन्छ। कतिपय ठाउँमा त अब काम गर्दा गर्दै हाउस किपरहरूले काम गरिराख्नु भएको छ, अफिस क्लिन गर्नेहरूले। कतिपय ठाउँमा चाहिँ अब स्कुलहरूमा भनौँ, आफ्टर स्कुल अथवा बिफोर स्कुल चाहिँ उहाँहरूले सफा गरिदिनुहुन्छ, सबै चटाक चिटिक पारेर भोलि अथवा नेक्स्ट टाइमको लागि रेडी पारिराखेको हुन्छ। यदि उहाँहरू नहुनु भएको भए चाहिँ हामी पक्कै पनि अलि आफैले दुःख गर्नु पर्थ्यो होला। हजुर, उहाँहरूको यही योगदानको कदर गर्नको लागि चाहिँ हरेक वर्ष यो सेप्टेम्बर महिनाको सेकेन्ड फुल विकमा चाहिँ हाउस किपिङ विक मनाइँदो रहेछ श्रोता। हजुर, 1981 सालदेखि सुरु भएको रहेछ यो। र यो हाउस किपिङ केवल सरसफाइको काम मात्र होइन, स्वास्थ्य, सुरक्षित र आरामदायी वातावरण तयार गर्ने महत्त्वपूर्ण जिम्मेवारी पनि बोक्नु भएको हुन्छ हाउस किपिङका कर्मचारीहरूले। जुनसुकै फिल्डको पनि हाउस किपिङ होस् न, होटलको सम्झिनुहोस्, तपाईँहरू होटलमा चेक इन गर्नु हुँदाखेरि बेड मैला, कार्पेट पनि अब धुलै धुलो भएको होइन, अनि यता टेबलहरूमा पुरानो गेस्टले छोडेको ड्रिङ्क्सको क्यानहरूदेखि लिएर पोखेका जुसका लिक्विडहरू देख्यौँ भने हामीलाई कस्तो लाग्छ। त्यो सबै हाम्रो लागि तयार नयाँ चिटिक्क पारिदिने हाउस किपर्सहरू नभएको भए चाहिँ हामी आफैले रिसेप्सनमा फोन गर्नु पर्थ्यो होला, अनि चाहिँ त्यस पछाडि यस्तो भएन उस्तो भएन भनेर कम्प्लेन गरिराखेका हुन्थ्यो होला। त्यसैले यो सप्ताहमा चाहिँ विभिन्न सङ्घ संस्थाहरूले आफ्ना हाउस किपिङ कर्मचारीहरूलाई सम्मान, धन्यवाद र प्रोत्साहन प्रदान कार्यक्रम प्रदान गर्ने चाहिँ गर्दछन्, र हौसलाका स्वरूप उहाँहरूलाई केही चाहिँ एस्पिरेसनहरू दिने गर्नुहुन्छ। र आउनुहोस् हामी पनि आज यस अवसरमा चाहिँ के भन्ने, पर्दा पछाडि रहेर सर्भिस सेक्टरलाई चाहिँ अझै माथिल्लो तहमा पुर्याउने श्रमिकहरूको मेहनतप्रति हामी पनि मिलेर सम्मान प्रकट गरौँ। र ह्याप्पी हाउस किपर्स विक भन्न चाहेँ। अब 19 सेप्टेम्बरसम्म रहेछ यो, र 13 सेप्टेम्बरदेखि सुरु भएको, अब बिचौँ बिचमा आइपुगेको छ। तपाईँहरूले पनि बिर्सिनु भएको थियो भने यही सन्दर्भलाई नै मानेर चाहिँ तपाईँहरूको हाउस किपर कलिगहरूलाई, साथीहरूलाई, भाइहरूलाई, बहिनीहरूलाई, दिदीहरूलाई, आन्टीहरू हुनुहुन्छ होला कतिपय ठाउँहरूमा, उहाँहरूलाई सम्मान दिनुहोस्, हौसला दिनुहोस्, र कस्तो छ के छ दुःख तकलिफको कुरा गर्नुहोस्, हाँसी मजाक गर्नुहोस्। त्यो नै उहाँहरूको सबैभन्दा ठुलो उपलब्धि हुने मैले ठानेको छु। अब द गिनिज ब्यान्डले गाउनु भएको तिम्रो मायामा भन्ने गीत सुन्दै कार्यक्रममा अगाडि बढाउँछु।

यो तिम्रो मायालाई सम्हालिराख्नेछु, गिनिस ब्यान्डले गाउनु भयो यो गीतलाई श्रोता। ब्रिटिस फोर्सेस ब्रुनाईमा आर्मी वेलफेयर सर्भिस कम्युनिटी सपोर्ट टिमले आज मङ्गलबार 15 सेप्टेम्बरका दिन अब केही क्षणमा श्रोता 9:30 बजेदेखि 11 बजेसम्म मुबङ कम्युनिटी सेन्टरमा चाहिँ एडल्ट आर्ट्स एन्ड क्राफ्ट को सेसन आयोजना गर्ने भएको छ। र यसपालिको सेसनमा भने प्लेट डेकोरेटिङ सिकाइनेछ तपाईँहरूलाई, प्लेट अब कसरी राम्रा आकर्षक बनाउने भनेर चाहिँ तपाईँहरूले सिक्न सक्नुहुनेछ। र $6 प्रति व्यक्ति चाहिँ फी लाग्नेछ यो सेसनका लागि। तपाईँहरूले रजिस्टर गरिसक्नु भएको छ होला, छैन भने पनि अझै अलिकति समय बाँकी छ, आधी घन्टा झन्डै 40 मिनट जति बाँकी छ, गरिहाल्नुहोस् र नयाँ यो आइडियाहरू सिक्नुहोस्। डेकोरेसन अब यति सिक्नु भएपछि तपाईँले त्यो प्लेटहरूलाई यसो मान्छे आउँदाखेरि आफ्नो लिभिङ रुममा होइन सोकेसभित्र यस्तो दामी मजाले चाहिँ डेको के अरे क्राफ्ट गरिएको आर्ट बनाइएको प्लेटहरू देख्दा पनि ओहो कहाँ सिकेको कस्तो राम्रो भन्ने पक्कै पनि हुन्छ। भ्याउनुहुन्छ भने जानुहोस् आज 9:30 बजेदेखि 11 बजेसम्म हो। नानी केटाकेटीहरू स्कुलमा हुन्छन्, तपाईँहरूको जुम्बा यता जिममा हुने जुम्बा लेसन होइन के लेसनहरू छ छैन आज मलाई त्यति याद भएन छैन, अनि तपाईँ चाहिँ फुर्सद दिलाउनुहुन्छ भने अवश्य पनि जान सक्नुहुन्छ। $6 भने लान नभुल्नुहोला मुमङ कम्युनिटी सेन्टरमा। हजुर, अब हामी बुट्टे चोली सुन्छौँ। मेलिना राई र सुमन राईले गाउनु भएको छ यो गीतलाई, र यो गीत सुन्दै सुन्दै हामी कार्यक्रम प्रभातकालीन आवाजको दोस्रो घन्टालाई पनि बिदा गर्छौँ श्रोता। यस पछाडि तपाईँहरू समाचार सुन्नुहुनेछ अनि हामी भेट्नेछौँ तेस्रो घन्टामा। तबसम्म यो गीत सुनेर रमाइलो गर्नुहोला, तेस्रो घन्टामा भेटौँ।

0: संसद प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे बस्दैछ। बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी संज्ञामा मिला तथा सामान्य प्रशासन मन्त्रालय सम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने सम्भावित कार्यसूची तय भएको संघीय संसद सचिवालयले जनाएको छ। बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मेलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणा सहित अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधान व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बस्दैछ। आज गणेश चतुर्थी तथा ऋषि पञ्चमी पर्व मनाइदिछ। विशेष गरी ऋषि पञ्चमी पर्व सप्तऋषिको पूजा आराधना गरी मनाउने गरिन्छ। महिलाहरूले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई स्नान गर्ने चलन छ। स्नान गरेपछि अरुन्धती सहित अत्री, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ, जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ। सप्तऋषिको पूजा गर्ने भएकैले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो। आज काठमाडौँको टेकु, मूलपानी लगायत देशभरका ऋषेश्वर मन्दिरमा पूजा आजाका लागि श्रद्धालु महिला भक्तजनको घुइँचो लागेको छ। यो गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। अस्ति आइतबार दर्खाए तीज पर्व भएकोमा हिजो भदौ शुक्ल तृतीयामा व्रत बसी पूजा उपासना गरिएको छ। आज सप्तऋषिको पूजासँगै तीज समापन हुन्छ। मोस्ताङको सदरमुकाम जुमसुममा आजदेखि घरबजोङ जलवायु सम्मेलन शुरू हुँदैछ। सम्मेलनमा 420 भन्दा धेरै पालिकाले सहभागिता जनाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम कुमार बस्नेतले जानकारी दिनुभयो। सम्मेलनमा 36 जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागिता हुनेछ। जलवायु परिवर्तनले हिमाल, पहाड़ र तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्न मोस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा घरबजोङ जलवायु परिवर्तन सम्मेलन गर्न लागेको आयोजकले जनाएको छ। सम्मेलनका लागि मोस्ताङका अन्य 4 पालिकाले पनि सहयोग गरेका छन्। घरबजोङ गाउँपालिका अध्यक्ष मोहन सिंह लालचौनले सम्मेलन साझा पृथ्वी, साझा दायित्व र जलवायु न्यायमा सामूहिक एकीबद्धता साथै खबरदारीका लागि महत्वपूर्ण रहेको बताउनु भएको छ। प्राचीन बस्ती मासे र संरचना बनाउन लागि एक भन्दै अधिकार कर्मीले राष्ट्र संघीय मञ्चमा आवाज पुर्याएका छन्।
1: खोकाना लगायत बस्तीमा स्थानीयको सहमति विपरीत संरचना बनाउन लागि एक भन्दै राष्ट्रसंघको जिम्मेवार व्यवसाय र मानवाधिकारको एसिया प्रशान्त स्तरीय बैठकमा कुरा उठाइएको हो। अधिकार कर्मी दुर्गामणि याम्फु:
2: There are 9 development projects are in operation or planned to be operated in the territories of Newa indigenous peoples in Kohokana, Bunlamati, that we call this is the territories of indigenous peoples in Newa land in Kathmandu. Project involve like smart cities, fast track, and road widening project and transmission line, so on and so forth. Because that carries the militarization as well, making the indigenous community homeless and landless. So we have filed 4 cases against the government. It's been 7 years and there is nothing coming out from the court.
1: हिजो सुरु भएर पर्सिसम्म चल्ने सम्मेलनमा विभिन्न देशका प्रतिनिधि सहभागी छन्।
0: रसुवाको हिमबाडीपछि अस्थायी आश्रय स्थलमा बस्ने सर्वसाधारणको संख्या घट्दै गएको देखिएको छ।
1: विपद व्यवस्थापन प्राधिकरणका अनुसार हाल विभिन्न होल्डिङ सेन्टरमा बस्नेको संख्या 2418 छरेको छ। विगतमा यो संख्या 3000 भन्दा माथि थियो। प्राधिकरणले रसुवा, नुवाकोट र दार्जिलिङका विभिन्न होल्डिङ सेन्टरमा स्थानीयले आश्रय लिइरहेका जनाएको छ। सबैभन्दा बढी नुवाकोटका होल्डिङ सेन्टरमा 1499 जनाले आश्रय लिएका छन्। प्राधिकरणले नुवाकोट र धादिङका अस्थायी आवास बनाउनका लागि ठाउँ छनौट पनि गरिसकिएको जनाएको छ। क्षेत्री भएका 18 विद्यालयमा पढ्ने 9,500 विद्यार्थीलाई अस्थायी सिकाइ कार्यक्रममा सहभागी गराउन सुरु भएको छ। प्राधिकरणले जलविद्युत आयोजनाका 6 ठाउँमा उद्धार कार्यलाई निरन्तरता दिइएको बताएको छ। नेपाल र अमेरिका सहित 6 देशका फोरेन्सिक विज्ञको सहयोगमा हालसम्म 3,100 बढीको नमुना संकलन गरे।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: BFBS, गोर्खा रेडियो हो।

0: अरुण थापाले गाउनु भएको ऋतुहरूमा तिमी कालजय गीत भन्न चाहे श्रोता कालजय गीत ऋतुहरूमा तिमीबाट कार्यक्रम प्रभातकालीन आवाजको तेस्रो घण्टा सुरु भयो र तेस्रो घण्टालाई मैले यहाँसम्म ल्याइपुर्याएको छु। म धनराज राई तपाईँहरूको सेवामा उपस्थित छु बिहानको 7 बजेदेखि ब्रुनाईको समय र अहिले भने ब्रुनाईमा बिहानको 9 बजे र 11:15 गयो श्रोता। मौसममा खासै परिवर्तन बदलाव आएको छैन, आकाश धुमिएको अवस्थामै रहेको छ। पानी पर्ने छाँटकाटहरू अलिअलि विकसित हुँदै गएका छन् तर पानी परिहालेको छैन। पानी परिहाले पनि छिटफुट वर्षा हुने सम्भावना देखिन्छ। मन्द गतिमा हावा चाहिँ चलि नै रहेको छ। बेलायतमा बिहानको 2:11 गयो श्रोता। नेपालमा बिहानको 7 बज्नका लागि 4 मिनट बाँकी रहेको छ। तपाईँहरूले विभिन्न समयमा यसरी विभिन्न ठाउँबाट अनि विभिन्न माध्यमबाट सुन्ने गर्नुहुन्छ, श्रवण गर्ने गर्नुहुन्छ, हामी आभारी छौँ। कतै ठाउँमा त अब बेलुकीको 7 बज्दैछ हिजोको भनौँ हाम्रो लागि, कतै बिहान साँझको 7:11 गयो, कतै बेलुकीको 9:11 गएको छ, कतै चाहिँ 6:11 मात्रै पनि जाँदै रहेछ भने कतै कतै चाहिँ बिहानको 11:11 गएको छ। अस्ट्रेलियाको टाइम जोनतिर चाहिँ त्यस्तो भएको छ भने मिडल इस्टतिर अनि युरोपतिर बिहानको 4:11 गएको छ, 5:11 गएको छ। यसरी विभिन्न समयमा सुनिराख्नु भएको छ, साथ दिइराख्नु भएको छ। साथ दिएर पनि यसो केही गीतसित अनुरोध गर्न चाहनुहुन्छ, आफ्ना केही भावनाहरू व्यक्त गर्न चाहनुहुन्छ भने हामीसँग सम्पर्कमा आउनुहोस् है त श्रोता। र हामी तपाईँले अनुरोध गर्नुभएका गीतहरू छन् भने अवश्य नै खोजेर बजाइ नै दिइहाल्नेछौँ। तपाईँका सम्झनाहरू तपाईँका प्रियजनहरूसँग पुर्याउने कोसिस हाम्रो रहिरहने नै छ। अब हामी हरियो डाँडामाथि भन्ने अर्को मिठो गीत सुन्छौँ धर्मराज थापाको आवाजमा।
1: हा

5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5, 5,
बाँझो खान्छ घमाई, हिउँदो वर्षा भरि जोत्छ यसै गरी।

हो तारे हो अब हलो जुवा जतारो नारा अनौ है यस्ता चिजहरू त अब नेपालमै पनि अब देख्न छाडिसकियो होला श्रोता. विशेषमा विशेष गरी सहरतिर त अब यो के अरे सङ्ग्रहालयतिर राखिएको छ भने मात्रै हो, गाउँघरमा पनि अब बिस्तारै बिस्तारै विस्थापित हुन थालिसकेका छन् ट्र्याक्टरहरू. यो सानो सानो ट्र्याक्टरहरू धेरै चल्न थालेका रहेछन् जो अफोर्ड गर्न सक्नेहरूले. अब गोरुहरू नै पाउन छोडिसके, जोडी हल गोरु पाउन नै छाडिसकिएको अवस्था रहेछ. र लोककवि होइन जनकवि केसरी धर्मराज थापाले गाउनुभएको यो मिठो गीत सुन्यो श्रोता. तपाईँहरूलाई जनकवि केसरीको बारेमा कतिको थाहा छ? पोखराको बाटुले चौरमा जन्मनु भएको थियो उहाँ. र उहाँलाई चाहिँ यो जनकवि केसरी उपाधि चाहिँ तत्कालीन नेपालका तत्कालीन राजा महेन्द्रले चाहिँ प्रदान गरेका रहेछन्. अब जनकवि केसरीले चाहिँ मदन पुरस्कार धेरै प्रतिष्ठित सम्मानहरू बाट सम्मानित हुनुभएको पनि छ. र उहाँका अन्य चर्चित गीतहरू तपाईँहरू अलि पुराना मान्छेहरूलाई त अहिले तपाईँले मैले भन्दै गर्दाखेरि दिमागमा सटटट आइसक्यो होला. हरियो डाँडामाथि यो भइगयो, नेपालीले माया मार्यो बरीले भन्ने अर्को. अब लव चाहिँ आयो तर ट्युन चाहिँ आएन श्रोता, माफ गर्नुहोस्. गीत गाउन म त्यति चाहिँ राम्रो गाउने कलाकार हो. सुन मेरो निर्माया अर्को निकै चलेको गीत, सुनेको गीत आइपुग्यो रेलेमा. हजुर, यी मैले चारवटा चाहिँ तपाईँहरूलाई लिस्ट भने उहाँको गीतहरू, तर अन्य गीतहरू पनि छन् उहाँका. तपाईँहरूले पक्कै पनि उहाँको सबै गीतहरू रुचाउनुहुन्छ र म पनि उहाँको एक किसिमको फ्यान नै हो भन्दाखेरि हुन्छ. अब उर्गेन दोङ र दिपा लामालाई सुन्न जाउँ जनकवि केसरीको आवाज पछाडि आकाशको तारा भन्ने गीतमा.

0: हो।
1: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी DSTL ले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। MOD को एक प्रमुख हिस्सा हो DSTL, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। UK को रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। DSTL को हिस्सा बनेर UK को सशस्त्र सेना, रक्षा मन्त्रालय र UK सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा DSTL को खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.in।

तोडियो तोडियो राजेश राई, म त सुरुमा राजेश पायल राई भनेको फेरि भरै स्वर सुन्दै जाँदा राजेश पायल राईको जस्तो लागेन, अनि यसो हेरेको को रहेछन् त यी राजेश राई भनेको? सिङ्गिङ सुपरस्टार रियालिटी सो सिजन वानका विजेता पो रहेछन् उनी, र उनले धेरै गीतहरू पनि गाइसकेका रहेछन्। तोडियो तोडियो त भइगयो, आइतबार अर खौले बजार, ए कान्छी ला कालो कालो बादल, मनले भन्छ झल्को ज्यानकै आउने, झ्याम्मै छहारी पैसा सबभन्दा माथि, थुप्रै गीत गाएका रहेछन् श्रोता, र तीमध्येमा आज एउटा हामीले गीत सुन्यौँ। तपाईँलाई कस्तो लाग्यो यो गीत? पक्कै पनि यो गीतले तपाईँहरूको पनि मन छोयो नै होला। हजुर, संसारमा अब एकैछिन फाल्टो कुरा गरौँ। संसारमा यस्तो सामानहरू इन्भेन्सनहरू बने कहाँ रहेछन् पहिला पहिला, जो चाहिँ निकै हास्यास्पद रूपमा हेरिन्थ्यो त्यो समयमा, तर पछि गएर चाहिँ तिनै इन्भेन्सन हास्यास्पद, त्यतिखेर चाहिँ हँसी मजाक गरिएको इन्भेन्सनहरू चाहिँ संसारकै आवश्यकताका रूपमा स्थापित भएका रहेछन्। त्यस्ता थुप्रै चिजहरू रहेछन्, आज केही कुराको चर्चा गरौँ। हजुर, हवाईजहाज कस्तो लाग्छ तपाईँलाई? सन् 1903 सालमा चाहिँ पहिलोपल्ट यो बनेको उडेको थियो। कतिपय मानिसहरूले चाहिँ त्यतिखेरको विज्ञहरूले भनौँ न, मानिसहरूले भन्दा पनि उड्न सक्दैन भनेका थिए, उनीहरूको थियोरीमै थिएन त्यो। तर आज हवाईजहाज चाहिँ विश्व यातायातको मेरुदण्ड नै बनेको छ, दैनिक जीवनको अपरिहार्य भाग नै बनेको छ भन्दाखेरि फरक नपर्ला। अनि यो सुटकेसमा पाङ्रा, पहिला पहिलाका सुटकेसमा पाङ्रा थिएनन् रे श्रोता, अहिले पछि चाहिँ आएर कहिले सफल हुँदैन, कसले इन्भेन्ट गर्यो त्यो सुटकेसको पाङ्रा सफल हुँदैन भनिएको रहेछ यो पनि। अहिले यो हरेक सुटकेसमा देखिन्छ, र त्यो पाङ्रा बिनाको सुटकेस बोक्न कति झन्झटिलो हुन्छ तपाईँहरू हामीले अनुभव गरेकै कुरा हो। मोबाइल फोन पनि त्यस्तै भएको थिएछ पहिला श्रोता, सुरुमा अनावश्यक विलासिता मानिएको थियो, अहिले चाहिँ जीवनको अभिन्न हिस्सा बनेको छ, जीवनको एउटा हिस्सा नै भन्न पनि सकियो। अब मोबाइल बिना हामी केही पनि गर्न सक्दैनौँ। त्यसैले मोबाइलसँगै आएको अर्को इन्टरनेटको कुरा आयो, धेरैले क्षणिक प्रविधि ठानेका थिए, तर आज तपाईँलाई जोड्ने, मलाई जोड्ने, मेरो आफ्नो मान्छेसँग जोड्ने, मेरो साथीभाइहरूसँग जोड्ने, तपाईँका आफ्ना आफन्त साथीभाइ इष्टमित्रसँग जोड्ने संसारकै सबैभन्दा ठुलो माध्यम बनेको छ इन्टरनेट। र त्यससँग फेरि आयो अब के अरे स्मार्टफोन, फोन र कम्प्युटर एउटै उपकरणमा चाहिन्छ र भन्ने पनि आएको थियो, फोन आफ्नै ठाउँमा छ, कम्प्युटर आफ्नै ठाउँमा छ भन्ने गरिन्थ्यो। तर अब यसको प्रश्न पनि बिस्तारै समयले दिइसकेको छ, अहिले स्मार्टफोन फोन मात्रै नभएर स्मार्टफोनको प्रयोगमा हामी पुगिसकेका छौँ। पर्सनल कम्प्युटर अब ल्यापटपहरू हुन्छ, डेस्कटपहरू अब बिस्तारै विस्थापित हुँदै गए। अब घरमा कसलाई कम्प्युटर चाहिन्छ, यो पनि अघि माथि मोबाइल फोनको जस्तै कुरा भयो, विलासिताको सामान हो भन्ने गरिन्थ्यो। अब यो त्यो समयमा एउटा सामान्य मानिन्थ्यो कसलाई यो चाहिन्छ भन्ने, पछि बिस्तारै घरमा कम्प्युटर बिना कामै नहुने भइसक्यो, र पछि चाहिँ अब यो स्मार्टफोनले अब बिस्तारै रिप्लेस गर्दैछ, अहिले चाहिँ अलि सान्दर्भिक हुन् भइरहेको छैन, विशेष गरी यो डेस्कटपको सन्दर्भमा चाहिँ। एटिएम मसिन, ब्याङ्क बाहिर पैसा निकाल्ने अवधारणामाथि पनि सुरुमा चाहिँ विश्वासै गरिएको थिएन रहेछ श्रोता, यस्तो किन चाहियो? हामीलाई त पैसा ब्याङ्कमा गयो झिक्यो काउन्टरबाट, त्यही नै सेफ अनि सुरक्षित हुन्छ भन्ने लाग्थ्यो, तर एटिएमको महत्त्व कति छ त्यो तपाईँ हामीले यसमा छलफल गर्नै परेन। इमेलको कुरा आयो, त्यो पत्रलाई चाहिँ इमेलले कहिले पनि रिप्लेस प्रतिस्थापन गर्न सक्दैन भन्नेहरू थिए निकै, तर अहिले सञ्चारको प्रमुख माध्यम इमेल बनेको छ। अनलाइन किनमेल, अब सामान नहेरिकन टिभीमा, अनलाइनमा, मोबाइलमा, अहिले स्मार्टफोनमा किन्ने कुरा निकै हास्यास्पद मानिन्थ्यो,
आज अब यो अनलाइन किनमेलको बजार उद्योग कति डलरको छ तपाईँले अनुमान लगाउन सक्नुहुन्छ? अरबौँ अरब डलरको यो दिनमा कति अरब अब बिलियन्सको चाहिँ ट्रान्जेक्सन हुन्छ, अनलाइनमै सपिङ हुन्छ। यो पहिला कसैले सोचेकै थिएन, निकै हास्यास्पद मानिन्थ्यो, फिजिकल्ली नहेरी त चित्तै बुझ्दैन। हुन त अझै पनि अब कतिपय सामानहरू त हामीले आफ्नै आँखाले नहेरी हातले नछामिकन नकिन्ने चलन अझै पनि छ, तर पनि यो सुरुमा हास्यास्पद मानिन्थ्यो अनलाइन किनमेलको कुरा। सामाजिक सञ्जालको कुरा आज अहिले हिजो आज यहाँबाट टाढा रहन सक्दैनौँ, समयको बर्बादी भनिन्थ्यो पहिला यो प्लेटफर्महरू। अहिले सूचना व्यापार र सञ्चारको मुख्य आधार बनेको छ, मुख्य माध्यम बनेको छ यो सामाजिक सञ्जाल। जुनसुकै प्लेटफर्म चलाउनुहोस्, तपाईँले युट्युब चलाउनुहोस्, टिकटक चलाउनुहोस्, फेसबुक चलाउनुहोस्, अरू अन्य ट्विटरहरू भन्नुहोस्, ट्विटर पनि होइन अहिले त एक्स भन्नुहोस्, सबै चाहिँ जीवनको एउटा अभिन्न हिस्साको रूपमा चाहिँ हामीले पाउन सक्छौँ। हजुर, सुरुमा हास्यास्पद बनेको विषय र अहिले चाहिँ ती आवश्यकता ती बिना हुँदै नहुने आइटमका रूपमा चाहिँ हामीले अहिले पाउन सक्छौँ ती कुनै समयका आविष्कारहरूलाई। यस्तै कुरा चाहिँ कोही कोही बेला पढ्न सुन्न पनि रमाइलो लाग्छ। हामी यो कुरा छोडौँ, सहिमा श्रेष्ठ र महेश विक्रम पाण्डेको आवाजमा मायाको स्टेसन सुन्नतर्फ लागौँ।

दिलमै बनाऊ कि मायाको स्टेसन रमाइलो गीत सुन्यो श्रोता सहीमा श्रेष्ठ र महेश विक्रम पाण्डेको आवाजमा. आज पण्डितजी होइन श्रोता, लामा गुरुको भ्रमण छ ब्रिटिस फोर्सेस ब्रुनाईको परिसरमा र बिहानको 9:30 बजेदेखि 11 बजेसम्म हुँदैछ. यो चाहिँ तपाईँहरू चाहिँ अब लामा गुरुजीले आफ्नो बसाइ अवधिभर चाहिँ सामूहिक तथा व्यक्तिगत परामर्श यो काउन्सिलिङ गर्ने ध्यान त्यसलाई के भन्छ मेडिटेसन र अन्य पूजा पाठहरू सञ्चालन गर्नुहुन्छ र तपाईँहरू चाहिँ परामर्श वा पारिवारिक धार्मिक अनुष्ठान आवश्यक पर्ने जस्तो लाग्छ भने तपाईँहरूले सर्भिस पर्सन वा उहाँका परिवारहरूका लागि युनिट वेलफेयर अफिस मार्फत सेन्ट्रलाइज्ड कोअर्डिनेट गरेर टाइमिङहरू तपाईँहरूलाई दिइनेछ र तपाईँहरूले चाहिँ चाहिएको खण्डमा चाहिँ आफ्नो चेन अफ कमान्ड मार्फत वेलफेयर अफिसलाई जानकारी गराउन सक्नुहुनेछ अथवा सर्भिस पर्सनल र उहाँहरूको परिवारहरूकाले चाहिँ लामा गुरुजीसँग आफै प्रत्यक्ष रूपमा व्यवस्था पनि मिलाउन सक्नुहुनेछ. तपाईँहरूसँग सम्पर्क नम्बरहरू छन् छैनन् त्यो चाहिँ अब तपाईँले खोज्नुपर्ने हुन्छ चेन अफ कमान्ड मार्फत अथवा वेलफेयर अफिस मार्फत. शिव परियारले गाउनुभएको रूपौली रानी सुन्छौँ अब.

गोर्खा रेडियो। तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्चेयर वेस्ट ससेक्स हेम्पसायर इसेक्स तथा चेचहरूमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।

लालबहादुर खातीले गाउनुभयो अरू कालो रेलको धुवाले, म त कालो छातालाई ओढ्दै नओढ्नाले गल्ती आफैले गरेछन्, छाता ल्याएर पनि नओढ्नु त अब सनबर्न भइहाल्छ, सनस्क्रिन पाउने समय थिएन होला त्यो समयमा, अब घामले निकै अब फेरि यो के अरे गर्मी सिजनमा परेको होला डढिहाल्नु भएछ। मिठो गीत सुन्यो, पुरानो गीत र जोसिलो गीत, रमाइलो गीत। भोलि 16 सेप्टेम्बर श्रोता ब्रिटिस फोर्सेस ब्रुनाई ब्रिटिस नै भएछ बोल्दा पनि ब्रिटिस फोर्सेस ब्रुनाईमा यो ट्रिट अफ्स ओपन डे हुन गइरहेको छ मध्याहको 2 बजेदेखि 3 बजे, 1 घन्टाका लागि। र यो ट्रिट अफ्स नर्सरी चाहिँ अब तपाईँहरू नयाँ पेरेन्ट्स हुनुहुन्छ भने, कतिले चाहिँ प्री नर्सरी हाल्ने कहाँ हाल्ने भनेर सोच गर्दै हुनुहुन्छ भने चाहिँ ट्रिट अफ्स नर्सरी हो ब्रुनाई ग्यारिजनका लागि। तपाईँले आफ्ना नानीहरूको पहिलो खुड्किला स्वरूप अथवा नानीहरूलाई चाहिँ यसो डे केयरमा नानी अरू साथ नानीहरूसँग खेल्ने अनि स्कुलका स्टाफहरूले यसो गाइड गर्ने गराउन चाहनुहुन्छ भने चाहिँ ट्रिट अफ्स नर्सरीलाई यसो भन्न सक्नुहुन्छ र त्यहाँ चाहिँ भोलि के कसरी हुन्छ भनेर तपाईँहरूलाई यसो देखाइन्छ, घुमाइन्छ, यस्तो यस्तो ठाउँ छ, यसरी खेल्ने ठाउँहरू छ भनेर देखाइन्छ। भोलि मध्याहको 2 बजेदेखि 3 बजेसम्म हुनेछ ट्रिट अफ्स ओपन डे। तपाईँहरूको प्लान छ भने नानीहरूलाई लगेर जानुहोस्, उहाँ उनीहरूले पनि यसो त्यहाँको चालचलन बुझ्नेछन् भोलि एक दिनका लागि, त्यस पछाडि नयाँ स्टार्ट डेट पाउनुहुनेछ तपाईँहरूले। अब मायाले सुन्छौँ, जन राईको अहिलेको निकै ट्रेन्डिङमा रहेको गीत, निकै मिठो लाग्छ मलाई पनि र मेरी श्रीमतीको अझै पनि यो फेभरेट गीतमा टप वानमै छ, नम्बर वान स्पटमै छ यो गीत। हामी पनि सुनेर रमाइलो गरौँ, मलाई पनि मनपर्छ, तपाईँहरूलाई कतिको मनपर्छ यसो लेख्दै गर्नुहोस् है।

साह्रै मिठो गीत जन राईले गाउनुभएको, जन चामलिङ राईले गाउनुभएको निकै मिठो गीत श्रोता। एनपी परदेशीजीले अघि केही समय अगाडि सन्देश पठाउनु भएको थियो, आज सुरुदेखि नै सुन काम गर्दैछु, आज लु हजुरकै सर्वप्रिय गीत पनि सुनाउन हुन अनुरोध गरेँ भन्नुभएको छ। अब मैले उहाँलाई त जवाफ दिइसकेको छु, मेरो चाहिँ अब सर्वप्रिय गीत चाहिँ साह्रै थुप्रै छन् श्रोता। कुनै गीतको भाका मनपर्छ, कुनैको शब्दले मन छुन्छ, कुनै गीतमा कलाकारको आवाजले मन्त्रमुग्ध बनाउँछ। हजुर, म चाहिँ यसरी नै गीतहरू मन पराउने गर्छु र फिक्स्ड यस्तै मनपर्छ भन्ने मेरो पक्कै नै छैन। अब हामी चाँदीका जन्तर सुन्छौँ, लक्ष्मी आचार्य र सुरज पण्डितले गाउनुभएको गीत, र यो गीत सुन्दै सुन्दै हामी कार्यक्रम प्रभातकालीन आवाजलाई बिदाई गर्छौँ। र अब भने भोलिदेखि म फेरि मझेरी कार्यक्रममा नै उपस्थित हुनेछु, भोलिदेखि लाल शाही दाजु प्रभातकालीन आवाजमा फर्किनु हुनेछ र हाम्रो भेट मझेरीमा हुनेछ। भोलिसम्म मलाई चाहिँ बिदा दिनुहोस्, तपाईँहरूको दिन शुभ रहोस्, सुखी रहनुहोस्, खुसी रहनुहोस्। यस पछाडि मझेरी कार्यक्रम लिएर बिना गुरुङलाई पाउनुहुनेछ। भोलिसम्म मलाई बिदा दिनुहोस्, नमस्ते।

0: Pelaajan buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: पोटेको सिबाडीको आज तीन हप्ता पुगेको छ। अहिलेसम्म 1395 जनाको शव भेटिएको छ भने 5130 जना सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार चितवनमा सबैभन्दा धेरै 364 शव भेटिएका छन्। नवलपरासे पूर्वमा 232, नवलपरासे पश्चिममा 222, नुवाकोटमा 202 र सुवामा 186, गोर्खामा 77, धादिङमा 72 र तनहुमा 38 छन्। उपचारका क्रममा काठमाडौँमा 2 जनाको ज्यान गएको छ। भेटेका सबमध्ये 104 शनाखत भइसकेको छ। बाँकीको पहिचानका लागि डीएनए परीक्षण लगायत प्रक्रिया अघि बढ़ाएको प्राधिकरणले जनाएको छ। बाढ़ीपछि 13,737 जनाको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये विभिन्न 33 होल्डिङ सेन्टरमा राखिएका नागरिक मध्ये नुवाकोटमा 1,499, रसुवामा 825 र धादिङमा 94 जना रहेका छन्। त्यस्तै विभिन्न 19 अस्पतालमा 341 जनाको उपचार गरिएकोमा 278 जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। सुरक्षा निकाय, पालिका तथा विभिन्न सरकारी र गैर सरकारी क्षेत्रबाट सम्पर्कविहीनको खोजी, घाइतेको उद्धार तथा उपचार र राहत व्यवस्थापनका काम भइरहेका छन्। यो बाढ़ीले गरेको क्षति पुननिर्माणका लागि 7 खर्ब रूपियाँ भन्दा धेरै लाग्ने प्रारम्भिक अनुमान छ। गैराती मुलुकका धेरै जसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सङ्खुवा सभाको टासी गाउँमा सबैभन्दा धेरै 112 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै भक्तपुरको चाँगु नारायणमा पनि 90 मिलिमिटर भन्दा धेरै वर्षा मापन भएको छ। अहिले कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ। आज कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति कोशी प्रदेशको पहाड़ी र तराईका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको नदी आसपासका क्षेत्रकाले सावधानी अपनाउन पनि मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। संघीय संसद प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे बस्दैछ। बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने सम्भावित कार्यसूची तय भएको संघीय संसद सचिवालयले जनाएको छ। बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मेलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणा सहित अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। मुस्ताङको सदरमुकाम जोमसुममा आजदेखि घरबझोङ जलवायु परिवर्तन सम्मेलन शुरू हुँदैछ। सम्मेलनमा 420 भन्दा धेरै पालिकाले सहभागिता जनाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम कुमार बस्नेतले जानकारी दिनुभयो। सम्मेलनमा 36 जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागिता रहेको छ। जलवायु परिवर्तनले हिमाल, पहाड़ र तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा घरबझोङ जलवायु परिवर्तन सम्मेलन गर्न लागेको आयोजकले जनाएको छ। सम्मेलनका लागि मुस्ताङका अन्य 4 पालिकाले पनि सहयोग गरेका छन्। घरबझोङ गाउँपालिका अध्यक्ष मोहन सिंह लालचन्दले सम्मेलनले साझा पृथ्वी, साझा दायित्व, जलवायु न्यायमा सामूहिक एकीबद्धताका साथै खबरदारीका लागि महत्वपूर्ण रहेको बताउनु भएको छ। कृष्णवीरको सड़क दिनमा 1.5 घण्टासम्म खुलाउने गरिएको छ। बेनीघाट रोरङ गाउँपालिका 7 का वडा अध्यक्ष कुमार बस्नेतले सड़क पूर्ण रूपमा खुलाउन निरन्तर काम भइरहेको बताउनु भएको छ। तत्कालका लागि आवश्यक गाड़ीलाई केही समय आवत जावत गर्न दिइएको छ।
4: धेरै समय भयो यहाँ बसेको, लगभग 14 गतेदेखिबाट यो बाटो अवरुद्ध भएको दिनदेखिबाट म 14 गते 15 दिन पुरा भएछ म यहाँ लगातार यहीँ बसिरहेको छु। यहाँको अवस्था बारेमा सबैलाई जानकारी होस् भन्ने हेतुले मैले अपडेट गरिराखेको छु। अहिले बाटो खुलेको छ, पूर्ण रूपमा खुलेको त होइन, नजिक भएको गाडीहरूलाई पास गर्ने भन्ने उद्देश्यकै साथ यो बाटो खुलेको छ।
3: भारतले नेपाललाई दैनिक 654 मेगावाट बिजुली दिने भएको छ। भारतको ऊर्जा मन्त्रालयले प्रेस विज्ञप्ति मार्फत नेपाललाई आउँदो डिसेम्बर 30 देखि आउँदो पुस 16 गतेसम्म विद्युत उपलब्ध गराउने निर्णय गरेको जनाएको छ। अहिलेसम्मका खबर यति नै, नमस्कार।
0: यो BFBS गोर्खा रेडियो हो।

हजुर, बिएफबिएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूलाई म कार्यक्रम प्रस्तुता बिना गुरुङको तर्फबाट नमस्कार अनि हार्दिक स्वागत छ हाम्रो कार्यक्रम मझेरीको पहिलो घण्टे बसाइमा। सदा झैं कार्यक्रम मझेरी सोमबारदेखि शुक्रबार बिहानको 10 बजेदेखि 1 बजे दिउँसोसम्म सञ्चालन हुने गर्दछ र यो हाम्रो ब्रुनाईको प्रसारण हो। त्यसकारणले गर्दाखेरि अहिले ब्रुनाईमा बिहानको 10 बजेर 10 मिनट गयो। हजुर, यसै गरी काठमाडौँबाट सुन्दै हुनुहुन्छ भने हामीलाई काठमाडौँमा अहिले 8 बिहानको 8 बज्नका लागि 5 मिनट बाँकी रह्यो र लन्डन युनाइटेड किङडमबाट सुन्दै हुनुहुन्छ भने रात्रिकालीन अवस्था छ, त्यहाँनिर अहिले बिहानको 3 बजेर 10 मिनट गयो। जहाँबाट सुन्दै हुनुहुन्छ यहाँहरू सम्पूर्णलाई, देश विदेश सम्पूर्ण देशहरूबाट सुन्दै हुनुहुन्छ, त्यसको लागि धेरै धेरै धन्यवाद। आउनुहोस् हामी कार्यक्रम सुरुवात गर्यौँ एकदमै मिठो गीतबाट, करण राज कार्की बुलेट फ्लो अनि रेशमा पुनको यो एकदमै नोस्टाल्जिक अनि रमाइलो गीत गल्ती मेरो छैन। आशा छ तपाईँलाई यो गीतले दिनको राम्रो सुरुवात भयो होला। हुन त तपाईँहरू ब्रेकफास्ट सो सुनिराख्नु भएको थियो यो कार्यक्रमभन्दा अगाडि र आशा छ तपाईँहरूको दिन राम्रोसँग चलिरहेको छ। विभिन्न ठाउँहरूबाट विभिन्न टाइम जोनहरूबाट हामीलाई सुनिरहनु भएको छ होला। तपाईँहरूको त्यताको अवस्था के कस्तो छ, दिन कस्तो चल्दैछ, काम कस्तो चल्दैछ, तपाईँहरूले सुनेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद अझै पनि प्रकट गर्दै हामी कार्यक्रम अब निरन्तर गर्नेछौँ। हजुर, आज मङ्गलबारको बसाइमा यहाँहरू सम्पूर्णलाई फेरि पनि स्वागत। अनि आजको दिन, आज मङ्गलबार 15 सेप्टेम्बर 2026 साल, तदनुसार भदौ महिनाको 30 गते 2083 विक्रम सम्वत। र हिजो नेपाली नारीहरूको महान चाड तीज भव्यताको साथ सबै ठाउँहरूमा मनाउनु भयो होला अवश्य पनि। र आज भने 15 सेप्टेम्बरको दिन चाहिँ संयुक्त राष्ट्रसङ्घले लोकतन्त्र दिवस भनेर मनाइँदैछ र आज चाहिँ अन्तर्राष्ट्रिय लोकतन्त्र दिवस यानि कि इन्टरनेसनल डे अफ डेमोक्रेसी भनेर मनाइन्छ। हजुर, डेमोक्रेसीको बारेमा खासै भन्नु पर्दैन होला, तर सरल भाषामा भन्नुपर्दाखेरि जनताले आफ्नो प्रतिनिधि छान्न पाउने, आफ्नो विचार स्वतन्त्र रूपमा राख्न पाउने र शासन सञ्चालनमा जनताको सहभागिता हुने व्यवस्था नै लोकतन्त्र हो। हामी स्कुल छँदाखेरि हामीले यो कुरा चाहिँ कण्ठ गर्थ्यौँ कि डेमोक्रेसीको डेफिनेसन के हो भन्दाखेरि चाहिँ डेमोक्रेसी डेमोस प्लस क्रेसी क्रेटोसबाट बनेको हुन्छ। डेमोस यानि कि जनता र क्रेटोस यानि कि शासन वा शक्ति भनेर चाहिँ पढ्ने गर्थ्यौँ र आज त्यसैको सम्झना पनि आयो मलाई। हजुर, आज इन्टरनेसनल डेमोक्रेसी डेको शुभकामना दिँदा दिँदै नेपालमा भने सर्वप्रथम डेमोक्रेसी यानि कि लोकतन्त्र चाहिँ 2007 सालमा आएको थियो अनि राणा शासनको धेरै लामो समयको शासनपछि अन्त्यसँगै प्रजातन्त्रको सुरुवात भएको थियो हाम्रो नेपालमा। र आजको यो अन्तर्राष्ट्रिय डेमोक्रेसी डे, इन्टरनेसनल डेमोक्रेसी डेमा हामीले नेपालको डेमोक्रेसी पनि कहिले सुरुवात भयो भन्ने कुरामा चर्चा गर्यौँ र अब गीततर्फ लागौँ। रिकेश गुरुङले गाउनुभएको म तिम्रै हुँ सुन्नुहोस्।

हजुर एकदमै सरल मन छुने मर्मस्पर्शी गीत गाउनु भएको छ ऋकेश गुरुङबाट. यो गीतको बोल रहेको छ म तिम्रै हुँ. हजुर अब मौसमी विवरणतर्फ लाग्यौँ. अहिलेको समय ब्रुनाईमा 10:17 गयो र आजको तापक्रम हालको तापक्रम चाहिँ 29 डिग्री सेल्सियस. अधिकतम तापक्रम सेरिया ब्रुनाईमा रहनेछ 30 डिग्री सेल्सियस. न्यूनतम तापक्रम 24 डिग्री सेल्सियस. थन्डरी सावर्स एन्ड लाइट विन्ड्स भनिएको छ. सेरियामा पानी पर्ने सम्भावना छ र मन्द गतिमा हावा बहनेछ. यसै गरी काठमाडौँमा अहिले समय बिहानको 8:03 गयो र त्यहाँको तापक्रम अहिले 23 डिग्री सेल्सियस रहेको छ. अधिकतम तापक्रम 27 डिग्री सेल्सियस. न्यूनतम तापक्रम 18 डिग्री सेल्सियस. काठमाडौँमा पनि थन्डरी सावर्स एन्ड लाइट विन्ड्स अनुमान गरिएको छ, यानि कि मेघ गर्जन सहित वर्षा हुने मन्द गतिमा हावा बहँदैछ. हजुर युनाइटेड किङडम लन्डन युनाइटेड किङडममा चाहिँ अहिले रातिको समय छ. बिहानको 3:18 गयो र त्यहाँको अहिलेको तापक्रम 18 डिग्री सेल्सियस रहेको छ. लोमा पनि 18 डिग्री सेल्सियस रहनेछ. दिउँसो भने अधिकतम तापक्रम 22 डिग्री सेल्सियस. न्यूनतम तापक्रम 11 डिग्री सेल्सियस. लाइट क्लाउड एन्ड जेन्टल ब्रिज भनिएको छ. हल्का बदली भई मन्द गतिमा हावा बहनेछ र लन्डनमा भने सूर्योदय बिहानको 7 बज्नका लागि 25 मिनटमा रहनेछ. हजुर यो मौसमी विवरणको साथसाथै अब हामी कार्यक्रमलाई निरन्तरता गर्छौँ र कार्यक्रममा तपाईँहरूको साथ पनि एकदमै आवश्यक हुन्छ हामीलाई. त्यस कारणले आफूले मन परेको गीत सुनाउन चाहनुहुन्छ भने पक्कै पनि सम्पर्क गर्नुहोला. स्टुडियोमा 2 नम्बर रहेका छन् 3224167 3220098. यदि ब्रुनाई बाहिरबाट कल गर्न चाहनुहुन्छ भने 00673 भने ब्रुनाईको कन्ट्री कोड रहेको छ. इमेल गर्न सक्नुहुन्छ bfbsgorkha@bfbs.com र फेसबुकको आधिकारिक पेज रहेको छ हाम्रो बिएफबिएस गोर्खा पेज. उहाँ गई मेसेन्जरको मार्फत हामीलाई सन्देश सुझाव सल्लाह गीत समर्पण अनि कसैलाई शुभकामना दिन चाहनुहुन्छ भने पक्कै पनि सम्झिनुहोला. अब सुरुवात निरन्तर नै गर्नेछौँ हाम्रो कार्यक्रम मिठो गीत सङ्गीतले. अब बस्दैछ सुनिता थेगिमको आहै भाग 2.

0: एस गोर्खा रेडियो
1: हामीमध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

आज चलचित्र नाइन अफ अनु लबाट गीतको बोल रहेको छ। नाइन अफ अनु ल दीपक लिम्बुले गाउनु भएको उक्त गीत सुनेर पक्कै पनि इन्जोय गर्नुभयो होला। र उक्त चलचित्रमा भने तपाईँहरूको फेभरेट एक्टर जीवन लुइटेलले चाहिँ अभिनय गर्नुभएको छ। हजुर श्रोता, यो गीतले चाहिँ मलाई मेरो बेस्ट फ्रेन्डको याद दिलायो। मेरो कलेज हुँदाखेरि चाहिँ मेरो साथी चाहिँ झापाबाट थिइन् अनि उसलाई चाहिँ जीवन लुइटेल एकदमै मनपर्थ्यो अनि उसले भन्दा चाहिँ को रहेछ एक्टर भनेर खोज्ने क्रममा चाहिँ यो गीतको चाहिँ एक्टर हुनुहुँदो रहेछ अनि उहाँको एक्टिङ पनि निकै राम्रो छ। प्लस यो मुभीको त्यो थिमवाला गीत त झन् भन्नै पर्दैन, यति पपुलर चर्चित अनि सबैको मन छुने गीत भर्खरै सुनिहाल्नुभयो। हजुर, ब्रिटिश फोर्सेस बुनाएका परिवारहरूको लागि यसको साथ दाजुभाइहरू आज मन्दिर बिएफपी मन्दिरमा भने लामा गुरुको प्रस्थान भएको छ। उहाँ आउनुभएको छ ब्रिटिश फोर्सेस बुनाएको लागि र अहिले चाहिँ त्यो कार्यक्रम सम्पन्न हुँदैछ। बिहानको 9:30 बजेदेखि 11 बजेसम्म भइरहेको उक्त उहाँको भेट भिजिटमा चाहिँ तपाईँहरूले गएर इन्डिभिजुअल काउन्सिलिङ अनि मेडिटेसन पूजाहरू गर्न सक्नुहुन्छ। सर्भिस पर्सनल अथवा फ्यामिली जसलाई चाहिँ अब काउन्सिलिङ अथवा केही फ्यामिली रिचुअलहरू गर्नु पर्दाखेरि चाहिँ तपाईँहरूले चाहिँ युडब्ल्युओ को सहायतामा चाहिँ गर्न सक्नुहुन्छ अनि चेन अफ कमान्डबाट चाहिँ तपाईँहरूले युडब्ल्युओ समक्षसम्म पुग्न सक्नुहुन्छ। सर्भिस पर्सनल अनि फ्यामिलीजहरूले लामा गुरुको सर्भिसेसहरू चाहिँ लिन सक्नुहुन्छ। हजुर, उहाँ चाहिँ लगभग 2-3 महिना अगाडि, 2-3 भन्दा चाहिँ 4 या 5 महिना अगाडि पनि आउनुभएको थियो बिएफई टेम्पलमा। म चाहिँ त्यो बेलामा चाहिँ जाने भाग लिने मौका पाएकी थिएँ। पक्कै पनि अहिले चाहिँ सबै त्यो कार्यक्रम चलि नै रहेको छ। यदि तपाईँहरूले छुटाउनु भएको छ, नजिकै वरिपरि हुनुहुन्छ भने अलिकति भए पनि भ्याउनुहुन्छ, तपाईँहरू जान सक्नुहुन्छ।

हजुर, एकदेव लिम्बुले गाउनु भएको चमेली यो निकै नै चर्चित गीत सुन्यौं हामीले भर्खरै। हुन त एकदेव लिम्बु अहिले नेपाली गीत संगीत जगतका एकदमै चर्चित अनुहार हुन् अनि उहाँले हरेक वर्ष चाहिँ एकदमै हिट गीतहरू चाहिँ दिइराख्नु भएको छ। यसको साथसाथै लेटेस्ट न्युज अनुसार चाहिँ उहाँ चाहिँ द भोइसका चाहिँ खो छुनेवाला हुनुहुन्छ, त्यस कारणले गर्दाखेरि उहाँलाई चाहिँ हामीले एज अ जज पनि देख्न पाउनेछौँ। हजुर, त्यसको साथसाथै नरेन लिम्बु पनि आउँदै हुनुहुन्छ भोइसको चाहिँ कोचको रूपमा, र हामीलाई चाहिँ यसपालिको भोइस चाहिँ एकदमै अझ झन मनोरञ्जनात्मक हुनेछ भन्ने चाहिँ त्यसमा चाहिँ पूर्ण विश्वास छ। तपाईँहरूले पक्कै पनि भोइसलाई भने फलो गर्नु नै हुन्छ होला, यसपालि झन इन्ट्रेस्टिङ हुनेवाला छ। हजुर, अब भने एउटा राम्रो उद्देश्यका लागि हामी ब्रिटिस फोर्सेस ब्रुनाईमा रहेका बिएफपिएस गोर्खा रेडियो अनि बिएफपिएस ब्रुनाई इङ्ग्लिस सर्भिसका सबै स्टाफहरू मिलेर चाहिँ आउँदै गरेको शनिबार यानि कि 19 सेप्टेम्बरमा बुकित शाह बन्दरमा हाइक गर्दैछौँ। र यो हाइकको मुख्य उद्देश्य भनेको चाहिँ ब्रिटिस फोर्सेस च्यारिटिजहरूका लागि चाहिँ सहयोग तथा रकम सङ्कलन गर्नु हो। हुन त वर्षौँभरि नै हाम्रो बिएफपिएस गोर्खा रेडियो साथसाथै बिएफपिएस ब्रुनाई इङ्ग्लिस सर्भिसबाट चाहिँ हामीले विभिन्न कार्यक्रमहरू गर्ने गर्छौँ। हामीले चाहिँ विभिन्न मिलिटरी च्यारिटिजहरूलाई चाहिँ साथ सपोर्ट गर्नको लागि विभिन्न माध्यमहरूबाट कहिले चटपटी बेचेर, कहिले स्टलहरू राखेर, होइन कहिलेकाहीँ गीत डेडिकेसन गरेर विभिन्न माध्यमहरूबाट यो राम्रो उद्देश्यका लागि चाहिँ तपाईँहरूले दिनुभएको सहयोग चाहिँ सङ्कलन गरेर चाहिँ बिएफपिएस बिग सल्युट भन्ने च्यारिटीलाई चाहिँ हस्तान्तरण गर्छौँ हरेक वर्ष। र यो वर्षको बिग सल्युट बिएफपिएस बिग सल्युटको चाहिँ अपरेसन समिट अन्तर्गत चाहिँ हामी बिएफपिएस गोर्खा रेडियो अनि बिएफपिएस ब्रुनाईका गोर्खाली तथा इङ्ग्लिस सर्भिसका कर्मचारीहरू मिलेर जाँदैछौँ जेरुडुङ नजिकै बुकित शाह बन्दरमा। र यो हाइकको 867 मिटर हाइटको यो उक्त हाइकमा चाहिँ हामीले विशेष गरी बिएफपिएस बिग सल्युटलाई चाहिँ सपोर्ट गर्नको लागि फन्ड रेजिङ गर्दैछौँ। त्यसमा चाहिँ तपाईँहरूको इच्छा अनुसार जति सक्नुहुन्छ, तपाईँको इच्छा अनुसार अनि क्षमता अनुसार हामीलाई चाहिँ पक्कै पनि सहयोग गरिदिनु हुन चाहिँ हार्दिक अपिल गर्दछौँ। यसको साथसाथै बिएफपिएस गोर्खा रेडियोले अघि मैले भने जस्तै वर्षौँभरि नै हामीले दुःख गरिरहेका हुन्छौँ। यो हाम्रो लागि होइन, यो एउटा राम्रो उद्देश्यको लागि हो। विशेष गरी हाम्रो अम्ब्रेला हेड च्यारिटी चाहिँ द बिग सल्युट बिएफपिएस द बिग सल्युट रहेको छ। त्यस अन्तर्गत चाहिँ हामीले क्विज नाइटहरू पनि आयोजना गर्दै गरेका हुन्छौँ र आउँदै गरेको अक्टोबर महिनाको 2 तारिक चाहिँ हामीले चौतारीमा यो बिएफपिएस क्विज नाइट आयोजना गर्दैछौँ र त्यसको लागि पनि पक्कै पनि सहभागिता जनाइदिनु होला। यो शुक्रबारको बेलुकी परेको हुनाले तपाईँहरूले प्लिज आफ्नो छरछिमेकी साथीभाइ अनि आफ्नो साथीहरूसँग चाहिँ आउन सक्नुहुन्छ, रमाइलो गर्न सक्नुहुन्छ बेलुकीको समय र आफ्नो जेनरल नलेजहरूलाई पनि अलिकति टेस्ट गर्न सक्नुहुन्छ। यसको लागि भने प्रत्येक व्यक्ति $5 चाहिँ एन्ट्री फी तिर्नुपर्ने हुन्छ र हरेक टिममा चाहिँ 6 जना म्याक्सिमम सहभागिता गर्न सक्नुहुनेछ चौतारीमा 7 बजे बेलुकीको 2 अक्टोबरमा। हजुर, पक्कै पनि तपाईँहरूको सहयोगी मनहरू र क्विज गर्न एकदमै इच्छुक दिदीबहिनी दाजुभाइहरू चाहिँ सहभागिता दिलाइदिनु न फेरि पनि अनुरोध गर्दै अब सुनेछौ तृष्णा गुरुङको कति बस्छौ पर्दै समय।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो PFBS गोर्खा रेडियो हो।

हजुर, आनन्द कार्की अनि मिलन नेवारको आवाजमा यो निकै नै मिठो गीत सुन्नुभयो, जनम जनम। हुन त अहिलेका नयाँ गायक गायिकाहरूले पनि यो गीतको नौलो संस्करणहरूमा चाहिँ गीत गाउनु भएको छ र यो गीत सायद यो गीतको अर्थ मर्म चाहिँ एकदमै सदाबहार मनपर्ने लभ सङ भएको कारणले गर्दाखेरि होला जुन गायक गायिकाले गाउनु भए पनि त्यति नै मिठो लाग्ने। हजुर, आज बिएफई टेम्पलमा लामा गुरुको आउनु भएको छ, उहाँको प्रवचन भनौँ न त्यस्तै केही छ, आज कार्यक्रम छ, पक्कै पनि तपाईँहरू भ्याउने जति चाहिँ जानुभयो होला। त्यसको साथसाथै यता आर्मी वेलफेयर सर्भिसले आयोजना गरेको एडल्ट आर्ट्स एन्ड क्राफ्टमा अन्तर्गत प्लेट डेकोरेटिङ कार्यक्रम हुँदैछ आज बिहानको 9:30 बजेदेखि 11 बजेसम्म। यो चाहिँ मुमङ कम्युनिटी सेन्टरमा हुँदैछ र यस्ता कार्यक्रमहरू हुने क्रममा चाहिँ प्रति व्यक्तिको चाहिँ एन्ट्री फीहरू लाग्ने हुन्छ। त्यसमा चाहिँ आजको कार्यक्रममा भने $6 लाग्नेछ र यसको लागि भाग लिनुहुने दिदीबहिनी दाजुभाइहरूले ज जसले भाग लिनुभयो पक्कै पनि यो उपयोगी भयो होला तपाईँहरूको लागि यो ब्रुनाईको बसाइको क्रममा। अब हामी गीत संगीतले निरन्तर गर्नेछौँ कार्यक्रमलाई। सुशान्त केसीको मिठो गीत सारङ्गी सुन्नुहोला।

0: रसुवाको हिमबाडीपछि अस्थायी आश्रयस्थलमा बस्ने सर्वसाधारणको संख्या घट्दै गएको देखिएको छ।
1: विपद व्यवस्थापन प्राधिकरणका अनुसार हाल विभिन्न होल्डिङ सेन्टरमा बस्नेको संख्या 2418 छरेको छ। विगतमा यो संख्या 3000 भन्दा माथि थियो। प्राधिकरणले रसुवा, नुवाकोट र दार्जिलिङका विभिन्न होल्डिङ सेन्टरमा स्थानीयले आश्रय लिइरहेका जनाएको छ। सबैभन्दा बढी नुवाकोटका होल्डिङ सेन्टरमा 1499 जनाले आश्रय लिएका छन्। प्राधिकरणले नुवाकोट र धादिङका अस्थायी आवास बनाउनका लागि ठाउँ छनौट पनि गरिसकिएको जनाएको छ। क्षति भएका 18 विद्यालयमा पढ्ने 9500 विद्यार्थीलाई अस्थायी सिकाइ कार्यक्रममा सहभागी गराउन सुरु भएको छ। प्राधिकरणले जलविद्युत आयोजनाका 6 ठाउँमा उद्धार कार्यलाई निरन्तरता दिएको बताएको छ। नेपाल र अमेरिका सहित 6 देशका फोरेन्सिक विज्ञको सहयोगमा हालसम्म 3100 बढीको नमुना संकलन गरेर डिएनए परीक्षणका क्रम रहेको उल्लेख गरिएको छ। नुवाकोटको बेत्रावती बाहेक सबै ठाउँ, धादिङको सबै ठाउँ र रसुवाका 80% भागमा विद्युत आपूर्ति नियमित गरिएको छ।
0: गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका लागि जिल्ला प्रशासन कार्यालयलाई 5 बुँदे परिपत्र जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द खाप्लेद्वारा जारी परिपत्रमा सेवाग्राहीलाई बिचौलिया मुक्त, छिटो छरितो, सरल र प्रभावकारी रूपमा सेवा प्रवाहका लागि परिपत्र गरिएको हो। परिपत्र अनुसार सरकारी कार्यालय वरिपरि सेवाग्राहीलाई सहयोग गर्ने नाममा गैर कानूनी रूपमा रकम असुली गर्ने व्यक्तिलाई निगरानी गरी कानून बमोजिम कार्यवाहीको व्यवस्था मिलाउन निर्देशन दिएको छ। साथै अपाङ्गता भएका तथा शक्त व्यक्ति, गर्भवती तथा साना बालबच्चा भएका महिला, ज्येष्ठ नागरिक र टाढाबाट सेवा लिन आएका सेवाग्राहीलाई सेवा प्रवाहमा प्राथमिकता दिन भनिएको छ। परिपत्रमा नागरिक सहायता कक्षबाट जिल्ला प्रशासन कार्यालयबाट प्रयोग हुने सबै प्रकारका निवेदन र फारम, राष्ट्रिय परिचय पत्र र राहदानी सेवाका लागि अनलाइन फारम भर्ने सेवा, फोटोकपी र स्क्यान सेवा, इमेलबाट पत्राचार गरी अभिलेख बुझ्न पठाउने र प्राप्त गरी प्रिन्ट गर्ने सेवा निशुल्क रूपमा उपलब्ध गराउनु पर्ने उल्लेख छ। सम्बन्धित कार्यालयको सेवा प्रकृति अनुसार नागरिक सहायता कक्षबाट निशुल्क सहायता दिने व्यवस्था मिलाउन निर्देशन गरिएको छ। त्यसै गरी सेवा प्रवाहमा प्रभावकारी बढाउन सेवाग्राहीलाई आवश्यक पर्ने सूचना तथा जानकारी र कार्यविधिगत विषयहरू कार्यालयको वेबसाइट, सामाजिक सञ्जाल तथा अन्य उपयुक्त माध्यमबाट नियमित रूपमा सम्प्रेषण गर्ने र कार्यालयको वेबसाइट नियमित रूपमा अध्यावधि गराउने विषय समेत उल्लेख छ। धनुषाको हंसपुर नगरपालिका 5 का 365 परिवारले जग्गा धनी प्रमाण पूर्जा पाएका छन्। नापे कार्यालय धनुषाका अनुसार विक्रमसम्म 2072 नाप नक्सा भए पनि जग्गाधनी प्रमाण पूर्जा वितरण हुन नसकेका 365 परिवारलाई वितरण गरिएको हो। नाप नक्सा सम्पन्न भए पनि विभिन्न कारणले दर्ता प्रक्रिया हुन नसकेका 180 तथा गाउँ ब्लक क्षेत्रका जग्गाको समस्या समाधान गर्दै लाल पूर्जा वितरण गरिएको नापी कार्यालय धनुषाका प्रमुख उमेश कुमारले बताउनुभयो। धनुषाको छिरेश्वरनाथ नगरपालिका 1 र 2 का 375 परिवारलाई पनि जग्गाधनी प्रमाण पूर्जा वितरण गर्ने तयारी गरिएको प्रमुख उमेश कुमारले बताउनुभयो। भारतले नेपाललाई दैनिक 654 मेगावाट बिजुली दिने भएको छ। भारतको ऊर्जा मन्त्रालयले प्रेस विज्ञप्ति मार्फत नेपाललाई आउँदो डिसेम्बर 31 देखि आउँदो पुस 16 गतिसम्म विद्युत उपलब्ध गराउने निर्णय भएको जनाएको छ। मुजफ्फरपुर झल्केभर 400 केभी डबल सर्किट प्रसारण लाइन मार्फत अधिकतम 600 मेगावाट र टनकपुर महेन्द्रनगर 132 केभी सिंगल सर्किट प्रसारण लाइन मार्फत 54 मेगावाट विद्युत उपलब्ध गराइनेछ। भारतले सन् 2027 जनवरीदेखि विद्युत निर्यात भने सन् 2026 डिसेम्बरमा समीक्षा गरिने उल्लेख गरेको छ। भदौ 10 गते पोटीकोशी नदीमा आएको बाढ़ीका कारण जलविद्युत आयोजनाका पूर्वाधारमा ठूलो असर परेको छ। भारतले यो कठिन अवस्थामा नेपाललाई सहयोग गर्न तथा ऊर्जा क्षेत्रमा दुई देशबीचको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउन प्रतिबद्ध रहेको पनि जनाएको छ। कांग्रेसको देउबा पक्षले पार्टीको लेटर हेडमा अपील जारी गर्न थालेको छ। संस्थापन इतर पक्षका डाक्टर शशांक कोइरालाले सभापति गगन थापाको नेतृत्वमा हुन लागेको महाधिवेशनमा सहभागी नहुन भन्दै देशभरका कार्यकर्तालाई आग्रह गर्नुभएको हो। देउबा पक्षका महाधिवेशन आयोजक समितिका संयोजक डाक्टर कोइरालाले असोज 3 गतेबाट विधि प्रक्रिया मिची शुरू गर्ने भनिएको महाधिवेशनमा भाग नलिन आग्रह गर्नुभएको हो। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।

हजुर नमस्कार अनि स्वागत छ फेरि पनि कार्यक्रम मजेरी सुनिरहनु भएका सम्पूर्ण श्रोतालाई म कार्यक्रम प्रस्तुता बिना गुरुङको तर्फबाट हजुर हामीले कार्यक्रमको दोस्रो घण्टे बसाइ पनि निकै नै मिठो गीतबाट सुरुवात गर्यौं। गीतको बोल रहेको छ छुट्टी छोटो छ सम्भुजित बास्कोटा अनि सिन्धु मल्लको आवाजमा र यो चलचित्र भने कर्म योद्धाबाट रहेको छ अनि तपाईँहरूले नेपाली चलचित्र जगतका एकदमै चर्चित कलाकार उस बेलाको निखिल उप्रेतीले अभिनीत उक्त चलचित्रबाट रहेको छ र यो गीतको विभिन्न डान्स कभरहरू चाहिँ अहिलेसम्म पनि अहिलेका पुस्ताहरूले पनि उति नै मन पराएर नाचिदिनुहुन्छ र आशा छ तपाईँहरूले यो सुनेर पक्कै पनि इन्जोय गर्नुभयो होला। आउनुहोस् यो घन्टे बसाइमा पनि यो दोस्रो घन्टे अनि तेस्रो घन्टे बसाइमा पनि यस्तै मिठा मिठा गीत सङ्गीत नयाँ पुराना विभिन्न विधाका नेपाली गीत सङ्गीतहरूसँगै रमाउँदै आजको दिनको सुरुवात गरौं र कार्यक्रम सञ्चालनको लागि तपाईँहरूको पनि एकदमै ठुलो हात रहेको छ। तपाईँले सुनिदिनुहुन्छ तपाईँले गीत अनुरोध गरिदिनुहुन्छ भने त्योभन्दा ठुलो कुरा के नै हुन सक्छ र म आज भने गीतको अनुरोधहरू धेरै नै लाइन भइसकेका छन् र सबैभन्दा पहिलो अनुरोध आएको छ क्याट्रिक ग्यारिसनबाट। उहाँ हुनुहुन्छ प्रवीण किशोर राई दाई। उहाँले आफ्नी जीवनसङ्गिनी तथा हाम्रै पूर्व बिएफएस गोर्खा प्रेजेन्टर दिदी नूतन राईको लागि उहाँको रोजाइमा प्रेम ध्वज प्रधानको सुमधुर पुरानो गीत नमान लाज यसरी भन्ने गीत अनुरोध गर्नुभएको छ। चलचित्र माइती घरबाट रहेको यो गीत एकदमै मन छुने एकदमै लभ सङ जस्तै रहेको छ। यो गीत पुरानो भए पनि अझै सबैको सबै पुस्ताको मन छुने गीत रहेको छ अनि विशेष गरी जीवनसङ्गिनी प्रतिको माया र सम्झना सहित आएको विशेष अनुरोध हाम्रो नूतन राई दिदीको लागि तपाईँहरू पनि सुनेर पक्कै पनि इन्जोय गर्नुहोला। नमान लाज प्रेम ध्वज प्रधान अनि लता मङ्गेशकरको आवाजमा।

हजुर, चलचित्र माइती घरबाट प्रेम ठोस प्रधान अनि लता मङ्गेशकरको आवाजमा सुनिहाल्नुभयो भर्खरै नमान लाज, र यो गीत अनुरोध गर्नुभएको छ क्याट्रिक ग्यारिसन युकेबाट। हाम्रो प्रवीण किशोर राई दाईलाई धेरै धेरै धन्यवाद। हजुर श्रोता, आज मङ्गलबारको दिन आजको विषयवस्तुको कुरा गर्नुपर्दाखेरि मझेरी कार्यक्रमको मङ्गलबारको विषयवस्तु हुनेमा पर्दछ इनोभेसन एन्ड टेक्नोलोजी। त्यस अन्तर्गत हामी यो दुई यो दोस्रो घन्टे बसाएको क्षणमा चाहिँ हामी चर्चा गर्ने नै छौँ। अवश्य अहिलेलाई भने भियोमाको झुम्का भन्ने गीत सुन्नुहोस् र हामी आजको विषयवस्तुमा प्रवेश गर्ने नै छौँ।

0: हजुर, यो निकै नै मिठो गीत अनुरोध गर्नुभएको छ हाम्रो शेर्पा छुल्टिम दाई फ्रम साउथ कोरिया। उहाँले आकाशैको कालो बादल भने यो गीत तुलसी पराजुली अनि कोरसले गाउनुभएको गीत अनुरोध गर्नुभएको थियो। सुनेर पक्कै पनि इन्जोय गर्नुभयो होला। हजुर, यसै गरी आजको कार्यक्रममा हामी समक्ष हुनुहुन्छ मिसेस रचना निरौला जी। उहाँ चाहिँ हाम्रो पण्डितजीको श्रीमती हुनुहुन्छ। उहाँ अहिले बिएफएस डब्ल्युएस अन्तर्गत सोसियल वर्कर होइन दिदी। हजुरलाई सर्वप्रथम स्वागत छ कार्यक्रममा।
1: थ्याङ्क यू बहिनी, नमस्कार। म चाहिँ नि बिएफएस डब्ल्युएसमा चाहिँ नि फ्यामिली सपोर्ट वर्कर भएर काम गर्दैछु अहिले।
0: हजुर
1: हजुर, सोसियल वर्क अफिस भनौँ न।
0: हजुर दिदी, दिदी यो हामीले यो सूचना चाहिँ पहिल्यैदेखि नै प्रचार प्रसार गर्दै आएका छौँ टु आरजिआर परिवारको लागि बिएफएस डब्ल्युएस टुगेदरनेस प्यारेन्टिङ कोर्स भनेर पहिला पनि आयोजना गर्नुभएको छ होइन?
1: हजुर बहिनी, छ, तर टुगेदरनेस भनेर चाहिँ यो नयाँ नाम हो है। हामीले प्यारेन्टिङ कोर्सेस चाहिँ नि हामीले मात्र होइन, पहिल्यैदेखि साफा हेल्थ भिजिटरहरूले पनि गरिराख्नु भएको थियो। बिचमा चाहिँ नि साफा र हाम्रो सोसियल वर्कहरूको छुट्टा छुट्टै काम गर्न थालेपछि पनि हामीहरूले यो सलिहल अन्तर्गत अन्डरस्ट्यान्डिङ यो चाइल्ड भन्ने कोर्स रन गर्थ्यौँ। वर्षै पछि कम्तीमा पनि दुईटा सेसन चाहिँ हामीले रन गर्थ्यौँ होइन। त्यसै अन्तर्गत, हजुर सरी, त्यसै अन्तर्गत चाहिँ नि अहिले यही कोर्सको चाहिँ नि अहिले नयाँ नाम आएको छ, विच इज टुगेदरनेस है। यो चाहिँ नि अल्सो एनएचएससँग पनि लिङ्क छ है, त्यसैले गर्दा नाम फरक छ तर कन्टेन्ट चाहिँ नि त्यति फरक छैन, उस्तै हो।
0: ओके दिदी, यो बिएफएसडब्ल्युएस सुरुवातको यो फुल फर्म अनि यो कार्यक्रमको बारेमा अनि यो उद्देश्यको बारेमा चाहिँ केही भनिदिनुहोस् न।
1: हुन्छ बहिनी, म भन्छु। हाम्रो बिएफएस डब्ल्युएस भनेको चाहिँ नि ब्रिटिस फोर्सेस सोसियल वर्क सर्भिस भनेर नाम छ। यो चाहिँ नि पोलारिस अन्तर्गत एउटा सोसियल वर्क सर्भिस प्रोभाइड गर्ने संस्था हो। यो चाहिँ कन्ट्राक्टेड छ हाम्रो यहाँ एमओडीसँग, र हामी यहाँ ब्रुनाईमा पनि ओभरसिज कन्ट्राक्ट मार्फत ब्रुनाईमा एउटा पर्छ, र ब्रुनाईमा पनि हामीले चाहिँ नि सोसियल वर्क सर्भिस प्रोभाइड गर्दै आएका छौँ। विगतमा हामीसँग दुईवटा सोसियल वर्करहरू हुनुहुन्थ्यो भने अहिले चाहिँ नि हामीसँग एकजना सोसियल वर्कर मात्रै हुनुहुन्छ अन साइट, प्लस ओभरसिजको टिम चाहिँ नि हाम्रो चार पाँचजना अरू सोसियल वर्कर्सको पनि छ, जसले चाहिँ नि हाम्रो ब्रुनाई ग्यारिसनमा बिएफपीमा केही पऱ्यो भने मद्दत गर्नका लागि हुनुहुन्छ। तर अन साइट एकजना मात्रै भएको भएर युजली निल वाटली भन्ने हुनुहुन्छ, उहाँले सर्भिस प्रोभाइड गर्नुहुन्छ। तर युकेमा अनलाइन बसेर है सबैजना चाहिँ नि अनलाइन नै काम गर्नुहुन्छ अहिले। सो उहाँहरूले पनि बेला बखतमा यहाँ अनसाइट सोसियल वर्कर नहुँदाखेरि या आउट अफ आवर्समा होइन उहाँहरूले चाहिँ नि सर्भिस प्रोभाइड गर्नुहुन्छ।
0: ए हजुर, यो विशेष गरी यो प्यारेन्टिङ कोर्सको बारेमा भन्नुपर्दाखेरि यो कोर्सको अन्त्यमा चाहिँ के अपेक्षा गर्नुभएको छ, कस्तो कस्तो प्यारेन्ट्सहरूले चाहिँ सहभागी गर्न सक्नुहुन्छ?
1: हजुर, अब आयो कोर्सको कुरा है। कोर्स चाहिँ नि हामीले बिएफएसडब्ल्युएसले चाहिँ एटलिस्ट ट्वाइस इन अ इयर रन गर्छ, अनि यसमा चाहिँ नि हामीले प्यारेन्ट्सहरूबाट एक्सपेक्टेसन भनेको एउटा प्लेटफर्म प्रोभाइड गर्ने हो हामीले उहाँहरूलाई प्यारेन्ट्सहरूको लागि होइन, या टु बी प्यारेन्ट्स पनि हुनसक्छ या अलरेडी प्यारेन्ट्सहरू हुन सक्नुहुन्छ। जिरोदेखि अठार वर्ष भनेपछि सबै बच्चाको बाबामाहरू है, बुवा पनि हुनसक्यो, आमा पनि हुनसक्यो है, या दुवैजना अझै राम्रो, उहाँहरूलाई चाहिँ नि हामीले एउटा प्लेटफर्म प्रोभाइड गर्छौँ जहाँ चाहिँ उहाँहरू आउनुहुन्छ, बस्नुहुन्छ, अनि हाम्रो कोर्सेसमा भएको टपिक्सहरू हामी निकाल्छौँ होइन, त्यसमा हामीले चर्चा गर्छौँ। कसैको क्वेसन्सहरू छ भने त्यहीँ आउँछ, कसैको एक्सपिरियन्सेसहरू छ भने उहाँहरूले त्यो सेयर गर्नुहुन्छ। सो प्यारेन्ट्सहरूले बेसिकली यस्तो ठाउँ पाउनुहुन्छ जहाँ उहाँहरूलाई मनमा लागेका कुराहरू सोध्ने है, अनि मैले अब कति कुराहरूमा अड्किरहेको हुन्छ, कसरी मैले अब चाहिँ मेरो बच्चालाई या मैले आफ्नो लाइफलाई कसरी सुधार्न सक्छु, कसरी मेरो बच्चालाई चाहिँ मैले बेस्ट दिन सक्छु भनेर हरेक प्यारेन्टले हरेक दिन यो क्वेसन पक्कै पनि सोध्नुहुन्छ आफूले आफूलाई, अनि उहाँहरूले जानेको खोज्नुहुन्छ, गर्नुहुन्छ होइन। हामीले चाहिँ नि उहाँहरूलाई अलिकति त्यसमा सुविधा पुर्याउने काम चाहिँ गर्छौँ।
0: हजुर, यो प्यारेन्टिङ कोर्स भन्नाले पक्कै त्यो यसो सुन्दाखेरि चाहिँ अब मलाई अभिभावकत्व नै थाहा नभएर मैले जोइन गर्नुपर्ने हो कि गयो भने चाहिँ मैले केही नजानेको जस्तो हुन्छ, त्यस्तो फिल त हुँदैन?
1: हुँदैन कि त्यही फिल नहोस्. बेसिकली कस्तो हुन्छ नि, हरेक प्यारेन्ट्सहरूलाई एउटा मात्र, एउटा बच्चा, दुईवटा बच्चा, तिनटै बच्चा हुर्काइसक्दा पनि कति क्वेसन्सहरू हुन्छ कि मैले गर्न सक्ने गरेको छैन कि, मैले गरेको सही भएन कि, होइन, या बच्चाले कुनै दिन राम्रो पर्फर्म गर्दा चाहिँ हो मैले सबै राम्रो, मैले यत्रो मेहनत गरेको ठिकै भयो भन्ने लाग्छ भने कुनै दिन पर्फर्मेन्स राम्रो भएन या आफूलाई या बच्चालाई केही तलमाथि हुँदाखेरि चाहिँ नि मान्छेलाई मनमा डाउट आउनेहरू भइरहेको हुन्छ. तर उहाँहरूले यही कुरा नट नेसेसरीली सबैलाई सेयर गर्दै पनि हिँड्नुहुन्न. तर यो प्लेटफर्म यहाँ चाहिँ नि तपाईँले यसो सानोदेखि मनमा लागेको सानो सानो कुराहरूदेखि ठुलो ठुलो प्लानिङहरू तपाईँले कसरी सर्टन बच्चाको, हरेक बच्चाको आफ्नो एउटा के भन्छ बिहेभियर हुन्छ होइन, त्यो अनुसारले त्यसलाई मिट गर्ने त्यस्तो स्ट्राटेजिजहरू हुन्छ होइन, अनि त्यो सबै कुरा चाहिँ नि सबैलाई नहुन पनि सक्छ नि त है. हो त्यो चाहिँ नि बसेर कसरी बच्चासँग कसरी डिल गर्ने या बच्चाहरूको लागि के कुरा इम्पोर्टेन्ट हुन्छ, हामीले कसरी व्यवहार गर्दाखेरि कसरी रेस्पोन्ड गरिरह हुन्छ, यो सानो सानो कुराहरू चाहिँ नि त्यहाँ बसेर छलफल हुँदा हुँदै गर्दा चाहिँ प्यारेन्ट्सहरूले चाहिँ नि धेरै कुराहरू सेयर गर्न होइन आफ्नो कुरा भन्न पनि पाउनुहुन्छ भने नयाँ नयाँ कुराहरू सिक्न पनि पाउनुहुन्छ.
0: हजुर त्यस्तो माहौल पनि राम्रो छ
1: हजुर. उहाँहरूलाई चाहिँ हाम्रो काम भनेको कोही पनि प्यारेन्ट्सलाई त्यहाँ जज गर्ने नभएर चाहिँ कसरी हुन्छ हामीले जानेको सिकेको कुराहरू सेयर गरेर उहाँहरूको पनि कुराहरू सुनेर उहाँहरूलाई चाहिँ सहज कसरी बनाउने होइन, अनि प्यारेन्टिङमा चाहिँ कसरी कस्तो कस्तो कुराहरूले सपोर्ट गर्छ त त्यो कुराहरू उहाँहरूलाई प्रोभाइड गर्ने कोसिस चाहिँ हाम्रो त्यस्तो हुन्छ.
0: हजुर दिदी, योभन्दा अगाडिको सेसनहरू जुन त्यो प्रोग्रामहरूबाट हजुरले कस्तो फिडब्याक पाउनु भएको छ?
1: हामीले धेरै थरीको फिडब्याकहरू पाउँछौँ, तर सबैभन्दा म अहिले बिर्सिनु नसक्ने कुराहरू चाहिँ कोर्स रन भइराख्दाखेरि नै प्यारेन्ट्सहरूमा चेन्जेसहरू अनि उहाँहरूको लाइफमा आएको चेन्जेसहरू चाहिँ नि अलिकति कहिलेकाहीँ चाहिँ नि आज एक दुई हप्तामै चेन्जेसहरू आउँदाखेरि चाहिँ अनरियल पनि लाग्ने हुन्छ होइन, तर एट द सेम टाइम त्यो चाहिँ नि हुन्छ है, विच इज वाइ यो कोर्सेसहरू छ होइन. हामी कोर्स गर्दा गर्दै पनि उहाँहरूको लाइफ सहज भएको हो, यति सानो एउटा कुराले मेरो लाइफमा यसरी चेन्ज लिएर आयो, मैले यसरी बोल्दाखेरि मेरो बच्चाले यसरी रेस्पोन्ड गर्यो, मेरो यति लामो डिस्प्युट यसरी एन्ड भयो भनेर उहाँहरूले जुन पोजिटिभ लाइफ चेन्जिङ कुराहरू जसरी मलाई फिडब्याक गर्नुहुन्छ त्यसले चाहिँ इट मेक्स एभ्रिथिङ वर्थ इट.
0: हजुर भनेपछि यो कोर्स एकदमै प्रभावकारी नै रहेछ दिदी. हजुर होइन, अब कार्यक्रमको हामी समय अलि सकिन लागिसक्यो दिदी, त्यस कारणले केही छुटपुट भएका कुराहरू हजुर भन्न सक्नुहुन्छ?
1: हजुर, अब म सबैलाई के भन्न चाहन्छु भने आउँदो 1 अक्टोबरबाट हामी फेरि यो वर्षको दोस्रो चरणको यो कोर्स फेरि रन गर्दैछौँ. यो पेरेन्टिङ कोर्सेसहरू अनलाइन पनि अभाइलेबल त हुन्छ, हामीसँग पनि छ यही कोर्स, तपाईँले अनलाइन आफै पनि गर्न सक्नुहुन्छ. स्पेसली मिलिट्री फ्यामिलीहरूको लागि फ्रीमा अभाइलेबल पनि छ, त्यसको लागि कोड चाहिन्छ, त्यो कोड हामीसँग छ है. तर फेस टु फेस सबैजनासँगै बसेर गर्नुहुन्छ भने अझै धेरै प्रभावकारी हुन्छ. युजली पेरेन्ट्सको लागि भनेर हामीले बिहानमा बच्चाहरू स्कुल गइसके पछिको समय 9 to 10:30 त्यो समयमा चाहिँ कोर्स रन गर्छौँ, अनि हप्तामा दुईचोटि जति रन गर्छौँ, युजली ट्युजडे र थर्सडेज हुन्थ्यो. अब योपालि चाहिँ नि रेजिस्ट्रेसन कम्प्लिट हुने साथ हामी सबै प्यारेन्ट्सहरूसँग छलफल गरेर जस्ट सबैभन्दा धेरै सुविधाजनक समय र दिन कुन हुन्छ भनेर त्यसरी निर्णय गर्ने भनेर लागेका छौँ. तर युजली चाहिँ हाम्रो बिहानमा हुन्छ, हप्तामा दुईचोटि हुन्छ, 1 अक्टोबरबाट सुरु हुन्छ, बिचमा दसैँ पर्छ, स्कुल हलिडेजहरू पर्छ, त्यतिखेर चाहिँ हामीले ब्रेक लिन्छौँ.
0: ए हस् त दिदी, धेरै धेरै धन्यवाद दिदी आज स्टुडियोमा पालिदिनु भयो र पेरेन्टिङ कोर्सको बारेमा हाम्रो श्रोताहरूलाई चाहिँ जानकारी दिनुभयो.
1: थ्याङ्क यू बहिनी. बिफोर गोइङ आइ एम जस्ट गोइङ टु टेक वन मोर मिनट, कसैलाई पनि इन्ट्रेस्ट छ भने मलाई इमेल गर्न सक्नुहुन्छ या बिएफएसडब्ल्युएसको अफिसमा आउन सक्नुहुन्छ, चिटच्याटमा छ. मेरो इमेल चाहिँ rachana.poudel@forcessocialwork.com है, यसमा गर्न सक्नुहुन्छ या तपाईँहरूले हाइभमा गएर पनि हेर्न सक्नुहुन्छ, त्यहाँ मेरो इमेल प्रोभाइड गरेको छ र फोन गरेर या अफिसमा आएर पनि.
0: एउटा अन्तिम प्रश्न, यदि बाल आफूसँग बच्चा चाहिँ सानै छ, क्लासमा त्यो बस्न पाउने वातावरण के कस्तो छ होला दिदी?
1: हजुर, हामीले पासमा पनि त्यसरी बच्चाहरूलाई अब हेर्ने मान्छे छैन भने बच्चै लिएर आउनुहुने पेरेन्ट्सहरूलाई पनि इन्क्लुड त गरेको छौँ होइन, त्यो चाहिँ वी क्यान डिस्कस फर्दर, किनभने डिपेन्ड्स, त्यो कुरा चाहिँ डिपेन्ड गर्छ.
0: हजुर हजुर हस्, धेरै धेरै धन्यवाद दिदी आज पालिदिनु भएकोमा र यो एकदमै राम्रो जानकारीको लागि धेरै धेरै धन्यवाद.
1: थ्याङ्क यू फर यर टाइम बहिनी, थ्याङ्क यू भेरी मच.
0: हजुर धन्यवाद दिदी. हजुर, उहाँ हुनुहुन्थ्यो हाम्रो बिएफएसडब्ल्युएस का सोसियल वर्कर मिसेस रचना निरौलाजी। उहाँसँगको यो जानकारीले तपाईँहरूलाई पक्कै पनि उपयोगी भयो होला, र यो प्यारेन्टिङ कोर्सको लागि चाहिँ तपाईँहरू सम्पूर्णलाई यदि जिज्ञासा छ, तपाईँ सहभागी हुन चाहनुहुन्छ भने पक्कै पनि कन्ट्याक्ट गर्नुहोला हाम्रो दिदीलाई। यो सूचनाहरू चाहिँ हामी बारम्बार दिइराखेका हुन्छौँ बिएफएस गोर्खा रेडियो को यो माइक पब्सहरूको अन्तर्गत। तर अब भने कार्यक्रम हामी यो गीतबाट निरन्तर गर्नेछौँ। सुप्न सुमन अनि अभिज्ञा घिमिरेको मेरो हजुर सुन्नुहोस्।

0: एसबीएस गोर्खा रेडियो
1: हामीमध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
1: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.u।
0: यो PFBS गोर्खा रेडियो हो।

Aujourd'hui, il y avait ça pour qu'on n'y connaisse pas le guide, si nous voyons un calais. हजुर आजको कार्यक्रमको हाम्रो दोस्रो घण्टे बसाइमा भने हाम्रा अतिथि मिसेस रचना पौडेल निरोला दिदी सँगको कुराकानी गर्यौ सोशल सर्भिसेस AWS BFSWS ले सञ्चालन गरेको यो गर्ने वाला प्यारेन्टिङ कार्यक्रमको विषयमा छोटो कुराकानी गर्यौँ तपाईँहरूले सुनिहाल्नुभयो र आजको विषयवस्तु भने म तेस्रो घण्टे बसाइमा भने अवश्य समावेश गर्ने नै छु र मेसेजेसहरू पढ्ने क्रममा एनपी परदेशीजी हाम्रो नियमित श्रोता फेरि पनि जोडिनु भएको छ उहाँले मजाले कार्यक्रम सुन्दै हुनुहुन्छ मिठो आवाजमा त्यसको लागि धेरै धेरै धन्यवाददायक कम्प्लिमेन्टको लागि सञ्चालन गरिरहनु भएको कुशल प्रस्तोता बिनाजीलाई हार्दिक नमन भन्नुभएको छ हजुरलाई नमस्कार आज तपाईँलाई प्रिय लाग्ने गीत सुन्न मन लागेको छ मेरो अनुरोधमा घन्काइदिनुहुनेछ भन्ने आशा राखेको छु भन्नुभएको छ धेरै धेरै धन्यवाद एनपी परदेशीजी र यो गीत भने मेरो रोजाइमा उहाँको अनुरोधमा यो गीत यस्टी योगी अनि अन्जु पन्तको आवाजमा आउँदै गरेको चलचित्र जलाकीबाट चाँदी जलप भने निकै नै मिठो गीत सुन्नुहोला है त

सुनेको नै मिठो गीत, अनि अहिले निकैमा चर्चामा आएको यो गीतमा पनि अभिनय गर्दै हुनुहुन्छ एक्टर अनि गायक सोनम तोप्देन, अनि एक्ट्रेसमा हुनुहुन्छ उपासना सिंह ठकुरी, गायक अनि गायिका हुनुहुन्छ एसटी योगी, अनि अन्जु पन्तले गाउनु भएको चाँदी जलप भन्ने गीत भर्खरै सुन्नुभयो र पक्कै पनि इन्जोय गर्नुभयो होला। हजुर, समय अहिले 12 बजेका लागि केवल 6 मिनट बाँकी रह्यो, माफ गर्नुहोस् 8 मिनट बाँकी रह्यो श्रोता, र हामी कार्यक्रम मजिरीको दोस्रो घन्टे बसाइको पनि अन्त्यमा आइसकेका छौँ, र दोस्रो घन्टे बसाइको अन्तमा हामी गीत बजाउँदैछौँ सरुन गुरुङ, राजबहादुर गुरुङ अनि उषा गुरुङको आवाजमा। यो निकै नै मिठो गीत जुनी जाला चलचित्र पेन्सन पट्टाबाट, जुन गएको 26 गते भदौ महिनाको 26 गतेबाट एकदमै सर्वत्र रिलिज भइसकेको छ नेपालभरि नै, र चलचित्र पेन्सन पट्टाले पनि उत्तिकै माया बटुल्न पनि सफल भएको छ समाचार अनुसार। अनि यसै गरी उक्त चलचित्रकी नायिका हाम्रै 2RZR-मा हुनुहुन्छ श्रीमती अनुसार राई, र अनुसार राई बहिनीसँगको कुराकानीहरू तपाईँहरूले हिजो अस्तिको भागमा सुन्नुभयो पनि होला पक्कै पनि। उक्त गीत पश्चात हामी नेपालबाट प्रसारण हुने नेपाली समाचार सुन्नेछौँ, र कार्यक्रम मझेरीको तेस्रो अनि अन्तिम घन्टे बसाइमा पनि म कार्यक्रम प्रस्तुता बिना गुरुङ फेरि पनि उपस्थित हुने बाचाको साथ अहिलेलाई इन्जोय गर्नुहोस् यो निकै नै मिठो गीत जुनी जाला।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: भोटेकोशी बाढी संकटग्रस्त स्थानीय तहका प्रमुखहरूले प्रधानमन्त्री र मन्त्रीहरूको कुरा सुन्दा आशावादी भएको बताएका छन्। उनीहरूले आउँदो तीन दिनभित्र आफ्ना पालिकाका समस्या बुझाउने निर्णय पनि गरेका छन्। प्रधानमन्त्रीसँगको छलफलमा सहभागी र सुबा उत्तर गया गाउँपालिकाका अध्यक्ष माधव प्रसाद अरियाल।
4: आजको बैठक छलफल औपचारिकता मात्रै भयो कि उपलब्धिमूलक पनि भयो?
5: अब उपलब्धि त जे प्रतिबद्धता व्यक्त गरेको छ त्यो कार्यान्वयनको चरणमा पुगेपछि चाहिँ उपलब्धि देखिने हो। हामीले सबै पक्ष समेटेर विषयहरू राख्यौँ। हामीले राखेका विषयप्रति उहाँले कतिपय कुराहरू पनि छुटेको रहेछ, यो क्षेत्र पनि समेट्न पर्ने रहेछ, त्यसलाई समेटेर तपाईँहरूले त्यहाँको आवश्यकताको आधारमा गर्नुपर्ने कामहरू गर्दै जानुहोस्। कुनै स्रोत साधनको अभाव हुँदैन, सरल ढङ्गले हामीले त्यस समाधान गर्दै जानेछौँ भन्ने ढङ्गको उहाँको प्रतिबद्धता हामीले पायौँ।
4: काम चाहिँ तपाईँहरूले गर्दै जाने अनि स्रोत साधन चाहिँ उहाँले जुटाइदिने
5: यस्तो छ। अब त्यो सँगसँगै भौतिक पूर्वाधार मन्त्रालयमा हामी छलफलमा बस्यौँ। विशेषतः कनेक्टिभिटीसँग सम्बन्धित विषय र पूर्वाधारसँग सम्बन्धित विषयहरूमा बढी खानेपानी लगायतका क्षेत्र धेरै डामाडोल भएको स्थिति छ। झोलुङ्गे पुल लगायतका हाम्रा चाहिँ पक्की पुलहरू मोटरेबल पुलहरू एकदमै ध्वस्त भएर आवाजावतको समस्याहरू भइरहेका छन्। बनेका संरचनाहरू ध्वस्त भएका छन्। ती सबै चिजलाई लयमा फर्काउनुको लागि के गर्नुपर्छ? छलफल सकिसकेपछि सचिवको अध्यक्षतामा त्यो मन्त्रालय अन्तर्गत चारवटा विभागका प्रमुखहरू र प्रभावित स्थानीय तहहरू मेयर र अध्यक्षहरू रहेको एउटा कार्यदल बनेको छ। त्यो कार्यदलको पहिलो मिटिङ पनि हामी बसिसक्यौँ। मिटिङले 3 दिनभित्र आफ्नो स्थानीय तहभित्र तत्काल गर्न सकिने र गर्नुपर्ने कामहरू के हुन्, नियमित कामलाई लयमा फर्काउन गर्नुपर्ने कामहरूको पहिचान गरेर स्थानीय विपद व्यवस्थापन समितिको बैठक बसेर स्थानीय कार्यपालिकाको बैठक बसेर सिफारिस गरेर 3 दिनभित्र त्यो कार्यदललाई उपलब्ध गराउने र कार्यदलले चाहिँ त्यसको समग्र प्रतिवेदन बनाएर आवश्यक पर्ने बजेटदेखि लिएर सम्पूर्ण एनडीआरएनबाट निर्णय गराएर कार्यान्वयन जाने गरी बाहिर निस्केका छौँ।
4: अनि अलिकति सास पला छ, उत्साह केही थप्यो?
5: मैले फेरि पनि भनेको छु, अब हाम्रो चाहिँ निर्णय चाहिँ हुने गरेका छ तर कानुनी कुरा चाहिँ अलि बेसी जटिल, अलि अप्ठ्यारो र अलि गाँठो पर्ने गरेका छ। अब उहाँहरूको चाहिँ अलि बेसी हुटुटी चाहिँ देखिन्छ काम गर्ने। अब हाम्रा पनि कतिपय नीतिगत कुराहरू कानुनी कुराहरूका सीमा र दायराहरू छन्। अब यो पक्षलाई सम्बोधन गर्नलाई विशेष व्यवस्था गर्नुपर्छ भन्ने मलाई लाग्छ। सबै कुरा चाहिँ सम्बोधन गर्ने गरी कानुन संशोधन गरेरै नयाँ ढङ्गले जानुपर्ने स्थिति छ। त्यो कुराको हामीले गम्भीर ढङ्गले ध्यान आकर्षण गराएका छौँ
4: र
5: यो कुरालाई सम्बोधन गरेर जाने कुरा चाहिँ प्रधानमन्त्री र मन्त्रीहरूबाट गर्नुभएको छ।
4: अध्यक्षज्यू, अहिले ठ्याक्कै तपाईँको उत्तर गया गाउँपालिकाका बाढी पीडितलाई अहिले तत्काल चाहिहाल्या के छ?
5: तत्काल कुरा त कनेक्टिभिटी नै हो। हाम्रो हामी सडक सञ्जालसँग जोड्न पर्ने कुरा हो, किनभने सबै मान्छेहरू सम्पन्न छैनन्, सबै मान्छेको घरमा अन्न र चिजहरू छैनन्, ग्यासको अभावले खानेकुराहरू पकाएर खाने स्थिति बन्न सकिरहेको छैन। अहिले त 618 जना घरबार विहीन हुनुभएको छ हाम्रो पालिकाका स्थानीय जनताहरू। उहाँहरूको लागि त अर्काको घरमा आश्रय लिनु परेको छ, होल्डिङ सेन्टरमा बस्नु भएको छ। तिनलाई अस्थायी आवास लगायतका ती व्यवस्था गरिसकेपछि चाहिने न्यूनतम कुराहरूको व्यवस्थापनको कुरा नै त्यत्तिकै कठिन छ। बाटोहरू बनाउनु पर्ने छ तर हामीसँग हेभी इक्विपमेन्ट लाने बाटै काहीँ पनि छैन। यो महाविपत्तिबाट परिवारको सदस्य गुमाएर गाउँ सबै चाहिँ एकदम स्तब्ध छ। मानसिक ढङ्गले ठुलो आघात परेको छ। त्यो क्षेत्रमा गर्नुपर्ने कामहरू धेरै कुरा छन्। अभिभावकविहीन बालबालिकाहरूको धेरै ठुलो सङ्ख्या छ, तिनीहरूलाई चाहिँ अभिभावकत्व प्रदान गर्ने र सुरक्षित आश्रयको व्यवस्था गर्नुपर्ने छ। यी धेरै क्षेत्र अहिले प्रभाव पारेको छ। ती प्रभाव परेका क्षेत्रहरूमध्ये कनेक्टिभिटी लगायतका यी चिजहरू जोड्दै अनि हामीले हाम्रो पालिकाभित्रको जनजीवनलाई सामान्यतर्फ उन्मुख गराउनुपर्छ भन्ने हो।
4: अन्तमा आज प्रधानमन्त्री भौतिक पूर्वाधार मन्त्री उहाँहरूसँगको छलफलपछि मैले मेरो पीडित गाउँवासीलाई यो कुरा लिएर जाँदैछु भन्ने कुरा केही छ तपाईँसँग?
5: विपदको सामना भनेको स्थानीय तह एउटा तह सरकारले मात्रै सम्भव हुने विषय होइन। यस्ता ठुला विपदहरूको नेतृत्व संघीय सरकार मार्फतै हुने हो। संघीय सरकारले जुन प्रतिबद्धता चाहिँ प्रधानमन्त्री र मन्त्रीहरू उहाँले त्यो प्रतिबद्धता जनाएपछि अब कार्यान्वयन हुन्छ भनेर मैले विश्वास गर्नु पर्यो। भएन भने त्यही ढङ्गले हामीले कुराकानी गरौँला। हामीले समस्याहरू जे जे भोगिरहेका छौँ त्यो भोगिरहेका समस्याहरू हल गर्ने दिशातर्फ अघि बढ्छ भन्ने मैले चाहिँ अब देखेको विश्वास गरेको छु। मन्त्रीहरूले बोलेको र उहाँको हुटुटी देख्दा यदि त्यो स्थिति रहेन भने भोलि त्यो समीक्षाको विषय बन्ला र फेरि नयाँ ढङ्गले हामीले विषय उत्थान गरेर अघि बढ्छौँ।
3: नेपाली कांग्रेस देउबा समूहले आफ्नै ढंगले पार्टीको 15 महाधिवेशन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।
2: निवर्तमान सभापति शेरबहादुर देउबाको निवास महाराजगंजमा आज बसेको समूहको यो बैठकले गगनपक्षीय केन्द्रीय कार्यालयको निर्णय अनुसार महाधिवेशनमा भाग लिन नसकिने निष्कर्ष सहित आफ्नै ढंगले महाधिवेशनमा जाने निर्णय गरेको हो। सम्पर्क कार्यालय चुन्देबीमा आज पत्रकार सम्मेलन गर्दै देउबा समूहको महाधिवेशन आयोजक समितिका संयोजक डाक्टर शशांक कोइराला,
6: पार्टीको आधिकारिकता सम्बन्धी विषय सम्मानित सर्वोच्च अदालत विचाराधीन रहेको
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।

हजुर बीएफएस गोर्खा रेडियोको कार्यक्रम मझेरीको यो तेस्रो अनि अन्तिम घन्टे बसाइमा फेरि पनि स्वागत छ। म कार्यक्रम प्रस्तुता बिना गुरुङको तर्फबाट तेस्रो घण्टा सुरुवात गर्यौं। निकै नै मिठो गीत, यो एकदमै रमाइलो गीत, एक्सिस ब्यान्डको अधुरो प्रेम, यो अलिक सेन्टिमेन्टल खालको गीत रहेको थियो, तर एक जमानामा एकदमै टिनेजर्सहरूलाई मनपर्ने गीत। आशा छ तपाईँहरूले पनि स्टिल मन पराउनु भएको छ होला यो गीत। समय अहिले ब्रुनाईमा दिउँसोको 12:10 गयो र दिन आज घमाइलो नै छ। तपाईँहरूको आजको मङ्गलबारको बिहानी र अब दिउँसो लागिसक्यो, तपाईँहरूको दिन चाहिँ एकदमै शुभ रहोस् भन्दै गीत सङ्गीतको साथ हामीलाई सुनेर साथ दिनुभएको छ भने धेरै धेरै धन्यवाद। सुन्दै गर्नुहोला बिएफपिएस गोर्खा रेडियो, किनकि कार्यक्रममा अझै पनि यस्तै मिठा गीतहरू बाँकी नै छन्। हजुर, यो तेस्रो घन्टे बसाइ पनि त्यत्तिकै रमाइलो अनि ऊर्जामय बनाउनको लागि र त्यसको साथसाथै मन छुने गीतहरू सुन्ने क्रममा अब सुनेछौँ सञ्जीव सिंहको मुगलान।

Other Sound of Cinco, io Nikkei Montreal Kids, voglio parlare. हजुर आफू स्वयं पनि मिलिट्री वाइफ भएको कारणले गर्दाखेरि यो गीतको भाव अनि शब्दहरू चाहिँ विशेष गरी हाम्रो आर्मी परिवारका दाजुभाइहरूलाई चाहिँ धेरै नै रिलेट गर्न मिल्ने गीत हो अनि यसको साथसाथै अहिले सामाजिक सञ्जालहरूमा जति पनि आर्मीका वाइफहरूलाई चाहिँ अब रमाइलो गरेको देखेको हुन्छौँ तर त्यसको पछाडि चाहिँ धेरै सङ्घर्ष कठिनाइहरू पनि हुने गर्छ भेटघाट हुँदाखेरि रमाइलो हुन्छ भने आफ्नो मिलिट्री आफ्नो आर्मी हस्बेन्डसँग टाढा हुँदाखेरि चाहिँ त्यति नै धेरै नै कुराहरू चाहिँ आफूले जुत्नुपर्ने हुन्छ होइन एक्लो महसुस हुन्छ यसको साथसाथै परिवारको जिम्मेवारीहरू पनि सबै भोग्नुपर्ने कुराहरूलाई चाहिँ यो गीतले चाहिँ एकदमै मार्मिक तरिकाले चाहिँ सम्झाउँछ जस्तो लाग्छ मलाई अनि आशा छ तपाईँले यो गीत सुनेर पनि इन्जोय गर्नुभयो होला कहिलेकाहीँ यस्तो स्लो अनि मन छुने गीतहरू सुन्दाखेरि पनि तपाईँहरूलाई एउटा थेरापी जस्तै हुन्छ अनि मलाई पनि कहिलेकाहीँ यो गीतले चाहिँ धेरै नै मद्दत गरेको हुन्छ र अब हामी कार्यक्रम मजेरीको तेस्रो घन्टे बसाइलाई चाहिँ निरन्तरता गर्छौँ अर्को मिठो गीतबाट सुजन चापागाई अनि सलिना बिकेको आवाजमा चाइनेज जिन्दगानीमा भन्ने यो निकै नै रमाइलो फुर्तिलो गीत सुन्नुहोस्

0: अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFBS गोर्खा रेडियो हो।

गौली भन्ने चलचित्रबाट रहेको थियो र आशा छ तपाईँले यो गीत मन पर्यो होला। हजुर, AWS कम्युनिटी सपोर्टद्वारा 25 सेप्टेम्बर शुक्रबारको दिन दिउँसो 2 बजेदेखि 5 बजेसम्म सञ्चालन हुँदैछ BFP लोकल ह्यान्डमेड अनि फुड स्टल बजार। यो हाम्रो ब्रिटिस फोर्सेस ब्रुनाईका परिवारहरूको लागि हो र चिटच्याट कम्युनिटी सेन्टरमा हुने उक्त कार्यक्रममा भने तपाईँले ब्रुनाईका लोकल ह्यान्डमेड सामग्री अनि फुड स्टलहरूको मजा लिन सक्नुहुन्छ। अनि यसमा चाहिँ आफ्नै होममेड ब्रान्डका केही सामानहरू, विशेष गरी ब्रुनाईको चाहिँ त्यो आफ्नो ह्यान्ड वुभन ब्यागहरू चाहिँ एकदमै प्रचलित छन् र यसको साथसाथै ब्रुनाई सेल रिक्रिएसन क्लबको सन्डे कार्डबोर्ड सेल हुन गइरहेको छ सेप्टेम्बरको 27 तारिक। यो चाहिँ आइतबारको दिन बिहानको 7 बजेदेखि 11 बजेसम्म BSRC पार्किङ लटमा। अब सुनौ नेफसाइटिसको छुँदैन तिम्रो मायाले।

साइरिसको यो निकै नै मिठो गीत सुन्नुभयो, छुँदैन तिम्रो मायाले। हजुर श्रोता, अब हामी स्वस्थ खानपानको बारेमा छोटो कुराकानी गरौँ। जस्तै फुल फलफुल भनेको चाहिँ हाम्रो हेल्दी डाइटमा पर्दछन् र ब्यालेन्स डाइटमा पनि तपाईँहरूले दैनिक आफ्नो भोजनमा चाहिँ फ्रुटहरू समावेश गर्नुभयो भने, फलफुल समावेश गर्नुभयो भने एकदमै राम्रो हुन्छ स्वास्थ्यको लागि। र मैले चर्चा गर्न गइरहेकी फुल फलफुलमा चाहिँ आज केराको बारेमा कुरा गर्छु। बनाना यानि कि एकदमै अत्यधिक पोटासियमयुक्त, म्याङ्गनिजयुक्त र भिटामिन सी र भिटामिन बी सिक्स प्रशस्त मात्रामा पाइने उक्त फलको बारेमा थोरै जानकारी दिन चाहन्छु। र नर्मल वयस्क स्वस्थ वयस्कहरूले चाहिँ दिनमा दुईदेखि तिनवटा केरा चाहिँ सन्तुलित आहारको भागका रूपमा सुरक्षित रूपमा खान सक्नुहुन्छ। केरा भन्नाले चाहिँ यसमा प्राकृतिक रूपमा प्राकृतिक चिनी चाहिँ धेरै मात्रामा पाएको हुनाले गर्दाखेरि यदि तपाईँले खानुभयो भने चाहिँ यसमा भएको कार्बोहाइड्रेट र प्राकृतिक चिनीले चाहिँ यो एक्लै खाँदा पनि रगतमा चिनीको मात्रा चाहिँ छिटो बढ्न सक्छ। त्यस कारणले मेरो विचार सुगर भएका व्यक्तिहरूले चाहिँ यसमा चाहिँ मुख्य ध्यान दिनुपर्ने हुन्छ। यसै गरी केरामा हुने अत्यधिक पोटासियमको कारणले गर्दाखेरि यदि कोही मृगौलासँग सम्बन्धित बिरामी हुनुहुन्छ भने चाहिँ यो यसमा हुने करिब 400 मिलिग्राम पोटासियम चाहिँ रगतमा चाहिँ छान्नको लागि चाहिँ एकदमै यो धेरै मात्रा भएको कारणले गर्दाखेरि किडनी बिरामीहरूलाई चाहिँ यो रगतबाट पोटासियम छुटाउन हटाउन चाहिँ एकदमै कठिन हुनसक्छ। यसले हाइपरक्यालेमिया जस्तो कन्डिसनहरू निम्त्याउन सक्छन्। हाइपरक्यालेमिया यानि कि रगतमा चाहिँ धेरै मात्रामा पोटासियम, जसले चाहिँ यो धेरै विशेष गरी किडनी बिरामीमा धेरै भयो भने चाहिँ मांसपेशी कमजोर हुने, पक्षघात हुने अनि मुटुको धड्कनमा चाहिँ असामान्य हुन जान्छ। र धेरै केरा खानुभयो भने चाहिँ पेट फुल्ने अनि ग्यास हुने, यसको साथसाथै झाडा पखाला हुन सक्ने सम्भावना हुन सक्छ। र विशेष गरी यदि तपाईँसँग इरिटेबल बाउल सिन्ड्रोमहरू भएका व्यक्तिहरूलाई पनि यो पचाउन चाहिँ अलिक गाह्रो हुनसक्छ। धेरै फाइबरयुक्त खानाप्रति चाहिँ संवेदनशील व्यक्तिहरूले पनि केराको खाने बेलामा चाहिँ अलिक ध्यान दिनुपर्ने हुनसक्छ। र विशेष गरी मैले अघि भनिहालेँ, स्वस्थ व्यक्तिका लागि दिनको एकदेखि दुईवटा केरा सामान्यतया सुरक्षित र पौष्टिक मानिन्छ भने, मृगौला रोगी, मधुमेह अनि पाचन सम्बन्धी समस्या भएका व्यक्तिहरूले भने आफ्नो स्वास्थ्य अनुसार मात्र मिलाएर मात्रामा चाहिँ मिलाउनुहोस्, खानै हुँदैन भन्न खोजेकी चाहिँ होइन, मात्रा मिलाएर चाहिँ खानुहोस्। अवश्य पनि यो जानकारी तपाईँहरूलाई उपयोगी भयो होला भन्ने आशा गर्दै अब सुनेछौँ भ्योमाको निकै नै नयाँ गीत गोरी, भ्योमा फिचरिङ एजेक्स म्युजिक्सको।

साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन्स तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् टेकभेज.com।

सफल गीत हतारिँदै बतासिँदै सुन्नुभयो भर्खरै। हजुर श्रोता, आजको कार्यक्रममा मैले इनोभेसन एन्ड टेक्नोलोजी सम्बन्धी केही कुराकानी गर्नेछु भनेर भनेको थिएँ, र अहिले भने मैले चर्चा गर्न गइरहेको यो टेक्नोलोजीको बारे चाहिँ के हो भन्दाखेरि, यो चाहिँ स्मार्ट रिङको बारेमा हो। हामीले घडीलाई स्मार्ट बनाएको पनि धेरै भयो, अब पालो भने औँठीको पनि आइसकेको छ। स्मार्ट रिङले तपाईँको निन्द्रा, मुटुको धड्कन, तनाव अनि दैनिक गतिविधि चाहिँ ट्र्याक गर्न सक्छ, अनि सानो आकार, लामो ब्याट्री र स्वास्थ्यसँग सम्बन्धी उपयोगी जानकारीका कारण स्मार्ट रिङ अहिले विश्वभर लोकप्रिय पनि बन्दै गइरहेको छ। र अहिले प्रविधिको कारणले गर्दाखेरि प्रविधिको त्यो ग्याजेटहरू त सानो हुँदै जाने क्रममा चाहिँ स्मार्ट रिङसम्म आइपुगेको छ, अनि औँठी जस्तै देखिने यो सानो उपकरणमा चाहिँ साना सेन्सर्सहरू हुन्छन् जसले चाहिँ मोडल अनुसार हार्ट रेट, स्लिप अनि शरीरको तापक्रममा हुने परिवर्तन, एक्टिभिटीहरू जस्तै स्टेप्सहरू अनि ब्लड अक्सिजनहरू समेत मापन गर्न सक्छन्, अनि केही स्मार्ट रिङले चाहिँ ती तथ्याङ्कलाई विश्लेषण गरेर तपाईँको स्लिप क्वालिटी, शरीरले कति आराम पाएको छ र आज कति सक्रिय हुन उपयुक्त छ भन्ने किसिमको रेडिनेस अनि रिकभरी स्कोरहरू समेत दिन सक्दछ। यो सानो अनि हलुका हुन्छ, अनि यसको स्क्रिन पनि हुँदैन, अनि विशेष गरी राति सुत्दा लगाउन सजिलो हुने, किनभने मैले पनि एप्पल वाच चाहिँ प्रयोग गर्छु, तर राति चाहिँ लगाउनु चाहिँ अलिक अप्ठ्यारो हुन्छ। तर यसले चाहिँ फोन, यसले चाहिँ तपाईँले रिङ त लगाउँदाखेरि तपाईँलाई खासै केही फरक पर्दैन नि त। सो फोनको एप खोलेपछि चाहिँ रिङले जम्मा गरेको सबै जानकारी चाहिँ त्यसमा विस्तारमा हेर्न सक्नुहुन्छ, र विभिन्न न्युज अनुसार चाहिँ यो स्मार्ट रिङको प्रयोगले गर्दाखेरि त्यो एप्पल वाच जस्तै स्मार्ट वाचेसहरूले जस्तै यसले पनि अब व्यक्तिको चाहिँ कुन केही जटिल रोगहरू लाग्नुभन्दा अगाडि चाहिँ केही सङ्केतहरू दिएको चाहिँ मानिन्छ अनि बताइन्छ। र यो डक्टरको विकल्प भन्ने पक्कै पनि होइन, किनभने यसले आफ्नो स्वास्थ्य बुझ्नलाई चाहिँ एकदमै सहयोग गर्ने एउटा वान अफ द उपकरण हो भन्न पनि भन्न सकिन्छ। र विशेष गरी लोकप्रिय स्मार्ट रिङहरू चाहिँ हामीले सायद मैले मेरो सर्कलमा चाहिँ खासै कसैले युज गरेको त देखेको छैन, तर अरा रिङ, स्यामसङ ग्यालेक्सी रिङ अनि रिङ कन अनि अल्ट्रा ह्युमन रिङ एयर भन्ने जस्ता यस्ता मोडलहरूमा पनि आइसकेको रहेछ। आज प्रविधिको टपिकमा यो सानो जानकारी दिइहालेँ। यो बदलिँदो संसारसँगै यो टेक्नोलोजी प्रविधिहरूमा हुने विकाससँगै मानिसको सहुलियतको लागि चाहिँ धेरै कुराहरू आइसकेको छ। मेरो विचारमा यो एउटा मार्केटिङ पनि हो, कन्ज्युमरिजम पनि हो जस्तो लाग्छ, किनभने आफ्नो स्वास्थ्य जोगाउनको लागि यदि तपाईँ आफै सजग हुनुहुन्छ भने सायद यी सबै ग्याजेटहरूको आवश्यकता चाहिँ तपाईँलाई पर्छ नै भन्ने चाहिँ पक्कै पनि छैन। तर मानिसको इच्छा हो, रहर हो, कसैलाई चाहिँ आफ्नो समयअनुसार चाहिँ बदलिन मन लाग्छ, अनि नयाँ टेक्नोलोजी जस्तै आइफोनलाई चेज गरेको जस्तै नयाँ प्रत्येक वर्ष नयाँ मोडलहरू नै लिनुपर्छ भन्ने व्यक्तिहरूको लागि चाहिँ सायद यो चासोको विषय होला। तर हामीले किने पनि नकिने पनि संसारमा चलिरहेको टेक्नोलोजीसँग सम्बन्धित नयाँ अपडेटहरू भने पक्कै पनि तपाईँहरूसँग साझा गरि नै राख्ने गर्छौँ। त्यस कारणले गर्दाखेरि तपाईँहरूलाई आज यो स्मार्ट रिङको बारेमा पनि छोटो जानकारी भने अवश्य भयो होला। यति भन्दै हामी मिठो गीत सङ्गीतले नै निरन्तर गर्नेछौँ, सुबानी मोक्तानको मिठो गीत।

हजुर, यो निकै नै मिठो गीत तृष्णा गुरुङको आवाजमा सुन्नुभयो श्रोता। र यो गीतसँगै हामी कार्यक्रम मजेरीको अन्त्यमा आइसकेका छौँ। समय अहिले ब्रुनाईमा दिउँसोको 1 बज्नका लागि 6 मिनट बाँकी रह्यो। आजको बसाइमा सुनेर साथ दिनुहुने सम्पूर्ण देश विदेश विश्वभरिका श्रोताहरूलाई म मनैदेखि धन्यवाद भन्दै आजको कार्यक्रम प्रस्तुता बिना गुरुङ यो कार्यक्रमबाट बिदा लिन चाहन्छु। नमस्ते। अनि भोलि भने कार्यक्रम मझेरीमा हाम्रो नियमित प्रस्तुता दाई धनराज दाई आउनुहुनेछ र अहिले र म भने लोकल कार्यक्रम साङ्गीतिक तरङ्गमा फेरि फर्किनेछु। अहिलेको लागि भने सुन्नुहोस् एसटी योगी अनि रेश्मा पुनको आवाजमा बादलु पारीको देशैमा, त्यसपछि नेपालबाट प्रसारण हुने समाचार लगतै साङ्गीतिक तरङ्ग कार्यक्रममा वृन्दा राई दिदीसँग भेट हुनेछ तपाईँहरूको लोकल कार्यक्रममा। चाहिँ अहिलेको लागि भने बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: संघीय संसद प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे बस्दैछ। बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने सम्भावित कार्यसूची तय भएको संघीय संसद सचिवालयले जनाएको छ। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मेलनमाथि नेपाल पाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधान व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बस्दैछ। धनुषाको हंसपुर नगरपालिका 5 का 365 परिवारले जग्गाधनी प्रमाण पूर्जा पाएका छन्। नापी कार्यालय धनुषाका अनुसार विक्रमसम्म 2072 नक्सा पास भए पनि जग्गाधनी प्रमाण पूर्जा वितरण हुन नसकेका 365 परिवारलाई लाल पूर्जा वितरण गरिएको हो। नाप नक्सा सम्पन्न भए पनि विभिन्न कारणले दर्ता प्रक्रिया पूरा हुन सकेको थिएन। धनुषाको छिरेश्वरनाथ नगरपालिका 1 र 2 का 375 परिवारलाई पनि जग्गाधनी प्रमाण पूर्जा वितरणको तयारी गरिएको छ। नापी नक्सा सम्पन्न भइसकेका तर दर्ता प्रक्रिया बाँकी रहेका धनुषाका अन्य गाउँ ब्लक तथा सोवासी प्रकृतिका जग्गाको विवरण समेत कार्यालयले अध्ययन गरिरहेको बताइएको छ। गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका लागि जिल्ला प्रशासन कार्यालयलाई 5 बुँदे परिपत्र जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफलेद्वारा जारी परिपत्रमा सेवाग्राहीलाई बिचौलिया मुक्त, छिटो छरितो, सरल र प्रभावकारी रूपमा सेवा प्रवाहका लागि परिपत्र गरिएको हो। परिपत्र अनुसार सरकारी कार्यालय वरिपरि सेवाग्राहीलाई सहयोग र सहजीकरण गर्ने नाममा गैर कानूनी रूपमा रकम असुल गर्ने व्यक्तिलाई निगरानी गरी कानून बमोजिम कार्यवाही गर्न निर्देशन दिएको छ। साथै अपाङ्गता भएका तथा अशक्त व्यक्ति, गर्भवती तथा साना बालबच्चा भएका महिला, ज्येष्ठ नागरिक र टाढाबाट सेवा लिन आएका सेवाग्राहीलाई प्राथमिकता दिन भनिएको छ। परिपत्रमा नागरिक सहायता कक्षबाट, जिल्ला प्रशासन कार्यालयबाट प्रयोग हुने सबै प्रकारका निवेदन र फारम, राष्ट्रिय परिचय पत्र र राहदानी सेवाका लागि अनलाइन फारम भर्ने सेवा, फोटोकपी र स्क्यान सेवा, इमेलबाट पत्राचार गरी अभिलेख बुझ्न पठाउने र प्राप्त गरी प्रिन्ट गर्ने सेवा निशुल्क रूपमा उपलब्ध गराउनु पर्ने उल्लेख छ। सम्बन्धित कार्यालयको सेवा प्रकृति अनुसार नागरिक सहायता कक्षबाट निशुल्क सहायता दिने व्यवस्था मिलाउन निर्देशन गरिएको छ। त्यसै गरी सेवा प्रवाहमा प्रभावकारी बढ़ाउन सेवाग्राहीलाई आवश्यक पर्ने सूचना तथा जानकारी र कार्य विधिगत विषयहरू कार्यालयको वेबसाइट, सामाजिक सञ्जाल तथा अन्य उपयुक्त माध्यमबाट नियमित सम्प्रेषण गर्न र कार्यालयको वेबसाइट नियमित रूपमा अध्यावधिक गराउन समेत निर्देशन दिएको छ। भोटेकोशी बाढ़ीको आज 3 हप्ता पुगेको छ। अहिलेसम्म 1395 जनाको शव भेटेको छ भने 5130 जना सम्पर्कविहीन छन्। राष्ट्रिय विप जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार चितवनमा सबैभन्दा धेरै 364 शव भेटेका छन्। नवलपरासी पूर्वमा 232, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 202 र सुवामा 186, गोर्खामा 77, दाहदिङमा 72 र तनहुमा 38 छन्। उपचारका क्रममा काठमाडौँमा 2 जनाको ज्यान गएको छ। भेटिएका सबमध्ये 104 वटाको शनाखत भइसकेको छ। बाँकीको पहिचानका लागि डीएनए परीक्षण लगायत प्रक्रिया अघि बढ़ाएको प्राधिकरणले जनाएको छ। बाढ़ीपछि 13,737 जनाको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये विभिन्न 33 वटा होल्डिङ सेन्टरमा राखिएका नागरिक मध्ये नुवाकोटमा 1,499, रसुवामा 825 र दादिङमा 94 जना रहेका छन्। त्यस्तै विभिन्न 19 अस्पतालमा 341 जनाको उपचार गरिएकोमा 278 जना उपचारपछि घर फर्किएका छन्। सुरक्षा निकाय, पालिका तथा विभिन्न सरकारी र गैर सरकारी क्षेत्रबाट सम्पर्कविहीनको खोजी, घाइतेको उद्धार तथा उपचार, राहत व्यवस्थापनका काम भइरहेका छन्। यो बाढ़ीले गरेको क्षति पुननिर्माणका लागि 7 खर्ब रूपियाँभन्दा बढ़ी लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। गैराती मुलुका धेरै जसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सुनखुवासम्बाको चासी गाउँमा सबैभन्दा धेरै 112 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। खबर यति नै।
2: यो BFBS गोर्खा रेडियो हो।

मेया पियास गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपटी दाहालको शुभ प्रभातम। बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिएफपिएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज मङ्गलबार हो आदरणीय श्रोता। मङ्गलबार हामी भगवान गणेशको विशेष रूपमा उपासना गर्ने गर्दछौँ। गौरी शङ्करका पुत्रका रूपमा पूजित, सर्वप्रथम पूजित देवताका रूपमा, बुद्धि र रिद्धि सिद्धिका दाताका रूपमा पूजिनुहुने गणेश शीघ्र प्रसन्न हुने देवता हुनुहुन्छ। त्यस्ता शीघ्र प्रसन्न भएर भक्तहरूको मनोवाञ्छित वर प्रदान गर्नुहुने भगवान शिवका गणका अध्यक्ष गणेशजीको हामी सदैव उपासना गर्न सकौँ यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिह बिहस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ। हाम्रो यो कार्यक्रम दैनिक रूपमा प्रसारित हुने गर्दछ र तपाईँहरू समक्ष हामी विविध विषयहरूको चर्चा गर्ने गर्दछौँ। त्यसै अन्तर्गत आज आदरणीय श्रोता, भाद्र शुक्ल पक्षको पञ्चमी तिथि परेको छ र यस दिन पनि हाम्रो परम्पराले विशेष दिन हो भनेको छ र त्यो विशेष दिन ऋषि पञ्चमीको नामले चिनिन्छ र यसमा महिलाहरू अर्थात् नारीहरूले ऋषिहरूको विशेष रूपमा पूजा गर्ने चलन रहेको छ, व्रत बस्ने चलन रहेको छ र त्यसबाट उहाँहरूले अभिष्ट वर प्राप्ति गर्नुहुन्छ, ठुलो पुण्यको सञ्चय गर्नुहुन्छ भनेर उल्लेख गरिएको छ। भाद्र शुक्ल पञ्चमी तीज पर्वको अन्तिम दिन हो जसलाई ऋषि पञ्चमी भनिन्छ। यस दिन नारीहरूले मिलेसम्म नदी नभए कुवा पोखरी धारा आदिमा स्नान गर्ने चलन छ। यहाँ वास्तवमा तीर्थमा नदीमा स्नानको जुन महत्त्व छ त्यो अरू स्नानले त्यसलाई भेट्न सक्दैन, त्यसैले स्नान गर्ने स्थानको उल्लेख गरिएको हो। स्नान पूर्व दतिवन अर्थात् अपामार्ग नामको वनस्पति विशेषको पात र डाँठलाई दन्त शोधन तथा स्नानमा प्रयोग गरिन्छ। प्रतिदिन गर्न नसकिने भएकोले वर्षको एक दिन भए पनि प्रतीकको रूपमा यस्तो परम्परा रहेको हो। वनवासी जो पतिको सेवा पतिव्रत नारीहरू हुनुहुन्थ्यो उहाँहरूले वास्तवमा यो दैनिक गर्ने कृत्य रहेछ, तर अब यो गृहस्थमा कलियुगमा वास्तवमा यो सम्भव नभएको हुनाले वर्षको एक दिन भए पनि हामीले गर्नुपर्दछ भन्ने मान्यताका आधारमा यो गरिएको हो भनेर उल्लेख गरिएको छ। स्नानपछि ऋषि पूजनको व्यवस्था रहेको छ। यो ऋषि पूजनको कार्य प्राचीन कालमा स्त्री पुरुष दुवैले गर्ने गरेको देखिन्छ। शास्त्रमा त्यही रूपमा उल्लेख गरिएको छ, तर पछि आएर पुरुषले श्रावणी पूर्णिमा अर्थात् जनै पूर्णिमाको दिन र नारीले भाद्र शुक्ल पञ्चमीमा गर्ने गरेको पाइन्छ। ऋषतिम प्राप्नोति सर्वान् मन्त्रार्थान् ज्ञानेन संसार पारम पश्यतीति वा ऋषि, अर्थात् जसलाई वेदको मन्त्र र त्यसको अर्थ प्राप्त छ अथवा जसलाई आफूमा भएको प्रखर ज्ञान शक्तिले संसारको यत्ता ज्ञात छ अर्थात् संसारको सम्पूर्ण अवस्थालाई उहाँहरूले जान्नुहुन्छ, त्यस्तै ज्ञानी पुरुषलाई ऋषि भनिन्छ भनेर उल्लेख गरिएको छ। वायु पुराणमा ऋषि शब्दको गति अर्थात् ज्ञान, श्रुति, सत्य र तपस्या अर्थ बताउँदै भनिएको छ। ऋषि त्वेन गतौ धातु श्रुतौ सत्य तपस्यथ एतत् सन्नितस्तस्मिन् ब्रह्मणा स ऋषि स्मृतः। निरुक्तकारी अस्कले तत्त्व साक्षात्कार गर्ने पुरुषलाई ऋषि शब्दले व्यवहार गरेका छन्। ब्रह्मर्षि, देवर्षि, महर्षि, परमर्षि, कांडर्षि, श्रुतर्षि र राजर्षि गरी ऋषिका सात प्रकार बताउँदै भनिएको छ। सप्त ब्रह्मर्षि देवर्षि महर्षि परमर्षयः कांडर्षिश्च श्रुतर्षिश्च राजर्षिश्च क्रमात् वराह। महर्षिमा भृगु भगवत विभूति हुन् भने देवर्षिमा नारद, महर्षिणाम भृगुरहम देवर्षिणाम च नारद भनेर श्रीमद् भगवद् गीतामा भगवान् स्वयंले उल्लेख गर्नुभएको छ। मरिचि, अत्रि, अङ्गिरा, फुलस्त्य, फुलह, क्रतु, वशिष्ठ, नारद, कश्यप, विश्वामित्र, च्यवन, वाल्मीकि आदि केही ऋषिका नाम हुन्। आफ्नो उच्च चरित्रले प्रजावर्गको सेवा गर्ने सत्यवादी, धर्मात्मा, परमार्थ चिन्तक, प्रशासक क्षत्रियलाई राजर्षि भनिएको छ र जो राजा पनि छ। जनक, ययाति, सन्तनु, मानधाता, सगर आदि यसका उदाहरणहरू हुन्। ऋषिहरू विश्वमा ज्ञानको उद्घाटक मानिएका छन्। तपः पुत यिनीहरूको हृदयमा वर्णमय वेद मन्त्रको दर्शन भएको थियो, हुने गर्दथ्यो। तिनै वेद मन्त्रलाई गुरु शिष्य परम्पराको माध्यमबाट आज हामी समक्ष पुस्तकाकार रूपमा ल्याइ पुर्याएका छन्। उहाँहरूको विपुल त्याग र तपस्याबाट वेद मन्त्रको प्रकटीकरण गरेर
भगवानको कृपालाई हामी माझमा प्रस्तुत गर्नुभएका ऋषि मुनिहरू प्रणम्य हुनुहुन्छ, पूजनीय हुनुहुन्छ र उहाँहरू सधैँ स्मरणीय पनि हुनुहुन्छ। आदरणीय श्रोता, हामी बिएसबिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रम अन्तर्गत यो हरितालिका तीजको व्रतको अन्तिम दिन ऋषि पञ्चमी पूजाको चर्चा गरिरहेका छौँ। हरितालिका व्रत बस्ने व्रतालु नारीहरूले ऋषि वृन्दका अन्यतम सप्तर्षि र ऋषि पत्नी अरुन्धतीको कुशको मूर्तिमा पूजा गर्छन्। प्रत्येक मन्वन्तरमा सप्तर्षिको परिवर्तन हुने गर्दछ। यस मन्वन्तरका कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ सप्तर्षि हुन्। सप्तर्षिको रूपमा यिनीहरूलाई उल्लेख गरिएको छ। यसरी गरिएको ऋषिहरूको पूजाबाट नारीहरूले जन्म जन्मान्तरमा गरिएका दुष्कर्मबाट प्राप्त पापको नाश र पुण्यको प्राप्ति हुने विश्वास गरिएको छ। प्रत्येक मन्वन्तरमा मनु लगायत इन्द्र र यो सप्तर्षिहरूको पनि परिवर्तन हुने गर्दछ। उहाँहरूको पदावधि सकिने गर्दछ र पुनः अर्को एउटा नियुक्तिको व्यवस्था अगाडि बढ्छ र त्यो भगवानले नियुक्त गर्नुहुन्छ भनेर उल्लेख गरिएको छ। समयको एउटा ठुलो भागलाई कल्प भनिन्छ। एउटा कल्पमा 14 मन्वन्तर हुन्छ र त्यो 14 मन्वन्तरमा 14 इन्द्र, 14 प्रकारका सप्त ऋषिहरू र 14 मनुको नियुक्ति हुने गर्दछ। र त्यो वास्तवमा अहिलेको यो सप्तर्षिहरू, अहिलेको मन्वन्तरको सप्तर्षिहरू कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ हुनुहुन्छ। यसरी गरिएको ऋषिहरूको पूजाबाट नारीहरूले जन्म जन्मान्तरमा गरिएका दुष्कर्मबाट प्राप्त पापको नाश र पुण्यको प्राप्ति गरेर आफ्नो यो मनुष्य शरीरको सफलतातर्फ अगाडि बढ्छन् भनेर उल्लेख गरिएको छ। हृदयमा भगवत भक्तिको आकाङ्क्षा र बुद्धिमा विवेकको प्रादुर्भावको आशा पनि यस व्रतमा गरिन्छ भनेर उल्लेख गरिएको छ। किनभने ऋषिहरू भनेका भगवानका पनि पूजनीय हुन् भन्ने कुरा श्रीराम, श्रीकृष्ण आदि भगवानका अवतार कालका लीलाले देखाएको छ। त्यतातर्फ दृष्टि लगाउने हो भने यस कुराको उत्तर प्राप्त हुन्छ भनेर उल्लेख गरिएको छ। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बीएफबीएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी ऋषि पञ्चमीको विषयमा चर्चा गरिरहेका छौँ, किनभने आज ऋषि पञ्चमी पर्व हो, भाद्र शुक्ल पक्षको पञ्चमी तिथि हो र नारीहरूको यो हरितालिका तीजको जो व्रत बस्ने परम्परा छ त्यसको यो अन्तिम दिन हो र आज यसलाई ऋषिहरूको पूजा गरेर समापन गरिन्छ। अब ऋषिहरू को हुन्, कस्ता हुन् भन्ने कुराको हामीले वास्तवमा जानकारी पाएकै छौँ, जानेकै छौँ, थाहा छ। कश्यप ऋषि, अत्रि ऋषि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ यी यस मन्वन्तरका सप्त ऋषिहरू हुन् र विश्वामित्र ऋषिको हामीलाई ज्ञान छँदैछ। भगवान् श्री रामचन्द्रलाई आफ्नो आश्रममा मारिच र सुबाहुले यज्ञ गर्न नदिएको हुनाले उनीहरूको नाश गर्नका लागि दशरथ राजासँग मागेर लिएर जाने र बाटामा ताडकाको वध गराउँदै आफ्नो आश्रमको यज्ञ सम्पन्न गराएर जनकपुरमा लगेर विवाह गरेर माता सीतासँग विवाह गरेर अयोध्या पुर्याएर विश्वामित्र ऋषि भगवान्बाट ओझेलमा पर्नुहुन्छ र उहाँले त्यो भूमिका निर्वाह गर्नुभएको त्यहाँ देखिन्छ। आफूले ठुलो तपस्याबाट, लामो समयको तपस्याबाट प्राप्त गरेका विभिन्न शिक्षाहरू, शस्त्र विद्या, अरू विभिन्न विद्याहरू भगवान्लाई आफ्नो आश्रममा जाँदा बाटैमा दिनुहुन्छ र बाँकी रहेका अरू जति पनि छन् गङ्गाजीको जललाई समाएर पुनः जनकपुर जाँदाखेरि उहाँले प्रदान गर्नुहुन्छ। अहिल्या ढुङ्गा रूपमा रहेकी एउटा नारीको उद्धार गराउनुहुन्छ र भगवान्को विवाह सम्पन्न गराएर आफ्नो धाममा पुर्याएर उहाँ बिदा हुनुहुन्छ। वशिष्ठ ऋषि सप्तर्षिका एक वरिष्ठ ऋषि हुनुहुन्छ र उहाँ भगवान्का कुल पुरोहित र भगवान्लाई सम्पूर्ण रूपमा आज्ञा दिएर भगवान्को सम्पूर्ण लीलाहरूको प्रत्यक्ष दर्शी भएर आनन्दित भएर रहने ऋषि हुनुहुन्छ। त्यस्ता ऋषिहरू भारद्वाज, जो भगवान् वनवास जाँदाखेरि चित्रकूटमा नपुग्दै प्रयागराजमा रहनुहुने उहाँ भगवान्को स्वागत गर्नुहुन्छ र भगवान्लाई वाल्मीकि आश्रमतर्फ, चित्रकूटतर्फ जानलाई बाटो देखाउने काममा उहाँले सेवा गर्नुभएको देखिन्छ। अत्रिमुनि चित्रकूटमा अनसुया सहित भगवान्को सेवा गर्ने, दर्शन गर्ने ऋषि हुनुहुन्छ। यसरी यस्ता वरिष्ठ ऋषिहरू, गौतम ऋषि जसकी पत्नी अहिल्यालाई ढुङ्गाको रूपमा रहेर पीडित अवस्थामा भएको अवस्थामा पनि भगवान् उहाँको आश्रममै गएर उहाँको उद्धार गर्नुहुन्छ। जमदग्नि परशुरामजी, जो भगवान्को अवतारको रूपमा रहनु भएको छ, उहाँको पिता हुनुहुन्छ र कश्यप पनि ऋषिहरूमा, प्रजापतिहरूमा एउटा हुनुहुन्छ। यसरी यस्ता महान विभूतिहरूको पूजा गरेर आजको दिनमा नारीहरूले प्राप्त गर्ने पुण्यको कुनै लेखाजोखा गर्न सकिँदैन, शास्त्रले त्यसै भन्छ। त्यसैले यी पुण्यशाली नारीहरूलाई हार्दिक मङ्गलमय शुभकामना दिँदै भगवान्को चरणमा यी ऋषिहरूको पूजाबाट, भगवान्को लीलामा संलग्न ऋषिहरूको पूजाबाट प्राप्त हुने जो कृपा छ त्यो कृपा प्राप्त होस् र उहाँहरूको जीवन सफल होस्, यही शुभकामना व्यक्त गर्दै, भगवान्सँग प्रार्थना गर्दै, ऋषिहरूको चरणमा प्रणाम गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक लेस बढेदाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। यत्र नारीस्तु पूज्यन्ते रमन्ते तत्र देवता। नमस्कार।

नमस्ते, गुड मर्निङ बेलायतवासीलाई अनि युरोपवासीलाई पनि शुभ बिहानीको कामना र अन्य ठाउँमा शुभ शुभ समयको कामना गरौँ। चाहे तपाईँको ठाउँमा दिन होस्, रात होस्, अथवा साँझको समय होस्, अथवा बिहानको समय होस्। यहाँ बेलायतमा भने बिहानको समय छ बजेर 38 मिनट गयो, त्यसैले गुड मर्निङ भन्न चाहन्छु सबैलाई, बेलायतवासीलाई स्पेसली। किन भन्दाखेरि बिहान उठेर यहाँहरूले सायद रेडियो अन गरिसक्नु भएको छ, BFBS गोर्खा रेडियो UKलाई साथ दिइरहनु भएको छ होला भन्ने सोचिरहेको छु। र यो साथ अल द वे 9 बजेसम्म नै दिन सक्नुहुन्छ म आशा अर्थात् फुलमायालाई, अनि म पछि भने काठमाडौँको सौगात लिएर आउनुहुन्छ आज पनि हाम्रो सहकर्मी साथी यहीँ बेलायतबाटै। र विनोद दाई छुट्टीमा हुँदाखेरि उहाँहरूले साथै पालै पालो साथ दिनुहुन्छ, र अन्य कार्यक्रमका हाम्रा सहकर्मी साथीहरूलाई पनि पक्कै पनि साथ दिनुहुनेछ। 24 घन्टा हामी तपाईँको साथमा रहन्छौँ। ब्रुनाईले अघि नै 6 बजेभन्दा अगाडि तपाईँसँग समय बिताइसकेको छ भन्नु पर्यो, तपाईँले बिताउनु भएको समय, अनि शुभ जागरण कार्यक्रम, त्यसपछि भने अब नमस्ते युके सुरुवात भएको छ बेलायतबाट। र यो कार्यक्रममा हामीले भर्खरै वीर बहादुर अनि विकल मनिष महेश उहाँहरूले गाउनुभएको गीत सुनिरहेका थियौँ। यहाँ कलाकारहरू थुप्रै हुनुहुन्छ, कृष्ण, हर्षित, सुनिता, रचना, थुप्रै हजुर उहाँहरूको सङ्गीत प्रयास स्वरको यो गीत, देशभक्ति भावनाले भरेको गीत आज पनि हामीले सुन्यौँ। र तीजको व्रत हिजो दिदीबहिनीले बस्नुभएको थियो दिदीबहिनीहरूको साथमा, कतिपय दाजुभाइहरूले पनि, र आज चाहिँ फेरि ऋषि पञ्चमी, सप्त ऋषि पूजा, मङ्गल चौथी व्रत, सप्त ऋषि पूजा आज गर्ने होइन, ऋषि पञ्चमी व्रत तपाईँहरूले आज चाहिँ बस्न सक्नुहुन्छ, फेरि हिजोको व्रत आज पनि होइन। र यो छ आजको दिनको कुरा हेर्ने हो भने चाहिँ, र त्यसपछि चाहिँ अब इन्द्रजात्रा आउँदैछ क्यारे क्यालेन्डरमा होइन, हामी सँगसँगै तपाईँहरूसँगै जात्रा हाम्रा पर्वहरू मनाइरहेका हुन्छौँ, सो त्यो पनि गर्छौँ गरौँला। दसैँ पनि आउन आउन लाग्यो पो त, दसैँका कार्यक्रमहरू तपाईँहरूको यहाँ प्राप्त भइसकेका छन्, हामी त्यो पनि चर्चा गर्छौँ, अरू पनि छन् चर्चा गर्नुपर्ने विषयहरू, अहिले एकछिनमा कुरा गरौँला। अहिलेलाई एउटा गीत सुनाएँ, प्रताप दास अनि अनु चौधरीले गाउनुभएको हो।

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ।
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन।

दिपेश किशोर भट्टराईले गाउनुभएको यो गीत हामीले सुनिरहेका थियौँ, धेरै पछि सुन्न पायौँ आज। र अहिले समय बिहानको 6:50 गइसकेको छ। 7 समाचार सुरु हुनको लागि अब 10 मात्रै बाँकी छ, 10 भन्दा कम समय बाँकी रह्यो। आज विक्रम सम्वत 2083 साल भदौ महिनाको 30 हो, अन्तिम दोस्रो दिन भदौ महिनाको। हजुर, भदौ महिना सकिने लाग्यो, अब भोलि एक दिन मात्रै बाँकी रहेको छ र आज मङ्गलबारको दिन हो। तदनुसार 15 सन् 2026 दिन भाद्र शुक्ल चतुर्थी आज ऋषि पञ्चमी व्रत लिनुहुनेहरूको लागि आज यो एकदम सुनौलो अवसर छ, सुनौलो समय छ। मङ्गल चौथी व्रत लिनुहुनेहरूको लागि पनि हजुर आज सप्त ऋषिहरूको पूजा गरिन्छ भनिन्छ। र यो आजको दिनमा परेको छ घटस्थापना आउनको लागि कति दिन बाँकी छ, काउन्ट डाउन हामीले सुरु गरिसकेका छौँ। 26 बाँकी छ है दसैँको घटस्थापना आउनको लागि। असोज 25 पर्छ, अर्थात् अक्टोबर 11 तारिकको दिन पर्यो। र यो समय अहिले नमस्ते युके कार्यक्रम सञ्चालन भइरहेको छ। कार्यक्रममा अब प्रश्न राख्नुपर्छ, यो साताको लागि राखिएको प्रश्न एकदमै सिम्पल। दिनमा सुत्ने, रातमा उठ्ने अनि रुने के हो? प्रश्न यही नै हो हजुर। दिनमा यो चिज सुत्छ, रातमा चाहिँ उठ्छ, उठ्ने मात्र होइन रुन्छ पनि हजुर। रुन के होला यो चिज, बस प्रश्न यही नै हो। अब खोज्दै गर्नुहोस्, सम्झिँदै गर्नुहोस्, सोच्दै गर्नुहोस् के हो यो चिज, होइन? अब दिनमा चाहिँ यो सुत्ने, रातमा उठ्ने भनेपछि अब रातको लागि चाहिने चिज पर्यो। हुन त दिनमा पनि हुन्छ यो चिज, तर वेल धेरै त अब रातमै प्रयोग हुन्छ होइन। के हो त यो चिज, बस यति नै हो। कहिलेकाहीँ दिनमै पनि रुने चिज, तर धेरै चाहिँ रातमा हजुर यो रातिको लागि प्रयोग हुने। के हो त यो चिज? आजभोलि त्यति साह्रो प्रयोग हुँदैन, पहिले धेरै प्रयोग हुन्थ्यो, तर पनि यो स्टिल यसको चाहिँ अस्तित्व अझै पनि छ र यो प्रयोगमा आइरहन्छ। बस यति नै प्रश्न, दिनमा सुत्ने, रातमा उठ्ने अनि रुने के हो? हजुर, यो उठ्यो भने रुइहाल्छ क्या, त्यो चाहे दिनमा होस् चाहे रातमा होस् हजुर। एनिवे हामीले धेरै प्रयोग चाहिँ रातमै हो गर्ने, कन्फ्युज नहुनु होला। यति नै हो मेरो सोधाइ यहाँहरूलाई यसपालिको। हामीलाई यो शुक्रबार बिहान 8 उत्तर पठाइदिनु होला है त आन्सर। ओके, अब फेरि अर्को गीत सुन्नुपर्छ। कृष्ण केसी र समीक्षा अधिकारीले गाउनुभएको गीत छ यो क्षणमा भने तपाईँको लागि। र अब 7 समयमा मौसमको चर्चा गर्नेछु अनि हाम्रो अन्य नियमित सर सामग्री छँदै नै छन्। 8 समयमा फेरि नियमित रूपमा न्युज पेपरका हेडलाइनहरू हुन्छन्। त्यसपछि भने लगत्तै आज हामीले ट्रेल वकर सम्बन्धी कुराकानी नै सुन्नेछौँ। ट्रेल वकरमा सहभागीहरू को हुनुहुन्थ्यो होइन, मैले विनरहरूसँग पनि कुरा गरेको छु, व्यवस्थापकहरूसँग पनि कुरा गरेको छु। सो यो कन्टिन्यू सुन्दै जानुहुन्छ है त यहाँहरूले। र आज पनि छ यस सम्बन्धी कुराकानी। पार्टिसिपेन्टहरू कहाँ कहाँबाट कस्तो कस्तो नाम राखेर आउनु भएको छ त भन्ने कुराहरू पनि तपाईँले आज थाहा पाउनुहुनेछ। एनिवे अब यो कुरा भरे 8 समयमा सुन्नुहुन्छ। अब अहिले चाहिँ गीत सुन्न पर्छ। गीत अघि नै एनाउन्स गरिहालेँ होइन, गीतपछि चाहिँ हामी लाग्छौँ आजको न्युज नेपाल न्युज टिमले जुन न्युज राख्ने गर्नुहुन्छ त्यतातिर हामी 5 जति ध्यान दिन्छौँ। र तपाईँ पनि लेख्दै गर्नु होला, लेख्ने क्रम जारी राख्नु भएको छ पक्कै पनि। गुड मर्निङ मेसेजहरू तपाईँको आइरहन्छ होइन, किप राइटिङ, लेख्दै गर्नु होला। तपाईँको एउटा थम्सअपले पनि हामीलाई धेरै ऊर्जा दिन्छ भन्ने कुरा यहाँहरूलाई पक्कै थाहा छ होला, बारम्बार हामी भनि पनि रहेका छौँ, साँच्ची नै हो हजुर। तपाईँको एउटा सानो मेसेजले, थम्सअपले मात्रै पनि यति धेरै प्रेरणा उड्लेर आउँछ कि हजुर। तपाईँलाई अझै राम्रो राम्रो कुराहरू भनौँ होइन, अझै राम्रो कुराहरू सेयर गरौँ भन्ने हुन्छ। तपाईँ पनि त्यसो त सेयर गर्नुहुन्छ, तपाईँको पनि हामी गरिरहेका हुन्छौँ। अब गीत मैले सुरु गरिसकेको छु, इन्जोय गर्नुहोस्।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो।
3: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 142,73,29,000 जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहानसम्म विभिन्न 9 बैंकमा 10,40,49,43,000 जम्मा भएको छ। त्यस्तै कोषका अन्य 2 डलर खातामा 2,37,06,575 अमेरिकी डलर जम्मा भएको छ। राहत कोषबाट केही दिन अघि रसुवाको बोटीको सेनदीमा आएको बाढ़ीबाट पीड़ितलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब निकासा गरिएको थियो। स्याङ्जाको आधी खुलामा आज ऋषि पञ्चमीको दिन नुहाउने क्रममा एक महिलाको ज्यान गएको छ। वालिङ नगरपालिका 9 भूमरेकी 53 वर्षीय माया पाण्डेको शव भेटिएको ओडा प्रहरी कार्यालय वालिङका प्रहरी नायब उपरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार भूमरेको आधी खुलामा नुहाउने क्रममा बिहान पाण्डेलाई खुलाले बगाएको थियो। झनै 4 किलोमिटर टाढा वालिङ 13 शान्ति घाटमा ढुङ्गामा अड्किएको अवस्थामा शव भेटियो प्रहरीले जनाएको छ। ऋषि पञ्चमीका दिन आज काठमाडौँको टेकुमा रहेको ऋषेश्वर महादेव मन्दिरमा व्रतालुको घुइँचो लागेको छ। राति 12 बजेदेखि नै दर्शनका लागि मन्दिर खुल्ला गरिएको थियो। काठमाडौँ महानगरपालिका वडा नम्बर 12 मन्दिर तथा त्यस आसपास क्षेत्रका सम्पदा स्थलमा सरसफाई, रंगरोगन, सड़क बत्ती व्यवस्थापन सहित भीड़ व्यवस्थापनको काम गरिरहेको छ। ओडाले विभिन्न 50 धार्मिक तथा सामाजिक संस्थाका प्रतिनिधिसँग समन्वय गरी व्रत बसेका महिलालाई मन्दिर दर्शनका साथै पञ्चमीको पूजा समेत गराउने व्यवस्था मिलाएको छ। आज टेकुदेखि कुलेश्वर र सानिपा निस्कने गाड़ी सञ्चालनमा रोक लगाइएकाले वैकल्पिक बाटो प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ। पोटीकोशी बाढ़ीमा हराएका मध्ये सुदूरपश्चिम प्रदेशका 71 जना सम्पर्कमा आएका छन्। हालसम्म सम्पर्कमा आएका मध्ये 11 महिला र 60 पुरूष छन्। अझै 13 महिला र 130 पुरूष सम्पर्कविहीन रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका विपद शाखा प्रमुख जनक धामीले जानकारी दिनुभयो। कैलालीका सबैभन्दा धेरै 67 जना सम्पर्कविहीन छन्। कञ्चनपुरका 26 र डनेलधुराका 17 र डोटीका 2 सम्पर्कविहीन छन्। यस्तै बाजुराका 16 जना, बैतडीका 7, दार्चुलाका 4, बझाङका 2 र छामका 2 अझै सम्पर्कविहीन छन्। बैतडीका 1 जनाको मृत्यु भएको, सब बुझी अन्त्येष्टि गरिसकिएको आपतकालीन कार्य सञ्चालन केन्द्रको अभिलेखमा उल्लेख छ। बाढ़ीपछि सम्पर्कविहीन भएका व्यक्तिहरूका परिवार तथा आफन्तले आपतकालीन केन्द्रमा गुनासो दर्ता गराएका थिए। सम्पर्कविहीनहरूको अवस्था यकिन गर्न उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन आफन्तहरूले केन्द्र मार्फत आग्रह गरिरहेका छन्। रसुवाको हिमबाढ़ीपछि अस्थायी आश्रयस्थलमा बस्ने सर्वसाधारणको संख्या घट्दै गएको देखिएको छ।
4: विपद व्यवस्थापन प्राधिकरणका अनुसार हाल विभिन्न होल्डिङ सेन्टरमा बस्नेको संख्या 2,418 चढेको छ। विगतमा यो संख्या 3,000 भन्दा माथि थियो। प्राधिकरणले रसुवा, नुवाकोट र दार्जिलिङका विभिन्न होल्डिङ सेन्टरमा स्थानीयले आश्रय लिइरहेका जनाएको छ। सबैभन्दा बढी नुवाकोटका होल्डिङ सेन्टरमा 1,499 जनाले आश्रय लिएका छन्। प्राधिकरणले नुवाकोट र दार्जिलिङका अस्थायी आवास बनाउनका लागि ठाउँ छनौट पनि गरिसकिएको जनाएको छ। क्षेत्री भएका 18 विद्यालयमा पढ्ने 9,500 विद्यार्थीलाई अस्थायी सिकाइ कार्यक्रममा सहभागी गराउन सुरु भएको छ। प्राधिकरणले जलविद्युत आयोजनाका 6 ठाउँमा उद्धार कार्यलाई निरन्तरता दिइएको बताएको छ। नेपाल र अमेरिका सहित 6 देशका फोरेन्सिक विज्ञको सहयोगमा हालसम्म 3,100 बढीको नमुना संकलन गरेर डीएनए परीक्षणका क्रममा रहेको उल्लेख गरिएको छ। नुवाकोटको बेत्रावती बाहेक सबै ठाउँ, धादिङको सबै ठाउँ र रसुवाका 80% भागमा विद्युत आपूर्ति नियमित गरिएको छ।
3: आउँदो नोभेम्बरको मध्यावधि चुनाव अघि हुलाकबाट गरिने मतदानलाई सीमित पार्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनालाई अमेरिकी सर्वोच्च अदालतले अस्वीकार गरेको छ। न्यायाधीशहरूले संघीय न्यायाधीशको आदेशलाई सदर गरे, जसले अमेरिकी हुलाक सेवा यूएसपीएसलाई हुलाकबाट गरिने मतपत्र सम्बन्धी नयाँ नियमहरू लागू गर्नबाट अस्थायी रूपमा रोकेको छ। तर यस विषयमा सर्वोच्च अदालतको अन्तिम निर्णय भने आइसकेको छैन। ट्रम्प प्रशासनको योजना अदालतले अस्वीकार गरेपछि लाखौं मतदाताको हुलाक मार्फत मतदान गर्ने अधिकार तत्काल कायम रहने भएको बीबीसीले जनाएको छ। नौ सदस्यीय अदालतका छ कन्जर्भेटिभ न्यायाधीश मध्ये दुईजनाले निर्णयप्रति असहमति जनाउनु भएको थियो। ट्रम्पले गएको मार्चमा हुलाकबाट गरिने मतदानलाई सीमित पार्ने कार्यकारी आदेश जारी गर्नुभएको थियो। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS गोर्खा रेडियो

वेलकम ब्याक, नमस्ते, गुड मर्निङ। फेरि पनि आजको यो नमस्ते युके कार्यक्रमबाट म आशाको यहाँहरूलाई शुभ बिहानीको कामना, शुभ शुभ समयको कामना गर्न चाहन्छु। जहाँ हुनुहुन्छ, जे गर्दै हुनुहुन्छ, पक्का पनि राम्रो गर्दै हुनुहुन्छ, राम्रो पनि होस् यहाँहरूको भन्न चाहन्छु। बिहानको 7:10 गएको छ, हामीले गीत सुन्दै थियौँ भर्खरै, गीतबाट नै फेरि कार्यक्रमलाई अगाडि बढायौँ। सितु खरेलले गाउनुभएको गीत, यहीँ हाम्रै स्थानीय प्रतिभा हुनुहुन्छ, उहाँ बेलायतमै बसोबास गर्नुहुन्छ र उहाँको यो मिठो स्वर हामीले सुनिरहेका थियौँ। अब चाहिँ मौसमको चर्चा गर्ने बेला भएको छ। आज बेलायतको मौसम के छ? आज मात्र होइन, भोलि पर्सिको समेत हामी हेर्ने गर्छौँ। हुन त चार्टमा पानी पनि छ, अलिकति पानीहरू ठाउँ ठाउँमा परिरहेको छ है, अलि हेभी पानी पनि पर्छ। हावाको गति कहिले तलबाट कहिले माथिबाट आइरहन्छ। आज चाहिँ यो हिजो सोमबार चाहिँ अलिअलि तल दक्षिणतिरबाट आइरहेको थियो हावा, भने आज मङ्गलबार फेरि अलिकति हावा परिवर्तित भएको छ, उत्तरी हावा चिसोपना आइरहेको छ। उत्तरी हावा सँगसँगै अब चिसो आउँछ भन्नु पर्यो है, र अझै चिसो चाहिँ माथि स्कटल्यान्डतिर हुन्छ र बिस्तारै बिस्तारै अरू ठाउँमा पनि हुन्छ। हिजोभन्दा अलिक कुल आज, र पानी पनि परिरहेको छ, पर्छ पनि विभिन्न ठाउँमा। माथि स्कटल्यान्डतिर त अब भारी वर्षा उत्तरी हावाका साथ नै भइरहेको छ, र नर्दर्न आयरल्यान्डको उत्तरी इलाकातिर पनि, अलिअलि वेल्सको पश्चिम भूभागतिर होइन, नर्थ वेस्ट इङ्ल्यान्डतिर भयो, इङ्ल्यान्डको यो बिच मध्य भूभागतिर अलिअलि पानी पर्दैछ। यहाँ साउथ इस्ट इलाकामा पनि बिहान पक अलिअलि पानी पर्छ, त्यसपछि फेरि दिउँसो त घाम लाग्छ। यो इङ्ल्यान्डको इङ्ल्यान्डमा धेरै जसो ठाउँमा मध्य भूभागमा होइन, माथि लो इलाकादेखि लिएर वेल्सतिर घमाइलो हुन्छ, नर्दर्न आयरल्यान्ड घाम बादल भइरहन्छ, स्कटल्यान्डमा चाहिँ पानी परिरहन्छ। तापक्रम, अधिकतम तापक्रम भनेको लन्डनमा 22 डिग्री सेल्सियस, कार्डिफतिर प्लेमाथतिर 20 डिग्री सेल्सियस, बेलफास्टतिर 18, माथि स्कटल्यान्डमा चाहिँ 15 देखि 17 डिग्री सेल्सियस आज म्याक्सिमम तापक्रम दिउँसोको हेर्दाखेरि। त्यसपछि अब भोलि त बुधबार हो, बुधबारको दिन भोलि भोलिको हेर्दाखेरि उत्तरी हावा चलि नै रहन्छ, र भोलि चाहिँ अलिक धेरै सुक्खा हुन्छ धेरै ठाउँमा। तर पानी पर्ने ठाउँ चाहिँ कहाँ कहाँ भोलि भने, अलिकति वेल्समा, वेल्सको पश्चिम भेग उत्तरी इलाकातिर, अनि इङ्ल्यान्डको नर्थ वेस्ट इलाकातिर, अलिअलि स्कटल्यान्डको पश्चिम भेगतिर होइन, अलिअलि हल्का हल्का पहिलो सुरुमा घाम लाग्छ भोलि बुधबार धेरै ठाउँमा, पछि फेरि बादल छाउँछ, सबै ठाउँमा प्राय बादल लाग्छ, इङ्ल्यान्डमा घाम बादल भइरहन्छ। तापक्रम घटेर 19 डिग्री सेल्सियस है, कार्डिफतिर, लन्डनतिर, नर्थइस्टतिर, प्लेमाथतिर म्याक्सिमम भनेको 19 हो, त्यसपछि बेलफास्टतिर 17 डिग्री सेल्सियस, माथि स्कटल्यान्डतिर अझै घट्छ, 14 देखि 15-16 डिग्री सेल्सियससम्मको तापक्रम हुन्छ उत्तरी हावा निरन्तर चलिरहने कारणले गर्दाखेरि। र त्यसपछि बिहिबार, पर्सिको दिन बिहिबार, बिहिबार चाहिँ हावा फेरि कस्तो अचम्मले चल्छ भने, पश्चिमी, उत्तर पश्चिमी भेग हुँदै हावा चल्छ र अलिक बढी विन्डी हुन्छ है बिहिबारको दिन चाहिँ, र बढी विन्डी माथि नर्दर्न आयरल्यान्ड र स्कटल्यान्डतिर हुन्छ, अनि यो दक्षिणी भेगतिर पनि हुन्छ, पानी पनि पर्छ यो हावा सँगसँगै स्कटल्यान्डमा, नर्दर्न आयरल्यान्डमा, अनि इङ्ल्यान्डको दक्षिण पूर्वी इलाका पूर्वी भेगतिर पनि अलिअलि पानी पर्दो रहेछ, र घाम पनि लाग्छ फेरि पर्सि बिहिबारको दिनमा इङ्ल्यान्ड वेल्समा मजाले घाम पनि लाग्छ है, आकाश उघ्रन्छ पछि पानी परिसकेपछि, माथि नर्थ वेस्ट इलाकामा इङ्ल्यान्डको त्यतातिर चाहिँ परिरहन्छ। तापक्रम म्याक्सिमम 20 डिग्री सेल्सियस हो लन्डनमा, अरू लन्डन वरपर कार्डिफतिर भयो, नर्थइस्टतिर 19, बेलफास्टतिर 16, माथि स्कटल्यान्डतिर 14 देखि 16 डिग्री सेल्सियस। हजुर, यस्तै छ मौसम आज भोलि पर्सिको यसो हेर्दाखेरि चार्टमा, र प्राय उत्तरी इलाकातिर पानी परिरहन्छ, अनि यो इङ्ल्यान्ड वेल्सतिर घमाइलो भइरहन्छ हजुर, र फ्राइडे पनि पहिला घमाइलो, त्यसपछि फेरि बादल लाग्ने, यस्तै छ स्थिति। अब गीत सुनौ आउनुहोस्, मौसमको चर्चा त हामीले गऱ्यौँ। यो गीत छ सजल न्युपाने र सम्झना पाण्डेले गाउनुभएको।

कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के, यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।

समय बिहानको 7:26 गइसकेछ। गीत सुन्दा सुन्दै प्रताप दास र अस्मिता अधिकारीले गाउनु भएको। अब आजको क्यालेन्डर फेरि पनि एकचोटि हेर्ने बेला भएको छ। आज विक्रम सम्बत 2083 साल भदौ महिनाको 30 गते हो, मंगलबारको दिन। तदनुसार आज 15 सेप्टेम्बर सन् 2026 दिन। हिजो 30 व्रत बस्नुभयो, हरितालिका 30 र आज चाहिँ ऋषि पञ्चमी व्रत बस्ने चलन छ। मङ्गल चौथी व्रत पनि आज परेको छ। यो आज क्यालेन्डरको स्पेसल दिन। आजको दिनको वैदेशिक विनिमय दर कति छ भनेर हेर्दाखेरि पाउन्ड स्टर्लिङको 1 खरिदार आज 205.74 रुपियाँ छ र बिक्री दर 206.55 रुपियाँ। पाउन्ड स्टर्लिङ आज 1 खरिदार 205.74 रुपियाँ छ भने बिक्री दर 206.55 रुपियाँ छ। र अब सुन्न चाँदीको मूल्य कति छ त भनेर यसो जान्न चाहनुहुन्छ भने आज अलिकति घटेको देखिरहेको छु। तोलामा हेर्दाखेरि आज 3,100,000 रुपियाँ छ। हजुर, हिजो 3,01,000 समथिङ थियो भने आज 3,100,000 रुपियाँ छ प्रति तोला सुनको मूल्य, र चाँदी प्रति तोलाको मूल्य छ 4,600 रुपियाँ। हजुर, प्रति तोला चाँदीको मूल्य 4,600 रुपियाँ छ आजको हेर्ने हो भने। र आजको यो लेटेस्ट न्युज पेपरको हेडलाइनहरूमा अरू सबै तपाईँले देख्न सक्नुहुन्छ होइन, तर पनि आजको यो लेटेस्ट फिगर यो अनइम्प्लोइमेन्ट बेरोजगारी अर्थात् रोजगारको फिगर हेर्दाखेरि चाहिँ यहाँनिर अनइम्प्लोइमेन्ट डेटा आएको छ। आजको अफिस फर नेसनल स्ट्याटिस्टिक डेटाले चाहिँ अहिले अनइम्प्लोइमेन्ट रेट 4.9% रहेको रहेछ। यो 3 महिना जुलाईसम्मको, हजुर, जुलाईभन्दा अगाडि 3 महिना

जुन जुलाई, हजुर मे, ओके मे जुन जुलाई 3 महिना, जुलाई लास्टसम्मको चाहिँ अनइम्प्लोइमेन्ट रेट 4.9% रहेछ भन्ने कुरा आज यो फिगर आएको छ। र यसभन्दा अगाडि चाहिँ कस्तो अगाडि यो समयमा भनौँ न, अहिले चाहिँ यो डाटा कति आउँछ भन्ने चाहिँ अनुमान गरिएको डाटा हेर्दाखेरि चाहिँ 5%ले यो अनइम्प्लोइमेन्ट अर्थात् बेरोजगारको सङ्ख्या बढ्छ भन्ने कुरा अनुमान गरिएको थियो, तर अहिले चाहिँ घटेको छ अलिकतिले। यो चाहिँ जुलाईसम्मको, तर अब अगस्त, सेप्टेम्बर, अक्टोबर आउनु बाँकी नै छ अर्को 3 महिनाको, होइन त्यो अब अझै अर्को महिनामा मात्रै थाहा हुन्छ। अर्को महिना त फेरि बजेट पनि आउन लाग्यो, बजेट अहिले कसरी आउँछ के आउँछ कति त्यो हेर्न बाँकी नै छ। तर यता तेलको मूल्य भने दिनानुदिन बढिरहेको देखिरहेका छौँ हामीले, तपाईँले बाटोमा क्रस हुँदा पास हुँदाखेरि पनि तेलको मूल्य यसो हेर्ने हो भने तेलको मूल्य कन्टिन्यू बढिरहेको छ। यो मिडल इस्टको अशान्तपनले गर्दाखेरि नै हो, त्यतातिरको अशान्तिले चाहिँ यतातिर तेलको मूल्य बढाइरहेको छ। हजुर, दिनानुदिन हाम्रो पकेट चाहिँ स्क्विज भएको, हामी पकेट वालेटहरू अलिकति स्क्विज भएको त्यो अनुभव धेरैले गरेको। यो चाहिँ यहाँ बेलायतवासीले मात्र होइन कि संसारभर नै भइरहेको हो, युरोपवासीले पनि हो, त्यस्तै छ। एनिवे, अब यो कुरा छोडिकन एकछिनमा राशिफल सुनाउँछु, तर अहिले चाहिँ यो गीत सुरु गरेको छु प्रताप दास र अस्मिता अधिकारीले गाउनुभएको हो।

समय बिहानको 7:33 गएको छ अहिले स्थानीय समय। यहाँ नेपालमा चाहिँ दिउँसोको 12:00 अहिले 18 गएको छ भने ब्रुनाई र हङकङतिर दिउँसोको 2:33 गएको छ। अब यो क्षण राशिफल सुनौ।

सबभन्दा पहिले मेष राशि, आज नयाँ काम समात्ने उत्साह बढ्नेछ। मेष राशि हुनेलाई आम्दानीसँग जोडिएको राम्रो अवसर भेटिन सक्छ। साथीभाइसँगको भेटमा महत्त्वपूर्ण कुरा उठ्ला, थकानलाई व्यवस्था नगर्नुहोला। वृष राशिको, धेरै समयदेखि रोकिएको योजना फेरि चलायमान हुनेछ। कारोबारमा विश्वासिलो व्यक्तिसँग भेटघाट पनि होला। घरका सामान परिवर्तन या थप गर्ने सोच पनि बन्नेछ। खर्च गर्दा आवश्यकतालाई पहिलो स्थान दिनुहोला। मिथुन राशि, कुराकानीबाट एउटा जटिल विषय सहज बन्न सक्छ। कामको सिलसिलामा नयाँ व्यक्तिसँग परिचय पनि होला। पढाइ वा सिक्ने रुचि पनि बढ्नेछ र अनलाइनमा कारोबार गर्दा विवरण ध्यानपूर्वक जाँच्नुहोला। कर्कट राशिलाई आफ्ना मानिसको आवश्यकतामा ध्यान जानेछ। घरमा सानो जमघट वा भेटघाटको वातावरण बन्न सक्छ। पैसाको विषयमा बचततर्फ ध्यान दिनु राम्रो हुनेछ। भोजनमा धेरै चिल्लो पदार्थ नराखिकन भोजनको व्यवस्था गर्नुहोला स्वास्थ्यको लागि। सिंह राशि, जिम्मेवारी सम्हाल्दा अरूको सहयोग प्राप्त हुनेछ। व्यवसायमा आफ्नो नाम र विश्वास जोगाउने अवसर मिल्ला। सामाजिक कार्यमा सम्मान पाउने स्थिति बन्नेछ। शरीरलाई धेरै थकाउने कामबाट जोगिनुहोला। कन्या राशिको भने व्यवस्थित ढङ्गले अघि बढ्दा दिन सहज हुनेछ। कामको नयाँ तरिका सिक्ने मौका मिल्नेछ काममा। अनि आवश्यक कागजात सुरक्षित राख्नुहोला। समयमा भोजन गर्दा शरीर हलुका रहनेछ। तुला राशिको, मिलनसार व्यवहारले नयाँ सम्बन्ध जोडिनेछ। कसैसँग भएको पुरानो असमझदारी हट्ला। मनोरञ्जनका लागि छोटो कार्यक्रम बन्न सक्छ। मानसिक तनाव घटाउन केही समय खुल्ला ठाउँमा बिताउनुहोला। वृश्चिक राशि, धन सम्बन्धी निर्णय गर्दा गोप्य विवरण बाहिर नदिँदाखेरि बेस होला। अनि काममा तपाईँको सुझबुझको प्रशंसा हुनेछ। पुरानो सम्पर्कबाट आवश्यक सहयोग जुट्न सक्छ। पेटमा असहजता भए खानपान सरल राख्नु ठिक होला। धनु राशि, नयाँ ठाउँ जाने अवसरले उत्साह थपिनेछ। यात्रासँग जोडिएको काम पुरा गर्न सकिनेछ। साथीको नयाँ योजनाले तपाईँलाई आकर्षित गर्नेछ। बाटोमा हतार नगर्नुहोला। मकर राशि, धैर्यपूर्वक गरेको मेहनतको नतिजा देखिन थाल्नेछ। आर्थिक पक्षमा दीर्घकालीन योजना बनाउन राम्रो समय छ। अनुभवी व्यक्तिको सल्लाहबाट फाइदा लिन सकिनेछ। लामो समय एउटै आसनमा नबस्नुहोला। कुम्भ राशि, नयाँ विचारले काम गर्ने शैली परिवर्तन गराउन सक्छ। प्रविधिसँग सम्बन्धित काममा सहजता मिल्नेछ। सामाजिक सम्पर्क पनि बढ्ला। व्यक्तिगत निर्णयमा आफ्नो प्राथमिकता नछोड्नुहोला। अन्तमा मीन राशि, सेवामूलक काममा सहभागी हुने अवसर मिल्नेछ। खर्चको विषयमा भावनाभन्दा आवश्यकता हेर्नुहोला। कला वा सङ्गीतले मनलाई शान्त बनाउनेछ। आरामको समयलाई व्यवस्था नगर्नुहोला। राशिफल यति नै। हाम्रो पात्रबाट राशिफल हामीले राखिसक्यौँ। अब गीत सुन्नुपर्छ, फेरि अर्को एउटा गीत। यो गीत भने गाउँदै हुनुहुन्छ गोविन्द इमसोङ अनि डेनी सुब्बा।

0: यो BFBS गोरखा रेडियो हो।
1: कसरी पत्ता लाउने होला,
2: के पत्ता लगाउने,
1: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
2: के को बारेमा,
1: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
2: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि
1: तिनकै बारेमा जान्न खोजेको?
2: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
1: यो त अति राम्रो कुरा सुनाउनु भयो।
2: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।

ड्रिफ्टर्सको एक मुस्कान हामीले अहिले सुन्दै सुन्दै थियौँ। समय बिहानको 7:46 पो गएछ अहिले हजुर, र अब आजको हामीले सबै थोक सुनिसकेका छौँ, सुन्नुपर्ने चिजहरू होइन, राशिफलसम्म सुन्यौँ भन्नु पऱ्यो, अब चाहिँ सबै त सुनिसकेका छैनौँ, नेक्स्ट आवरमा पनि छ यहाँलाई सुनाउन, ट्रेड वर्कर सम्बन्धी कुराकानी अनि न्युज पेपरका हेडलाइनहरू। र अहिले यो क्षण तत्काल यो क्षणमा भने प्रश्न एकचोटि सुनाउन चाहन्छु हजुर, दिनमा सुत्ने, रातमा उठ्ने अनि रुने के हो यो चिज? हजुर, दिनमा सुत्ने, रातमा उठ्ने र रुने पनि के हो यो चिज? ओके, प्रश्न यही नै हो। अब हुन त यो चिज कुनै कुनै ठाउँमा दिनमा पनि प्रयोग गरिन्छ, तर धेरै ठाउँमा त होइन यो, किनभने रातको लागि नै चाहिने चिज हो यो, त्यसैले हजुर ओके के हो यो प्रश्न यति नै हो हजुर। आजभोलि यो मोडर्न जमानामा चाहिँ यसलाई चाहिँ दिनमा पनि विभिन्न कारणले प्रयोग गरिन्छ अरू रिजनहरूले, तर वास्तवमा यसको ओरिजिनल रिजन यो के का लागि बनेको हो भन्दाखेरि चाहिँ रातकै लागि हजुर रातमा को लागि एकदमै अब पहिले जमानामा अत्यावश्यक है, अनि अहिले अहिले अहिले चाहिँ त्यति साह्रो आवश्यकता यसको नभए पनि ठाउँ ठाउँमा टाइम टाइममा युज हुने चान्सेसहरू धेरै हुन्छन्। ओके, रातमा दिनमा सुत्ने, रातमा उठ्ने अनि रुने पनि के हो यो चिज? बस यति नै हो है मेरो प्रश्न, मेरो सोधाइ, अब के हो के हो खोज्दै गर्नुहोस्, रातमा के चिज चाहिन्छ हामीलाई खोज्दै गर्नुहोस् त, पाउनुहुन्छ, पाउनुभयो भने यो शुक्रबार बिहान 8 बजेसम्ममा पठाइदिइसक्नु होला उत्तर हामी कहाँ आइपुग्ने गरिकन, मेसेन्जर मार्फत, इमेल मार्फत अथवा टेलिफोन पनि गर्न सक्नुहुन्छ। अनि यो शुक्रबार बिहान 9 बजेभन्दा अगाडि चाहिँ छिनोफानो हुन्छ, लक्की ड्र हुन्छ, जसबाट एकजनाको नाम निस्कनेछ, उहाँले पाउनुहुन्छ BFBS को चिन्ह भएको पुरस्कार, र हाम्रो सहकर्मी साथीले तपाईँको नाम एनाउन्स गर्नुहुन्छ है त। म पनि भोलिदेखि बिदामा हुन्छु केही समय, त्यसैले गर्दाखेरि तपाईँसँग अलिकति समय चाहिँ हजुर यो कार्यक्रमबाट ओझिलिएको हुन्छु बिदामा हुने कारणले गर्दाखेरि, एनिवे सुनिरहेको हुन्छ है तपाईँलाई लेख्दै चाहिँ गर्नु होला। अब अर्को गीत प्रस्तुत छ, गाउनुहुन्छ शिव परियार।

वाह, शिव परियारले गाउनु भएको गीत हामीले अहिले सुन्दै थियौँ। लामो म्युजिक बज्यो, म त सिद्धि होला गीत भनेर झन्डै फेडर डाउन डाउन गर्न खोजिरहेको थिएँ, फेरि पनि गाउँदै हुनुहुँदो रहेछ उहाँले। एनिवे, यो अलिकति भिन्दै शैली भन्दाखेरि नि फिलिङ्सको गीत हामीले सुन्यो यतिखेर, होइन? अब किरण भुजेल र एलिना चौहानलाई सुन्दै अगाडि बढ्ने हो समाचारतिर। तपाईँहरूको मेसेज धेरै आइरहेको छ, एकछिनमा म त्यो सेयर पनि गर्नेछु, होइन? र यहाँनिर मैले यसो हेर्दैछु कि अब एकदमै सुपर फुल मुन हेर्ने बेला भएको छ, अब नोभेम्बरमा हो यो चाहिँ, तर आउनु बाँकी नै छ। यो सुपर मुन चाहिँ फुल फेजमा 24 नोभेम्बरमा मात्रै हेर्न पाइन्छ क्या आकाशमा। म आकाशतिर हेरेर आकाशकै कुरा गर्दैछु यहाँनिर, अहिले हेरेर भन्दाखेरि पनि यहाँ अगाडि अब अनलाइनमा आइरहन्छ, होइन? त्यसरी गर्दाखेरि र एकदम यसलाई चाहिँ बिभर मुन भनिन्छ, नोभेम्बरको फुल मुनलाई, होइन? 24 नोभेम्बरमा पर्छ त्यो चाहिँ। त्यो हेर्नको लागि धेरै मानिसहरू चाहिँ अब त्यता एक्साइटेड हुन्छन् कि, एकदमै ठुलो देखिन्छन् त त्यसले गर्दाखेरि। र त्यतिको लागि मात्रै होइन, अब यो अटम सिजनमा एक्साइटेड हुन्छन् धेरैजसो यो आकाशतिर हेर्न रुचाउने मानिसहरू, र उनीहरूले चाहिँ त्यहाँनिर यो अटम सिजनमा धेरै चिज देख्छन् कि। उत्तरी ध्रुवतिर, उत्तरी ध्रुवबाट चाहिँ राम्रोसँग धेरै लामो त्यतातिर लामो नाइट हुने कारणले गर्दा, अब यहाँ त छुट्टिन लागिसक्यो बिस्तारै बिस्तारै, होइन? र उत्तरी ध्रुवतिर चाहिँ यो अटम सिजनमा रातहरू लामो हुन्छ। यो लामो रात भएको बेलामा नाइट टाइममा चाहिँ स्काईमा धेरै चिज देखिन्छ, क्लियर देखिन्छ पनि फेरि, र त्यस्तो बेलामा चाहिँ मानिसहरूले धेरै चिज देख्न सक्छन्। जस्तो 7 सिस्टर्स भन्ने सुन्नुभएको छ तपाईँले? हजुर, 7 सिस्टर्स भनेको चाहिँ यो यङ स्टारहरूको एउटा ग्रुप हो कि, र यसलाई नाङ्गो आँखाले पनि देख्न सकिन्छ आकाशमा। र यो आकाशमा सबै त देखिँदैन फेरि, 6 जति त देख्न सकिन्छ, होइन? हाम्रो यतिकै आँखाले हेर्दाखेरि एकदमै 6-7 सिस्टर नजिकै बसिरहेका हुन्छन्। आकाशको ताराको कुरा गर्दैछु है मैले, तपाईँले फेरि के होला भन्नु होला। हजुर, र यो चाहिँ देख्न सकिन्छ नाङ्गो आँखाले 6 जति मात्रै, होइन भने चाहिँ यसलाई त्यो दूरबिन र टेलिस्कोप लगाएर नै हेर्नुपर्ने हुन्छ। नजिकै नजिकै 7 यो नयाँ यङ स्टारहरू, ताराहरू हुन्, त्यो देख्न सकिन्छ है यो अटम सिजनमा। अनि त्यसपछि अर्को चाहिँ ओरियोनिड मेटियर सावर देख्न सकिन्छ। पुस्रे ताराहरू हुन्छ नि, यो अक्टोबर टु नोभेम्बरसम्ममा देखिन्छ, र पिक सिजन भनेको चाहिँ 21 अक्टोबर हो है। आकाश खाली भएको बेलामा, खुला भएको बेलामा देख्न सकिन्छ यो, र वर्षमा 2 चाहिँ पृथ्वीले चाहिँ यो एक किसिमको डस्टहरू, आकाशको यो अन्तरिक्षमा डस्टहरू, धुलोका कणहरू जस्तो के भएको ठाउँबाट क्रप पास हुन्छ कि, त्यतिखेर चाहिँ यस्तो पुस्रे ताराहरू देख्न सकिन्छ। किन भन्दा त्यो स्पिडमा, त्यसरी त्यो एटमोस्फियरमा हाई स्पिड हुन्छ, त्यतिखेर त्यो देख्न सकिन्छ, पुस्रे तारा जस्तो देख्न सकिन्छ। यसलाई राम्रोसँग हेर्नको लागि चाहिँ राति बादल लाग्नु भएको भएन, होइन? आर्टिफिसियल लाइटहरू त्यहाँ हुनु भएन। एनिवे, यो आकाशतिरको कुरा गर्दै थिएँ मैले, कहाँबाट कहाँ के पुऱ्याउनु भयो मलाई भन्दै हुनुहुन्छ होला। अब वापस म गीतमा ल्याउँछु यहाँलाई, किरण भुजेल र एनिला चौहानले गाउनुभएको गीत सुन्दै अगाडि बढाउँ।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: मुस्ताङको सदरमुकाम जुम्सुम आजदेखि घरबझोङ जलवायु परिवर्तन सम्मेलन शुरू भएको छ। घरबझोङ गाउँपालिकाको आयोजनामा भएको सम्मेलनको कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्नुभएको छ। सम्मेलनमा 420 भन्दा धेरै पालिका प्रतिनिधि सहभागी भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम कुमार बस्नेतले जानकारी दिनुभयो। सम्मेलनमा 36 जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागिता रहेको छ। जलवायु परिवर्तनले हिमाल पहाड़ र तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा घरबझोङ जलवायु परिवर्तन सम्मेलन गर्न लागि आयोजकले जनाएको छ। सम्मेलनका लागि मुस्ताङका अन्य 4 पालिकाले पनि सहयोग गरेका छन्। घरबझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचनले सम्मेलन जलवायु न्यायमा सामूहिक एकीबद्धताका साथै खबरदारीका लागि महत्वपूर्ण रहेको बताउनु भएको छ। बेलायती राजकुमार ह्यारी दम्पतिले आफ्ना सन्तानलाई नयाँ विद्यालयमा सारेको छ। सुरक्षाको कारण देखाउँदै ह्यारी दम्पतिले छोराछोरीलाई नयाँ विद्यालय भर्ना गरेको हो। थप स्टीभी सिलिङ लबाट
4: 7-year-old Prince Archie and Princess Lilibet, who's 5, started the new school term a few days ago after they moved back to the UK with their parents last month. A spokesperson for the Sussexes says the decision was made after discussions with their security team over the practicalities of their current arrangements. The decision comes after reports that both Harry and Meghan will receive an official risk assessment following their return to Britain. The couple also stressed the move was no reflection on the school and they thanked the staff for the exceptional care they received.
3: अमेरिकाले अन्तरिक्षमा पनि हतियार तैनात गरेको पहिलो पटक पुष्टि गरेको छ। अमेरिकी अन्तरिक्ष फौजका प्रवक्ताका अनुसार ती हतियार पृथ्वीको कक्षमा राखिएका छन्। ती हतियारले शत्रु वा सम्भावित आक्रमणकारीको खतरा भएमा आफ्ना अन्तरिक्ष सम्पत्तिको रक्षा गर्न सक्ने दावी छ। यसको अर्थ अन्तरिक्ष अब अनुसन्धान र संचारका लागि मात्र नभएर सैन्य प्रतिस्पर्धाको क्षेत्र पनि बन्दै गएको देखिन्छ। वाशिङटनबाट
5: Senior military leaders have previously said they plan to substantially boost capabilities in space, citing Russian and Chinese programs developing ways to attack and disrupt U.S. satellites in a future conflict. The Trump administration has said that space-based programs and interceptor missiles are a crucial part of its planned Golden Dome defense system to protect the U.S.
3: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 14.2 करोड़ 73 लाख 29 हजार जम्मा भएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार आज बिहानसम्म विभिन्न 9 बैंकमा 10.40 करोड़ 79 लाख जम्मा भएको छ। त्यस्तै कोषका अन्य 2 डलर खातामा 2.37 लाख 6,575 अमेरिकी डलर जम्मा भएको छ। राहत कोषबाट केही दिन अघि रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी पीड़ितलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब निकासा गरिएको थियो। भोटेकोशी बाढ़ीमा हराएका मध्ये सुदूरपश्चिम प्रदेशका 71 जना सम्पर्कमा आएका छन्। अझै 143 सम्पर्कविहीन रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका विपद शाखा प्रमुख जनक धामीले जानकारी दिनुभयो। कैलालीका सबैभन्दा धेरै 67 जना सम्पर्कविहीन छन्। कञ्चनपुरका 26 र डनेलधुराका 17 र डोटीका 2 सम्पर्कविहीन छन्। यस्तै बाजुराका 16 जना, बैतडीका 7, दार्चुलाका 4, बझाङका 2 र अछामका 2 अझै सम्पर्कविहीन छन्। बैतडीका 1 मृत्यु भएको र सब बुझी अन्त्येष्टि गरिसकेको आपतकालीन कार्य सञ्चालन केन्द्रको अभिलेखमा उल्लेख छ। बाढ़ीपछि सम्पर्कविहीनहरूको अवस्था यकिन गर्न उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन आफन्तहरूले केन्द्र मार्फत आग्रह गरिरहेका छन्। ऋषि पञ्चमीका दिन आज काठमाडौँको टेकुमा रहेको ऋषेश्वर महादेव मन्दिरमा व्रतालुको घुइँचो लागेको छ। राति 12 बजेदेखि नै दर्शनका लागि मन्दिर खुल्ला गरिएको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर 12 मन्दिर तथा आसपासका क्षेत्रका सम्पदा स्थलमा सरसफाई, रंगरोगन, सड़क बत्ती व्यवस्थापन सहित भीड़ व्यवस्थापनको काम गरिरहेको छ। उडाले विभिन्न 50 धार्मिक तथा सामाजिक संस्थाका प्रतिनिधिसँग समन्वय गरी व्रत बसेका महिलालाई मन्दिरमा दर्शनका साथै पञ्चमीको पूजा गराउने व्यवस्था समेत मिलाएको छ। स्याङ्जाको आधी खोलामा आज ऋषि पञ्चमीको दिन नुहाउने क्रममा एक महिलाको ज्यान गएको छ। वालिङ नगरपालिका नौ भुम्रेकी 53 वर्षीया माया पाण्डेको शव भेटेको वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायब उपरीक्षक प्रताप पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार भुम्रेको आधी खोलामा नुहाउने क्रममा बिहान पाण्डेलाई खोलाले पकाएको थियो। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: BS Kulkar Radio.

नमस्ते, गुड मर्निङ, वेलकम ब्याक. आज बिहानीको यो शो नमस्ते युकेमा 8:13 गइसकेको बेलामा हामीले यहाँहरूलाई फेरि एकपटक स्वागत गरिरहेका छौँ. आज यो अन्तिम आवरमा अब एकछिनमा हामी ट्रेल वर्कर सम्बन्धी कुराकानी सुन्नेछौँ द क्विन्स गोर्खा सिग्नल्सका गोर्खा मेजर ज्यूबाट, अनि यस्तै गरिकन सहभागीहरूको पनि केही भनाइहरू हामी सुन्नेछौँ उहाँहरूको ग्रुपहरूको कुरा है. र अब आजको पत्र पत्रिकाका हेडलाइनहरू भने यतिखेर म राख्न लागिरहेको छु. र हेडलाइनहरूमा विभिन्न प्रकारका खबरहरू छन् जसमा चाहिँ हामीले यो रिफर्म युकेको 72 मिलियन पाउन्ड बराबरको जुन डोनेसनको कुरा थियो उहाँहरूको पार्टीले, अब रिफर्म पार्टीले पाएको भनौँ न, र यसको विरुद्धमा पत्र पत्रिकामा निकै कुराहरू आइरहेका छन् जसमा चाहिँ पार्टीले के भनेको छ रिफर्म पार्टीले र सरकारले के गर्न खोजिरहेको छ भन्ने कुराहरू, र सरकारले चाहिँ अहिले यसबारेमा अब यसलाई नियन्त्रण गर्ने हिसाबले चाहिँ अहिले यति धेरै डोनेसन चाहिँ पार्टीले लिन नमिल्ने तरिकाले यसलाई चाहिँ नियम बनाउन खोजिरहेको छ भने उतातिर रिफर्म पार्टीका लिडर नाइजेल फाराज, जसलाई चाहिँ अहिले यो पार्टीको फन्डिङको कारणले गर्दाखेरि र डोनेसनको कारणले गर्दा उहाँको निकै चर्चामा आइरहनु भएको छ उहाँ र उहाँको यो पार्टीको क्रियाकलाप, र यसले गर्दाखेरि चाहिँ अहिले फेरि कस्तो भने उहाँले चाहिँ के भन्नुभएको छ भने अहिले फेरि यो लेबर पार्टीको जुन रियुनियन फन्डिङ छ त्यसलाई नै हामी अर्को हामीले चाहिँ सत्तामा आयो भने अर्थात् हामीले जित्यो भने चाहिँ हामी यो युनियनलाई चाहिँ फन्डिङ गर्छ, युनियनले फेरि फन्डिङ गर्छ पार्टीलाई पनि, होइन फन्डिङ पनि उता हुने युनियनलाई पनि, त्यस्तो त्यसलाई चाहिँ हामी हटाइदिनेछौँ पार्टी फन्डिङहरू, यस्तो प्रकारको पार्टी फन्डिङहरू भनेर चाहिँ भन्नुभएको रहेछ. आज उहाँले टेलिग्राफमा लेख्नु भएको रहेछ. र अब उहाँहरूको मेन डोनरले चाहिँ अहिले पार्टी यो नाइजेल फाराजको पार्टी उहाँको डोनरहरूले चाहिँ त्यो हटाउने कुरा, उनीहरूलाई फर्काउने कुरा पनि त्यो भएको छैन, होइन अझै पनि हामीले त्यो उनीहरूले नदिने भन्ने कुरा पनि गरेका छैनन्, तर यता त्यस्तो ब्यान गर्ने हो हाम्रो डोनरहरूलाई भने चाहिँ सरकारलाई पनि फेरि ट्रेड युनियनहरूले जुन फन्डिङ गर्छ नि, हजुर लेबर पार्टीको पनि आफ्नै फन्डिङ तरिकाहरू छन् होइन, र त्यसबाट त्यसलाई पनि फेरि हामी ब्यान गरिदिन्छौँ भनेर उहाँले भन्नुभएको रहेछ. अब यो गर्न त मन लाग्दैन मलाई, होइन यतातिरको रुटबाट जान त मन हुँदैन, तर पनि यदि त्यस्तो हो भने चाहिँ हामी पनि यसलाई गर्न सक्ने अवस्था आउँछ अथवा गर्नुपर्ने अवस्थाहरू आउन सक्छन् भन्ने कुराहरू गर्नुभएको रहेछ उहाँले. हो त्यो कुरा पनि छ आज पत्र पत्रिकामा, त्यो भइहाल्यो होइन. र यस्तै गरिकन अहिले चाहिँ पत्र पत्रिकामा धेरै चाहिँ एउटा भिलेज प्याडिङटनको कुरा आएको छ. यो अक्सफोर्ड सायरमा रहेको एउटा भिलेज हो, गाउँ बस्ती जहाँ जो चाहिँ प्याडिङटन भनिन्छ, र यसमा चाहिँ अहिले फेरि त्यहाँका मानिसहरू अगाडि सरेका छन्, त्यहाँ शरणार्थीहरूलाई चाहिँ ल्याउन मनाही हुनुपर्छ अर्थात् ल्याइनु हुँदैन भनेर उनीहरूले त्यहाँनिर विरोध गरिरहेका छन्. हजुर, विरोध गर्नको लागि उनीहरू अगाडि आइरहेका छन् र धेरै भिलेजरहरू यस्ता गाउँ बस्तीहरूमा, होइन यहाँका बस्तीहरूमा चाहिँ नेसन वाइड नै यस्तो चाहिँ एप्रोच भएको छ कि यस्तो क्याम्पेन गर्ने भनेर. त्यसैले गर्दाखेरि प्याडिङटनको बासिन्दाले पनि त्यहाँनिर चाहिँ अहिले त्यो विरोध गरिरहेका छन्, माइग्रेन्ट क्याम्पहरू नराख्ने, कन्ट्रीभरि नफैलाउने, हामी यसको लागि फाइट ब्याक गर्छौँ भनेर भनेका छन्. र त्यो ठाउँमा स्वयं त्यो ठाउँमा चाहिँ झन्डै 1,250 मेल पुरुषहरू चाहिँ त्यहाँनिर शरणार्थीको रूपमा त्यहाँ राख्न खोजिएको होइन, र त्यसलाई चाहिँ फर्मर आर्मी ब्यारेकमा चाहिँ त्यो भिलेज जुन प्याडिङटनमा चाहिँ झन्डै 350 मानिसहरू त्यहाँ छन् त्यो भिलेजको छेउमा राख्न खोजिएको, र यस हिसाबले गर्दाखेरि चाहिँ उनीहरूलाई असुरक्षाको डरले चाहिँ उनीहरूले अहिले भिलेजरहरूले चाहिँ के गर्न गरिरहेका रहेछन् भने त्यहाँनिर चाहिँ वायरलेस सिसिटिभी क्यामेराहरू जोड्ने अनि इमर्जेन्सी अलर्ट सिस्टमहरू राख्ने, सेक्युरिटी पेट्रोल टिमहरू गर्नेदेखि लिएर उनीहरूले चाहिँ महिलाहरूलाई समेत भिलेजमा चाहिँ कस्तो भने सेल्फ डिफेन्सको क्लासहरू पठाउने गर्न लागि गरिरहेका छन् उनीहरूले त्यहाँनिर. र यो हामीले आफ्नो सेल्फ डिफेन्स आफ्नो सुरक्षाको लागि चाहिँ गर्न खोजेका छौँ भनेर महिलाहरूलाई समेत यो क्लासहरू दिन लागिएको छ. सो त्यो
त्यो चाहिँ त्यहाँ क्रम सुरु भएको छ र यसरी यो चाहिँ अब फेरि पाडिङटन प्यारिस काउन्सिलले चाहिँ के भनेको छ भने यो अब अरू ठाउँमा पनि फैलिँदो अवस्थामा छ, माइग्रेन्ट क्याम्पहरू खडा नगर्नको लागि त्यहाँनिर विरोध गरिरहेका छन् र यो अझै अरू ठाउँमा पनि फैलिँदो अवस्थामा छ भनेर भनिएको कुरा पनि आज पत्र पत्रिकामा उल्लेख गरिएको छ। हजुर, र यस्तै गरिकन आज हामीले अर्को चाहिँ हामीले प्रधानमन्त्री एन्डी बर्नमको तस्बिर हामी देख्न सक्छौँ उहाँको बुवा आमाको साथमा, होइन त्यो तस्बिर र उहाँको बुवा 85 वर्षको उमेरमा चाहिँ अल्जाइमरको डिजिजले चाहिँ उहाँको मृत्यु भएको कुरा आएको छ पत्रिकामा, होइन र उहाँको आमा र बुवासँग उहाँले खिच्नु भएको फोटो पनि छ र आफ्नो प्यारेन्ट्ससँग दुईजना बाबा आमालाई अँगालो मारेर खिचेको तस्बिर र उहाँको फार्म बुवा चाहिँ इन्जिनियर हुनुहुन्थ्यो र उहाँले नै हो उहाँलाई पोलिटिक्समा चाहिँ प्रेरणा दिनुभएको भन्ने कुरा पनि उल्लेख गरिएको छ र प्राइम मिनिस्टर मोहन्स हिज फादर भनेर चाहिँ त्यो हेडलाइन पनि छ त्यहाँनिर। र यस्तै गरिकन अर्को प्रसङ्ग भनेको फेरि एआईको कुरा पनि छ। एआईको कारणले गर्दाखेरि एआईको बारेमा जे प्रसङ्ग आयो, जे न्युज आयो, त्यसले गर्दाखेरि यहाँ एआईको स्टकहरू पुरै घटिरहेको छ कि पुरै हिजो चाहिँ पुरै फल भयो अरे, स्टकको मूल्यहरू घटे अरे। किन भन्दाखेरि चाहिँ यो एआई लिङ्क स्टकहरू चाहिँ एकदमै टम्बल डाउन भयो, किन भन्दा एन्थ्रोपिक र ओपन एआई अनि स्पेस, हजुर यो एन्थ्रोपिक ओपन एआई अनि स्पेस एक्सका बोसेसहरूले चाहिँ अब हामीले चाहिँ यो एआईलाई यति छिटो छिटो तरिकाले चाहिँ विकास गर्नु हुँदैन, यसले चाहिँ मान्छे मानवको लागि यो खतरा हुने कारणले गर्दाखेरि यस्तो यसको चाहिँ विकास क्रमलाई हामीले अब चाहिँ स्लो डाउन गर्नुपर्छ, कम गर्नुपर्छ, घटाउनुपर्छ भन्ने कुरा उहाँहरूले गर्नु भएपछि चाहिँ त्यो उहाँहरूले यो भन्नुभएपछि चाहिँ पुरै यो एआईसँग सम्बन्धित कम्पनीहरूको चाहिँ पुरै सेयर घटेको, सेयर मूल्यहरू पुरै तल ओह्रालो झरेको भन्ने कुराहरू आज हामी देख्न सक्छौँ पत्र पत्रिकामा। र यसबाहेक अर्को एउटा चाहिँ राम्रो कुरा के छ भने यहाँनिर रिडिङ इज गुड फर यु वाट एभर द जेनर भनेर भनिएको छ। हजुर, र रिडिङ चाहिँ अर्थात् पढ्नु भनेको चाहिँ कुनै पनि समयमा कुनै पनि एजका मानिसले पढ्नु भनेको चाहिँ त्यो राम्रो हो अरे। यो अहिले हालसालै गरेको एउटा रिसर्च हो यो, र युनिभर्सिटी अफ क्याम्ब्रिजमा गरिएको यो रिसर्चले चाहिँ के भनेको छ भने तपाईँ हामी जुनसुकै बेलामा बसेर किताब पढ्ने हो भने चाहिँ यसले हाम्रो स्वास्थ्यलाई सुधार्छ अरे। प्रब्लम सल्भिङ अर्थात् समस्याको समाधान गर्ने गर्न पनि मद्दत गर्छ अरे यसले, र यसको बेनिफिटहरूमा चाहिँ स्ट्रेस पनि घटाउने, यसको फाइदाहरूमा चाहिँ अरू के हुन्छ भने यसले हाम्रो स्ट्रेस अर्थात् चिन्ता पनि घटाउँछ र डिमेन्सियाबाट पनि बचाउँछ अर्थात् पछि जुन मेमोरी दिमाग सम्बन्धी रोग लाग्छ त्यसबाट पनि बचाउँछ अरे, होइन र जुनसुकै के स्ट्रेस कम गर्नेदेखि लिएर हाम्रो स्वास्थ्यलाई यसले राम्रो सुधार गर्छ, समस्या समाधान गर्न पनि सजिलो मद्दत गर्छ अरे, होइन ब्रेनको फङ्सनलाई राम्रो गर्छ ओभरअल भन्नुपर्दाखेरि। हजुर, यो रिसर्चरले यही भनेको छ र यो पढ्दाखेरि चाहिँ जे पढे पनि हुन्छ अरे कि, जस्तो तपाईँ किताब पढे पनि हुन्छ अथवा कमिक्स बुक पढे पनि हुन्छ, उपन्यासहरू पढे पनि हुन्छ, नन फिक्सन फिक्सन जे पढे पनि हुन्छ अरे कि, तपाईँले किताब लिएर पढ्नु पऱ्यो त्यहाँनिर, जे पढे नि भयो, म्यागजिन पढे नि भयो, जे गरे नि भयो, होइन सो एनिथिङ त्यसले चाहिँ राम्रो गर्छ अरे रिडिङ ह्याबिटले भन्ने कुरा चाहिँ आज पत्रिकामा आएको छ। हजुर, यति नै गरौँ अब आजलाई अनि गीत सुनाऊ, अगाडि बढाउँ आउनुहोस् गीत सुन्दै सुन्दै, यो गीत पछि आजको कुराकानी हजुर तर्फ यहाँहरूलाई म लैजान्छु। यो अहिलेको गीत चाहिँ हिमाल सागर अनि अनु चौधरीले गाउनु भएको छ। आजको कुराकानीमा ट्रेल वकर सम्बन्धी कुराहरू यहाँहरूले धेरै सुन्नुहुनेछ।

0: FBS Gorkha Radio.
1: तपाईलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
0: यो PFBS गोर्खा रेडियो हो।

0: BFBS Gorkha Radio. आज 2026 सालको ट्रेल वकर भइरहेको ठाउँ, विशेष गरिकन यो सुरुवात हुने ठाउँ पिटर्सफिल्डमा म छु र मेरो भेट भएको छ यहाँ द क्विन्स गोर्खा सिग्नल्सका गोर्खा मेजर मेजर शुभराज सुनवारजीसँग म कुरा गर्न लागिरहेको छु। यहीँ फिल्डमा नै छौँ हामी, यहाँहरूले बिहानैदेखि टिमहरूलाई पठाउँदै हुनुहुन्छ विभिन्न चरणमा। उहाँलाई म बिएफएसमा निम्त्याएर यहाँको अनुभव सोध्न चाहन्छु। शुभराज भाइ नमस्ते।
1: दिदी नमस्ते अनि गुड मर्निङ तपाईँलाई। तपाईँ पनि आइदिनु भयो, तपाईँ त्यसको लागि धेरै धेरै धन्यवाद दिदी।
0: हजुर थ्याङ्क यू। हाम्रो लागि त यो एकदमै सुनौलो अवसर हो यहाँ आउनु पाउनु, है एक किसिमको भिन्दै वातावरणमा आउनु पाउँदाखेरि रिफ्रेस पनि भइन्छ। त्यो स्टुडियोमा बसिरहनु भन्दा क्विन्स एलिजाबेथ कन्ट्री पार्कमा हामी छौँ र यो स्थानमा यहाँहरूले धेरै वर्ष भयो यसरी अर्गनाइज गर्न थाल्नु भएको, यहाँको अनुभव म अलिकति सुन्न चाहन्छु यो सालको।
1: दिदी थ्याङ्क यू। यसमा हामीले यसपालि 9 चेक पोइन्ट्सहरूमा जम्मा 6 चेक पोइन्ट्सहरू चाहिँ हाम्रो क्विन्स गोर्खा सिग्नल्सको, अनि त्यसमा बाँकी भएको चेक पोइन्ट्सहरू सबै हामीले अहिले पाक्सो बोर्ड बटालियन केजिए अनि क्युजिए साथसाथै हामीले 100 ब्रिगेडको सपोर्ट पनि हामीले पाइरहेको छौँ चेनरोक चेक पोइन्ट्सहरू रन गर्नलाई। अनि त्यो हिसाबमा हेर्दाखेरि हामीले 80% जस्तो अभिभावक चाहिँ क्विन्स गोर्खा सिग्नल्सकोमा नै पर्न आउँछ। त्यसमा पनि ठुल्ठुलो चेक पोइन्ट्सहरू भनेको चाहिँ स्टार्ट टु फिनिसमा दुइटै हामीले चाहिँ गर्छौँ। अनि यो सबै कुराबाट हामीले हेर्दाखेरि लजिस्टिकली अनि एडमिनिस्ट्रेटिभली सबै कुराबाट हेर्दाखेरि अलिकति लामो र धेरै मेहनत लाग्ने भएको कुरा भए पनि हामीले ओभरअल यसको रिजल्ट नतिजा चाहिँ जुन निकाल्न खोजेको हो त्यो भनेको हामीले चाहिँ सपोर्ट जिडब्ल्युटी गोर्खा वर्ल्ड ट्रस्टको लागि हामीले गर्न खोजेको त्यो सेन्समा एकदमै राम्रो काम। अनि हामी सबैलाई मिलेर जुटेर गरिने एउटा वार्षिक स्वरूप यो चाहिँ इभेन्ट हो, त्यसमा चाहिँ हामी धेरै खुसी छौँ हामीले लिड गर्नु पाउँदाखेरि ब्रिगेडको लागि अनि जिडब्ल्युटीको लागि। अनि ओभरअलमा हाम्रो अनुभव भन्नुपर्दाखेरि एकदमै राम्रो छ अहिलेसम्म। वेदरले साथ दियो भने हाम्रो यसपालि पनि सबै कम्पिटिटर्सहरूलाई चाहिँ राम्ररी नै सफलतापूर्वक नै सक्नुहुन्छ भन्ने आशा गरेको छौँ। हामीले सोचेभन्दा विपरीत नतिजा नआइकन केही पनि नहोस् कसैलाई पनि, त्यो हाम्रो शुभेच्छाको साथसाथै हामीले अहिलेसम्मको अनुभव एकदमै राम्रो छ दिदी। दुइटा स्टार्ट भइसक्यो, अब एकदमै राम्रो हुने पनि बाँकी दिनहरूमा मैले यसो इच्छा राखेको छु दिदी।
0: अब 80% यहाँहरूले नै सबै यहाँ बन्दोबस्त गर्नुहुन्छ होइन, बाँकी 20% चाहिँ कसले गर्छ?
1: हाम्रो यो अलिकति प्लानिङमा हेल्प गर्ने काम कति कुराहरू हामीले मिलिट्रीबाट नै स्कोप हुन सक्दैन अहिले, त्यो लेभलमा सपोर्ट चाहिँ हाम्रो जिडब्ल्युटीको अलिअलि हामीले त्यसमा पनि पार्ट हुन्छ। अनि फेरि त्योभन्दा बाहेक हाम्रो चाहिँ ब्रिगेडकोमा नै अब विशेष गरी हाम्रो अघि नै मैले भने गोर्खाली ब्रिगेडको युनिटहरूबाट उहाँहरूले पनि पार्टिसिपेट गर्नुहुन्छ। त्यो हिसाबले हेर्दाखेरि मैले चाहिँ अलिकति बढी मात्रामा हाम्रो क्विन्स गोर्खा सिग्नल्सको भए पनि यो चाहिँ सबै मिलेर बिजी युनिटबाट मिलेर गर्ने नै एउटा जिम्मेवारी हो अनि काम जस्तो लाग्छ दिदी मलाई। हजुर
0: आज यहाँ ग्राउन्डमा कति हुनुहुन्छ क्युजिएसको मेम्बरहरू?
1: झन्डै अब चेक पोइन्टमा तपाईँले अब चेक पोइन्ट रन गर्नुको लागि नै स्टार्ट पोइन्टमा झन्डै 30 जस्तो भाइहरू चाहिन्छ हामीलाई। त्यसमा 2 कमान्डर साहबहरू अनि स्क्वाड कमान्डर साहबहरू, त्यसरी नै तपाईँले चेक पोइन्ट अनुसार हिसाब गर्दै लानुभयो भने चाहिँ सबैभन्दा थोरै भनेको तपाईँले 12-15 मान्छे चाहिँ एउटा चेक पोइन्टमा सस्टेन गर्नलाई अथवा त्यसलाई चाहिँ हामीले 2 निरन्तर दिनको लागि चाहिँ चाहिन्छ। त्यो हिसाबले गर्दाखेरि हामीले चाहिँ अहिले झन्डै 200 करिब भाइहरू साफहरू सबै हुनुहुन्छ। तर अब फेरि बाहिरबाट मोरल सपोर्ट दिनको लागि चाहिँ अब त्योभन्दा धेरै नै युनिटबाट हाम्रो कमान्डिङ अफिसर साहबहरू ठुल्ठुलो साहबहरू सबै आउनुभएको छ, उहाँहरू आफ्नो टिमहरू लिएर आउनुभएको छ। मिलिट्री प्रेजेन्स धेरै भए पनि पक्का इनेबलिङ एक्टिभिटिज गर्नको लागि हाम्रो चाहिँ जस्तै 100+ मान्छेहरू नै हामीले लागि परेको छ भाइहरू चाहिँ गाउँमा। हजुर
0: यहाँहरू कति दिनदेखि यहाँ लागिरहनु भएको छ सबै भाइहरू दाइहरू सबैजना?
1: हजुर यसमा चाहिँ अब हामीले सुरु हुने भनेकै खास फ्राइडे चाहिँ हाम्रो एउटा कट अफ डेट हुन्छ, त्यस त्योभित्र चाहिँ सबै चेक पोइन्टहरू डेलिभर गर्नको लागि लाइभ जानको लागि चाहिँ स्याटरडे मर्निङ बिहान 6 स्टार्टको लागि तयार हुनको लागि चाहिँ हामीले फ्राइडे नै सकिनुपर्छ। त्यो हिसाबले गर्दाखेरि कति चेक पोइन्टहरू उहाँहरू चाहिँ वेडनेसडे अथवा मन्डे नै आउनुहुन्छ। तर अहिलेको यो वर्षको मैले अनुभव सुनाउनु पर्दा तपाईँलाई चाहिँ हाम्रो चेक पोइन्ट रन गर्नको लागि कति चेक पोइन्टको भाइहरू गुर्जीहरू चाहिँ मङ्गलबार बुधबारदेखि नै आएर यहाँ चाहिँ सेटअप गर्नुभएको छ। अनि उहाँहरू चाहिँ यो सन्डे रेस्ट सकिसकेपछि तर सबै ग्राउन्ड क्लियर गर्ने भनेको चाहिँ मन्डेसम्म चाहिँ यहाँहरू कन्टिन्यू गर्ने हुन्छ, युनिट पुग्नु चाहिँ मन्डेभित्रमा उहाँहरू पुगिसक्नुहुन्छ आफ्नो ठाउँमा। दिदी
0: यहाँ हुनुहुन्छ मेजर सुब्रत सुनवार, द क्विन्स गोर्खा सिग्नल्सका गोर्खा मेजर हुनुहुन्छ उहाँ, र आज हामी पिटर्सफिल्डको यो फिल्डमा क्विन्स एलिजाबेथ कन्ट्री पार्कमा छौँ जहाँ ट्रेल वकर 2026 भइरहेको छ र यसै बारेमा हामी कुराकानी गरिरहेका छौँ। र अब भाइसँग बिदा लिनुभन्दा अगाडि धेरै वर्षदेखि यहाँको अनुभव छ यो फिल्डमा आउनुभएको होइन, जुनियर स्टाफ हुँदादेखिसम्म अहिलेसम्म होइन, अब गोर्खा मेजर भएर लिड गरिराख्नु भएको छ, यहाँसम्म आइपुग्दाखेरि यो ठाउँमा त धेरैचोटि आइसक्नु भयो होला, स्वयं भाग लिनुभयो कि भएन, यसो पुरानो सम्झना नि सुनाउनुहोस् न।
1: हजुर, यो चाहिँ अब हाम्रो कति सुन्ने श्रोताहरूलाई साथसाथै हाम्रो साफहरूलाई भाइहरूलाई थाहा हुन्छ, हाम्रो सुरुवाती भनेको यसको चाहिँ अब हङकङमा भएको हो, 1981 यसको स्टार्ट भएको हो लिडरसिप एक्सर्साइज जस्तो, त्यो चाहिँ क्विन्स गोर्खा सिग्नल्सको मात्रै थियो त्यो, तर त्यो सकेपछि हामीले पछि त्यसलाई बिस्तारै बढाउने क्रममा हामीले त्यहीँ नै भयो हङकङमै, हङकङ सकेपछि हामीले फेरि त्यसलाई चाहिँ युकेमा ल्यायो, युकेमा आउँदाखेरि चाहिँ 1997 फर्स्ट टाइम यहाँ चाहिँ हाम्रो यही क्विन्स एलिजाबेथ कन्ट्री पार्कबाट सुरु भएको हो। त्यो वर्ष हामीले म चाहिँ फेज टूमा ट्रेनिङ गर्दै थिएँ त्यहाँ ब्लान्टफोर्डमा, अनि हामीले एउटा सहभागी पनि मिलेको थियो, अब फर्स्ट टाइम युकेमा भएको अनि फर्स्ट रेसमा भाग लिनलाई एज अ रनर्स, अनि त्यो पछाडि हामीले 2-3 वर्ष जस्तो कन्टिन्यू मैले रन गरेँ, अनि अहिलेसम्म आउँदाखेरि फर्केर हेर्दाखेरि निकै लामो समय आयो, निकै परिवर्तनहरू देखियो, तर यो हामीले अहिलेसम्म निरन्तर गरिसक्नु नै ठुलो कुरा हो, अनि अहिले चाहिँ अब हेर्दा हामीले ठुलो नै भइराखेको छ, पहिलेको भन्दा निकै धेरै मान्छेहरू आइरहेको छ पार्टिसिपेसन, एकदम हेर्दाखेरि एकदमै राम्रो परिवर्तन आइरहेको छ, सो ओभरअल अनुभव एकदमै राम्रो छ भनौँ न।
0: हुन्छ सुब्रत भाइ, यहाँलाई एकदमै धेरै धेरै धन्यवाद छ आज हामीलाई समय दिनुभयो यो फिल्डबाट, अल द बेस्ट, एकदम ठुलो प्रोग्राम अर्गनाइज गर्नुभएको छ यहाँहरूले है, थ्याङ्क यू। यहाँ पनि पक्कै आफ्नो भाइहरूलाई होइन टिमलाई केही भन्न चाहनुहुन्छ भने फिल फ्री प्लिज।
1: हजुर, हाम्रो सम्पूर्ण दाजुभाइहरू मात्र होइन जुन एउटा चेक पोइन्ट रन गर्नलाई हेल्प गरेको, अनि त्योभन्दा नि बाहेक हामीले यदि हामीले रन गरेर मात्रै पनि हुँदैन, त्यसमा यदि हाम्रो पार्टिसिपेन्ट्स अनि भोलिन्टियर्सहरू जिरो टीबाट अनि विभिन्न ठाउँबाट टिमहरू आएर पैसा उठाएर उहाँहरूले चाहिँ जुन एउटा कन्ट्रिब्युसन गर्नु भएन भने खास यो ट्रेल वकरको महत्त्व पनि रहँदैन, त्यो हिसाबमा हेर्दाखेरि हामीले समग्र रूपमा सबैलाई नै धन्यवाद भन्ने चाहिँ म बटनबाट भन्न चाहेँ, अनि जो जो आज भाग लिँदै हुनुहुन्छ, हिँडेर हुन्छ दौडेर हुन्छ, उहाँहरूलाई चाहिँ राम्रो सफल होस्, उहाँको फेरि स्पोर्ट पुगेर उहाँहरूलाई फेरि मेडल लगाएर हामीले चाहिँ एउटा स्वागत गर्न पाउँ भन्ने ठुलो इच्छा छ, अनि उहाँहरू सबैलाई गुड लक। दिदी तपाईँलाई पनि थ्याङ्क यू सो मच, बेबेस्ट टिमलाई वन्स अगेन थ्याङ्क यू सो मच फर सपोर्टिङ अस।
0: हस्, धन्यवाद।

0: यो BFBS गोर्खा रेडियो हो।
1: साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाइविज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अध्ययारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।
2: BFBS गोर्खा रेडियो।

0: समय बिहानको 8:46 गएको छ। हामीले आज ट्रेल वर्कर सम्बन्धी कुराकानी सुन्दै गरिरहेको अवस्था यतिखेर रहेको फेरि पनि जानकारी गराउँ होइन। अघि हामीले द क्विन्स गोर्खा सिग्नल्सका गोर्खा मेजरसँग गरेको कुराकानी सुन्यौँ भने अहिले अब फेरि ट्रेल वर्करमा भाग लिनुहुने हाम्रा केही दाजुभाइ दिदीबहिनीहरूसँग त्यहाँका सहभागीहरूसँग पनि मैले कुरा गरेको छु। कुराकानी भन्दाखेरि दोहोरो कुराकानी त होइन, तर रेकर्डमा चाहिँ उहाँहरूको मैले आफ्नो फिलिङहरू, उहाँहरू को को हुनुहुन्छ, के हो टिमको नाम, कहाँबाट आउनु भएको छ, ती कुराहरू कलेक्सन गरिकन ल्याएको छु र केही टिमसँग गरेको कुराकानी यहाँ म यतिखेर सुनाउन चाहन्छु। र मैले थुप्रैजनासँग गरेको छु उहाँहरूमध्ये, अब एउटा मात्र होइन, दुई तिनवटा टिमसँगको अलिकति छोटो कुराकानी सुनौँ है त। कुराकानी उहाँहरूले आफ्नो टिमको बारेमा भन्नुभएको छ र मैले उहाँलाई आफ्नो टिमको बारेमा यसो बताइदिनुहोस् न भन्दाखेरि उहाँहरूले ती अनुभवहरू, अब पुरानो अनुभव हो कि नयाँ हो कि कसरी कहाँबाट आउनु भएको छ, जम्मा भएर के टार्गेट राख्नु भएको छ, फिनिसिङ टाइम टार्गेटहरू आदि इत्यादि कुरा भन्नुभएको छ हजुर। र ट्रेल वर्कर भनेको चाहिँ के हो भनेर भन्नुपर्दाखेरि यो 100 किलोमिटरको वक हो, हिँड्ने जति हिँड्छन् र दगुर्ने जति दगुर्छन्। दगुर्नेहरूले रेकर्ड ब्रेक पनि गरे यसपालि 2026 सालको होइन, र यो वर्षेनी हुने एउटा इभेन्ट हो जुन चाहिँ उता पोर्टस्माउथ नदीकै नजिकै पिटर्सफिल्डबाट सुरु भएर यता ब्राइटनमा गएर सकिन्छ। त्यहाँ स्टार्टिङ पोइन्ट पिटर्सफिल्डमा र फिनिसिङ पोइन्ट चाहिँ यता ब्राइटनमा, र त्यहाँ दुई दिन लगाएर चाहिँ सहभागीहरूले आफ्नो यो 100 किलोमिटरको हिँडाइ चाहिँ ट्रेकिङ फिनिस गर्ने गर्छन्। यो सब चिज चाहिँ उहाँहरूले गर्नुहुने चाहिँ गोर्खा वेलफेयर ट्रस्टको लागि हो हजुर। गोर्खा वेलफेयर ट्रस्टको लागि यो वर्षेनी गरिने एउटा वकिङ इभेन्ट हो, रनिङ पनि गर्छन् कति होइन, र एकदमै ट्रेकिङ एरियामा पक्का उकालो ओह्रालो एकदम, कहिले त पानी परेको बेलामा चिप्लिँदै पनि गर्नुपर्ने अवस्था हुन्छ। र त्यहाँ उहाँहरूले सबै यो च्यारिटी वर्क जो जतिले गर्नुभयो सबैसँग कुरा नगरे पनि केहीसँग गरेको छु मैले, फेरि अहिले उहाँहरूको अलिकति अनुभव सुनौँ है त, उहाँहरूको कुराहरू सुनौँ अलिकति।
1: दिदी नमस्कार, मेरो नाम चाहिँ मेजर सिम चोचाङ्गी, म चाहिँ सान्डसदेखि आएको। हाम्रो टिमको नाम चाहिँ आरएमएएस क्युजिएस क्युजी सिग्नल्स, किनभने हाम्रो चारजना धावकहरू चाहिँ सबै क्युजी सिग्नल्सको मेम्बर हुनुहुन्छ, म भइहालेँ, अनि हाम्रो क्याप्टेन हाना कारस म्याम साहब उहाँ पनि क्युजिएस हुनुहुन्छ, स्टाफ सर्जन मिलन च्याम्जोङ, अनि सिग्नलर निशाल श्रेष्ठ। हामी चाहिँ चारजनाको आरएमएस क्युजिएस भनेर चाहिँ टिम नम्बर 251 तपाईँहरूले ट्र्याक गर्न सक्नुहुन्छ। हामी चाहिँ हिजो बेलुका नै आएर हाम्रो यो स्टार्ट पोइन्टको रमिता पनि हेरियो, अनि यतै क्याम्पिङ गरेर बसेर अहिले चाहिँ ब्रेकफास्टको लागि क्यु लगाइरहेका छौँ। मेरो पर्सनली भन्नुपर्दा यो तेस्रोचोटि हो, स्यान्डसदेखि हामी लास्ट इयर पनि आएका थियौँ, अलमोस्ट सेम टिम, हानाकारस मेम साहब र म थियौँ लास्ट इयर पनि, दुईजना चाहिँ नयाँ भाइहरू हुनुहुन्छ, गर्दा एक्सपिरियन्स चाहिँ अलिकति त चाहिँ छ, वेदर पनि निकै सपोर्टिभ नै देखिन्छ, हेरौँ कस्तो हुन्छ, फिनिस पोइन्टसम्म चाहिँ पुग्न सकिन्छ होला भन्ने चाहिँ ठुलो आशाका साथ हामी यहाँ क्यु लगाएर छौँ। दिदी
2: नमस्ते। दिदी मेरो नाम चाहिँ ज्योति गुरुङ, हेड क्वार्टर ब्रिगेड अफ गोर्खासबाट आज हाम्रो टिम एचक्युबिजीले पार्टिसिपेट गर्दैछ, अनि यसमा चाहिँ हाम्रो ब्रिगेड एडजुडेन्ट माइकल लाइमर, अनि आरजिआर एडजुडेन्ट फ्रेड, अनि त्यस्तै गरेर हाम्रो मोहन भाइ, लान्स कर्पल मोहन भाइ केर्जुलारबाट उहाँ पनि हुनुहुन्छ, अनि हाम्रो आजको टिम लिडर पनि भाइ नै हो, अनि हामी चारजना चाहिँ आज 100K को लागि चाहिँ पार्टिसिपेट गर्दैछौँ, एन्ड यो चाहिँ हामी चारैजनाको फर्स्ट टाइम हो दिदी, सो हेड क्वार्टर ब्रिगेड अफ गोर्खासलाई नै रिप्रेजेन्ट गर्ने भनेर लुन त लेट्स ट्राई भनेर हामीले आज गर्दैछौँ, लेट्स सी हाउ इट्स गन गो। चारजनाले अब त्यति साह्रो ट्रेनिङ चाहिँ एकदमै गर्न भएको छैनौँ, तैपनि वी आर भेरी पोजिटिभ द्याट हामीले सकिन्छ कि भनेर दिदी। हाम्रो टार्गेट चाहिँ 24 आवर्समा सक्ने कि भन्ने सकेर दिदी, लेट्स सी। हाम्रो चाहिँ अलिकति टाइम म्यानेजमेन्ट नमिलेको कारणले गर्दाखेरि अब समर लिभ अनि यताउता फेरि सबैको अब बाहिर एक्सर्साइज डिप्लोयहरू भएको कारणले गर्दाखेरि ग्रुप ट्रेनिङ चाहिँ एकदमै धेरै गर्न पाएको छैन, हाउ एभर पर्सनल ट्रेनिङहरू एकदमै गरेका छौँ दिदी। अनि म मात्रै एउटा फिमेल हो, तर मेरो चाहिँ हस्बेन्ड, मेरो श्रीमान निर्जङ गुरुङ, उहाँ चाहिँ एकदम सपोर्टिभ, उहाँले चाहिँ मलाई धेरै साथ दिनुभएको छ, अनि भाइ, अनि त्यसपछि ल्याएर हाम्रो एडजुटेन्टहरू, उहाँहरू सबैले सेल्फ ट्रेनिङ, सबैले इन्डिपेन्डेन्ट ट्रेनिङ चाहिँ गर्नु नै भएको छ, टिम ट्रेनिङ हाम्रो 2-3 चोटि चाहिँ भएको छ। हामी चाहिँ आजको फर्स्ट ग्रुपमा बुझी 6 o'clockको स्टार्टमा छौँ दिदी, विल सी, सो वी आर भेरी फर्चुनेट टु ह्याभ द फर्स्ट स्टार्ट।
3: सो आवर टिम इज कॉल्ड शाल वी कैब इट, एन्ड माय नेम इज रिचर्ड, एन्ड वी हैव गॉट निक, क्रिस एन्ड क्रेग एज वेल, So we saw the advert on Facebook and we thought we'd give it a go because we like getting out there and getting in nature particularly. And also we like to punish ourselves apparently. So luckily for me, our friend Craig here took over the organising of most things because I'm terrible at that kind of thing. But I thought it would be something we'd all enjoy, so that's why we signed up. And I think we're going to do okay. As long as we get it within the 30 hours, I'm happy. But I think we're doing pretty good.

पुष्पन प्रधानले गाउनु भएको गीत हो यो. उहाँले गाउनु भएको गीतसँगै हामी आज अब कार्यक्रमको एकदमै एकदमै अन्तिम चरणतिर लागिसकेका छौँ. पाँच मिनट भन्दा पनि कम समय बाँकी छ. एउटा गीत त छ तर कति सुनाउन सक्छु डिपेन्ड्स. हजुर कति लामो बोल्नु पर्ने हुन्छ त्यसमा भर पर्ने हुन्छ है. तपाईँहरूको धेरै मेसेज देखेको छु, धेरै धन्यवाद भन्न पनि चाहन्छु अवश्य पनि होइन. त्यो मेहनत गरेर लेख्नुहुन्छ र जानुभन्दा अगाडि प्रश्नको उत्तर त नभनौँ, प्रश्न राख्नु पर्यो है. उत्तर दिने काम त तपाईँको हो. हामीले शुक्रबार बिहान 9 बजेभन्दा अगाडि मात्रै हो उत्तर भन्ने, त्यतिन्जेल तपाईँले खोज्दै हो. अब यसपालिको प्रश्न चाहिँ यस्तो छ, दिनमा सुत्ने रातमा उठ्ने अनि रुने के हो? यही हो प्रश्न. दिनमा चाहिँ सुत्ने होइन, रातमा उठ्ने अनि रुने के हो? यहाँ कराउने भनेको छैन है मैले. हजुर कराउने कुरा पनि गर्नुभएको छ यहाँले, होइन सुत्ने. हजुर ओके, उठ्ने अनि रुने त्यो के हो? बस त्यति नै हो मेरो भनाइ. यो पहिले धेरै युज हुन्थ्यो, आजभोलि थोरै, तर यो आजभोलि दिनमा चाहिँ अर्कै ओकेजन, यसको अर्कै कामको लागि यसलाई प्रयोग त गरिन्छ, तर पनि आज यो धेरै चाहिँ रातकै लागि नै हो भनेको होइन. यो चाहिँ प्रयोग गर्न थालेपछि फेरि रुने के? हजुर आन्सरै आयो कि क्या हो? हजुर केही छैन, अब भोलि पर्सि हाम्रो सहकर्मी साथीहरूले तपाईँलाई अझै क्लु दिनुहुनेछ थप. अब म आशा चाहिँ छुट्टिन्छु. प्रश्न यति नै हो. तपाईँहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु जो जतिले सहभागिता जनाउनु भयो, भाग लिनुभयो, अल द वे नेपालसम्मबाट सुन्नु भएको छ है. र के धरानबाट पनि हामीलाई सम्पर्क गर्नुभएको छ. हाम्रो भवानी दाजुले त्यहाँ पनि सुन्दै हुनुहुँदो रहेछ. अनि भवानी दाजु होइन, माफ गर्नुहोस् मलाई. ओके उहाँ हर्कयोञ्जनजी हजुर उहाँले पनि सुन्दै हुनुहुन्छ धरानबाट. र यस्तै गरिकन हामीलाई ओके अघि हाम्रो नारायण सापकोटाजीले पनि पठाउनु भएको यो मेसेज मैले अलिकति मलाई माफ गर्नु है, मलाई गाली नगर्नुहोस् ल. मैले यहाँनिर उहाँले हिजो पनि पठाउनु भएको थियो, मैले अलिकति सुनाउन सक्छु. ट्रेनमा उहाँ जाँदै हुनुहुन्छ कि. आज गुड मर्निङ दिदी भनेर उहाँले पनि मेसेज पठाउनु भएको छ. यस्तै गरेर धेरैको छ मेसेजहरू, मैले सबैको राख्न त सकिनँ, तर पनि लास्टमा हाम्रो भर्खर आउनुहुने दिपेन्द्र प्रजापतिजीले चाहिँ फुल आशामाया दिदी भनेर भन्नुभएको रहेछ कि. वा यो पनि मन पऱ्यो मलाई नाम, आशामाया पनि मन पऱ्यो. हजुर आशामाया फुलमाया दिदी, मेरो मनको कुरा कि. जागिरवालाहरू हाकिमदेखि पिउनसम्म सबैजना छुट्टीको अघिल्लो दिन उनको स्वर अनुहार काम व्यवहारमा फरक हुन्छ. जतिसुकै कडा हाकिम पनि छुट्टीको अघिल्लो दिन चाहिँ घिउ जस्तै नरम हुन्छन् रे. हुन त हामी जागिरवालाहरू आउने छुट्टीको दिन सम्झिँदै दिन बिजी यो बिजी दिनहरू काट्ने गर्छौँ. काममा पनि भोलिपल्ट छुट्टीवालाको अनुहार नै फरक हुन्छ. हाम्रो रमाइलो भनेकै आउने दिनको बिदाको आश गर्दै बस्नु हो. माई सालुट टु अल ट्रेल वर्कर रनर्स भनेर भन्नुभएको छ. हजुर धन्यवाद. अब विश्वबाट नै यहाँ आउँछन्, तपाईँ पनि यही बानामा आउनुहोस् न जापानबाट होइन. तपाईँलाई एकदम स्वागत छ. नेक्स्ट इयर पनि हुँदैछ, नेक्स्ट इयरको यो ट्रेल वकर पनि अहिलेदेखि प्लान भइरहेको छ. हजुर ल त अब छुटिन्छु आजको कार्यक्रम नमस्ते युकेबाट. सबैको नाम लिन नसके पनि यहाँहरूलाई धेरै धन्यवाद उत्तरको लागि, प्रतिक्रियाको लागि, अनि लेख्नु भएको छ यसको लागि थ्याङ्क यू. हवस् त अब अक्टोबर महिनामा भेटौँला है त. मोरल हाई छ हलिडे भएको कारणले गर्दाखेरि, सायद स्वरमा फरक पाउनुभयो होला पक्कै पनि. ओके हवस् त, यहाँहरूको समय एकदमै शुभ रहोस्. अक्टोबर महिनामा हामी भेट्नेछौँ है त. अब नमस्ते, बाबाई. अब रूपाजीलाई पाउनुहुन्छ यहाँहरूले एकछिनमा काठमाडौँको सौगातमा.

0: Pe Lime, buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: भारतबाट रूपन्देहीको बलवारी डिपोका लागि ल्याउँदै गरिएको पेट्रोलियम पदार्थ चोरी गर्न खोजेको बेला प्रहरीले दुईवटा ट्याङ्कर नियन्त्रणमा लिएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले आज भैरवाको सराफाल सेन्टरमा पेट्रोलियम पदार्थ निकालिरहेको बेला दुईवटा ट्याङ्कर नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार बलबारी डिपोका लागि भारतबाट पेट्रोलियम पदार्थ बोकेर आएका ट्याङ्कर सराफ आयल सेन्टरमा पुगेका थिए। करिब 10 बजे प्रहरीले छापा मार्दा दुईवटा ट्याङ्करबाट तेल निकालिरहेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ। प्रहरीले नियन्त्रणमा लिएका दुवै ट्याङ्करको सिल तोडिएको र पेट्रोलियम पदार्थ निकालिएको अवस्थामा भेटिएको जनाएको छ। घटनापछि ट्याङ्कर र एकजना सहचालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। बाढी प्रभावित नागरिकलाई अस्थायी वासस्थान बनाउन स्थानीय सरकारले केन्द्र सरकार समक्ष 8 ठाउँ प्रस्ताव गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले हिजो बाढी प्रभावित क्षेत्रका स्थानीय सरकार प्रमुखसँग छलफल गर्नुभएको थियो। त्यो बेला नुवाकोटको विदुर नगरपालिकाले बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना तथा पुननिर्माणको विस्तृत योजना समितिको प्रस्ताव प्रधानमन्त्री समक्ष पेश गरेको छ। मेयर राजन श्रेष्ठले यो कार्ययोजना प्रधानमन्त्री समक्ष राख्नु भएको हो। श्रेष्ठको सचिवालयका अनुसार प्रधानमन्त्रीले प्रस्ताव स्वीकार गर्दै संघीय सरकारले अब रणनीति बनाउने बताउनु भएको छ। विदुर नगरपालिकाले अस्थायी वासस्थानका लागि विदुर 10 का हो बेदरावती क्षेत्रका लागि सुहारा डाँडा प्रस्ताव गरेको छ। विदुर 7 अन्तर्गत तुप्चे सोले अक्करे छेपिटार क्षेत्रका लागि भेत्रिनीटार र नेपाल विद्युत प्राधिकरणको जग्गा प्रस्ताव गरिएको छ। विदुर 10 मैसी क्षेत्रका लागि कन्नाले सेरफेरा प्रस्ताव गरिएको छ। विदुर 10 को 1 नम्बर पुल क्षेत्रका लागि गरखुटार वडा कार्यालय क्षेत्रमा प्रस्ताव गरिएको छ। विदुर 9 को सिलट ट्याङ्की र बिजुराका लागि राहुल टारमा अस्थायी वासस्थान बनाउन प्रस्ताव गरिएको छ। मुस्ताङको सदरमुकाम जमसम्म आजदेखि घरबझोङ जलवायु परिवर्तन सम्मेलन शुरू भएको छ।
4: घरबझोङ गाउँपालिकाको आयोजनामा भएको सम्मेलनको कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्नुभएको छ। सम्मेलनमा 420 भन्दा धेरै पालिका प्रतिनिधि सहभागी भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम कुमार बस्नेतले जानकारी दिनुभयो। सम्मेलनमा 36 जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागिता रहेको छ। जलवायु परिवर्तनले हिमाल पहाड र तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा घरबझोङ जलवायु परिवर्तन सम्मेलन गर्न लागि आयोजकले जनाएको छ। सम्मेलनका लागि मुस्ताङका अन्य 4 पालिकाले पनि सहयोग गरेका छन्। घरबझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले सम्मेलन जलवायु न्यायमा सामूहिक ऐक्यबद्धताका साथै खबरदारीका लागि महत्वपूर्ण रहेको बताउनु भएको छ।
3: बेलायती राजकुमार ह्यारी दम्पतिले आफ्नो सन्तानलाई नयाँ विद्यालयमा सारेको छ। सुरक्षाको कारण देखाउँदै ह्यारी दम्पतिले छोराछोरीलाई नयाँ विद्यालय भर्ना गरेको हो। थप स्टेभी सिलिङबाट
5: 7-year-old Prince Archie and Princess Lilibet, who's 5, started the new school term a few days ago after they moved back to the UK with their parents last month. A spokesperson for the Sussexes says the decision was made after discussions with their security team over the practicalities of their current arrangements. The decision comes after reports that both Harry and Meghan will receive an official risk assessment following their return to Britain. The couple also stressed the move was no reflection on the school and they thanked the staff for the exceptional care they received.
3: अमेरिकाले अन्तरिक्षमा पनि हतियार तैनात गरेको पहिलो पटक पुष्टि गरेको छ। अमेरिकी अन्तरिक्ष फौजका प्रवक्ताका अनुसार ती हतियार पृथ्वीको कक्षमा राखिएका छन्। ती हतियारले शत्रु वा सम्भावित आक्रमणकारीको खतरा भएमा आफ्ना अन्तरिक्ष सम्पत्तिको रक्षा गर्न सक्ने उनको दावी छ। यसको अर्थ अन्तरिक्ष अब अनुसन्धान र सञ्चारका लागि मात्रै नभएर सैन्य प्रतिस्पर्धाको क्षेत्र पनि बन्दै गएको देखिएको छ। वाशिङटनबाट बन डेबुसम्यान।
6: Senior military leaders have previously said they plan to substantially boost capabilities in space, citing Russian and Chinese programs developing ways to attack and disrupt U.S. satellites in a future conflict. The Trump administration has said that space-based programs and interceptor missiles are a crucial part of its planned Golden Dome defense system to protect the U.S.
3: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 14.273 करोड जम्मा भएको छ। प्रधानमन्त्री कार्यालयको अनुसार आज बिहानसम्म विभिन्न 9 बैंकमा 10.40 करोड 900 लाख जम्मा भएको छ। त्यस्तै कोषका अरू 2 डलर खातामा 2,37,00,000 अमेरिकी डलर जम्मा भएको छ। राहत कोषबाट केही दिन अघि रसुवाको भटेकोशी नदीमा आएको बाढी पीड़ितलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब निकासा गरिएको छ। भोटेकोशी बाढीमा हराएका मध्ये सुदूरपश्चिमका 71 जना सम्पर्कमा आएका छन्। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

नमस्कार सुस्वागतम यहाँहरू सबै सबैलाई बीएबीएस सोन क्लिपबाट काठमाडौँको सौगात कार्यक्रममा हजुर आज पनि काठमाडौँको सौगात कार्यक्रम भने बीएबीएस सोन क्लिपबाट सुन्दै हुनुहुन्छ तपाईँहरूको साथमा छु म रूपा राणा तपाईँलाई कार्यक्रममा स्वागत गर्दै न्यानो अभिवादन हजुर हिजोको दिनमा धेरै हाम्रा नेपाली दिदीबहिनीहरू विश्वको विभिन्न स्थानबाट अनि नेपालबाट पनि तपाईँहरूले तीज कार्यक्रम विधिवत रूपमा मनाइसक्नु भएको छ आज भने ऋषि पञ्चमी पनि हो ऋषि पञ्चमीको व्रत राख्दै हुनुहुन्छ होला यो विषयमा हामी चर्चा गर्ने नै छौँ अहिलेको लागि भने आज विक्रम सम्वत 2083 साल भदौ महिनाको 30 गते तदनुसार आज मङ्गलबार 15 सेप्टेम्बर सन् 2026 हो आजको दिन पनि तपाईँहरूको अत्यन्तै रमाइलोसँग व्यतीत रहोस् हामी यही कामना गर्दछौँ र आज ऋषि पञ्चमी व्रत अनि सप्तर्षि पूजा पनि भनिन्छ सप्त ऋषिहरूको पूजा गर्ने दिन अनि मङ्गल चौथी व्रत पनि परेको छ र सप्त ऋषिको पूजा भन्न बित्तिकै तपाईँहरूले आजको दिनमा मनाइराख्नु भएको छ श्रोता र आज विशेष गरेर नारी बिना संसारको कल्पना गर्न सकिँदैन तर ऋषि मुनिहरू भनौँ न ऋषि गुण बिनाको सृष्टि पनि संसारको बोझ मात्र भइदिन्छ र मनले विषयको जुन चिन्तन गर्दछ त्यो विषय एक दिन अवश्य प्राप्त हुन्छ यदि तपाईँहरूले ध्यान गर्नुभयो तपस्या गर्नुभयो तपाईँहरूले भनौँ न मनमा एउटा कल्पना गर्नुभयो भने त्यो पनि युनिभर्सले कुनै दिन सुन्छ र त्यो कामना पूरा हुन्छ भन्ने विश्वास गरिन्छ र मन शुद्धिको लागि शरीर समेत शुद्ध हुनुपर्छ यसर्थ भाद्र महिनाको शुक्ल पक्षमीमा यो ऐतिहासिक एवं पहिलेदेखि नै यो मान्दै आइरहेको यो शुद्धिका दृष्टिले पनि आजको दिनमा भनौँ न 365 पटक माटोलाई यो दतिवन गर्ने होइन त्यस्तै गरी 365 पटक माटो लगाई भौतिक शरीरको शुद्धि गरिन्छ भन्ने विश्वास गरिन्छ र यिनै कारणवश आज पूजा आजा गर्दा पनि हरेक चिज 365 हुनुपर्छ भन्ने विश्वास गर्छन् र यो सर्जक नारीहरूको सोच चिन्तन अनि शुद्धताको भाव मनमा पैदा भयो भने मात्र उनीहरूको जीवनमा घर परिवारमा पनि यसरी नै हरेक कुरा सुख शान्ति मिल्छ भन्ने विश्वास गरिन्छ ओके यो त भयो श्रोता आजको दिनमा तपाईँहरूले यो ऋषि पञ्चमी अथवा यो सप्त ऋषिको पूजा गरिने भएको हुनाले पनि आजको तिथिलाई ऋषि पञ्चमी भनिन्छ ओके आज तपाईँहरूले ज जसले हिजो तीजको व्रत राख्नुभयो उहाँहरूले आज ऋषि पञ्चमीको पूजा गर्नुहुन्छ र यसरी भनौँ न 365 पटक नुहाउने 365 पटक यो दतियोनले दाँत मास्ने यस्ता थुप्रै कुराहरू हुन्छन् र आजको दिनमा खन जोत नगरी फलेको सामा अनि भनौँ न त्यत्तिकै उम्रेको सामा अनि अन्न फलफुल खाने चलन पनि रहेको छ यो त भयो श्रोता आजको दिनको महिमा अब यो कुराकानी पछि भने आउनुहोस् आजको यो कार्यक्रममा यानि कि काठमाडौँको सौगातमा समेटिएका विषयहरूतर्फ लागौँ र यो भदौ 10 गते रसुवा हुँदै बग्ने भोटेको सीमा आएको बाढीले भौतिक क्षतिसँगै मानवीय हताहत पनि निकै भएको छ यो विषयमा यहाँहरूले विभिन्न सोसल मिडिया अथवा तपाईँहरूको आफन्तजनहरूबाट पनि थाहा पाइसक्नु भएको छ समाचार रेडियो टेलिभिजनबाट पनि र यसरी बाढी प्रभावित क्षेत्रहरूबाट सहयोगार्थ राहतहरू पनि एकदमै धेरै भइरहेका छन् होइन तपाईँहरूले सुन्दै आइरहनु पनि भएको छ र सुदूरपश्चिमका सर्वसाधारण भोटेको सीमा परेर बेपत्ता भएका 123 जना अझै सम्पर्कविहीन भइरहेका छन् सुदूरपश्चिम सरकारले अझै बजेट पास गर्न नसकेको कुराहरू लिएर चित्राङ्ग थापाको स्थलगत रिपोर्ट पनि सुन्न सकिनेछ अनि धनजङ गुरुङले हाम्रो नियमित श्रोता हुनुहुन्थ्यो पहिला अञ्जना गुरुङ तामाङसँग गरेको कुराकानी पनि तपाईँहरूले सुन्न सक्नुहुनेछ अञ्जना बहिनीले अहिले के गर्दै हुनुहुन्छ धनजङ गुरुङले उहाँसँग गरेको कुराकानी हामी सुन्नेछौँ अनि त्यसै गरी आजको दिनमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यही असोज 7 गतेदेखि फ्लाइ दुबईले नियमित
उडान गर्ने भएको छ। लामो समय आन्तरिक उडानमा सीमित रहेको पोखरा विमानस्थल भने अब सीधा अन्तर्राष्ट्रिय उडान भर्ने भएपछि व्यवसायीहरू निकै उत्साहित भएका छन् र फ्लाइ दुबईले समेत यात्रु आकर्षित गर्नको लागि काठमाडौँबाट भन्दा पोखराबाट उडान गर्दा 5,000 भाडा सस्तो हुने बताएको छ। र यसै प्रसंगमा हाम्रा पोखराका संवाददाता कृष्ण दवाडीको रिपोर्ट पनि हामी सुन्नेछौ अनि विभिन्न पत्र पत्रिकाको संघालु दैनिक समीक्षा त सधैँछ। आज पनि विभिन्न पत्र पत्रिकाको फ्रन्ट पेजमा के कस्ता विषयहरू छन् यो दैनिक समीक्षामा हामी कार्यक्रमको अन्तिम चरणतिर सुन्नेछौ, सुन्न नभुल्नुहोला। आउनुहोस् अहिलेको लागि भने म तपाईँलाई सुनाउँदैछु सञ्जीव सिंहले गाउनु भएको यो मिठो गीत।

0: बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरण अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भने
1: ए ल ल हुन्छ हुन्छ
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन् तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनु पर्दछ यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ
3: यो BFBS गोर्खा रेडियो हो।

0: समय बिहानको 9:26 गयो। नेपालमा पनि दिनको 2:11 गएको छ। ब्रुनाईमा भने दिनको 4:26 गयो। बीएफबीएस गोर्खा रेडियोबाट तपाईँ हुनुहुन्छ काठमाडौँको सौगात कार्यक्रममा। काठमाडौँको सौगात कार्यक्रममा हामीले काठमाडौँबाट प्राप्त भएका रिपोर्टहरू सुन्दै आइरहेका छौं। सधैँ सधैँ हाम्रा सहकर्मी साथी धनजङ गुरुङबाट कुनै रिपोर्ट हामी सुन्ने गर्छौं र उहाँले विशेष गरेर इस्यु अफ द डे अन्तर्गत पनि कुराकानी गर्नुहुन्छ र आज पनि उहाँको पाहुना हुनुहुन्छ हाम्रो अञ्जना गुरुङ तामाङ बहिनीसँग। उहाँले गर्नुभएको कुराकानी अब हामी सुनौ।
1: बीएफबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा। यो प्रस्तुता धनजङ गुरुङको तर्फबाट आज कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौ। गत भदौ 10 बिहान गएको बाढीले धेरै जनधनको क्षति, भौतिक क्षति र मानवीय क्षति भएको कुरा हामीले संचार माध्यममा देखिसक्यौं र त्यहाँ खण्डार भएको, कतिले परिवार गुमाएको, कतिले आफ्नो शिर सम्पत्ति र यस्ता थुप्रै दर्दनाक कुराहरू हामीले देख्यौं र यही क्रममा विदेशमा बस्ने नेपालीहरूले पनि भोटे कोशी आएको बाढीले प्रभावित भएका संसाधनलाई सहयोग गर्नको लागि हात बटारेका छन्। त्यसमा कतिले आर्थिक सहयोग गरेका छन्, कतिले जिन्सी सामानहरू दिएका छन् र यही क्रममा बेलायतबाट हाल नेपालमा स्थायी रूपमा बसोबासको लागि फर्किनु भएका अञ्जना गुरुङ तामाङसँग हामी छोटकरीमा कुराकानी गर्दैछौ। धेरै बेर नपर्खौं, कार्यक्रममा स्वागत गरिहालौं। अञ्जनाजी, कार्यक्रममा स्वागत छ यहाँलाई। हजुर, धेरै धन्यवाद छ। अब अघि छोटकरीमा केही कुराहरू गर्यौं, अब यो बाढीबाट प्रभावित भएकाहरूको विषयमा धेरै ठाउँबाट सहयोग पुगेको पनि छ। अहिले बेलायतबाट तपाईँहरूले यो भनौँ न रसुवा र नुवाकोट धादिङमा पनि असर परेको छ, चितवनतिर पनि असर परेको छ। अहिले सुरुवातीमा चाहिँ तपाईँहरूले कहाँ कहाँ र कुन ठाउँमा बसेकाहरूलाई सहयोग गर्नुभयो अञ्जनाजी?
2: हजुर, धन्यवाद। सर्वप्रथम त हामी त्यो त्यतिखेर त अब जुन त्यो माहौल आयो त्यसको हल्लाखल्ला भएपछि हामी चाहिँ यहीँबाट न्युजहरू हेरिरहेको थियौँ होइन। अनि त्यसपछि हामी चाहिँ हामी नेपाल टिम र सरकारको यो यता तल कस्तो ठ्याक्कै नाम भन्नु आएन चाउला खेलमा रहेको यो के भन्छ हाम्रो भन्ने आएन मलाई, त्यो त्यहाँ दुई ठाउँमा हामीले सरकारको आफूले खोलेको यो जुन जुन ठाउँमा
1: हामीलाई
2: सिडिओ कार्यालयमा हामीले त्यहाँबाट स्टार्ट गरेको हो सुरुमा। अनि 11-12 कुरा हो यो चाहिँ, 11 र 12 कुरा हो होइन। 11 चाहिँ हामीले के चाहिँ हामीले हेल्प गर्नु सक्नु त भनेर म आफै गएको थिएँ। दुई ठाउँमा जाँदाखेरि चाहिँ अनि हामीलाई मेडिसिनको अत्यन्तै जरुरी छ भन्नुभयो होइन, उहाँले लिस्ट दिनुभयो, लिस्ट पठाउनु भयो। त्यसपछि हामी त्यो औषधिको खोजीमा बलागे। त्यसपछि मेरो टिमहरू हुनुहुन्छ, मेरो भाइ बहिनाहरू सबैजना मिलेर हामीले नियरली 60,000 अराउन्डको चाहिँ रसुवा हस्पिटलको लागि चाहिँ हामीले औषधि, ब्लड प्रेसर नाप्ने, सुगरको दबाईहरू अनि उहाँले जे जे माग्नु भएको थियो त्योहरू हामीले प्रोभाइड गरिदिएको थियौँ त्यो दुई दिनमा चाहिँ होइन, 11-12। अनि त्यसपछि अनि हामीले त्यो केही मैले एक दुईवटा अपडेटहरू राखेको थिएँ फेसबुकमा, त्यतिकै अब

0: यसो जानकार होस् भनेर म त्यही राखेको थिएँ. तर साथीभाइहरू यति धेरै जोडिनु भयो, त्यसपछि लगातार साथीभाइहरूले चाहिँ एक्सेस गरिराख्नु भयो क्या, हाम्रो पनि केही रकम पठाउँछौँ हामीले सरकारको उसमा, त हामीले लगाइसकेको छौँ, सहयोग गरिसकेको छौँ, तर ठाउँको ठाउँ पुगिरहेको देखिरहेको छौँ तपाईँहरूले भन्नुभएकोमा, अनि हाम्रो पनि केही लगाइदिनुहोस् न भनेर मेरो एकदमै नजिकको साथीहरूले चाहिँ फोन गरेर मेसेज गरेर पैसा लगाइदिनु थाल्नु भयो होइन. त्यस बाटो सुन्नु हुँदै हुँदै अब आज त कति दिन भइसक्यो, अब भोलि चाहिँ हाम्रो एउटा अर्को इभेन्ट छ, त्योभन्दा अगाडि नै जोड्नु पर्दाखेरि त्यही भनिहाले रस हस्पिटल र नुवाकोट हस्पिटलको लागि हामीले औषधिहरू प्रोभाइड गरेको थियौँ. हामी मात्रै पनि धेरै ठाउँबाट माग्नु भएको थियो, सबैले आफ्नो आफ्नो लिस्टको त्यो अनुसारको औषधिहरू पठाएको थियो त्यतिखेर चाहिँ हामीले. अनि त्यसपछि चाहिँ अनि अब फेरि रसुवा र यता नुवाकोटको जो पीडितहरू हुनुहुन्छ हेलिकप्टरबाट रेस्क्यु गरेर यहाँ येल्लो गुम्बामा ल्याएर राख्नु भएको 700 पिपल होइन, अब त्यहाँनिर पनि फेरि हामी नेपाली टिमबाट अनि अरू अरू टिमहरूबाट धेरै सङ्घ संस्थाहरूबाट आफ्नो आफ्नो तरिकाले चाहिँ सहयोग गरिराख्नु भएको थियो. त्यहाँबाट पनि फेरि सहयोगको अपिल आयो. त्यसपछि फेरि हामी म मेरै टिमसँग हामीले के सक्छौँ त भन्दाखेरि अब यहाँको प्राय सबैजनाले चामलहरू खाना अब खानेकुरा त वर्ष जस्तै दिइसक्नु भएको थियो होइन. अनि दसना सिरक सिरानीको फेरि उहाँहरूले चाहिँ रिक्वेस्ट गर्नुभएपछि फेरि त्यसमा पनि म आफ्नो र मेरो साथीहरूको तर्फबाट हामीले त्यहाँ पनि नियरली 80,000 अराउन्डको चाहिँ दसना सिरकहरू सबै प्रोभाइड गरेर येल्लो गुम्बामा पुर्यायौँ होइन. त्यसपछि फेरि येल्लो गुम्बाबाट यता मुसाङ गुम्बामा पनि त्यहाँ नआटेकोले यतापट्टि राख्नु भएको छ उहाँहरूको आफ्नै त्यहाँभित्रको स्टोरी छ, अब त्यो मैले भन्न मिल्दैन. उहाँहरू अहिले दुईटा गुम्बामा डिभाइड गरेर बस्नुहुन्छ 700 पिपल. अनि त्यसको लागि अब अहिले मेडिकल्ली अनि अब त्यहाँ अहिले कसैले छोरा लस्ट गर्नु भएको छ, कसैले छोरालाई चाहिँ त्यहाँ लास आयो अरे त्यहाँ जानु पर्नेछ, मसँग पैसा छैन, मसँग फोन छैन, यसरी हल्ला गरेर मलाई फलाना फलानाले खबर लिएर यहाँ आएको छ भनेर त्यस्तो मान्छेहरू बस्नु भएको छ होइन. कतिजना चाहिँ एन्जाइटी हुनुभएको छ, बच्चाहरूको मेन्टल हेल्थहरू पनि कति बिग्रिएको थियो. अहिले चाहिँ अब विभिन्न सङ्घ संस्थाकोहरू आएर चाहिँ त्यहाँ समेटी दिइरहनु भएको छ, कसैले गएर खेल्नुहुन्छ, खेलाउनुहुन्छ, अहिले क्याम्पिङहरू राखेको छ, मेडिकली जानुहुन्छ डक्टरहरू, अब हामीहरू पनि जान्छौँ टाइम टाइममा, आफू आफूले के गर्नु सक्छौँ तर के निधि छ भनेर चाहिँ त्यसलाई फोकस गरेर मद गइरहेको छ मेरो टिम.
1: यो चाहिँ काठमाडौँमा रेस्क्यु गरेर लिएर आइएका भए होइन, बाँकी जो रसुवामै पनि छन्, कति चाहिँ तपाईँको नुवाकोटमा पनि छ होइन, स्कुलका बच्चाहरू स्कुल बगाइएको कुराहरू छ होइन, या अब थुप्रै छन् तपाईँले भन्नुभएको छ धेरै नै समस्या सुत्केरीहरू भए होइन, अब नवजात शिशुहरूको सुरक्षाको कुराहरू भए, थुप्रै कुराहरू छन् त्यसमा. स्कुलको बाल बालिकाहरूको लागि स्कुलको लागि चाहिँ तपाईँले केही सहयोग गर्नु भएको छ कि छैन?
0: हामीले स्कुलकै लागि भनेर चाहिँ हामी गरेको छैनौँ होइन. हामीलाई चाहिँ हाम्रो यो टिम छ एकजना एउटा टिम, अनि अब यो हामी नेपाल टिम भयो, अनि नेपाल सरकारको दुईटा टिमसँग चाहिँ हामीलाई उहाँले भन्नुभएकोहरू मात्रै प्रोभाइड गर्छौँ, तर स्कुलको अहिले विभिन्न ठुलो ठुलो चिजहरू चाहिँ हामी गर्नु सक्दैनौँ.
1: जस्तै हामी नेपाल भनेको अहिलेको गृहमन्त्रीले नेतृत्व गरेको गैर सरकारी संस्था भयो होइन, त्यसमा चाहिँ नेपाल सरकार भनेपछि स्थानीय पनि ले पनि तपाईँहरूसँग चाहिँ समन्वय गरेको हो, यसमा चाहिँ स्थानीय तहको सरकार होइन, केन्द्रको सङ्घ सरकार भयो, त्यसपछि स्टुडियो कार्यालय आउँछ, विपद न्यूनीकरणको चाहिँ पनि आउँछ होइन, यसमा चाहिँ को कोसँग चाहिँ कोअर्डिनेट छ तपाईँहरूको चाहिँ?
0: हाम्रो चाहिँ यही नेपाल सरकार हाम्रो बबरमलमा होइन यहाँ एउटा छ, अनि हामी नेपालसँग अहिले हामी नेपाल र सरकारसँग टोटली हामी छैनौँ भन्दा नि हुन्छ, किनभने अब हामीले कहाँ गर्नुपर्छ भनेर हामीले थाहा पाएको थियौँ नि त, अनि कसरी गर्नुपर्छ भनेर पनि हामी इन्डिभिजुअली नै हामी टिम भएर अनि यहाँ किनभने उहाँले आफू गरिरहनु भएको छ, तर उहाँहरूले भन्नुभएको वर्कै भएको छ, उहाँहरूले हामीले यस्तो गरिरहेको भने तपाईँहरूले यस्तो गरिरहेको भने हामीलाई हेल्प हुन्छ, यो चाहिँ टिम वर्कै भइरहेछ. तर अब अहिले चाहिँ हामी यो सरकारको त्यो त्यहाँ गएर जानुभन्दा पनि अब अहिले हामीले को पीडित हो को हो भनेर पक्का पत्ता लगाइसकेपछि चाहिँ अहिले हामी उहाँहरूसँग वान टु वान कनेक्ट भएर काम गरिरहेको
1: छ. हजुर, भनेपछि तपाईँ अहिले फिजिकल रूपमा चाहिँ रसुवा नुवाकोट चाहिँ पुग्नु भएको छैन, तर यहाँ जो रेस्क्यु गरेर आएकाहरूसँग मात्रै सम्पर्कमा हुनुहुन्छ अहिले तपाईँ चाहिँ?
0: फिजिकल्ली रूपमा म चाहिँ जानलाई तयार भएको थिएँ, हाम्रो म्याग्जीमा थियो, फेरि म्याग्जीको किम्ली भन्ने मा चाहिँ बाढी पीडितले 27 घरलाई चाहिँ डुबानमा पारेको थियो, मान्छेहरू चाहिँ कसको ज्यान चाहिँ खतरामा लाइक सेभ हुनुहुन्थ्यो उहाँहरू परिवारहरू होइन, तर घरहरू चाहिँ टोटली बगाएको र भित्केकोहरूले लाई फेरि अहिले भर्खरै 2 दिन भयो हाम्रो टिम गएर अनुभव, म चाहिँ मेरो हेल्थको कारणले जान सकिनँ, अनि त्यसमा चाहिँ हामीले 27 घरको लागि चाहिँ टोटली घरको एउटा सेटै सामान चारजनाको.
1: यो चाहिँ रसुवा र यो नुवाकोटको नभइकन चाहिँ म्याग्दीको कुरा गर्नुभएको?
0: तर हजुर, तर असर चाहिँ फेरि त्यो जुन तपाईँको देख्नु भएको छ नि माथिबाट खोला बगेर आउँदाखेरि 3 ठाउँतिर फर्किँदैछ नि त होइन, त्यो ब्याङ हुँदाखेरि त्यो जाँदाखेरि चाहिँ पोखराबाट नुवाकोट हुँदै यता छेउछाउको गर्दै लाइक त्यो के भन्छ भत्काउँदै भत्काउँदै पुगेको र त्यहाँ पनि पीडित भएको ठाउँमा चाहिँ फेरि हामीले त्यही रसुवा र नुवाकोटमा चाहिँ म्याक्सिमम हेल्प भएर क्या हजुरलाई भन्नै पर्दा
1: हजुर त्यसमा चाहिँ मैले कुराकानी गर्दाखेरि पनि खाद्यान्न पर्याप्त छ खालि उहाँहरूलाई चाहिने भनेको चाहिँ स्वास्थ्यको लागि भयो अनि अर्को चाहिँ मनोचिकित्सकको अनि बस्नको लागि घरको कुरा गर्नु भएको थियो मलाई त्यहाँको चाहिँ स्थानीयले होइन अहिले यो विषयमा चाहिँ समन्वय कसरी गरेर जानु भएको छ होइन त्यसमा चाहिँ व्यक्तिगत व्यक्तिगत जाँदाखेरि चाहिँ अलिकति काम गर्न पनि गाह्रो हुन्छ एकद्वार प्रणालीको कुराहरू पनि गरेको थियो भौतिक संरचना बनाइदिनु पर्नेछ स्कुलको त्यसै गरी तपाईँको बस्ने मान्छेहरूको घरको कुराहरू आए होइन अब शिक्षा दीक्षाको कुराहरू भए कति अभिभावक गुमाएका छन् कतिको अब परिवार विक्षिप्त छ यो स्थितिमा चाहिँ के छ तपाईँहरूको टिमले त्यो विषय पनि सोच्नु भएको छ या अहिलेलाई चाहिँ त्यो छैन
0: धन्यवाद है यो क्वेसनको लागि हाम्रो यति ठुलो यति ह्युजमा चाहिँ हामी जानेवाला छैनौँ हामी त्यो पर्सन पनि होइनौँ हामी इन्डिभिजुअली हामी साथै सर्कलबाट हाम्रो यसरी गरौँ न भन्ने पर्सनहरू मात्रै हो हामी होइन म त एउटा माध्यम मात्रै बनेको छु यहाँबाट अनि अब यो हामीले 2-3 लाख रुपियाँले हामीले त्यहाँ गएर केही खडा गर्न सक्दैनौँ पनि पोसिबल पनि छैन सेम टाइम यहाँबाट जति नै खाद्यान्न लाउने बस्ने दसना सिरपहरू त म्याक्सिमम के अब कति आएको छ त त्यहाँनिर कुनै त्यो ओभर भइरहेछ यहाँ नआउनुहोस् भनिसकेपछि हाम्रो त्यहाँ कामै भएन जानुको लागि
1: परेन हो अब बाँकी रह्यो स्कुल पछाडि स्कुलको लागि एकदमै अनिवार्य हुन्छ जस्तै कापी किताब होइन जस्तै कम्प्युटरको कुराहरू भए होइन अब फिसको कुराहरू भए फिस त सरकारले फ्री गरिदिने भन्ने कुराहरू भएको छ अहिले तत्काललाई भन्दा अब केही समयपछि चाहिँ त्यसको आवश्यकता बढ्दै जान्छ कि अब अहिले त तपाईँले भने जस्तै राहत चारैतिर गएको छ पर्याप्त भयो होइन अलिक पछाडिलाई चाहिँ आवश्यक पर्ने हुन्छ त्योतिर चाहिँ तपाईँहरूको चाहिँ अहिले त्यस्तो कुनै सोच छैन
0: अहिले चाहिँ हाम्रो त्यस्तो सोच छैन किनभने हामी म चाहिँ एउटा के भन्ने अहिलेको लागि भन्नै पर्दा एउटा माध्यम मात्रै हुँ यहाँबाट नेपालबाट होइन म कुनै सङ्घ संस्थामा नि आबद्ध छुइनँ र म कसैको त्यो म कुनै पार्टी त्यो ग्रुप त्यो पनि होइन होइन म एउटा यहाँ मैले पर्सनली गरिरहेको कामलाई देखेर उहाँहरूले विश्वास गरेर ल न बहिनी यहाँसम्म हाम्रो यसरी पुर्याइदिनुहोस् भनेर उहाँको रिक्वेस्टमा मैले गरेको कामहरू मात्रै हो यो धनजनजी होइन अब त्यो ती ठुलो ठुलो कुराहरूमा चाहिँ म पुग्न पनि सक्दिनँ र म सक्षम पनि छैन त्यतै कुरा होइन अनि त्योहरूको विषयमा पनि म आफूले त्यहाँनिर यहाँ मिटिङ भइरहेको कुराहरू सुन्दाखेरि अब अहिले यल्लो गुम्बामा पनि म्याक्सिमम् बच्चाहरू हुनुहुन्छ नि त उहाँहरूलाई मेन्टल हेल्थको कति प्रब्लम छ एन्जाइटिक भएको छ बाजे बोजूहरू सुत्केरीहरू हुनुहुन्छ आँखा नदेख्ने हुनुहुन्छ डिसेबिलिटी यति धेरैजना हुनुहुन्छ होइन अब त्यहाँ हो त्यति भित्रकोलाई त समेटौँ न बसन जेल समेटौँ सहयोग गरौँ भन्ने मात्रै हो क्या धनजनजी
1: हजुर अन्तमा चाहिँ त्यसमा तपाईँले केही छ छुटेका भन्नुपर्ने अन्तमा चाहिँ
0: मलाई त्यसमा चाहिँ केही पनि भन्न छैन होइन तर मलाई त्यता चाहिँ यति नै हो होइन तर मैले अहिले जति पनि मलाई यो सहयोग पठाउनु भएको छ नि उहाँहरूको चाहिँ मलाई भन्न छ स्पेसल्ली यो राहतको लागि सहयोग गरिरहेको अरू अरू हामी त यहीँ नेपालबाटै हाम्रै साथीभाइ सर्कलले नै हामीले त सहयोग बनाएर जुटाएर औषधिहरू किनेर हजुर म हजुरलाई त्यही अपडेट गर्दैछु अनि स्पेसली चाहिँ म सबैभन्दा पहिला मैले स्टार्ट गर्दाखेरि बेलायतको कर्बीबाट शङ्कर गुरुङले 41,000 पैसा पठाइदिनु भएको थियो ल औषधि के के चाहिन्छ बहिनी तुरन्त हालिदिनु यो त ठाउँ ठाउँ पुगोस् भन्नुभयो उहाँहरूलाई ठ्याक्कै बिल सिल सबै पठाएर औषधिको एक्सपायर डेटहरू हरेक कुरा नि सबै वान टु वान गरेर अनि यहाँबाट चेक गरेर हामीले रसुवा हामी नेपाल टिमबाट नै हामीले गाडीमा खुद गएर सिग्नेचर गराएर स्ट्याम्प लगाएर उहाँको हाम्रो पनि सिग्नेचर भएर औषधि पठायौँ भोलिपछि औषधि पाएपछि उहाँले रेस्पोन्स पनि गर्नुभयो अनि त्यो एकदम राम्रो काम भएको छ त्यो सबैभन्दा राम्रो त्यसपछि त्यहीँको लागि फेरि खाद्यान्नको सामान अलिअलि चाहिएको थियो नि त त्यतिखेर त 12 गतिको कुरा हो यो त होइन अनि त्यतिखेर चाहिँ अनि हामीले फेरि केही लुगाफाटाहरू त्यो डस्नाहरू सिरकहरू सबै नयाँ नयाँ किनेर सबै पठायौँ अनि त्यसपछि गरिराख्दाखेरि अहिले मैले भन्दै पर्दा चाहिँ नेपाल लेडिज कमिटी बोर्ड अफको संस्थापक अध्यक्ष देवी रानी गुरुङ दिदी हुनुहुन्छ अनि उहाँको संस्थाकै अध्यक्ष चाहिँ अब प्रभाव खाबुङ दिदी हुनुहुन्छ उहाँहरूको टिमले भर्खरै यस कार्यक्रम गरेको थियो गएको त्यही बाढी पहिरो भएकै 2 दिन पछाडि उहाँहरूको कार्यक्रम थियो त्यो कार्यक्रममा उहाँले यति मजाले चाहिँ अब त्यो स्टप क्यान्सल गर्नु नमिलेर त्यसलाई कार्यान्वयन गर्दाखेरि यति मजाले चाहिँ पैसाहरू उठाएर प्रधानमन्त्री कोषमा 4,12,000 पैसा डिपोजिट गरेर अनि राफो ड्र खेलेको पैसा 81,000 चाहिँ फेरि उहाँहरूले मेरो नाममा मलाई यहाँ पठाइदिनु भएको थियो होइन अनि तर हामीले सबै सामानहरू यता जति पनि चाहिनेहरूलाई पुग्यो भन्दियो भइसकेपछि त्यो पैसा चाहिँ के गर्ने छ भनेर अहिले मिटिङ भइरहेको थियो ठ्याक्कै अहिले चाहिँ जो यो पीडित भएर बस्नु भएको छ यल्लो गुम्बामा आँखा देख्नुहुन्न अनि सुत्केरी हुनुहुन्छ बच्चा कोक्रोमा लिएर आउनु भएको छ अनि बाबा आमा हुनुहुन्छ कोही बाबाले आमा गुमाउनु भएको छ छोराछोरी गुमाउनु भएको छ उहाँ बुढो हुनुहुन्छ अनि कोही आमाको फेरि खुट्टाहरू पनि अब एक्सिडेन्टली उहाँहरू भएको अहिले त ठिक भइसक्नु भएको छ तर पनि परिवार चाहिँ गुमाउनु भएको छ उहाँहरूलाई के चाहिँ समस्या देखेको छौँ भने अहिले उहाँहरूलाई फोन गर्न मन लाग्छ फोनको अब फोन दिने कुरा त आएन सबैजनालाई होइन तर कसैलाई रिचार्ज गराएर त्यहाँबाट बोल्नु हुँदो रहेछ क्या उहाँहरू तर पैसा त छैन नि त उहाँहरू त नाङ्गै आउनु आउनुभयो होइन एउटा एउटा एकहरू लुगामा आउनुभयो उहाँहरू, त्यो समस्यालाई चाहिँ हामीले मध्यनजर गरेर भोलि बच्चै हामीले प्रत्येक व्यक्ति 3,000 दरले हामीले त्यहाँ रहनु भएको सबैलाई होइन मोर देन अब कतिजनालाई पुग्छ होइन, मैले यो सबै अपडेट गर्छु, मसँग भएको बेला भएको पैसाहरू पनि म चाँडै नै अपडेट गरेर मेरो टिमलाई र मलाई पठाउनु दाताहरूलाई म पठाउँछु नै, अब सबै भनिरहँदा मैले सबै निकाल्नु पर्ने हुन्छ, अनि यो गर्दैछौँ हामी

0: FBS गोरखा रेडियो
1: बच्चाहरुको खेल्ने ठाउँ पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरुले ओगटिएको तर के तपाईले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन् त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस् धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज्ड चिल्ड्रेन को खोजी गर्न सक्नुहुन्छ।

0: हजुर, भोजेन पुनले गाउनु भएको गीत हो, ब्यान अफ द ब्रिगेड अफ गोर्खास्का। भोजेन पुन भने अहिले रिटायर्ड भइसक्नु भएको छ। उहाँले आफ्नो आर्मी करियरमा थुप्रै गीतहरू गाउनु भएको छ। यो गीत पनि उहाँले आफ्नो मायालीको सम्झनामा गाएको गीत हो भन्नुभएको थियो कुनै दिन। आज हामीले सुन्ने मौका पायौँ। र यसभन्दा अगाडि भने हाम्रो सहकर्मी साथी धनजङ गुरुङले गर्नुभएको कुराकानी सुनेका थियौँ। इस्यु अफ द डेमा अञ्जना गुरुङ तामाङसँग गरिएको कुराकानी थियो। अब भने हामी लाग्दैछौँ, अब हामी लाग्दैछौँ महेन्द्रनगरतर्फ। महेन्द्रनगरमा सुदूरपश्चिमका सर्वसाधारण भोटे कोसीको बाढीमा परेर कतिजना बेपत्ता भएका छन् त, अब त्यसको रिपोर्ट हामी चित्राङ्ग थापाजीसँगबाट सुन्नेछौँ। उहाँ हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। हेलो चित्राङ्गजी, नमस्ते।
1: नमस्ते, नमस्ते।
0: हजुर, आरामै हुनुहुन्छ?
1: म ठिकै छु, अनि यहाँलाई कस्तो छ? ठिकै छ होला?
0: एकदमै, म पनि बिल्कुल आराम छु।
1: शुभ नाम बिर्से के रे के रे
0: हजुर, मेरो नाम रूपा राणा।
1: रूपाजी, हजुर हजुर, ठिक छ, ठिक छ हजुर, राम्रै छ।
0: एकदमै खुसी लाग्यो हजुर। अब यो भोटेको सीमा आएको बाढीले होइन, यो विशेष गरेर सुदूरपश्चिममा कतिजना बेपत्ता भएका छन्, अहिलेसम्म कतिजना सम्पर्कविहीन भइरहेका छन्, अब कतिजनाको त लास पनि भेटिएको छ होला, त्यसको पहिचान भएको छ या छैन, अब तपाईँको रिपोर्ट सुरु गर्नुभए हुन्छ।
1: हजुर, अब यो हाम्रो 10 गते भनौँ, 10 गते अब करिब करिब 3 हप्ता हुन लागिसक्यो त्यो घटना भएको। अत्यन्त दुःखद घटना थियो। सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लाहरू, अब यहाँलाई थाहा छ सुदूरपश्चिममा 7 वटा पहाडी जिल्ला छ, तराईमा कैलाली र कञ्चनपुर छ, लगभग प्राय सबै जिल्लाबाट कुनै न कुनै गाउँ बस्तीबाट आफ्नो रोजगारीको खोजीमा त्यहाँ पुगेकाहरू, रसुवा, नुवाकोट र विभिन्न अधिकांश जस्तो यो हाइड्रो प्रोजेक्टहरूमा काम गर्न गएका, रोजगारीको सिलसिलामा गएकाहरू थुप्रै बेपत्ता भए यो हाम्रो सुदूरपश्चिमबाट पनि। यसको विषयमा मैले हाम्रो यो रिपोर्टिङ गर्नको लागि चाहिँ खास गरी सुदूरपश्चिममा पनि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा सम्पर्क गरेको थियो आज पनि, र हामीले सुरुमा रिपोर्ट गर्दाखेरि पनि तिनै सम्पर्क गरिएको थियो। र कतिपय पहिले पहिले सुरुमा आएको जुन बेपत्ता भएका अथवा मृत फेला परेका जुन अवस्थाहरूको थियो, दोहोरो र अलिकता ओभरल्याप पनि भएको थियो त्यो डाटाहरूमा, किनभने जसको नातेदार या आफन्त जुन जिल्लामा छ उसले त्यही जिल्लामा गएर मेरो फलानु मान्छे अहिलेसम्म पत्ता लागेन भनेर रिपोर्ट गर्ने, उहाँले प्रहरीभित्रै पनि त्यो रिपोर्टमा अलिकता दोहोरोपन पनि आएको अवस्था थियो। अब अहिले यो पछिल्लो समयमा आइसकेपछि करिब करिब रिपोर्टहरू एक नासको त्यो दोहोरो परेकोलाई हटाएर सबै हुँदाखेरि सुदूरपश्चिमको 9 जिल्लाबाट आजको मितिसम्म अहिलेसम्म 121 जना सम्पर्कविहीन भएको अवस्था छ सुदूरपश्चिमको। अब यसमा पुरानो नामहरू, दोहोरिएको नामहरू सबै हटाएपछि यसमा जम्मा चाहिँ 121 जना महिला र पुरुषहरू, बालबालिका सबै, खास गरी महिला र बालबालिकाको सङ्ख्या भन्दा पनि पुरुषहरू, अधिकांश पुरुषहरू रहेको छ, जसमा सम्पर्कमा आउन बाँकी उनीहरूको खोज तलास गर्दाखेरि पनि कहीँ पत्ता नलागेको व्यक्तिहरूमा कैलालीबाट 49 जना, कञ्चनपुरबाट 26 जना, डोटी जिल्लाबाट 2 जना, दार्चुला जिल्लाबाट 3 जना, डडेलधुराका 15 जना, बाजुराका 16 जना, बझाङका 2 जना, बैतडीका 6 जना र अछामका 2 जना गरेर यिनीहरू सम्पर्कमा, यति व्यक्तिहरू चाहिँ सम्पर्कमा आउन बाँकी छ। अब यहाँहरू सबैलाई हामीले बुझेको कुरा हो, सुदूरपश्चिमबाट विगतका वर्षहरूमा रोजगारीको लागि जाने भने काला पहाड जाने, भारतको उत्तराखण्ड, उत्तर प्रदेश तिर जाने, आफ्नो सिजनल कामको लागि, पर्टिकुलर कामको लागि, खेतीपातीको काम सिद्धाएर उनीहरू रोजगारीको लागि जाने गरेका थिए। हाम्रो ठाउँबाट पनि, यो सुदूरपश्चिमबाट पनि अधिकांश त्यही यो असारतिर, खास गरी असार महिनातिर धान रोपाईको काम सिद्धाएर उनीहरू रोजगारीको लागि जो इन्डिया जान्थे पहिले, तिनीहरूको हालका वर्षमा जब यो पुरै यो भोटेको नदीको आसपासमा थुप्रै हाइड्रो प्रोजेक्टहरू काम सुरु हुन थालेपछि, अब ती कामदारहरू कतिपय दक्ष कामदार छन्, कतिपय अर्धदक्ष कामदारहरू र खास गरी बढी यो गाडी लाइनमा गाडी स्काइबेटरहरू डोजरहरू चलाउने साधारण गाडीहरू चलाउने त्यस्तो टाइपको कामदारहरू बढी ठुलो सङ्ख्यामा चाहिँ यो हाम्रो भोटेको सिन्धरीको रसुवा नुवाकोट त्यो एरियामा कामको लागि गएका अवस्था थिए। उनीहरू नै यो दुर्घटनामा परेका छन् र यसमा दुःखद घटना के पनि छ भनेदेखि यो फेला परेका अब अहिलेसम्मको जानकारी अनुसार के देखिन्छ भने अब करिब करिब यो खोज तलासको कार्य पनि अन्तिम चरणतिर पुगेको अवस्थामा चाहिँ यिनीहरू फेला परेको मानिसको पहिचान हुन त गाह्रो छँदैछ, तर पहिचान भएका मानिसहरूको पनि अब त्यो डिएनए टेस्ट गरेपछि त्यो पत्ता लगाउन सकिने पहिचान गर्न सकिने भएकोले पनि जति फेला परेका छन् त्यसको अवस्था पनि बडा दयनीय नै देखिएको छ, हुन सकेको छैन। अब सम्पर्कमा चाहिँ यो बिचमा चाहिँ सबभन्दा सुरुमा जब पहिलो भदौ 10 गते बिहानीको यो भयावह घटनापछि सुदूरपश्चिमका व्यक्तिहरूको नाउँले आएको त्यो बेपत्ता भएको त्यति बेला 163 एक सय 180 जनासम्मको फरक फरक रिपोर्ट आएको थियो र त्यसमध्ये केही व्यक्तिहरू सम्पर्कमा ल्याए, खास गरी कञ्चनपुरबाट 11 जना, कैलालीबाट 29 जना, डडेलधुराका 1 जना सम्पर्कमा आइसकेपछि अहिले यो सङ्ख्या घटेर 121 हुन पुगेको हो। 121 मध्ये पनि तपाईँको 1 जनाको मात्र अहिलेसम्म यो पहिचान हुन सकेको जसले सब बुझेर उसको अन्तिम संस्कार गरेका छन्। यो बैतडीको सुर्नया गाउँपालिकाको केस हो, त्यहाँको व्यक्ति चाहिँ जो मृत अवस्थामा अथवा त्यो नदीले बाढीमा परेर फेला परेका मृत अवस्थाको उनलाई चाहिँ आफूले बुझेर घर परिवारले बुझेर आफन्तहरूले उसको दाह संस्कार गरेको छ। त्यसबाहेक अरू त्यस्तो कुनै के पनि भेटिएको सङ्लो पनि भेटिएको देखिएको छैन। प्रहरीका अनुसार चाहिँ यसरी बेपत्ता हुनेहरूमा जस्तो मैले तपाईँलाई अहिले भर्खरै मैले 121 जना जुन सम्पर्कविहीन छन् त्यो सम्पर्कविहीन हुनेहरूमा दार्चुलाका 1 जना नेपाली सेनाका सेकेन्ड लेफ्टिनेन्ट पनि रहेका छन्। उनी पनि त्यहाँ भर्खरै यो सेकेन्ड लेफ्टिनेन्टको ट्रेनिङ सिद्ध्याएर पोस्टिङ भएर चाहिँ त्यो रसुवा गएको बेलामा उनी बेपत्ता भएका हुन्। उनको पनि सम्पर्कविहीन अवस्थामा रहेका छन्। केही प्रहरी जवानहरू पनि 4 जनासम्म चाहिँ त्यो बेपत्ता भएको खबर आएको छ र श्रोताहरूलाई म के जानकारी गराउँछु भने अधिकांश बेपत्ता हुनेमा कैलाली र कञ्चनपुरका जुन व्यक्तिहरू छन् उनीहरू अधिकांश थारू समुदायका रहेका छन्। अब थारू समुदाय आफ्नो यो भारततिर कम रोजगारीको लागि जाने नेपालतर्फ नै आफ्नो कामकाज गर्दै आएका थिए र हालका वर्षमा जब यो बझाङमा र त्यसपछि दार्चुलामा हाइड्रो इलेक्ट्रिक प्रोजेक्टहरू सुरु भयो, कामकाज हाम्रो देशभित्रै भेटिने आफ्नो देशको विभिन्न क्षेत्रमा काम पाइने सुरु भएपछि हाम्रो तराईमा बसेका थारू समुदायका पनि बझाङमा दार्चुलामा यो जलविद्युत आयोजनाहरूमा काम गर्न गएका थिए। उनीहरूले आफ्नो सिप क्षमताहरू जुन त्यो ठाउँमा सिकेको थिए उनीहरूलाई खोजी पनि यहाँबाट बोलाएर पनि उनीहरू चाहिँ तपाईँको यो रसुवामा अहिले त्यो भोटेकोसी आसपासमा निर्माणाधीन आयोजनाहरूमा कार्यरत थिए। अब यसले गर्दाखेरि यो अब चाडबाड आउने बेलामा पनि अब तिजको एउटा किसिमको रौनक भइरहेको छ, थारू समुदायको यो आइतबारी पर्व पनि आइतबारको दिनमा सकियो, अब निकट भविष्यमा दसैँ तिहार आउँदैछ र गाउँ बस्तीहरूमा चाहिँ जुन रौनक विगतका वर्षहरूमा चाडपर्वको बेला हुन्थ्यो, तिज गोरा पर्वको बेलामा हुन्थ्यो, त्यो रौनक यसपल्ट कम देखिएको छ। तैपनि उनीहरू आफ्नो परम्परा अनुसार नाचगान गर्ने रमाइलो गर्ने तिज पर्व रमाउने छँदैछ, तर कैलाली र कञ्चनपुरका अधिकांश थारू बस्तीहरूमा चाहिँ सुनसान र एउटा निकै चाहिँ ठुलो दुःखद पीडाका झल्किने गरी गाउँ बस्तीहरू सुनसान भएको देखिन्छ यति बेला।
0: हजुर, यो एकदमै दुःखको कुरा सुनाउनु भयो चित्रङ्गजी. अब के गर्ने, अब यो भनौँ न, अब यो दुःख भनेको कुरा यसरी बाजा बजाएर नआउँदो रहेछ, होइन? अकस्मात भएको यो घटनाले सबैलाई विचलित बनाएको छ. देश नै यो एकदमै दुःखमा परिरहेको अवस्था हो. हामी यसबाट अघि बढ्ने, अब हरेक यस्तो समस्याहरू भइरहेको छ, पहिला पनि भएको हो, अहिले पनि भएको, अब नहोस् हामी यही कामना गर्दछौँ. चित्रङ्गजी, तपाईँको समयको लागि धेरै धेरै धन्यवाद.
1: हवस्, नमस्कार सम्पूर्ण श्रोताहरूमा. हाम्रो यो चाहिँ भोटेकोसी दुर्घटनाको, भोटेकोसीको विपदको समाचार जो सुन्नुभयो उहाँहरूलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु. हस्
0: हस् थ्याङ्क यू.

0: Pilain Buddy. On air. Appma.
1: And smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: नेपाली कांग्रेसको सभापतिको उम्मेद्वार बन्न 40,000 रुपियाँ शुल्क लाग्ने भएको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जारी गरेको नेपाली कांग्रेस निर्वाचन निर्देशिका 2083 वडा सदस्यदेखि केन्द्रीय कार्यसमिति सभापतिको उम्मेद्वार बन्न मापदण्ड तोकिएको हो। केन्द्रीय निर्वाचन समितिले प्रस्तुत गरेको निर्देशिकालाई केन्द्रीय कार्य सम्पादन समितिको बैठकले स्वीकृत गरिसकेको छ। कांग्रेस सभापतिमा उम्मेद्वारी दिन महाधिवेशन प्रतिनिधिबाट 10 प्रस्तावक र 10 समर्थक राख्नुपर्ने व्यवस्था गरिएको छ। यो सँगै उम्मेद्वारी दर्ता गर्दा 40,000 रुपियाँ शुल्क तिर्नुपर्नेछ। यस्तै उपसभापति र केन्द्रीय महामन्त्रीका लागि 7 प्रस्तावक र 7 समर्थक हुनुपर्नेछ। सह महामन्त्रीका लागि 5 प्रस्तावक र 5 समर्थक र केन्द्रीय सदस्यका लागि 3 प्रस्तावक र 3 समर्थक आवश्यक पर्ने व्यवस्था निर्देशिकामा गरिएको छ। यसै गरी उपसभापति र महामन्त्रीका लागि 30,000, सह महामन्त्रीका लागि 20,000, केन्द्रीय सदस्यका लागि 11,000 रुपियाँ शुल्क तोकिएको छ। प्रदेश सभापतिका लागि 20,000, उपसभापति र महामन्त्रीका लागि 15,000, सह महामन्त्रीका लागि 10,000 र प्रदेश सदस्यका लागि 5,000 उम्मेद्वार शुल्क तोकिएको छ। रसुवाको हिमबाडीपछि अस्थायी आश्रयस्थलमा बस्ने सर्वसाधारणको संख्या घट्दै गएको देखिएको छ।
4: विपद व्यवस्थापन प्राधिकरणका अनुसार हाल विभिन्न होल्डिङ सेन्टरमा बस्नेको संख्या 2,418 चढेको छ। विगतमा यो संख्या 3,000 भन्दा माथि थियो। प्राधिकरणले रसुवा, नुवाकोट र दार्जिलिङका विभिन्न होल्डिङ सेन्टरमा स्थानीयले आश्रय लिइरहेका जनाएको छ। सबैभन्दा बढी नुवाकोटका होल्डिङ सेन्टरमा 1,499 जनाले आश्रय लिएका छन्। प्राधिकरणले नुवाकोट र धादिङका अस्थायी आवास बनाउनका लागि ठाउँ छनौट पनि गरिसकिएको जनाएको छ। क्षति भएका 18 विद्यालयमा पढ्ने 9,500 विद्यार्थीलाई अस्थायी सिकाइ कार्यक्रममा सहभागी गराउन सुरु भएको छ। प्राधिकरणले जलविद्युत आयोजनाका 6 ठाउँमा उद्धार कार्यलाई निरन्तरता दिइएको बताएको छ। नेपाल र अमेरिका सहित 6 देशका फोरेन्सिक विज्ञको सहयोगमा हालसम्म 3,100 बढीको नमुना सङ्कलन गरेर डिएनए परीक्षणका क्रम रहेको उल्लेख गरिएको छ। नुवाकोटको बेत्रावती बाहेक सबै ठाउँ, धादिङको सबै ठाउँ र रसुवाका 80% भागमा विद्युत आपूर्ति नियमित गरिएको छ।
3: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 14,273,29,000 जम्मा भएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार आज बिहानसम्म विभिन्न 9 ब्याङ्कमा 10,40,49,00,000 जम्मा भएको छ। यस्तै कोषका अन्य 2 डलर खातामा 2,37,06,575 अमेरिकी डलर जम्मा भएको छ। प्राचीन बस्ती मासेर संरचना बनाउन लागि भन्दै अधिकार कर्मीले राष्ट्रसंघीय मञ्चमा आवाज पुर्याएका छन्।
4: खोकना लगायत बस्तीमा स्थानीयको सहमति विपरीत संरचना बनाउन लागि भन्दै राष्ट्रसंघको जिम्मेवार व्यवसाय र मानवाधिकारको एसिया प्रशान्त स्तरीय बैठकमा कुरा उठाइएको हो। अधिकार कर्मी दुर्गामणि याम्फु:
5: There are 9 development projects are in operation or planned to be operated. In the territories of Newa indigenous peoples in Kuhokana, Bungamati, that we call, this is the territories of indigenous peoples in Newa land in Kathmandu. Project involved like smart cities, fast track, and this road widening project and transmission line, so on and so forth. Because that carries the militarization as well, making the indigenous community homeless and landless. So we have filed 4 cases against the government. It's been 7 years and there is nothing coming out from the court.
4: हिजो सुरु भएर पर्सिसम्म चल्ने सम्मेलनमा विभिन्न देशका प्रतिनिधि सहभागी छन्।
3: बेलायती राजकुमार ह्यारी दम्पतिले आफ्ना सन्तानलाई नयाँ विद्यालयमा सारेको छ। सुरक्षाको कारण देखाउँदै ह्यारी दम्पतिले छोराछोरीलाई नयाँ विद्यालय भर्ना गरेको हो। थप स्टिभ Shilling law battle.
6: 7-year-old Prince Archie and Princess Lilibet, who's 5, started the new school term a few days ago after they moved back to the UK with their parents last month. A spokesperson for the Sussexes says the decision was made after discussions with their security team over the practicalities of their current arrangements. The decision comes after reports that both Harry and Meghan will receive an official risk assessment following their return to Britain. The couple also stressed the move was no reflection on the school, and they thanked the staff for the exceptional care they received.
3: आउँदो नोभेम्बरको मध्यावधि चुनाव अघि हुलाकबाट गरिने मतदानलाई सीमित पार्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनालाई अमेरिकी सर्वोच्च अदालतले अस्वीकार गरेको छ। न्यायाधीशहरूले संघीय न्यायाधीशको आदेशलाई सदर गरे जसले अमेरिकी हुलाक सेवालाई हुलाकबाट गरिने पदपत्र सम्बन्धी नयाँ नियम लागू गर्नबाट अस्थायी रूपमा रोकेको छ।

0: साई नेचर जिन्दगानीमा र कार्यक्रमको अन्तमा त आमामा पनि हामीले सुन्यौं होइन. समय बिहानको 10:09 गयो. नेपालमा पनि दिनको 3 बज्नको लागि अब 6 मिनट बाँकी रहेको छ भने ब्रुनाईमा पनि बेलुकीको 5 बजेर अब 10 मिनट जान लागिरहेको छ. हामी कार्यक्रमको दोस्रो घण्टामा भने अब पोखराबाट हाम्रा संवाददाता कृष्ण दवाडीको रिपोर्ट सुन्नेछौ. अनि त्यस्तै गरी आजको दिनमा बाढ़ी प्रभावित जिल्लाका स्थानीय तह नगर प्रमुखहरू नगरपालिकाका प्रमुखहरूसँग हिजो प्रधानमन्त्री बालेन्द्र शाहले भेट गर्नुभएको छ र यसै क्रममा उत्तर गया गाउँपालिकाका अध्यक्षसँग हाम्रा सहकर्मी साथी भीम आत्रेयजीले गर्नुभएको कुराकानी सुन्न सक्नुहुनेछ. अनि विभिन्न पत्र पत्रिकाको संगालो दैनिक समीक्षा भने सुनिता सापकोटाबाट हामी सुन्नेछौं. यसरी नै कार्यक्रमको दोस्रो घण्टामा यी 3 विषयहरू समावेश गरिएको छ र यदि तपाईँहरू पनि सुन्दै हुनुहुन्छ भने हामीलाई तपाईँहरूको विचारहरू पनि सेयर गर्न सक्नुहुनेछ. कृष्ण गुरुङजी हुनुहुन्छ, उहाँ लन्डन हित्रोबाट आउने गर्नुहुन्थ्यो, सायद त्यहीँ नै हुनुहुन्छ होला. वेस्ट उहाँ हुनुहुन्छ, लन्डन वेस्ट ड्रेटनबाट हुनुहुन्छ. ओके, लन्डन हित्रोमा काम गर्नुहुन्छ जस्तो मलाई लाग्यो. एनिवे, कृष्णजीले पनि यो कार्यक्रम सुनिरहेको छु रूपाजी भन्नुभएको छ. थ्याङ्क यू सो मच कृष्णजी, सुनेर इन्जोय गर्नुहोला. आउनुहोस् अब भने हामी फटाफट रिपोर्टतर्फ लागौँ. र यसै क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अब छिट्टै नै फ्लाई दुबईले नियमित उडान भर्ने भएको छ. यो विषयमा हाम्रा संवाददाता कृष्ण डवाडीले रेकर्ड गर्नुभएको रिपोर्ट अब हामी सुनौ.
1: लामो समयको प्रतीक्षापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यही असोज 7 गतेदेखि अन्तर्राष्ट्रिय उडान सुरु हुँदैछ. विमानस्थल सञ्चालनमा आएको 3 वर्ष भन्दा बढी समय आन्तरिक उडानमा मात्र सीमित बन्यो. 22 अर्ब लगानीमा बनेको विमानस्थलबाट अन्तर्राष्ट्रिय फ्लाइट नहुँदा यहाँका पर्यटन व्यवसायी उद्योगी तथा सर्वसाधारण निराश थिए. पोखराबाट केही अन्तर्राष्ट्रिय चार्टर उडान नभएका होइनन्, तर त्यसबाहेक नियमित उडान लामो समय हुन सकेको थिएन. फ्लाइट दुबईले पोखरा दुबई पोखरा दैनिक नियमित उडान सुरु गर्ने कार्यतालिका सार्वजनिक गरेपछि भने पोखरामा उत्साह छाएको छ. त्यसको पर्यटकीय राजधानी समेत रहेको पोखरा विश्वका अन्य शहरसँग सिधा हवाई सम्पर्क स्थापित हुने खबरले पर्यटन व्यवसायी खुसी भएका छन्. पोखरा पर्यटन परिषदका अध्यक्ष हरि भुजेलले पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरु भएपछि यसको लाभ पर्यटन क्षेत्र सहित सबै क्षेत्रमा समृद्धिको नयाँ ढोका खुल्ने बताउनुहुन्छ.
2: यो फ्लाइट दुबई पोखरा र दुबईको बीचको कनेक्सन भनेको सिर्फ एउटा पर्यटनको हिसाबले मात्रै नरियोस्, यसलाई चाहिँ नेपालको समृद्धिको रूपमा र नेपालको अर्को डेस्टिनेसनको रूपमा संसारलाई लिएर जाने अर्को द्वारको रूपमा पनि हामीले हेर्नुपर्छ. किनभने नेपालमा विभिन्न समयमा धेरै ठुल्ठुलाहरू डिजास्टरहरू आएका छन्. कुनै समयमा हामीसित भएको अहिलेको अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका भुइँचालो आदि इत्यादिले ध्वजा राजमार्ग हाइवे रनवे चाहिँ त्यहाँ ध्वजा फाट्यो भने पनि त्यो कम्प्लिटली क्लोज हुन्छ. त्यसको लागि पनि हामीसित एउटा अप्सन चाहिँ पोखरा इन्टरनेसनल एयरपोर्ट भएको छ र त्यो पोखरा इन्टरनेसनल एयरपोर्टमा हामीले धेरैचोटि धेरै विदेशी जहाजहरूसित पनि पहल गरेका थियौँ. आफ्नै ध्वजा बाहक जहाजसित पनि हामीले पहल गरेका थियौँ. हामीले त पोखरा टुरिज्म क्यापिटल अफ नेपाल भनेका छौँ, संसारको वान अफ द बेस्ट ब्युटिफुल सिटी पनि भनेका छौँ. तर धेरैलाई पोखरा कहाँ हो के हो भन्ने पनि थाहा छैन. आज फ्लाइट दुबईले इमिरेट्सको कुरा गरिरहेछ, धेरै त्यस्ता कनेक्टिङ फ्लाइटहरूको कुरा गरिराख्दा चाहिँ के उहाँहरूको त्यो टच स्क्रिनमा चाहिँ पोखराको बारेमा चाहिँ कुनै त्यस्तो भिजुअलहरू राखिएको छ त? पोखरालाई इन्ट्रोडक्सन गर्ने कुनै त्यस्ता अथवा नेपाललाई इन्ट्रोडक्सन गर्ने त्यस्ता भिडियोहरू राखिएको छ त? यो प्रश्नवाचक छ. होला पहिलो दोस्रो तेस्रो हप्ता चाहिँ हामी स्लो जाउँला, तर त्यो पछिको हाम्रो सपोर्ट हाम्रो ऐक्यबद्धताले चाहिँ पक्कै पनि फ्लाइ दुबई र पोखराको पर्यटन व्यवसायहरूको सम्पूर्णको भविष्य चाहिँ अगाडि लान्छ भन्ने मैले विश्वास गरेको छु. एयरलाइन्समा विभिन्न बुकलेटहरू देखिन्छ, ती बुकलेटहरूमा पनि त्यो हाम्रो पोखराको विषयमा र नेपालको विषयमा त्यहाँ देखाइएको चाहिँ देखाइएको छैन. यो कुरा पनि अलिकति म फ्लाइ दुबई फ्यामिलीलाई चाहिँ विशेष अनुरोध गर्न चाहन्छु, छैन भने बुकलेटहरू अगाडि हुने म्यागजिनहरूमा पनि त्यो कुरा राखियोस्.
1: पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि पहल धेरै नै भएको थियो. पोखरामा विमानस्थल बनाउने पोखरेली सपना 2032 सालमै सुरु भएको हो. त्यस बेला विमानस्थलका लागि 3,200 रोपनी जग्गा अधिग्रहण गरिएको थियो. जग्गा अधिग्रहण गरेको 4 दशकपछि बल्ल विमानस्थल शिलान्यास गरिएको हो र 2019 79 को 17 गते उद्घाटन गरिएको थियो। नेपाल टुर्स एन्ड ट्राभल एसोसिएसन नेपाल नाटा गण्डकीका अध्यक्ष संगीता पौडेलले फ्लाइ दुबईको उडान दिगो बनाउनका लागि सबैको साथ आवश्यक छ भन्नुहुन्छ।
3: धेरै चुनौतीहरू आइरहेका छन्। के गर्नुपर्छ के गर्नु पर्दैन भनिराख्दा पनि पोखराको पर्यटन विकासको लागि एउटा अन्तर्राष्ट्रिय एयरपोर्टले पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टले लिएको जुन एउटा उचाइ छ त्यसलाई सपनालाई एउटा बिर्तामा बदल्नको लागि पर्यटन व्यवसायको मात्र यो सम्भावना होइन। पर्यटन व्यवसायले मात्र गरेर हुँदैन, पोखरेली सबै गण्डकी प्रदेशवासी सबैले यसलाई उडाउनको लागि यसलाई निरन्तर दिनको लागि र पोखरामा फ्लाइ दुबई मात्र होइन अन्तर्राष्ट्रिय एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान गर्ने यस्ता अन्तर्राष्ट्रिय उडानहरू धेरै ल्याउनु पर्दछ भन्दछु म। त्यस कारणले गर्दा यो हाम्रो अभियान हो, हामीले यसलाई साकार पार्नुपर्छ, यो हामी सबै मिलेर गर्नुपर्छ। यो हाम्रो अभियान हो, यो तपाईँहरूले के सोच्नुपर्छ भने हामीले यो अवसरमा हामीले धेरै कामहरू गर्नुपर्नेछ। प्रचार प्रसार मात्र होइन, हामीले हाम्रो बिजनेसलाई प्रमोसन गर्ने यो एउटा आधार पनि हो, किनकि हामी ट्राभल एजेन्सी चलाउँछौँ, टिकेटिङ गर्छौँ, हामी प्याकेजहरू चलाउँछौँ। पोखरामा 163 वटा ट्राभल एजेन्सीहरू छन्, ती सबैले प्याकेज गर्नुपर्छ। ती सबैले प्याकेज गर्नको लागि हामी अब लाग्नुपर्छ। त्यो गर्यौँ भने हामी सस्टेन हुन्छौँ र हामी सस्टेनेबिलिटीको एउटा आधार पनि हो यो फ्लाइ दुबईलाई पोखराबाट उडाउनु भन्ने हामीले सोच्नु पर्दछ।
1: पोखराबाट दुबई रुटमा उडान भर्ने तयारी गरेको फ्लाइ दुबईका नेपाल स्थित म्यानेजर नवराज साईले काठमाडौँबाट उड्नुभन्दा पोखराको भाडा औसतमा 5,000 सस्तो भएको बताउनुभयो। उहाँले पर्यटन व्यवसायलाई हवाई भाडा महँगो भयो भन्ने तर्फ नलाग्न आग्रह गर्दै सस्तोमा टिकट बुकिङ गर्न समेत आग्रह गर्नुहुन्छ।
4: एउटा फ्लाइ दुबई आफै आफ्नो डेडिकेटेड फ्लाइ दुबई अपरेट्स टु मोर देन 120 डेस्टिनेसन भनेर भन्यो। त्यसपछि इमिरेट्ससँगको अर्को कोड सेयरले गर्दाखेरि सबै मिलाएर 250 डेस्टिनेसन भन्यो। अनि त्यो सँगसँगै अरू उहाँले 30 एयरलाइन्ससँग पनि इन्टरलाइन एग्रिमेन्ट छ भन्नुभयो। भनेपछि मल्टिपल फ्याक्टर्स भयो त्यहाँ होइन। सबैजनाले एकजना साथीले डब्लिनको फेयर हाई छ भनेर हाइलाइट गर्नुभयो, कसैले कहाँको फेयर भनेर हाइलाइट गर्नुभयो, सायद नाटाका कतिजना साथीहरू हुनुहुन्छ। पछिल्लो पटक हाम्रो डिस्कस भयो, डिस्कसपछि हामीले एउटा हामीले प्रमिस गरेर गएको थियौँ कि पोखराबाट काठमाडौँभन्दा कम्तीमा पनि 5,000 सस्तो हुन्छ भनेर गएका थियौँ। र अहिले 2 महिना भइसक्यो, फ्लाइ दुबईको 120 डेस्टिनेसनमा सबै ठाउँमा हामीले मोनिटर गर्न नभएको होला, तर अत्याधिक टप रुट्स टप 15-20 रुट्समा काठमाडौँभन्दा पोखराबाट कम्तीमा पनि 5,000 रुपियाँ सस्तो छ। यो हामीले आफ्नो बाचा पुरा गर्यौँ। अब साथीहरूले के बाचा पुरा गरिदिनु पर्यो भने 5,000 सस्तो भएको डेस्टिनेसनमा कति साथीहरूले फर्स्ट प्राइसमा कति कतिजना बुकिङ राख्नु भएको छ हात उठाउँ त। हामी एउटा डेस्टिनेसनको फेयर महँगो भयो भनेर कुरा गरिरहेछौँ, 120 डेस्टिनेसनमा 5,000 रुपियाँ सस्तो भएको यो पोजिटिभ साइड पनि त हाइलाइट गर्दा के बिग्रिन्छ साथी हो? अलिकति कहिलेकाहीँ निराश पनि लाग्छ कि हामी एउटा सेक्टर इन्टरलाइन एयरलाइनको महँगो भयो भन्ने कुरामा इस्यु बनाउँछौँ। 120 फ्लाइ दुबईको डेस्टिनेसनमा 5,000 सस्तो छ, त्यसमा मैले 2 बुकिङ गरेका छु भन्ने साथीभाइ भेट्दैन पोखरामा, इज दिस फेयर? हामी 5,000 सस्तो 120 डेस्टिनेसनमा छ, मैले त्यसमा 5 सिट हालेँ भन्ने साथीभाइ चाहिँ नभेट्ने? एउटा 2 हेर्नुहोस्, इन्टरलाइन एग्रिमेन्ट, देयर आर सो मेनी फ्याक्टर्स इन एयरलाइन बिजनेस, म त्यस्तो विज्ञ त होइन होइन। अमेरिकाबाट नेपाल आउँदा अमेरिकादेखि दुबईसम्मको फ्लाइट अकुपेन्सी कति छ, त्यो सेक्टरमा भएका एयरलाइन्सहरूको कम्पिटिसनको लेभल के छ, धेरै कुरा हेर्छ होला एयरलाइन्स। हामी तपाईँहरूले भने जस्तै हामीले पनि मनन गरेका छौँ, इनिसियली पोखरामा सस्तो हुनुपर्छ जहाँसम्म हामीले भ्याएका छौँ हेर्नुहोस् गरेका छौँ होइन। तपाईँले सिस्टममा हेर्नुहोस्, त्यसमा कतिपय साथीले मलाई त डेली फिडब्याक दिनुहुन्छ, फिडब्याक दिएसम्म चाहिँ मैले भ्याएसम्म प्राय सेक्टरमा चाहिँ फेयर 4-5,000 कति 3,000 होला, एभरेजमा कति 7,000 पनि होला, तर सस्तो छ।
0: हजुर, अहिलेसम्म यहाँहरूले सुनिराख्नु भएको थियो फ्लाइ दुबईको नियमित उडानको विषयमा। व्यवसायीहरूलाई पनि गाह्रै रहेछ होइन? हो, भाडा कम गर्दा पनि अब मैले यति सिट बुकिङ गरेँ भनेको अहिलेसम्म छैन भन्नुभएको थियो। आउनुस अब भने हामीलाई केही साथीहरूले गीत सुन्न र सुनाउनको लागि अनुरोध गरिराख्नु भएको छ. यसै क्रममा फानबरबाट धनु गुरुङ बहिनीले आज नेपाली चलचित्र साइनोबाट सुन कथा एउटा गीत हार मेरो हो कि जित भन्ने भोलको गीत उहाँले आफ्नै अभिरुचि र यस समयमा रेडियो सुनिराख्नु भएका सबै श्रोतालाई मिठो सम्झना सहित यो गीत सुन्न र सुनाउन चाहनुहुन्छ. अबको प्रस्तुतिमा हामी त्यही मिठो गीत सुनौ डेनी डेन्जोङपाले गाउनु भएको सुन कथा एउटा गीत.

0: खाना कस्तो थियो हजुर?
1: राम्रै थियो, धन्यवाद।
2: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
0: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौँ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।

0: समय बिहानको 10:30 गयो। प्रस्तुत गीत यहाँहरूले सुनिराख्नु भएको थियो एबेस थापाको स्वरमा। अब भने हामी रिपोर्टतर्फ लाग्दैछौं। बाढ़ी प्रभावित जिल्लाका विभिन्न स्थानीय तह नगर प्रमुख अथवा भनौं न विशेष गरेर प्रमुखहरूसँग हिजो प्रधानमन्त्री बालेन्द्र शाहले भेट गर्नुभएको थियो र यो भेटपछि भने उत्तर गया गाउँपालिकाका अध्यक्ष माधव प्रसाद अर्यालसँग भीम आत्रेयज्यूले गर्नुभएको कुराकानी अबको प्रस्तुतिमा हामी सुनौं।
1: अध्यक्षज्यू, प्रधानमन्त्रीसँग छलफल भयो यहाँहरूको यो बाढी पछिको उद्धार राहत पुनर्निर्माण लगायतको विषयमा कुरा गर्न, ठ्याक्कै टु दि पोइन्ट कुरा गर्दाखेरि बैठक छलफल औपचारिकता मात्रै भयो कि उपलब्धिमूलक पनि भयो?
2: अब उपलब्धि त जे प्रतिबद्धता व्यक्त गरेको छ त्यो कार्यान्वयनको चरणमा पुगेपछि चाहिँ उपलब्धि देखिने हो। आज मूलत प्रभावित क्षेत्रका गाउँपालिकाका अध्यक्षहरूसित, गाउँपालिकाका अध्यक्ष र नगरपालिकाका मेयरहरूसित त्यहाँ प्रभावित क्षेत्रमा स्थानीय तहले गरिरहेको कामको बारेमा, विपद व्यवस्थापनको सन्दर्भमा, अब पूर्व तयारीको सन्दर्भमा त सकिने हाल्यो, त्यसपछि गएर खोज प्रतिकार्य अन्तर्गतको उद्धारको कुरा पनि लगभग एउटा टुङमा पुगिसकेका छ। त्यसका आफ्नै खालका विषयहरू छन्, त्यो भोलि समीक्षाको विषय बन्ला। अब राहत, त्यसपछि गएर अस्थायी आवास अनि दीर्घकालीन ढङ्गले गर्नुपर्ने कामहरू, यो सन्दर्भमा केन्द्रित भएर विशेष गरी छलफल भएर स्थानीय तहले हामीले भोगिरहेका ती यातायातको सञ्जालसँग जोड्ने कुरा, समुदायमा परेको त्यो जुन खालको के अरे मानवीय क्षतिबाट परेको जुन पीडा छ त्यसबाट समाजलाई माथि उठाउनु पर्ने कुरा, अनि हाम्रा प्राकृतिक सम्पदाहरू सब ध्वस्त भएका छन् ती सम्पदाहरूलाई माथि उठाउनु पर्ने कुरा, र त्यो क्षेत्र चाहिँ फेरि पनि बनाउन सकिन्छ, पुनर्निर्माण गर्न सकिन्छ। र हिजोको जस्तै लयमा, जस्तै रसवागढी नाकाबू पर्यटन के अरे पर्यटनका केन्द्रहरू भए, त्यसपछि गएर हाइड्रो पावरको हबकुरमा रहेको जुन क्षेत्र छ त्यो क्षेत्रलाई फेरि पनि उठाउन सकिन्छ भन्ने आश्वस्त बनाउनुपर्छ भन्ने ढङ्गले हामीले सबै पक्ष समेटेर विषयहरू राख्यौँ। र हामीले भोगिरहेका चाहिँ समन्वयात्मक ढङ्गले देखा परेका अप्ठ्याराहरू अनि कनेक्टिभिटीबाट टुटेर चाहिँ छुट्टै टापु बनेका वडाहरूमा चाहिँ कति आवश्यक सामग्रीहरू र त्यस सामग्री र खाद्यान्न सामग्रीहरू नियमित आपूर्ति गराउने कुरा अनि त्यसपछि गएर यो विपदको बेलामा विशेष गरी ज्येष्ठ नागरिक अनि लामो समय चाहिँ उपचार गरिरहनु भएको र औषधि नियमित सेवन गरिरहनु भएका बिरामीहरू, त्यसपछि अहिले चाहिँ परिवारको सदस्य गुमाएर असाध्यै धेरै पीडामा रहनुभएका परिवारका सदस्यहरू जुन ढङ्गको बिरामी हुने क्रम बढ्दो छ तिनीहरूलाई तत्काल रिटोटबाट उद्धार गरेर उपचारको व्यवस्था गराउने कुरा लगायतका बालबालिकाको क्षेत्रको काम, अरू धेरै क्षेत्रको कामको बारेमा हामीले विषयहरू राख्यौँ। त्यो विषयलाई चाहिँ मूलत गृहमन्त्री, त्यसपछि चाहिँ पूर्वाधार भौतिक पूर्वाधार मन्त्री र सूचना तथा सञ्चार मन्त्री सरकार प्रवक्ता सहितको उपस्थितिमा अनि बागमती प्रदेश सरकारको मुख्यमन्त्री माननीय मुख्यमन्त्रीको उपस्थितिमा सम्माननीय प्रधानमन्त्रीज्यूले विषयहरू चाहिँ हामीले राखेका विषयप्रति उहाँ अलि के अरे कतिपय कुराहरू चाहिँ छुटेको रहेछ, यो क्षेत्र चाहिँ समेट्न पर्ने रहेछ, त्यसलाई समेटेर अनि तपाईँहरूले त्यहाँको आवश्यकताको आधारमा गर्नुपर्ने कामहरू गर्दै जानुहोस्, कुनै स्रोत साधनको अभाव हुँदैन, हामीले यसलाई सही ढङ्गले विपदको यो जनताले सामना गरेको विपदको परिस्थितिबाट जुन जुन क्षेत्र हामीले समेट्न पर्यो त्यही त्यही क्षेत्रमा सहज सरल ढङ्गले हामीले त्यस समाधान गर्दै जानेछौँ भन्ने ढङ्गको उहाँको प्रतिबद्धता हामीले पायौँ।
1: भनेको काम चाहिँ तपाईँहरूले गर्दै जाने अनि अपुग भएको स्रोत साधन चाहिँ उहाँले जुटाइदिने,
2: यस्तो छ। अब त्यो अहिले फेरि त्यो सँगसँगै भौतिक पूर्वाधार मन्त्रालयमा हामी छलफलमा बस्यौँ, मन्त्रीले त्यहाँ बोलाउनु भएको थियो र विशेषतः कनेक्टिभिटीसँग सम्बन्धित विषय र पूर्वाधारसँग सम्बन्धित विषयहरूमा बढी खानेपानी लगायतका क्षेत्र धेरै डामाडोल भएको स्थिति छ, झोलुङ्गे पुल लगायतका हाम्रा चाहिँ पक्की पुलहरू, मोटरेबल पुलहरू एकदमै ध्वस्त भएर आवतजावतको समस्याहरू भइरहेका छन्, अनि त्यसपछि गएर हाम्रा पूर्वाधारहरू बनेका संरचनाहरू ध्वस्त भएका छन्। ती सबै चिजलाई लयमा फर्काउनुको लागि के गर्नुपर्छ, स्थानीय तहले पहिचान गरेका अहिलेको विपदबाट क्षति पुगेर गर्नपर्ने पहिचान भएका विषयहरू बारेमा छलफल कार्यक्रम राख्नु भएको थियो, त्यहीसँग सम्बन्धित जोडेर, र त्यो सँगसँगै छलफल सकिसकेपछि सचिवको अध्यक्षतामा सचिवको अध्यक्षतामा ती महत्त्वपूर्ण चारवटा विभाग अन्तर्गतको त्यो मन्त्रालय अन्तर्गत चारवटा विभागका प्रमुखहरू र प्रभावित गाउँ स्थानीय तहहरू नगरपालिकाको मेयर र गाउँपालिकाका अध्यक्षहरू रहेको एउटा कार्यदल भनेको छ। त्यो कार्यदलको पहिलो मिटिङ पनि हामी बसिसक्यौँ। मिटिङले के गरेको छ भन्दाखेरि 3 दिनभित्र आफ्नो स्थानीय तहभित्र गर्नपर्ने तत्काल गर्न सकिने र गर्नपर्ने कामहरू के हुन्, विपदबाट प्रभावित भएको चिजलाई लयमा, समाजको नियमित कामलाई लयमा फर्काउन गर्नपर्ने कामहरूको पहिचान गरेर स्थानीय विपद व्यवस्थापन समितिको बैठक बसेर गाउँ कार्यपालिकाको अथवा स्थानीय कार्यपालिकाको बैठक बसेर सिफारिस गरेर 3 दिनभित्र त्यो कार्यदललाई उपलब्ध गराउने र कार्यदलले चाहिँ त्यसको समग्र प्रतिवेदन बनाएर आवश्यक पर्ने बजेटदेखि लिएर सम्पूर्ण निर्णय एनडिआरआईबाट निर्णय गराएर कार्यान्वयन जाने गरी निर्णय गरेर हामी अघि बढ भर्खर बाहिर निस्केका छौँ।
1: अनि अलिकति सास पला छ, उत्साह केही थप्यो।
2: अब मैले फेरि पनि भनेको छु, अब हाम्रो चाहिँ निर्णय चाहिँ हुने गरेका छ तर कार्यान्वयन कुरा चाहिँ अलि बेसी जटिल, अलि अप्ठ्यारो र अलि गाँठो पर्ने गरेका छ। अब उहाँहरूको चाहिँ अलि बेसी हुटुटी चाहिँ देखिन्छ काम गर्ने। अब हाम्रा पनि कतिपय नीतिगत कुराहरू, कानुनी कुराहरूका एउटा सीमा र दायराहरू छन्। अब यो पक्षलाई सम्बोधन गर्नलाई विशेष व्यवस्था गर्नुपर्छ भन्ने मलाई लाग्छ। एउटा जस्तै गरी भूकम्पको व्यवस्थापनलाई पुनर्निर्माण प्राधिकरण बनाएर एकीकृत कानुन निर्माण गरेर ती सबै विषयलाई एकद्वार प्रणालीबाट गुजारेर अघि बढ्ने काम भएको थियो। त्यही कोणबाट अघि बढ्न सक्यो भने हाम्रा ती सीमा र दायराहरू, बजेटको एक खालको निर्णय बजेट मार्फत टुङ्गिसकेका छ, अहिलेको यो विषम परिस्थितिलाई बजेट त हामीसँग छैन, ती बजेट प्रयोग गर्ने विधि भने आफ्नै छन्, ती सबै कुरा चाहिँ सम्बोधन गर्ने गरी कानुनमा ऐन र कानुन संशोधन गरेरै नयाँ ढङ्गले जानुपर्ने स्थिति छ। त्यो कुराको हामीले गम्भीर ढङ्गले ध्यान आकर्षण गराएका छौँ
1: र
2: यो कुरालाई सम्बोधन गरेर जाने कुरा चाहिँ प्रधानमन्त्री र मन्त्रीहरूबाट गर्नुभएको छ।
1: अध्यक्षज्यू, अहिले ठ्याक्कै भन्न सक्नुहुन्छ तपाईँको उत्तर गया गाउँपालिकाका बाढी पीडितलाई अहिले तत्काल चाहिहाले के छ?
2: अहिले तत्काल कुरा त कनेक्टिभिटी नै हो हाम्रो। हामी सडक सञ्जालसँग जोड्न पर्ने कुरा हो, किनभने मान्छे चाहिँ सबै मान्छेहरू सम्पन्न छैनन्, सबै मान्छेको घरमा अन्न र चिजहरू छैनन्। अब ती चिजहरू नभएको ठाउँमा चाहिँ खरिद गरेर गुजारा गर्नुपर्ने मान्छेहरू, ग्यासको अभावले अब आफै चाहिँ खाद्यान्न खानेकुराहरू पकाएर खाने स्थिति बन्न सकिरहेको छैन। अहिले त तपाईँको झन्डै 518 जना घरबारविहीन हुनुभएको छ हाम्रो चाहिँ पालिकाका हाम्रामा स्थानीय जनताहरू। अब उहाँहरूको लागि त अर्काको घरमा आश्रय लिनु परेको छ, त्यसपछि घर होल्डिङ सेन्टरमा बस्नुभएको छ, तिनलाई अस्थायी आवास लगायतका ती व्यवस्था गरिसकेपछि उहाँलाई चाहिने न्यूनतम कुराहरूको व्यवस्थापनको कुरा नै त्यत्तिकै कठिन छ। लगायत पूर्वाधार निर्माण र कनेक्टिभिटी जोड्नको लागि पूर्वाधार नभइकन हामीले नयाँ ढङ्गले बाटोहरू छन् बनाउनु पर्नेछ, तर हामीसँग हेभी इक्विपमेन्ट लाने बाटै काहीँ पनि छैन। यातायातको त्यस्तै कठिनाइहरू छ, यातायातहरू जोड्नु पर्ने छ। त्यसपछि गएर यो महाविपत्तिबाट परिवारको सदस्य गुमाएर गाउँ सबै चाहिँ एकदम स्तब्ध छ, चाहिँ मानसिक ढङ्गले ठुलो आघात परेको छ। त्यो क्षेत्रमा गर्नुपर्ने कामहरू धेरै कुरा छन्। बालबालिकाहरूको क्षेत्रमा अभिभावकविहीन बालबालिकाहरूको सङ्ख्या धेरै ठुलो सङ्ख्या छ। तिनीहरूलाई चाहिँ अभिभावकत्व प्रदान गर्ने र ती छरिरहेका बालबालिका एकत्रित गरेर विद्यालयको छानामा, विद्यालयभित्र अथवा उहाँहरूलाई सुरक्षित आश्रयको व्यवस्था गर्नुपर्ने छ। यी धेरै क्षेत्रमा यसले प्रभाव पारेको छ। ती प्रभाव परेका क्षेत्रहरूमध्ये कनेक्टिभिटी लगायतका यी चिजहरू जोड्दै अनि हामीले हाम्रो चाहिँ पालिकाभित्रको जनजीवनलाई सामान्यतर्फ उन्मुख गराउनुपर्छ भन्ने हो।
1: अन्तमा अध्यक्षज्यू, आज प्रधानमन्त्री, भौतिक पूर्वाधार मन्त्री उहाँहरूसँगको छलफलपछि मैले मेरो गाउँवासीलाई, मेरो पीडित गाउँवासीलाई यो कुरा लिएर जाँदैछु भन्ने कुरा केही छ तपाईँसँग?
2: होइन, अब हामीले विपदको सामना भनेको स्थानीय तह एउटा तह सरकारले मात्रै सम्भव हुने विषय होइन। यस्ता ठुला विपदहरूको नेतृत्व सङ्घीय सरकार मार्फतै हुने हो। सङ्घीय सरकारले जुन प्रतिबद्धता चाहिँ प्रधानमन्त्री र मन्त्रीहरू जो चाहिँ महत्त्वपूर्ण भूमिकामा रहनु भएको छ उहाँले त्यो प्रतिबद्धता जनाएपछि अब कार्यान्वयन हुन्छ भनेर मैले विश्वास गर्नु पऱ्यो। भएन भने त्यही ढङ्गले हामीले कुराकानी गरौँला, तर कार्यान्वयन गर्ने गरी जान सकिन्छ। हामीले देखा परेका समस्याहरू जे जे भोगिरहेका छौँ त्यो भोगिरहेका समस्याहरू हल गर्ने दिशातर्फ अघि बढ्छ भन्ने मैले चाहिँ अब देखे विश्वास गरेको छु। मन्त्रीहरूले बोलेको र उहाँको हुटुटी देख्दा यदि त्यो स्थिति रहेन भने भोलि त्यो समीक्षाको विषय बन्ला र फेरि नयाँ ढङ्गले हामीले विषय उत्थान गरेर अघि बढ्छौँ।
1: अध्यक्षज्यू यहाँलाई समयका लागि धेरै धेरै धन्यवाद।
2: हस् धेरै धेरै धन्यवाद।

0: BFBS गोरखा रेडियो, गोरखा रेडियो।
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव, यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

0: सुदेव गिरीको स्वरबद्ध प्रस्तुत गीत थियो। अब यो गीत पछि भने आजको काठमाडौँको सौगात कार्यक्रममा हामी अर्को विषयतर्फ लगाऊ। अबको प्रस्तुतिमा तपाईँहरूले सुन्न सक्नुहुनेछ विभिन्न पत्र पत्रिकाको संगालो दैनिक समीक्षा लिएर अब तपाईँको साथमा आउँदै हुनुहुन्छ सुनिता सापकोटा।
1: नमस्कार, दैनिक समीक्षा लिएर म सुनिता उपस्थित भएको छु। आज मिति 2083 साल भाद्र 30 गते मंगलबार, तदनुसार सेप्टेम्बर 15 तारिक 2026। समीक्षाको सुरु गरौं कान्तिपुर दैनिकबाट। कान्तिपुरको पहिलो पृष्ठमा भोटेकुसी बाढीमा निजी क्षेत्रको झन्डै 3 खर्बको क्षति भनेर यज्ञ बन्जारेले समाचार लेख्नु भएको छ। बाढीबाट समग्रमा 4 खर्ब 8 अर्बको क्षति, पुननिर्माणका लागि 7 खर्ब 23 अर्ब 31 करोड आवश्यक पर्ने प्रारम्भिक अनुमान भनेर, भोटेकुसी बाढीमा भएको कुल क्षतिमध्ये करिब 3 खर्ब रुपियाँ निजी क्षेत्रको रहेको सरकारले प्रारम्भिक अनुमान गरेको छ। बाढीमा सरकारी र निजी क्षेत्रको गरी 4 खर्ब 8 अर्ब रुपियाँ बराबरको क्षति भएको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन आरडीएनए को प्रतिवेदनले अनुमान गरेको हो। बाढीले निजी क्षेत्रका धेरै व्यावसायिक प्रतिष्ठान, आवास, जलविद्युत आयोजना, विद्यालय, सवारी साधन, संचार माध्यम लगायत भौतिक संरचनामा क्षति भएको छ। राष्ट्रिय योजना आयोगका महासचिव एवं आरडीएनए का संयोजक अर्जुन भण्डारीले बताउनु भएको छ, निजी क्षेत्रको मात्रै करिब 3 खर्ब रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक प्रतिवेदनले देखाएको छ। प्रतिवेदनमा निजी क्षेत्रको मात्र क्षति आंकलन नगरी उहाँले बताउनु भएको छ। राष्ट्रिय योजना आयोगले विपदपछिको आवश्यकता आंकलन शुरू गरेको छ। त्यसै गरी पहिलो पृष्ठमा अर्को समाचार रहेको छ, दया दूधराज र अर्जुन पौडेलको बाइलाइनमा नुवाकोटबाट रहेको छ यो समाचार। 33 होल्डिङ सेन्टरमा 24 बाढी पीड़ित, खानेपानी मुख्य समस्या, महामारीको जोखिम भनेर बाढीबाट विस्थापित भएका 2418 व्यक्ति रसुवा, नुवाकोट र धादिङका 33 होल्डिङ सेन्टरमा छन्। कुनै कड़ा महामारी नफैलिए पनि रुगाखोकी र भाइरल ज्वरो देखिएको छ। बाढी प्रभावित माथिल्लो भूभागका खानेपानी मुहानमा खासै क्षति पुगेको छैन, तर तल्लो भेगमा यी कोली जीवाणु नै भेटिएको छ। विदु नगरपालिका स्थित पिपलटारको होल्डिङ सेन्टरमा 5 वर्षीय योबिसा श्रेष्ठ 23 भदौको दिउँसोसम्म खेलिरहेकी थिइन्, तर राति उनलाई अचानक ज्वरो आउनका साथै बान्ता हुन थाल्यो। होल्डिङ सेन्टरको शिविरमै उपचार गराए पनि निको नभएपछि योगिताले छोरी योबिसालाई बुधबार उपचारका लागि बटार स्थित फार्मेसीमा लगेकी छन्। योबिसा एक्ली बिरामी होइनन्, सेल्टरमै रहेकी 20 महिनाकी उनकी बहिनी पनि निरन्तर ज्वरो र बान्ताले थलिएकी छिन्। त्यही होल्डिङ सेन्टरमा रहेकी 20 वर्षीय कविता श्रेष्ठको 6 महिने शिशुलाई पनि ज्वरो आएको छ। के भएको हो भन्दा सामान्य सिटामल दिएर पठाउँछन्, बच्चा अझै निको भएको होइन, योगिताले सुनाइन्। बाढीको घर र बस्तीबाट विस्थापित भएपछि सुरक्षित ठाउँको खोजीमा आएका परिवारका लागि पिपलटार स्थित श्री चक्रज्योति माविकको भवन अहिले अस्थायी घर बनेको छ। आजको अन्नपूर्ण पोस्टको पहिलो पृष्ठमा समाचार छापिएको छ, प्रधानमन्त्रीसँग पालिका प्रमुखहरू पहिले कनेक्टिभिटी अनि मात्र पुनस्थापना भनेर सुरेन्द्र काफ्लेले यो समाचार लेख्नु भएको छ। भोटेकुसीमा जल प्रलय आएको 19 दिन बितिसक्दा पनि सड़क सञ्जाल ठप्प भए उद्धार र राहतमा सकस भइरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाहले प्रभावित क्षेत्रका 15 स्थानीय तहका जनप्रतिनिधिसँग विस्तृत छलफल गरेका छन्। जनप्रतिनिधिहरूले सड़क र पुल बगेर र स्वानुवाकोट र धादिङका कतिपय क्षेत्र कर्णाली जस्तै विकट बनेको बताउँदै कनेक्टिभिटी र पुनस्थापनाको माग गरेका छन्। अब याचना होइन प्रमाण सहितको न्याय भनेर डाक्टर विमल राज रिग्मीले पहिलो पृष्ठमा लेख्नु भएको छ। नेपाल र रसुवाको जलवायु सम्बन्धी विपदको महाप्रलय पश्चात बढ्दो जोखिम, जलवायु विपदको तीव्रता र त्यसबाट सिर्जित मानवीय, आर्थिक, सामाजिक तथा वातावरणीय क्षतिको गम्भीर संकटबाट गुज्रिरहेको छ। जलवायु परिवर्तनमा नेपालको न्यून हिस्सा तर हरित ग्यास उत्सर्जन न्यूनीकरणमा नेपालको उल्लेखनीय योगदान हुँदाहुँदै यसको महासंघ नेपालले भोग्दै आएको छ। विशेष गरी हिमाली क्षेत्रमा व्यापक तापक्रम वृद्धिले हिम भण्डार पग्लिने, हिमतालको विस्तार, हिमताल विस्फोटन जन्य बाढी, अत्यधिक वर्षा, बाढी, पहिरो, खडेरी तथा तापक्रम वृद्धिले नेपालीहरूको जनजीवन, जीविकोपार्जन, स्वास्थ्य, पूर्वाधार, कृषि, पानीका स्रोत, जैविक विविधता तथा सांस्कृतिक सम्पदामाथि बढ्दो जोखिम र संकट सिर्जना गरिरहेका छन् भनेर यो समाचार डाक्टर विमल राज रेग्मीले लेख्नु भएको छ। अर्को समाचार रहेको छ अन्नपूर्ण पोस्टकै पहिलो पृष्ठमा शिव प्रसाद ढुङ्गानाले लेख्नु भएको समाचार, एमाले पुनर्गठन बहस थप पेचिलो। बल्थलीमा बसेको कार्यदल बैठकले उपाध्यक्ष थापा र महासचिव पोखरेलका अलग अलग प्रतिवेदनमा सहमति जुटाउन सकेन भनेर नेकपा एमालेको समाचार रहेको छ। यो निर्वाचनमा लज्जास्पद पराजयपछि एमालेभित्र शुरू भएको पार्टी गठनको बहस अहिले दुई फरक प्रतिवेदनलाई एउटै दस्तावेजमा मिलाउने चरणमा पुगेको छ। पुनर्गठनको अर्थ संगठन सुधार मात्रै हो कि नेतृत्व व्यवस्थापन नै हो भन्ने प्रश्नमै मतभेद छ। निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका संयोजक रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेलले छुट्टा छुट्टै प्रतिवेदन पेश गरेपछि एमालेभित्रको बहस थप पेचिलो बनेको हो। दुवै प्रतिवेदनमा पार्टी संगठन सुधार, निर्वाचनको समीक्षा र कमजोरी सच्याउने विषय छन्। तर नेतृत्वको निरन्तरता, उमेरहद कार्यकाल र नेतृत्व हस्तान्तरणको प्रक्रियामा फरक धारणा छ। सोमबार काभ्रेको बल्थलीमा बसेको कार्यदल बैठकले पनि दुई प्रतिवेदनमा सहमति जुटाउन सकेन भनेर यो समाचार रहेको छ। हिमाल र मानव स्वास्थ्यका लागि घातक कालो कार्बन भनेर सागर घले लेख्नु भएको छ। चाँदीको छानो जस्तै सेताम्बे हिमालले नेपालको अधिकांश उत्तरी भागलाई ओगटेको छ। सुही हिमाल आरोहण र रमणीय दृश्यलाई आँखामा कैद गर्न विभिन्न देशका आरोही र पर्यटक नेपाल भित्रिने गर्छन् भने आन्तरिक पर्यटक पनि हिमाल भनेपछि लोभिने गर्छन्। हिमाली क्षेत्रमा भने नागरिकको जीवनको आधार बनेको छ हिमाल। तर बिस्तारै विश्व जगतमा उच्च नाम कमाएका हिमालहरू कालो पत्थर जस्तै हुँदै गएका छन्। जलवायु परिवर्तनको मुख्य कारक हरित गृह ग्यासलाई मानिँदै आएकाले कालो कार्बनले वातावरण प्रदूषणमा पुर्याए असरको बहस भने ओझेलमा परेको छ। जलवायु परिवर्तनको विभिन्न कारणहरूमध्ये कालो कार्बन उत्सर्जनलाई एक मुख्य कारक मानिने वातावरण एवं अनुसन्धानकर्ता डाक्टर उत्तम बाबु श्रेष्ठ बताउँछन् भनेर हिमाल र मानव स्वास्थ्यका लागि घातक कालो कार्बन भनेर जलवायु न्यायका लागि अन्नपूर्ण भनेर अन्नपूर्ण हिमालको तस्विर सहित यो समाचार लेख्नु भएको छ। इतर पक्षले छुट्टै 15 महाधिवेशन गर्ने भनेर नेपाली काङ्ग्रेसको समाचार रहेको छ। यो काङ्ग्रेसको संस्थापन इतर पक्षले छुट्टै 15 महाधिवेशन गर्ने घोषणा गरेको छ। इतर पक्षले मङ्सिर 21-23 गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो। संस्थापन पक्षले संवादलाई व्यवस्थित पालिकाभित्रका उपमहानगरपालिका र लेखनाथ पालिकाभित्रै सेवा सुविधा वितरण र विकास पूर्वाधार निर्माणमा भेदभाव असन्तुलन भएपछि एक थरीले हेपिएको महसुस गर्न थालेका छन् भनेर यो समाचार लेखिएको छ। बाढीको कहरमा जनप्रतिनिधि आफन्त सहकर्मी गुमाए तर बिर्सेनन् दायित्व भनेर रमेश थमलाले लेख्नु भएको छ। रसुवाको भोटेको सीमा विनाशकारी बाढी आएको 5 दिनपछि भदौ 15 गते अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले उद्धारमा स्थानीय तह स्वत सक्रिय हुनुपर्ने अभिव्यक्ति दिएका थिए। बाढीले स्थानीय तह र त्यहाँका जनप्रतिनिधि कति पीडामा छन् भन्ने ख्यालै नराखी मन्त्री लम्सालले दिएको अभिव्यक्तिपूर्ण रसुवाको गोसाईकुण्डा गाउँपालिका अध्यक्ष केसाङ नुरुपु तामाङको भोगाईले गतिलो जवाब दिन्छ। गत भदौ 10 गते अध्यक्ष तामाङ स्याप्रुबेसी स्थित गाउँपालिका कार्यालयमा जाने तयारी गर्दै थिए। धुन्चे बस्ने तामाङले घरबाट निस्किने क्रममा 8:55 जाँदा बाढी आएको खबर पाए। तत्काल उनले स्याप्रुबेसीमा रहेका सालुलाई फोन गरे तर सम्पर्क हुन सकेन। जेठान पनि सम्पर्कमा आएनन्। मनमा चिसो पछि तत्काल पालिकाका कर्मचारीहरूलाई फोन गरे तर कसैसम्म सम्पर्क हुन सकेन। उनले टिमुरे र स्याप्रुबेसी बजार नजिकका धेरैलाई फोन गरे तर कसैसँग सम्पर्क हुन सक्दा बेसरी अत्तालिए। कार्यालय पुग्न नपाउँदै बाढीले पुरै बस्ती बगाइदियो भनेर यो उहाँको अनुभवमा समाचार लेखिएको छ। हौस् त दैनिक समीक्षा आजलाई यति नै। मलाई पनि बिदा दिनुहोस्। नमस्कार।

हजुर, दैनिक समीक्षा सँगसँगै आज काठमाडौँको सौगातमा समेटिएका सबै विषयहरू यही आएर पूरा भएका छन् र भोलि बुधबारको दिनमा पनि हामी काठमाडौँको सौगातमा भेट्नेछौँ र यस्तै विभिन्न रिपोर्टहरू हामी सुन्नेछौँ, नेपालका विभिन्न क्षेत्रबाट प्राप्त भएका रिपोर्टहरू। र आजको लागि मिनी कालीकोटे राईजीले पनि यो कार्यक्रम सुनिरहेको छु है दिदी भनेर हामीलाई जानकारी गराउनु भएको छ। यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद, हामीलाई सुनेर साथ दिनुभयो र हाम्रा धेरै श्रोताहरू हुनुहुन्छ काठमाडौँको सौगातलाई एकदमै माया गर्ने न्याय गर्ने तपाईँहरू सबै सबैलाई धेरै धेरै धन्यवाद भन्दै हामी भोलि भेटौँला। नमस्ते, बाई।

0: Pilain Padi On Air App Ma Ani Smart Speaker Ma Bunhos Play BFBS You BFBS Gorkha Radio Ho Radio Gorkha Radio Ho सैनिक अस्पतालको आईसीयू कक्षमै बिरामीसँग अन्तर्वार्ता लिएको विषयमा सदनमा पनि विरोध हुन थालेको छ। भोटेको सिबाडीपछि सुरुङबाट निकालिएका दुईजनासँग आईसीयूमा अन्तर्वार्ता लिएको विषयमा रासोपा सांसद समीक्षा बास्कोटाले आपत्ति जनाउनु भएको हो। स्वास्थ्य संवेदनशीलताको विषयमा अब कानून बनाउनु पर्ने उहाँको माग छ।
1: अस्पतालमा उपचाररत बिरामी अझ आईसीयूमै अन्तर्वार्ता लिनु या लिन स्वीकृति दिनु कति इथिकल प्र्याक्टिस हो? विपदमा स्वास्थ्य पत्रकारिताको सीमा के हो? सुरुङबाट उद्धार गर्दै ल्याउँदाखेरि बिरामीको पहिलो अवस्था भनेको उसको भाइटल्स ठिक छ कि छैन भनेर स्वास्थ्य कर्मीले उपचार गर्नुपर्छ, तर हामी मिडिया तेर्साएर सवाल जवाफमा उत्रिन्छौँ। आइसियू संवेदनशीलता, उपचाररत बिरामीको स्वास्थ्य सुरक्षाको प्रोटोकल कसरी मेन्टेन गर्ने, त्यस्तो क्रिटिकल केयर युनिटमा हामी कतिको संवेदनशील भएर एक घन्टाको अन्तर्वार्ता दियौँ, यो आफैमा प्रश्न चिन्ह छ। सम्बन्धित निकाय र चिकित्सकहरू कति गम्भीर बने बनेनन् स्वीकृति दिने अवस्थामा? मानिसको जीवनभन्दा ठुलो कुनै कन्टेन्ट, कुनै इन्टरभ्यू र कुनै भ्युज हुँदैन। मानव जीवनलाई टिआरपीको मूल्यमा तौलिने काम बन्द हुनै पर्छ। अब हामीले छिटै मेडिकल नेग्लिजेन्स ऐन पनि लागू गर्नुपर्ने हुन्छ।
0: सैनिक अस्पतालको आईसीयूलाई स्टुडियो बनाएर लिइएको अन्तर्वार्ताबारे प्रेस काउन्सिल नेपालले सेना र स्वास्थ्य मन्त्रालयसँग जानकारी मागेको छ। युट्युबर सुरज सिंह ठकुरीले भोटेको सिबाडीको 10 दिनपछि सुरुङबाट उद्धार गरिएका सञ्जय शाह र कवीर महर्जनको आईसीयूमै अन्तर्वार्ता लिएर प्रसारण गरेपछि चौतर्फी आलोचना भइरहँदा प्रेस काउन्सिल, सेना र स्वास्थ्य मन्त्रालयले समेत छानबिन थालेका हुन्। संचारकर्मी ठकुरीको कार्यक्रम पत्रकार आचार संहिता र मेडिकल प्रोटोकल विपरीत भन्दै आलोचना भइरहँदा कक्षमा उपचाररत घाइतेसँग अन्तर्वार्ताको अनुमति दिएर स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै नेपाली सेनामाथि प्रश्न उठेको छ। प्रेस काउन्सिल नेपालले विज्ञप्ति निकालेर यो विषयमा सम्बन्धित संचारकर्मी, अस्पताल र मेडिकल काउन्सिलमा पत्राचार भएको जानकारी दिएको छ। बीबीसी नेपाली सेवाले यसअघि आईसीयूमा राखिएका पर्वतारोहीको भिडियो बनाएको विषयमा समेत अध्ययन शुरू भएको काउन्सिलको भनाइ छ। काउन्सिलका प्रवक्ता दीपक खनालले आईसीयूमा अन्तर्वार्ता लिन मिल्ने नमिल्ने बारे मेडिकल काउन्सिल र नेपाली सेनाको अस्पतालसँग सोधिएको जानकारी दिनुभएको छ। साथै सुरज सिंह ठकुरी भन्ने व्यक्तिले सदस्यता लिए नलिएको बारे सूचना तथा प्रसारण विभागमा पत्राचार गरिएको पनि उहाँले जानकारी दिनुभएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सम्पत्ति शुद्धिकरण विभागका महानिर्देशकलाई मध्यराती पेस्तोल भिराएर रेड कर्नर नोटिस जारी गराउन लगाइएको भन्ने विषयमा सरकारसँग जवाफ मागेको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसद चन्द्रमोहन यादवले घटनाबारे सरकारको स्पष्टीकरण माग्नु भएको हो।
2: कहीँ सुन्नमा आएछ भनेछ, अहिले कञ्चटमै पिस्तोल राखेर थर्काउने कुरा आएछ, कहीँ कुरा आएछ, प्रश्न गर्दाखेरि धम्की आउँदो रहेछ, यो कुरा असाध्यै अलोकतान्त्रिक कुरा हो, यसमा सरकारको के जवाब छ हामी सुन्न आतुर छौं।
0: यसअघि सांसद अमरेश कुमार सिंहले सरकारले राति 1 बजे पिस्तोल भिराएर रेड कर्नर नोटिस जारी गर्न लगाउने जस्ता काम गरेको भन्दै सरकारको आलोचना गर्नुभएको थियो। गएको बिहिबारको बैठकमा सांसद सिंहले सम्पत्ति शुद्धिकरणको डीजीलाई बोलाएर कसैको कञ्चटमा राति 1 बजे पिस्तोल भिराएर 2 घण्टाभित्र रेड कर्नर नोटिस जारी गर्न धम्काइएको दावी गर्नुभएको थियो। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सम्पत्ति शुद्धिकरण विभागका महानिर्देशकलाई मध्यराती पिस्तोल भिराएर रेड कर्नर नोटिस जारी गराउन लगाइएको भन्ने विषयमा सरकारसँग जवाफ मागेको हो। नेपाली कम्युनिष्ट पार्टीकी सचेतक पार्वती विकले राजधानीमा कोठा खोजिदिने कार्यालयले समेत दलितमाथि जातीय विभेद गरेको भन्दै सरकारमाथि प्रश्न उठाउनु भएको छ। आज प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद विक
3: दीपा नेपालीले माइतीगर मण्डलामा सरकार कोठा खोइ भन्दै सत्याग्रह शुरू गरेको ठ्याक्कै 150 दिन बितेछ। विभेदका स्वरूपहरू झन नयाँ नयाँ ढंगले आइराखेका छन्। भर्खरै मात्र मामा भान्जा भन्ने एउटा प्राइभेट कम्पनीले जो कोठा खोजिदिने अफिस हो त्यसले गरेको विभेद म यहाँहरूलाई सुनाउन चाहन्छु। यो विभेद गर्ने मान्छेहरूलाई सरकारले कारवाही गर्छ कि गर्दैन?
4: क्षेत्रीलाई बस्न मिल्ने एउटा रुम एउटा मान्य सदस्यलाई अडियो भिडियो सुनाउनलाई भने छैन, मैले आफ्नो भनाइ राख्नुस्।
3: सरकारसँग म यो छिटो भन्दा छिटो कारवाहीको माग गर्दछु। यस्ता संस्थागत विभेदको सुरुवातले समाज कहीँ पुग्दैन, हाम्रो संविधानको रक्षा हुन सक्दैन। सरकार किन गम्भीर छैन? छिटो सरकारले कानून बनाउनु पर्यो भनेर एउटा चेली सडकमा आएको आज 150 दिनसम्म पनि सरकारले यो कुरा नसुन्नु असाध्यै पीडादायक अवस्था छ। सरकारले किन सुनिराखेको छैन?
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।
5: यो PFBS गोर्खा रेडियो हो।

हजुर नमस्कार, बेबेस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम संगमको प्रतीक्षा बस्नुहुने तपाईँ सम्पूर्ण ब्रेकर अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो क्षण हामीलाई सुनिराख्ने सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज, सुनसरी धरान क्षेत्रमा एफएम 107.5 मेगाहर्ज र यता पोखरामा पनि हामीलाई रेडियो तरङ्ग अर्थात् FM 87.7 मेगाहर्ज ट्युन गरेर श्रवण गर्न सक्नुहुन्छ र पोखरेली श्रोताहरूलाई पनि कार्यक्रम स्वर्णिम संगमको व्यवसायमा म तुलसीको हार्दिक नमन। त आदरणीय श्रोताहरू, काठमाडौँको सौगात कार्यक्रम यहाँहरूले केही छिन अघिसम्म सनकल्प स्टुडियो युकेबाट सहकर्मी रूपा राणा दिदीको साथमा सुन्दै हुनुहुन्थ्यो र अब नि यार बेबेस गोर्खा रेडियो मानमोहन ललितपुरमा अवस्थित यो रेडियो तरङ्गमा जोडिसक्नु भएको छ र आज मैले यो व्यवसायको उठान एउटा रमाइलो पूर्वेली लोकभाकाबाट गरिसकेको छु। जाली रुमाल छेउछेउमा फुर्का छ, सन्तोष विशी र लक्ष्मी कार्कीले गाउनुभएको गीत राखे, भीमकुमारी ओझाको गीत रचना अनि सन्तोष विशीको सङ्गीतमा। अब रङ श्रोताहरू, आजको तिथिमिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्बत 2083 साल भदौ 30 गते भदौ शुक्ल चतुर्थी तिथि मङ्गलबार, नेपाल सम्बत 1146 तदनुसार आज भने चाहिँ श्रोताहरू सेप्टेम्बर 15 तारिक। मौसम कुरा गर्नुपर्दा मौसममा पनि आज बदलाव देखेको छ। नेपालमा सूर्योदय बिहान 5:49 ज्यादा भएको थियो भने सूर्यास्त चाहिँ भरै साँझ अर्थात् 6:08 ज्यादा हुँदैछ। आदरणीयहरू, आज ऋषि पञ्चमी हरितालिका तीज लगत्तै पर्ने ऋषि पञ्चमी, विशेष गरी महिलाहरूले सप्तऋषि कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जगद्गिरी र वशिष्ठ ऋषिहरूको पूजा आराधना गरी यो ऋषि पञ्चमी मनाउने प्रचलन रहेको छ र ऋषि पञ्चमीको पनि सबै सबैमा हार्दिक शुभकामना।

यहाँ रमाइलो गीत राखेँ श्रोताहरू, मैले यहाँहरू माझमा जुनु पर्साई मन र राजसागरको स्वरमा विदुर तिमिल सिन्हाको गीत रचना अनि राजसागरकै सङ्गीत रहेको थियो। र गीत पश्चात भने अब यो बसाइ अर्थात् आजको बसाइको बारेमा जानकारी दिने बेला भइसकेछ। आज मङ्गलबार श्रोताहरू, मङ्गलबारको स्वर्णिम सङ्गम घरदेश र परदेशलाई जोड्ने दिनु कार्यक्रम फ्यामिली कनेक्टिङ। आज पनि सुमधुर नेपाली गीत सङ्गीतको साथ साथै श्रोताहरू हामी जोडिने छौँ भौतिक रूपमा भूगोलको दूरीले टाढा बनाएका मनहरूसित टेलिफोन र मोबाइलको माध्यमबाट कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङमा। र यसको लागि हामीलाई आवश्यक पर्ने हुन्छ तपाईँ आदरणीय श्रोताहरू, जति पनि श्रोताहरू यति बेला नेपालभन्दा बाहिर बसेर हामीलाई सुन्दै हुनुहुन्छ नि, यहाँहरूले नेपालमा रहेको आफन्तजन परिवारजन र साथीहरूको नम्बर हामीलाई उपलब्ध गराउन सक्नुहुनेछ र तपाईँका आफन्तजन परिवारजनसित हामी कुराकानी गर्नेछौँ कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङमा। आशा छ यहाँहरूको नम्बर प्राप्त हुनेछ भन्दै एउटा गीत राख्न चाहन्छु, पुरानो नेपाली चलचित्र माइती घरबाट प्रेमदोष प्रधान र उषा मङ्गेशकरको स्वरमा जयदेवको सङ्गीत अनि किरण खरेलको गीत रचना रहेको छ।

0: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFPS का प्रस्तुता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPS ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
2: हजुर श्रोताहरू, बेबेस गोर्खा रेडियोको यो प्रस्तुति, मंगलबारको प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम फ्यामिली कनेक्टिङमा फेरि पनि रेडियो सुनेर यहाँहरूलाई हामीलाई साथ दिइरहने सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। फ्यामिली कनेक्टिङ घरदेश र परदेशलाई जोड्ने दिन हो श्रोताहरू। भनिन्छ भूगोलको दूरीले जति नै हामीलाई टाढो बनाए पनि, त्यो दूरी जति नै लामो भए पनि, माया र सम्झनालाई कुनै पनि सिमानाले त्यो दूरीले रोक्न सक्दैन, छेक्न सक्दैन श्रोताहरू। कहिलेकाहीँ केही मिनटको टेलिफोन सम्वादले पनि महिनौदेखिको एक्लोपनको त्यो महसुसलाई अन्त गराइदिन्छ। त्यसमा पनि कार्यक्रम स्वर्णिमसँग फ्यामिली कनेक्टिङ भनेको तपाईँको गाउँठाउँ चिनाउने कार्यक्रम हो। तपाईँका आफन्तजनको कुराकानी विश्वभरि छरेर रेडियो सुनिराख्ने श्रोतासम्म पुर्याउने कार्यक्रम पनि हो, जसले गर्दा तपाईँको आफन्तजनको कुराकानी सँगसँगै तपाईँको गाउँठाउँको पनि प्रचार प्रसार हुनेछ फ्यामिली कनेक्टिङमा। आशा छ सधैँको मङ्गलबार जस्तै आज पनि यहाँहरूले नेपालमा रहेका यहाँहरूका आफन्तजन परिवारजन र साथी सङ्गीहरूका मोबाइल र टेलिफोन नम्बर हामीलाई उपलब्ध गराइदिनु हुनेछ भन्ने विश्वासको साथ एउटा नम्बर त प्राप्त भइसकेछ। कनेक्टिकट USAबाट शर्मिला अधिकारी कान्छी छोरीले एउटा नम्बर दिनुभएको छ। उहाँको स्कुल पढ्दा उमेरले दिदिनी हुनुहुन्थ्यो, मभन्दा माथिल्लो क्लासकै हुनुहुन्थ्यो, तर त्यो समय अञ्चल स्तरीय नृत्य प्रतियोगितामा हामीले सँगै

र भने म एउटा नाच्ने गीत नै राख्न चाहन्छु यहाँहरू माझमा। यो गीतमा स्वर रहेको छ पुनम गुरुङको र उहाँलाई साथ दिनुभएको छ खेम सेन्चुरीले। गायिका पुनम गुरुङको पछिल्लो गीत हो, निकै नै लोकप्रिय गीत अहिलेलाई भने यही गीत।

0: निकै नै रमाइलो गीत राखेँ मैले यहाँहरू माझमा पुनम गुरुङ र खेम सेन्चुरीको स्वरमा यो गीत पश्चात अब नि कार्यक्रम सडिमसँग फ्यामिली कनेक्टिङमा शर्मिला अधिकारीज्यूले एउटा नम्बर दिनुभएको छ फानु लामाको म उहाँलाई स्वागत गरिहाल्छु फानु लामाजी नमस्ते हजुर लासो फ्याफुल्ला
1: हजुर नमस्कार लासो फ्याफुल्जी हजुर
0: अनि अहिले तपाईँ कता हुनुहुन्छ
1: अहिले म नेपालको चितवनमा छु
0: ए चितवन भनेपछि अहिले चितवनतिरको मौसम कस्तो छ कतिको गर्मी छ कि पानी पर्दैछ
1: आज पानी परेको छैन आज मौसम राम्रो छ अहिले
0: हावा चलिरहेछ है सुन्दर ठाउँ चितवन है निकै ठुलो व्यवस्थित सहरीकरण पनि भएको छ चितवन पछिल्लो केही वर्षमा त चितवनमा भएको विकास र त्यहाँका रोडहरू देख्दा लोभ लाग्छ है निकै राम्रो बनेको छ चितवन अनि अब तपाईँ चितवनमा हुनुहुँदो रहेछ र अब चितवनमा सायद एउटै स्कुल पढ्नु भएको रहेछ शर्मिला अधिकारीले उमेरले मेरो दिदी हुनुहुन्छ तर हामी अञ्चल स्तरीय नृत्य प्रतियोगितामा सँगै नाचेको थियौँ दिदीको नम्बर प्राप्त भयो आज कुराकानी गरिदिनुहोस् है तुलसीजी भनेर लेखेर पठाउनु भएको थियो तपाईँको नम्बर उहाँले पनि दिनुभएको इनबक्स गर्नुभएको थियो भनेपछि एउटै स्कुल पढ्नु भएको थियो उहाँसँग चितवनमै उहाँलाई त्यो नाचेको गीत पनि थाहा रहेछ सम्भव भए त्यही गीत राखिदिनुहोस् है भने तीर्थ कुमारीले गाउनु भएको गीत म त खाँदिन कुवाको पानी है
1: हजुर
0: भनेपछि त तपाईँ पनि यो कलाप्रति निकै भनौँ लालाई तथा कला क्षेत्रमै थोरै मन झुकाउनु भएको रहेछ हाम्रो शर्मिलाजी पनि भनेपछि त्यतिखेर स्कुल पढ्दाको एक्स्ट्रा एक्टिभिटी भन्छ नि त्यही भएर पनि तपाईँहरू चाहिँ यस्ता प्रतियोगितामा सहभागिता लिनुहुन्थ्यो होला
1: हजुर सहभागी लिन्थ्यो सर अब स्कुलमा केही प्रतियोगिता भएको बेलामा चाहिँ हामी सहभागी हुन्थ्यौँ
0: हजुर
1: अनि बहिनी र म चाहिँ त्यो नारायणी कला मन्दिरमा नारायणघाट छ नारायण कला मन्दिरमा
0: ए
1: त्यस बेलामा चाहिँ हामीले भाग लिएर त्यो म त खाँदिन कुवाको पानी भन्ने गीतमा चाहिँ हामी नाचेको थियौँ कि
0: हजुर भनेपछि शर्मिलाजी पनि साह्रै राम्रो नाच्नुहुन्छ क्या उसो भने तपाईँ पनि नाच्नुहुन्थ्यो है तर अब के भन्छ जीवन जिउने क्रममा अब तपाईँ यता नारायणघाटमै हुनुहुन्छ उहाँ अहिले पृथ्वीको अर्को गोलार्ध यहाँ साँस बढ्दैछ उहाँ बिहान हुँदैछ उता हुनुहुन्छ तर उहाँले बिर्सनु चाहिँ भएर रहेछ सम्झिराख्नु भएको छ
1: हजुर त्यही त एक दिन आयो फेसबुकमा ट्याग आयो म त के होला हेर्छु त शर्मिलाले पो दिदी याद छ तपाईँलाई भनेर चाहिँ गीत हालेको रहेछ कि भिडियो बनाएर अनि यस्तो हेर्नु शर्मिलाले याद आएको छ म त बिर्सिसकेँ कि मैले धेरै वर्ष भयो नि त सर
0: हजुर ए
1: अनि अब विवाह भइयो पढाइ सकेर विवाह भयो बिडा विवाह भएपछि आफ्नो घर व्यवहारमा भुलियो अनि त्यत्तिकै त्यो भुलिसकेको थियो कि बहिनीले सट सम्झना स्वरूप मलाई चाहिँ पठाइदिनु भएको थियो कि बहिनीले
0: ए हजुर हजुर
1: अनि म चाहिँ एकदम सक्क परेर हेरेँ है सुनि
0: त्यो पुरानो सम्झना है अहिले आउँदाखेरि त भनौँ न ती पुराना दिनहरू फेरि पाए कस्तो हुन्थ्यो जस्तो लाग्छ नि एउटा गीत सुन्नु भएको छ होला नि के माग्छस् भने कसैले मागे म माग्थे बालापन भने जस्तै होइन भनेपछि त्यतिखेर नारायणी कला मन्दिरमा तपाईँहरू हुँदाखेरि जस रमाइलो थियो जीवन त्यो
1: एकदम साह्रै रमाइलो छ त्यतिखेरको बचपन कालको स्कुल जीवन अति रमाइलो अब सबै सारा संसारै भुलेर हाम्रो जिन्दगी त यही नै रहेछ यस्तै यसरी नै बित्ने रहेछ भन्ने सोच्ने सोच हुन्थ्यो कि त्यति बेला
0: जिन्दगी यस्तै भन्ने है त्यो जिम्मेवारी चाहिँ आफूले फेरि बोक्नुपर्छ भन्ने थाहा हुन्थेन त्यतिखेर होइन सबैलाई त्यस्तै हुन्थ्यो
1: हुन्थ्यो नि सर त्यो त सोच्ने कुरै हुन्थेन हामीले त्यति बेला
0: हजुर
1: त्यो अवस्था अब सबैको आउने रहेछ त्यो बेलामा
0: हजुर अनि आज चाहिँ उहाँले नम्बर दिँदै गर्दाखेरि त्यो पुरानो दिनको एउटा सम्झना गर्नुहोस् न शर्मिलाजीसँग अब उमेरले तपाईँ थोरै दिदी भए तापनि एउटा समकालीन जस्तै हुनुहुँदो रहेछ होइन त्यो त्यो समयको त्यो दिनको सम्झना गर्नुपर्दा यतिखेर पुरानो दिनको सम्झना गर्नु पर्यो भने नि यतिखेर नि भने
1: अब त्यो यही नृत्य कलामै याद आउँछ कि मलाई हामी रिलेसन गर्दाखेरि अब स्कुलमा कार्यक्रम गर्ने भन्ने अवस्थामा चाहिँ हामी बेलुका साँझमा स्कुलमा हाम्रो रिलेसन हुन्थ्यो कि सर
0: हजुर हजुर
1: हाम्रो अगुवा दाजुहरूले चाहिँ हामीलाई गिटार बजाउने हार्मोनियम बजाउने मादल बजाउने प्रत्येक सरहरूले आफ्नो एउटा एउटा बाजा गाजा सुनाउनुहुन्थ्यो अनि हामीले ल नाच्ने जति हात उठाउनु को नाच्ने हो दिदीबहिनीहरू भन्नुहुन्थ्यो अनि शर्मिला र मैले हात उठाएँ कि
0: हजुर ए
1: नाच्नको लागि अनि यो गीतमा नाच्ने भनेर चाहिँ यो आवाज मैले उठाएँ कि मैले पहिला
0: ए हजुर
1: अनि म त खाँदिनँ कुवाको पानीमा नाचौँ नि त ल जे होस् होस् भन्ने एउटा प्रस्ताव राखेँ अनि बहिनीले पनि दियो कि अनि अनि हामी अनि त्यतिखेरको त्यही चौबन्दी भोटो अनि त्यो के अरे यस्तो बुटा बुटा भएको फरिया
0: हजुर
1: यो त्यो लगाएर चाहिँ नाचेको एकदम याद आउँछ कि बहिनी र म
0: त्यो गीत आज त्यो सम्झनाको लागि केही दिनपछि राख्न नै छु होइन अनि उहाँले सम्झनुभयो अहिले चितवनमा चाहिँ तपाईँ के गर्नुहुन्छ व्यवसाय गर्नुहुन्छ कि जागिर छ कि यसै हाउस वाइफ
1: अहिले मेरो जागिर छैन सर
0: हजुर
1: मैले दुई चार महिना भए मेरो एउटा व्यवसाय थियो
0: हजुर
1: पशुपालनको
0: ए हजुर हजुर
1: बाख्रा फार्म र बुङ्गुर फार्म मैले खोलेको थिएँ अनि त्यस्तै भयो कि सर के अरे त्यो अवस्था अनुसार अब सरकार सरकारले चाहिँ त्यो के त्यो मुङ्गुरलाई लाग्ने रोग हुन्छ नि
0: हजुर हजुर
1: यो रोग लाग्यो भनेर चाहिँ सरकारबाट पुगिसकेपछि मेरो मेरो फर्मको मुङ्गुर बिक्री भएन कि सर
0: ए हजुर
1: अनि त्यो बिक्री नभएपछि मैले धेरै समयसम्म मुङ्गुर पालेँ बच्चाहरू एउटा निकालेको थिएँ मैले
0: हजुर
1: अनि मैले त्यो बिक्री गर्न नसकेको भएर अहिले चाहिँ मैले क्लोज गरेँ यो फर्म कोर्स गरेर अनि घर घरमै हाउसमेट गरेर बसेको छु
0: ए भनेपछि त अलिकति घाटा पनि लागेको छ उसो भने होइन
1: घाटा मजाले लागेको छ
0: यस्तै हो अब फेरि काहीँ न काहीँबाट त्यो घाटा पूर्ति होला साह्रै खुसी लाग्यो आज त्यो पुरानो दिनको सम्झना गर्ने यो मौका मेसेज जुराइदिनु भयो शर्मिलाजीले म उहाँलाई पनि धन्यवाद दिन चाहन्छु अनि यहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु है त हजुर काठमाडौँबाट हो हामी बिएबिएस रेडियो लन्डनमा पनि छ बुर्नाइमा पनि छ काठमाडौँबाटमा पनि छ अहिले चाहिँ ब्रिटिस क्याम्प काठमाडौँबाट चाहिँ अहिले तर लन्डनमा पनि सुनिरहेको छ है हजुर ल साह्रै खुसी लाग्यो है त नमस्ते हस् हजुर श्रोताहरू उहाँ हुनुहुन्थ्यो फानु लामा र यो नम्बर मलाई दिनुभएको थियो शर्मिला अधिकारीज्यूले कनेक्टिकट युएसएबाट पुराना दिनको सम्झना पनि भयो अब भने उहाँहरूले त्यो समयमा नाचेकै गीत राख्न चाहन्छु तीर्थकुमारीले गाउनु भएको छ यो गीत म त खाँदिन कुवाको पानी

0: SBS गोर्खा रेडियो
1: आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्. भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ. साथै

0: नारी हस्ताक्षर गीतकार जानुका मङ लिम्बुको गीत रचना अनि ताराप्रकाश लिम्बुको संगीत रहेको यो गीत राखेँ मैले यहाँहरू माझमा. गायिका अमृता लिम्बुको स्वरमा अमृता शम्बाहम फेर लिम्बु र अमृता लिम्बुको नम्बर यति बेला भने अर्का श्रष्टा गीतकार लीलाराज कामाङ जो बेलायतमा बस्नुहुन्छ अक्सफोर्डमा बस्नुहुन्छ उहाँले दिनुभएको छ. अमृताजीलाई कार्यक्रममा जोडिहाल्छ. अमृताजी नमस्ते. सेवारो के छ हाल खबर? धेरै पछि पो कुराकानी गर्ने मौका मिलेछ. यो सेतुको काम चाहिँ हाम्रो लुङ्गाले गर्नुभयो लीलाराज कामाङजीले उता बेलायतबाट.
1: लीलाराज दाईलाई पनि धेरै धेरै धन्यवाद. यो एकदमै सरप्राइज भयो मेरो लागि त.
0: पक्कै पनि सरप्राइज भयो होइन?
1: हजुर एकदमै.
0: अनि तपाईँ के गर्दै हुनुहुन्छ? गीत सङ्गीतको कर्ममै हुनुहुन्छ होला किनकि तपाईँ आफै पनि भनौँ यही क्षेत्रमा आबद्ध हुनुहुन्छ. तपाईँका गीतहरू हामी पनि कहिलेकाहीँ बेबेस गोर्खा रेडियोमा राखिरहेको हुन्छौँ. राजपाल राय र तपाईँले गाउनुभएको गीत छ लुकेर हेर न यो गीत त धेरैले रुचाउनु पनि भएको गीत छ. भर्खरै पनि एउटा गीत राखेँ भनेपछि सङ्गीत कर्ममै हुनुहुन्छ.
1: हजुर हजुर सङ्गीत कर्ममै छु र एउटा एकदमै नयाँ गीत पनि गर्दैछु. त्यो त्यसको शब्द चाहिँ हाम्रो लीलाराज कामबाङ दाईको छ होइन?
0: एकदमै
1: मिठो भएको छ पूर्वेली सङ र चाँडै नै हामी ल्याउनेछौँ बजारमा.
0: ओहो ल बधाई छ. त्यो गीत आएपछि हामी रेडियो बेबेस गोर्खा रेडियोको श्रोतासम्म पुर्याउने नै छौँ है लीलाजी. उता बेलायतमा बसेर पनि सङ्गीत कर्ममा निरन्तर गीत लेखनमा निरन्तर लागिरहनु भएको छ है. यो चाहिँ राम्रो पक्ष हो
1: एकदमै. मन पराइदिनु हुन्छ होला भन्ने राम्रो भनेको छ गीत पनि र यो अवसरको लागि लीलाराज कामबाङ दाईलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु एकदम धेरै. र आज कस्तो म त छक्कै परे कि यसरी बोल्न पाइने रहेछ भनेर.
0: म पनि तपाईँसँग नभनेको त वर्षौँ भइसकेछ. पुरानो स्टुडियो हुँदाखेरि हामीले रेडियोमा कुराकानी गरेको होइन र अहिले चाहिँ धेरै पछि तर तपाईँसँग नबोले तापनि तपाईँका गीतहरू श्रोतासम्म त राखिरहेछौँ है. हाम्रा बिएम गुरुङ बालु अहिले युएसतिर हुनुहुन्छ होला गीतकार. उहाँको गीत लुकेर हेऱ्यौँ होइन तपाईँको यो गीत अन्य गीतहरू पनि श्रोतासम्म राखिरहेछौँ भनेपछि आज लीलाराजजीले सम्झना गर्नुभएको कारण चाहिँ बल्ल त्यो गाँठो फुस्काइहाल्नु पनि तपाईँले नयाँ गीत गर्दै हुँदो रहेछ उहाँको. तपाईँ र कसले गाउनु भयो?
1: विशाल राई
0: सङ्गीत चाहिँ
1: अनिल कोही
0: राई. अहिलेका पूर्वेली गीत निकै राम्रो सङ्गीतकार अनिल कोए होइन? उहिलेको माया साह्रै महँगो रमाई उहिलेको मा साह्रै मिठो होइन
1: रसिलो
0: रसिलो चखेवा भन्ने एउटा गीत छ नि अन्जु पन्तले गाउनु भएको छ. परेश राईले पनि गाउनु भएको थियो पछि त्यो गीत भने चाहिँ अहिलेको चर्चित यो गीत पनि त्यसो भने त्यस्तै मिठो चकिलो होला है.
1: मिठो छ एकदमै मिठो छ. अलिकति पूर्वेली पनि अलिक प्राय अलिकति स्याड टाइपको छ होइन अलिक स्याड नै हुन्छ कि जस्तो लाग्या छ है.
0: अडियो रेकर्ड भइसक्यो सफलताको शुभकामना दिन चाहन्छु. अब भिडियो आइसकेपछि हामी श्रोतासम्म अडियो आएपछि श्रोतासम्म पुर्याउने नै छौँ. लीलाराजजीलाई चाहिँ के भन्न चाहनुहुन्छ?
1: यो अवसरको लागि हाम्रो लीलाराज दाईलाई धेरै धेरै धन्यवाद. त्यसमाथि आज इन्टरभ्यू पनि सरप्राइज भयो है त्यसको लागि धेरै धेरै धन्यवाद. अनि उहाँको उहाँ चाहिँ साह्रै मनको एकदम राम्रो व्यक्ति क्या है कलाकारलाई माया गर्ने
0: मनका धनी एक्काइस तोकै सलाम दिनुपर्ने मान्छे हो है.
1: एकदमै राम्रो एकदमै कोमल मनको मान्छे.
0: हुन्छ ल अमृताजी तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र नयाँ गीत नयाँ भिडियो आएपछि हामी रेडियोमा कुराकानी गरौँला. आज भने चाहिँ यतिमै बिदा हुन्छ है त. नमस्ते
1: एकदमै.
0: हजुर श्रोताहरू उहाँ हुनुहुन्थ्यो गायिका अमृता लिम्बु अमृता सम्बाम्पे. उहाँसित संक्षिप्त कुराकानी गरे. यो नम्बर मलाई अक्सफोर्डबाट गीतकार लीलाराज कामाङजीले दिनुभएको थियो. उहाँलाई पनि धन्यवाद दिन चाहन्छु र अब नि म लीलाराज कामाङले नि लेख्नुभएको एउटा युगल गीत राख्न चाहन्छु. यसमा स्वर रहेको छ परेश राई र मेच्यु धिमालको. सङ्गीत यसमा रहेको छ पुष्कर सुनवारको भने गीत रचना लीलाराज कामाङको.

जौहिड कान्छी दार्जिलिङ सहर भेटभाको बेलामा यो रमाइलो गीत राखे मैले यहाँहरू माझमा। गीतकार लीलाराज कामङको गीत रचना मेचु दिमाल परेश राईको स्वरमा र लीलाराज कामङले नम्बर दिनुभएको थियो गायिका अमृता लिम्बूको, उहाँसित कुराकानी गरिसकेको छु। अर्को पनि नम्बर दिनुभएको रहेछ, दिनेश भट्टराईको नम्बर, उहाँको नम्बरमा म केही दिनपछि फेरि पनि फोन डायल गर्ने नै छु। र यति बेला भने हरिराईजीले र हुमा पायम लिम्बूले पनि नम्बर दिनुभएको रहेछ, उहाँहरूको नम्बरमा पनि म कार्यक्रमको दोस्रो खण्डमा फोन डायल गर्नेछु। तर यति बेला भने म सुरेश थापा मगरले लेख्नुभएको एउटा गीत राख्न चाहन्छु, सुरेश थापा मगरको सङ्गीतमा जगदीश समालको स्वर रहेको यो गीत। यो गीत पश्चात भने यहाँहरूले हाम्रो बिएबिएस गोर्खा रेडियोको नियमित समाचार सुन्न सक्नुहुन्छ। र समाचारपछि भने हामी कार्यक्रमको दोस्रो खण्डमा भेट्नेछौँ। अहिलेलाई भने गीतै सुनौँ।

0: भारतबाट भन्सार तिरेर ल्याइएको पेट्रोलियम पदार्थ चोरी गरिरहेका बेला दुईवटा ट्याङ्करलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नेपाल आयल निगम भलबारी डिपोका लागि भारतबाट ल्याइँदै गरेको पेट्रोलियम पदार्थ बोकेका दुईवटा ट्याङ्करले भैरहवाको सराफ आयल सेन्टरमा तेल निकालिरहेका बेला प्रहरीले बिहान 10 बजेतिर नियन्त्रणमा लिएको हो। दाङबाट खटिएको टोलीले दुवै ट्याङ्करको सिल तोडिएको र तेल निकालिएको अवस्थामा भेटिएको जनाएको छ। प्रहरीले ट्याङ्करका एकजना सहचालकलाई पनि नियन्त्रणमा लिएको छ। भलवारी डिपोका लागि भारतबाट पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्कर व्यवसायी र पेट्रोल पम्प सञ्चालक बीचको मिलोमतोमा लामो समयदेखि तेल चोरी हुने गरेको खबर समेत सार्वजनिक भएको छ। जनमत पार्टीले महाधिवेशनको तयारी तीव्र पारेको छ। आउँदो असोज 9 र 10 गते पर्साको वीरगंजमा हुन लागेको दोस्रो महाधिवेशनका लागि निर्देशिका तयारीदेखि लिएर अन्य दस्तावेजको अन्तिम तयारी भएको जनमतले जनाएको छ। निर्वाचन सम्बन्धी निर्देशिका अनुसार महाधिवेशनबाट 100 जना केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारी र सदस्य निर्वाचित हुनेछन्। बाँकी 51 सीटमा समावेशी ढंगबाट मनोनित गरिने जनमत पार्टीले जनाएको छ। कार्यकारिणी समितिमा 40 वर्ष मुनिका युवा र महिलाको सहभागिता 1/3 पुर्याइने बताइएको छ। पार्टीका अनुसार महाधिवेशनबाट बढ़ीमा 17 जना पदाधिकारी निर्वाचित हुनेछन्। निर्वाचित हुन नसकेका वा रिक्त पदमा पार्टीका अध्यक्षले मनोनयन गर्न सक्ने निर्देशिकामा उल्लेख छ। साथै कोषाध्यक्ष र प्रवक्ता पनि अध्यक्षले मनोनित गर्ने व्यवस्था गरिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ताहिर अली भाटले आइतबारको विदा कटौती गर्न माग गर्नुभएको छ। सांसद भाटले आइतबारको विदालाई कटौती गरी शुक्रबार आधा र शनिबार पूर्ण विदा कायम गर्न सरकारसँग आग्रह गर्नुभएको हो। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भाट,
1: आइतबारको विदा वास्तवमा यो कसैलाई चाहेको छैन। सभामुख महोदय, यो शैक्षिक जगत हरेक ठाउँमा आइतबारको विदा यो नकारात्मक कुराहरू भइराखेको छ, त्यसकारण सरकारले आइतबारको विदा कटौती गरेर पहिल्यैकै विदालाई कायम गरोस्।
0: नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले सांसद बोलिरहँदा गृहमन्त्री सुदन गुरुङ उठेर हिँडेको भन्दै नियम आपत्ति जनाउनु भएको छ। जारी प्रतिनिधि सभा बैठकमा नेकपाका प्रमुख सचेतक युवराज दुलाल बोलिरहँदा गृहमन्त्री गुरुङ अगाडिबाट हिँडेपछि महरले नियम आपत्ति जनाउनु भएको हो। विगतमा प्रधानमन्त्री बालेन्द्र शाहले पनि यो नियमको उल्लंघन गरेको सांसद महरले बताउनुभयो। यस्तो व्यवहारले सदनको मर्यादा कायम नराख्ने उहाँको भनाई छ। मकवानपुरको इन्द्र सरोवर गाउँपालिकामा इभी गाड़ी दुर्घटना हुँदा 4 जनाको मृत्यु भएको छ। काठमाडौँबाट हेडौँडातिर जाँदै गरेको इभी दुर्घटना हुँदा 4 जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीका अनुसार इभीमा 8 जना थिए। दुर्घटनामा गम्भीर घाइते भएका 4 मध्ये 3 जनालाई उपचारका लागि काठमाडौँ ल्याएर 1 जनालाई हेटौँडा लगिएको प्रहरीले जनाएको छ। मृतक तथा घाइतेको पहिचान खुल्न बाँकी छ। धनुषाको विदेह नगरपालिकाबाट अपहरणमा परेका 15 महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ। यही भदौ 18 गते अपहरणमा परेका विदेह 6 का कमलेश महतोका 15 महिने छोरा सिद्धान्तलाई गैराती विदेह 1-10 गजा क्षेत्रबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। बालकलाई छोडेर भाग्दै गरेकी कमला नौकी पुनिता देवी पासवानलाई पक्राउ गरिएको धनुषाका प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताउनु भएको छ। बालकलाई अभिभावकको जिम्मा लगाइएको छ भने पक्राउ परेकी महिलामाथि अनुसन्धान भइरहेको छ। मुस्ताङको सदमुकाम जोमसोममा आजदेखि घरबझोङ जलवायु परिवर्तन सम्मेलन शुरू भएको छ।
2: घरबझोङ गाउँपालिकाको आयोजनामा भएको सम्मेलनको कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्नुभएको छ। सम्मेलनमा 420 भन्दा धेरै पालिका प्रतिनिधि सहभागी भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम कुमार बस्नेतले जानकारी दिनुभयो। सम्मेलनमा 36 वटा जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागिता रहेको छ। जलवायु परिवर्तनले हिमाल पहाड़ र तराई पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा घरबझोङ जलवायु परिवर्तन सम्मेलन गर्न लागि आयोजकले जनाएको छ। सम्मेलनका लागि मुस्ताङका अन्य 4 पालिकाले पनि सहयोग गरेका छन्। घरबझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले सम्मेलन जलवायु न्यायमा सामूहिक एकीबद्धताका साथै खबरदारीका लागि महत्वपूर्ण रहेको बताउनु भएको छ।
0: अमेरिकाले अन्तरिक्षमा पनि हतियार तैनाथ गरेको पहिलो पटक पुष्टि गरेको छ। अमेरिकी अन्तरिक्ष फौजका प्रवक्ताका अनुसार ती हतियार पृथ्वीको कक्षमा राखिएका छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: रीता खेसिएर ध्रुव विश्वको स्वरमा रहेको यो युगल गीत राखेँ मैले यहाँहरू माझमा। गीत लेख्नु भएको थियो धनवीर पुनले भने संगीत दीपक शर्माको रहेको थियो। यसै गीतको साथ आज मैले कार्यक्रम सौर्यम संगम फ्यामिली कन्क्रिङको यो बसाईको दोस्रो खण्डको उठान गरिसकेको छु। यो बसाईमा फेरि पनि रेडियो सुनेर बस्नुहुने सम्पूर्ण आज श्रोतालाई कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छु। र यति बेला भने फेल्थम लन्डनबाट हरि राईजीले एउटा नम्बर दिनुभएको छ, उहाँको मित्रको नम्बर दिनुभएको छ, प्रकाश केसीजीको नम्बर। प्रकाशजीले फोन उठाइसक्नु भएको छ, म उहाँलाई कार्यक्रममा स्वागत गरिहाल्छु। प्रकाशजी नमस्ते।
1: नमस्ते
0: हजुर। हरिजीले अलिकति यता व्यस्त व्यस्त भएको हुनाले आज मेरो मित्रको आवाज सुन्न मन लाग्यो रेडियोमा, र उहाँसित सम्पर्क नभएको अलिक धेरै भएछ, सम्झन पनि चाहन्छु र सुरुमै सरी भनिदिनुहोस् है भनेर लेख्नु भएको रहेछ है।
1: ए एकदमै मेरो प्यारो साथी हुनुहुन्छ उहाँ। अनि अर्को कुरा, उहाँ पनि सङ्गीतसँग जोडिएको मान्छे
0: हो नि, मलाई थाहा छ, उहाँको गीत पनि राखौँ ल अहिले एउटा।
1: हजुर, मेरो परिचय दिँदाखेरि चाहिँ मेरो नाम चाहिँ प्रकाश केसी भयो। यो ड्रिम्स रेकर्डिङ स्टुडियो भनेको एकदमै पुरानो, लगभग 30 वर्ष नागिसकेको छ हाम्रो। म चाहिँ यही स्टुडियोसँग अब भनौँ न आबद्ध, मेरै स्टुडियो
0: हो।
1: म पनि तपाईँमा 30 वर्षदेखि निरन्तर काम गरिराखेको छु।
0: ल खुसी लाग्यो प्रकाशजी, सायद हाम्रो भेट भएको होला, तर यसो भनौँ मैले पनि मिस गरेँ कि के हो, किनकि त्यो ड्रिम्स स्टुडियोमा धेरै अगाडि धनपाल गुरुङ रेकर्डिस्ट हुँदाखेरि मैले पनि एउटा गीत रेकर्ड गराएको थिएँ। म पनि यसो कहिलेकाहीँ गीत लेख्छु, पछिल्लो समय केही गीतहरू राजपाल राईले पनि रेकर्ड गराएको थियो मेरो रचनाको, म आफै पनि उपस्थित भएर एउटा गीत रेकर्ड गराएको थिएँ, त्यो चाहिँ काठमाडौँ प्लाजा होइन
1: तेस्रो तलामा
0: छ। ए म गजबले कतिचोटि त्यो ड्रिम्स राम्रो चलेको बेला आएको पनि थिएँ। हाम्रा धनपाल दाई त अहिले उतैतिर हुनुहुन्छ होला, उहाँ त्यतिखेर रेकर्डिङ हुँदाखेरि आएको थियो क्या धेरैचोटि।
1: हो, यो लगभग भनेपछि हजुर त्यो 60 सालतिर आउनुभएको रहेछ।
0: आएको थिएँ, र अब अहिले चाहिँ काठमाडौँमा अब रेकर्डिङ इन्स्टिट्युट धेरै छ, त्यतिखेर त ड्रिम्स थोरै स्टुडियो थियो नि त होइन। ड्रिम्स माथि सङ्गम, यता अब आएर म्युजिक नेपालको अलिकति दिवस अमलामा गर्ने स्टुडियोहरू थियो, अहिले त अब पहिल्यै पछि 10 घर पछि अर्को स्टुडियो भेटिन्छ, र त्यही भएर पनि मान्छेहरू सबैतिर व्यस्त भएर पर भएको होला, तर ड्रिम्सको बारे थाहा छ मलाई प्रकाशजी।
1: हजुर ल, थ्याङ्क यू सो मच सर।
0: अनि कस्तो छ अहिले?
1: अहिले पनि राम्रो नै छ। हामी चाहिँ अब सुरुदेखि नै फिल्मी गीतहरू अलिकति लाइभ इन्स्ट्रुमेन्टहरू अलि हेभी टाइपको त्यस्तो बनाउने स्टुडियोमा पर्यो।
0: हजुर,
1: अनि अहिले पनि हामी सेलेक्टेड कामहरू गर्छौँ, तर एकदमै राम्रो छ सर,
0: स्टुडियो राम्रो छ उसो भने अहिले पनि।
1: हजुर,
0: सबभन्दा कुरो चाहिँ गीतको चाहिँ रेकर्डिङ पछि चाहिँ मिक्सिङलाई ख्याल गरिन्छ। पहिला चाहिँ ड्रिम्समा राम्रो मिक्सिङ हुन्थ्यो भने रामकृष्ण ढकालहरूले बम्बईमा रेकर्ड गरेको गीत पनि त्यहाँ रहेर मिक्सिङ गरेको मलाई थाहा छ। अहिले के छ?
1: अहिले पनि त्यस्तै नै छ सर, एकदमै राम्रो छ। अब मिक्सिङ भन्दा पनि रेकर्डिङमा चाहिँ हामीले बुझ्ने हो भने इनपुटको सोर्स देख्न एकदमै विचार गरिन्छ
0: होइन।
1: अब जस्तो कसरी इनपुट सोर्सहरू लिनुभयो, कस्तो माइक्रोफोन छ, कस्तो केबलहरू छ, अनि त्यो रुमको एकोस्टिक ट्रिटमेन्टहरू कस्तो छ होइन। अब त्यहीँ हजुरले राम्रो एकोस्टिक ट्रिटमेन्ट भएको राम्रो साउन्ड प्रुफ रुमहरू त्यसमा गाउनु र नर्मल रुममा गाउनु चाहिँ एकदमै धेरै फरक छ। अनि त्यसमा आउँछ माइक्रोफोनहरू,
0: भनेपछि त हाम्रो हरि राईजीले पनि धेरै काम गर्नुभएको छ तपाईँसँग त्यो स्टुडियो।
1: हजुर हजुर, मेलिना राईसँग र उहाँको एउटा मैले
0: चट्ट रुमाल हो क्या।
1: हजुर हजुर,
0: मैले बजाए गीत हो नि, पछिल्लो समय उहाँका थुप्रै गीतहरू मैले रेडियोमा राखिरहेको छु, चट्ट रुमाल मेलिन राई राई भन्ने सम्झना आइगयो होइन। र अब कुनै त्यस्तो काम परेछ भने ड्रिम्स स्टुडियो अहिले रनिङमै रहेछ, कुनै दिन आउला फेरि प्रकाशजी। अनि हरि राईजीलाई चाहिँ केही भन्न चाहनुहुन्छ? उहाँले कार्यक्रम सुनिरहनु भएको छ।
1: मैले हरि सरलाई एकदमै मिस गरिरहेको छु, उहाँले पनि बिचबिचमा हाइहालो चाहिँ हाम्रो भइरहेको छ। अब सरसँग फेरि एउटा म राम्रो गीत बनाउँछु उहाँको लागि, अनि अब यो गीतसँग सम्बन्धित नभए पनि उहाँ अब पर्सनल्ली पनि नेपाल आउँदाखेरि उहाँसँग मेरो एकदम भेट्ने इच्छा छ।
0: हजुर,
1: अब त्यति मेरो इच्छा चाहिँ पुरा गरिदिनु होला हरि सर
0: भने पक्कै पनि नेपाल आएपछि उहाँले भेट्नु नै हुनेछ। अब तपाईँसँग परिचित हुँदो रहेछ, र आज तपाईँसँग कुराकानी गर्दै गर्दा त्यो ड्रिम्स स्टुडियोमा पहिला काम गरेका दिनहरूको याद आयो, र पछिल्लो समय चाहिँ अब अघि पनि भनिहाले धेरै स्टुडियो भएर पनि होला मान्छेलाई के भन्छ, मान्छे अलिकति अल्छे पनि हुन्छ क्या, नजिक जहाँ छ त्यहीँ जाउँ भन्ने भइहाल्दो रहेछ होइन। त्यतिखेर चाहिँ अब ड्रिम्स जाउँ, ड्रिम्समा राम्रो रेकर्डिङ हुन्छ, अथवा माथि सङ्गम होइन, ड्रिम्स यस्तो थियो नि त, थोरै स्टुडियो भएको हुनाले है, यता आएर चाहिँ पर्पल यिनीहरू थियो. अब अहिले त अब तपाईँलाई पनि थाहा छ अनामनगरको चाहिँ पाँचवटा पाइला हिँडेपछि एउटा स्टुडियो, चारवटा घर छोडेपछि अर्को स्टुडियो होइन कतिवटा अनामनगर एरियामै ल एउटा नयाँ रेकर्ड पो रहेछ. भनेपछि रनिङ कसरी भइरहेछ स्टुडियोहरूको, सर्भाइभ कसरी भएछ यति धेरै है?
1: एकदम अनहेल्दी कम्पिटिसन भनौँ. अनि फेरि स्टुडियोको कस्तो हुन्छ नि, नर्मल्ली एउटा राम्रो रेकर्डिङ स्टुडियोमा एउटा प्रोफेसनल माइक्रोफोन युज गर्नु पर्यो भने हजुरको 10 लाखदेखि 15 लाख 16 लाखको एउटा माइक्रोफोन हुन्छ. तर अब अहिले कस्तो भयो त नि, कम्प्युटर बेसमा रेकर्डिङ, साउन्ड कार्ड,
0: सानो साउन्ड कार्ड राखेँ, एउटा कम्प्युटर राखेँ, स्टुडियो,
1: अनि भएपछि 3-4 लाखभित्र नै स्टुडियो तयार हुने भयो क्या. त्यो नर्मल लुक देख्नलाई स्टुडियो भयो,
0: त्यसले आउटपुट दिँदैन होइन,
1: त्यसले विकृति भइरहेको छ. अब इलेक्ट्रोनिक साउन्ड छ, लाइभहरू त्यस्तो नगरिसकेपछि सस्तोमा मान्छेलाई अलिकति अब त्यही पैसा नै हो.
0: साह्रै खुसी लाग्यो प्रकाशजी तपाईँसँग कुराकानी गर्ने यो मौका जुराइदिनु भयो. हरिराईजीले ड्रिम्स स्टुडियो अहिले पनि रनिङमै रहेछ, साह्रै खुसी लाग्यो. कुनै दिन फेरि काम परेछ नि, हामी पनि यही क्षेत्रमा लागेको मान्छे भएको हुनाले होइन, ड्रिम्स छिरौँला. प्रकाशजी हरिराईजीको कारणले गर्दाखेरि आज तपाईँसँग कुराकानी गर्ने यो मौका मेसो जुर्यो. तपाईँलाई धन्यवाद, अनि हरिराईजीलाई पनि धन्यवाद दिन चाहन्छु. अब हरिराईजीको चट्ट रुमाल त त्यहीँ पो रेकर्ड भएर चाहिँ निकै आउटपुट पनि राम्रो छन्, त्यही भएर साउन्डहरू पनि राम्रो छन् त्यसको.
1: हजुर धन्यवाद सर, मलाई नै आज यो हजुरसँग बोल्ने मौका मिल्यो. अब चाँडै नै हजुरसँग नै भेटोस् सर,
0: हस्.
1: अनि हरिराई सरलाई नि अरू गीतहरूको लागि नै एकदम धेरै शुभकामना.
0: हुन्छ प्रकाशजी है त, नमस्ते, धन्यवाद.
1: नमस्ते हजुर, नमस्ते.
0: हजुर श्रोताहरू, उहाँ हुनुहुन्थ्यो प्रकाश केसी, काठमाडौँमा रहेको एकताको निकै नै प्रचलित स्टुडियो पनि हो ड्रिम्स रेकर्डिङ स्टुडियो, काठमाडौँ प्लाजामा रहेको छ र सो स्टुडियोमा धेरै कामहरू पनि भएको छ. र आज हरिराईजीले सम्झना गराइदिनु भयो, हरिराईजीलाई धन्यवाद दिँदै आउने म. हरिराईले नै गाउनुभएको स्वर शब्द सङ्गीत रहेको गीत राख्न चाहन्छु.

0: CFBS Gorkha Radio.
1: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने 40 वर्ष पश्चात आज यो संस्था हाइब जनसशक्त बनेको छ फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदै छ प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइबको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको हाइबले तपाईलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइब आरएएफ हाइब वा आरएन फोरममा गएर
2: बीएफबीएस गोर्खा रेडियो

0: कुमारी गुरुङ बाउजूले उहाँकी छोरी भनेर लेख्नु भएको छ, सीता गुरुङको नम्बर दिनुभएको छ, म सीताजीलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। सीताजी नमस्ते।
1: हजुर सर नमस्कार।
0: अनि कता हुनुहुन्छ अहिले?
1: म हजुर यता काठमाडौँतिर हुन्छु
0: हजुर। ए भनेपछि काठमाडौँतिरै हुनुहुन्छ तपाईँ। के छ काठमाडौँतिरको हालखबर, बसाइ के कस्तो भएर छ? कहाँ काठमाडौँ बसाइ कहाँ? तपाईँको माथि बालबाटारतिरै हो, हाम्रो हाम्रो कृष्ण दाईको घर पनि त्यतै छ जस्तो लाग्छ। ए कपन के छ, पानी त परेको छैन नि त्यतातिर? हिजो एकाएक काठमाडौँमा त हेर्नु न, त्यो मनोरा खोलामा कत्रो बाढी आएको, पानी पर्दै नपरी होइन, त्यतातिर त्यता पनि कहिलेकाहीँ पानी पर्यो भने चाहिँ त्यता पनि अलिअलि दुःख दिन्छ खोला नालाले होइन। अनि उता गाउँ घरतिर त जानु भएको छैन नि तपाईँ, उता ओखलढुङ्गातिर?
1: गाउँ गएको छैन, अब जाने कुरो छ दुई चार दिनमा, अब सोचमा छु के हुन्छ।
0: अनि अहिले यहाँ सबैजना सन्चै हुनुहुन्छ होला उसो भने, हामी यसरी बुझौँ।
1: हजुर अहिले हामी चाहिँ हाम्रो परिवार, हाम्रो घर परिवार, आफ्नो अवस्थाहरू सबै एकदम सन्चै छौँ। हिजो तिज मनाए, भोलि पञ्चमी गाउनलाई आज यसो
0: पञ्चमी त खासमा आजै भन्थ्यो ऋषि पञ्चमी, हिजो चाहिँ अब यो त्यो चौथी पनि गणेश चौथी के भन्छ नि त्यो पनि परेको हुनाले आजै भनेर भनेको छ। अनि त्यसो भने जे होस् हिजो तिज चाहिँ मजाले मनाउनु भयो, नाच्नु पनि भयो होला, दर खानु भयो?
1: त्यही त
0: तयारीमा हुनुहुन्छ? अनि अब उहाँलाई के भन्न चाहन्छ, कृष्ण गुरुङ र कुमारी गुरुङ भाउजू र कृष्ण गुरुङ दाईलाई तपाईँले? मैले चाहिँ नातले दाई भाउजू भने, तपाईँको त अब बुवा आमै उहाँले छोरी भनेर लेख्नु भएको छ होइन, ठुलो बुवा बडा बुवा काका के हो?
1: ए मेरो काका कान्छा हो, अब कुरा भइरहेको छ, अब सम्झेको छ, अब आउँदै गरेको दसैँको शुभकामना 2083 मेरो बाउ आमा सबै सम्पूर्ण नेपाली मेरो जति पनि लन्डनमा हुने मलाई चिन्नुहुने आफन्तजनहरूलाई एकदम हिजो गइसकेको तिजको पनि शुभकामना, आउँदै गरेको दसैँ तिहार पनि एकदम धेरै शुभकामना।
0: दसैँ त आइपुग्यो है,
1: अब एक महिनापछि दसैँ आइहाल्यो, यही सन्देशबाट मैले सबैजना लन्डनमा हुने मेरो आफन्तजनहरू मलाई चिन्नुहुने नचिन्नुहुने नेपालीहरू सबैजनालाई 83 भएको दसैँको शुभकामना। बाबा मम्मीलाई एकदम मिठो, नानीहरू बहिनीहरू भाइहरू बुहारीहरूमा आशीर्वाद भन्न चाहन्छु।
0: साह्रै खुसी लाग्यो आज तपाईँसँग यसरी छोटो कुराकानी गर्ने यो मौका मेसो जुराइदिनुभयो। हाम्रो कृष्ण गुरुङ दाई र कुमारी गुरुङ भाउजूले उहाँहरू दुवैजनालाई पनि धन्यवाद दिन चाहन्छु, अनि तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु टेलिफोन उठाइदिनु भयो होइन। अनि अब काठमाडौँको बसाई रमाइलै होला, राम्रो साथ बस्नु होला भन्न चाहन्छु र तपाईँसँग बिदा हुन्छु है त। नमस्ते। हजुर श्रोताहरू, उहाँ हुनुहुन्थ्यो हाम्रो ओखलढुङ्गे कृष्ण गुरुङज्यूको छोरी सीता गुरुङ, उहाँसित संक्षिप्त कुराकानी गरे र केही छिनपछि म ओखलढुङ्गाकै गीतकार हुनुहुन्छ रत्न गुरुङ, अहिले त रेडिङ युकेमा बस्नुहुन्छ, रत्न गुरुङले लेख्नुभएको एउटा गीत राख्नेछु श्रेया सोताङको स्वरमा र यसबीचमा मैले जानकारी गराउनु पर्ने हुन्छ, होमा पायम लिम्बुले मनु नेमाङको नम्बर दिनुभएको थियो, मैले मनुजीलाई फोन गरेँ, टेलिफोन उठाउनु भएन मनुजीले, सायद कतै व्यस्त हुनुहुन्छ होला। वीर बलालजीले एउटा नम्बर दिनुभएको थियो विष्णु श्रीपालीको, सायद उहाँ पनि गाएकै होला भनेर युट्युबबाट मैले गीत झिकेर

एकदम तमतय राखेर विष्णु श्रीपालीलाई फोन डायल गरे, दुईचोटि टेलिफोन रिङ पुरै गए तापनि उहाँले टेलिफोन उठाउनु भएन। वीरबलालजीलाई मैले यही जानकारी गराए, उहाँले टेलिफोन उठाउनु भएन। विष्णु श्रीपालीजीले सायद कतै व्यस्त हुनुहुन्छ होला, यो जानकारी गराए। मैले विष्णु श्रीपाली भनेपछि पक्कै पनि उहाँले दिनुभएको नम्बर नेपाली गीत सङ्गीतको क्षेत्रमा कर्म गरिरहेकै मान्छेको हुनुपर्छ, व्यक्तित्वको हुनुपर्छ भनेर मैले युट्युबमा गएर यसो कुनै गीत छ कि विष्णु श्रीपालीको भनेर हेरेँ पनि उहाँका गीतहरू त रहेछ तर टेलिफोन उठाउनु भएन, युट्युब च्यानल पनि रहेछ। यही जानकारी गराए मैले हाम्रा वीर बलालजीलाई। यहाँ हङकङबाट लभ पोडकास्टजी लेख्नुहुन्छ, नमस्ते दाजु, हजुरको प्रोग्राम सुनेर आनन्द लिँदैछु भनेर। हाँ, धेरै पछि आनन्द लिएर कार्यक्रम सुनिदिनु भएकोमा लभ पोडकास्टजीलाई पनि धन्यवाद दिन चाहन्छु। रघु भट्टराईजी बस्टन युएसएबाट, वाह लालटिन, यही लालटिनको सिसाको कालो पुछेर पढ्न बस्दाको ती दिनहरूमा पुर्याइदिनु भयो, नमस्ते तुलसीजी भन्नुभएको छ, धन्यवाद दिन चाहन्छु रघु भट्टराईजीलाई। यो लालटिन सबैले प्रयोग गर्नुभएको थियो, अहिले त गाउँघरतिर पनि बिजुली बत्ती पुगिसकेको छ, झिलिमिली गाउँघर बनिसकेको अवस्थामा लालटिन टुकी पेट्रोल म्याक्स के भनिन्थ्यो ती चिजहरू अब एकादशको कहानी जस्तो भइसकेको छ। बरु क्यान्डल बत्ती गइहाल्यो भने क्यान्डल बाल्ने गाउँघरतिर होइन, तर अब यो लालटिन पनि विस्थापित भएको अवस्था हो, यी चिजहरू खोजेर ल्याउनुपर्छ। यो लालटिन चाहिँ मैले काठमाडौँमै अनामनगरमा एउटा मित्रको रेस्टुरेन्ट छ, उहाँले चाहिँ सजाउनुको लागि पनि लालटिनहरू राख्नु भएको रहेछ, र यी चिजहरूलाई हामीले पुरानो चिजहरूलाई बिर्सनु पनि हुँदैन भन्ने उद्देश्यले नै राखेको। हामीले त यही चिजहरू टुक्की बालेर लालटिन बालेर पढेका हौँ, अहिलेका सन्तान अर्थात् अहिलेका पुस्ता त हातमै मोबाइल, बत्ती गयो भने त्यहीँबाट पनि उज्यालो चाहिँ पाइहालिन्छ। यो अहिले भनौँ विद्युतीय जमानाका हामी र हाम्रा सन्ततिहरू छन्, त्यही भएर पनि यस्ता चिजहरू उहाँहरूलाई थाहाउनु सक्दछ। रघु भट्टराईजीलाई धन्यवाद दिन चाहन्छु। अनि धनवीर पोन्ज्यूले नमस्कार तुलसीजी, आज पनि हजुरको अति नै लोकप्रिय कार्यक्रम फ्यामिली कनेक्सन सुन्दै भरपूर मनोरञ्जन लिइरहेछु है, अनि लालटिनको तस्विर पुरानो झझलको आयो भनेर गीतकार पनि हुनुहुन्छ रिडिङ युकेबाट लेख्नु भएको छ धनवीर पोन्ज्यूले, उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। शर्मिला अधिकारीजीले कनेक्टिकट युएसएबाट अघि एउटा नम्बर दिनुभएको थियो, मैले फोन डायल गरेर कुराकानी गरिसकेको छु फानु लामासित, आज सुन्नु बिर्सिनु भयो क्या, नम्बर त अघि नै पठाउनु भएको थियो, केही कसो धन्यवाद केही पनि छैन, सायद के हो मिस भयो कि भनेर मात्रै मैले सम्झना गराएको हुँ। द्वारिका थापा मगरज्यू लेख्नुहुन्छ जर्मनीको हम्बर्गबाट हुनुहुन्छ, नमस्कार तुलजी, म पनि फ्यामिली कनेक्टिङ सुरुबाट सुनिरहेछ है, सबैमा नमन गर्दै विदा, म द्वारिका थापा मगर हाल जर्मनीको हम्बर्गबाट भनेर लेख्नुभएको छ द्वारिका थापा मगरजीलाई पनि धन्यवाद दिन चाहन्छु। लीलाराज काम्बाङ झी लेख्नुहुन्छ, उहाँले अर्को पनि नम्बर दिनुभएको छ, त्यो नम्बर म केही दिनपछि फोन डायल गर्ने नै छु। लीलाराजी लेख्नुहुन्छ, म त बस्दिनँ लन्डन सहर, मलाई लैजाउन बन्दीपुर गाउँमा, आहा चितौन तेर्सोबाट बन्दीपुरसम्म जाँदा जाँदै राति भयो अध्ययारो यो ठाउँमा, एकछिन बिसाउन बहिनीको आँगनमा, मलाई लैजाउन बन्दीपुर गाउँमा, मलाई लैजाउन बन्दीपुर गाउँमा, म त बस्दिनँ लन्डन सहर, मलाई बन्दीपुर सहर बस्ने रहर, आहा ल पर्सि बिहारको लागि सिर्जना वाटिकाको लागि उपयुक्त अलि लामो लेखेर पनि पठाउनु होला है त, अब एक लाइन एउटा अन्तरा थप्नु होला भन्न चाहन्छु। सुन्दर सिर्जना लीलाराज कामाङजीलाई धन्यवाद, अनि धन्यवाद तुलसी बस्ने सर। आम्ब हौ, आजको कुराकानी अनुसार त शर्मिला अधिकारी कलाकार र अभिनय गर्नुहुन्छ भन्ने पत्ता लाग्यो त, अब त्यो पनि हेर्नु छ है। फेरि पनि हजुरलाई धेरै धेरै धन्यवाद, सम्झनामा सम्धी द्वारिका थापा मगर हरि राई सर, सुमी लिम्बू, जुनिना राई, शर्मिला अधिकारी बहिनीहरू र होमा लिम्बू, शकुन्तला खत्री दिदीहरू, नूतन भूषालजी, सबै नियमित श्रोतामा सेवारो भन्नुभएको छ, हाम्रो पनि सेवारो नमस्ते। अनि यहाँ हाम्रा मिनी कालीकोटी राईजीले नमस्ते तुलसीदाई भन्ने छ, मिनी कालीकोटी राईजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र एउटा नम्बर प्राप्त भएको थियो होमा पायम लिम्बूले दिनुभएको नम्बरमा चाहिँ फोन नउठेको जानकारी गराउन चाहन्छु, सेवारो तुलसीज्यू भन्ने लेख्नु भएको छ होमा पायम लिम्बूले, आहा लालटिन भनेर लेख्नुभयो, त्यो पुरानो दिनको याद दिलाइदिनु हो, मैले उता म्यासेन्जरमा फोन नम्बर चाहिँ कलाकार मनु नेम्बाङको दिएको छु, के गर्दै हुनुहुन्छ यसो बुझिदिनुहोस् है भनेर नोगेन भन्नुभएको छ, मैले बुझ्ने कोसिस गरेँ फोन उठाउनु भएन। मनु नेम्बाङजी कतै व्यस्त हुनुहुन्छ होला, विष्णु श्रीपालीजीको पनि नम्बर दिनुभएको छ हाम्रा बिरबलालजीले, त्यता पनि टेलिफोन, उहाँलाई त झन् मैले दुई तिनचोटि नै फोन गरेँ उठाउनै भएन, सायद उहाँ पनि व्यस्त हुनुहुन्छ होला, यही जानकारी गराएर अब भने चाहिँ मैले अघि नै उद्घोष गरिसकेको छु। रत्न गुरुङ, गीतकार रत्न गुरुङले लेख्नुभएको एउटा गीत राख्न चाहन्छु श्रेया सोताङको स्वरमा।

0: विश्वास गोर्खा रेडियो।
1: भनिन्छ हामीले जीवनमा जे जति गर्छौँ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।
0: BFBS Gorkha Radio।

0: शीतल दिनु शीतल जुन प्रमोद खरेलको स्वरमा रहेको गीत राखे होमा पायम लिम्बूको गीत रचना अनि सङ्गीत रहेको थियो यसमा तारा प्रकाश लिम्बूको र होमा पायम लिम्बूले गायिका मनु नेमाङको नम्बर दिनुभएको थियो यता सम्पर्क हुन सकेन अब नि अर्को एउटा नम्बर प्राप्त भएको छ दिनेश भारतीको नम्बर दिनुभएको छ लीलाराजका माङजीले बेलायतबाट दिनेशजीलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु दिनेशजी नमस्ते अनि के छ तपाईँको हालखबर सन्चै हुनुहुन्छ अनि बसाई काठमाडौँतिरै हो कि तपाईँ पनि पाँच थरको हुनुहुँदो रहेछ कहाँ थर्पु हो
1: हजुर पाँच थरको नागी भन्थ्यो नागी
0: याङवरक गाउँपालिका होइन
1: हजुर
0: अनि काठमाडौँ आएर गीत सङ्गीतमै पो तपाईँ क्रियाशील हुनुहुँदो रहेछ है
1: हजुर सर हजुर धेरै वर्ष पो भयो त सर
0: अनि केही गीतहरू त रहेछ युट्युब च्यानलमा नाम के हो नि नानी चन्द्र कुमारी यो तपाईँ गीत हो
1: मेरो गीत
0: तिमी बिना संसार भनेपछि अहिले लेटेस्ट गीत चाहिँ नाम कुमार यही हो क्या हो नाम के हो नानी
1: मेरो अहिलेको लेटेस्ट गीत चाहिँ तामाङ सेलो मैले अडियो भर्खर मात्र रिलिज गरेको छु
0: सर ए
1: यसको भिडियो बनाउने क्रम चाहिँ भइरहेछ भनौँ न
0: ए अडियो चाहिँ छ तर भिडियो चाहिँ आइसकेको छैन भनेपछि त गीत सङ्गीतमा निकै क्रियाशील हुनुहुँदो रहेछ लीलाराजजीले भन्दै हुनुहुन्थ्यो धेरै भनौँ गीत सङ्गीतको कर्म गरिसकेका गायक हुनुहुन्छ हाम्रा जिल्लावासी भनेर लेख्नु भएको रहेछ र आज सम्झनु भयो उहाँ पनि गीतकार हो नि त लीलाराजजीले थुप्रै गीतहरू लेख्नु भएको छ के छ कुराकानी हुन्छ कहिलेकै
1: एकदम एकदम हुन्छ नि सर अहिले चाहिँ हाम्रो बिचमा धेरै लामो कुराकानी हुन पाउँदैन उहाँ आफ्नो ड्युटीमा व्यस्त रहनुहुन्छ म ड्युटीतिर अलिकति व्यस्तै हुन्छ अहिले पनि मैले ठ्याक्कै हजुरले फोन गरिरहँदाखेरि म स्टुडियोमै थिएँ ठ्याक्कै
0: राग स्टुडियोमा के सङ्गीतकर्मै हो
1: हजुर हजुर आज एउटा यहाँ गीतको एरेन्ज गर्नु थियो
0: ए तपाईँ एरेन्ज पनि गर्नुहुन्छ कि कम्पोज सङ्गीत सबै आफ्नै हो क्या
1: म शब्द लेख्छु कम्पोजिसन गर्छु अनि गीत गाउँछु तिनवटा पाटो मेरो एरेन्जमेन्ट चाहिँ होइन मेरो
0: ए भनेपछि कम्पोजिसन अनि शब्द सङ्गीत भनेपछि राम्रै कुरा हो तिनटै कुरामा चाहिँ भनौँ आबद्ध हुनु क्रियाशील हुनु राम्रो कुरा हो नि
1: दुःख सुख बढिराखेको छु अघि भनौँ न सर
0: मेलिना राईसँग चाहिँ थुप्रै गीत गाउनु भयो जस्तो लाग्यो मैले सरस्वती हेर्दै गर्दाखेरि दुनियाँको कुरा नसुन भन्ने पनि तपाईँकै जस्तो लाग्यो
1: हो सर हो तारा प्रकाश लिम्बू दाईको शब्द सङ्गीत
0: हजुर उसो भने अहिले म एउटा गीत त श्रोतामाझ राख्नेछु मैले सरस्वती हेरेँ तपाईँ गीत कुन कुन रहेछ भनेर होइन त्यसमा अब तपाईँलाई भन्न चाहन्छु नाम के हो नानी चन्द्र कुमारी राखौँ कि यो दुनियाँको कुरा नसुन राखौँ कि त्यस्तै अर्को एउटा गीत हजारौँ कोसिस राखौँ कि ल भन्नुहोस्
1: तिमी बिना संसार तिमी बिना संसार किन शून्य शून्य लाग्छ
0: यो गीत केही दिन बसिराखौँला म है अनि लीलाराजजीलाई चाहिँ केही भन्न चाहनुहुन्छ उहाँले कार्यक्रम सुनेर बसिरहनु भएको छ आज चाहिँ उहाँलाई पनि पाँच थरै पुगे जस्तो भयो होला
1: मेरो उहाँ चाहिँ मेरो एकजना अङ्कल सराव हुनुहुन्छ उहाँलाई मलाई सम्झिदिनु भएकोमा धेरै धेरै हृदयदेखि धन्यवाद दिन चाहन्छु र लीलालाई अथवा उहाँ मेरो सानोले अङ्कल भए पनि हामी दाई भाइ भन्ने गर्छौँ यहीँबाट मैले सन्देश सुनाउन चाहन्छु लीला दाई म मेरो आफ्नो साङ्गीतिक बाटोमा हिँडिरहेको छु तपाईँहरूको माया आशीर्वाद प्रेरणाले गर्दाखेरि आजसम्म आज यो ठाउँसम्म आउन सकिरहेको छु आगामी दिनहरूमा पनि यहाँहरूको माया अनि साथ सपोर्ट सधैँ पाइरहनेछु यहाँलाई हृदयदेखि एकदमै धेरै धेरै सम्झिरहेको छु र मलाई पनि सम्झिदिनु भएकोमा फेरि पनि धेरै धेरै धन्यवाद
0: अब तपाईँ काठमाडौँमा हुनुहुँदैछ अब तपाईँको गीतहरू थुप्रै रहेछ एक दिन हामी रेडियोमा बसेर लामो कुराकानी गर्नु होला तपाईँका आज चाहिँ एउटा मात्रै गीत राख्छु किनकि समयको पाबन्दी तर तपाईँसँग कुराकानी गर्दा तपाईँका पाँच सातवटै गीत राखेर कुराकानी गरौँला होइन कुनै दिन हामी यसो तपाईँलाई सम्झौँला ल है आउनुहोस् है दिनेश भारतीजी रेडियोमा कुराकानी गरौँ हाम्रो रेडियो चाहिँ अहिले बेलायत काठमाडौँ र ब्रुनाईबाट अहिले कार्यक्रम प्रसारित यो प्रत्यक्ष गइरहेकै छ होइन र बाहिर बस्नेहरूको श्रोताहरूको लागि पनि एकदम राम्रो हुनेछ तपाईँको पनि राम्रो चिनारी पाउनुहुनेछ उहाँहरूले कुनै दिन हामी कुराकानी गरौँला आज चाहिँ यतिमै मैले बिट मारेँ है त
1: हस् सर, सम्झिदिनु भयो, यहाँहरूसँग जोडिदिनु भयो, यहाँहरूलाई पनि एकदम हृदयदेखि धन्यवाद दिन चाहन्छु।
0: हस् नमस्ते।
1: हस् त धन्यवाद।
0: हजुर श्रोताहरू, उहाँ हुनुहुन्थ्यो गायक दिनेश भारती, र यो नम्बर मलाई लीलराज कामाङजीले बेलायतबाट दिनुभएको थियो, अक्सफोर्डबाट। उहाँलाई धन्यवाद दिन चाहन्छु, लीलराज कामाङजीलाई। र यसबीचमा केही नम्बरहरूमा फोन गरेको थिएँ, फोन नउठेको जानकारी गराइसकेको छु। र यति बेला भने चाहिँ मनु नेम्हाङ बहिनीले यता मेसेज गर्नुभएको रहेछ, दाजु फोन गर्नुभएको रहेछ, म त व्यस्त व्यस्त कता थिएँ, रेकर्डिङतिर हजुरले कल गर्नुभयो रहेछ, कल ब्याक गरेको हजुरले उठाउनु भएन भनेदेखि चाहिँ मैले मोबाइल साइलेन्टमा राखेको छु, किनकि रेडियोमा बोल्दाखेरि अनियर नजाओस् भनेर साइलेन्टमा थिएँ। त्यही भएर पनि तपाईँसित आज कुराकानी गर्न असमर्थ भएँ मनुजी, किनकि समयले नेटवर्क काटिसकेको छ। ओहो, हाम्रो ओमप्रसाद थापा काउचा दाइले पनि एउटा नम्बर दिनुभएको छ, गुल्मी चन्द्रकोट क्याम्पसका सञ्चालक समितिका अध्यक्ष भनेर उहाँ गोकुल शर्माको नम्बर दिनुभएको रहेछ। होम दाई त कार्यक्रम सुरुदेखि सुनिरहनु भएको थियो होला, नम्बर चाहिँ ढिलो प्राप्त भयो समयको पाबन्दीले गर्दा, यता पनि कुराकानी हुन आज अलिकति गाह्रो गाह्रो जस्तै छ है। त यति भन्दै अब नि म दिनेश भारतीले गाउनुभएको एउटा गीत राखिहाल्छु यहाँहरू माझमा।

तिमी बिना संसार के त शून्य शून्य लाग्छ। यो सुमधुर गीत राखेँ मैले दिनेश भारतीको स्वरमा। मैले भर्खरै उहाँसित छोटो कुराकानी पनि गरेँ र यो नम्बर चाहिँ मलाई लीलाराज कामबाङजीले बेलायतबाट उपलब्ध गराइदिनु भएको थियो, जो आफै पनि कुशल शब्दशिल्पी गीतकार हुनुहुन्छ लीलाराज कामबाङजी, उहाँलाई धन्यवाद दिन चाहन्छु। र यति बेला भने चाहिँ यहाँ सुमी लिम्बुले सेवारो नमस्कार माता तीर्थबाट कार्यक्रम स्वर्णिम सङ्गम सुन्दैछु, आदरणीय दाई एनपी पारदेशी, आदरणीय दाई लीलाराज कामबाङ, धनवीर पुन, द्वारिका थापा मगर, सुनिल निर्दोषी पारगरी लगायत सबैलाई मिठो सम्झना माया भन्दै ओझेल पोर्याई नमस्कार भन्नुभएको छ। यहाँलाई पनि सेवारो नमस्कार भन्न चाहन्छु। प्रेम विश्वकर्म दाई लेख्नुहुन्छ दीप ज्वेलरी अल्ट्रोट युकेबाट हुन्छ, प्रेम दाई नमस्कार। तुलसीजी सदाजी आज पनि कार्यक्रम सुन्दै गाउँघरको हालखबर र जानकारी मिल्यो, सदाबहार नेपाली चलचित्र माइतीघरको गीतको लागि धन्यवाद। प्रेम विश्वकर्म दीप ज्वेलरी अल्ट्रोट युके भनेर लेख्नु भएको छ। प्रेम दाईले सुरुबाट नै कार्यक्रम सुनिरहेको संकेत गरिसक्नु भएको छ, खुसी लाग्यो, धन्यवाद दिन चाहन्छु। किनकि मैले कार्यक्रमको अघिल्लो खण्डको सुरुवाती चरणमै राखेको थिएँ, मैले माइतीघर चलचित्रको गीत नमान लाज स्तरी। प्रेम दाईलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। दीप ज्वेलरी अल्ट्रोट युकेबाट प्रेम विश्वकर्म दाई हुनुहुन्थ्यो। शर्मिला अधिकारीजीले सरी फर लेट रेस्पोन्स भनेर लेख्नु भएको छ, थ्याङ्क यू तुलसी सर। म ड्राइभिङ गर्दै थिएँ, केही लेख्न सकिन, रेडियो बज्ने र म एकलौटी व्यस्त भएछ सुन्नु। मलाई चिन्नुहुने र नचिन्नुहुने सबैजनालाई हृदयदेखि नै नमन मुटुभरिको माया भन्नुभएको छ, धन्यवाद दिन चाहन्छु शर्मिला अधिकारीज्यूलाई। गोविन्द बुढाथोकीज्यू लेख्नुहुन्छ, आहा लालटिन नमस्कार तुलसी दाई सदाजी, म पनि फ्यामिली कन्टेन्टिङ सुरुबाटै सुन्दैछ, सबैमा नमन भन्नुभएको छ। उहाँ चाहिँ अहिले बोस्टन युएसएबाट हुनुहुन्छ। गोविन्द बुढाथोकीज्यूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र पनि सम्पूर्ण श्रोताहरूलाई धन्यवाद दिन चाहन्छु, जति पनि श्रोताले कार्यक्रम सुनेर साथ दिनुभयो, सुनिदिनु भएकोमा धन्यवाद। सुनेर जोडिनु सम्पूर्ण श्रोताहरूलाई धन्यवाद दिँदै व्यवसायको बिसौनीमा ललिजन रावलले लेख्नुभएको एउटा गीत राख्न चाहन्छु। नरेन्द्र प्यासीको सङ्गीत रहेको छ, स्वर रहेको छ गायिका देविका वन्दनाको र भोलिको स्वर्णिम सङ्गममा भने म देविका वन्दनासितको कुराकानी राख्नेछु, उहाँसित कुराकानी गर्नेछु। अहिलेलाई भने गीतै सुनौ र यसैको साथ म बिदा हुन चाहन्छु। तपाईँहरूको बाँकी फल शुभ रहोस्, सुरक्षित रहोस्, नमस्ते।

0: सरकारले भारतबाट दैनिक 160 बुलेट ग्यास आयात गर्ने भएको छ। अहिलेको अभाव टार्नका लागि ग्यासको आयात बढाउन लागि उद्योग मन्त्री दीपक शाहले जानकारी दिनुभएको छ। अबको एक हप्तामा ग्यासको आपूर्ति सहज हुने मन्त्री शाहको दावी छ। यसअघि दैनिक करिब 100 बुलेट ग्यास आयात हुने भनिए पनि भारतबाट औसत 90 95 बुलेट मात्रै नेपाल आइरहेको छ। त्यसमाथि कृष्णभीरमा गएको पहिरोका कारण राजमार्ग सञ्चालनमा आउन नसक्दा ग्यास आपूर्ति थप प्रभावित बनेको थियो। हाल मकवानपुर, चितवन, नवलपरासी, बारा र पर्सामा बुलेटबाट ग्यास रिफिल गरी सिलिण्डरहरू काठमाडौँ ल्याउने व्यवस्था मिलाइएको छ। नवनियुक्त मन्त्री शाहले आज आल निगममा गएर ग्यासको माग र आपूर्तिको अवस्था बुझ्नु भएको छ। मन्त्रीको निर्देशन अनुसार निगमले इण्डियन आयल कर्पोरेशनलाई पत्राचार गरेको जनाइएको छ। नेकपा एमाले विपत्तिको बेलामा समेत आफू एक्लै पर्याप्त छु भन्ने घमण्ड नपाल्न प्रधानमन्त्रीलाई सुझाव दिएको छ। सरकारको घमण्डकै कारण भोटेकोशी बाढ़ी पछिको काम प्रभावकारी नभएको एमालेको भनाई छ। आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै एमाले संसदीय दलकी उपनेता पद्मा अर्याल,
1: घटना घटिसकेपछि पनि राम्रो तयारी हुन सकेको भए सायद यति ठूलो मानवीय क्षति हुने थिएन होला। आफ्नो सामर्थ्यको आकलन गर्न नसक्नु गम्भीर कमजोरी हो। जुन घटना घट्यो त्यसको सामना हाम्रो वर्तमान सामर्थ्यले मात्र गर्न नसक्ने अवस्था थियो। सरकारले तत्काल सार्वजनिक आह्वान, अनुरोध, कूटनीतिक पहल मार्फत सहयोग माग गर्नु पर्थ्यो। विभिन्न क्षेत्रका विज्ञहरूसँग सम्पर्क गरी परिचालन गर्ने कुरामा पनि चुक्यौ। सरकारले विगतका विपदका अनुभवबाट शिक्षा लिँदै तत्काल सर्वदलीय बैठक राखेर अन्य राजनीतिक दलसँग छलफल, समन्वय र सहकार्यका लागि पहल गर्नु पर्थ्यो। यो विपत्तिको बेला म एक्लै काफी छु भन्ने घमण्ड नगर्नुहोस् प्रधानमन्त्रीज्यू। देश र जनताको माया तपाईँलाई बढी र हामीलाई कम भन्ने हुन सक्दैन।
0: सरकारले सामान्य जनजीविकाको काम समेत गर्न नसकेको उहाँको आरोप छ।
1: अहिले भइरहेको ग्यासको अभाव सरकारलाई सामान्य लाग्न सक्छ। निम्न वर्गका लागि विद्युतीय चुलोको सुविधा छैन। काम छोडेर ग्यास खोल्न जाने कि काम गर्न जाने, एक सुत्केरीका श्रीमानले ग्यास नपाएर खोलामा आम फालेको घटना ताजै छ। यो सरकार ग्यास वितरणसम्म गर्न नसकेर लाचार साबित भएको छ। प्रधानमन्त्रीज्यू, बबिता पासवानले सडकमा शिशु जन्माएको तस्विर सामाजिक सञ्जालमा भाइरल भइरहँदा तपाईँलाई आत्मग्लानी भएन?
0: मकवानपुरको इन्द्र सरोवर गाउँपालिकामा इभी गाडी दुर्घटना हुँदा 4 मृत्यु भएको छ। काठमाडौँबाट हेटौँडातिर जाँदै गरेको इभी दुर्घटना हुँदा 4 घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। प्रहरीका अनुसार इभीमा 8 सवार थिए। दुर्घटनामा गम्भीर घाइते भएका 4 मध्ये 3 उपचारका लागि काठमाडौँ ल्याएर 1 हेटौँडा पठाइएको प्रहरीको भनाइ छ। मृतक र घाइतेको पहिचान खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ। नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन पक्षधरले गर्ने अधिवेशनमा सहभागी नहुन अपील गर्नुभएको छ। सहमतिको सम्भावना हुँदाहुँदै पनि विशेष महाधिवेशन पक्षधरले हतारमा महाधिवेशन गर्न लागेको उहाँको भनाइ छ। आज अपील जारी गर्दै देउवाले मंगिर 21-23 गतेसम्म हुने महाधिवेशनमा सहभागी हुन कार्यकर्तालाई आग्रह गर्नुभएको छ। 14 महाधिवेशनबाट आफू सभापति भएकाले 15 महाधिवेशन गर्न पाउनुपर्ने देउवाको भनाइ छ। बजारमा चिनीको कृत्रिम अभाव सिर्जना गरी चर्को मूल्य असुल्न थालिएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निगरानी बढ़ाएको छ। बजारमा चिनीको मूल्य प्रति केजी 150-160 रूपियाँसम्म पुर्याएर कालो बजारी हुन थालेपछि विभागले साल ट्रेडिङ मार्फत मूल्य निर्धारण गर्ने भएको हो। तत्कालका लागि ठूला डिपार्टमेन्ट स्टोरहरूमा प्रति केजी 110 रूपियाँ मूल्य निर्धारण गरिएको विभागका महानिर्देशक मोतीराम सापकोटाले जानकारी दिनुभएको छ। उहाँका अनुसार भाटभटेनी, सल्सबेरी, पिगमार्ट लगायतका प्रमुख सुपरमार्केट तथा डिपार्टमेन्ट स्टोरहरूले अब अनिवार्य रूपमा प्रति केजी 110 रूपियाँमै चिनी बिक्री गर्नुपर्नेछ। अनुगमनलाई तीव्र पार्दै सबैतिर यही मूल्य लागू गराइने उहाँको भनाइ छ। अहिले खुद्रा बजारमा व्यापारीहरूले कृत्रिम अभाव देखाएर उपभोक्ताबाट मनपरी मूल्य लिइरहेको गुनासो बढ़िरहेको छ। चिनीको आपूर्ति व्यवस्था सहज बनाउन र कालो बजारी नियन्त्रणलाई थप प्रभावकारी बनाउन साल्ट ट्रेडिङ कर्पोरेशनसँग समन्वय गरी मौजदात र वितरण प्रणालीलाई चुस्त बनाइने विभागले जनाएको छ। बजारमा अनुचित नाफाखोरी र कृत्रिम अभाव सिर्जना गर्नेलाई कड़ा कार्यवाही गरिने सापकोटाले चेतावनी दिनुभएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: BFBS, Gorkha Radio.

वसन्त थापा देवी घरतिर लक्ष्मी थापाले गाउनु भएको गीत मयाली सुन्दै थियौँ यतिखेर. र यही गीतको साथसाथमा आदरणीय श्रोता कार्यक्रम आजको हाम्रो दिवाको शैलीको शुभारम्भ भइसक्यो. आजको दिवाको शैली लिएर तपाईँको सेवामा म हाजिर भइसकेकी छु. सो स्वागतम न्यानो अभिवादनीहरू सबैलाई, अ भेरी गुड आफ्टरनुन भन्न चाहन्छु. दिउँसोको अहिले 1:12 गएको छ. तपाईँ सबैको लागि भने आजको यो प्रस्तीमा यस्तै मिठा मिठा गीत सङ्गीतहरू जुन चाहिँ लोकगीत सङ्गीत नै छन् आज मङ्गलबारको दिन, यसको अलावा विभिन्न अन्य सरसामग्रीहरू लिएर म हाजिर भएकी छु. तपाईँहरू सबैले साथ पक्कै दिनुहुन्छ होला भन्ने मेरो आशा पनि रहेको छ. आउनुहोस् अब अगाडि बढौँ. आजको प्रस्तीलाई ठिक 4 बजेसम्मको लागि नै म तपाईँको सेवामा राख्नेछु. तपाईँको सेवामा, तपाईँको साथमा म रहनेछु. सबैभन्दा पहिला चाहिँ अब हाम्रो आजको नेपाली पात्रलाई पल्टाइहालौँ. आज विक्रम सम्बत 2083 साल भदौ महिनाको 30 गते, तदनुसार 15 सेप्टेम्बर 2026 आज मङ्गलबारको दिन, भाद्र शुक्ल चतुर्थी तिथि. आज ऋषि पञ्चमी व्रत हो, मङ्गल चौथी व्रत र सप्तऋषि पूजा पनि परेको छ. त आजको यो दिनको प्रस्तीमा अगाडि बढ्नु पर्दाखेरि अब सुनचानीको दरमा पनि अलिकति कुरा गरिहाल्छु. हिजोभन्दा 900 रुपियाँ घटेर आज चाहिँ छापावाल सुन प्रति तोला 3,01,000 रुपियाँमा कारोबार भइरहेको छ. चाँदी प्रति तोला 20 रुपियाँ घटेर 4,600 रुपियाँमा कारोबार भइरहेको छ. त सुनचानीको दरमा पनि मैले यहाँनिर हेर्दा हेर्दै तपाईँहरूसँग सेयर गरिहालेँ. र अब मौसमको पनि अलिकति कुरा गर्न चाहन्छु. मौसम के कस्तो छ त आजको लागि? आज चाहिँ वर्षाको क्रम इङ्ल्यान्ड र वेल्सका भूभागहरूमा ठाउँ ठाउँमा हुनसक्ने सम्भावना छ. तर बिस्तारै बिस्तारै अपराह्न पछि यो कम भएर जाने देखिन्छ. अलिकति न्यानोपन भएको हामीले महसुस गर्न सक्छौँ. अलिकति ह्युमिड छ यो एयर अहिलेको लागि, होइन? अनि घाम लाग्ने क्रम र भारी वर्षाको क्रम चाहिँ मिक्स खालको चाहिँ आज उत्तरी भेगहरूतिर बढी केन्द्रित रहेको देखिन्छ, जहाँ चाहिँ एकदमै हावाको भाव पनि तेज नै महसुस गर्न सकिन्छ. आज राति वर्षाको क्रम जारी रहनेछ. उत्तरी पश्चिमी भूभागहरूमा ठाउँ ठाउँमा मेघ गर्जनको साथमा वर्षा हुने देखिन्छ. बाँकी भूभागमा सुक्खा नै छ, आकाश खुल्ला नै रहनेछ. यद्यपि हल्का हल्का मन्द गतिमा चाहिँ हावा चलि नै रहनेछ र अलिकति शीतल भएको महसुस हामीले गर्न सक्छौँ. यो आज रातिको पनि कुरा गरिहालेँ. भोलि वेन्सडे सुक्खा छ धेरै जस्तो ठाउँको लागि, आकाश खुला रहनेछ, उज्यालो रहनेछ. वर्षा चाहिँ एक दुईवटा ठाउँमा हुनसक्छ जहाँ बाक्लो बाक्लोको उपस्थिति रहनेछ, र धेरै जस्तो ठाउँमा चाहिँ अलिकति चिसो नै महसुस गर्न सकिन्छ किनभने हावाको बहावले गर्दाखेरि अलिकति चिसोपन भित्रिएको हामीले महसुस भने गर्न सक्ने रहेछौँ भोलिको लागि. त अलिकति मैले भोलिको पनि कुरा गरेँ. यद्यपि भोलिको मौसमको जानकारी त भोलिकै कार्यक्रमहरूमा तपाईँले अपडेट त सुन्ने नै सक्नुहुन्छ, होइन? यसर्थमा त्यसमा चाहिँ बढी गहिराईमा गइहाल्नुपर्ने स्थिति म देख्दिनँ. र आज अब मङ्गलबारको दिन हो, मैले तपाईँलाई तिथिमिति सेयर गरिसकेँ. र मङ्गलबारको दिन भएको हुनाले आज चाहिँ हामी मिठा मिठा लोक भाकाहरू सुन्नेछौँ, लोकगीत सङ्गीतहरू सुन्नेछौँ, र तपाईँहरू सबैले सुनेर इन्जोय गर्नुहुन्छ, साथ दिनुहुन्छ होला भन्ने आशा पनि गर्दछु यति बेला. र यसको अलावा कार्यक्रममा अगाडि तपाईँको लागि म राख्नेछु आजको यो प्रथम चरण अन्तर्गत हेल्थ सेगमेन्ट. हेल्थ रिलेटेड विविध विषयवस्तुहरूमा यस सेगमेन्ट अन्तर्गत कुराकानी गर्ने गरिन्छ र तपाईँको लागि यो राख्ने नै छु. यसको अलावा अगाडि 2 बजेको समाचार अनि समाचार पश्चात भने डब्लुटी सुप्रिम राई र पद्म राईज्यूसँग गरिएको कुराकानी छड्के सलाम अन्तर्गतको 7 भाग म तपाईँसँग सेयर गर्नेछु. सुन्दै गर्नुहोला है. अनि यसै गरिकन अगाडि बढ्नु पर्दाखेरि 3 बजेको समाचार अनि समाचार सँगसँगै म तपाईँको लागि मिठा मिठा लोकगीत सङ्गीतहरू नै राखेर तपाईँको यो समयलाई मनोरम बनाउने कोसिस गर्नेछु. त यति नै जानकारी गराएँ. ठिक 4 बजेसम्मको लागि यिनै विविध सरसामग्रीहरूको साथमा म तपाईँको सेवामा रहनेछु. तपाईँ सबैले पनि साथ दिनुहुन्छ होला भन्ने आशा पनि गर्दछु यो बेलामा. आउनुहोस् अब भने मैले तपाईँको लागि यति जानकारी राखेँ अनि अब अगाडि मिठा मिठा लोकगीत सङ्गीतहरूको पालो हो आज मङ्गलबारको दिन भनेर भनिसकेका छु. फेरि लोकगीत सङ्गीत भनिसकेपछि मन नपराउने सायद तपाईँ हामीमध्ये कोही छैनौँ पनि होला, होइन? यस कारणले गर्दाखेरि पनि यो आजको बसाई पक्कै पनि, यो आजको साङ्गीतिक कोसेलीहरू पक्कै पनि तपाईँको लागि रमाइलो रहन्छ होला भन्ने मैले आशा गरेको छु. र त्यतातिर तपाईँलाई लिएर नै जान चाहन्छु अबको यो बेलामा. र यसको साथसाथमा आजका विशेष विशेष चाहिँ अवसरहरू, विशेष विशेष दिनहरू के कस्ता छन् त भन्ने कुराको बारेमा जानकारी गराउनु पर्दा आज चाहिँ वर्ल्ड लिम्फोमा डे परेको छ.
यो विश्व लिम्फोमा जागरुकता दिवस हो. यो लिम्फेटिक सिस्टमको क्यान्सर यानि कि लिम्फोमाप्रति मानिसहरूलाई शिक्षित गराउनको लागि पनि आजको दिन बडो महत्त्वपूर्ण छ होइन. यसै गरी गरेर चाहिँ नि आज अन्तर्राष्ट्रिय रूपमा नै मनाइरहेका छौँ इन्टरनेसनल डे अफ डेमोक्रेसी पनि. अनि इन्टरनेसनल डे अफ डेमोक्रेसी भन्ने बित्तिकै सेल्फ एक्सप्लानेटरी नै छ यो के हो भन्ने कुरा मैले तपाईँलाई भनिरहन पर्छ जस्तो त लागेन होइन. डेमोक्रेसी नहुने हो भने त संसार बाँच्न लायक पनि हुँदैन थियो होला. यस कारण गर्दाखेरि अन्तर्राष्ट्रिय लोकतन्त्र दिवस आजको दिनमा परेको छ. यो सम्पूर्ण चाहिँ रूपमा चाहिँ लोकतन्त्र चाहिँ संसारमा रहनुपर्छ भन्ने उद्देश्यसहित आजको दिनलाई मनाइरहेको अवस्था छ. अनि यसै गरिकन पेन्सन अवेरनेस डे अनि पेन्सन अवेरनेस विक पनि आजबाट सुरु भएको छ. आजको दिन चाहिँ पेन्सन अवेरनेस डे पनि हो. अनि साथसाथमा वर्ल्ड सेप्सिस अवेरनेस मन्थ इभेन्ट्स पनि पढ्न गएको छ. र यहाँ चाहिँ युके पार्लियामेन्टले जनरल डिबेट चाहिँ मिड सेप्टेम्बरमा राख्ने गर्दछ. र यो चाहिँ विशेष गरिकन सेप्सिस केयर र प्रिभेन्सन को कुरामा सबै तहर तबकाका मान्छेहरूले सबै त किसिमबाट चाहिँ नि त्यसमा चाहिँ डिस्कसन हुनु जरुरी छ, डिबेट हुनु जरुरी छ. अनि त्यसबाट चाहिँ नि अझ भनौँ राम्रो बाटोतिर अगाडि बढाउनु जरुरी छ भन्ने एउटा चाहिँ नि सन्देशको साथमा आजको यो चाहिँ दिनबाट चाहिँ सेप्सिस अवेरनेस मन्थको डिस्कसनको सुरुवात भएको छ. वेबिनार कन्फरेन्सहरू हुन्छ, जागरुकता अभियानहरू अनि साथसाथमा सेप्सिस सुपर हिरो च्यालेन्ज पनि यो अहिले सञ्चालन भइरहेको छ. त यी विषयवस्तुहरूमा अगाडिको घन्टाहरूमा म तपाईँहरूसँग सेयर गर्दै जानेछु जानकारीहरू सुन्दै गर्नुहोला. अहिलेको लागि यति नै भन्न चाहन्छु. अनि भानु ओली र अन्जु गौतमले गाउनुभएको एउटा गीत मेरो प्लेलिस्टमा तयार छ, सुनाउँछु तपाईँलाई.

0: एक्सप्रेस गोर्खा रेडियो।
1: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk।

हजुर दिवाको सिलीमा अब स्वास्थ्य चर्चाको पालो परेको छ आदरणीय श्रोतावृन्द। आजको स्वास्थ्य चर्चामा तपाईँको लागि म राख्दैछु सेप्सिसको विषयमा केही जानकारी, किनभने वर्ल्ड सेप्सिस अवेरनेस मन्थ अन्तर्गत चाहिँ आज हामी यस विषयवस्तुमा केही कुराकानी गर्ने तयारी गर्दैछौँ। त सेप्सिस भन्ने बित्तिकै यो शब्द तपाईँहरूले नसुन्नु भएको त पक्कै पनि होइन होला, होइन? यो एउटा गम्भीर चिकित्सकीय स्थिति हो जो त्यति बेला हुन्छ जब शरीरले चाहिँ कुनै संक्रमण प्रति प्रतिक्रिया देखाउँछ र त्यो क्रममा चाहिँ नि एकदमै व्यापक रूपमा चाहिँ इन्फ्लामेसन हुन्छ है। यसबाट कयौँ अङ्गहरूको चाहिँ काम पनि रोकिन सक्छ र यदि तुरन्त यसको उपचार भएन भने मान्छेको मृत्यु समेत हुनसक्छ, यानि कि प्राणघातक स्थिति हो यो भन्दा फरक नपर्ला। सेप्सिस चाहिँ आमतौरमा जीवाणुहरूबाट, विषाणुहरूबाट र फङ्गल संक्रमणको कारण गर्दाखेरि उत्पन्न हुनसक्छ र यो कुनै पनि उमेरका मानिसहरूलाई हुनसक्ने चाहिँ सम्भावना उति नै रहन्छ है। यसको शीघ्र रूपमा पहिचान र तत्काल चिकित्सकीय हस्तक्षेप भयो भने चाहिँ यसको जुन स्वास्थ्य स्थिति छ यसमा राम्रो हुने सम्भावना बढेर जान्छ, नभए प्राण समेत जान्छ भनेर मैले अघि पनि भनिहालेँ। यसको लक्षणहरूको कुरा गर्नु पर्दाखेरि चाहिँ नर्मली ज्वरो आउने अनि तेज हृदय गति, सास लिनमा कठिनाई, मानसिक स्थितिमा बदलाव आदि इत्यादि छ। र उपचारमा चाहिँ एन्टिबायोटिक, सहायक देखभाल र अन्तर्निहित संक्रमण जुन चाहिँ संक्रमणले गर्दाखेरि चाहिँ यो स्थिति भएको त्यसको उपचार आदि इत्यादि सामेल रहेको छ। छोटकरीमा सेप्सिसको बारेमा यो चाहिँ मैले तपाईँलाई इन्ट्रोडक्सन जस्तो दिएँ भने अब म विस्तृत रूपमा सेप्सिसको लक्षणहरू के हुन् त्यस विषयवस्तुमा तपाईँ जानकारी गराउँछु। अब कुनै पनि स्वास्थ्य स्थितिको चाहिने लक्षणहरू त हुन्छन् नै, तपाईँहरूलाई पनि थाहा भएको कुरा हो, होइन? र यी लक्षणहरूलाई तुरुन्तै पहिचान गर्नु जरुरी छ, स्पेसली सेप्सिसको केसमा। र सामान्य लक्षणहरूमा अहिले मैले भनिहालेँ तपाईँहरूलाई, होइन, यो शरीरमा चाहिँ नि एकदमै ज्वरो आउँछ, शरीरको जुन तापक्रम अत्यन्तै हाई भएर ज्वरो पनि आउने अथवा कहिलेकाहीँ अत्यन्तै कम पनि हुनसक्छ र शरीरको तापमान सामान्य चाहिँ रहँदैन, सामान्यभन्दा कि त अधिक नभए सामान्यभन्दा कम यस्तो हुन्छ, तर सामान्य चाहिँ हुँदैन। यो एउटा लक्षण हो सेप्सिसको। अर्को चाहिँ हृदय गति जुन छ, पल्स रेट, त्यो एकदमै हाई भएर जान्छ र अक्सर 90 बिट प्रति मिनटभन्दा पनि अधिक हुन्छ। हुन त 60-100 प्रति मिनट त्यो नर्मल नै मानिन्छ, तर यो 90 मुनि आउँदै आउँदैन, 90 माथि, 100 माथि नै नागिरहेको छ लगातार भने त्यो सेप्सिसको कारणले गर्दाखेरि भएको हुनसक्छ भनेर बुझ्नुपर्ने हुँदो रहेछ। अनि एकदमै तेजीको साथमा चाहिँ सास लिनु, हामी नर्मली सास जब फेर्छौँ नि, होइन, त्यो रेट भन्दाखेरि पनि अत्यन्तै छिटो छिटो तीव्र गतिमा सास लिनु, जो चाहिँ प्रति मिनट 20 सासभन्दा अधिक हो है, त्यो चाहिँ 20 बढी तपाईँले चाहिँ सास फेर्नुहुन्छ एक मिनटमा भने त्यसलाई चाहिँ तीव्रताको साथमा सास फेरिएको भन्न सकिन्छ र यो पनि सेप्सिसको एउटा लक्षण रहेछ। यसै गरिकन भ्रम या परिवर्तित मानसिक स्थिति, यसमा चाहिँ मानसिक स्पष्टता नहुने, भ्रम लाग्ने अथवा चाहिँ अलिकति जुन एउटा अलर्टनेस छ त्यसमा परिवर्तन हुने हुन्छ। अनि रक्तचाप पनि सामान्यभन्दा धेरै नै कम भएर जान्छ, न्यून रक्तचाप, लो ब्लड प्रेसर देखिन्छ। अनि पिसाब कम आउनु वा सामान्य रूपबाट पिसाब नै नआउनु, यो पनि सेप्सिसको कारणले गर्दाखेरि हुनसक्छ। अनि छालामा परिवर्तन, छाला चाहिँ धब्बेदार भएको छ अथवा छालाको रङ उडेको छ या असामान्य रूपबाट पहेँलोपन छालामा देखिएको छ भने यो पनि सेप्सिसको कारणले गर्दाखेरि हुनसक्छ भनेर यो सेप्सिसको लक्षणको रूपमा यसलाई लिनुपर्ने हुन्छ। त सेप्सिस अवेरनेस मन्थको कुरा गरिरहेमा चाहिँ अन्तर्गत चाहिँ मैले आजको यो कुराहरू तपाईँहरूसँग सेयर गर्दैछु प्रिय श्रोतावृन्द, र यही सिलसिलामा तपाईँहरू सबैले पनि यो जानकारी लिँदै हुनुहुन्छ होला भन्ने आशा गरेको छु। अब हामी सेप्सिसको कारक तत्त्वहरूको विषयमा पनि कुरा गर्छौँ, तर त्यसतर्फ लाग्नुभन्दा अगाडि चाहिँ हामी एउटा छोटो म्युजिक ब्रेकतर्फ लाग्छौँ र यो गीत एउटा सुनाउँछु म तपाईँको लागि। आज मिठा मिठा लोकगीत सङ्गीतहरू सुनिरहेका छौँ, यसर्थमा यो अर्को एउटा मिठो लोकगीत भीषण मुकारङले गाउनु भएको रहेछ, म तपाईँको सेवामा अहिले सेयर गर्दैछु। अनि म्युजिकल ब्रेक पश्चात हामी फेरि पनि सेप्सिसको विषयवस्तुमा नै यो कुराकानीलाई निरन्तरता दिनेछौँ।

फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ सिभिल सर्भिस जब्स डट गभ डट यूके बीएफपीएस कुलकर्म रेडियो हो।

आदरणीय श्रोता वृन्द, खेम सेन्चुरी र रचना रिमालको आवाजमा यो गीत सुनाउँदै अगाडि हामी बढेका छौँ। हेल्थ सेगमेन्ट अन्तर्गत आज भने सेप्सिसको बारेमा अलिक कुरा गर्दैछु म, किनभने वर्ल्ड सेप्सिस अवेरनेस मन्थको रूपमा सेप्टेम्बर महिनालाई हामीले चाहिँ अहिले लिइरहेका छौँ। यो कारण गर्दाखेरि पनि हामीले चाहिँ यस विषयवस्तुमा केही जानकारी तपाईँहरूसँग सेयर गर्ने मेरो तयारी रहेको छ। आज सेयर गर्दैछु भनेर भनौँ इनफ्याक्ट, अनि सेप्सिस भनेको के हो, यसको लक्षणहरू के कस्तो हुन्छ, यो कति खतरा छ, खतरापूर्ण छ त मानवको जीवनको लागि भन्ने कुरा पनि मैले गरिसकेको छु। अब यसको कारक तत्त्वहरूको पनि कुरा गरौँ होइन। र सेप्सिस आमतौरमा चाहिँ सङ्क्रमणको कारणले गर्दाखेरि हुन्छ, अक्सर ब्याक्टेरियाको कारणले गर्दा हुन्छ, तर कहिलेकाहीँ भाइरल र फङ्गल कारणले गर्दाखेरि पनि हुन्छ। सामान्य कारणहरूमा चाहिँ नि सङ्क्रमण अक्सर मैले भनिहालेँ होइन, निमोनिया जस्तो निमोनिया या यस्तै सङ्क्रमणबाट सुरु हुन्छ र मूत्रमार्गमा सङ्क्रमणको कारणले गर्दाखेरि पनि सेप्सिस हुन सक्छ। अनि सङ्क्रमणबाट ब्याक्टेरिया, भाइरस र फङ्गल तत्त्वहरू चाहिँ रक्त प्रवाहमा प्रवेश गर्छन् जसबाट तीव्र प्रतिरक्षा प्रतिक्रिया उत्पन्न हुन्छ। र यसको अर्को कारक तत्त्व चाहिँ कमजोर प्रतिरक्षा प्रणाली पनि हो। क्यान्सर वा एचआइभी जस्ता स्थितिहरूको कारण कमजोर प्रतिरक्षा प्रणालीवाला व्यक्तिलाई सेप्सिस हुनसक्ने सम्भावना बढिरहन्छ। अनि यसै गरिकन सर्जरी या क्याथरेटरको उपयोग ब्याक्टेरियाको लाई चाहिँ इन्ट्रोड्युस गर्ने एउटा माध्यम पनि बन्न सक्छ। यस कारण गर्दाखेरि चिकित्सकीय यस्तो खालको प्रक्रियाहरूबाट पनि सेप्सिसको खतरा बढ्छ। अनि उमेर है, यो चाहिँ बालबच्चाहरूमा अनि अलिकति बुजुर्ग मान्छेहरूमा अनि अविकसित या कमजोर प्रतिरक्षा प्रणाली भएको व्यक्तिहरूमा सेप्सिसको खतरा अधिक हुन्छ। या घाउ र चोटको कारणले गर्दाखेरि पनि सेप्सिस हुनसक्छ। जुन चाहिँ घाउ चोट उपचार गरिएको छैन या सङ्क्रमित घाउ ब्याक्टेरियाको चाहिँ लागि एउटा प्रवेशद्वार पनि हो होइन, यस कारणले गर्दाखेरि यस्तो प्रकारको चाहिँ नि घाउ या चोटहरू जसलाई उपचार गरिएको छैन अथवा जसलाई सही ढङ्गबाट चाहिँ नि त्यसलाई चाहिँ सरसफाइ गरेर उपचार गरिएको छैन भने यो पनि यसले पनि सेप्सिसमा योगदान पुर्याउँछ। त्यस कारण गर्दाखेरि घाउ चोट हुने बित्तिकै एन्टिसेप्टिक लगाउनुपर्छ भनेर भन्छन् नि, त्यो एन्टिसेप्टिक शब्द नै सेप्सिसबाट आएको हो है। र यसै गरिकन प्रतिरक्षा दमन गर्ने खालको दबाईहरू, प्रतिरक्षा प्रणालीलाई दबाउने खालको दबाईहरूले पनि सेप्सिसको सम्भावनालाई बढाइदिन्छ। अनि अस्पतालमा सङ्क्रमण, यदि तुरुन्तै उपचार भएन भने अस्पतालमा रहँदाको दौरानमा पनि सङ्क्रमण सेप्सिसको कारण बन्न सक्छ। अनि निमोनिया जस्तो गहिरो गम्भीर श्वास प्रश्वास प्रणालीको सङ्क्रमण, रक्त प्रवाहमा रोगजनक कुराहरूलाई प्रवेश दिनको लागि उपयुक्त हुन्छ यस्तो अवस्था, र यसले पनि सेप्सिसको कारण बन्न सक्छ। त यी विभिन्न कारक तत्त्वहरूले गर्दाखेरि मान्छेमा सेप्सिस हुन सक्ने रहेछ है। अनि यसै गरिकन पुरानो बिमारी, क्रोनिक इलनेसेस, स्पेसली किडनीको भयो बिमारीहरू भयो होइन, यसले चाहिँ प्रतिरक्षा प्रणालीलाई कम्प्रोमाइज गरिदिन्छ, जस कारणले गर्दाखेरि पनि सेप्सिसको जुन सम्भावना छ त्यो बढेर जान्छ। अब सेप्सिसको निदान के हो त, यस कुरामा पनि म अलिकति प्रकाश पार्न चाहन्छु। सङ्क्रमण तथा अङ्गको शीतलताको लक्षणहरूलाई पत्ता लगाउनको लागि शारीरिक परीक्षण गरिन्छ सेप्सिसको निदानको लागि सबैभन्दा पहिला। अनि सङ्क्रामक एजेन्टको पहिचान गर्नको लागि ब्लड टेस्टहरू गरिन्छ। अनि सेतो रक्त कोषहरूको गिन्तीको आकलन गर्नको लागि पूर्ण रूपमा चाहिँ नि फुल ब्लड काउन्ट गर्ने गरिन्छ। अनि लिभर र किडनीको कार्य परीक्षण, अनि रगत जम्ने कुराको अध्ययन र इलेक्ट्रोलाइट मूल्याङ्कन पनि गरिन्छ। अनि यसै गरिकन QSOF मानदण्डलाई पनि हेरिन्छ। अनि यसै गरिकन यसमा चाहिँ अब यो बिपीको कुरा हो होइन, यसमा चाहिँ सिस्टोलिक रक्तचाप 100 सास प्रति मिनट या पुष्टि या सम्भावित सङ्क्रमणको उपस्थितिमा चाहिँ नि यो सङ्केत हुनसक्छ सेप्सिसको। अनि महत्त्वपूर्ण सङ्केतहरूमा चाहिँ नि रक्तचाप, अनि श्वास प्रश्वासको दर, हृदय गति र तापमानको निगरानीलाई पनि हेरिन्छ सेप्सिसको निदानको लागि। यो सम्पूर्ण कुराहरूको मोनिटरिङ अत्यन्तै महत्त्वपूर्ण रहेछ। अनि रगतमा अक्सिजनको स्तर कति छ भन्ने कुराको पनि मूल्याङ्कन हुन्छ। अनि मूत्र परीक्षण पनि गरिन्छ सम्भावित मूत्रपथ सङ्क्रमणको पहिचान गर्नको लागि। अनि इमेजिङ अध्ययन, सङ्क्रमणको सम्भावित स्रोतहरूलाई पत्ता लगाउनको लागि एक्सरे या सिटी स्क्यान गरिन्छ। अनि शीघ्र रूपमा र उचित एन्टिबायोटिक चिकित्सकीय उपचार प्रणाली पनि सुरु गर्नुपर्ने हुन्छ। अनि हाइपोटेन्सनलाई सम्बोधित गर्नको लागि, हाइपोटेन्सन यानि कि लो ब्लड प्रेसरलाई सम्बोधित गर्नको लागि यसमा चाहिँ नि तरल पदार्थहरूको प्रयोग गरिन्छ। यसलाई चाहिँ नि हामीले
गर्ने भनौँ होइन ट्रिप ड्रिपहरू दिन सकिन्छ अनि रोगीलाई चाहिँ पूर्ण रूपमा मोनिटर गरेर अब्जर्भ गरेर राखिन्छ र त्यसलाई चाहिँ सम्भावित रूपमा चाहिँ समन्वय मिलाएर देखभाल गर्ने अनि एकदमै भनौँ मल्टी डिसिप्लिनको जुन टिम हुन्छ सबैजनाले मिलेर चाहिँ नि सेप्सिसलाई निदान गर्नको लागि उपचारको लागि काम गर्नुपर्ने हुन्छ है. यो चाहिँ सेप्सिसको निदानको कुरा मैले गरेँ र जोखिमको कारक तत्त्वहरूको पनि मैले अघि नै अलिकति कुरा गरिसकेको छु जस्तो कि आयु पुराना बिमारीहरू कमजोर प्रतिरक्षा प्रणाली सङ्क्रमण कुपोषण अनि खराब हाइजिन अनि यसै गरिकन कमजोर शारीरिक स्थितिहरू अनि मादक पदार्थहरूको बढी सेवन जस्तो कि रक्सी जाँड रक्सी मदिरा र नसिली दबाईहरूको प्रयोगले चाहिँ प्रतिरक्षा प्रणालीलाई खराब गरिदिन्छ. त्यो कारण गर्दाखेरि सेप्सिसको अलिकति जुन जोखिम छ त्यो बढेर जान्छ अनि सर्जिकल प्रक्रियाहरू भर्खर मात्र गर्नुभएको छ भने त्यसले पनि सेप्सिसको खतरा बढाउन सक्छ. त्यो पनि एउटा जोखिमको कारण हो. यस कारण गर्दाखेरि सेप्सिसको जटिलताहरूलाई रोक्नको लागि समयमा नै उचित रूपमा उपचार गर्नु बडो महत्त्वपूर्ण छ. जटिलताहरू थुप्रै छ यसको. अङ्ग सम्बन्धी समस्याहरूमा चाहिँ सेप्सिसले हृदयलाई अनि हाम्रो मृगौलालाई अङ्गहरू यस्ता अङ्गहरूलाई चाहिँ प्रभावित गरिदिन्छ अनि निम्न तर्फ चाप बनाइन्छ जसबाट चाहिँ सेप्टिक सक नामक गम्भीर स्थिति उत्पन्न हुनसक्छ अनि सास लिनमा कठिनाई सेप्सिसले गर्दाखेरि कमजोर हुन्छ फोक्सो जस कारण गर्दाखेरि सास लिन कठिनाई हुन्छ. अक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रम हुनसक्छ. रगत जम्ने समस्या हुनसक्छ जसले गर्दाखेरि रक्तवाहिकाहरूलाई अवरुद्ध गर्छ र छिटै नै यसले चाहिँ प्राणघातक स्थिति निम्त्याउन सक्छ र सेप्सिसले चाहिँ मृगौलाको समस्यालाई पनि निम्त्याउन सक्छ. त सेप्सिसको यस्तो जटिलताहरू रहेछन् जसबाट बच्नको लागि हामीले समयमा नै यसको विषयमा थाहा पाएर जानकारी पाएर लक्षणहरू त्यस्तो केही देखिन्छ भने र त्यस्तो खालको स्थितिमा हामी छौँ भने चाहिँ तुरुन्तै चिकित्सकीय सल्लाह लिइहाल्नुपर्छ. सेप्सिसको बारेमा यति नै कुरा गर्दै अब समुदाय र उषा किरण अधिकारीको आवाजमा यो गीत सुनाउँदै अगाडि लिएर जान्छु.

0: Pilain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: श्रम संस्कृति पार्टीका प्रमुख सचेतक कारण राईले रसुवाको भोटेको सीमा आएको बाढी पछिको खोज र उद्धारमा सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाउनु भएको छ. प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उहाँले रसुवा लगायत बाढी प्रभावित जिल्लामा सरकारले खोज उद्धार र राहतको कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न नसकेको बताउनु भएको हो. रसुवा हाको बेसीको सुरुङमा फँसेका नागरिकको उद्धारमा पर्याप्त मात्रामा सुरक्षाकर्मी र विज्ञ परिचालन नगरिएको उहाँको भनाइ छ. राईले चिलिमे हाइड्रो पावर क्षेत्रमा पनि 6-8 जना बेपत्ता भएको आफ्नो जानकारीमा आएको पनि बताउनु भएको छ. सरकारको कमजोरीका कारण उद्धार गर्न सकिने नागरिकको पनि अकालमा ज्यान गएको उहाँको भनाइ छ. नेकपा एमाले वर्तमान सरकार लोकतन्त्र मास्ने खेलमा लागेको आरोप लगाएको छ. आज प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पद्मा अर्यालले मन्त्रीहरूको कार्यशैलीमाथि समेत प्रश्न उठाउनु भएको छ.
4: नागरिकले गुनासो गर्दा मन्त्रीले मलाई गोली बाइक कसैले हटाउन सक्दैन भन्ने सार्वजनिक जवाफ आउँछ. हामी सिक्न होइन सिकाउन आएका हौ भन्ने जवाफ आउँछ. यस्ता जवाफ र व्यवहारले यो सरकार मुलुकमा स्थापित लोकतन्त्रलाई कता लग्दैछ. गृह मन्त्री आफै अभियुक्त तोक्ने कथित कारवाहीको आवाज थमाउँदै हिँड्ने प्रहरीले कानुन नहेरी गृह मन्त्रीको इच्छा हेर्ने यो आधुनिक लोकतान्त्रिक राज्यमा सुहाउँछ. भोटेको सिको बाढीको महा विनाश भोगेका पीडितहरू रुँदै पूर्वका परिवार र आफन्तको ज्यान बजाउन गुहार मागिरहेका बेला सरकारी खर्चमा चल्ने हेलिकप्टर गृह मन्त्रीको हामी नेपाल भन्ने संस्थाका लागि कन्टेन्ट क्रिएटर बोक्न परेको हुन्छ. सरकार उद्धार राहतमा भन्दा बेसी कन्टेन्ट क्रिएसनमा लागिरहेको छ.
3: सांसद अर्यालले पुराना दलमाथिको आरोप खण्डन गर्दै प्रभावकारी काम गरेर देखाउन वर्तमान सरकारलाई चुनौती समेत दिनुभएको छ.
4: सरकारले आफ्नो निकम्मापन अयोग्यता छोप्न पुराना दलले 35 वर्ष केही गरेन भन्ने न्यारेटिभ सामाजिक सञ्जालमा चलाइरहेका छन्. भोटेको सिको बाढीले बगाएका संरचना कहिले बनेका थिए? हिमाली क्षेत्र पार गरेर अन्तर्देशीय यातायात सञ्चालन कहिले भएको थियो? एउटै खोलाबाट 1000 मेगावाट विद्युत उत्पादन भएको कहिले थियो? बाढीले बगाएका 37 वटा मोटरेबल पुल कहिले बनेका थिए? अब सरकारले ती संरचना कहिलेसम्म पुननिर्माण गर्न सक्छ? के सामाजिक सञ्जालका लागि रिल मात्र बनाएर बस्ने हो?
3: राप्रपा सांसद ताहिर अली भाटले आइतबारको विदा कटौती गर्न माग गर्नु भएको छ. सांसद भाटले आइतबारको विदालाई कटौती गरी शुक्रबार आधा र शनिबार पूर्ण विदा कायम गर्न सरकारसँग आग्रह गर्नुभएको छ. प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद भाट,
5: आइतबारको विदा वास्तवमा यो कसैलाई चाहेको छैन. सभामुखमा हुँदा यो शैक्षिक जगत हरेक ठाउँमा आइतबारको विदा यो नकारात्मक कुराहरू भइराखेको छ. त्यसकारण सरकारले आइतबारको विदा कटौती गरेर पहिल्यैकै विदालाई कायम गरोस्.
3: बेलायतका प्रधानमन्त्री एन्डी बर्नमले पिताको निधनपछि दैनिक कामबाट केही समय विश्राम लिनुहुने भएको छ. बर्नमका पिता रोय गहिरो अल्जाइमर्स रोगबाट पीडित हुनुहुन्थ्यो. यसको अर्थ उहाँले आफ्ना छोरा प्रधानमन्त्री भएको चेत थिएन भनिएको छ. केही समयदेखि हेरचाह केन्द्रमा बसेका रोयले भोगेको जीवनबाट सिकेर सामाजिक सेवा पुनः संरचना गर्न प्रेरणा मिलेको प्रधानमन्त्री बर्नमले बताउनु भएको छ.
6: It's humbling to watch them caring for someone else's dad or someone else's mum, you know, bringing all of that to the care of someone else's relative. It's just an incredible thing, isn't it? That to me they should be the best paid people in society, not the worst.
3: बेलायती राजकुमारी ह्यारी दम्पतिले आफ्ना सन्तानलाई नयाँ विद्यालयमा सारेको छ. सुरक्षाको कारण देखाउँदै ह्यारी दम्पतिले छोराछोरीलाई नयाँ विद्यालय भर्ना गरेको हो. थप स्टिभी सिलिङ लबाट,
7: 7-year-old Prince Archie and Princess Lilibet, who's 5, started the new school term a few days ago after they moved back to the UK with their parents last month. A spokesperson for the Sussexes says the decision was made after discussions with their security team over the practicalities of their current arrangements. The decision comes after reports that both Harry and Meghan will receive an official risk assessment following their return to Britain. The couple also stressed the move was no reflection on the school and they thanked the staff for the exceptional care they received.
3: बंगलादेशको एक विशेष अदालतले पूर्व सत्तारूढ दल अवामी लीगका 7 वरिष्ठ नेतालाई मृत्युदण्डको सजाय सुनाएको छ. पूर्व प्रधानमन्त्री शेख हसिनाको दलका 3 नेतामध्ये पूर्व महासचिव ओबैदुल कादर र पूर्व मन्त्री मोहम्मद अली अराफातलाई पनि सजाय सुनाइएको बंगलादेशी सञ्चार माध्यमहरूले जनाएका छन्। उनीहरूमाथि सन् 2024 जनआन्दोलनलाई दमन गर्ने प्रयासमा संलग्न रहेको अभियोग लगाइएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

बल्ल परे निर्माया माकुरी जालैमा सुन्दैथ्यो यस मिठो गीतलाई यतिखेर श्रोतावृन्द जुन गीतमा यतिखेर तीर्थबहादुर गन्धर्व र साथीहरूको आवाज तपाईँले सुनिसक्नु भएको छ. यो गीतको साथसाथमा कार्यक्रम अगाडि बढेको छ. कार्यक्रम सुन्दै हुनुहुन्छ दिवाको शैली र दिवाको शैलीको यो दोस्रो चरणको यात्रामा तपाईँ म शिरी सुनवारको साथमा हुनुहुन्छ. पक्कै पनि यहाँ सबैजनाले सुनेर साथ दिइरहनु भएको छ भन्ने आशा गरेको छु. यो बेलामा यस्तै मिठा मिठा हाम्रा लोकगीत सङ्गीतहरू तपाईँको लागि एकपछि अर्को राख्दै अगाडि बढ्ने मेरो तयारी छ तपाईँहरूको लागि. यसको अलावा कुराकानी राख्नेछु छड्के सलाम अन्तर्गत, र यस अन्तर्गत भने डब्लुटु सुक्रिम राई र उहाँको धर्मपत्नी पद्मा राई उहाँसँग गरिएको कुराकानी तपाईँले सुन्न सक्नुहुन्छ आज. र यही कुराकानीतर्फ तपाईँको ध्यान आकर्षण म अब गराउने तयारीमा छु. तर त्योभन्दा पनि अगाडि फेरि पनि एउटा म्युजिकल ब्रेक त लिनै पर्ने हुन्छ, एउटा गीत सुनाउनै पर्ने हुन्छ तपाईँहरू सबैलाई. त अहिले भने मैले तपाईँको लागि राख्न गइरहेकी छु यो गीत, जुन गीत चाहिँ चक्रबम मल्ल र जानकी तारामी मगरले गाउनु भएको छ. यो एउटा चाहिँ देउडा भाका छ जुन म तपाईँसँग सेयर गर्छु. र यस पश्चात अथवा यो म्युजिकल ब्रेक पश्चात पनि हामी आजको छड्के सलामतर्फ लागिहाल्छौँ.

0: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो। यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, हेम्पसियर, इसेक्स तथा चेसरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
1: यो PFBS गोर्खा रेडियो हो।

0: होइन रिहर्सल हुँदै गयो त्यहाँदेखि, र त्योभन्दा पहिला रिहर्सलको बिचमा चाहिँ मेरो इन्टरभ्यू भयो, फेरि इन्टरभ्यू भयो। इन्टरभ्यूमा चाहिँ मलाई के सोध्यो भने, ल गोर्खालीले तपाईँहरू मेसेन्जर सोल्जर हो भने के, मैले आई यु मेसेन्जर सोल्जर भने नो भने, हामी नै मेसेन्जर सोल्जर होइन, हामी पक्का आइडेन्टिटी कार्ड होल्डर हो भने होइन भने भन्दाखेरि उसले होइन भने, त्यहाँदेखि होइन भने तपाईँहरूको देश त अब नेपाल हो, ब्रिटिसमा कसरी आयो त भने, होइन अर्को देशतिर जानु सक्छ भने कसरी आयो भने भन्यो, अनि हामी मेसन सोल्जर होइन, हामी आइडेक्टर होल्डर हो, यस्तो यस्तो छ भने मैले होइन हाम्रो यति सालदेखि हाम्रो 200 वर्षदेखि हामीले काम गरिदिएको हो, त्यस कारणले वी आर नट मेसन सोल्जर, वी आर द रियल वान भने क्या, वी आर सोल्जर भने होइन, अनि ठिकै छ होइन त्यसो भने। अनि त्यसको बादमा चाहिँ के भन्यो भने, अनि तपाईँहरूले गुजग्रिनमा 300 जना मान्छे मारिनुभयो अरे, अनि घाँटी काटेर खानुभयो अरे, घाँटी काटेर कानहरू खायो अरे हाम्रो अर्जेन्टिनाको भने क्या, त्यो यो रुमर्स हो यो झुट्टो हो भने,
1: रिस उठाउनको लागि त्यसो भने होला होइन,
2: पहिला त्यो न्युजमा पहिलाको इतिहास उनीहरूले दोहोऱ्याउँदैछ, अनि
0: मैले भने नो भने, यो झुट्टो हो भने, हामीले गाईको मासु किन खाँदैन थाहा छ भने, दुध दिने गाईलाई हामी आमा भन्छौँ, त्यस कारण हामी दुध दिनेलाई कहिले पनि गाई आमा भन्छौँ, त्यस कारण गाईको मासु त खाँदैनौँ, मान्छेको मासु खान्छौँ भने, एउटा नम्बर। दुसरा नम्बर त्यसो भनेपछि, अनि यदि म त्यस्तो हामी पापी हो भने, मैले दुश्मनहरू अस्तिको दिन मैले भेटेँ होइन, अस्तिको दिन मैले दुश्मन मैले पक्रेको दुश्मन भेटेँ भने उसलाई म मार्ने थिएँ होइन, 3 जनालाई मार्ने थिएँ, किन मारिनँ त, त्यो मेरो प्रमाण छ, यो तपाईँहरूले कसले सुन्यो कहाँदेखि सुन्यो यो झुट्टो हो भने होइन, ए हुन्छ भने, त्यहाँदेखि हामीले त्यस्तो सुनेको, अनि त्यस्तो गोर्खाली त पापी हुन्छ अरे, अगाडि नै पक्रिन्छ यसरी मारेर खाएर कान काटेर,
1: त्यो पत्रिकामा त्यसपछि चाहिँ यो मञ्चन चाहिँ कहिलेदेखि सुरु भयो तपाईँको यो नाटक चाहिँ,
0: त्यहाँदेखि हाम्रो कन्टिन्यू भयो होइन, एक टाइम हाम्रो चाहिँ डकुमेन्ट्री फिल्म स्टार्ट भयो, अर्कोपट्टि चाहिँ हाम्रो नाटकको रिहर्सल सुरु भयो, त्यहाँदेखि 2 महिनासम्म त्यही मात्रै भयो रिहर्सल मात्रै भयो, अर्जेन्टिना भयो, अर्जेन्टिना सकेको बादमा त्यहाँदेखि
1: तपाईँले पैसा पनि पाए कि
0: काउन्सिलले दिन्छ, काउन्सिलले दिन्छ,
1: यहाँको
0: काउन्सिलले दिन्छ, यो त अचम्मकै छ हाम्रो चाहिँ,
2: कम्पनीले चाहिँ सबै इन्टरनेसनल कम्पनी उनीहरूले सबै कुरा जिम्मेवारी लिने रहेछ, अनि हजुर हजुर जाने आउने, अनि यो उनीहरूले पर्सनल गर्दैन काउन्सिलले,
1: गभर्नमेन्ट गभर्नमेन्ट बीचको सम्झौता
0: सम्झौता खोइ यिनीहरूले काउन्सिलबाट दिन्छौँ भन्छ दियो होइन,
2: यो चाहिँ अब प्राइभेट जस्तो बेचेर टिकट अनुसार बेचेर होइन पैसा उ गर्ने होइन, यो चाहिँ होइन, अलिअलि हुन्छ, कोही फ्री पनि हुन्छ होइन, तर यो चाहिँ काउन्सिलकै उसमा हो क्या, यो
0: चाहिँ
2: सायद उनीहरूको कता होला होइन, च्यारिटी होला सायद, यो थाहा पनि छैन, अब सोध्नु पनि हुन्न होइन, सोध्नु पनि भएन, अनि हजुर अनि काउन्सिलले पे गर्छ जब जब जानुहुन्छ
1: त्यतिखेर,
2: थुप्रै भयो नि हजुर, थुप्रै न्युयोर्क उतातिर,
1: एउटा चाहिँ डकुमेन्ट्री देखाउँछ पर्दामा, अर्को चाहिँ तपाईँले नाटक,
2: डकुमेन्ट्री होइन, डकुमेन्ट्री चाहिँ उनीहरूको आफ्नो राखेको डकुमेन्ट्री, कसरी भेट भयो, कसरी सेलेक्ट भयो, कसरी उहाँहरूले चाहिँ पर्फर्मेन्स स्टेजमा चाहिँ
0: तर हामीले
2: उहाँको एकजना
0: हाम्रो स्टोभ स्टोभ भएर त्यहाँदेखि गेनिसबुकमा स्टोभ भएको छ, तर के हुन्छ आई डोन्ट नो है, सबैले ऊ चाहिँ कमेन्ट चाहिँ गरेछ गेनिसबुकमा हुनुपर्छ कि नदि यिनीहरूलाई हाम्रो ऊ यो टिमलाई अवार्ड हुनुपर्छ भने, होइन अवार्ड मलाई त भने मलाई अवार्ड चाहिँदैन भने होइन, यो फर्स्ट टाइम दुश्मन दुश्मन कहानी त वर्ल्डमा फर्स्ट टाइम हो, त्यस कारणले तपाईँहरूले के अवार्ड पाउनुपर्छ कि गिनिज बुकमा लेखेको हुनुपर्छ भन्दैछ, तर आई डोन्ट नो जेसीको होस् है।
1: अनि तपाईँले त्यो दुश्मन भेट्नुभयो नि होइन, साथी हुनुभयो, फर्स्टचोटि भेट्दाको मोमेन्ट चाहिँ कस्तो रह्यो?
0: मलाई खुसी लाग्यो, तर मलाई पहिला पनि मैले भने नि यो एक्सर्साइज गरे जस्तो गोरै हो होइन, यिनीहरू गोरै हो, मजाले गोरै जस्तै इङ्ग्लिस बोल्छ होइन, त्यहाँदेखि गएको थिएँ, अनि लो त्यहाँदेखि गएको ढोका खुले ढोका खोलेपछि अनि त्यहाँदेखि भित्र पसिराखेको छ अनि उठ्यो अनि अँगालो माऱ्यो होइन अँगालो माऱ्यो लियो बिचरा कि आँसु पुछ्यो अनि मलाई इडवार्डोको घरमा है उसले इडवार्डो

0: डक्टर इडवार्डो ऊ ठुलो मान्छे हो ऊ यहाँ पनि आउँछ
1: उसको
0: घरमा उसले बन्दोबस्त गरे
1: सुरुमा देख्दा चिन्नु भयो उहाँलाई
0: उसलाई चाहिँ चिने उसलाई चाहिँ
1: होइन
0: चिने अनि उसले के भन्नु भने उसले के भन्नु भने म मिस्टर है तपाईँ जस्तो तस्तै देखेँ तर हाइट बढेन छ भने मैले भनेको थिएँ नि आई नेभर फर्गेट यु भनेको थियो अनि यस भने क्या त्यहाँदेखि
1: यो डकुमेन्ट्री नभएको तपाईँ भेट हुन्थेन
0: भेट हुने थिएन त्यहाँदेखि ऊ चाहिँ कुनै कहाँ जाँदाखेरि ब्रिगेडियर हुँदाखेरि कुनै कहाँमा हाम्रोमा नेपाली आर्मी पनि जान्छ नि उमा शान्ति सेनामा त्यहाँ भेटभाड रहेछ ऊ त्यहाँ चाहिँ ऊ शान्ति सेनाको छ कमान्डर ऊ रहेछ अनि नेपाली आर्मीहरूले उसलाई खुकुरी दिएछ के दिएछ होइन त्यति बेला मेरो नाम सोधेर सुक्रिम राई चिन्दिनँ भनेर
1: के
0: थाहा छ होइन अनि उसको नेपाली आर्मीहरूले खुकुरी दिएको के देखायो देखाएन त्यो छ भन्थ्यो त्यहाँदेखि हामी कुरा गऱ्यौँ त्यहाँदेखि उसको घरमा बुटबाटहरू खायौँ केहरू खायौँ खानाहरू खायौँ बिहान खाना पिना खायौँ त्यो डक्टर इडवाटोकोमा
1: के उपहार लिएर तपाईँले दिएर छ नि त होइन
0: त्यहाँदेखि उहाँले चाहिँ एउटा वाइलेट दियो मलाई वाइलेट कहाँ माथि छ वाइलेट दिनुभयो मैले त केही पनि लगेर गएको थिएँ केही पनि दिइनँ नि अनि वाइलेट दिनुभयो त्यहाँदेखि मलाई खुसी
1: डकुमेन्ट्रीमा उहाँ पनि हुनुहुन्छ भन्ने थाहा थियो तपाईँलाई त्यहाँ जानुभन्दा अगाडि
0: मलाई
1: थाहा थिएन
0: यो चाहिँ मेजर सियरले उहाँसँग थाहा रहेछ मेजर सियर चाहिँ लेखक पनि हो त्यस कारणले उहाँले थाहा रहेछ अनि कन्ट्याक्ट गरेर उहाँले चाहिँ कन्ट्याक्ट गरेको त्यो इडवार्डो डक्टर
2: यस्तो भएको रहेछ कि भाइ जब लोलाले यो गर्यो प्लान जस्तो माइन्ड फिल्डको सेलेक्टेड हुनुभयो अनि मेजर सेयर अनि यो डक्टर इडवार्डो चाहिँ यहाँको उसको पनि लेखक हुनुहुँदो रहेछ ठुलो राइटर अनि कहाँको पो किताब लेख्नु भएको छ ठुलो अनि मेजर सेयर र यो इडवार्डो साथी साथी होइन चिन्नु भएको अनि उहाँले भन्दाखेरि उहाँले चाहिँ फलाना राई आउनु हुँदा मलाई भेटोस् है भन्नुभएको रहेछ डक्टर इडवार्डोले अनि उहाँलाई थाहा थिएन भेटाइदिनुहुन्छ भनेर थाहा थिएन उहाँ त केही ऊ पनि लानु भएको थिएन उपहारहरू अनि पछि पो भेटाइदिन्छु भनेर प्रोग्राम बनाउनु भएको रहेछ अनि यो चाहिँ डक्टर इडवार्डोको घरमा हो हुनुहुन्न उहाँ चाहिँ मेजर सेयर उता लोला एरियस तिनजना चाहिँ उहाँ चाहिँ कनेक्टेड हुनुहुन्थ्यो होइन अनि त्यसले गर्दाखेरि डक्टर इडवार्डोले चाहिँ प्रोग्राम बनाउनु भएको दुश्मनलाई भेटाउने 34 वर्ष पछि यो चाहिँ अनि उहाँ जाइमे उगाडतेलले चाहिँ उहाँले चाहिँ राम्रो पर्स क्या लिएर आउनु भएको रहेछ उपहार उहाँले त थाहा थिएन दिमागमा आएन होइन भेट हुन्छ उपहार दिनुपर्छ भन्ने थाहा थिएन हो त्यस्तो भएको रहेछ बडो एकदमै रोमान्टिक एकदमै म त गइनँ म कहिले पनि हिँडिनँ कि भाइ हजुर
0: यो किताब पढेपछि मात्रै मैले चाहिँ थाहा भएको कि मेरो पत्नीमा गरेछ भन्ने
1: ओके हुन्छ साप र दिदी धेरै धेरै धन्यवाद र अब अन्तिम एपिसोड होला जस्तो भनेको थिएँ फेरि अझै कुरा बाँकी छ लास्ट एपिसोड गराउँला र यो हप्ताको एपिसोडबाट साप हजुरलाई धेरै धेरै
0: धन्यवाद
2: भाइ हजुर
1: छड्के सलामको यो एपिसोडबाट हामी बिदा हुन्छौँ र अर्को एपिसोड चाहिँ डेफिनेटली लास्ट एपिसोड हुनेछ बाँकी रहलपहल कुराकानी हामी गर्नेछौँ र यतिन्जेलसम्म सुनिदिनु भएकोमा सम्पूर्ण बिएबिएस प्रेमी श्रोताहरूलाई धन्यवाद दिँदै यो हप्ताको छड्के सलाम कार्यक्रमबाट मैले बिदा मागे हस्त नमस्ते
3: कार्यक्रम छड्के सलाम

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: right, left, left. Salute on the march. Left. Salute.
1: One, two, three, four, five, come, three.
2: कार्यक्रम छड़के सलाम
3: हजुर नमस्ते कार्यक्रम छड्के सलामको यो नयाँ एपिसोडबाट म योगराज राईको यो एपिसोडमा गत केही हप्ताबाट हामीसँग W2 रिटायर सुक्रिम राई साहब X7JR को हुनुहुन्छ अनि दिदी पद्मा राई हुनुहुन्छ र यो चाहिँ हेजमा उहाँकै निवासमा रेकर्ड गरिएका छौँ विगत खासकै श्रोता हुनुहुन्छ फोकलेन आइल्यान्डको यो चाहिँ युद्धको बारेमा हामीले कुराकानी गऱ्यौँ र अब भने यो एपिसोडमा चाहिँ यो माइनफिल्डको बारेमा कुराकानी गर्नेछौँ 1976 धरानमा भर्ती हुनुभयो अनि 1994 उहाँ चाहिँ पेन्सन जानुभयो अहिले 2006 चाहिँ यहाँ हेजमा बसोबास गरिराख्नु भएको छ साथ फेरि यो हप्ताको कार्यक्रममा वेलकम छ हजुरलाई
4: थ्याङ्क यू भेरी मच
3: हजुर दिदीलाई पनि नमस्कार
5: धन्यवाद भाइ हजुर हजुर
3: धेरै धेरै धन्यवाद तपाईँहरूले समय दिइराख्नु भएको छ साहब अब यो माइनफिल्ड यो डकुमेन्ट्री चाहिँ कसरी बनेको तपाईँ पनि यो डकुमेन्ट्रीमा हुनुहुन्छ
4: यो माइनफिल्डको त दुईटा भाग छ पहिलो भाग चाहिँ एउटा डकुमेन्ट्री फिल्म बनाउने सेकेन्ड भाग चाहिँ थिएटरमा पर्फर्मेन्स गर्ने पर्फर्मेन्स भन्नाले चाहिँ जुन हजुर ड्रामा जस्तो जुन चाहिँ फोकलेन वारमा के भयो त हो त्यसैलाई नै हामी देखाउँछौँ राइट ओर रङ जस्तै अर्जेन्टिनाले के रङ गर्यो त भने उनीहरूले देखाउँछ जस्तै के राइट भयो त्यो पनि देखाउँछ त्यसकारणले त्यसैलाई भन्छ अनि हामी पर्फर्मेन्स देखाउँछौँ रियल हिस्टोरी रियल कहानी इन द वर्ल्डमा फर्स्ट टाइम हो दुश्मनको कहानी चाहिँ वर्ल्डमा फर्स्ट टाइम हुनाले यो निकै राम्रै छ यो कहानी सुनेर हाम्रो पर्फर्मेन्स देखेर सबै अडियन्सहरू सबै रुन्छ हाक गर्छ
3: तपाईँले यो माइन्डफिल्ड चाहिँ आँसु हो भनेर भन्नुभएको छ
4: हजुर हजुर हजुर र त्यही भन्छ यो माइन्डफिल्ड चाहिँ आँसु हो कि एउटा सबैको मुटु छुने माध्यम हो भन्छु कि
3: तपाईँले चाहिँ यसमा चाहिँ तपाईँकै रोल खेल्नु भएको छ
4: हजुर मेरै रोल
3: कुकुरीको रोल
4: कसरी मैले दुश्मनलाई पक्रेँ त होइन कसरी पक्रेँ होइन एउटा साधारण तर अब पक्का ऊ नभएको हुनाले मैले चाहिँ एउटा जस्तै एउटा इन्टरभ्यू जस्तो माध्यममा एउटा कुनै माध्यम जस्तो गरेर मैले देखाएको छु होइन
3: तर हेर्नु भएको छ यो माइन्डफिल्ड
5: हजुर दुईचोटि
3: कस्तो लाग्यो त तपाईँलाई आफ्नै श्रीमानको कथा हेर्दा
5: हजुर एकदम राम्रो लाग्यो तर स्पेनिसहरूमा उनीहरूले चाहिँ प्रसारण गर्छ होइन तर बिचबिचमा त्यो इङ्ग्लिस पनि हुन्छ हजुर हजुर अनि त्यसले गर्दाखेरि एकदमै शान्त क्या क्वाइट हुन्छ एकदमै दिलचस्पी छ भनौँ न राम्रो लाग्छ विशेष अब कस्तो आउँदो रहेछ भने यङ जेनेरेसनहरू चाहिँ होइन मतलब बुढौलीहरू धेरै जना आउँछन् हजुर
4: होइन सबभन्दा पहिला यो चाहिँ एउटा राजनीति ढङ्गको फर्स्ट टाइम इन द वर्ल्डमा एनिमीको हिस्ट्री एनिमीले आफैले खेल्ने अनि आफै दिस इज नट एक्टर्स
3: यो चाहिँ कसरी बने कसले बनाएको अनि यो अपर्च्युनिटी चाहिँ तपाईँले कसरी पाउनुभयो
4: लोला आइरिस भन्ने चाहिँ एउटा लेडी छ सी इज द रियली ब्रिलियन्ट उसको चाहिँ मेन्टालिटी नै अलिकति बेग्लै किसिमको छ क्या के भन्छु अलिकति उसको भन्छु म पहिलापल्ट गएँ होइन यहाँदेखि गएँ गएपछि उमा एयरपोर्टमा एउटा
3: अर्जेन्टिना जानु
4: अर्जेन्टिना जाँदाखेरि एउटा ड्राइभर लिनु आयो मलाई होइन उसले चाहिँ मलाई के भन्यो भने लोलासँग तपाईँ काम गर्न सक्नुहुन्छ भने किनभने उता डेन्जर उता यस्तो डेन्जर लेडी छ भने क्या यस्तो छ म त सक्दिनँ उसँग उसले चाहिँ यस्तो सबैलाई कमान्ड गर्ने खालको स्ट्रिक्ट टाइपको छ भने क्या त्यहाँदेखि होइन भइहाल्छ नि भन्ने त्यो त भइहाल्छ नि भन्ने म मन पर्दैन उसको बिहेलाई मन पर्दैन भने होइन ठिकै छ नि त अब के जे सिकोस् न त तर मलाई मान्छेसँग मतलब छैन मेरो कामसँग मतलब छ भने नि होइन अनि गएको थियौँ त्यहाँदेखि भोलिपल्ट हामी भेट भयौँ होइन भोलिपल्ट भेट भयौँ रेस्टुरेन्टमा भेट भयौँ तर मलाई राम्रै लाग्यो उसको विचारहरू कस्तो एकदम ठुलो खालको ठुलो मान्छे एकदम ठुलो विचार भएको लेडी रहेछ क्या
3: उहाँ चाहिँ अर्जेन्टिनियन
4: तर उसले अब एक्टर्स कोर्स गरेको रहेछ त्यो पनि एकदम ठुलो अनि यो संसारभरि उसले डुलेको छ संसारभरि घुमेको छ अनि कतिवटा उहाँहरू दुःखलाई दुःखहरू जस्तै कतिवटा उहाँहरू पनि हामीले पनि एउटा चाहिँ हेऱ्यौँ होइन हामीले पनि जस्तै साउथ कोरियाको देखायो कि होइन उसले उसको प्रोग्राममा देखायो उसले पनि त्यस्तो हामी जस्तै गराएको रियल हिस्ट्री रियल कहानी सबै रुयो हामी पनि रुयौँ होइन त्यस्तो रुवाउने उसले चाहिँ हो त्यस्तो कारणले उसले चाहिँ तर साउथ कोरियाको भन्दा हाम्रो चाहिँ एनिमीको कथा वर्ल्डमा फर्स्ट टाइम देखाउने अनि फर्स्ट टाइम गराउने
3: 34 वर्षपछि तपाईँले क्याप्चर गरेको त्यो अवसरलाई भेट्दा चाहिँ त्यो मोमेन्ट चाहिँ सुनाउन
4: हजुर सबभन्दा त्यहाँदेखि होइन त्यहाँदेखि म
3: उहाँले नै भेटाइदिनु भयो
4: यो होइन उसले त्यो चाहिँ डाक्टर इडुआर्डो डाक्टर इडवाडुले मलाई भेटायो. सबभन्दा पहिला चाहिँ यहाँको हाम्रो मेजर सियरले सबभन्दा पहिला तपाईँलाई हिस्ट्री भन्छु. अब सबभन्दा पहिला म तपाईँलाई के भन्छु भने त्यहाँदेखि यहाँ चाहिँ टेकबहादुर सापले के भन्नुभयो भने मेजर ल यस्तो ल फोकलेन्ड वारको चाहिँ बारेमा लिएर फिल्म हुँदैछ अरे, फिल्म खिच्दैछ अरे, सुइटेबल त तपाईँ पो हुनुहुन्छ भने क्या, तपाईँ इन्ट्रेस्टेड छ भने म छु नि हिसाब अनि मैले पाउँछु भन्दाखेरि खै थाहा छैन पाउनुहुन्छ कि हुन्न, तर यो मेजर सियरलाई कन्ट्याक्ट गरी हेर्नुहोस् न भन्नुभयो क्या, कि ढिलो भइसक्यो कि भन्यो. अनि उहाँले मेजर सियरलाई मैले अनि पछाडि ए हुन्छ साहब म उहाँलाई ट्राई गर्छु भने, अनि मेजर सियरलाई ट्राई गरेको त मेजर सियरले के भन्यो भने सायद मेजर म थाहा छैन उसै म चाहिँ लोलालाई म फोन गर्छु होइन, फोन गर्छु कन्ट्याक्ट गर्छु इमेल गर्छु, यदि उसले तपाईँलाई चाहिन्छ भने उसले फोन गर्छ अनि तपाईँसँग कन्ट्याक्ट गर्छ है भन्यो क्या, यदि चाहिँदैन भने गर्दैन भने. त्यहाँदेखि ओके भने त पछाडि मलाई कन्ट्याक्ट गर्नुभयो पाएँ भनेर त होइन इन्टरभ्यूमा, अनि मलाई यहाँको लन्डनको थिएटर रूममा मलाई बोलायो इन्टरभ्यूमा है, इन्टरभ्यू बोलायो. त्यहाँ बोलाएपछि दुईजना लेडी रहेछ होइन, लेडी रहेछ. त्यहाँदेखि त्यहाँ बसेपछि क्याट अनि अर्को के पो हो त्यो दुईजना लेडीले मलाई चाहिँ त्यहाँदेखि मलाई इन्टरभ्यू भयो, अनि मेरो सबै इन्टरभ्यू यसरी नै सबै यस्तो गरेँ यस्तो गरेँ यस्तो गरेँ यस्तो गरेँ भने इन्टरभ्यू भयो. त्यहाँदेखि एक्टिङ पनि अलिकति गर्नु लगायो अनि सबै उनीहरूले क्वेसन र एन्सर गरिसकेपछि सक्यो है सक्यो. अनि मैले सोधेँ अनि क्याट हाउ मेनी भ्याकेन्सी भनेको त थ्री पिपल भन्यो, ओन्ली थ्री पिपल
6: यता युकेको
4: तिनजना मात्रै भन्यो. ओ माई गड भने मैले वेस्ट अफ टाइम गरेको छु भने नि त होइन
6: उसकै अगाडि
4: उसकै अगाडि त्यहाँदेखि उसले म त सेलेक्टेड हुँदैन त यत्रोमा भने त भनेको त होइन यो कम्प्युटरले तपाईँको त 100% पास पो दिएको छ त भने
6: अगाडि नै
4: हेर्नुहोस् है भन्ने देखायो क्या कम्प्युटरमा. त्यो त सबैको यस्तो कोही भएको छैन, तपाईँको 100% तपाईँको छ भनेपछि मेबी यु क्यान गेट चान्स भने क्या. त्यहाँदेखि तपाईँको सबै रियलिस्टिक अरूको भन्दै डिफ्रेन्ट छ, सबै डिफ्रेन्ट छ भने क्या, सत्य तथ्य छ भने क्या. त्यहाँदेखि भनेपछि त ए हुन्छ कि भनेर र पनि मैले तिनजना भन्दा चाहिँ मैले पत्ताएको थिइनँ. अनि त्यो सकेको बादमा यसरी पहिला भएको बादमा 2 घन्टा भएको बादमा त्यहाँदेखि चिया पानी खाँदाखेरि भनेको हाउ मेनी भ्याकेन्सी भनेको त 3 अन्ली भन्यो. ओ माई गड वेस्ट अफ टाइम भनेको थिएँ तर पछाडि एनी हाउ त्यहाँदेखि 3 हप्ताको बादमा अनि फेरि फोन आएपछि अनि हु आर यु भने अनि सुक्रिम राई भने अनि ओ यु आर द सुक्रिम राई भने यस भने ओके कङ्ग्रेचुलेसन यु हेभ बिन सेलेक्टेड फर माइन्ड फिल्ड भने होइन त्यो अर्कोले हुन्छ अहिले पनि त्यहाँदेखि रेली भनेको रेली भनेपछि खुसी लाग्यो. त्यो भएपछि मलाई के लाग्यो भने एकदम मलाई अब मलाई चाहिँ हिरो गर्ने मन लाग्यो है. अब फिल्म भनेपछि यो त्यही त सम्झ होइन म यस्तो देखाउँछु यस्तो देखाउँछु यस्तो देखाउँछु भने त्यहाँदेखि मैले यहाँ के चाहिन्छ भने सबैभन्दाखेरि मैले सबै आर्मीको ड्रेसहरू सबै आर्मीको चाहिँ म ट्रेनर हो नि त सबै म थाहा छ नि के गर्नुपर्छ अनि त्यो सबै मैले भेला पारेँ होइन के सबै भेला पारेँ रेडी बनाएँ त्यहाँदेखि लगेँ त्यहाँदेखि गएँ खुसी लाग्यो. अब कसरी चाहिँ हुन्छ त कसरी चाहिँ खिच्छ के चाहिँ सोध्छ के चाहिँ गर्छ भने गरेको त अब मेरै आफ्नै कामको लागि होला भने अनि पछि रिहर्सल गर्दाखेरि यति साह्रो पऱ्यो कि एक हप्ता रिहर्सल फेरि चेन्ज फेरि अर्को हप्ता गऱ्यो रिहर्सल फेरि अर्को चेन्ज
6: भएन भनेर
4: भएन होइन खै के हो के अचम्म अर्को तरिकाको
6: वार्डमा जुन घटना भएको थियो त्यही नै हो
4: त्यहाँदेखि फेरि के भएर त्यहाँदेखि बल्ल बल्ल
6: साँप यतिमै रोकौँ है त
4: हजुर
6: हजुर साँपलाई धन्यवाद दिँदै यो बिचमा 2 गीत सुनाऊ त्यसपछि सेकेन्ड पार्टमा फेरि हुन्छ. साँप र दिदी धेरै धन्यवाद र अब अन्तिम एपिसोड होला जस्तो भनेको थियो फेरि अझै कुरा बाँकी छ लास्ट एपिसोड गराउँला र यो हप्ताको एपिसोडबाट साँप हजुरलाई धेरै धन्यवाद
5: धन्यवाद भाइ हजुर
6: छड्के सलामको यो एपिसोडबाट हामी बिदा हुन्छौँ र अर्को एपिसोड चाहिँ डेफिनेटली लास्ट एपिसोड हुनेछ बाँकी रहलपहल कुराकानी हामी गर्नेछौँ र यतिन्जेलसम्म सुनिदिनु भएकोमा सम्पूर्ण बिएबिएस प्रेमी श्रोताहरूलाई धन्यवाद दिँदै यो हप्ताको छड्के सलाम कार्यक्रमबाट मैले बिदा मागे हस्त नमस्ते.
0: Saluting on the march! Left! Salute!
1: Left, up, 2, 3, 4, 5, down, 3!
2: Karikram Chadke Salam.

0: Pelaajan buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bonhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: सरकारले भारतबाट दैनिक 160 बुलेट ग्यास आयात गर्ने भएको छ। उद्योग मन्त्री दीपक शाहले अबको एक हप्तामा ग्यासको आपूर्ति सहज हुने दावी समेत गर्नुभएको छ। हाल भारतबाट दैनिक 90 95 बुलेट मात्रै नेपाल आइरहेको छ। नेकपा एमालेले विपत्तिको बेलामा समेत आफू एक्लै पर्याप्त छु भन्ने घमण्ड नपाल्न प्रधानमन्त्रीलाई सुझाव दिएको छ। सरकारको घमण्डकै कारण भोटेकुसी बाढीपछिको काम प्रभावकारी नभएको एमालेको भनाई छ। आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै एमाले संसदीय दलकी उपनेता पद्मा अर्याल,
4: घटना घटिसकेपछि पनि राम्रो तयारी हुन सकेको भए सायद यति ठूलो मानवीय क्षति हुने थिएन होला। आफ्नो सामर्थ्यको आकलन गर्न नसक्नु गम्भीर कमजोरी हो। जुन घटना घट्यो त्यसको सामना हाम्रो वर्तमान सामर्थ्यले मात्र गर्न नसक्ने अवस्था थियो। सत्ताले तत्काल सार्वजनिक आह्वान अनुरोध कूटनीतिक पहल मार्फत सहयोग माग गर्नु पर्थ्यो। विभिन्न क्षेत्रका विज्ञहरूसँग सम्पर्क गरी परिचालन गर्ने कुरामा पनि चुक्यौं। सरकारले विपदका अनुभवबाट शिक्षा लिँदै तत्काल सर्वदलीय बैठक राखेर अन्य राजनीतिक दलसँग छलफल समन्वय र सहकार्यका लागि पहल गर्नु पर्थ्यो। यो विपत्तिको बेला म एक्लै काफी छु भन्ने घमण्ड नगर्नुहोस् प्रधानमन्त्रीज्यू। देश र जनताको माया तपाईँलाई बढी र हामीलाई कम भन्ने हुन सक्दैन।
3: सरकारले सामान्य जनजीविकाको काम समेत गर्न नसकेको उहाँको आरोप छ।
4: अहिले भइरहेको ग्यासको अभाव सरकारलाई सामान्य लाग्न सक्छ। निम्न वर्गका लागि विद्युतीय चुलोको सुविधा छैन। काम छोडेर ग्यास खोल्न जाने कि काम गर्न जाने, एक सुत्केरीका श्रीमानले ग्यास नपाएर खोलामा आम फालेको घटना ताजै छ। यो सरकार ग्यास वितरणसम्म गर्न नसकेर लाचार साबित भएको छ। प्रधानमन्त्रीज्यू, बबिता पासवानले सडकमा शिशु जन्माएको तस्विर सामाजिक सञ्जालमा भाइरल भइरहँदा तपाईँलाई आत्मग्लानी भएन?
3: सैनिक अस्पतालको आईसीयू कक्षमै बिरामीसँग अन्तर्वार्ता लिएको विषयमा सदनमा पनि विरोध हुन थालेको छ। भोटेकोसी बाढीपछि सुरुङबाट निकालिएका दुईजनासँग आईसीयूमा अन्तर्वार्ता लिएको विषयमा रासोपा सांसद समीक्षा बास्कोटाले आपत्ति जनाउनु भएको हो। स्वास्थ्य संवेदनशीलताको विषयमा अब कानून बनाउनु पर्ने उहाँको माग छ।
5: अस्पतालमा उपचाररत बिरामी अझ आईसीयूमै अन्तर्वार्ता लिनु या लिन स्वीकृति दिनु कति इथिकल प्र्याक्टिस हो? विपदमा स्वास्थ्य पत्रकारिताको सीमा के हो? सुरुङबाट उद्धार गर्दै ल्याउँदाखेरि बिरामीको पहिलो अवस्था भनेको उसको भाइटल्स ठिक छ कि छैन भनेर स्वास्थ्य कर्मीले उपचार गर्नुपर्छ। तर हामी मिडिया तेर्साएर सवाल जवाफमा उत्रिन्छौँ। आइसियू संवेदनशीलता, उपचाररत बिरामीको स्वास्थ्य सुरक्षाको प्रोटोकल कसरी मेन्टेन गर्ने, त्यस्तो क्रिटिकल केयर युनिटमा हामी कतिको संवेदनशील भएर एक घन्टाको अन्तर्वार्ता दियौँ, यो आफैमा प्रश्न चिन्ह छ। सम्बन्धित निकाय र चिकित्सकहरू कति गम्भीर बनेनन् स्वीकृति दिने अवस्थामा? मानिसको जीवन भन्दा ठुलो कुनै कन्टेन्ट, कुनै इन्टरभ्यू र कुनै भ्युज हुँदैन। मानव जीवनलाई टिआरपीको मूल्यमा तौलिने काम बन्द हुनै पर्छ। अब हामीले छिटै मेडिकल नेग्लिजेन्स ऐन पनि लागू गर्नुपर्ने हुन्छ।
3: सैनिक अस्पतालको आईसीयूलाई स्टुडियो बनाएर लिइएको अन्तर्वार्ताबारे प्रेस काउन्सिल नेपालले सेना र स्वास्थ्य मन्त्रालयसँग जानकारी मागेको छ। युट्युबर सुरज सिंह ठकुरीले भोटेकोसी बाढीको 10 दिनपछि सुरुङबाट उद्धार गरिएका सञ्जय शाह र कवीर महर्जनको आईसीयूमै अन्तर्वार्ता लिएर प्रसारण गरेपछि चौतर्फी आलोचना भइरहँदा प्रेस काउन्सिल, सेना र स्वास्थ्य मन्त्रालयले समेत छानबिन थालेका हुन्। संचारकर्मी ठकुरीको कार्यक्रम पत्रकार आचार संहिता र मेडिकल प्रोटोकल विपरीत भन्दै आलोचना भइरहँदा सघन क्षमा उपचाररत घाइतेसँग अन्तर्वार्ताको अनुमति दिएर स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै नेपाली सेनामाथि प्रश्न उठेको छ। नेपाली कम्युनिष्ट पार्टीकी सचेतक पार्वती विकले राजधानीमा कोठा खोजिदिने कार्यालयले समेत दलितमाथि जातीय विभेद गरेको भन्दै सरकारमाथि प्रश्न उठाउनु भएको छ। आज प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद विक,
6: दीपा नेपालीले माइतीगर मण्डलामा सरकार कोठा खोइ भन्दै सत्याग्रह शुरू गरेको ठ्याक्कै 150 दिन बितेछ। विभेदका स्वरूपहरू झन नयाँ नयाँ ढंगले आइराखेका छन्। भर्खरै मात्र मामा भान्जा भन्ने एउटा प्राइभेट कम्पनीले जो कोठा खोजिदिने अफिस हो त्यसले गरेको विभेद म यहाँहरूलाई सुनाउन चाहन्छु। यो विभेद गर्ने मान्छेहरूलाई सरकारले कारवाही गर्छ कि गर्दैन?
7: छेत्रीलाई बस्न मिल्ने एउटा रुम एउटा किचनको
2: मान्य सदस्यलाई अडियो भिडियो सुनाउनलाई भने छैन, मैले आफ्नो भनाइ राख्नुस्।
6: सरकारसँग म यो छिटो भन्दा छिटो कारवाहीको माग गर्दछु। यस्ता संस्थागत विभेदको सुरुवातले समाज कहीँ पुग्दैन, हाम्रो संविधानको रक्षा हुन सक्दैन। सरकार किन गम्भीर छैन? छिटो सरकारले कानून बनाउनु पर्यो भनेर एउटा चेली सडकमा आएको आज 150 दिनसम्म पनि सरकारले यो कुरा नसुन्नु असाध्यै पीडादायक अवस्था छ। सरकारले किन सुनिराखेको छैन?
3: रासोपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक विरूद्ध संसदबाट दिएको अभिव्यक्ति संसदको अभिलेखबाट हटाइएको छ। यही 26 पदोमा बसेको प्रतिनिधि सभा बैठकमा सांसद सुनारले राखेको अभिव्यक्ति हटाउन सभामुख डोलप्रसाद अर्यालले निर्देशन दिनुभएको हो। बैठकको शून्य समयमा सुनारले महानिरीक्षक कार्कीमाथि संगीन आरोप लगाउनु भएको थियो।
7: सामान्य आरोपको भरमा अहिलेसम्म 3 जना मन्त्री बर्खास्तमा परिसक्नु भएको छ, तर करोडौं करोड भ्रष्टाचार गरेको आरोप अहिलेका नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की लगायत उनको श्रीमती लगायतको ठूलो अधिकारीहरूमाथि यो आरोप लागेको छ। करोडौं भ्रष्टाचार गरेको आरोपको उजुरीहरू अख्तियारदेखि सार्वजनिक लेखा समितिहरूमा उजुरीको चाङमाथि चाङ खापिँदै गएको छ। तल्लो दर्जाका प्रहरीहरूको जुत्ता मोजा खाइदिएको आरोप उनीमाथि लागेको छ। करोडौं करोड भ्रष्टाचार गरेको आरोप उनीमाथि लागेको छ। यो सरकार उनलाई बर्खास्त किन गरिरहेको छैन? उनीमाथि छानबिन किन भइरहेको छैन? के कारणले उनलाई बचाइ राखिएको छ? यो सम्मानित सदन मार्फत म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। कहिल्यै पनि बाबुलाई छोरीको, पुलिसलाई चोरीको आरोप गम्भीर हुन्छ, यो बारेमा सचेत हुनुपर्छ।
3: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सम्पत्ति शुद्धिकरण विभागका महानिर्देशकलाई मध्यराति पिस्तोल भिराएर रेड कर्नर नोटिस जारी गराउन लगाइएको भन्ने विषयमा सरकारसँग जवाफ मागेको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसद चन्द्रमोहन यादव,
8: कहीँ सुन्नमा आएछ भन्याछ अहिले कञ्चटमै पिस्तोल राखेर थर्काउने कुरा आएछ, कहीँ कुरा आएछ प्रश्न गर्दाखेरि धम्की आउँदो रहेछ। यो कुरा असाध्यै अलोकतान्त्रिक कुरा हो, यसमा सरकारको के जवाब छ हामी सुन्न आतुर छौं।
3: सांसदहरूले प्रश्न गर्दा मन्त्रीले धम्कीपूर्ण भाषा प्रयोग गरेको भन्दै यादवले आपत्ति जनाउनु भएको छ। यसअघिको बैठकमा रासोपा सांसद अमरेश कुमार सिंहले सरकारले राति 1 बजे पिस्तोल तेर्स्याएर रेड कर्नर नोटिस जारी गर्न लगाएको दावी गर्नुभएको थियो। नेपाली काँग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन पक्षधरले गर्ने अधिवेशनमा सहभागी नहुन अपील गर्नुभएको छ। आज अपील जारी गर्दै देउवाले संस्थापन पक्षले गर्न लागेको महाधिवेशनलाई अवैधानिक भन्दै यस्तो प्रक्रिया अघि बढे आफू मुख दर्शक भएर नबस्ने चेतावनी दिनुभएको छ। देउवाले संस्थापनले गर्न लागेको महाधिवेशन पार्टी हित विपरीतको संज्ञा दिनुभएको छ। सहमतिको सम्भावना हुँदाहुँदै पनि विशेष महाधिवेशन पक्षधरले हतारमा महाधिवेशन गर्न लागेको उहाँको भनाइ छ। उहाँले मंगसिर 21-23 गतिसम्म हुने महाधिवेशनमा सहभागी हुन नेता कार्यकर्तालाई आग्रह पनि गर्नुभएको छ।
9: तनहुँको भानु नगरपालिकामै जग्गा पास र नक्सा प्रदान लगायतका जग्गा प्रशासन सम्बन्धी सेवा सुरु। भानुवासीले अब जग्गाको कामका लागि सदरमुकाम दमौली धाउनु नपर्ने। रसुवाको भटेको सिबाडीमा परेका 34 देशका 607 विदेशी पर्यटक अझै सम्पर्कविहीन। 310 विदेशी पर्यटकको सफल उद्धार गरिएको पर्यटन विभागको तथ्याङ्क। सुदूरपश्चिमका 143 जना भटेकोशी बाढीपछि अझै सम्पर्कविहीन। सबभन्दा बढी कैलालीका 67 जना, 71 जना भने सम्पर्कमा आए। 2 दशक यता पूर्वी नेपालमा जंगली हात्तीको आक्रमणबाट 97 जनाको मृत्यु। यही अवधिमा 45 जंगली हात्ती समेत मरेको प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्रको तथ्याङ्क। कालगति, करेन्ट लागेर र गोली प्रहारबाट झापामा मात्रै 25 हात्ती मरे। आउँदो असोज 3 देखि काठमाडौँ उपत्यकाका 28 रात्रिबस 6 नयाँ रूटमा पनि चल्ने। गोदावरीदेखि बुढा नीलकण्ठ, भक्तपुरको जगातीदेखि रत्नपार्क ठमेल, विमानस्थलदेखि नागडुङ्गा, किर्तिपुरदेखि न्यूरोड र चक्रपथमा 2 तर्फी फन्को लाग्ने रात्रिबस चलाइने। भाडा 80 रुपियाँसम्म लाग्ने। भोटेकोशी बाढीले क्षतिग्रस्त त्रिशुली मुगलिन करिडोरका 12 झोलिङ्गे पुलको मर्मत हुँदै ती पुल असोज 20 गतेभित्र सञ्चालनमा ल्याउने लक्ष्य। र नेपाली काँग्रेसको आसन्न महाधिवेशनका लागि ओडादेखि केन्द्रीय सभापतिसम्मका लागि उम्मेद्वार शुल्क निर्धारण। केन्द्रीय सभापति उम्मेद्वार बन्न 40,000, उपसभापति र महामन्त्रीका लागि 30,000, सहमहामन्त्रीका लागि 20,000 र केन्द्रीय सदस्य उम्मेद्वार बन्न 11,000 लाग्ने। ओडा सभापतिका लागि 1,000 रुपियाँ दस्तुर।
3: र बंगलादेशको एक विशेष अदालतले पूर्व सत्तारूढ दल अवामी लीगका सात वरिष्ठ नेतालाई मृत्युदण्डको सजाय सुनाएको छ। पूर्व प्रधानमन्त्री शेख हसिनाको दलका तीन नेतामध्ये पूर्व महासचिव ओबैदुल कादर र पूर्व मन्त्री मोहम्मद अली आराफातलाई पनि सजाय सुनाइएको बंगलादेशी संचार माध्यमहरूले जनाएका छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।

बनाच ए पशुपति शर्मा र टीका पुनले गाउनु भएको गीत मैले सुनाएँ आदरणीय श्रोता बहिनी तपाईँलाई. र यही मिठो गीतको साथमा कार्यक्रम आजको हाम्रो दिवा कोसेलीको यो अन्तिम चरणको यात्राको पनि शुभारम्भ भइसक्यो. यहाँहरू सबैलाई सुस्वागत न्यानो युवा गर्न चाहन्छु. म शिरेश सनवार तपाईँको सेवामा छु. यतिखेर कार्यक्रमको साथमा यहाँहरू सबैले साथ दिनुभएको छ, साथ दिनुहुन्छ भन्ने आशा पनि गर्दछु म. त यतिखेर चाहिँ अब अगाडि बढ्ने बेला भइसकेको छ. दिउँसोको अहिले 3:17 भएको छ. मिठा मिठा लोकभाकाहरू आज मङ्गलबारको दिन भएको हुनाले सुनाउँदैछु. यही सिलसिलालाई जोड्नु पर्दाखेरि अर्को एउटा मिठो गीत अब भने हामी कडा भाका सुन्छौँ मेचो धिमालको आवाजमा.

0: BFBS Gorkha Radio.
1: तर के तपाईले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेरविचार गर्नु।
2: अरूको हेरविचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk
0: BFBS गोर्खा रेडियो।

मिठो एउटा रोइला भाका लक्ष्मी नेउपाने र रेशमराज अरियालको आवाजमा मैले सुनाएँ. आदर यशोदा पनि इन्जोय पक्कै गर्नुहोला. आज यस्तै मिठा मिठा लोक भाका र हामी सुनिरहेका छौँ. लोकगीत सङ्गीत सुने पालो आजको दिनमा, किनभने आज पर्न गएको छ मङ्गलबारको दिन र प्रत्येक मङ्गलबार हामी यस्तै मिठा मिठा लोक भाकाहरू सुन्ने गर्दछौँ. पक्कै पनि इन्जोय तपाईँले यी गीत सङ्गीतहरूलाई गरिरहनु भएको छ होला भन्ने मैले आशा पनि लिएको छु. त यतिखेर अब अगाडि बढ्छौँ. अगाडि बढ्नु पर्दाखेरिमा चाहिँ भर्खरै मात्र एक दुईवटा जानकारी हामीले आज फ्रेसली मिलेको छ. एक दुईवटा यो जानकारी तपाईँहरूसँग म सेयर गरिहाल्न चाहन्छु. हुन त थुप्रै कार्यक्रमहरू भइरहेका छन् तर भर्खरै मात्र यो हात परेको हुनाले मैले तपाईँसँग सेयर गरिहाल्न चाहेँ. हुन त हामी चाहिँ डेट वाइज अगाडि पछाडि गर्दै हामी जानकारीहरू त दिन्छौँ नै, तर पनि भर्खरै आएको हुनाले मैले एकपटक तपाईँहरूसँग सेयर गर्न चाहेँ. एकल कविता वाचन रहेको छ कवि नरेश काङमाङ राईज्यूको. 22 नोभेम्बर 2026 दिनमा हुने स्थान आश्वर्ड स्थित गडिङटन भिलेज हल रहेको छ र समय दिउँसोको 1 बजीबाट इकोज अफ पर्वतले आयोजना गरेको छ यो एकल कविता वाचन कार्यक्रम. र यसै गरिकन नेपाल इन्डिजिनस फिल्म फेस्टिभल 2026 हुन गइरहेको छ र यो चाहिँ हुँदैछ 27 सेप्टेम्बर 2026 आइतबारको दिनमा. र यसमा चाहिँ नि मुभी स्क्रिनिङ हुन्छ बिहानको 10:30 बजेदेखि 2:30 बजेसम्म अनि अवार्ड सेरेमनी 3 बजेदेखि बेलुकाको 8 बजेसम्म हुन्छ. हुने स्थान रहेको छ अल्डरशट स्थित एम्पायर ब्याङ्केटिङ हल एन्ड हल हाई स्ट्रिट अल्डरशटमा. यसको पोस्ट कोड GU11 1DJ. टिकट प्राइस जनरल एडमिसन £15 रहेको छ. जनरल एडमिसन प्लस डिनर चाहिँ £50 रहेको छ अनि VIP पास £100 अनि VVIP पास चाहिँ £200 रहेको छ. यो चाहिँ दुईवटा जानकारी हामीलाई भर्खर मात्र प्राप्त भएको हुनाले मैले तपाईँसँग सेयर गरिहालेँ. र अब यतिखेर अर्को एउटा मिठो लोक भाकाको पालो परिसक्यो र यो एउटा गीत म तपाईँसँग अब सेयर गर्दैछु र यसैको साथसाथमा अगाडि पनि बढ्छु. र यो गीत म अहिले तपाईँको लागि राख्दैछु. राजन अरियाल र मेलिना राईले गाउनुभएको गीत रहेछ मेरो प्लेलिस्टमा. र यही नै गीतको साथसाथमा अगाडि अब हामी बढौँ है त, यो साङ्गीतिक यात्रालाई जोडौँ है त.

0: यो BFBS गोर्खा रेडियो हो।
1: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।
0: BFBS गोर्खा रेडियो।

हजुर त आदरणीय श्रोताबृन्द, मिठो गीत सुन्दै हुनुहुन्थ्यो यतिखेर तपाईँले, र यो गीत सँगसँगै हामी अगाडि बढेका छौँ प्रकाश दूतराज र शान्ति श्री परियारको आवाजमा। यो गीत सुनायो भने अब तपाईँको लागि अन्तिम कोसिली स्वरूप एउटा अन्तिम गीत सुनाउने मेरो तयारी रहेको छ, र यो गीत सँगसँगै म पनि बिदा लिन्छु। भोलि भने तपाईँको लागि बिहानको कार्यक्रम नमस्ते युकी लिएर भोलि र पर्सि दुई दिन म बिहानै तपाईँलाई उठाउनको लागि आउनेछु। तपाईँहरू सबैले पनि पक्कै उठेर मलाई साथ दिनुहुन्छ होला भन्ने आशा गर्दछु। त भोलि भेटौँला भन्ने मैले चाहिँ बाचा गर्न चाहेँ यतिखेर, अनि तपाईँहरूको लागि यो एउटा गीत टक्राउँदै बिदा लिन चाहेँ, र यो गीत सँगसँगै अगाडि हामी बढिहालौँ है त। र आज हामी मिठा मिठा गीतहरू सुन्दैछौँ जुन चाहिँ लोकगीत सङ्गीतहरू हुन्, त यसै सिलसिलामा यो एउटा गीत अब खगेन्द्र याक्सुजीको प्रस्तुतिमा हामी सुन्छौँ, र यसै गीतको साथसाथमा बिदा लिन्छु भोलि बिहानसम्मको लागि। हस्त, नमस्ते, बाई बाई।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा भोटेकोशी त्रिशुली बाढीको तीन साता कहिलेसम्म जारी रहन्छ खोज तथा उद्धार।
1: धेरै धेरै ठाउँमा ग्राउन्ड सर्च सकिसकेको अवस्था, घर घरमा हुने सर्च सकिसकेको अवस्था, टनेल सर्च चलिराखेको अवस्था हो।
0: पुरानै बासस्थान फर्कन सक्ने अवस्था नभएको विस्थापितहरूको पीडा।
2: अब अहिले खोला देखे भएपछि हामीलाई तर्सिन्छ, पहाडी नआउने ठाउँमा, पहिरो नआएको ठाउँमा, त्यस्तोमा चाहिँ पक्का ठाउँमा राखिदियो भने चाहिँ हामीलाई राम्रो लाग्छ।
0: र अन्तर्राष्ट्रिय प्रसङ्गमा अमेरिकालाई अन्तरिक्षमा युद्धको तयारी नगर्न चीनको चेतावनी। तर सुरुमा आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। संयुक्त राष्ट्रसङ्घले यमनमा चर्कदो लडाई बीच त्यहाँबाट मानिसहरू जिबुटीमा ओहिरिनुलाई अनपेक्षित भनेको छ। 5 दिनको अवधिमा रेड सी पार गरेर 2000 भन्दा बढी मानिसहरू जिबुटी पुगेका छन्। जिबुटी स्थित युनिसेफका प्रतिनिधिका अनुसार त्यसरी पुगेका मध्ये आधा जति बालबालिका छन्। बीबीसी संवाददाता रिचर्ड कागोए भन्छन्,
4: Officials on the numbers could rise if fighting continues.
3: यमनका सरकारी फौज र इरान समर्थित हुत्थी लडाकीहरू बीच लडाई जारी रहँदा अझ हजारौं मानिस भागेर जान सक्ने र त्यसले मानवीय सङ्कट झन बढाउने अधिकारीहरूले चेतावनी दिएका छन्। बीबीसी संवाददाता रिचर्ड कागोए, हुथीहरूले यमनको पुरै रेड सी तटमाथि कब्जा गरिसकेका छन्। त्यो सँगै अन्तर्राष्ट्रिय रूपमा रणनीतिक महत्त्वको सामुद्रिक मार्गमा उनीहरूको पकड मजबुत भएको छ। सुनियोजित रूपमा तोडफोड हुन सक्ने अधिकारीहरूको आशंका बीच नेदरल्यान्ड्सको ठूलो हिस्सामा रेल सेवा प्रभावित भएको छ। देशको मध्य र पूर्वी क्षेत्रमा बढी प्रभाव परेको छ। आम्स्टर्डम प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्ने रूट, स्किपोल र युट्रेख सहितका सहरमा पनि रेल सञ्चालन प्रभावित भएको छ। अहिलेसम्म कुनै संदिग्धको पहिचान अथवा उद्देश्यबारे थाहा हुन नसकेको भन्दै अधिकारीहरूले प्रहरी अनुसन्धान भइरहेको बताएका छन्। चीनले उसकी शब्दमा अन्तरिक्षमा युद्धको तयारी रोक्न अमेरिकालाई आग्रह गरेको छ। पृथ्वीको कक्षमा अस्त्र तैनाथ गरेको भनी वाशिङटनले पहिलो पटक सार्वजनिक रूपमा स्वीकार गरेपछि बेजिङको प्रतिक्रिया आएको हो। चीन र रुसले भविष्यमा उत्पन्न हुन सक्ने द्वन्द्वमा अमेरिकी स्याटेलाइटहरूमाथि आक्रमण गर्ने र तीनलाई अवरुद्ध पार्ने कार्यक्रम बनाएको भन्दै वरिष्ठ सैनिक नेताहरूले यसअघि नै अन्तरिक्षमा सैन्य क्षमता बढाउने योजना भएको बताएका थिए। तर मङ्गलबार चिनिया विदेश मन्त्रालयका एक प्रवक्ताले बाह्य अन्तरिक्षमा अस्त्रहरूको होडबाजी विरुद्ध चेतावनी दिँदै अमेरिकालाई त्यहाँ सैन्य क्षमता विस्तार नगर्न आग्रह गरे। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले ऊर्जा पूर्वाधारहरूलाई आक्रमणबाट जोगाउन सक्ने सम्झौताका लागि रुस तयार नरहेको बताएका छन्। सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्ष एक अर्काका ऊर्जा पूर्वाधारहरूमाथि हमला नगर्ने बाचा गरेको दावी गरेका थिए। तर त्यो दावी किएव र मस्को दुवैका निम्ति आश्चर्यको रूपमा आएको छ। युद्ध रोक्न तयार रहेको रुसले देखाए मात्रै आफूहरूले आक्रमण रोक्ने जेलेन्स्कीले बताएका छन्। र बांग्लादेशको एक विशेष अदालतले 2 वर्ष अघि आन्दोलनका बेला मानवता विरुद्धको अपराध गरेको अभियोगमा तत्कालीन सत्तारूढ दल अवामी लिगका 7 जना वरिष्ठ सदस्यलाई मृत्युदण्डको सजाय सुनाएको छ। विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलनले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गरेको थियो। संयुक्त राष्ट्रसङ्घको अनुमान अनुसार आन्दोलनसँग सम्बन्धित हिंसामा 1400 जनाको मृत्यु भएको थियो। 10 महिना अघि मृत्युदण्डकै सजाय सुनाइएका शेख हसिना र उनका गृहमन्त्री जस्तै यी 7 नेताहरू पनि भागेर भारतमा बसिरहेका छन्। उनीहरूको अनुपस्थितिमा अदालतले फैसला सुनाएको हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा तपाईँलाई स्वागत छ। रसुवाको विनाशकारी बाढीको 3 साता भइसक्दा पनि नेपाल सरकारले केही जलविद्युत सुरुङमा अझै जीवनको आशा राखेर काम गरिरहेकाले खोज तथा उद्धार कार्य जारी राखेको एक अधिकारीले बताएका छन्। भदौ 10 को उक्त विपदमा ज्यान गुमाएका 1300 जनाभन्दा धेरैको शव फेला परेको र 5000 भन्दा धेरै अझै सम्पर्कविहीन रहेको पछिल्लो सरकारी विवरण छ। तर वास्तविक मानवीय क्षतिको आकार अझै अस्पष्ट रहेको भन्दै स्थानीय तह मार्फत त्यसको विवरण अद्यावधि गर्ने काम भइरहेको अधिकारीहरूले बताएका छन्। यसै विषयमा केही बेर अघि हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई सम्पर्क गरी सुरुमा उनलाई खोज तथा उद्धार कहिलेसम्म जारी रहन्छ हुन्छ भनी सोधेका छौँ।
1: हाम्रो केसमा अलिकता यो विषय फरक भएको, बाढीले गर्दाखेरि चाहिँ जुन हाइड्रोको टनेलहरू त्यसमा पनि अब उद्धारको कार्य जारी भएको, टनेलहरू पुरै ब्लक भएको, त्यस्तो अवस्था हुनाले चाहिँ केही दिन अझै चल्छ कि भन्ने हिसाबले हामीले हेरिरहेछौँ। तर यसमा छलफल चाहिँ जारी रहेको छ र आज एक दुईवटा एकदमै जुन टनेलमा केही आशाका साथ हामीले काम गरिरहेछौँ त्यसको अवस्था के हुन्छ भनेर पनि हामी हेर्दैछौँ। र सँगसँगै चाहिँ अब अहिलेको धेरैजना ठाउँमा सर्चको काम, ग्राउन्ड सर्च पनि सकिसकेको अवस्था र घर घरमा हुने सर्च पनि लगभग लगभग सकिसकेको अवस्था, टनेल सर्च चाहिँ स्टिल ओनगोइङ चलिराखेको अवस्था चाहिँ हो र एकदमै यसमा बन्द गर्ने भन्ने खालको कुनै निर्णय अहिलेसम्म भएको छैन।
5: कति दिन यसलाई अगाडि लान्छौँ होला अथवा कुन आधारमा कुन बिन्दुमा पुगे पछाडि चाहिँ खोजी अभियान सकियो भनेर घोषणा गर्छौँ?
1: टनेलको कार्य जुन नेपाली सेनाले सेनाको नेतृत्वमा भइराखेको छ त्यहाँबाट चाहिँ अब यो कम्प्लिसन भयो भन्ने खालको एउटा हामी उहाँहरूबाट आउने जुन सूचना छ त्यसलाई पनि हामी आधार मान्छौँ। त्यसपछि अन्तर्राष्ट्रिय जुन मान्यताहरू हुन्छ यो सर्च र रेस्क्यूको, खोज र उद्धारको, त्यसलाई पनि चाहिँ हामी एउटा आधार मान्छौँ। त्यसपछि स्थानीय परिस्थितिलाई पनि हामी आधार मानेर अगाडि बढ्ने भन्ने कुरा भएको छ र ठ्याक्कै यकिन चाहिँ अहिलेको आजको मितिसम्म चाहिँ यसमा हामीले कुनै कन्क्लुसिभ या कुनै निर्क्योल चाहिँ निकालेको अवस्था चाहिँ होइन। सायद एक दुई दिनमा यसमा हामी काम गर्दैछौँ र थप चाहिँ केही न केही आउँछ होला।
5: जुन अहिले जल विद्युत आयोजनाका भूमिगत विद्युत गृहहरूसम्म पुग्ने प्रयास भइरहेको छ, ती विद्युत गृहमा पुगेर उद्धार कर्मीहरूले त्यहाँ जे भेट्नुहुन्छ त्यस पछाडि चाहिँ यसलाई अन्त्य गर्ने खालको हाम्रो योजना हो,
1: लगभग चाहिँ त्यो लाइनमा सोचिरहेछौँ।
0: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती, साथी अशोक दाहालसँग कुरा गर्दै। भोटेकोशी त्रिशुली नदीमा आएको बाढीका कारण विस्थापित भएर विभिन्न आश्रयस्थलहरूमा बस्दै आएका धेरैजनाले आफ्नो पुरानो बासस्थान फर्किन सक्ने अवस्था नभएको बताएका छन्। नुवाकोट स्थित हाम्री साथी शक्तिमाया तामाङले तिनै केही पीडितहरूलाई भेटेकी छन्।
6: विस्थापित भएकाहरू नुवाकोटको विभिन्न 22 होल्डिङ सेन्टरमा बस्दै आएका छन्। बाढी प्रभावितहरूले आफूहरूलाई सरकारले जोखिम रहित स्थानमा स्थानान्तरण गर्न माग गरेका छन्। पहिला घर भएको ठाउँमा अहिले खोलाको बगर रहेको कारण त्यस स्थानमा बस्न नमिल्ने बेदुर नगरपालिका वडा नम्बर 4 बिन्दा तामाङले बताइन्।
7: त्यहाँ त केही छैन, सब बगा त घरहरू सबै क्षति। अब त्यो तल्लोपट्टि त कहाँनिर घर थियो, पूर्जा कहाँनिर थियो, होइन कसको घर कहाँ थियो भन्ने थाहा छैन, पुरै बगर भा। हामीलाई चाहिँ अब भिर पहिरो नजाने, अब बाढी नआउने, होइन खोलाको छेउमा नहोस्।
6: त्यस्तै अर्का बाढी पीडित कमल भुजेलले अब सरकारले दीर्घकालीन योजना बनाएर पुनस्थापना गर्न जोड गरे। आफूहरूको बस्तीमा अहिले खोला बगिरहेको बताउँदै उनले भने,
8: त्यहाँ त असम्भव छ, जान सकिन्न, सबै घरहरू सबै त्यो उल्ट क्षति गरेको छ, बस्ने ठाउँ छैन, त्यहाँ जान सकिन्न, पहिरो नआउने ठाउँ, बाढी नलाग्ने ठाउँ, स्वास्थ्यहरू त्यो चेक जाँच गर्ने ठाउँ अथवा त्यो रोजगारको लागि त्यो मिल्ने ठाउँ सबै भइदिएन।
6: रसुवा तिरुका बुद्धिमान तामाङ विनाशकारी भूकम्पले विस्थापित भएर रसुवाकै सात विषयमा बस्दै आएकोमा अहिले बाढीले त्यस स्थान पनि बगाउँदा पुनः विस्थापित भएको बताए।
2: अब अहिले खोला देखेपछि हामीलाई तर्सिन्छ, अब पहिरोले पुर्नेपछि, अब पहिरो देखेपछि, भिर देखेपछि डर लाग्छ। खोला नआउने ठाउँमा, पहिरो नआउने ठाउँमा, पहिरो नआएको ठाउँमा, त्यस्तोमा चाहिँ पक्का ठाउँमा राख्दियो भने चाहिँ हामीलाई राम्रो लाग्छ।
6: बाढी पीडितहरूले सरकारले आफूहरूको सवालमा समयमा नीति तयार गरेर बाढी पहिरोको जोखिम रहित आधारभूत आवश्यकता पूरा हुने स्थानमा पुनस्थापना गर्न माग गरेका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
0: दुई साताभन्दा लामो समयदेखि अवरुद्ध बनेको पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा असोज 1 बिहिबारबाट दुईतर्फी यातायात सञ्चालनमा आउने प्रधानमन्त्री कार्यालयले जनाएको छ। भदौ 10 विनाशकारी रसुवा बाढीको मार खेपेको उक्त सडक भदौ 14 भाँसिएको थियो। पर्सि बिहिबारबाट हलुकादेखि भारी सबै खालका सवारीका साधनहरू सञ्चालनमा ल्याउन लागि अधिकारीहरूले बताएका छन्। खास गरी काठमाडौँ आउजाउका लागि दैनिक 10,000 बढी सवारी साधनहरू गुड्ने सो राजमार्ग अवरुद्ध हुँदा संघीय राजधानीको यात्रा र बजार नराम्रो गरी प्रभावित बनेको थियो। यसै विषयमा हामीले सडक विभागका प्रवक्ता शुभराज नेउपानेलाई सम्पर्क गरी सुरुमा उनलाई त्यहाँ अहिले कस्तो खाले बाटो बनेको हो भनी सोधेका छौँ।
9: पृथ्वी हाइवेको कृष्णवीर जुन बिग्रेको थियो करिब 100 त्यसलाई चाहिँ हामीले अलिकति पुरानो ट्र्याक भन्दा माथि उठाएर पहाडपट्टि चाहिँ डबल लेनकै ट्र्याक खोलेका छौँ। अस्तिको दिन हामीले वान वे ट्राफिक टेस्टको लागि ओपन गरेका थियौँ भने अब असोज एक गतेदेखि चाहिँ यसलाई फुल्ली टू वे ओपन गर्ने तयारीमा छौँ। अहिले हाम्रो बाटो भनेको चाहिँ ग्राभल स्ट्यान्डर्डको हुन्छ, भनेको जहाँ हामीले ट्र्याक खनेका छौँ ट्र्याक खनेको ठाउँमा चाहिँ त्यहाँ पुरानो अप्ठ्यारो नराम्रो किसिमको माटोलाई हटाएर त्यसलाई चाहिँ रिप्लेस गर्ने र त्यो माथि चाहिँ ग्राभल राखेर रोलिङ गरेर अनि भित्तापट्टि चाहिँ फ्रेन्च ड्रेन भन्छ हाम्रो सब सर्फेस ड्रेन त्यो राखेर चाहिँ अहिलेलाई अस्थायी किसिमको चाहिँ ट्र्याक निर्माण गरेका छौँ।
0: अब यो थप पानी पर्दाको अवस्थामा त्यहाँ थिक्न चाहिँ कतिको सक्षम बाटो बनेको छ, किनकि तपाईँहरूले नै पहिला यो पहिरो भएकै ठाउँमा बनाउने कुरालाई चाहिँ एउटा चुनौतीकै रूपमा भनिरहेको अवस्थामा चाहिँ त्यसमा कस्तो मूल्याङ्कन भएको छ? माथिपट्टि चिरा पनि थियो भनिएको थियो, त्यसलाई कसरी हेरिएको छ?
9: अहिलेलाई अब हामी यो मनसुनको चाहिँ अन्तिम फेजमा पनि आइसकेको छ र अहिले अब ठुलो पानी नपरेको अवस्थासम्म चाहिँ अहिलेको बाटोले ठिक छ। अब ठुलो भारी बर्सात भएको अवस्थामा चाहिँ पहिरोहरू आउन सक्छ, तर आएको पहिरोलाई चाहिँ हामी फेरि तुरन्त पन्छाएर यातायात सञ्चालन गर्ने गरी तयारी गरिरहेका छौँ र सँगसँगै हाम्रो केही प्रविधिहरू जस्तै सोइल नेलिङ एङ्करिङहरू माइक्रोपाइलहरूको काम पनि प्यारलाई लिने गर्छौँ। अहिले त सुरु गरिसकेका छैनौँ, तर यो यातायात सञ्चालन भइसकेपछि चाहिँ अस्थायी रूपमा केही सामान्य बर्सातबाट चाहिँ क्षति हुन नदिनलाई चाहिँ सामान्य मर्मत सम्हारको काम चाहिँ हामी तुरुन्तै सुरु गर्छौँ र दसैँ पछाडि को फेरि फेरिमा सबै कुरा स्टेबल भइसकेपछि ग्राभेलमाथि चाहिँ हामी अस्थायी किसिमको कालो पत्र पनि गर्ने तयारीमा छौँ।
0: त्यो बाटोको अब दीर्घकालीन समाधान चाहिँ के सोचिएको छ? बर्खापछि तलबाटै वाल उठाउने हो कि जुन भाँसिएको ठाउँमा, या सुरुङका कुराहरू पनि उठेको छन्, वैकल्पिक मार्गका कुराहरू पनि भइरहेको थिए, त्यसबारे के सोचिएको छ?
9: बर्खा पछाडि तलबाट वाल उठाउने काम हुन्छ र एक्जिस्टिङ ट्र्याकलाई त हामी मर्मत गरेर चलाउनै पर्छ, त्यसको त कुनै विकल्प छैन। यो सर्ट टर्म स्ट्राटेजी नै त्यही हो भने अब लङ टर्म स्ट्राटेजीको रूपमा चाहिँ हामीले चाहिँ टनेलको पनि स्टडी सुरु गर्छौँ, सँगसँगै नजिकैबाट कतै त्रिशुलीमा पुल हालेर दुई ठाउँमा पुल हालेर पारी क्रस गरेर चाहिँ बनाउन सक्ने अवस्था त्यो पनि हेरिरहेछौँ र अर्को इनकेस कृष्णभीरमा पहिरो आइहालेको खण्डमा पारीबाट सञ्चालन गर्न सक्ने गरी अहिले तत्काललाई सडक बोर्ड नेपाल मार्फत चाहिँ 10 करोड बजेट विनियोजन भएको छ, त्यसको सर्ट नोटिसमा चाहिँ टेन्डर प्रोसेसमा गइसकेको छ। कृष्णभीरमा केही कतैबाट ब्लकेज भइहालेको अवस्थामा त्रिशुली पारीबाट पनि जहाँ ट्र्याक थिएन 1.5 किलोमिटर ट्र्याक थिएन त्यहाँ ट्र्याक खोल्ने गरी टेन्डर आह्वान भइसकेको छ, त्यो मूल्याङ्कनको चरणमा छ। हामीले अल्टरनेटिभली चाहिँ अहिले बेनीघाटबाट क्रस गरेर फिसलिङ निकाल्ने गरी पारीको ट्र्याकको काम गर्ने काम चाहिँ सुरु नै भइसक्यो छ, टेन्डर निस्किसकेको छ भने लङ टर्ममा टनेलको लागि अध्ययन पनि भइरहेछ र स्लोप स्टेबिलाइजेसनको फर्दर मेजर्सहरूको पनि अध्ययनको काम सुरु भयो।
0: अन्तिम अब यो बाटोबाट चाहिँ जुन भारी गाडीहरू छन् त्यो पनि आउन सम्भव हुने खालको बाटो हो यो?
9: अहिलेको लागि काठमाडौँ उपत्यकाको सप्लाई चेन म्यानेजमेन्टमा आवश्यक पर्ने सबै गाडीहरू सञ्चालन गर्ने चाहिँ अहिले हामीले तत्कालीन टेम्पोररी म्यानेजमेन्ट गरेका छौँ।
0: उनी थिए सडक विभागका प्रवक्ता शुभराज नेउपाने। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, चीनले अन्तरिक्षमा युद्धको तयारी नगर्न अमेरिकालाई चेतावनी दिएको छ। वासिङटनले पृथ्वीको कक्षमा आफूले अन्तरिक्ष अस्त्र पठाएको पुष्टि गरेपछि चिनिया प्रतिक्रिया आएको हो। आफूसँग त्यस्तो क्षमता भएको अमेरिकाले पहिलो पटक स्वीकार गरेको हो। बीबीसी विवरणमा आधारित रिपोर्ट गनी अन्सारीबाट।
10: अमेरिकी एयरफोर्सका वरिष्ठ अधिकारी ट्रुई मिङ्कले शत्रुतापूर्ण सैन्य गतिविधिबाट अमेरिकी फौजलाई जोगाउन पृथ्वीको कक्षमा हतियार राख्न आवश्यक भएको तर्क गरेका छन्। एयर स्पेस एन्ड साइबर कन्फरेन्समा सोमबार सम्बोधन गर्दै मिङ्कले अमेरिका बढ्दै गएका खतराहरूसँग जुझ्न तयार रहेको बताए, तर उनले उक्त अस्त्रको क्षमता अथवा त्यसलाई कहिले कक्षमा राखिएको थियो भन्नेबारे विस्तृत जानकारी दिएनन्। चीन र रुसले भविष्यमा उत्पन्न हुन सक्ने द्वन्द्वमा अमेरिकी स्याटेलाइटहरूमाथि आक्रमण गर्ने र तिनलाई अवरुद्ध पार्ने कार्यक्रम बनाएको भन्दै वरिष्ठ सैन्य अधिकारीहरूले यसअघि नै अन्तरिक्षमा सैन्य क्षमता बढाउने आफ्नो योजना भएको बताएका थिए। तर मंगलबार चिनिया विदेश मन्त्रालयका एक प्रवक्ताले बाह्य अन्तरिक्षमा अस्त्रहरूको होडबाजी विरुद्ध चेतावनी दिँदै अमेरिकालाई त्यहाँ सैन्य क्षमता विस्तार रोक्न आग्रह गरेका छन्।
0: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब भोलि बेलुकी 8:45 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
2: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: यो PFBS गोर्खा रेडियो हो।

हजुर, एकदमै चर्चित गीत वाली जमुना पाली जमुना गाउँदै हुनुहुन्थ्यो खेमराज गुरुङ आफ्नै शब्द र सङ्गीतमा, र सबैले रुचाउनु भएको गीत बेला बेलामा बिएबेसबाट तपाईँले सुनि पनि राख्नु भएको हुन्छ, र तपाईँलाई मन परे खण्डमै सो तपाईँले अनुरोध गर्न चाहिँ सक्नुहुन्छ। उहाँ एकदमै अल्पायुमै हामीलाई छोडेर जानुभयो र उहाँ चाहिँ 1975 जन्मिनु भयो र यो खाँताबारीमा त्यसपछि 2016 उहाँ चाहिँ 41 वर्षको उमेरमा चाहिँ उहाँले हामीलाई छोडेर जानु, तर उहाँको यो अमर कृतिहरू जस जहिले पनि बाँचिरहनेछ, उहाँलाई पनि श्रद्धाञ्जली अर्पण गर्न चाहिँ चाहन्छु है। त गोधुली कार्यक्रम आज चाहिँ सेप्टेम्बर महिनाको 15 तारिक ट्युजडेको कार्यक्रम तपाईँले सुन्दै हुनुहुन्छ, आरामै हुनुहुन्छ होला, यहाँहरू सबै सबैलाई वेलकम भन्न चाहिँ चाहन्छु। विकेन्ड पनि रमाइलो भयो होला, आज त ट्युजडे हो, र हिजो चाहिँ म अलिकति बाहिर जानुपर्ने भएको कार्यक्रम गर्दा चाहिँ हिजो बेलुकी चाहिँ हाम्रो सोनिया बहिनी आउनुभयो, फेरि भोलि पनि बाहिर जानुपर्ने छ, र भोलि चाहिँ ब्रिटिस आर्मीको चाहिँ यो ड्रोन वार कम्पिटिसन हुँदैछ है। त हाम्रो गोर्खाली भाइहरूले पनि दाजुभाइले पनि भाग लिनुभएको होला स्यान्डसमा, र तपाईँहरू सबै सबैलाई गुड लक पनि भन्न चाहन्छु। हाम्रो सार्जन विजय राई हुनुहुन्छ, उहाँ चाहिँ इसिओ हुनुहुँदो रहेछ, यहाँ वान आवर जियर सपोर्ट कम्पनीको हुनुहुन्छ, र उहाँसँग पनि हामी कुराकानी गर्नेछौँ, अनि इङ्ग्लिस सर्भिसबाट पनि आउँदै हुनुहुन्छ, फोर्सेस न्युजबाट पनि त्यही हाम्रो भेटघाट हुनेछ। अनि जस यो ड्रोन चाहिँ अब अहिले अब ड्रोनको चाहिँ जमाना आयो होइन, अब तपाईँहरूले यता वार्डतिर चाहिँ अहिले ड्रोन एट्याकहरू भएको थुप्रै सुनिराख्नु भएको छ, गर्दा चाहिँ ड्रोन कम्पिटिसन यो पहिलो जस्तो मलाई लाग्छ, गर्दा भोलि चाहिँ यो स्यान्डसतिर हाम्रो भेटघाट हुनेछ है, त्यति आउनुभयो भने। हजुर, आजको कार्यक्रम 5 बजेको समाचार पछि भने 5:28 जाँदा चाहिँ हाम्रो रोशन राई भाइ हुनुहुन्छ, खोटाङ्गे कलाकार हुनुहुन्छ, जिल्लावासी नै, र उहाँ चाहिँ द भोइस अफ नेपाल सिजन 6 चाहिँ फर्स्ट रनर अप हुनुहुन्छ, अहिले 4 महिना जति भयो बेलायत आउनुभएको, र उहाँसँग गरेको कुराकानी तपाईँहरूले सुन्न चाहिँ सक्नुहुन्छ। सुम्निमा साँझ पनि उहाँले गर्दै हुनुहुँदो रहेछ, हाम्रो मिलेना राईज्यू अनि चाहिँ प्रकाश दाज अरू थुप्रै कलाकारहरूको साथमा भन्दै हुनुहुन्थ्यो, आज उहाँसँग गरेको अन्तर्वार्ता सुन्न चाहिँ सक्नुहुन्छ 5:28 जाँदा 2 पार्ट्समा है। त अनि यो चाहिँ अर्को चाहिँ यो दोस्रो

ले संगठनमा पनि काम गर्दै हुनुहुन्छ होला अथवा ग्रुप बनाएर पनि पैसा उठाउँदै हुनुहुन्छ भने वाइ नट यसो जानकारी गराउन चाहिँ सक्नुहुन्छ है त। हजुर, नयाँ गीत मेलिना राई र ठेक बिसीले गाउनु भएको यो गीत म सुनाउन चाहन्छु।

0: हार्ट रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

पूर्ण नेपाली र तारा थापाले गाउनु भएको एकदमै चर्चित लोकगीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। गोपाल योञ्जनको शब्द संगीत रहेको पुरानो गीत पनि हामीले सुन्यौँ, इन्जोय गर्दै हुनुहुन्छ होला र हेभ अ लभली टाइम पनि भन्न चाहन्छु। भर्खरै रेडियो ट्युन गर्दै हुनुहुन्छ भने नमस्कार भन्न चाहिँ चाहन्छु है। त हाम्रो चाहिँ तारप्रसाद चेम्जोङ दाजुले पनि इन्जोय गर्दैछु भनेर भन्नुभएको छ दाई, थ्याङ्क यू। मिनी कालीकोटे राई बहिनी आर्सपोर्टबाट एउटा मिठो गीत मगाउनु भएको छ दुलही चलचित्रबाट, र त्यो गीत पनि म रेडी गर्दैछु, केही बेरमै सुनाउला बहिनी। थ्याङ्क यू भेरी मच। र म पनि त गीत बजिरहँदा यसो यो फेसबुक भन्दा पनि यो वेबसाइटतिर हेर्दै थिएँ, नेक्स्ट इयर चाहिँ 3.9% चाहिँ यो स्टेट पेन्सन बढ्ने कुराहरू आइरहेको छ है त आदरणीय श्रोता। यो इन्फ्लेसनले गर्दा पनि हो, गर्दा यो खुसीको कुरा हो। स्टेट चाहिँ अब पेन्सन एजतिर तपाईँहरू हुनुहुन्छ भने र स्टेट पेन्सनको लागि फुल पाउनको लागि चाहिँ तपाईँहरूले 35 इयर्सको चाहिँ एनआई कन्ट्रिब्युसन गरेको हुनुपर्छ यहाँ बेलायतमा होइन, अनि मिनिमम चाहिँ तपाईँले 10 इयर्स चाहिँ एनआई कन्ट्रिब्युसन गरेको हुनुपर्छ यहाँ बेलायतमा चाहिँ, र त्यहाँभन्दा माथि जति तपाईँले कन्ट्रिब्युट गति गर्नुहुन्छ, जति तपाईँहरूले एनआई कन्ट्रिब्युट गर्नुहुन्छ त्यही अनुसारले तपाईँको स्टेट पेन्सन चाहिँ पाउनुहुन्छ। झन्डै 500 पाउन्ड जति चाहिँ बढ्ने रहेछ नेक्स्ट इयर यो 3.9 भन्नाले चाहिँ। हजुर, अहिले विकली तपाईँले जसले फुल गर्नुहुन्छ र तपाईँले 241 पाउन्ड 30p पाउनु हुँदै रहेछ है त, गर्दा यो छ चाहिँ, यो चाहिँ विकलीको हो। अब रफली मन्थली चाहिँ 1000+ चाहिँ पुग्दो रहेछ है त। हजुर, यो चाहिँ एनुअल चाहिँ अहिलेको हेर्दा 12,548 र नेक्स्ट इयर चाहिँ 13,000 जस्तो अनुमान गर्न चाहिँ सकिन्छ, गर्दा गुड न्युज भन्नु पर्ला है त। हजुर, अनि आज 5 बजेको समाचारपछि हाम्रो रोशन राई भाइ हुनुहुन्छ र भोइसको चाहिँ जस फर्स्ट रनर हो, उहाँसँग हामी कुराकानी गर्नेछौँ। अनि 5 बजेको समाचारपछि भने हाम्रो रोजिना राई बहिनीसँग हामी कुराकानी गर्नेछौँ है त। र यो चाहिँ दोस्रो नेपाली आदिवासी जनजाति चलचित्र महोत्सव हुँदैछ, यो आउँदो 27 सेप्टेम्बरको दिन सन्डेको दिन पर्दछ, र प्रायसो स्याटरडे भोलि प्रोग्राम हुने गर्छ, त्यसले गर्दा पनि सायद सन्डे लाग्नु भएको होला। र यहाँ चाहिँ चलचित्र स्क्रिनिङहरू पनि हुन्छ, थुप्रै थुप्रै चलचित्रको पनि यहाँ तस्विर म देख्न सक्छु। अवार्ड सेरेमनी रहेछ एम्पायर हलमा हुँदैछ, जेनरल एडमिसनको लागि 15 पाउन्ड, जेनरल एडमिसन प्लस डिनर 50 पाउन्ड, भिआइपी पास 100 पाउन्ड अनि भिभिआइपी पास 200 पाउन्ड छ है त। र यो चाहिँ विभिन्न आदिवासीहरूको कल्चर संस्कृति देखाउने त्यही नै कार्यक्रम चाहिँ रहेको छ। चलचित्र त कस्तो खालको देखाउनुहुन्छ, अब इन्डिजिनस यो जनजाति सम्बन्धी नै देखाउनुहुन्छ, आदिवासी सम्बन्धी नै, र थुप्रै छ कार्यक्रम। यस सम्बन्धी हाम्रो रोजिना बहिनीसँग हामी कुराकानी गर्नेछौँ, उहाँ चाहिँ होस्ट हुनुहुँदो त्यो दिन, अनि हाम्रो आकाश सुनवार भाइ पनि होस्ट हुनुहुन्छ। हजुर, त्यो दिन चाहिँ उहाँले दुईजनाले गर्दै हुनुहुँदो रहेछ। अनि एकल कविता वाचन हुँदैछ हाम्रो कवि नरेश काङमाङ राई, पहिला यहाँ बिएबिएसमै काम गर्नुभएको हो र उहाँ चाहिँ 2 आरजेको सदस्य हुनुहुन्छ, र यो 22 नोभेम्बरमा हुँदैछ है, मलाई पनि आउनु होला है दाजु भनेको भन्नुभएको छ। र उहाँ चाहिँ यो गोडिङटन भिलेज हल आर्सपोर्ट केनमा T&23 3JJ तपाईँ जान सक्नुहुन्छ, समय 1 बजेबाट हुन्छ है त। र आयोजक चाहिँ इकोज पर्वतले चाहिँ गर्दै हुनुहुन्छ, शब्दमा जीवन छ कवितामा आत्मा छ, वा वड बनाई। र उहाँको कविता सुन्न चाहनुहुन्छ भने डेट याद राख्नु होला, 22 नोभेम्बरमा आसपुरमा। थुप्रै थुप्रै जस कलाकारहरू हुनुहुन्छ अनि जो सर्जकहरू हुनुहुन्छ, र तपाईँहरू जो जानुहुन्छ उहाँको एकल कविता वाचन त्यहाँ मजाले सुन्न सक्नुहुन्छ। युद्ध कविता पनि उहाँले निकै लेख्नु भएको छ। हजुर, यति भन्दै बहिनीको गीत एकैछिनमा म सुनाउन चाहन्छु अहिलेलाई भने, यो नयाँ गीत हो, किरण गजमेर र मनिषा सुनारले गाउनुभएको यो चलचित्रको गीत हो, र यो गीत चाहिँ सुनौँ है त अहिले यहाँको लागि म राख्दैछु। हजुर, फिल्मको गीत जदौ चलचित्रको जस्तो लाग्छ मलाई। हजुर, चलचित्र पनि यहाँ हेरिहालौँ। हजुर, जदौ चलचित्रबाट यो गीत हामी सुन्दैछौँ।

चलचित्र जदौबाट यो गीत तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो र अब भने हामी आसपोटतिर जाउँ। मिनी कालीकोटे राई बहिनी हुनुहुन्छ र उहाँले अनुरोध गर्नुभएको चलचित्र दुलहीबाट यो गीत कसले गाउँदै हुनुहुन्छ अलिकति डिटेल रहेन रहेछ, त्यसले गर्दा यो गीत म बहिनीको लागि सुनाउन चाहन्छु। सबै सबैलाई अहिले गोदिली कार्यक्रम सुनेर बसिराख्नु भएको श्रोतालाई अनि बहिनीको लागि यो गीत चाहिँ सुनाउन चाहन्छु र 5 बजेको समाचार पछि भने फेरि मिठा मिठा गीतहरू अरू सुन्दै नै जानेछौँ। ल त बहिनी सुन्दै हुनुहुन्छ होला, तपाईँको तिज कस्तो भयो? तिज मनाउनु भयो कि मनाउनु भएन? यसपटक अलिकति अब यो नेपालको बाढी पहिरोले गर्दा जो सबैको ध्यान त्यतातिर केन्द्रित रहेको छ, तर तपाईँले कार्यक्रम गर्नुभए पनि जस कति उठेको पैसाहरू अलिकति जस नेपालतिर पठाउने पनि सबैले त्यही नै भन्दै हुनुहुन्थ्यो र गर्दा त्यो राम्रो कुरा पनि हो। हजुर ल बहिनी, हजुरको लागि यो गीत मैले सुनाएँ, इन्जोय गर्नु होला है त।

हजुर, मैले दुलही चलचित्र गीत लगाएको थिएँ तर यो टाइटलसँग मिलेन, के भयो भयो पनि अचम्मै परे। हाम्रो चाहिँ बहिनी हुनुहुन्छ रमिनी कालीकोटे बहिनी, उहाँको लागि राखिदिएँ, उहाँ पनि कन्फ्युज हुनुभयो होला। यो गीत शीर्षक त एउटै छ, यहाँ हेर्दा तर गीत चाहिँ अर्को आयो जस्तो मलाई लाग्यो, क्षमा चाहन्छु बहिनी। अर्को गीत रोज्नुभयो भने फेरि अर्को गीत पनि म सुनाइदिन चाहन्छु, सुनाउँछु है त। हजुर, हामी समाचारतिर जानेछौँ र हाम्रो खेलमती लिम्बू दिदीले पनि भर्खरै फोन गर्नुभएको थियो, एउटा गीत मगाउनु भएको छ र त्यो गीत चाहिँ सेकेन्ड आवरमा प्रवेश गर्नेछ। प्रवेश गरेपछि सेकेन्ड आवरमा म सुनाउनेछु, अनि उहाँले यो बिग सल्युटको लागि पनि लिङ्क पठाइदिनु होला भनेर भन्नुभएको छ। दिदी, भर्खरै मैले हजुरको लागि चाहिँ लिङ्क पठाएको छु, त्यहाँ हेर्नु होला है त। त्यो लिङ्कमा जानुभयो भने त्यहाँ चाहिँ अमाउन्टहरू छ, कति दिने तपाईँले त्यहाँ चाहिँ जस तपाईँले त्यहाँ उ गर्न सक्नुहुन्छ है त। र अरूहरूले पनि दिन चाहनुहुन्छ भने, तपाईँलाई लिङ्क चाहिन्छ भने प्लिज मलाई जानकारी गराउनु होला है त।

0: Pe Live Buddy.
1: On Air.
0: Acma.
1: Ani Smart Speaker ma bun host.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
3: खटिकसी बाढीमा परि हराइरहेका श्रमिक तथा कर्मचारीको खोज र उद्धारको काम नुवाकोट र रसुवाका अधिकांश जलविद्युत आयोजनामा रोकिएको छ। बाढीबाट क्षति भएका 13 आयोजना मध्ये अहिले चिलिमे माथिल्लो त्रिशुली 1 र माथिल्लो त्रिशुली 3B मात्रै खोज र उद्धारको काम जारी छ। अन्य आयोजनामा भने थप खोजी रोकिएको हो। 111 मेगावाटको रसुवागढी, 120 मेगावाटको रसुवा भोटेकोसी, 5 मेगावाटको मैलुङ खोला, 60 मेगावाटको माथिल्लो त्रिशुली 3A, 14.1 मेगावाटको देवीघाट र 14.3 मेगावाटको माथिल्लो मैलुङ लगायत आयोजनामा हराइरहेका कर्मचारी र श्रमिकको खोजी रोकिएको हो। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल इप्पानका अनुसार 11 आयोजनामा कार्यरत 868 जना अझै सम्पर्कविहीन छन्। श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले भोटेकोसी बाढीपछिको खोज र उद्धारमा सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाउनु भएको छ। सरकारको कमजोरीका कारण उद्धार गर्न सकिने नागरिकको समेत अकालमा ज्यान गएको राईको भनाइ छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद राई,
4: त्यहाँ चाहिँ 300 जना करिब करिब भित्र चाहिँ बेपत्ता भएको छ र अहिले जम्मा त्यहाँ सुरक्षा कर्मी नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी 20 जना खटिएको छ। यो किन ढिलाइ गरियो यो सरकारले म प्रश्न गर्न चाहन्छु। त्यसै गरी हिजो अस्ति चिलेमी हाइड्रो पावरमा पनि लगभग 6-8 जना त्यहाँ बेपत्ता छ भनिएको छ। त्यहाँ पनि हामीले 3-4 दिन त्यहाँ काम गर्न सक्यौँ। बल्ल बल्ल त्यहाँ चाहिँ ट्विनबाट चाहिँ मान्छे वार पार गर्नलाई चाहिँ सहज भएको छ। त्यहाँ हामीले सघाएको छौँ। सरकारको यसपालिको कमजोरी कारणले गर्दाखेरि धेरै बाँच्न सक्ने बचाउन सक्ने आम नागरिकहरूको तपाईँको चाहिँ अकालमा ज्यान गएको छ। त्यसको एउटै मात्रै म उदाहरण पेश गर्न चाहन्छु यो सम्मानित सदनमा। हामी बेत्रवती बजारमा 11 दिनको समयमा हामी बेत्रवतीमा थियौँ, जहाँ चाहिँ एकजना महिला चाहिँ 11 दिनमा उद्धार गरियो। पश्चिम सुदूरपश्चिमतिर केही युवाहरूले आफ्ना आफन्त खोज्दै जाँदै गर्दाखेरि कराउँदै जाँदै गर्दाखेरि भेटिएका ती वृद्ध महिला हुन्। यसको मतलब सरकारले म के भन्न खोजिरहेको छु भने सरकारको उद्धार कार्यमा ढिलाइ सुस्तीको कारणले गर्दाखेरि आज धेरै आकालमा तपाईँको चाहिँ नागरिक ज्यान गुमाएका छन्।
3: रासोपा सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक विरुद्ध संसदबाट दिएको अभिव्यक्ति संसदको अभिलेखबाट हटाइएको छ। यही 26 पदौमा बसेको प्रतिनिधि सभा बैठकमा सांसद सुनारले राखेको अभिव्यक्ति हटाउन सभामुख डोल प्रसाद अर्यालले निर्देशन दिनुभएको हो। बैठकको शून्य समयमा सुनारले महानिरीक्षक कार्कीमाथि संगीन आरोप लगाउनु भएको थियो।
5: सामान्य आरोपको भरमा अहिलेसम्म 3 जना मन्त्री बर्खास्तमा परिसक्नु भएको छ, तर करोडौं करोड भ्रष्टाचार गरेको आरोप अहिलेका नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की लगायत उनको श्रीमती लगायतको ठूलो अधिकारीहरूमाथि यो आरोप लागेको छ। करोडौं भ्रष्टाचार गरेको आरोपको उजुरीहरू अख्तियारदेखि सार्वजनिक लेखा समितिहरूमा उजुरीको चाङमाथि चाङ खापिँदै गएको छ। तल्लो दर्जाका प्रहरीहरूको जुत्ता मोजा खाइदिएको आरोप उनीमाथि लागेको छ। करोडौं करोड भ्रष्टाचार गरेको आरोप उनीमाथि लागेको छ। यो सरकार उनलाई बर्खास्त किन गरिरहेको छैन? उनीमाथि छानबिन किन भइरहेको छैन? के कारणले उनलाई बचाइराखिएको छ? यो सम्मानित सदन मार्फत म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। पहिले पनि बाबुलाई छोरीको, पुलिसलाई चोरीको आरोप गम्भीर हुन्छ, यो बारेमा सचेत हुनुपर्छ।
3: कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहलाई संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुनुअघि सर्वदलीय बैठक राख्न सुझाव दिनुभएको छ। आज सभामुख डोल प्रसाद अर्यालसँगको भेटपछि संचारकर्मीसँग कुरा गर्दै उहाँले महासभामा नेपालले उठाउन लागेको विषयमा जानकारी गराउन सर्वदलीय बैठक आवश्यक रहेको बताउनुभयो। तर बैठकमा प्रधानमन्त्रीले कुनै चासो नदेखाएको आङदेम्बेको आरोप छ। बाढी पहिरोका कारण कर्णाली करिडोरको हुम्ला खण्डका विभिन्न ठाउँमा सड़क अवरूद्ध भएको छ। सर्केघाट गाउँपालिका 4 थाहा खोलामा माथिबाट लेदो सहितको बाढ़ी आएपछि सड़क अवरूद्ध हुनुका साथै खाद्यान्न बालीमा पनि क्षति भएको छ। अवकाश पाउन 4 दिन बाँकी रहेका जिल्ला न्यायाधीश हिमलाल बेलवासेलाई न्याय परिषदले उच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिश गरेको छ। बेलवासे आउँदो असोज 4 गते 63 वर्ष उमेर पूरा गरी अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ। संविधान अनुसार जिल्ला र उच्च अदालतका न्यायाधीशले 63 वर्ष उमेर पूरा भएपछि अवकाश पाउँछन्। आज बसेको न्याय परिषद बैठकले बेलवासे सहित उच्च अदालतका 3 र जिल्ला अदालतका 1 न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको छ। अमेरिकाले अन्तरिक्षमा पनि हतियार तैनाथ गरेको पहिलो पटक पुष्टि गरेको छ। अमेरिकी अन्तरिक्ष फौजका प्रवक्ताका अनुसार ती हतियार पृथ्वीको कक्षमा राखिएका छन्। ती हतियारले शत्रु वा सम्भावित आक्रमणकारीको खतरा भएमा आफ्ना अन्तरिक्ष सम्पत्तिको रक्षा गर्न सक्ने उहाँको दावी छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

हजुर आदरणीय सदर राजु अर्यालो रचना रिमालले गाउनु भएको यो गीत सेकेन्ड आवरको पहिलो गीतको रूपमा हामीले सुन्यौँ. इन्जोय गर्दै हुनुहुन्छ होला, अलिक लामै थियो गीत, मैले 5 मिनट जति सुनाएँ, पक्का पनि तपाईँले इन्जोय गर्नुभयो होला. गोधुली कार्यक्रम आज सेप्टेम्बर महिनाको 15 तारिक ट्युजडेको कार्यक्रम तपाईँहरूले सुनिराख्नु भएको छ. यहाँ सबै सबैलाई वेलकम, म योगराज भाइ तपाईँहरूको सेवामा छु. हाम्रो चाहिँ अब फेसबुक पेजमा हेर्नु भने थुप्रै थुप्रै अहिले ट्रेल वकरको 30 फोटोहरू तपाईँले देख्न सक्नुहुन्छ. ट्रेल वकर यसपटक चाहिँ किओजियालाले आफ्नै रेकर्ड तोड्नु भयो र 9:13 चाहिँ उहाँले पुरा गर्नुभएको रहेछ. पहिला 9:23 जस्तो मलाई लाग्छ, गर्दा उहाँहरू सबै सबैलाई बधाई दिन चाहन्छु. अनि 1RGR चाहिँ टिमहरू सेकेन्ड हुनुभयो, उहाँहरूको पनि त्यहाँ फोटोहरू राखेको छ. भर्खरै किङ्सगढको आर्टिलरीको पनि हाम्रो चाहिँ नेमाङ साप हुनुहुन्छ, उहाँले चाहिँ फोटोहरू पठाइदिनु भएको छ. आउटस्ट्यान्डिङ 9th प्लेस भन्नुभएको छ. T4 चाहिँ ब्याट्री केजिएको उहाँहरूको फिनिस टाइम चाहिँ 11:03 उहाँले पुरा गर्नुभएको छ. त्यहाँ चाहिँ फोटोहरू खिचेको छ र यो चाहिँ यो ब्राइटन रेस कोर्समा चाहिँ समाप्त हुन्छ र तपाईँहरूले चाहिँ जानुभएको छ भने पक्का पनि त्यहाँको चाहिँ एकदमै त्यो ल्यान्डस्केप यति राम्रो छ कि होइन, गर्दै किसिमको त्यो रमाइलो हुन्छ. अनि 1RGR लेडिज तेज पार्टी गत हप्ता भएको थियो र त्यहीँ केही फोटोहरू पनि तपाईँले हेर्न सक्नुहुन्छ. बिएफएसको फेसबुक पेजमा जानुभयो भने क्रस ब्रिगेड अफ गोर्खासमा के कस्तो एक्टिभिटीहरू भइरहेको छ तपाईँहरूले त्यहाँ देख्न चाहिँ सक्नुहुन्छ है त. अनि हाम्रो केसाङ घलेज्यू हुनुहुन्छ र उहाँ चाहिँ अहिले उहाँ ब्रुनाईमा पुग्नु भएको रहेछ र उहाँसँग टेम्पल सर्भिसको दिदीबहिनीहरूले कन्डक्ट गर्नुभएको रहेछ. दिदीबहिनी अनि हाम्रो साहबहरू दाजुभाइ पनि हुनुहुन्छ, त्यो फोटोहरू पनि त्यहाँ राखेको छ. अनि किओजियालको दिदी बहिनीहरूले पनि तिज मनाउनु भयो र तर एकदमै डिफिकल्ट टाइम नै हो यति बेला र उहाँहरूले बाढी पीडितहरूको लागि अलिकति फन्ड रेज पनि गर्नुभएको छ. 500 pounds उठाउनु भएको रहेछ, 501 pounds त्यो चाहिँ अब यता नेपाल फ्लडको लागि चाहिँ उहाँले कन्ट्रिब्युट गर्दै हुनुहुन्छ. थ्याङ्क यू भेरी मच हाम्रो चाहिँ बहिनीहरूलाई भन्न चाहिँ चाहन्छु है त. र त्यहाँ चाहिँ 1RGR भिडियोहरू त्यहाँ चाहिँ फोटोहरू देख्न सक्नुहुन्छ. उहाँहरू चाहिँ जे सेकेन्ड हुनुभयो ओभरअल. अनि यहाँ 1RGR चाहिँ हाम्रो बहिनीहरू पनि यसपटक कुद्नु भएको रहेछ. हाम्रो चाहिँ शिला गुरुङ बहिनी, प्रेमा घले गुरुङ, मार्टिना गुरुङ अनि हाम्रो चाहिँ गर्खा मेजर बहिनी हुनुहुन्छ प्रेमलता गुरुङ बहिनी र उहाँहरूको त्यहाँ फोटोहरू राखेको छ र हाम्रो शिला बहिनीले पठाइदिनु भएको थियो र बहिनीहरूलाई धेरै धेरै धन्यवाद पनि दिन चाहिँ चाहन्छु है त. हजुर यिनै छन् जानकारीहरू आदरणीय श्रोताहरू. अनि यो बिचमा चाहिँ हाम्रो एकदमै नियमित श्रोता हुनुहुन्छ हाम्रो नूतन भूषाल ज्यू र उहाँ चाहिँ गीतकार हुनुहुन्छ र उहाँले के लेख्नु भएको छ उहाँको मेल पनि पढिहालौँ. नमस्कार, गुड इभिनिङ सर भन्नुभएको छ. हजुरलाई पनि गुड इभिनिङ. आज तिजको अन्तिम दिन ऋषि पञ्चमीको शुभकामना सम्पूर्ण चेलीहरूलाई भनेर भन्नुभएको छ. हजुरलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु. खेलमती दिदीलाई त्यो चाहिँ बिग सल्युटको मैले लिङ्क पठाएको छु. त्यहाँ चाहिँ अमाउन्टहरू छ तर तपाईँले जति अमाउन्ट दिन सक्नुहुन्छ त्यहाँ ब्राकेटमा गएर तपाईँले इच्छाले जति दिन सक्नुहुन्छ तपाईँहरूले जित्नु दिन चाहिँ सक्नुहुन्छ है त. र तपाईँहरूलाई पनि यो बिग सल्युटको लिङ्क चाहेमा कृपया हामीलाई जानकारी गर्नु होला, नत्र भने तपाईँहरूले जस्ट गिभिङ चाहिँ गुगलमा हान्नुहोस्, त्यसपछि चाहिँ त्यो पेजमा पुग्छ. अनि कल्स टु अ डोनेट भनेपछि अर्को पेजमा पुग्छ. त्यहाँ चाहिँ तपाईँहरूले अपरेसन समिट अफ समिट लेख्नुभयो भने त्यो पेजमा पुग्छ. त्यसले गर्दा वाट एभर अमाउन्ट तपाईँले डोनेट गर्न सक्नुहुन्छ त्यो डोनेट गर्न चाहिँ सक्नुहुन्छ है त. गत वर्ष त हामीले धेरै उठाएको थियो, 3000 over उठाएका थियौँ र यसपटक चाहिँ हामीले बिएबिएसकै यो चाहिँ तपाईँलाई लिङ्कहरू भनिरहेका छौँ. हजुर नूतन भूषालज्यूलाई पनि ह्याप्पी तिज भन्न चाहिँ चाहन्छु र आज तिजको अन्तिम दिन र तपाईँले पनि त तिजको गीत लेख्नु भएको छ, त्यो तिजको गीत म सुनाउँछु. अरूको गीत अरू चाहिँ सायद लेख्नु भएको छ कि छैन, अरू यो तिजको गीत एउटा मात्रै छ हामीसँग. शान्तिश्री परियारले गाउनु भएको गीत हो, अफकोर्स तपाईँले गाउ लेख्नु भएको. अनि दीपक राज विश्वकर्माले सङ्गीत गर्नुभएको. अनि इजरायलमा पनि यसो दिदी बहिनी मिलेर तिज मनाउने मौका पाउनुभयो कि. ह्याप्पी तिज हजुरलाई पनि है त.

0: वायरस गोरखा रेडियो
1: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन्स तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
0: यो BFBS गोरखा रेडियो हो।
2: साइली माइली आउनु है, हामीसँग एकछिन बात मार।

0: हजुर नमस्ते, कार्यक्रम व्यवेश संवादबाट म योगराज भाइको व्यवेश संवादमा द भोइस अफ नेपाल सिजन सिक्सको चाहिँ फर्स्ट रनर अप हुनुहुन्छ हाम्रो रोशन राई भाइ, उहाँसँग म कुराकानी गर्दैछु र उहाँ अहिले बेलायत भ्रमणको क्रममा हुनुहुन्छ। साङ्गीतिक प्रस्तुतिको क्रममा उहाँको बेलायत भिजिट कस्तो हुँदैछ, बसाइ कस्तो हुँदैछ अनि यहाँ चाहिँ कतिको कार्यक्रमहरू गर्दै हुनुहुन्छ, अपकमिङ कार्यक्रमहरू के छन्, यो सुम्निमा साँझ भन्ने प्रोग्राम पनि उहाँले गर्दै हुनुहुँदैछ त्यस सम्बन्धी, अनि भोइसको जो अनि समग्रमा चाहिँ उहाँको चाहिँ यो गीत सङ्गीततिर कसरी लाग्नुभयो त्यस सम्बन्धी कुरा भाइ। नमस्कार है।
1: नमस्कार दाई, नमस्कार।
0: हजुर अहिले अल्डरसर्टतिरै हुनुहुन्छ है तपाईँ?
1: हजुर म अहिले युकेको अल्डरसर्टमै छु। हजुर
0: ओके, अनि युके आउनुभएको त 3-4 महिना भयो, कस्तो जाँदैछ बसाइ? अस्ति हामी यलम्बरडेमा भेटेका थियौँ।
1: हजुर हजुर, अहिलेसम्मको बसाइ एकदम राम्रो छ। हजुर
0: यो पहिलोचोटि हो नि तपाईँको भिजिट है?
1: हजुर पहिलोचोटि हो दाइ।
0: कस्तो लाग्यो त तपाईँको चाहिँ यहाँ बेलायत आउँदा चाहिँ कस्तो लाग्यो, कस्तो सोच्नु भएको थियो, कस्तो पाउनु भयो त नि?
1: सोचेको भन्दा एकदमै धेरै राम्रो लागिरहेछ दाइ, एकदमै धेरै राम्रो प्रतिक्रियाहरू पाएको छ र कलाकारहरूलाई एकदमै धेरै माया गरिदिइरहनु भएको छ। जति पनि नेपाली आफ्नो समाजसम्म चाहिँ आफ्नो नेपाली दाजुभाइहरू तपाईँ सबै सम्पूर्ण युकेमा बस्नुहुने सबै तमाम नेपालीहरूले हामीले एकदम धेरै माया गरिदिइरहनु भएको छ, सोचेको भन्दा धेरै माया पाइएको छ।
0: अब समरबाट बिस्तारै हामी चाहिँ विन्टरतिर प्रवेश गर्दैछौँ, प्रोग्रामहरू त निकै गरिराख्नु भएको छ होला है अहिलेदेखि?
1: कार्यक्रमहरू भइरहेको छ, राम्रै भइरहेको छ भन्नु पर्दा।
0: अब अपकमिङ कार्यक्रमहरू चाहिँ के छन् त, अब के हुँदैछन्? यो सुम्निमा साँझको पनि अलिकति कुराकानी गर्नेछौँ।
1: हजुर हजुर हुन्छ दाइ। अपकमिङ कार्यक्रमहरू अब अक्टोबर 9 लागि सुम्निमा इभेन्ट लुङटुक क्रिएसन र रिफ्लेक्स इन्टरटेनमेन्टको संयुक्त आयोजनामा हामी सुम्निमा साँझ गर्दैछौँ अक्टोबर 9 युकेको अल्डरसर्ट एम्पायर हलमा। त्यसपछि सुम्निमा साँझ नै फेरि हामी रिडिङमा गर्दैछौँ 31 यस्तै यस्तै छ दाइ।
0: कति ठाउँमा गर्दै हुनुहुन्छ? 2 मात्रै हो?
1: 3 कार्यक्रम गर्छौँ दाइ, 3 लागि तय भइसकेको छ। अल्डरसर्ट, रिडिङ र हाम्रो
0: कार्यक्रममा चाहिँ कलाकारहरू को को हुनुहुन्छ? कार्यक्रममा मुख्य अब तपाईँ त भइहाल्नु भयो, अरू चाहिँ को को हुनुहुन्छ?
1: हजुर कलाकारहरूमा चाहिँ अब नेपालको अहिलेको चर्चित गायिका जो मेरो कोच पनि हुनुहुन्थ्यो मेलिना राई, अनि वरिष्ठ गायिका पार्वती राई, अनि अहिलेको चर्चित गायक प्रताप दास, अनि वयस्कै चर्चित गायिका सबिना योगा, अनि भोइसकै चर्चित गायिका हसरा घिमिरे, अनि मुन्दुमी गायक भनेर परिचित चिर परिचित गायिका जानुका राई हुनुहुन्छ, र त्यसमा म सिजन 6 फर्स्ट रनर रोशन राई पनि छु।
0: वाह, यो कार्यक्रम सफल होस् हाम्रो शुभकामना छ। तपाईँको भोइसको त्यो फाइनल सकेपछि तपाईँ वर्ल्ड टुर गर्नुभयो कि गर्नु भएन सिजन 6?
1: पहिलो टुर नै हाम्रो युके हो, युकेकै हामी युकेदेखि नै हामी सुरु गर्दैछौँ। अब लगभग वर्ल्ड टुरको लागि चाहिँ हाम्रो यहाँबाट हामी फर्किसकेपछि त्यसपछि अरू ठाउँ हामी अरू देश अन्य देशहरू अन्य कन्ट्रीहरू हामी जाँदैछौँ।
0: ए भनेपछि लास्ट इयर भएन?
1: लास्ट इयरको चाहिँ हाम्रो कार्यक्रम भएन, अब यही अब सालदेखि 2026 नै हाम्रो सुरु भइरहेछ।
0: ए राइट, अनि सबै अमेरिका युके सबैतिर जानुहुन्छ होला, अब यहाँ फेरि अब नेक्स्ट समरमा मात्रै आउनुहुन्छ होला नि त, विन्टर त अब लाग्यो बिस्तारै।
1: हजुर अब नेपाल फर्किसकेपछि हाम्रो तयारी हुँदैछ अब यसको लागि चाहिँ, अब अप्रिल
0: अब तपाईँ त गायन क्षेत्रमा अब स्थापित कलाकार नै हो, द भोइसमा आउने निर्णय चाहिँ किन भयो त?
1: धन्यवाद यो प्रश्नको लागि। अब यस्तो हुँदो रहेछ, गीत सङ्गीतमा हामी जति काम गरे पनि इच्छा आकाङ्क्षा चाहना रहर भन्छ नि एउटा कुरा, त्यो चाहिँ कहिले पनि पुरा नहुँदो रहेछ कि, जस्तो अब जिउ बुढो भए पनि मन बुढो हुँदैन भन्ने जस्तो, तपाईँ चाहिँ जति गाए पनि जति नाचे पनि रहर चाहिँ लागि नै रहँदो रहेछ, गाउन मन लागि नै रहँदो रहेछ। त्यसो भएको हुनाले मैले पनि भोइस अफ नेपालमा पनि गएर मेरो केही प्रस्तुतिहरू किन नदेखाउने होला भन्ने हिसाबले सोचेरै पनि मैले चाहिँ भोइसमा जाने निर्णय गरेँ।
0: तपाईँको भाइ हसन हुनुहुन्छ, उहाँ पनि राम्रो गायक सङ्गीतकार पनि गर्नुहुन्छ, के अरे उहाँले गर्दा म भोइसमा आएँ भन्नुभएको थियो, सही हो उहाँकै फोर्सले हो?
1: हजुर भाइ चाहिँ अब मेरो एकदमै राम्रो गीत गाउने मान्छे हो, र अब यो विषयमा चाहिँ के छ भन्दाखेरि धेरै कुरा चाहिँ उसले पनि मलाई गर्नुपर्छ। तपाईँ हामी भनेको गीत सङ्गीतलाई माया गर्ने गरिरहने योगदान तपाईँहरूको धेरै छ, त्यसो भएको हुनाले हामी भोइसमा पनि जानुपर्छ भनेर मलाई उत्साहित गर्ने प्रेरित गर्नेमा मेरो भाइ हसन राई पनि।
0: अब यो तपाईँको धोका दियो तिमीले सुकमित अधिकारीले गाउनु भएको यो गीत, पछि तपाईँले गाउनु पनि भएको रहेछ, त्यो गीत पनि मैले यहाँ प्ले गरिरहेको छु, अनि आँखैमा लाउनु पर्दैन भन्ने त्यो अहिलेको एकदम भाइरल गीत बेबेसबाट धेरै बस्ने गीत हो, तपाईँको भाइ र मेलिना राईले गाउनु भएको रहेछ, अनि चाहिँ बच्चन राईको शब्द रचना तपाईँले कम्पोज गर्नुभएको गीत हो, र योभन्दा अरू गीतहरू चाहिँ अहिले अलिकति तपाईँको लाइटमा आएको गीतहरू भनिदिनुहोस् न।
1: त्यसपछि थुप्रै गीतहरू छ, पैसा कि पैसा भन्ने गीतहरू अनि उपहार भन्ने गीत जीवनमा एउटै धेरै गीतहरू छन्। तर ती मध्येको गीतहरू सेलेक्टेड गीतहरूलाई अहिले तपाईँहरूले भनि नै सक्नुभयो, आँखामा लाउनु पर्दैन हो, एकदमै श्रोता दर्शकले अलिक धेरै माया गरिरहनु भएको छ। त्यसमा अर्को

0: गायकले त्यो भनेको कारणले गर्दा पनि यो चाहिँ उहाँहरूकै लागि बनाइएको गीत थियो, त्यही कारणले यो चाहिँ उहाँहरूलाई नै हो भनेर
1: ए
0: बनाएको।
1: यो सुकमित गुरुङले गाउनु भएको, तपाईँले पनि गाउनु भएको छ, एकदमै मलाई मनपर्ने गीत पनि हो। र यसमा अगाडि हाम्रो विक्रम राई भाइ हुनुहुन्छ चर्चित गायक सङ्गीतकार, र उहाँको लागि नै समर्पण गरेर यो गाउनु भएको हो कि कस्तो हो यो?
0: यो गीतको विषयमा भन्नुपर्दा चाहिँ अब बिचमा हामीसँग सहकार्य गर्ने एकदमै धेरै कामहरू चाहिँ विक्रम राईसँग हामीले गरेको थियौँ, बिचमा त्यस्तै भयो, त्यसकारण हामीले बिचको पिरियडमा हाम्रो धेरै कामहरू पनि भएको छ विक्रम राईसँग। अनि यो गीत गर्दाखेरि विक्रम राई जीवितै हुनुहुन्थ्यो उहाँ,
1: ए ओके,
0: र अगाडिको आलापको म्युजिक छ, जो म्युजिक चाहिँ विक्रम राईले नै निकाल्नु भएको थियो, एडिसनल म्युजिक भन्छ त्यसलाई। त्यो अगाडि आलाप सङ्गीत सुरु हुनुभन्दा अगाडि त्यो जुन ओरिजिनल पहिले सुकमित गुरुङको भोइसमा हामीले सुन्यौँ, उहाँले गाउनु भएको अगामा चाहिँ अगाडि त्यो म्युजिक छैन, जुन आलाप छ त्यो आलाप एडिसनल आलाप चाहिँ विक्रम राईले नै गर्नुभएको थियो। र हामीले काम गर्दा गर्दै उहाँले हामीलाई छोडेर जानुभयो, त्यसपछि हामीले विक्रम राईप्रति समर्पित भनेरै हामीले त्यो गीतलाई चाहिँ निकालेको हो।
1: हजुर,
0: त्यसरी नै भन्नु पर्ला।
1: ए के अधिकारीसँग तपाईँ यहाँ खेल्नु भएको छ भिजुअलमा? यो पहिलो थियो कि पहिला पनि तपाईँले मोडेल खेल्नु भएको थियो भिजुअलमा?
0: मैले योभन्दा धेरै अगाडि पनि एउटा ट्राई गरेको थिएँ, र यो पटकको कुरामा चाहिँ अब आफैले पनि एकचोटि किन नगर्ने त भन्ने हिसाबले दोस्रो भिडियो यो मेरो चाहिँ
1: एकदमै राम्रो बनाएछ त्यो गीत, मलाई एकदमै मनपर्ने गीत पनि हो। थ्याङ्क यू त्यसको लागि हजुरलाई, एकदमै मान्छे पनि तपाईँ एकदमै गतिलो अनि तपाईँको भोइस पनि एकदम कमान्डिङ भोइस, एकदमै राम्रो लाग्छ, खुसी लाग्यो भाइ। थ्याङ्क यू,
0: थ्याङ्क यू भेरी मच भाइ।
1: रोशन राई भाइ हुनुहुन्छ द भोइस अफ नेपाल सिजन 6 को चाहिँ फर्स्ट रनर अप, अहिले बेलायतमा हुनुहुन्छ, सायद अन द मुभमा हुनुहुन्छ कि अलिकति पछाडि हल्ला पनि सुन्दै हुनुहुन्छ होला, उहाँसँग कुराकानी गरिरहेको छ। यो बिचमा चाहिँ उहाँले नै गाउनु भएको यो गीत सुनाऊ, त्यसपछि सेकेन्ड पार्टमा चाहिँ बाँकी कुराकानी हामी उहाँसँग गर्नेछौँ।
2: यो BFBS गोर्खा रेडियो हो।
1: हजुर, सेकेन्ड पार्ट केही बेरमै भाइसँगको यो बिचमा चाहिँ एउटा बर्थडे गीत म तपाईँहरूलाई सुनाउन चाहिँ चाहन्छु, र देवबहादुर गुरुङज्यू हुनुहुन्छ, उहाँ लेख्नुहुन्छ, डियर योगजी गुड आफ्टरनुन भन्नुभएको छ हजुरलाई, गुड आफ्टरनुन, आई वुड लाइक टु रिक्वेस्ट ए बर्थडे सङ फर माई सन प्रदीप गुरुङ, उहाँ चाहिँ 1 RJ-मै हुनुहुँदो रहेछ, आशा छ उहाँले रेडियो सुन्दै हुनुहुन्छ कि, बेस्ट विसेस फ्रम बाबा आमा दिदी भेना एन्ड भान्जा भन्नुभएको छ, हेप्पी बर्थडे छोरा, काइन्ड रिगार्ड्स देवबहादुर गुरुङ तितवत भनेर लेख्नु भएको छ। र हाम्रो प्रदीप गुरुङ भाइ कुन कम्पनीमा हुनुहुन्छ र तपाईँलाई पनि ह्याप्पी बर्थडे ट्यु भन्न चाहन्छु, अनि जस के अब आशीर्वाद दिन आर्मीमा हुनुहुन्छ, तपाईँको करियर राम्रो होस्, प्रमोसन हुँदै जानु होला, अनि कहाँसम्मको चाहिँ टार्गेट राख्नु भएको छ त्यो टार्गेट चाहिँ हिट गर्नु होला, ह्याप्पी बर्थडे ट्यु भाइ भन्न चाहिँ चाहन्छु। र यो गीत सुनौ, त्यसपछि एउटा प्रोमो ब्रेक, अनि रोशन राईले गाउनु भएको गीत यो म सुनाउन चाहन्छु, धोका देउ तिमीले, हुन त यो पछि उहाँले कभरसँग गाउनु भएको बुद्धवीर लामाको शब्द अनि सङ्गीत शान्तिरामको ओरिजिनल गीत अब सुकमित अधिकारीले गाउनु भएको थियो, त्यो गीत हामी सुन्नेछौँ, त्यसपछि सेकेन्ड पार्ट हुनेछ। ह्याप्पी बर्थडे प्रदीप भाइ, 1 RJ-मा हुनुहुँदो रहेछ।

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारु गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नबसौँ।
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
1: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नुभन्दा त सुल्झाउनु राम्रो नि होइन।

0: गोर्खा रेडियो।
1: हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। बिएबे सम्वादमा चाहिँ हाम्रो चर्चित गायक रोशन राई भाइ हुनुहुन्छ, अहिले बेलायतमा हुनुहुन्छ, फर्स्ट रनर अफ भोइस अफ नेपाल सिजन सिक्सको, र अहिले बेलायतमा हुनुहुन्छ र उहाँसँग कुराकानी गरेको छ। भाइ, फेरि वेलकम छ है तपाईँलाई।
2: धन्यवाद हजुर।
1: ए राइट, अन द मुभमा हुनुहुन्छ कि अलि हल्ला आइरहेको छ?
2: म यहाँ साइडमा उभिरहेछु हजुर।
1: ए बिचरा, ओहो ल, तपाईँलाई मैले बिचरा बाहिर हुनुहुन्थ्यो होला, मैले ऊ अलिकति ऊ गरेँ है, तपाईँको टाइम खाइदिए।
2: होइन, ठिक छ हजुर, ठिक छ, एकदम ठिक छ, यहाँ आज प्रिपेरेसन गरेर चाहिँ बसेको हजुरसँग।
1: ए ओके, हुन्छ, म धेरै टाइम तपाईँको लिन। अनि द भोइसमा आएपछि र यता आएपछि चाहिँ तपाईँ जस्तो फर्स्ट रनर अप हुनुभयो, तपाईँको साङ्गीतिक यात्रा चाहिँ कस्तो छ, परिवर्तन के भएको छ?
2: भोइसभन्दा अगाडि र भोइसभन्दा पछाडिको कुरा गर्दा चाहिँ म गीत सङ्गीतमै थिएँ, अघि पनि हाम्रो यो विषयमा कुरा उठ्यो, तर जति पनि मैले रनर अप भएर म दर्शकसम्म प्रस्तुत भए आएँ, त्यस पछाडि मेरो एउटा एकदमै राम्रो क्रेज छ, अहिले सबैले माया गरिदिरहनु भएको छ, सबैले रोशन राई को रोशन राई भन्दा रोशन राई या भोइसको रोशन राई भनेर चिन्नुहुन्छ। त्योभन्दा अगाडि चाहिँ रोशन राई हो त, ए रोशन राई त्यति धेरै प्रेस थिएन, तर पनि मैले काम चाहिँ गरिरहेको थिएँ, तर भोइसको प्लेटफर्मलाई चाहिँ म एकदमै धेरै धन्यवाद भन्छु, र ज जसले मलाई प्रेरित गर्नुभयो, जो मेरो भाइको कुरा अघि पनि आयो उसलाई पनि म एकदमै धेरै हजुरहरूको मिडिया मार्फत धन्यवाद भन्न चाहन्छु, र मलाई जति पनि सपोर्ट गर्नुहुने मेरो आफन्त आफ्नो फेमिली परिवारहरू हुनुहुन्छ, मेरो आफन्त दाजुभाइहरू जति पनि हुनुहुन्छ, उहाँहरूको धेरै धन्यवाद भन्छु, किन भन्दा भोइसको प्लेटफर्मले गर्दा नै म रोशन राई भएर अहिले उभिएको छु, एकदम खुसी लागेको छ।
1: अब टप 12 पुगेपछि तपाईँ क्लोज क्याम्पमा जानुहुन्छ, प्रत्येक हप्ता एकजना दुईजना जस आउट हुँदै जानुहुन्छ, कस्तो हुँदो रहेछ त्यो जर्नी चाहिँ?
2: त्यतिखेरको चाहिँ कस्तो हुन्छ भन्दा अब लाइभ राउन्ड टप टेबल आइसकेपछि त्यतिखेरसम्म आइपुग्ने कन्टेस्टेन्टहरू चाहिँ एकदमै उत्कृष्ट कन्टेस्टेन्टहरू नै आइपुगेको भइँदो रहेछ, हुँदो रहेछ, र त्यसमा एकदमै धेरै आत्मीयता पनि बढिसकेको हुँदो रहेछ त्यतिखेरसम्म आइपुगिरहँदा, र एकदमै अब एकदेखि एक अर्को आउट हुँदै जाँदा चाहिँ एकदमै धेरै दुःख लाग्यो, दुःखको अनुभव पनि अनुभूति हुँदो रहेछ, किन भन्दा हामी यति धेरै साङ्गत भइसकेको हुँदो रहेछ कि सबै हामी एउटै हो, एउटै परिवार जस्तो भइसकेको हुँदो रहेछौँ,
1: हामी
2: छुट्टिँदै जाँदा चाहिँ एकदम दुःख लाग्थ्यो लागेको थियो।
1: अब तपाईँ एकै खुड्किलो थियो, प्रोसेस पाण्डे भाइले जित्नुभयो, तपाईँ ह्याप्पी नै हुनुहुन्छ होला, फर्स्ट रनर अप इज लाइक तपाईँहरू जिते जस्तै त हो नि, होइन? त्यो एउटा ट्रफी मात्रै नउचालेको हो नि त।
2: हजुर, एकदम धेरै खुसी, उहाँलाई चाहिँ बधाई प्रोसेस भाइलाई, किनभन्दा उहाँले जित्नु भनेको पनि हामीले नै जित्नु हो, होइन, मैले जितेछ जति नै हो, त्यसले गर्दा एकदम खुसी नै छ, किन भन्दाखेरि हामी हार्दा पनि एक दुई भोटले हार्यौँ होला, ठुलो कुरा र होइन, उहाँले जित्नु भनेको पनि मैले जित्ने सराहना हो, एकदम खुसी नै लाग्छ।
1: ए उहाँ चाहिँ कस्तो क्यारेक्टर हुनुहुन्छ खास? उहाँले त अब यो कमेडी पनि गरिराख्नु भएको छ, कमेडी बाजतिर देखिन्छ, उहाँ चाहिँ कतिको हँसाउनु हुन्थ्यो, अब गाउने त छँदैछ।
2: उहाँ मल्टी ट्यालेन्ट हो, उहाँ चाहिँ अब हँसाउने मात्रै नभएर अरू क्यारिकेचरहरू पनि गर्नुहुन्छ, एकदमै राम्रो एङ्कर पनि गर्नुहुन्छ उहाँ, एकदमै राम्रो कमेडी, अब गीत त त्यतिकै पनि राम्रो गाइ नै हाल्नुहुन्छ, धेरै राम्रो सिङ्गर हो, र सबै कुरामा उहाँ पर्फेक्ट हो। म चाहिँ उहाँलाई एकदमै धेरै के भन्छु भन्दा शुभकामना, अझ धेरै उहाँको प्रगति होस् भन्न चाहन्छु, र एकदमै राम्रो एटिट्युड भएको मान्छे लाग्छ मलाई चाहिँ, लाग्थ्यो भनौँ, लागि पनि रहेको छ।
1: ओके, मेलिना राई चाहिँ कस्तो हुन्छ, त्यो सिकाउँदा तपाईँलाई चाहिँ गाइड गर्दा मेन्टर हुँदा चाहिँ कस्तो खालको हुनुहुन्छ? अलिकति मेन्टर भएपछि कहिले काहीँ अब यस्तो भएन उस्तो भएन हुन्छ, कस्तो खालको व्यक्ति हुनुहुन्छ उहाँ चाहिँ?
2: उहाँ हाम्रो कोच हो, अब एकदमै उहाँ जति मान्छे हेर्दा जति राम्रो हुनुहुन्छ, भित्रबाट पनि त्यति नै राम्रो हुनुहुन्छ, उहाँले एकदमै मजाले सिकाउने कुराहरू उहाँले सिकाउनुहुन्थ्यो, यहाँनिर यो भएन भने यसरी गर्नुपर्छ, यहाँनिर यति इम्प्रोभाइज गर्न सकिन्छ, यसरी गर्नुहोस् भनेर एकदम राम्रो गरी एउटा पारिवारिक भएर हामी धेरै लामो समय बिताएको भोइसमा।
1: यो भोइसमा चाहिँ कस्तो हुँदोछ, यो लास्ट फाइनलमा पुगेपछि पैसाको चलखेल हुन्छ भन्छन् होइन, अब त्यस्तो हुन्छ कि कस्तो हुन्छ खास? यो अलिकति त्यही नै सुनिन्छ होइन,
2: यो चाहिँ कस्तो भन्दाखेरि अब कसरी हजुरहरूले सुन्नुभयो, मिडियामा चाहिँ अब त्यस्तो कुराहरू आउँदो रहेछ, तर खास के भने भोटिङ सिस्टम हो, भोटको लागि चाहिँ अब हामीले जति भोट गर्न सक्यो फाइनल पुगेपछि, अब जति भोट गर्नुहुन्छ अब आफूलाई हामीलाई मन पराएर दर्शक श्रोताहरूले त्यही उहाँहरूकै माया र भोट आशीर्वादले नै हाम्रो हार जित हुने हो, वा हामीले गर्ने भोटहरू हामीसँग भएको हामीले गर्छौँ, हामीमा दिनुभएको अधिकार छ, जो हामीले कति गर्ने भन्ने कुरा आफूले सकेको गर्ने हो, र दर्शक श्रोताको भोटबाटै हामीले गर्ने हो, त्यो विषयमा इन्टरनल भित्री कुराहरू धेरै कुराहरू चाहिँ हामीलाई थाहा हुँदैन र थाहा छैन यो विषयमा, तर अब बाहिर कसरी हल्ला हुन्छ त्यो चाहिँ मलाई पनि थाहा भएन।
1: राइट, अलिकति तपाईँको गाउँतिर फर्काउँ, तपाईँको काकाले रेडियो ल्याउनुहुन्थ्यो, लाउडे हुनुहुँदो रहेछ, त्यहीँ गीत सुनेर म इन्सपायर भए भन्नुभएको छ, अलिकति त्यो सोध्न मन लाग्यो।
2: हजुर, बाल्यकालमा त अब त्यतिखेर हामी शम्भु राई, राजेशपाल राई, नारायण गोपाल, भक्तराज आचार्य उहाँहरूकै गीतहरू हामी सुन्थ्यौँ। अनि त्यो चाहिँ सुनिएको कहाँ भन्दा रेडियो क्यासेटबाटै सुनिएको हो, र उहाँहरूको कारणले गर्दा पनि म सायद गायन क्षेत्रमा लागेर अहिले यहाँसम्म आइपुगे भन्ने लाग्छ मलाई।
1: अब भाइले त भोइसमा जानुपर्छ भनेर तपाईँलाई इन्सपायर गर्नुभयो भन्नुभयो, अनि भाइ चाहिँ भोइसमा आउनुहुन्न अझै त हसन?
2: भाइको लागि अब यस्तो छ, गाउने कुरामा त अब राम्रै गाउँछ, राम्रै गाएको गीत पनि हिट भइरहेछ, दुई चारवटा गीतहरू उसको अब अहिले राम्रै भइरहेछ। अब कालान्तरमा जुस गराउनु पर्छ भन्ने नै मलाई लाग्छ। अब हेरौँ, अब अन्य सिजनहरू हुँदैछ, अब त्यतिखेर जुर छ, मेरो तर्फबाट शुभकामना गर्नुपर्छ नि मैले भनिरहेको छु, हेरौँ सायद आउँछ कि।
1: बेलायतको यहाँको अडियन्सहरू चाहिँ कस्तो पाउनुभयो? कोही बेला ठुलो मासमा गाउनुपर्छ, कोही बेला एउटा सानो कोठाभित्र पनि कार्यक्रम यहाँ हुने गर्छन्। अब तपाईँहरू त नेपालमा ठुलो मेला महोत्सवतिर गाउने हजारौँ लाखौँ हुन्छन् होला त्यहाँ, होइन? यहाँको अडियन्स चाहिँ कस्तो पाउनुभयो?
2: अडियन्सहरू एकदमै पोजिटिभ, जतिजना भए पनि हामी अहिलेसम्म मैले पाएको माया देख्दा चाहिँ सबैभन्दा पहिलो कुरा चाहिँ हामीलाई गर्नुहुने सम्मान, यो माया चाहिँ मेरो लागि चाहिँ यो एकदमै ठुलो कुरा रह्यो। जति पनि अहिले म यहाँ छु, मलाई भोइसमा सपोर्ट गरिदिनु हुने, यहाँ बस्नुहुने तपाईँ सबै सम्पूर्ण आम नेपाली गीत सङ्गीतलाई माया गर्नुहुने दाजुभाइ, दिदी बहिनी, आमा बुवा नै हुनुहुन्छ, र उहाँहरूको माया देख्दा चाहिँ एकजनाले नै आएर सुनिदिँदा पनि मेरो लागि त्यो लाखौँ दर्शक जस्तो लाग्छ, मेरो लागि चाहिँ एकदमै धेरै खुसी
1: लाग्छ। गाउनुबाट सुरु गर्नुभयो कि कम्पोज अलिक पछि गर्न थाल्नुभयो? कम्पोज मात्रै गर्नुहुन्छ कि तपाईँ गीत पनि लेख्नुहुन्छ?
2: गीत त मैले लेख्नु पनि अलिअलि ट्राई चाहिँ गर्छु कहिले काहीँ, तर मेरो पेसा भनेको चाहिँ म गाएनै हो, गाउँछु नै, गाएकै हो। सङ्गीत चाहिँ मैले पछि सुरु गरेको हो, मेरो चाहिँ मेन चाहिँ म गाउने नै हो।
1: कति जति कम्पोज गर्नु भएको छ अनि कति जति गाउनु भएको छ अहिलेसम्म?
2: गीत त मैले अब 1000+ भइसकेको छ संख्याको हिसाबले हेर्दा गाएको छ, होइन? सङ्गीत त मैले त्यति धेरै गरेको छैन, जस्तो मैले गाएको गीतहरू एउटा दुइटा गरेको छु सङ्गीत, र मेरो भाइहरूले गर्नु भएको एउटा दुइटा, त्यसपछि आलुने राइस किङ दाई दुई चारवटा गर्नुभएको छ, रामकृष्ण ढकालले दुई चारवटा गर्नुभएको छ, अन्जुपन तमेलिनाले दुई चारवटा गर्नुभएको छ, र अन्य भाइ बहिनीहरूले पनि गर्नुभएको छ। हेर्दाखेरि त्यही अब 150 हारिमा सङ्गीत पनि गरेको रहेछु।
1: अब यो रियालिटी सोमै कति फर्स्ट भएर सेकेन्ड भएर आउने गर्नुहुन्छ, त्यो सो चलिरहेको बेला निकै फेमस हुन्छ, त्यसपछि कतिपय कलाकारहरू आउँदै गाएको पनि हामीले देखेका छौँ। तपाईँको साङ्गीतिक यात्रा चाहिँ द भोइसपछि कस्तो देख्नु भएको छ?
2: राम्रै भइरहेछ, अब किन भन्दा सबैले माया गरिदिनु भएको छ, दाई कम्पोज गरिदिनुहोस् भन्नुहुन्छ, कम्पोज पनि गरिरहेछु, गाइदिनुहोस् भनिरहनु भएको छ, गाई पनि दिइरहेछु, अनि कार्यक्रममा पनि यसो आउनुपर्छ तपाईँ भइसक नेपालको चाहिँ रनर अप हो, आउनुपर्छ भनेर बोलाइरहनु भएको छ, गइ नै भोइसले पनि होल टुर गराइरहनु भएको छ, गरि नै रहेछु। त्यसो भएको हुनाले गर्दा एकदमै राम्रो भइरहेको छ भन्ने मलाई चाहिँ महसुस भइरहेको छ। अझ धेरै युकेको टुरले झन् धेरै खुसी लागिरहेको छ, एकदम धेरै माया पाइरहेको छु र एकदम धेरै सफलता पाइरहेको छु भन्ने चाहिँ महसुस भइरहेको छ।
1: अहिले अब कम्पिटिसन पनि निकै होला है नेपालमा, देश पनि विकास हुँदैछ, गीत सङ्गीत चाहिँ एकदमै विकास भएको छ के, त्यो राम्रो कुरा पनि हो।
2: हजुर, अहिले अब कम्पिटिसनको कुरा त अब टेक्नोलोजीसँग पनि गायकहरूले सिङ्गरहरूले चाहिँ अब कम्पिटिसन गर्नुपर्ने अवस्था अहिले आइसकेको छ। जो एआईले शब्द लेखिदिन्छ, एआईले सङ्गीत गरिदिएको छ, एआईले गाइदिइरहेको छ, एआईले नै पुरानो गीतहरू पनि गाइदिएको कारणले गर्दाखेरि ओरिजिनल सिङ्गरहरूलाई सम्म मात्काउने भइरहेछ। त्यसले गर्दा सिङ्गरहरूले चाहिँ अलिकति धेरै मेहनत गर्नुपर्ने अवस्था देखिन्छ। हजुर,
1: अब हामी राईहरू त्यो पनि खोटाङ्गेहरू अधिकांश लाउरीहरू छौँ, अब तपाईँको पनि काका लाउरी हुनुहुन्छ, त्यति बेला लाउरी बन्ने चाहना भएन कि भविष्यमा सिङ्गरै बन्छु भन्ने तपाईँको चाहना थियो?
2: त्यतिखेर को चाहिँ कस्तो थियो भन्नु परिस्थिति भन्दाखेरि चाहिँ अब धेरै जस्तो चाहिँ लाउरी नै हुनुपर्छ भन्ने थियो। मैले पनि ट्राई त नगरेको होइन, एक दुईचोटि चाहिँ गरेको, तर धेरै जस्तो चाहिँ म बच्चादेखि गीत गाउने भएकोले गर्दा त्यो ध्यान त्यतातिर अलिक कम भयो होला, अनि त्यसो भएकोले गर्दा म गीत सङ्गीत नै अङ्गाले त्यतातिर नै लागे, र अहिलेसम्म पनि निरन्तरता
1: त्यही भएर त्यो गीत सङ्गीतै लाग्नु भयो, नत्र तपाईँ त मान्छे त खाइ लाग्दै एकदम लाइकै हुनुहुन्छ नि त, होइन?
2: तर लाउरीमा खाइ लाग्दैले नहुँदो रहेछ नि त हजुर,
1: होइन? त्यो अब
2: समस्या पार्यो
1: हो, त्यसमा अब तपाईँले आफूलाई कसरी तयार पार्नुभएको थियो त्यसमा पनि फरक पर्छ नि त, फिजिकली मेन्टल्ली, होइन? कोही त अब त्यतिकै जाइदिउन त भन्ने अब हुन्छ नि, त्यो हुलमुलमा हुन्छ, त्यो तरिकाले लड्नुभयो होला। एनिवे रोशन भाइ, अब तपाईँको पनि यो सुम्नीमा साँच हुँदै रहेछ, त्यति बेला हामीले कुराकानी गराउँला, यति नै सोध्न चाहे, अरू हजुरको केही छ?
2: एकदम धेरै खुसी लाग्यो अब हजुर बेस्ट बेसबाट मलाई फोन गरेर दुई चारवटा कुरा राख्ने अवसर दिनुभयो। तपाईँ इन्टायर टिमप्रति धेरै धेरै धन्यवाद भन्न चाहन्छु, मेरो विषयमा कुरा राखिदिनु भयो, यो कार्यक्रमको लागि हजुरहरूले बोलिदिनु भयो, र म बेलायतमा बस्दै गर्दाखेरि अहिले मेरो काका चाहिँ मेरो अहिले वाइफको काकाको घरमा बस्दैछु म, अहिले चिपेनाम बस्छु म आज यो सुम्पीमा साँझको
1: क्यासेटमा गीत सुनाउने काका
2: मात्र म यता आइरहेको छु अनि उहाँ चाहिँ 1999 लाउरे लाग्नु भएको कर्ण सामपाङ राई
1: हुनुहुन्छ
2: लक्ष्मी राई र कर्ण सामपाङ म त्यहाँ छु मेरो लागि धेरै गर्नुभएको छ उहाँहरूले
1: ल त रोशन भाइ खुसी लाग्यो मेरो नम्बर यही हो सेभ गर्नु होला एनी टाइम तपाईँलाई बोल्न मन लाग्छ अथवा कार्यक्रम सम्बन्धी जानकारी गर्नु मन लाग्छ भने यो कल मी है त
2: हुन्छ थ्याङ्क यू भेरी मच धन्यवाद है अब भेट्नुपर्छ है त
1: स्योर स्योर रोशन राई भाइ हुनुहुन्छ र उहाँसँग म कुराकानी गर्दै थिएँ फर्स्ट रनर अप हुनुहुन्छ द भोइस अफ नेपाल सिजन 6 को अहिले बेलायतमा हुनुहुन्छ र उहाँले यो सुम्निमा साँझ कार्यक्रम पनि गर्दै हुनुहुँदो मेलिना राईजी उहाँकै मेन्टर हुनुहुन्छ अथवा कोच हुनुहुन्छ उहाँहरूको साथमा कार्यक्रम गर्दै हुनुहुँदो रहेछ त्यति बेला पनि भयो भने हामी कुराकानी गर्नेछौँ अहिलेलाई उहाँलाई धन्यवाद दिँदै मैले पनि कार्यक्रम व्यवेश संवादबाट बिदा मागे हस्त नमस्ते हजुर हाम्रो सिजन 6 को फर्स्ट रनर अप रोशन भाइसँग गरेको कुराकानी तपाईँले सुन्दै हुनुहुन्थ्यो कर्ण भाइ हुनुहुन्छ र उहाँ आफन्त पढ्नुहुँदो चिपेनामा एक्सक्युजीकै सदस्य हुनुहुन्छ प्लान्ट ट्रुपमा हुनुहुन्थ्यो र उहाँले नै जस उहाँको नम्बर दिनुभयो भाइ थ्याङ्क यू भेरी मच र तपाईँको प्रोग्राम र अस्ति यालम्बर डेमा त अलिकति हेऱ्यो त्यसपछि चाहिँ हेर्न पाइएको छैन आशा छ त्यो जुट्छ होला थ्याङ्क यू हजुरलाई हजुर यो बिचमा हाम्रो कैलाश भाइ हुनुहुन्छ कुनै पनि एउटा नेपाली गीत उहाँको सबै सबै आफन्तहरू फेसबुकका साथीहरू अनि यति बेला रेडियो सुनेर बसिराख्नु भएको श्रोतालाई समर्पण गर्न चाहनुहुन्छ अनि नारायण सापकोटा भाइ हुनुहुन्छ फिनल्यान्डबाट युग दाजु सुन्दैछु है भनेर भन्नुभएको छ र भाइलाई पनि धेरै धेरै धन्यवाद र 5 बजेसम्म यो गीत सुनौ हाम्रो चाहिँ रोशन भाइले कम्पोज गर्नुभएको यो वाचन राईको शब्द रचना अनि मेलिना राई र हसन राई चाहिँ उहाँकै भाइ हुनुहुन्छ उहाँले गाउनुभएको एकदमै चर्चित गीत राख्न चाहन्छु यो गीत सुन्दै हामी समाचारतर्फ लागौँ समाचारपछि एउटा गीत र त्यसपछि भने यो दोस्रो नेपाली आदिवासी जनजाति चलचित्र महोत्सवको बारेमा हाम्रो रोजिना राई बहिनी हुनुहुन्छ उहाँसँग हामी कुराकानी गर्नेछौँ उहाँ चाहिँ होस्ट हुनुहुँदो रहेछ 27 तारिकको यो कार्यक्रममा है त

0: सैन्य समुदायमा
1: लाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
3: सभापति रवि लामिछानेले सर्वदलीय बैठक डाक्नु भएको छ। भोलि बुधबार बिहान 11 बजे रासोपा संसदीय दलको कार्यालयमा बैठक डाकिएको रासोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभएको छ। बैठकमा उच्च स्तरीय राजनीतिक संयन्त्र गठनका विषयमा छलफल हुनेछ। यस्तै विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका विषयमा पनि छलफल हुने बताइएको छ। प्रमुख प्रतिपक्षी दल कंग्रेसले सम्पत्ति शुद्धिकरण विभागका महानिर्देशकलाई मध्यराति पिस्तोल भिराएर रेड कर्नर नोटिस जारी गराउन लगाइएको भन्ने विषयमा सरकारसँग जवाब मागेको छ। प्रतिनिधि सभा बैठकमा सांसद चन्द्रमोहन यादव
4: कहीँ सुन्नमा आएछ भनेछ अहिले कञ्चटमै पिस्तोल राखेर थर्काउने कुरा आएछ कहीँ कुरा आएछ प्रश्न गर्दाखेरि धम्की आउँदो रहेछ यो कुरा असाध्यै अलोकतान्त्रिक कुरा हो यसमा सरकारको के जवाब छ हामी सुन्न आतुर छौ।
3: सांसदहरूले प्रश्न गर्दा मन्त्रीले धम्कीपूर्ण भाषा प्रयोग गरेको भन्दै यादवले आपत्ति जनाउनु भएको छ। यसअघिको बैठकमा रासोपा सांसद अमरेश कुमार सिंहले सरकारले राति 1 बजे पिस्तोल तिर्साएर रेड कर्नर नोटिस जारी गर्न लगाएको दावी गर्नुभएको थियो। मकवानपुरको इन्द्र सरोवर 2 सुकौरामा भएको गाडी दुर्घटनामा मृत्यु भएका 4 जनाको परिचय खुलेको छ। हेटौँडा भीमफेदी कुलेखानी फाखेल सड़क खण्डमा भएको दुर्घटनामा 4 जना पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। एसपी श्याम खत्रीका अनुसार 3 जना घाइतेलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ। 1 जनाको हेटौँडामा उपचार भइरहेको छ। बजारमा चिनीको कृत्रिम अभाव सृजना गरी चरको मूल्य असुल्न थालिएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निगरानी बढाएको छ। 1 किलो चिनी पाउन पसल बहुतारिनुपर्ने र पाइहाले पनि किलोको 170 रुपियाँसम्म तिर्नुपर्ने चरम लुटको शिकार भइरहेको उपभोक्ताको गुनासो छ।
5: विभागले साल ट्रेडिङ मार्फत मूल्य निर्धारण गर्ने भएको हो। तत्कालका लागि ठूला डिपार्टमेन्ट स्टोरहरूमा प्रति केजी 110 रुपियाँ मूल्य निर्धारण गरिएको विभागका महानिर्देशक मोतीराम सापकोटाले जानकारी दिनुभएको छ। उहाँका अनुसार भाटभटेनी सल्सबेरी पिगमार्ट लगायतका प्रमुख सुपरमार्केट तथा डिपार्टमेन्ट स्टोरहरूले अब अनिवार्य रूपमा प्रति केजी 110 रुपियाँमै चिनी बिक्री गर्नुपर्नेछ। अनुगमनलाई तीव्र पार्दै सबैतिर यही मूल्य लागू गराइने उहाँको भनाइ छ। अहिले खुद्रा बजारमा व्यापारीहरूले कृत्रिम अभाव देखाएर उपभोक्ताबाट मनपरी मूल्य लिइरहेको गुनासो बढ़िरहेको छ। चिनीको आपूर्ति व्यवस्था सहज बनाउन र कालो बजारी नियन्त्रणलाई थप प्रभावकारी बनाउन साल्ट ट्रेडिङ कर्पोरेशन सँग समन्वय गरी मौजदात र वितरण प्रणालीलाई चुस्त बनाइने विभागले जनाएको छ। बजारमा अनुचित नाफाखोरी र कृत्रिम अभाव सिर्जना गर्नेलाई कड़ा कार्यवाही गरिने सापकोटाले चेतावनी दिनुभएको छ।
3: खोटाङको दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका 11 खर्मीमा बाँदरलाई हानेको गोली लागेर 1 व्यक्तिको मृत्यु भएको छ। महावीरका 54 वर्षीय भलबहादुर तामाङले बाँदरलाई हानेको गोली लागेर सोही ठाउँका 52 वर्षीय श्यामबहादुर तामाङको मृत्यु भएको हो। जिल्लाबाट खटिएको प्रहरी टोली आइपुगेपछि सर्चमैन गरेर मृतकको शव र बन्दुक प्रहार गर्ने भलबहादुरलाई जिल्ला पठाउने तयारी गरिएको वडा सदस्य वीरेन्द्र राईले जानकारी दिनुभएको छ। खर्मीमा भएको घटनाका विषयमा जानकारी पाउन साथ अनुसन्धान गर्न जिल्लाबाट इन्सपेक्टर निराजन बस्नेतको टोली परिचालन गरिएको डिएसपी प्रकाश पुडाथोकीले जानकारी दिनुभएको छ। चीनले अन्तरिक्षमा युद्धको तयारी नगर्न अमेरिकालाई आग्रह गरेको छ। वाशिङटनले अन्तरिक्षमा हतियार तैनात गरेको थाहा भएपछि चीनको आग्रह आएको छ। चिनिया विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकी कदमको विरोध गरेका छन्।
6: China has always been committed to the peaceful use of outer space and safeguarding security in outer space. We urge the US to stop its military buildup and war preparations in outer space and take concrete actions to safeguard global strategic stability.
3: अमेरिकी एयरफोर्सले आफ्ना सैनिकको प्रतिरक्षाका लागि हतियार राखेको बताए पनि यसको प्रकारबारे केही बताएको छैन। बेलायतको जोइन्ट फोर्सेस कमान्डका जनरल सर क्रिस डेभरेलले रहिसकेका डेभरेलले अमेरिकाले राखेका हतियारले विरोधीका उपग्रह ध्वस्त बनाउने नभएर सेवा अवरुद्ध गर्ने खालका हुन सक्ने बताउनु भएको छ। नेपाल क्रिकेट संघले एसियाली खेलकुदका लागि दिपेन्द्र सिंह ऐरेको नेतृत्वमा टोली घोषणा गरेको छ। टोलीमा ऐरीसँगै कुशल फुर्तेल आसिफ शेख रोहित पौडेल आरिफ शेख कुशल मल्ल सन्दीप जोरा र लोकेश बम हुनुहुन्छ। यस्तै सन्दीप लामिछाने, गुलशन शाह, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी र शेर मल्ललाई पनि टोलीमा समावेश गरिएको छ। एसियाली खेलकुद प्रतियोगिता अर्को सातादेखि जापानमा सुरु हुँदैछ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
2: यो BFBS गोर्खा रेडियो हो।

ब्युटिफुल गीत पक्कै पनि तपाईँले इन्जोय गर्नु भयो होला। र यो गीत अघि हाम्रो रोशन भाइ हुनुहुन्छ र उहाँसँग मैले कुराकानी गर्दै थिएँ, हर्षन भाइ मैले गरेँ भने नि होइन, र उहाँले नै गाउनु भएको गीत हो। र यो गीत चाहिँ देवेश राईको एरेन्जमा शशि गुरुङ हुनुहुन्छ, उहाँको शब्द सङ्गीत रहेको गीत हामीले सुन्यौँ र तपाईँलाई पनि मन परेर धेरै पटक यो हाम्रो चाहिँ स्टेसनबाट चाहिँ बजेको गीत हो। 6:09 गइसकेको छ, यो बिचमा चाहिँ हाम्रो रोजिना बहिनीसँग कुराकानी गर्नुपर्ने हो तर उहाँको फोन लागेको छैन। बहिनी सुन्दै हुनुहुन्छ भने म यहाँ स्टुडियोको नम्बर इनबक्स गरिदिन्छु, कृपया त्यति त्यहाँ चाहिँ मलाई कल गर्नुहोला है त। र हुन त मलाई वाट्सएपमा कल गर्नुभएको छ, म तपाईँलाई स्टुडियोको फोन नम्बर चाहिँ इनबक्स गर्दैछु र त्यहाँ मलाई कल गर्नुहोला है त। मैले कल गरेको तपाईँकोमा लागेन है त। 01-303-246-730 कल गर्नुहोला र यो चाहिँ 27 हुने कार्यक्रम सम्बन्धी हामी कुराकानी गर्नेछौँ। अहिले 6:10 गइसकेको छ, 7 तपाईँहरूको सेवामा रहनेछु। र अहिलेलाई यति भन्दै एउटा छोटो गीत राखौँ र त्यसपछि उहाँसँग हामी कुराकानी गर्नेछौँ है। त्यति बेला चाहिँ मेलिना राई र सरोज ओलीले गाउनुभएको गीत एकछिन सुनाऊ।

0: हजुर, गीत मिठो थियो। यो गीतलाई मैले रोके। हाम्रो रोजिना राई बहिनी लाइनमा जोडिनु भएको छ, उहाँसँग म छोटो प्रत्यक्ष कुराकानी गर्नेछु। दोस्रो नेपाली आदिवासी जनजाति चलचित्र महोत्सव चाहिँ आउँदो 27 सेप्टेम्बरमा एम्पायर हलमा हुँदैछ र यसै सम्बन्धी कुराकानी गर्नेछौँ। र उहाँ चाहिँ होस्ट हुनुहुन्छ, हाम्रो आकाश सुनार भाइ पनि हुनुहुँदो रहेछ। र छोटो कुराकानी गरौँ। हेलो बहिनी, नमस्ते।
1: योगदाई नमस्कार। अनि सम्पूर्ण श्रोताहरू जो जसले पनि रेडियो सुनिरहनु भएको छ उहाँहरू सम्पूर्णलाई पनि नमस्कार भन्न चाहन्छु। योगदाई
0: हजुर, बहिनी धेरै धेरै धन्यवाद। आज कामै थियो कि छुट्टीमा हुनुहुन्थ्यो आज?
1: म काममा थिएँ दाई, तर अहिले बिचमा चाहिँ ब्रेक लिएर यसकै लागि हजुरसँग कुराकानी गरौँ भनेर एक घन्टा ब्रेक लिएको छु। अनि समय दिनुभएकोमा चाहिँ हजुरलाई एकदमै धेरै धेरै धन्यवाद।
0: राइट राइट। अनि कति बजी सक्ने हो त तपाईँ काम?
1: एक्ज्याक्टली यति नै भन्ने छैन, म 5 बजेसम्म चाहिँ गर्नै पर्ने हुन्छ, त्यस पछाडि चाहिँ मेरो आफ्नै के भन्छ अन टाइममा गरे पनि भए नगरे।
0: राइट राइट, भनेपछि 5 बजेपछि त फेरि ओभर टाइम होला नि त?
1: हजुर, त्यही भन्नु पर्यो।
0: ल, त्यस्तो काम त हामीलाई पनि चाहिएको थियो। हाम्रो त 24/7 काम गर्दा पनि जति छ त्यति नै हो। नगर्ने तपाईँ अब पूर्व प्रसारीकै हुनुहुन्छ, बुढामा त्यत्रो काम गर्नुभयो होइन, तपाईँले नसक्ने कुरै छैन नि होइन, यति मिठो बोल्नुहुन्छ। एनिवे बहिनी, यो 27 तारिक चाहिँ अब यो आदिवासी जनजाति चलचित्र महोत्सव हुँदैछ र अस्ति तपाईँ पनि छोटो मिटिङ मिलेको थियो भन्नुभयो, तपाईँले को होस्ट गर्दै हुनुहुँदो, कतिको एक्साइटेड हुनुहुन्छ त्यो कार्यक्रमको लागि?
1: हजुर, एकदमै राम्रो क्वेसन हो योगदाई। एकदमै एक्साइटेड पनि छु अनि यो चाहिँ राम्रो अपर्च्युनिटी पनि भने जस्तो लाग्छ मलाई, किन भन्दाखेरि अरू धेरै अब सानोतिनो इभेन्टहरू पनि मैले होस्ट गर्ने मौका पाएँ। कति चाहिँ अब मैले उहाँहरूको अफरमा र कति चाहिँ के भन्छ भोलन्टियर बेसमा चाहिँ सङ्घ संस्थाहरूमा समाजको लागि गरेकी छु भने, योभन्दा पहिला द भोइस अफ नेपाल सिजन 7 पनि 2 महिना अगाडि के भन्छ स्विङ्गरमा हाम्रो रोशन भाइ, त्यसै गरी सिजन 7 सँग होस्ट गर्ने मौका पाएको थिएँ होइन, एकदम खुसी लाग्यो। हजुर, ठ्याक्कै फेरि अहिले चाहिँ अब यो नेपाल आदिवासी जनजाति महासङ्घले चाहिँ यो दोस्रो नेपाल आदिवासी चलचित्र महोत्सव 2026 चाहिँ होस्टको रूपमा उहाँले मलाई अफर गर्नुभएकोमा राम्रो अपर्च्युनिटी, एट द सेम टाइम मलाई एकदमै च्यालेन्ज पनि छ योगदा, यो चाहिँ एकदमै ग्रान्ड इभेन्ट
0: भएकोले
1: एकदमै म एक्साइटेडको साथ साथमा मलाई के भन्छ अलिक एन्जाइटी पनि भइरहेको छ योगदा।
0: होइन, तपाईँ एक्सपिरियन्स हुन्छ त्यो, नो प्रब्लम। ओके, अलिकति अस्ति हाम्रो योगेश साहबसँग अलिकति कुरा त भएको थियो, उहाँले पनि लिफलेट दिनुभएको थियो होइन, यो तपाईँलाई थाहा भएको जति कार्यक्रमको बारेमा भनिदिनुहोस् न। यो दोस्रो रहेछ यहाँ बेलायतमा, पहिला चाहिँ स्कटल्यान्डतिर भएको रहेछ होइन, एडिनबरामा।
1: हजुर, यो मलाई एक्ज्याक्टली सबै इन डिटेल चाहिँ मलाई थाहा छैन, म एकछिन अस्ति नै जुम भर्चुअल जुमबाट चाहिँ उहाँले जोड्नु भएको थियो मलाई, त्यसमा उहाँले मोटामोटी भन्नुभए अनुसार चाहिँ यो दोस्रो लास्ट इयर चाहिँ स्कटल्यान्डमा भएको, यो चाहिँ दोस्रो नेपाल आदिवासी चलचित्र महोत्सव रहेछ अनि यो हुने चाहिँ अब हजुरले भनिसक्नुभयो डेट त 27 सेप्टेम्बरमा हुँदैछ ओल्ड सोर्ट कम्पायर हलमा र समय चाहिँ 10:30 बेलुकी साँझको 10 बजेसम्म हो र त्यसमा 3 फेजमा यो कार्यक्रम गरिँदैछ योलाई। पहिलोमा चाहिँ 10:30 चाहिँ 3 चलचित्र चाहिँ स्क्रिनिङ प्रदर्शन भन्नाले पनि त्यहाँ देखाइन्छ होइन, त्यसमा हुने देखि उहाँहरूले हेर्न सक्नुहुने चलचित्र परान, बलड्याङ्गी र मुन्दुम भन्ने 3 चलचित्र चाहिँ उहाँ त्यो दिन हामी बिहान देखाइनेछ पहिलो फेजमा। दोस्रोमा चाहिँ फिल्महरू यो आदिवासी जनजातिको चलचित्र लगायत नेपाली चलचित्र सबै चलचित्रहरूलाई चाहिँ को चाहिँ अवार्ड त्यहाँनिर चाहिँ वितरण गरिनेछ र तेस्रोमा चाहिँ एन्टरटेनमेन्ट डिनर विथ नेपालबाट धेरै कलाकारहरू आउँदै हुनुहुन्छ उहाँहरूसँग डिनर पनि गर्न सक्नुहुनेछ। 3 फेजमा हाम्रो कार्यक्रम हुनेछ, तर तपाईँको अप टु यु, तपाईँको चोइस, पहिलो मात्रै हेर्नुहुन्छ दोस्रो पनि तेस्रो पनि भने 3 फेजमा चाहिँ हाम्रो यो कार्यक्रम हुँदैछ योगदाय। हजुर, त्यस हुँदैछ भने हजुर, अनि यसमा नेपालबाट को कलाकार आउनुहुन्छ भन्ने खालको यहाँलाई जिज्ञासा होला, अहिलेसम्म चाहिँ धेरैजना हुनुहुन्छ तर लगभग आउनु उहाँहरूको भिजाहरू प्रोसेसहरू चाहिँ अब भइसकेको चाहिँ शिव श्रेष्ठ हुनुहुन्छ नायक, त्यसै गरी नायिकामा मेरुना मगर अनि युवराज लामा लगायत अन्य धेरै हुनुहुन्छ र मैले जानकारी पाए अनुसार दिनेश ऋषि उहाँ सञ्चारकर्मी उहाँ पनि आउँदै हुनुहुन्छ भने सिक्किमको मुख्यमन्त्री एज अ गेस्टको रूपमा आउँदै हुनुहुन्छ भन्ने मलाई जानकारी यति प्राप्त भएको छ। यो
0: शिव श्रेष्ठ चाहिँ हाम्रो कान्छीको हिरो, अब हिरो भनौँ न, धेरै चलचित्र खेल्नु उहाँ आउनुहुने हो। हजुर हजुर हाम्रो पुरानो के लेजेन्डरी एक्टर भनौँ न ओके एकदम यो चाहिँ जनजाति महासङ्घले नै आयोजना गरेको कार्यक्रम हो
1: हजुर यो एन्फा अवार्ड आइसा अवार्ड भनेपछि चाहिँ अलिक ग्रान्डै हो भनेर भन्नुभएको छ तर यो के भन्छ सिक्वेन्स अफ इभेन्ट प्रोग्रामको चाहिँ मलाई केही थाहा छैन यो दाई जस्ट उहाँले थोरै मलाई अस्ति एक दिन जोइन गराउनु भएको थियो अनि सबै प्रोग्रामहरूको स्केड्युलहरू भइसकेपछि मात्रै मलाई जानकारी जस दिँदै गर्छौँ हामी भन्दै हुनुभएको छ त्यही पनि मैले सबै चाहिँ पाएको छैन मोटामोटी त्यो दिनको र अनि मैले त्यो हजुरलाई पठाएको छु नि यो दाई के अरे उहरू ब्यानरहरू त्यो हेरेर चाहिँ मैले यसो टाइमिङ त्यो हेरेर मोटामोटी चाहिँ यही रहेछ भन्ने चाहिँ मलाई जानकारी प्राप्त भए अनुसार चाहिँ यति सहयोगलाई अनि टिकटको बारेमा भन्नुहुन्छ भने यो पनि म यहाँहरूलाई जानकारी गराउँदैछु र आयोजक त नेपाल आदिवासी जनजाति महासङ्घ बेलायतले गर्दै हुनुहुन्छ यसको चाहिँ चेयरपर्सन योगेश राई दाजु हुनुहुन्छ र यो चलचित्र महोत्सवको पनि चेयरपर्सन चाहिँ हाम्रो योगेश राई दाजु नै हुनुहुन्छ भन्ने जानकारी मैले पाएकी छु जहाँसम्म म गलत छैन भनेदेखि
0: राइट ओके टिकट प्राइस पनि भनिदिनुहोस् न हुन त मेरो अगाडि पनि छ यहाँ
1: हजुर हजुरहरूले पनि मलाई जस म विश्वास राख्दछु प्रचार प्रसार गरिदिइरहनु भएको होला त्यसको लागि चाहिँ हाम्रो योग दाजु हजुरलाई
0: आजबाट फुल स्विङमा सुरु भएको छ है बहिनी
1: एकदमै धेरै धेरै धन्यवाद हजुरहरूले हाम्रो कार्यक्रमहरूको होइन अब आम सञ्चार माध्यमबाट रेडियोबाट प्रचार प्रसार गरिदिनु भएको छ हामीलाई समय साथ सबै कुरा दिनुभएकोमा सुरुमै म सम्पूर्ण हाम्रो टिमको तर्फबाट हजुरहरू सबैजना डिबिएस टिमलाई हामी अथाह धन्यवाद दिन चाहन्छौँ र हामी विश्वास राख्दछौँ तपाईँहरूले आम संसारको क्षेत्रबाट यस्तै हाम्रो नेपाली विभिन्न फेस्टिभलहरूलाई हाम्रो चलचित्र भयो संस्कार संस्कृतिहरूलाई हाम्रो सबै कुरालाई चाहिँ प्रचार प्रसार गर्नमा एकदमै धेरै ठुलो टेवा योगदान दिनुभएको छ यसमा हामी पनि धन्य हुन्छौँ कृतज्ञ भएको छौँ योगदाई र टिकटको बारेमा भन्नुपर्दाखेरि चाहिँ पहिलो चलचित्र प्रदर्शन मात्र हेर्न चाहनुहुन्छ भने £15 रहनेछ टिकट फेयर अनि दोस्रोमा रहेको छ £50 तपाईँले खाना पनि खान सक्नुहुनेछ चलचित्र हेर्नुको साथसाथमा र यो चाहिँ यसमा चाहिँ अवार्ड सेरेमनी पनि यहाँले हेर्न सक्नुहुनेछ र £100 तिर्न चाहनुहुन्छ भने यो चाहिँ भिआइपी टिकट एकजनाको लागि खाना र कलाकारहरूसँग फोटो खिच्न पनि तपाईँले सक्नुहुनेछ अनि अर्को रहेको छ भिभिआइपी टिकट चाहिँ £200 तिर्नुहुन्छ भने तपाईँहरूको भिभिआइपी टिकटको साथसाथमा तपाईँहरूको सिट सुरक्षित रहने र खदाले पनि यहाँले सम्मान गरिनेछ र साथमा दुईजनाको खाना डिनर पनि फ्री यहाँले कलाकारहरूको साथमा लिन सक्नुहुनेछ यसरी हजुर फुल त्यो होल डे नै तपाईँहरूले रमाइलो गर्न सक्नुहुनेछ र हाम्रो चलचित्र महोत्सवलाई यो नेपाली चलचित्रलाई संस्कार संस्कृति हाम्रो पहिचान किनभने आदिवासी जनजातिहरूको चलचित्र पनि प्रदर्शन गरिने भएको हुनाले चाहिँ हामी विश्वास राख्दछौँ र यहाँ सम्पूर्णलाई चाहिँ हामी अनुरोध पनि गर्न चाहन्छौँ हजुरहरू आइदिनु होला तपाईँ हामी सबैले हाम्रो देशलाई नेपाल नेपाली कलाकार र हाम्रो भाषा संस्कृति र चलचित्रहरूलाई प्रवर्धनको लागि पनि सहयोग पुर्याउनु हाम्रो सामाजिक र नैतिक दायित्व पनि हो जस्तो मलाई लाग्दछ योगदा त्यसो भएको हुनाले हजुरहरूलाई पनि अहिले नै निमन्त्रणा हुनु त अफिसियली पनि डेफिनेटली आउनेछ यति भन्न चाहन्छु
0: थ्याङ्क यू बहिनी अब हाम्रो योगेश साहबसँग एक दिन फेरि कुराकानी गराउँला यो चलचित्र स्क्रिनिङ भइसकेपछि यतापट्टि अब सुरु हुन्छ नाचगान पनि छ कि छैन अन्तमा बहिनी
1: हजुर कलाकारहरूले पर्फर्म पनि गर्नुहुनेछ तर त्यो चाहिँ के कति कसरी भन्ने डिटेलमा अझै पनि जानकारी मैले चाहिँ प्राप्त गरेछु नि योगदाई हुन्छ त्यो पनि छ हजुर
0: ए राइट ओके अब अरू चाहिँ केही छन् इन्फर्मेसन मैले सोध्न चाहेको यति नै हो अब यो स्पोन्सरहरू तपाईँलाई त साह्रै त्यति साह्रो उछैन होला यो ठुलो प्रोग्राम भएको कारणले गर्दा होइन अब स्पोन्सर कार्यक्रम चल्दैन
1: डेफिनेटली योगदाई स्पोन्सरहरू त सायद मलाई लाग्छ हाम्रो यहाँ युकेमा जो जति पनि नेपाली बिजनेस पर्सनहरू हुनुहुन्छ एन्टरप्रेनरहरू प्रायः सबैजना हुनुहुन्छ होला भन्ने अस्ति कुरा त गर्नुभएको छ तर म नाम चाहिँ लिन चाहँदिनँ किन भन्दाखेरि गलत सूचना प्रवाह गर्नु भन्दा नगरेकै उचित हुन्छ किनभने त्यो चाहिँ मलाई यो भनेर उहाँहरूले मलाई पूर्ण रूपमा अफिसियली जानकारी पनि दिनुभएको छैन जति मैले आफैले कलेक्सन गरेकी छु यति चाहिँ हाम्रो आजको यो कार्यक्रमबाट किन भन्दाखेरि धेरै समय छैन कतिले चाहना होला कतिले होइन हामी जानुपर्छ भन्ने खालको हुनुहुन्छ भने उहाँहरूले समय मिलाइदिनुहुनेछ र मिलाउनुहुन्छ र मिलाउनै पर्ने पनि हाम्रो पनि दायित्व हो भन्ने खालको महसुस गर्नुहुन्छ भने उहाँलाई चाहिँ जानकारी प्रदान गर्दै गरौँ भनेर आज चाहिँ हजुरलाई मैले समय मागेकी थिएँ। दिनुभएकोमा हजुरलाई एकदमै धेरै धन्यवाद।
0: अब त्यो दिन जाँदा त जातीय वेशभूषा लगाएर गयो भने अति उत्तम हुन्छ होला होइन त्यो दिन चाहिँ।
1: हजुर त्यही अनुरोध पनि सबैलाई त्यही गरिएको छ योगदाई, भरसक आफ्नो जातीय आफ्नो समुदायको वेशभूषामा आउनु हुनको लागि अनुरोध पनि त्यसरी नै गरिएको छ। हामीले फेसबुकतिर पनि उहाँले सेयर गर्नुभएको, यसो मैले हेर्दाखेरि चाहिँ जो जति आफ्नो वेशभूषामा आउनुभयो भनेदेखि अझ सुनमा सुगन्ध, र हाम्रो अनुरोध पनि यही छ योगदाई अर्गनाइजरज्यूहरूबाट पनि।
0: राइट, अनि तपाईँले पनि सोधिहालौँ, यो कार्यक्रम यहाँ गरिँदैछ दोस्रो वर्ष, तपाईँलाई यसको इम्पोर्टेन्स चाहिँ के लाग्यो त?
1: इम्पोर्टेन्ट त अब मलाई यही त भनेर चाहिँ अब भन्नु भन्नाले पनि अब हामी प्रदेशमा छौँ, हामी आदिवासी जनजाति अब अहिले त धेरै कुराहरू एकदमै पहिलाभन्दा पहिला एकदमै साँगुरिएको थियो भने अहिले फराकिलो, हामी सबैले आफ्नो वेशभूषा पहिचान आफ्नो संस्कार संस्कृति आफ्नो भाषाहरूलाई चाहिँ हामीले अहिले मजाले खुलेर ओपन अप भएर बोल्न सकेका छौँ भने यसलाई अझ प्रवर्धन पनि आउँदै हाम्रो नेक्स्ट जेनेरेसनहरूलाई पनि यो ह्यान्डओभर गर्नु जस्तो पनि हो नि त योगदान, होइन? हामी प्रदेशमा जाउँ तथापि हाम्रो आफ्नो जाति र नेपाली भाषा नै इभन यहाँ बोल्नले हाम्रो नानीहरूलाई कत्रो गाह्रो भइसक्यो, भोलि हाम्रो अर्को जेनेरेसनले त नेपाली नै नबोल्ला भन्ने डर छ भन्दाखेरि त्यसको साथसाथमा हाम्रो आफ्नै अन के भन्छ नेटिभ ल्याङ्ग्वेज, म जस्तै म अब चामलिङ राई, मेरो चामलिङ भाषा, मेरो श्रीमान अम्बुले राई हुनुहुन्छ उहाँको अम्बुले भाषा, यो चाहिँ लोप हुने चाहिँ कति धेरै पर्सेन्ट चाहिँ एकदम स्योर छौँ। नेपाली त गाह्रो छ भनेदेखि त्यो हामी धेरै बोलिँदैन, इभन मै पनि चामलिङको छोरी, मलाई चामलिङ भाषा आउँदैन भनेपछि हाम्रो नानीहरूको लागि त त्यो परको कुरा भएको हुनाले चाहिँ यसमा चाहिँ आफ्नो भाषाहरू आफ्नो संस्कार संस्कृति सबै कुरा चाहिँ परदेशमै भए पनि राष्ट्रपरामा रहेर पनि हामी आफै पनि बिर्सिसकेका छौँ, हाम्रो लागि पनि हो र नेक्स्ट जेनेरेसनको लागि पनि हो भन्ने अर्को यो उद्देश्य पनि रहेको छ। त्यसको साथसाथमा हामी नेपाली कलाकार त हजुरहरूलाई मैले भन्नै पर्दैन, हजुरलाई एकदमै यसको लागि त धेरै ज्ञान हुनुभएको विज्ञ अनुभवी हुनुहुन्छ, अनि नेपाली कलाकारलाई राष्ट्रको गहना भनिन्छ, उहाँहरूलाई सम्मान गर्नु र प्रोत्साहन गर्नु हाम्रो अर्को एउटा राम्रो पक्ष पनि हो जस्तो लाग्छ मलाई, यो चाहिँ मेन उद्देश्य चाहिँ।
0: ओके, अब तपाईँको टाइम कति छ एउटा प्रश्न सोधिहाल्नु पर्यो, अब तपाईँ त अब होस्ट गर्नुहुन्छ होइन, यो घरमा चाहिँ यसरी गर्छु स्टेजमा गएर भने त ऐनाको अगाडि प्र्याक्टिस त्यस्तो कतिले गर्छन्, तपाईँले त्यो गर्नुहुन्छ कि गर्नुहुन्न?
1: नेभर, कहिले पनि गर्दैन एउटा। मलाई यो के दिनुहुन्छ त्यो चाहिँ म किनभने यो चाहिँ मैले कहिले पनि राख्दिनँ, भाइहरू टु आर्जीहरूको मलाई स्टेजमा होस्ट गर्नु मलाई प्रेरणा दिने अब मलाई पहिलो प्लेटफर्म दिने भनेको चाहिँ हाम्रो किसन भाइ, मिलन चाम्सहरू, आनन्द भाइहरू हुनुहुन्छ, अनि मैले म त्यो नबोल्ने नबोल्ने भनेर मैले जबरजस्ती गरेर फकाएर के गर्नुभएको होइन त्यसरी म आएको, अनि म त्यति बेला पहिलोचोटि मैले प्रोग्राम होस्ट गरेको चाहिँ ब्रुनाईको त्यो सेरियाको त्यो उमा हो थिएटरमा राजपालको सो गर्दाखेरि दाइ म त लुगा मैलाको मिलाएको है के हो भन्ने कुरो अलिकति सुरुमा थाहा थियो टपिक चाहिँ, अनि त्यस पछाडि केही नै अनि भरे त मेरो को होस् त पुरा त्यो कविताहरू लेख्नु भएको थियो उहाँको साहित्य है, उहाँले त्यो हेरेर
0: को हुनुहुन्थ्यो?
1: महेश वाने हुनुहुन्थ्यो उहाँ चाहिँ।
0: ए महेश वाने क्यो जेलारको?
1: सायद होला उहाँ टुवाल जेलको चाहिँ हुनुहुन्न, क्यो
0: जेलारको त फेरि राम्रो बोल्नुहुन्छ नि त।
1: एकदमै हो रहेछ मलाई त थाहा
0: भयो। उहाँ चाहिँ कविता वाचन गर्दै आउनुभयो, तपाईँ चाहिँ थिएन
1: सुरुमा? त मेरो पनि ओपनिङमा त मैले पनि त्यो एउटा त्यो छ नि यो गाई के अरे गरेको थिएँ, तर बिचमा उहाँले अझै त्यो साहित्यहरू घुसाउँदै गर्नुभयो, म त जे हो अब यसो बोल्ने त्यतिकै, अनि भरेदेखि त अब मान्छे भनेको नेचुरली त्यो प्रकृतिले नै त्यो जलसीपन भनेको हुन्छ नि त, होइन? अनि पछि त मलाई कस्तो फिल भयो भने उहाँ त रट्टेको रट्टे गर्नुहुन्छ, अनि ठक्क बोल्ने बेला म चाहिँ अब यो भन्छ, उहाँले चाहिँ ठक्क त्यो
0: बिचमा
1: हजुर, अनि किन त्यो एकदमै ठुलो त्यो उठ्यो कि एउटा, अनि मान्छे पनि स्क्रिन कति धेरै क्या जाँदा एकदमै राम्रो थियो, चाहिँ एसियाको दोस्रो ठुलो के अरे थिएटर भन्नुभएको थियो भाइहरूले फकाउनु हुँदाखेरि, अनि म चाहिँ यत्रो ऐना चाहिँ यता ऐना हेर्दै त्यो के अरे के भन्छ इन्सेक्योर भन्ने कि अब पहिलोचोटि गएको है, अनि कपडा मिलाएको मिलाएको मेरो भएर, अनि पछि त अनि कस्तो फिल भयो, अनि किसान भाइले दिदी कस्तो राम्रो भयो यताउता भन्नु, अनि अनि मैले चाहिँ ला किसन भाइ भाइले उहाँले महेश भाइले त कस्तो पुरा गर्नुभएको छ, म त जे पाइ त्यही बोलिरहेको छु भनेको, दिदी के अरे नेचुरली आएको त्यो कस्तो
0: राम्रो हुन्छ,
1: अनि म चाहिँ त्यस्तो छ एउटा अहिलेसम्म टु बी अनेस्ट है, अब
0: स्क्रिप्ट लेख्नु चाहिँ लेख्नु
1: हैन,
0: स्क्रिप्ट लेख्नु चाहिँ लेख्नु स्क्रिप्टहरू लेख्नुहुन्छ कि लेख्नु
1: म लेख्दिनँ यो म चाहिँ कस्तो भन्दाखेरि अब जस्तै यो अब यहाँ दिनुभएको छ नि यो हुँदैछ भनेपछि उहाँहरूको कलाकारहरू को काउँदै हुन्छ यसको के हो त भनेर यसो रिसर्च गर्ने हो नो स्क्रिप्ट
0: हो त्यो राम्रो इभन हाम्रो बिहेबियरसँग पनि म हाम्रो नयाँ बहिनीहरूलाई ट्रेनिङ गर्दा त्यो स्क्रिप्ट नलेख्नु स्क्रिप्ट लेख्नु भने तपाईँ हराउनुहुन्छ जे आउँछ त्यही बोल्ने हो अब नहुने कुरा बोल्नु भएन होइन भनेर त्यो त्यसरी इन्करेज गर्छु पहिला चाहिँ स्क्रिप्ट लेख्ने जमाना थियो नि त होइन अब तपाईँको त्यो ट्यालेन्ट हो नि नत्र भने त कतिले सक्दैन नि त स्क्रिप्ट लेख्नै पर्छ नि त होइन
1: हजुर तर इम्पोर्टेन्ट कुराहरू चाहिँ म नोट गरेर राख्छु भाइ अनि के फोनमा उमा अनि यो किनभने टपिक्स त छापाउनु पर्यो अनि त्यसको बारेमा पुरा स्क्रिप्ट चाहिँ म चाहिँ त्यो चाहिँ
0: गर्दिनँ अब तपाईँ
1: तर पहिला चाहिँ योगदा पहिलो टुरको बिहेभियर्समा त पुरा लेखेँ नि मैले स्क्रिप्ट ओ माई गॉड त्यति बेला त एएमडी चलाउनु पर्ने होइन यो अब 12 नम्बरको जिङ्गल न्युज इन अनि बोल्दा न्युज पढिसकेपछि न्युज आउट गर्नु ब्रुनामा हजुरले त चलाउनु पाउनु भयो कि भएन अनि 12 चलाउँदा कता 30-32 चाहिँ न्युज आउट त्यो घुमाउनु पर्ने
0: थियो नि हामीले एमडीमा त्यो चढाएको नि मैले त त्यो सुरुमा यो बटुल बाटुल गर्नु हामीले गर्थ्यौँ आधा घन्टाको प्रोग्राम स्क्रिप्ट लेखेर लगेँ होइन अनि यता बसेको त यो हेडफोन लाएर त कहाँ हुप्प भइहाल्यो अनि मैले त्यो लेखेको स्क्रिप्ट पनि पढ्नै सकिनँ नि त मैले त
1: हजुर
0: ए ओके बहिनी अब बोल्नु तपाईँ राम्रो हुनुहुन्छ गर्व पनि लाग्छ तपाईँ बिहेभियरसँग काम गर्नु यार हाम्रो मेम्बरै हुनुहुन्छ अब यसो आदिवासी जनजातिको फिल्मतिर पनि ट्राई गर्नु होला है
1: धन्यवाद योगदाई त्यस्तो सबै कुरा भगवान्ले के भन्छ कला दिनु भएको भएदेखि तपाईँको बहिनी कहाँ यसरी
0: यहाँ होइन तपाईँले गर्नुहुन्छ तपाईँले यति राम्रो एकदमै स्पष्ट बोल्नुहुन्छ तपाईँले सक्नुहुन्छ त्यो चाहिँ दाईको आशीर्वाद छ अब त्यहाँ को आउनुहुन्छ त्यो दिन यसो अब प्रड्युसरहरू डाइरेक्टरहरू यसो कुराकानी गराउँला म पनि आयो भने त्यो कुराकानी गराउँला बहिनी थ्याङ्क यू भेरी मच है त
1: हजुर अवश्य पनि योगदाई अब यो हाम्रो यो सूचना के अरे प्रचार प्रसार गर्नलाई संवादको लागि समय दिनुभएकोमा एकदमै धेरै धन्यवाद योगदाई अनि म रेडियो सुनिरहन्छु हाम्रो यो प्रोग्रामको बारेमा चाहिँ हजुरहरूले प्रचार प्रसार गरिदिनुहुन्छ भन्ने आशा लिएको छु अनि तपाईँ पक्कै पनि आउनुपर्ने हुन्छ योगदाई हामी आशा गर्छौँ र आई थिङ्क म चाहिँ अब यो संस्थामा आबद्ध नभएको हुनाले होस्ट म चाहिँ म र आकाशजी चाहिँ को के भन्छ गेस्ट होस्ट होला सायद उहाँहरूको
0: तपाईँले त त्यहाँ अडियन्सहरूलाई एट्र्याक्ट गर्ने होस्टको बारे हो नि त होइन तपाईँले जसरी होस्ट गर्नुहुन्छ त्यो त एक्साइटेड भयो भने हामी पनि त्यहाँ अझै एक्साइटेड हुन्छ नि त अडियन्सहरू होइन
1: हजुर तर बहिनीको होस्ट अब त्यति नै त्यो अब प्रोफेसनल होइन एकदमै के भन्छ भुइँ फुटुवा समथिङ भनेर चाहिँ अब त्यस्तो छ जे होस् अब कोसिसै म गर्नेछु तर एकदमै
0: यस्तो हो नि त त्यहाँ जे छ त्यही भन्ने हो नि त तपाईँले त्यहाँ साहित्य थाक्नु भयो भने त त्यो मान्छेलाई बोरिङ हुन्छ नि स्पोन्टेनियस भन्छ नि होइन जे छ त्यही नै हो त्यति बेला हजुर ठुलो प्रोग्राम होस्ट गर्ने नै हुँदैन नि त त्यो त तपाईँको त्यही भएर ओके बहिनी थ्याङ्क यू भेरी मच है त
1: हजुर
0: योगेश साहबलाई पनि पछि कन्ट्याक्ट गर्नु पर्ला अलिक विस्तृत जानकारीको लागि है बहिनी
1: हजुर
0: हुन्छ
1: धन्यवाद
0: क्यान्टरबरीबाट रोजिना राई बहिनी हुनुहुन्छ बिहेभियर्सकै सदस्य हुनुहुन्छ फ्यामिली हुनुहुन्छ र अहिले काममै हुनुहुँदो रहेछ कामबाट ब्रेक लिएर मलाई टाइम दिनुभयो धेरै धेरै धन्यवाद दिन चाहन्छु दोस्रो नेपाली आदिवासी जनजाति चलचित्र महोत्सव हुँदैछ 27 सेप्टेम्बर सन्डेको दिन एम्पायर हलमा र तपाईँहरू जान चाहनुहुन्छ भने 10:30 बजेबाट 2:30 बजेसम्म चाहिँ मुभी स्क्रिन हुन्छ त्यसपछि 3 बजेदेखि 8 बजेसम्म चाहिँ अवार्ड सेरेमनी हुन्छ है त 15 पाउन्ड जेनरल तपाईँले फिल्म मात्रै हेर्नुहुन्छ भने त्यसपछि जेनरल एडमिन अनि डिनरको लागि चाहिँ 50 पाउन्ड भिआइपी पास 100 पाउन्ड अनि भिभी

0: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के, यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।
1: अनि माया।

टेक बेसी र सिमरन परियारले गाउनुभएको गीत हामीले सुन्दै थियौँ. शब्द सङ्गीत त्यही का बेसीकै थियो. इन्जोय गर्दै हुनुहुन्छ नि, रमाइलो गर्दै हुनुहुन्छ नि होइन? तपाईँहरूलाई पनि गीत अब हुन त त्यति टाइम छैन, एकवटा दुईवटा गीतहरू म प्ले गर्न चाहिँ सक्छु. र हाम्रो नारायण सापकोटा भाइ हुनुहुन्छ फिनल्यान्डमा, एउटा जानै पर्ने बस्नै पर्ने देश जस्ता पनि लाग्यो. अब उहाँ चाहिँ टाइममा अलिकति अगाडि हुनुहुन्छ, दुई घन्टा अगाडि हुनुहुन्छ. ट्रामको भिडियो खिचेर पठाइदिनु भएको रहेछ. वाउ, एकदमै इमाकुलेट, कति सफा रहेछ होइन. मान्छे त्यति साह्रो देखिँदैन, मान्छे म इनफ्याक्ट देखेकै छैन. अनि त्यो टिकट काट्ने सिस्टम पनि सेल्फ सर्भिस रहेछ, जोन जोन एबिसी एबिसी होइन. र यो चाहिँ ए र बी जोनको मात्रै भन्दै हुनु थियो, भनेपछि त्यो जोनमा थिचेर कति पैसा आउँछ त्यो चाहिँ अब भनौँ न उबाट तिर्नुपर्ने रहेछ कार्डबाट होइन. टच स्क्रिन हुन्छ कि सजिलो, एकदमै सिस्टम सजिलो होइन. गर्दा भाइ थ्याङ्क यू भेरी मच यो अपडेटको लागि है त. अनि धनवीर पनि दाजु हुनुहुन्छ र उहाँले पनि गुड इभिनिङ भाइ, मैले पनि कार्यक्रम सुनिरहेको छु है, लभली कार्यक्रम सुनेर बसिरहेको छु भनेर भन्नुभएको छ. दाईलाई पनि धेरै धेरै धन्यवाद. गीत कतिको लेख्दै हुनुहुन्छ दाइ? त हाम्रो लाइब्रेरीमा तिनवटा मात्रै गीत रहेछ यहाँ हामीसँग. तपाईँको अरू पनि गीतहरू लेख्नु भएको छ भने यसो पठाइदिनु होला है त. हामीले बिगरब गोर्खासको कलाकारहरूको चाहिँ तपाईँले गाउनुभएको लेख्नु भएको अनि सङ्गीतबद्ध गर्नुभएको गीतहरू चाहिँ यहाँ आर्काइभ गर्ने गर्छौँ, किनकि त्यो चाहिँ अब तपाईँहरू हाम्रो चाहिँ जस एउटा भनौँ न जस हिस्ट्री भन्दा पनि तपाईँहरूको एउटा हामी भनौँ न तपाईँहरू एउटा हाम्रो लागि चाहिँ राम्रो हुनुहुन्छ, गर्दा हामी आर्काइभ गर्ने गर्छौँ. र हजुरले लेख्नुभएको एउटा गीत राख्न चाहन्छु, टिका भण्डारीज्यूले सङ्गीतबद्ध गर्नुभएको गीत, अन्जु पन्तले गाउँदै हुनुहुन्छ. ल दाई आरामै हुनुहुन्छ होला. यो गीत चाहिँ तपाईँको तर्फबाट सबै सबैको लागि है त. मिठा मिठा गीतहरू लेख्ने प्रेरणा मिलेर हजुरलाई धेरै धेरै धन्यवाद भन्न चाहिँ चाहन्छु.

0: ब्युटिफुल गीत अन्जु पन्तले गाउनु भएको, टिका भण्डारीले कम्पोज गर्नुभएको गीत हामीले सुन्दै थियौँ। हाम्रो धनवीर पुन दाई हुनुहुन्छ र उहाँले लेख्नु भएको सुनिराख्नु भएको रहेछ, र उहाँले अर्को एउटा गीतको लिङ्क पनि यहाँ पठाउनु भएको रहेछ, म पनि यहाँ हेरौँला दाई। थ्याङ्क यू भेरी मच, यो लेटेस्ट नै जस्तो मलाई लाग्छ। 6:46 गइसकेको छ, गोधुली कार्यक्रम तपाईँहरूले सुन्दै हुनुहुन्छ, र भोलि बेलुका चाहिँ हाम्रो सोनिया बहिनी आउनुहुन्छ है। त म चाहिँ भोलि चाहिँ ब्रिटिस आर्मीको यो ड्रोन कम्पिटिसन हुँदैछ, ड्रोन वार कम्पिटिसन रहेछ आर्मी स्यान्डर्स क्याम्बरलीमा, र त्यहाँ चाहिँ हुँदैछ। ब्रिटिस आर्मीको टिमहरूले त्यहाँ भाग लिँदै हुनुहुन्छ। हाम्रो गोर्खाली टिमहरू पनि थुप्रै हुनुहुन्छ, भाइहरू पनि भन्दै हुनुहुन्थ्यो। हाम्रो विजय भाइ हुनुहुन्छ, साजन विजय भाइ, उहाँ चाहिँ 2RGR भन्दा पनि 2RGRको हुनुहुन्छ, सपोर्टर कम्पनीको, र उहाँले चाहिँ जस गराउँदै हुनुहुन्छ। उहाँ चाहिँ इसिओ हुनुहुन्छ, एक्साइज कन्डक्टिङ अफिसर, र उहाँसँग कुराकानी पछि तपाईँले सुन्न चाहिँ सक्नुहुन्छ। अनि जसले भाग लिँदै हुनुहुन्छ तपाईँहरू सबैसँगलाई पनि जस चाहिँ बधाई भन्दा पनि जस तपाईँलाई गुड लक भन्न चाहिँ चाहन्छु है। त हजुर, यो बिचमा हाम्रो शुक्रास दाजु हुनुहुन्छ खारिबबाट, उहाँले चाहिँ फोन गर्नुभएको थियो, एकदमै चर्चित गीत विदेश जाने मायालु बोलको गीत उहाँले अनुरोध गर्नुभएको छ, शब्द सङ्गीत उहाँकै रहेको छ। अनि हाम्रो सुक्रिम साहबको अहिले छड्के सलाम चाहिँ जस चलिरहेको छ, अनि हाम्रो दिदी पद्मा हेजमा बसोबास गर्नुहुन्छ, त्यो भयो भने फेरि एकपटक चाहिँ दोहोऱ्याइदिनु भयो भने अझै वर्ल्ड वाइडमा सुन्ने चाहिँ मौका मिल्थ्यो भनेर उहाँले भन्नुभएको छ। दाई थ्याङ्क यू भेरी मच, र भोलि पर्सि चाहिँ अन्तिम एपिसोड हो उहाँको, त्यसपछि भने हामी अर्को एपिसोडतिर जानेछौँ। हाम्रो चाहिँ प्रकाश रावत दाई हुनुहुन्छ वैम्ली, हिजो गएर चाहिँ 8 एपिसोड उहाँसँग रेकर्ड गरेको छ, र बडो रमाइलो ठाउँमा बस्नु भएको रहेछ। उहाँको गार्डन चाहिँ यति लामो रहेछ कि 100 भन्दा पनि अझै त्यो ठुलो थियो होला। त्यहाँ वेम्लीमा चाहिँ 4-5 घर छ, यहाँ यस्तो छ भन्दै हुनुहुन्थ्यो, र उहाँसँग गरेको कुराकानी। उहाँ चाहिँ जिटिआरमा 1971 भन्नुभएको जस्तो लाग्यो, 71 मैले सम्झेँ भने, उहाँ चाहिँ भर्ती हुनुभएको पछि उहाँले 1 चाहिँ एक्स्ट्रा नोकरी गर्न पाउनु भएछ, र जस उहाँले राम्रो काम गरे त्यो हिसाबले बढाइदिनु हो भन्दै हुनुहुन्थ्यो। त्यो पछि स्टोरीमा तपाईँहरूले सुन्न चाहिँ सक्नुहुनेछ है। त हजुर, यति भन्दै दाईको गीत चाहिँ म सुनाउँछु, तर त्योभन्दा अगाडि छोटो प्रोमो ब्रेक गरौँ, त्यसपछि दाईको गीत म सुनाउनेछु, अनि अन्तमा एउटा गीत राख्दै कार्यक्रमबाट म बिदा हुनेछु है। त
1: यो PFBS गोर्खा रेडियो हो।
2: कसरी पत्ता लाउने होला,
3: के पत्ता लगाउने,
2: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
3: के को बारेमा,
2: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको, साह्रै गाह्रो हुँदो रहेछ।
3: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि
2: तिनकै बारेमा जान्न खोजेको?
3: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
2: ओ, यो त अति राम्रो कुरा सुनाउनु भयो।
3: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।

हजुर, दीपक थापा दाईले गाउनुभएको गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। खाडीबाट हाम्रो शुक्रराज दाई हुनुहुन्छ र उहाँले अनुरोध गर्नुभएको थियो र दाईले सुन्ने मौका पाउनु भयो। समय त्यति धेरै छैन, हाम्रो समय तुलाचन दिदी हुनुहुन्छ कोलचेस्टरबाट, उहाँ के लेख्नुहुन्छ। हेलो योग भाइ नमस्ते भन्नुभएको छ, दिदीलाई पनि नमस्कार। तपाईँको कार्यक्रम सुनिरहेको छु, रमाइलो गर्दै हुनुहुन्छ कि भनेर भन्नुभएको छ। हजुर, रमाइलो भइरहेको छ दिदी, तपाईँले पनि साथ दिइराख्नु भएको छ, थ्याङ्क यू हजुरलाई भन्ने प्रश्नको लागि एउटा सानो प्रतिक्रिया पठाउन मन लाग्यो भनेर उहाँले पो प्रतिज्ञा दिन आफ्नु भएको रहेछ। हजुर, बेबेसको कार्यक्रम सुनेर रमाइलो नगरेको त कहिले छैन, सधैँ प्रतिक्रिया दिए नआए पनि सुन्ने चाहिँ गर्छु है भनेर भन्नुभएको छ। त्यसमा म ढुक्क छु दिदी, थ्याङ्क यू। राम्रा राम्रा जानकारीहरू गीतहरूको लागि धेरै धेरै धन्यवाद। भर्खर जनजाति महासङ्घको सेप्टेम्बर 27 कार्यक्रमबारे हाम्रो बहिनीको अन्तर्वार्ता लिनुभएको थियो, उहाँको तपाईँसँग बोल्ने शैलीबाट उहाँमा भएको प्रतिभा र आत्मविश्वास झल्किन्थ्यो डेफिनेटली। तपाईँ जस्तै एकदमै जस कन्फिडेन्ट हुनुहुन्छ, अब दिदी उनीहरूको त भन्नै परेन होइन, यस्तै प्रतिभाशाली बहिनीलाई बिएबेसमा बोलाएर हामीले पनि सुन्ने मौका दिनुभएकोमा धेरै धेरै धन्यवाद। योग भाइ भन्नुभएको छ, वा मलाई पनि हौसला बढाइदिनु भयो, बहिनीले सुन्दै हुनुहुन्छ धन, कति खुसी हुन्थ्यो। तर यो म उहाँलाई फरवर्ड गर्छु है दिदी, अब समय पनि धेरै छैन, त्यसैले सबै श्रोताहरूलाई मेरो तर्फबाट नमस्कार, समष्टि कोलचेस्टरबाट धन्यवाद भनेर भन्नुभएको छ दिदी। थ्याङ्क यू भेरी मच भन्न चाहिँ चाहन्छु है, त यो तपाईँको म्यासेज चाहिँ हाम्रो बहिनीलाई चाहिँ रोजिना बहिनीलाई म फरवर्ड गरिदिनेछु। हजुर, धनवीर दाईको गीतको कुराकानी गरेको थिएँ, उहाँले एउटा लिङ्क पठाइदिनु भएको रहेछ, श्रेयसी च्याम्जोङज्यूले गाउनुभएको, उहाँले लेख्नुभएको गीत हो, राजकुमार बगरले कम्पोज गर्नुभएको, उहाँको कम्पोज मलाई एकदमै मनपर्छ। हजुर दाई, थ्याङ्क यू भेरी मच, तपाईँको चारवटा गीत छ है हाम्रो लाइब्रेरीमा, थ्याङ्क यू। हजुर, यति भन्दै र यही गीत राख्दै र हाम्रो भेटघाट एकैचोटि थर्सडे मात्र हुन्छ र भोलि चाहिँ हाम्रो सोनिया बहिनी आउनुहुन्छ है, त साथ दिनुभएकोमा धन्यवाद भन्दै बिदा मागे। Have a wonderful evening. Bye-bye.

0: Pelaaja Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bhanhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: त्रिशुलमा क्षतिग्रस्त 12 झोलुङ्गे पुलहरूको मर्मत सुरु भएको छ। प्रधानमन्त्री कार्यालयले तादिङको कालिका स्थान, मालिङ्गा मझवाटार दोभान, महादेवा मास्टर, चिरौँदी खोला, शीतल बजार क्युरानीटार र बेलकुपोतिया झोलुङ्गे पुलको मर्मत कार्य सुरु भएको जनाएको छ। नुवाकोट र धादिङ जोड्ने क्युरेनी गहते, पिमलटार, जागाराम, कोतपु कल्लेरी, फोसरेटार र फिलिङ झोलुङ्गे पुल तथा गोर्खा र धादिङ जोड्ने बादारी झोलुङ्गे पुलको पनि मर्मत सुरु भइसकेको छ। यी पुलहरू असोज 20 गतेभित्र सञ्चालनमा आउने गरी मर्मत कार्य तीव्र रूपमा भइरहेको कार्यालयको भनाइ छ। यसका साथै बाढीबाट प्रभावित थप 8 झोलुङ्गे पुलको मर्मतका लागि आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी अगाडि बढेको जनाइएको छ। मर्मत नै हुन नसक्ने गरी क्षति भएका 33 झोलुङ्गे पुलको भने पुनर्निर्माणका लागि भदौ 17 गते बोलपत्र आह्वान भएको छ। माथिल्लो त्रिशुली 3A र 3B जलविद्युत आयोजनाका सुरुङमा श्रमिकको खोजी जारी राखिएको छ। चिलिमे सुरुङमा पनि 6 श्रमिक जीवित नै रहेको अपेक्षाका साथ खोजी जारी रहेको छ। संयुक्त सुरक्षा फौजले 3A को सम्भावित स्थानमा खोजी कार्य अन्तिम चरणमा पुर्याएको छ भने 3B मा निर्माणाधीन विद्युत उत्पादन गृहको भवन क्षेत्रमा उत्खनन भइरहेको छ। जलविद्युत आयोजनामा भइरहेको खोज तथा उद्धार कार्यको सिडिओ शम्भु प्रसाद रेग्मीसहित सुरक्षा निकायका प्रमुखहरूले स्थलगत अवलोकन गरेका छन्। 3B आयोजना प्रमुख आनन्द ढुङ्गेलले दिएको जानकारी अनुसार बाढीपछि आयोजना र परामर्शदाताको तर्फबाट कार्यरत 44 कर्मचारी सम्पर्कविहीन भएका छन्। त्यस्तै आयोजनाको निर्माणमा संलग्न 2 कम्पनीमा आबद्ध 4 चिनिया नागरिकसहित 142 श्रमिकको खोज तथा उद्धारलाई तीव्र बनाइएको छ। अब कर्मचारी तथा कामदार हुन सक्ने सम्भावित स्थानमध्ये विद्युत उत्पादन गृहका लागि निर्माणाधीन भवन मात्र बाँकी रहेको छ। निर्माणाधीन भवनको अग्रभागका 5 पिल्लर देखिए पनि अन्य संरचना बाढीले बगाएर बगरमा परिणत भएको छ। त्रिशुली 3B को खोज तथा उद्धारमा यसअघि चीन, अस्ट्रेलिया, क्यानाडा र दुबईबाट आएका सुरक्षाकर्मी र उद्धारकर्मी समेत परिचालन गरिएको थियो। 3A को सुरुङ क्षेत्रमा यसअघि नै खोज तथा उद्धार कार्य गरिएकामा क्षतिग्रस्त बनाएका स्थानमा भग्नावशेष हटाउँदै खोज तथा उद्धार कार्य जारी रहेको छ। नेपाली कम्युनिष्ट पार्टीका सचेतक पार्वती भिकाले राजधानीमा कोठा खोजिदिने कार्यालयले समेत दलितमाथि जातीय विभेद गरेको भन्दै सरकारमाथि प्रश्न उठाउनु भएको छ। प्रतिनिधि सभा बैठकमा सांसद भिक
4: दिपा नेपालीले माइतीघर मण्डलामा सरकार कोठा खोइ भन्दै सत्याग्रह सुरु गरेको ठ्याक्कै 150 बितेछ। विभेदका स्वरूपहरू झन नयाँ नयाँ ढंगले आइराखेका छन्। भर्खरै मात्र मामा भान्ज भन्ने एउटा प्राइभेट कम्पनीले जो कोठा खोजिदिने अफिस हो त्यसले गरेको विभेद म यहाँहरूलाई सुनाउन चाहन्छु। यो विभेद गर्ने मान्छेहरूलाई सरकारले कारवाही गर्छ कि गर्दैन?
5: छेत्रीलाई बस्न मिल्ने एउटा रुम
6: सरकारसँग
4: म यो छिटो भन्दा छिटो कारवाहीको माग गर्दछु। यस्ता संस्थागत विभेदको सुरुवातले समाज कहीँ पुग्दैन, हाम्रो संविधानको रक्षा हुन सक्दैन। सरकार किन गम्भीर छैन? छिटो सरकारले कानुन बनाउनु पर्यो भनेर एउटा चेली सडकमा आएको आज 150 पनि सरकारले यो कुरा नसुन्नु असाध्यै पीडादायक अवस्था छ। सरकारले किन सुनिराखेको छैन?
3: विद्यालय तहमा नयाँ पाठ्यक्रम लागू गर्ने कि पुरानो भन्ने अन्यलका कारण विद्यालय तहको पाठ्य पुस्तक छपाई प्रभावित भएको छ।
7: अन्यलका कारण विद्यालय तहको पाठ्य पुस्तक छपाई र वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र अलमलमा परेको छ। यसले गर्दा आगामी शैक्षिक सत्र 2084-85 विद्यालय तहमा पाठ्य पुस्तक अभाव हुन सक्ने चिन्ता बढेको छ। विद्यालय तहमा हाल रहेको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका लागि सरकारले कार्यदल बनाएर काम गरिरहेको छ। कार्यदलले विभिन्न समूह मार्फत जिल्लामा गएर विद्यार्थी, शिक्षक, अभिभावक, नीति निर्माता लगायत अन्य सरोकारवाला समूहबाट पृष्ठपोषण लिइरहेको छ। यही अन्यलका बीच जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले पाठ्य पुस्तक छपाईका लागि आवश्यक निर्णय गरिदिन पाठ्यक्रम विकास केन्द्रलाई पटक पटक अनुरोध गरिरहेको छ।
3: नेपालले भारतलाई कम्तीमा 1 हप्तासम्म दैनिक 160 बुलेट ग्यास पठाइदिन आग्रह गरेको छ।
2: उद्योग मन्त्री दीपक शाहले अबको एक हप्तामा ग्यासको आपूर्ति सहज हुने दावी समेत गर्नुभएको छ। हाल भारतबाट दैनिक 90-95 बुलेट मात्रै ग्यास नेपाल आइरहेको छ। कृष्णभीरमा गएको पहिरोका कारण राजमार्ग सञ्चालनमा आउन नसक्दा ग्यास आपूर्ति थप प्रभावित बनेको थियो। हाल मकवानपुर, चितवन, नवलपरासी, बारा र पर्सामा बुलेटबाट ग्यास रिफिल गरी सिलिन्डरहरू काठमाडौँ ल्याउने व्यवस्था मिलाइएको छ।
3: खबर यति नै, नमस्कार।
0: यो BFBS कुल खबर रेडियो हो।

0: नमस्कार, दैनिक समीक्षा लिएर म सुनिता उपस्थित भएको छु। आज मिति 2083 साल भाद्र 30 गते मंगलबार, तदनुसार सेप्टेम्बर 15 तारिक 2026। समीक्षाको सुरु गरौं कान्तिपुर दैनिकबाट। कान्तिपुरको पहिलो पृष्ठमा भोटेकोशी बाढीमा निजी क्षेत्रको झन्डै 3 खर्बको क्षति भनेर यज्ञ बन्जारेले समाचार लेख्नु भएको छ। बाढीबाट समग्रमा 4 खर्ब 8 अर्बको क्षति, पुननिर्माणका लागि 7 खर्ब 23 अर्ब 31 करोड आवश्यक पर्ने प्रारम्भिक अनुमान भनेर। भोटेकोशी बाढीमा भएको कुल क्षतिमध्ये करिब 3 खर्ब रुपियाँ निजी क्षेत्रको रहेको सरकारले प्रारम्भिक अनुमान गरेको छ। बाढीमा सरकारी र निजी क्षेत्रको गरी 4 खर्ब 8 अर्ब रुपियाँ बराबरको क्षति भएको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन आरडीएनएको प्रतिवेदनले अनुमान गरेको हो। बाढीले निजी क्षेत्रका धेरै व्यावसायिक प्रतिष्ठान, आवास, जलविद्युत आयोजना, विद्यालय, सवारी साधन, संचार माध्यम लगायत भौतिक संरचनामा क्षति भएको छ। राष्ट्रिय योजना आयोगका महासचिव एवं आरडीएनएका संयोजक अर्जुन भण्डारीले बताउनु भएको छ। निजी क्षेत्रको मात्रै करिब 3 खर्ब रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक प्रतिवेदनले देखाएको छ। प्रतिवेदनमा निजी क्षेत्रको मात्र क्षति आंकलन नगरी उहाँले बताउनु भएको छ। राष्ट्र योजना आयोगले विपदपछिको आवश्यकता आंकलन सुरु गरेको छ। त्यसै गरी पहिलो पृष्ठमा अर्को समाचार रहेको छ। दया दुधराज र अर्जुन पौडेलको बाइलाइनमा नुवाकोटबाट रहेको छ यो समाचार। 33 होल्डिङ सेन्टरमा 2400 बाढी पीड़ित, खानेपानी मुख्य समस्या, महामारीको जोखिम भनेर। बाढीबाट विस्थापित भएका 2418 व्यक्ति रसुवा, नुवाकोट र धादिङका 33 होल्डिङ सेन्टरमा छन्। कुनै कड़ा महामारी नफैलिए पनि रुगाखोकी र भाइरल ज्वरो देखिएको छ। बाढी प्रभावित माथिल्लो भूभागका खानेपानी मुहानमा खासै क्षति पुगेको छैन, तर तल्लो भेगमा यी कोली जीवाणु नै भेटिएको छ। विदु नगरपालिका स्थित पिपलटारको होल्डिङ सेन्टरमा 5 वर्षीय योबिसा श्रेष्ठ 23 भदौको दिउँसोसम्म खेलिरहेकी थिइन्, तर राति उनलाई अचानक ज्वरो आउनका साथै बान्ता हुन थाल्यो। होल्डिङ सेन्टरको शिविरमै उपचार गराए पनि निको नभएपछि योगिताले छोरी योबिसालाई बुधबार उपचारका लागि बटार स्थित फार्मेसीमा लगेकी छन्। योबिसा एक्ली बिरामी होइनन्, सेल्टरमै रहेकी 20 महिनाकी उनकी बहिनी पनि निरन्तर ज्वरो र बान्ताले थलिएकी छिन्। त्यही होल्डिङ सेन्टरमा रहेकी 20 वर्षीय कविता श्रेष्ठको 6 महिने शिशुलाई पनि ज्वरो आएको छ। के भएको हो भन्दा सामान्य सिटामल दिएर पठाउँछन्, बच्चा अझै निको भएको होइन, योगिताले सुनाइन्। बाढीको घर र बस्तीबाट विस्थापित भएपछि सुरक्षित ठाउँको खोजीमा आएका परिवारका लागि पिपलटार स्थित श्री चक्रज्योति माविकको भवन अहिले अस्थायी घर बनेको छ। आजको अन्नपूर्ण पोस्टको पहिलो पृष्ठमा समाचार छापिएको छ। प्रधानमन्त्रीसँग पालिका प्रमुखहरू पहिले कनेक्टिभिटी अनि मात्र पुनस्थापना भनेर सुरेन्द्र काफ्ले यो समाचार लेख्नु भएको छ। भोटेकुसीमा जल प्रलय आएको 19 दिन बितिसक्दा पनि सड़क सञ्जाल ठप्प भए उद्धार र राहतमा सकस भइरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाहले प्रभावित क्षेत्रका 15 स्थानीय तहका जनप्रतिनिधिसँग विस्तृत छलफल गरेका छन्। जनप्रतिनिधिहरूले सड़क र पुल बगेर र सुवानुवाकोट र धादिङका कतिपय क्षेत्र कर्णाली जस्तै विकट बनेको बताउँदै कनेक्टिभिटी र पुनस्थापनाको माग गरेका छन्। अब याचना होइन प्रमाण सहितको न्याय भनेर डाक्टर विमल राज रेग्मीले पहिलो पृष्ठमा लेख्नु भएको छ। नेपाल र रसुवाको जलवायु सम्बन्धी विपदको महाप्रलय पश्चात बढ्दो जोखिम, जलवायु विपदको तीव्रता र त्यसबाट सिर्जित मानवीय, आर्थिक, सामाजिक तथा वातावरणीय क्षतिको गम्भीर संकटबाट गुज्रिरहेको छ। जलवायु परिवर्तनमा नेपालको न्यून हिस्सा तर हरित ग्यास उत्सर्जन न्यूनीकरणमा नेपालको उल्लेखनीय योगदान हुँदाहुँदै यसको महास नेपालले भोग्दै आएको छ। विशेष गरी हिमाली क्षेत्रमा व्यापक तापक्रम वृद्धिले हिम भण्डार पग्लिने, हिमतालको विस्तार, हिमताल विस्फोटन जन्य बाढी, अत्यधिक वर्षा, बाढी, पहिरो, खडेरी तथा तापक्रम वृद्धिले नेपालीहरूको जनजीवन, जीविकोपार्जन, स्वास्थ्य, पूर्वाधार, कृषि, पानीका स्रोत, जैविक विविधता तथा सांस्कृतिक सम्पदामाथि बढ्दो जोखिम र संकट सिर्जना गरिरहेका छन् भनेर यो समाचार डाक्टर विमल राज रेग्मीले लेख्नु भएको। भएको छ। अर्को समाचार रहेको छ अन्नपूर्ण पोस्टकै पहिलो पृष्ठमा शिवप्रसाद ढुङ्गानाले लेख्नु भएको समाचार, एमाले पुनर्गठन बहस थप पेचिलो। बल्थलमा बसेको कार्यदल बैठकले उपाध्यक्ष थापा र महासचिव पोखरेलका अलग अलग प्रतिवेदनमा सहमति जुटाउन सकेन भनेर नेकपा एमालेको समाचार रहेको छ। यो निर्वाचनमा लज्जास्पद पराजयपछि एमालेभित्र शुरू भएको पार्टी पुनर्गठनको बहस अहिले दुई फरक प्रतिवेदनलाई एउटै दस्तावेजमा मिलाउने चरणमा पुगेको छ। पुनर्गठनको अर्थ संगठन सुधार मात्रै हो कि नेतृत्व व्यवस्थापन नै हो भन्ने प्रश्नमै मतभेद छ। निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका संयोजक रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेलले छुट्टा छुट्टै प्रतिवेदन पेश गरेपछि एमालेभित्रको बहस थप पेचिलो बनेको हो। दुवै प्रतिवेदनमा पार्टी संगठन सुधार, निर्वाचनको समीक्षा र कमजोरी सच्याउने विषय छन्। तर नेतृत्वको निरन्तरता, उमेरहद, कार्यकाल र नेतृत्व हस्तान्तरणको प्रक्रियामा फरक धारणा छ। सोमबार काभ्रेको बल्थलीमा बसेको कार्यदल बैठकले पनि दुई प्रतिवेदनमा सहमति जुटाउन सकेन भनेर यो समाचार रहेको छ। हिमाल र मानव स्वास्थ्यका लागि घातक कालो कार्बन भनेर सागर घलेले लेख्नु भएको छ। चाँदीको छानो जस्तै सेताम्बे हिमालले नेपालको अधिकांश उत्तरी भागलाई ओगटेको छ। सुही हिमाल आरोहण र रमणीय दृश्यलाई आँखामा कैद गर्न विभिन्न देशका आरोही र पर्यटक नेपाल भित्रिने गर्छन् भने आन्तरिक पर्यटक पनि हिमाल भनेपछि लोभिने गर्छन्। हिमाली क्षेत्रमा भने नागरिकको जीवनको आधार बनेको छ हिमाल। तर बिस्तारै विश्व जगतमा उच्च नाम कमाएका हिमालहरू कालो पत्थर जस्तै हुँदै गएका छन्। जलवायु परिवर्तनको मुख्य कारक हरित गृह ग्यासलाई मानिँदै आएकाले कालो कार्बनले वातावरण प्रदूषणमा पुर्याए असरको बहस भने ओझेलमा परेको छ। जलवायु परिवर्तनको विभिन्न कारणहरूमध्ये कालो कार्बन उत्सर्जनलाई एक मुख्य कारक मानिने वातावरण एवं अनुसन्धानकर्ता डाक्टर उत्तम बाबु श्रेष्ठ बताउँछन् भनेर हिमाल र मानव स्वास्थ्यका लागि घातक कालो कार्बन भनेर जलवायु न्यायका लागि अन्नपूर्ण भनेर अन्नपूर्ण हिमालको तस्विर सहित यो समाचार लेख्नु भएको छ। इतर पक्षले छुट्टै 15 महाधिवेशन गर्ने भनेर नेपाली काङ्ग्रेसको समाचार रहेको छ। यो काङ्ग्रेसको संस्थापन इतर पक्षले छुट्टै 15 महाधिवेशन गर्ने घोषणा गरेको छ। इतर पक्षले मक्सिर 21-23 गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो। संस्थापन पक्षले संवादलाई व्यवस्था गरेको सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा इतर पक्षले आरोप लगाएको छ। उसले पार्टी कथामा चासो नदेखाले यस्तो कदम चालिएको पनि बताएको छ। महाधिवेशन तयारी समितिका संयोजक शशाङ्क कोइराला छन्। उनका अनुसार असोज 15 गतिदेखि ओडा तहको अधिवेशन शुरू हुनेछ। पार्टीको आधिकारिकता सम्बन्धी विवाद अहिले सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा संस्थापन पक्षले एकलौटी गरेको कोइरालाको आरोप छ भनेर यो समाचार छापिएको छ। अर्को नयाँ पत्रिका दैनिकको पहिलो पृष्ठमा अनियन्त्रित महँगी भनेर अजित अधिकारीले लेख्नु भएको छ। ग्यासको लाइन नहट्दै चाड पर्वको मुखमा दैनिक उपभोग्य वस्तुको समेत बजार भाव आकाशीय। सरकारले मूल्य नियन्त्रण र आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन नसक्दा उपभोक्ता महँगीको मार झेल्दै अण्डाको भाव साउनमा 4 पटक र भदौमा 2 पटक बढाइयो भनेर लेखिएको छ। चाड पर्व नजिकै जाँदा बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिन थालेको छ। एक महिनामै चामलको मूल्य प्रति बोरा 400 रुपियाँसम्म बढेको छ भने खाने तेल, दाल, चिनी, तरकारी, फलफूल र अण्डाको मूल्य पनि निरन्तर उकालो लागेको छ। उपभोक्ता अस्वाभाविक महँगीको भार झेल्न बाध्य छन्। बाढ़ी पहिरोका कारण सड़क तथा ढुवानी अवरुद्ध हुँदा तरकारी र फलफूलको आपूर्ति प्रभावित भएको व्यवसायको भनाइ छ। अर्कोतर्फ थोक व्यापारीले अस्वाभाविक रूपमा मूल्य बढाएको उपभोक्ता अधिकार कर्मीको आरोप छ। तर सरकारले मूल्य नियन्त्रण र आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन सकेको छैन भनेर यो समाचार लेखिएको छ। हामी मूल्य नियन्त्रणका लागि हस्तक्षेपकारी कदम चाल्न सक्ने अवस्थामा छैनौ भनेर वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुगमन शाखाका निर्देशक अनिल किरातीले भन्नुभएको छ। उपभोक्ता अधिकार कर्मी माधव तिम्बल सिन्हाले भाव अनियन्त्रित बढ्दा सरकारको कुनै पनि निकायको हस्तक्षेपकारी भूमिका छैन भनेर आलोचना गर्नुभएको छ। चिनी किलोको 140 पुग्यो, बजारमा 140 पुग्दा पनि अझै अभाव छ भनेर यो समाचार रहेको छ। गुङ्गुमुमा खाद्य किराना पसल चलाइरहेका चन्द्र थापाले नियमित ल्याइरहेको थोक गोदाममा चिनी नभएको बताए। थोक गोदाममा चिनी छैन भन्ने जवाब पाएपछि करिब दुई सातासम्म पसलमा चिनी नै राखिन। उनले भने उपभोक्ताको चर्को माग थेग्न नसकेपछि साल ट्रेडिङबाट उनले किलोको 105 रुपियाँमा खरिद गरेका थिए। त्यसमा ढुवानी खर्च जोडेर बिक्री गरिरहेको उनले बताए। बजारमा चिनीको मूल्य प्रति किलो 140 रुपियाँसम्म पुगेको छ। अर्को समाचार रहेको छ, कोशीमा दुई महिनामै 11 मृत्यु जापानिज इन्सेफ्लाइटिसको संक्रमणबाट भनेर। क्युलेक्स प्रजातिको संक्रमित लामखुट्टेको टुकाईबाट हुने जापानिज इन्सेफ्लाइटिस जेईको संक्रमणबाट कोशी प्रदेशमा दुई महिनामै 11 जनाको मृत्यु भएको छ। चापामा 7 र सुनसरीमा 2 तथा मोरङ र इलाममा एक एक गरी 11 जनाको ज्यान गएको हो। प्रदेश स्वास्थ्य मन्त्रालयमा झापामा 5 जनाको मृत्यु भएको तथ्याङ्क आएको प्रवक्ता डाक्टर सभ्यता पन्थीले बताइन्। तर जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख ब्रिज कुमार दासले झापाको मेचीनगरमा 2, अर्जुनधारा बिर्ता मोड 12 दशी हल्दीबारी र भद्रपुरमा एक एक जनाको मृत्यु भएको बताए। मन्त्रालयमा तथ्याङ्क पुगिसकेको हुन सक्ने उनको भनाइ छ भनेर। जापानिज इन्सेफ्लाइटिसको संक्रमणबाट कोशी प्रदेशमा दुई महिनामा 11 मृत्यु भनेर यो समाचार छापिएको छ। 21 राजदूत नियुक्ति सिफारिस गृह कार्य। प्रधानमन्त्री बालेन्द्र शाह 6 असोजमा राष्ट्रसंघीय महासभामा सहभागी हुन न्यूयोर्क जानु अघि सिफारिस गर्ने तयारी भनेर परशुराम काफ्लेको बाइलाइनमा यो समाचार छापिएको छ। प्रधानमन्त्रीको न्यूयोर्क भ्रमण अघि नै सरकारले 21 देशका राजदूत नियुक्तिको गृह कार्य थालेको छ। प्रधानमन्त्री बालेन्द्र शाह 6 असोजमा संयुक्त राष्ट्रसंघ महासभाको 81 सत्रमा सहभागी हुन न्यूयोर्क जानु अघि रिक्त देशको लागि राजदूत नियुक्तिको सिफारिस गर्ने तयारी भएको हो। खुल्ला प्रतिस्पर्धाका आधारमा 13 र परराष्ट्र मन्त्रालयका सहसचिवहरू मध्येबाट 8 देशमा राजदूत सिफारिस हुन लागेका हुन् भनेर यो समाचार रहेको छ। अर्को आजको आर्थिक अभियान राष्ट्रिय दैनिकमा बाढ़ी प्रभावित ऋणी छानेर मात्रै कर्जा सुविधा दिने तयारी, क्षति विश्लेषणपछि मात्रै कर्जा पुनर्तालिकीकरण र पुनर्संरचनाको सुविधा भनेर यादव भूमगाईले लेख्नु भएको छ। यो समाचार नेपाल राष्ट्र बैंकले बाढ़ीबाट प्रभावित ऋणीहरू छानेर मात्र आवश्यक कर्जामा सुविधा दिने नीति लिने संकेत गरेको छ। राष्ट्र बैंकका अधिकारीहरूको अनुसार यसपटक विगतका विपद तथा आर्थिक संकटमा जस्तो प्रभावित र गैर प्रभावित ऋणीलाई एउटै सुविधा दिने अवस्था सिर्जना हुन नदिने तयारी छ भनेर लेखेको छ। बैंकहरूले साइबरदेखि जलवायु जोखिमसम्म हेर्नुपर्ने, क्षति विश्लेषणपछि पुनर्तालिकीकरण र पुनर्संरचना, बीमा दावी र ऋणको भुक्तानी क्षमताका आधारमा सुविधा, बैंकहरूको 2,43 करोड़ रुपियाँ कर्जा जोखिममा, जलविद्युत एसएमई र पर्यटन क्षेत्रमा कर्जा जोखिम बढ़ने, बाढ़ीबाट उत्पादनशील क्षेत्रमा 1,50 अर्ब रुपियाँ क्षति भनेर यो समाचार रहेको छ। भारतबाट 654 मेगावाटसम्म बिजुली किन्ने बाटो खुल्ला भनेर प्रशान्त खड्काको बाइलाइनमा यो समाचार छापिएको छ। नेपालले भारतबाट आगामी पुष 15 आवश्यकता अनुसार दैनिक 654 मेगावाटसम्म विद्युत आयात गर्न सक्ने बाटो खुल्ला भएको छ। भदौ 10 गतेको विनाशकारी बाढ़ीका कारण नेपालका संचालित र निर्माणाधीन गरेर 1 दर्जन जल विद्युत आयोजनामा व्यापक असर परेको बेला भारतबाट विद्युत आयातको बाटो खुलेको हो। नेपाल विद्युत प्राधिकरणका अधिकारीहरूले भने अहिलेको बाढ़ीले जल विद्युत परियोजनाहरूमा असर गरे पनि विद्युत अभाव नै हुने गरी समस्या नआएको बताएका छन् भनेर यो अर्को समाचार रहेको छ। त्यसै गरी आजको नागरिक दैनिकमा स्थानीय तह पुनर्संरचना आवश्यक भनेर सन्तोष पोखरेलको बाइलाइनमा यो समाचार छापिएको छ। पोखराबाट क्षेत्रफलका हिसाबले देशकै ठूलो महानगरपालिका हो पोखरा। संविधान र स्थानीय सरकार सञ्चालन ऐनले महानगरपालिका हुन केही मापदण्ड तोकेको छ। महानगरपालिकामा स्तरोन्नति हुन कम्तीमा 5 लाख जनसंख्या, पछिल्लो 5 वर्षको औसत वार्षिक आन्तरिक आय कम्तीमा 1 अर्ब रुपियाँ, 500 शैयाको अस्पताल, स्नातकोत्तर तहसम्मको अध्ययन संस्था सुविधा सम्पन्न, बस पार्क लगायत मापदण्ड पूरा गर्नुपर्छ। महानगरपालिकाका लागि तोकिएका मापदण्ड पुर्याउन पोखरा लेखनाथ नगरपालिका पनि गाभियो। तत्कालीन पोखरा उपमहानगरपालिका र लेखनाथ पालिकाभित्रै सेवा सुविधा वितरण र विकास पूर्वाधार निर्माणमा भेदभाव असन्तुलन भएपछि एकथरीले हेपिएको महसुस गर्न थालेका छन् भनेर यो समाचार लेखिएको छ। बाढ़ीको कहरमा जनप्रतिनिधि आफन्त सहकर्मी गुमाए तर बिर्सेनन् दायित्व भनेर रमेश थमलाले लेख्नु भएको छ। रसुवाको भोटेको सीमा विनाशकारी बाढ़ी आएको 5 दिनपछि भदौ 15 अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले उद्धारमा स्थानीय तह स्वत सक्रिय हुनुपर्ने अभिव्यक्ति दिएका थिए। थिए। बाढीले स्थानीय तह र त्यहाँका जनप्रतिनिधि कति पीडामा छन् भन्ने ख्यालै नराखी मन्त्री लम्सालले दिएको अभिव्यक्तिपूर्ण रसुवाको गोसाइकोना गाउँपालिका अध्यक्ष केसाङ नुरुपु तामाङको भगाईले गतिलो जवाफ दिन्छ। गत भदौ 10 गते अध्यक्ष तामाङ स्याप्रुबेसी स्थित गाउँपालिका कार्यालयमा जाने तयारी गर्दै थिए। धुन्छे बस्ने तामाङले घरबाट निस्किने क्रममा 8:55 जाँदा बाढी आएको खबर पाए। तत्काल उनले स्याप्रुबेसीमा रहेका सालुलाई फोन गरे तर सम्पर्क हुन सकेन। जेठान पनि सम्पर्कमा आएनन्। मनमा चिसो पछि तत्काल पालिकाका कर्मचारीहरूलाई फोन गरे तर कसैसम्म सम्पर्क हुन सकेन। उनले टिमुरे र स्याप्रुबेसी बजार र नजिकका धेरैलाई फोन गरे तर कसैसँग सम्पर्क हुन नसक्दा बेसरी हतालिए। कार्यालय पुग्न नपाउँदै बाढीले पूरै बस्ती बगाइदियो भनेर यो उहाँको अनुभवमा समाचार लेखिएको छ। हवस् त, दैनिक समीक्षा आजलाई यति नै। मलाई पनि बिदा दिनुहोस्। नमस्कार।
1: बीएफबीएस गोरखा रेडियो। गोरखा रेडियो। कसरी पत्ता लाउने होला?
2: के पत्ता लगाउने?
1: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
2: के को बारेमा?
1: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
2: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
1: तिनकै बारेमा जान्न खोजेको।
2: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
1: यो त अति राम्रो कुरा सुनाउनु भयो।
2: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ।
1: BFBS.

0: अध्यक्षज्यू, प्रधानमन्त्रीसँग छलफल भयो यहाँहरूको यो बाढी पछिको उद्धार राहत पुनर्निर्माण लगायतको विषयमा कुरा गर्न, ठ्याक्कै टु दि पोइन्ट कुरा गर्दाखेरि बैठक छलफल औपचारिकता मात्रै भयो कि उपलब्धिमूलक पनि भयो?
1: अब उपलब्धि त जे प्रतिबद्धता व्यक्त गरेको छ त्यो कार्यान्वयनको चरणमा पुगेपछि चाहिँ उपलब्धि देखिने हो। आज मूलत प्रभावित क्षेत्रका गाउँपालिकाका अध्यक्षहरूसित, गाउँपालिकाका अध्यक्ष र नगरपालिकाका मेयरहरूसित त्यहाँ प्रभावित क्षेत्रमा स्थानीय तहले गरिरहेको कामको बारेमा, विपद व्यवस्थापनको सन्दर्भमा, अब पूर्व तयारीको सन्दर्भमा त सकिने हाल्यो, त्यसपछि गएर खोज प्रतिकार्य अन्तर्गतको उद्धारको कुरा पनि लगभग लगभग एउटा टुङमा पुगिसकेको छ। त्यसका आफ्नै खालका विषयहरू छन्, त्यो भोलि समीक्षाको विषय बन्ला। अब राहत, त्यसपछि गएर अस्थायी आवास अनि दीर्घकालीन ढङ्गले गर्नुपर्ने कामहरू, यो सन्दर्भमा केन्द्रित भएर विशेष गरी छलफल भएर स्थानीय तहले हामीले भोगिरहेका ती यातायातको सञ्जालसँग जोड्ने कुरा, समुदायमा परेको त्यो जुन खालको के अरे मानवीय क्षतिबाट परेको जुन पीडा छ त्यसबाट समाजलाई माथि उठाउनु पर्ने कुरा, अनि हाम्रा प्राकृतिक सम्पदाहरू सब ध्वस्त भएका छन् ती सम्पदाहरूलाई माथि उठाउनु पर्ने कुरा, र त्यो क्षेत्र चाहिँ फेरि पनि बनाउन सकिन्छ, पुनर्निर्माण गर्न सकिन्छ। र हिजोको जस्तै लयमा, जस्तै रसवागढी नाका भू पर्यटन के अरे पर्यटनका केन्द्रहरू भए, त्यसपछि गएर हाइड्रो पावरको हबपुरमा रहेको जुन क्षेत्र छ त्यो क्षेत्रलाई फेरि पनि उठाउन सकिन्छ भन्ने आश्वास्त बनाउनुपर्छ भन्ने ढङ्गले हामीले सबै पक्ष समेटेर विषयहरू राख्यौँ। र हामीले भोगिरहेका चाहिँ समन्वयात्मक ढङ्गले देखा परेका अप्ठ्याराहरू अनि कनेक्टिभिटीबाट टुटेर चाहिँ छुट्टै टापु बनेका वडाहरूमा चाहिँ अति आवश्यक सामग्रीहरू र त्यस सामग्री र खाद्यान्न सामग्रीहरू नियमित आपूर्ति गराउने कुरा अनि त्यसपछि गएर यो विपदको बेलामा विशेष गरी ज्येष्ठ नागरिक अनि लामो समय चाहिँ उपचार गरिरहनु भएको र औषधि नियमित सेवन गरिरहनु भएका बिरामीहरू, त्यसपछि अहिले चाहिँ परिवारको सदस्य गुमाएर असाध्यै धेरै पीडामा रहनुभएका परिवारका सदस्यहरू जुन ढङ्गको बिरामी हुने क्रम बढ्दो छ तिनीहरूलाई तत्काल हेलिकप्टरबाट उद्धार गरेर उपचारको व्यवस्था गराउने कुरा लगायतका बालबालिकाको क्षेत्रको काम, अरू धेरै क्षेत्रको कामको बारेमा हामीले विषयहरू राख्यौँ। त्यो विषयलाई चाहिँ मूलत गृहमन्त्री, त्यसपछि चाहिँ भौतिक पूर्वाधार मन्त्री र सूचना तथा संचार मन्त्री सरकार प्रवक्ता सहितको उपस्थितिमा अनि बागमती प्रदेश सरकारको माननीय मुख्यमन्त्रीको उपस्थितिमा सम्माननीय प्रधानमन्त्रीज्यूले विषयहरू चाहिँ हामीले राखेका विषयप्रति उहाँ अलि के अरे कतिपय कुराहरू चाहिँ छुटेको रहेछ, यो क्षेत्र चाहिँ समेट्न पर्ने रहेछ, त्यसलाई समेटेर अनि तपाईँहरूले त्यहाँको आवश्यकताको आधारमा गर्नुपर्ने कामहरू गर्दै जानुहोस्, कुनै स्रोत साधनको अभाव हुँदैन, हामीले यसलाई सही ढङ्गले विपदको यो जनताले सामना गरेको विपदको परिस्थितिबाट जुन क्षेत्र हामीले समेट पर्यो त्यही क्षेत्रमा सहज सरल ढङ्गले हामीले त्यो समाधान गर्दै जानेछौँ भन्ने ढङ्गको उहाँको प्रतिबद्धता हामीले पायौँ।
0: भनेको काम चाहिँ तपाईँहरूले गर्दै जाने अनि अपुग भएको स्रोत साधन चाहिँ उहाँले जुटाइदिने,
1: यस्तो छ। अब त्यो अहिले फेरि त्यो सँगसँगै भौतिक पूर्वाधार मन्त्रालयमा हामी छलफलमा बस्यौँ, मन्त्रीले त्यहाँ बोलाउनु भएको थियो र विशेषतः कनेक्टिभिटीसँग सम्बन्धित विषय र पूर्वाधारसँग सम्बन्धित विषयहरूमा बढी खानेपानी लगायतका क्षेत्र धेरै डामाडोल भएको स्थिति छ, झोलुङ्गे पुल लगायतका हाम्रा चाहिँ पक्की पुलहरू, मोटरेबल पुलहरू एकदमै ध्वस्त भएर आवत जावतको समस्याहरू भइरहेका छन्, अनि त्यसपछि गएर हाम्रा पूर्वाधारहरू बनेका संरचनाहरू ध्वस्त भएका छन्, ती सबै चिजलाई लयमा फर्काउनुको लागि

0: के गर्नुपर्छ स्थानीय तहले पहिचान गरेका अहिलेको विपदबाट क्षति गएर गर्नपर्ने पहिचान भएका विषयहरू बारेमा छलफल कार्यक्रम राख्नु भएको थियो त्यहीसँग सम्बन्धित जोडेर र त्यो सँगसँगै छलफल सकिसकेपछि सचिवको अध्यक्षतामा ती महत्त्वपूर्ण चारवटा विभाग अन्तर्गतको त्यो मन्त्रालय अन्तर्गत चारवटा विभागका प्रमुखहरू र प्रभावित गाउँ स्थानीय तहहरू नगरपालिकाको मेयर र गाउँपालिकाका अध्यक्षहरू रहेको एउटा कार्यदल बनेको छ। त्यो कार्यदलको पहिलो मिटिङ पनि हामी बसिसक्यौँ। मिटिङले के गरेको छ भन्दाखेरि 3 दिनभित्र आफ्नो स्थानीय तहभित्र गर्नपर्ने तत्काल गर्न सकिने र गर्नपर्ने कामहरू के हुन्, विपदबाट प्रभावित भएको चिजलाई लयमा समाजको नियमित कामलाई लयमा फर्काउन गर्नपर्ने कामहरूको पहिचान गरेर स्थानीय विपद व्यवस्थापन समितिको बैठक बसेर गाउँ कार्यपालिकाको अथवा स्थानीय कार्यपालिकाको बैठक बसेर सिफारिस गरेर 3 दिनभित्र त्यो कार्यदललाई उपलब्ध गराउने र कार्यदलले चाहिँ त्यसको समग्र प्रतिवेदन बनाएर आवश्यक पर्ने बजेटदेखि लिएर सम्पूर्ण निर्णय के अरे एनडिआरएनबाट निर्णय गराएर कार्यान्वयन जाने गरी निर्णय गरेर हामी अघि बढ के अरे भर्खर बाहिर निस्केका छौँ।
1: अनि अलिकति सास पला छ, उत्साह केही थप्यो?
0: अब मैले फेरि पनि भनेको छु, अब हाम्रो चाहिँ निर्णय चाहिँ हुने गरेका छ तर कानुनी कुरा चाहिँ अलि बेसी जटिल, अलि अप्ठ्यारो र अलि गाँठो पर्ने गरेका छ। अब उहाँहरूको चाहिँ अलि बेसी हुटुटी चाहिँ देखिन्छ काम गर्ने। अब हाम्रा पनि कतिपय नीतिगत कुराहरू कानुनी कुराहरूका एउटा सीमा र दायराहरू छन्। अब यो पक्षलाई सम्बोधन गर्नलाई विशेष व्यवस्था गर्नुपर्छ भन्ने मलाई लाग्छ। एउटा जस्तै गरी भूकम्पको व्यवस्थापनलाई पुनर्निर्माण प्राधिकरण बनाएर एकीकृत कानुन निर्माण गरेर ती सबै विषयलाई एकद्वार प्रणालीबाट गुजारेर अघि बढ्ने काम भएको थियो। त्यही कोणबाट अघि बढ्न सक्यो भने हाम्रा ती सीमा र दायराहरू बजेटको एक खालको निर्णय बजेट मार्फत टुङ्गिसकेका छ। अहिलेको यो विषम परिस्थितिलाई बजेट त हामीसँग छैन, ती बजेट प्रयोग गर्ने विधि भने आफ्नै छन्। ती सबै कुरा चाहिँ सम्बोधन गर्ने गरी कानुनमा ऐन र कानुन संशोधन गरेरै नयाँ ढङ्गले जानुपर्ने स्थिति छ। त्यो कुराको हामीले गम्भीर ढङ्गले ध्यानाकर्षण गराएका छौँ
1: र
0: यो कुरालाई सम्बोधन गरेर जाने कुरा चाहिँ प्रधानमन्त्री र मन्त्रीहरूबाट गर्नुभएको छ।
1: अध्यक्षज्यू, अहिले ठ्याक्कै भन्न सक्नुहुन्छ तपाईँको उत्तर गया गाउँपालिकाका बाढी पीडितलाई अहिले तत्काल चाहिहाल्या के छ?
0: अहिले तत्काल कुरा त कनेक्टिभिटी नै हो। हाम्रो हामी सडक सञ्जालसँग जोड्न पर्ने कुरा हो, किनभने मान्छे चाहिँ सबै मान्छेहरू सम्पन्न छैनन्, सबै मान्छेको घरमा अन्न र चिजहरू छैनन्। अब ती चिजहरू नभएको ठाउँमा चाहिँ खरिद गरेर गुजारा गर्नुपर्ने मान्छेहरू, ग्यासको अभावले अब आफै चाहिँ खाद्यान्न खानेकुराहरू पकाएर खाने स्थिति बन्न सकिरहेको छैन। अहिले त तपाईँको झन्डै 518 घरबारविहीन हुनुभएको छ हाम्रो चाहिँ पालिकाका हाम्रामा स्थानीय जनताहरू। अब उहाँहरूको लागि त अर्काको घरमा आश्रय लिनु परेको छ त्यसपछि घर होल्डिङ सेन्टरमा बस्नुभएको छ। तिनलाई अस्थायी आवास लगायतका ती व्यवस्था गरिसकेपछि उहाँलाई चाहिने न्यूनतम कुराहरूको व्यवस्थापनको कुरा नै त्यत्तिकै कठिन छ। लगायत पूर्वाधार निर्माण र कनेक्टिभिटी जोड्नको लागि पूर्वाधार नभइकन हामीले नयाँ ढङ्गले बाटोहरू छन् बनाउनु पर्ने छ, तर हामीसँग हेभी इक्विपमेन्ट लाने बाटै काहीँ पनि छैन। यातायातको त्यस्तै कठिनाइहरू छ, यातायातहरू जोड्नु पर्ने छ। त्यसपछि गएर यो महाविपत्तिबाट परिवारको सदस्य गुमाएर गाउँ सबै चाहिँ एकदम स्तब्ध छ, चाहिँ मानसिक ढङ्गले ठुलो आघात परेको छ। त्यो क्षेत्रमा गर्नुपर्ने कामहरू धेरै कुरा छन्। बालबालिकाहरूको क्षेत्रमा अभिभावकविहीन बालबालिकाहरूको सङ्ख्या धेरै ठुलो सङ्ख्या छ। तिनीहरूलाई चाहिँ अभिभावकत्व प्रदान गर्ने र ती छरिरहेका बालबालिका एकत्रित गरेर विद्यालयको छानामा विद्यालयभित्र अथवा उहाँहरूलाई सुरक्षित आश्रयको व्यवस्था गर्नुपर्ने छ। यी धेरै क्षेत्रमा यसले प्रभाव पारेको छ। ती प्रभाव परेका क्षेत्रहरूमध्ये कनेक्टिभिटी लगायतका यी चिजहरू जोड्दै अनि हामीले हाम्रो चाहिँ पालिकाभित्रको जनजीवनलाई सामान्यतर्फ उन्मुख गराउनुपर्छ भन्ने हो।
1: अन्तमा अध्यक्षज्यू, आज प्रधानमन्त्री, भौतिक पूर्वाधार मन्त्री उहाँहरूसँगको छलफलपछि मैले मेरो गाउँवासीलाई, मेरो पीडित गाउँवासीलाई यो कुरा लिएर जाँदैछु भन्ने कुरा केही छ तपाईँसँग?
0: होइन, अब हामीले विपदको सामना भनेको स्थानीय तह एउटा तह सरकारले मात्रै सम्भव हुने विषय होइन। यस्ता ठुला विपदहरूको नेतृत्व सङ्घीय सरकार मार्फतै हुने हो। सङ्घीय सरकारले जुन प्रतिबद्धता चाहिँ प्रधानमन्त्री र मन्त्रीहरू जो चाहिँ महत्त्वपूर्ण भूमिकामा रहनु भएको छ उहाँले त्यो प्रतिबद्धता जनाएपछि अब कार्यान्वयन हुन्छ भनेर मैले विश्वास गर्नु पर्यो। भएन भने त्यही ढङ्गले हामीले कुराकानी गरौँला, तर कार्यान्वयन गर्ने गरी जान सकिन्छ। हामीले देखा परेका समस्याहरू जे जे भोगिरहेका छौँ त्यो भोगिरहेका समस्याहरू हल गर्ने दिशातर्फ अघि बढ्छ भन्ने मैले चाहिँ देखे विश्वास गरेको छु। मन्त्रीहरूले बोलेको र उहाँको हुटुटी देख्दा यदि त्यो त्यो स्थिति रहेन भने भोलि त्यो समीक्षाको विषय बन्ला र फेरि नयाँ ढङ्गले हामी विषय उत्थान गरेर अघि बढ्छौँ।
1: अध्यक्षज्यू यहाँलाई समयका लागि धेरै धेरै धन्यवाद।
0: हस् धेरै धेरै धन्यवाद।

0: BFBS Gorkha Radio.
1: तपाई लाई प्रोसेस डिस्काउंट्स को बारे में था सा था सही ना बने सुनी हाल होस यो विशेष गरी फौजी सेवा में सेवारत सेवा निवृत्त एवं फौजी समुदाय का सदस्य और को लागी बने तैयार गरीये को विशेष छूट को व्यवस्था हो यो संग 9000 भन्दा धेरै डिस्काउंट पार्टनर जोड़िए का सन जस मार्फत हामीले अनलाइन तथा हाई स्ट्रीट का दुकानहरु का साथै थुप्रै रेस्टुरेंट देखि लिएर सिनेमा का टिकट सम्ममा छूट पाउन सक्छ अनलाइन को लागि निशुल्क यो सेवा हाई स्ट्रीट को लागि भने 4.99 पेन्स तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।

0: लामो समयको प्रतीक्षापछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यही असोज 7 गतेदेखि अन्तर्राष्ट्रिय उडान सुरु हुँदैछ। विमानस्थल सञ्चालनमा आएको 3 वर्ष भन्दा बढी समय आन्तरिक उडानमा मात्र सीमित बन्यो। 22 अर्ब लगानीमा बनेको विमानस्थलबाट अन्तर्राष्ट्रिय फ्लाइट नहुँदा यहाँका पर्यटन व्यवसायी उद्योगी तथा सर्वसाधारण निराश थिए। पोखराबाट केही अन्तर्राष्ट्रिय चार्टर उडान नभएका होइनन्, तर त्यसबाहेक नियमित उडान लामो समय हुन सकेको थिएन। फ्लाइ दुबईले पोखरा दुबई पोखरा दैनिक नियमित उडान सुरु गर्ने कार्यतालिका सार्वजनिक गरेपछि भने पोखरामा उत्साह छाएको छ। देशको पर्यटकीय राजधानी समेत रहेको पोखरा विश्वका अन्य शहरसँग सिधा हवाई सम्पर्क स्थापित हुने खबरले पर्यटन व्यवसायी खुसी भएका छन्। पोखरा पर्यटन परिषदका अध्यक्ष हरि भुजेलले पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरु भएपछि यसको लाभ पर्यटन क्षेत्र सहित सबै क्षेत्रमा समृद्धिको नयाँ ढोका खुल्ने बताउनुहुन्छ।
1: यो फ्लाइ दुबई पोखरा र दुबईको बीचको कनेक्सन भनेको सिर्फ एउटा पर्यटनको हिसाबले मात्रै नहरियोस्, यसलाई चाहिँ नेपालको समृद्धिको रूपमा र नेपालको अर्को डेस्टिनेसनको रूपमा संसारलाई लिएर जाने अर्को द्वारको रूपमा पनि हामीले हेर्नुपर्छ। किनभने नेपालमा विभिन्न समयमा धेरै ठुल्ठुलाहरू डिजास्टरहरू आएका छन्। कुनै समयमा हामीसित भएको अहिलेको अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका भुइँचालो आदि इत्यादिले ध्वजा राजमार्ग हाइवे रनवे चाहिँ त्यहाँ ध्वजा फाट्यो भने पनि त्यो कम्प्लिटली क्लोज हुन्छ। त्यसको लागि पनि हामीसित एउटा अप्सन चाहिँ पोखरा इन्टरनेसनल एयरपोर्ट भएको छ र त्यो पोखरा इन्टरनेसनल एयरपोर्टमा हामीले धेरैचोटि धेरै विदेशी जहाजहरूसित पनि पहल गरेका थियौँ। आफ्नै ध्वजा वाहक जहाजसित पनि हामीले पहल गरेका थियौँ। हामीले त पोखरा टुरिज्म क्यापिटल अफ नेपाल भनेका छौँ, संसारको वान अफ द बेस्ट ब्युटिफुल सिटी पनि भनेका छौँ, तर धेरैलाई पोखरा कहाँ हो के हो भन्ने पनि थाहा छैन। आज फ्लाइ दुबईले इमिरेट्सको कुरा गरिरहेछ, धेरै त्यस्ता कनेक्टिङ फ्लाइटहरूको कुरा गरिराख्दा चाहिँ के उहाँहरूको त्यो टच स्क्रिनमा चाहिँ पोखराको बारेमा चाहिँ कुनै त्यस्तो भिजुअलहरू राखिएको छ त? पोखरालाई इन्ट्रोडक्सन गर्ने कुनै त्यस्ता अथवा नेपाललाई इन्ट्रोडक्सन गर्ने त्यस्ता भिडियोहरू राखिएको छ त? यो प्रश्नवाचक छ। होला पहिलो दोस्रो तेस्रो हप्ता चाहिँ हामी स्लो जाउँला, तर त्यो पछिको हाम्रो सपोर्ट हाम्रो ऐक्यबद्धताले चाहिँ पक्कै पनि फ्लाइ दुबई र पोखराको पर्यटन व्यवसायहरूको सम्पूर्णको भविष्य चाहिँ अगाडि लान्छ भन्ने मैले विश्वास गरेको छु। एयरलाइन्समा विभिन्न बुकलेटहरू देखिन्छ, ती बुकलेटहरूमा पनि त्यो हाम्रो पोखराको विषयमा र नेपालको विषयमा त्यहाँ देखाइएको देखाइएको छैन। यो कुरा पनि अलिकति म फ्लाइ दुबई फ्यामिलीलाई चाहिँ विशेष अनुरोध गर्न चाहन्छु, छैन भने बुकलेटहरू अगाडि हुने म्यागजिनहरूमा पनि त्यो कुरा राखियोस्।
0: पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि पहल धेरै नै भएको थियो। पोखरामा विमानस्थल बनाउने पोखरेली सपना 2032 सालमै सुरु भएको हो। त्यस बेला विमानस्थलका लागि 3200 रोपनी जग्गा अधिकरण गरिएको थियो। जग्गा अधिकरण गरेको 4 दशकपछि बल्ल विमानस्थल शिलान्यास गरिएको हो र 2079 गते उद्घाटन गरिएको थियो। नेपाल टुर्स एन्ड ट्राभल एसोसिएसन नेपाल नाटा गण्डकीका अध्यक्ष संगीता पौडेलले फ्लाइ दुबईको उडान दिगो बनाउनका लागि सबैको साथ आवश्यक छ भन्नुहुन्छ।
2: हामीमा धेरै चुनौतीहरू छ, धेरै चुनौतीहरू आइरहेका छन्। के गर्नुपर्छ के गर्नु पर्दैन भनिराख्दा पनि पोखराको पर्यटन विकासको लागि एउटा अन्तर्राष्ट्रिय एयरपोर्टले पोखरा अन्तर्राष्ट्रिय एयरपोर्टले लिएको जुन एउटा उचाइ छ त्यसलाई सपनालाई एउटा विधामा बदल्नको लागि पर्यटन व्यवसायीको मात्र यो सम्भावना होइन। पर्यटन व्यवसायीले मात्र गरेर हुँदैन, पोखरेली सबै गण्डकी प्रदेशवासी सबैले यसलाई उडाउनको लागि यसलाई निरन्तर दिनको लागि र पोखरामा फ्लाइ दुबई मात्र होइन अन्तर्राष्ट्रिय एयरपोर्टबाट अन्तर्राष्ट्रिय उडान गर्ने यस्ता अन्तर्राष्ट्रिय उडानहरू धेरै ल्याउनु पर्दछ भन्दछु म। त्यस कारणले गर्दा यो हाम्रो अभियान हो, हामीले यसलाई साकार पार्नुपर्छ, यो हामी सबै मिलेर गर्नुपर्छ। यो हाम्रो अभियान हो, यो तपाईँहरूले के सोच्नुपर्छ भने हामीले यो अवसरमा हामीले धेरै कामहरू गर्नुपर्नेछ। प्रचार प्रसार मात्र होइन, हामीले हाम्रो बिजनेसलाई प्रमोसन गर्ने यो एउटा आधार पनि हो, किनकि हामी ट्राभल एजेन्सी चलाउँछौँ, टिकेटिङ गर्छौँ, हामी प्याकेजहरू चलाउँछौँ। पोखरामा 163 ट्राभल एजेन्सीहरू छन्, ती सबैले प्याकेज गर्नुपर्छ। ती सबैले प्याकेज गर्नको लागि हामी अब लाग्नुपर्छ, त्यो गर्यौँ भने हामी सस्टेन हुन्छौँ र हामी सस्टेनेबिलिटीको एउटा आधार पनि हो यो फ्लाई दुबईलाई पोखराबाट उडाउनु भन्ने हामीले सोच्नु पर्दछ।
0: पोखराबाट दुबई रुटमा उडान भर्ने तयारी गरेको फ्लाई दुबईका नेपाल स्थित म्यानेजर नवराज साईले काठमाडौँबाट उड्नु भन्दा पोखराको भाडा औसतमा 5,000 सस्तो भएको बताउनुभयो। उहाँले पर्यटन व्यवसायलाई हवाई भाडा महँगो भयो भन्ने तर्फ नलाग्न आग्रह गर्दै सस्तोमा टिकट बुकिङ गर्न समेत आग्रह गर्नुहुन्छ।
3: एउटा फ्लाई दुबई आफै आफ्नो डेडिकेटेड फ्लाई दुबई अपरेट्स टु मोर देन 120 डेस्टिनेसन भनेर भन्यो। त्यसपछि इमिरेट्ससँगको अर्को कोड सेयरले गर्दाखेरि सबै मिलाएर 250 डेस्टिनेसन भन्यो। अनि त्यो सँगसँगै अरू उहाँले 30 एयरलाइन्ससँग पनि इन्टरलाइन एग्रिमेन्ट छ भन्नुभयो। भनेपछि मल्टिपल फ्याक्टर्स भयो त्यहाँ होइन। सबैजनाले एकजना साथीले डब्लिनको फेयर हायर हाई छ भनेर हाइलाइट गर्नुभयो, कसैले कहाँको फेयर भनेर हाइलाइट गर्नुभयो, सायद नाटाका कतिजना साथीहरू हुनुहुन्छ। पछिल्लो पटक हाम्रो डिस्कस भयो, डिस्कसपछि हामीले एउटा हामीले प्रमिस गरेर गएको थियौँ कि पोखराबाट काठमाडौँभन्दा कम्तीमा पनि 5,000 सस्तो हुन्छ भनेर गएका थियौँ। र अहिले 2 भइसक्यो फ्लाई दुबईको 120 डेस्टिनेसनमा सबै ठाउँमा हामीले मोनिटर गर्न नभएको होला, तर अत्याधिक टप रुट्स टप 20 टप 15-20 रुट्समा काठमाडौँभन्दा पोखराबाट कम्तीमा पनि 5,000 रुपियाँ सस्तो छ। यो हामीले आफ्नो बाचा पुरा गर्यौँ। अब साथीहरूले के बाचा पुरा गरिदिनु पर्यो भने 5,000 सस्तो भएको डेस्टिनेसनमा कति साथीहरूले फर्स्ट प्राइसमा कति कतिजना बुकिङ राख्नु भएको छ हात उठाउँ त। हामी एउटा डेस्टिनेसनको फेयर महँगो भयो भनेर कुरा गरिरहेछौँ, 120 डेस्टिनेसनमा 5,000 रुपियाँ सस्तो भएको यो पोजिटिभ साइड पनि त हाइलाइट गर्दा के बिग्रिन्छ साथी हो? अलिकति कहिलेकाहीँ निराश पनि लाग्छ कि हामी एउटा सेक्टर इन्टरलाइन एयरलाइनको महँगो भयो भन्ने कुरामा इस्यु बनाउँछौँ। 120 फ्लाइट दुबईको डेस्टिनेसनमा 5,000 सस्तो छ, त्यसमा मैले 2 बुकिङ गरेको छु भन्ने साथीभाइ भेट्दैन पोखरामा? इज दिस फेयर? हामी 5,000 सस्तो 120 डेस्टिनेसनमा छ, मैले त्यसमा 5 सिट हालेँ भन्ने साथीभाइ चाहिँ नभेट्ने? एउटा 2 हेर्नुहोस्, इन्टरलाइन एग्रिमेन्ट, देयर आर सो मेनी फ्याक्टर्स इन एयरलाइन बिजनेस। म त्यस्तो विज्ञ त होइन, होइन अमेरिकाबाट नेपाल आउँदा अमेरिकादेखि दुबईसम्मको फ्लाइट अकुपेन्सी कति छ, त्यो सेक्टरमा भएका एयरलाइन्सहरूको कम्पिटिसनको लेभल के छ, धेरै कुरा हेर्छ होला एयरलाइन्स। हामी तपाईँहरूले भने जस्तै हामीले पनि मनन गरेका छौँ, इनिसियली पोखरामा सस्तो हुनुपर्छ जहाँसम्म हामीले भ्याएका छौँ हेर्नुहोस् गरेका छौँ होइन। तपाईँले सिस्टममा हेर्नुहोस्, त्यसमा कतिपय साथीले मलाई त डेली फिडब्याक दिनुहुन्छ, फिडब्याक दिएसम्म चाहिँ मैले भ्याएसम्म प्राय सेक्टरमा चाहिँ फेयर 4-5,000 कति 3,000 होला एभरेजमा, कति 7,000 पनि होला, तर सस्तो छ।
4: Radio.

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: हजुर 30 गते प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा प्रति लिटर 12.40 रुपियाँ र डिजलमा प्रति लिटर 4.68 रुपियाँले वृद्धि भएर आएको छ। यो निर्णय बुधबारदेखि लागू भएको छ। मूल्य समाजन नगर्दा आयल निगमलाई पाक्षिक रूपमा 1,91,69,00,000 रुपियाँ घाटा हुने भएको छ। नयाँ निर्णय अनुसार काठमाडौँ पोखरा र दिपाल लगायतका क्षेत्रमा पेट्रोल र डिजल प्रति लिटर 200 रुपियाँमै बिक्री हुनेछ भने खाना पकाउने एलपी ग्यास प्रति सिलिन्डर 2,060 रुपियाँ कायम रहनेछ। हवाई इन्धनको मूल्य 249 रुपियाँ प्रति लिटर छ। नुवाकोट र रसुवामा पुल र सड़क खोल्ने काम भइरहेको विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ। रसुवामा टिकुरे जिपजिपे बगडी टार हुँदै रसुवा जाने बाटोको वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ। गल्छी देवीघाट खण्डको रातमाटेमा पहाड कटान गरेर सवारी सञ्चालनमा ल्याइएको विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ। बेत्रावतीमा बेली ब्रिज राख्न जग निर्माण सुरु गरिँदा कृष्णभीरमा 250 मिटर सड़कमा ग्राभल गर्न सुरु भएको छ। नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा 2,155 जनाले आश्रय लिइरहेका छन्। प्राधिकरणका अनुसार तनहुँको आबु खैरेनीबाट गोर्खा हुँदै काठमाडौँ आवत जावतका लागि 3 वैकल्पिक सड़क सञ्चालनमा ल्याइएको छ। मकवानपुरको इन्द्र सरोवर 2 सुकौरोमा भएको गाड़ी दुर्घटनामा मृत्यु भएका 4 परिचय खुलेको छ। हेटौँडा भीमफेदी कुलेखानी फाकेले सड़क खण्डमा भएको दुर्घटनामा 4 पुरुषको मृत्यु भएको प्रहरले जनाएको छ। एसपी श्याम खत्रीका अनुसार 3 घाइतेलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ। 1 हेटौँडामा उपचार भइरहेको छ। पृथ्वी राजमार्ग कृष्णभीरमा नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको छ। नयाँ ट्र्याक निर्माणको जिम्मा पाएको शर्मा जेडआईभी जेभीका साइट प्रबन्धक इन्जिनियर ईश्वर नेपालले निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ। उहाँका अनुसार काम सुरु भएको 12 दिनमा ग्राभलिङ स्लोप कटिङ र नाली निर्माण गरिएको छ।
4: 1 कुनै पनि हालतमा हामीले बाटो सञ्चालन गर्ने काम अगाडि बढिरहेको छ, त्यही अनुसारै बाटो सञ्चालन हुन्छ। हामीले पहिलो चरणमा लगभग 9-10 दिनसम्म चाहिँ हामीले 11-12 पनि हेभी इक्विपमेन्टहरू परिचालन गरेर काम गरेका छौँ। अब इक्विपमेन्टको भन्दा पनि अब फिनिसिङको लेभलमा आइपुगेका छौँ। त्यही भएर हामीले आवश्यक मजदुर हामीले 40-50 मजदुरहरू स्किल अनस्किल गरेर 40-50 हामी मेन पावरहरू यहाँ छौँ।
3: आइतबार कटिङ तथा सड़क सम्हाल्ने काम सम्पन्न गरी केही सवारी साधन परीक्षणका रूपमा पास गराइएको थियो। परीक्षण सफल भएपछि नियमित सवारी साधन सञ्चालनका लागि निर्माणलाई तीव्रता दिइएको छ। अब कभर फटाफट।
5: तनहुँको भानु नगरपालिकामै जग्गा पास र नक्सा प्रदान लगायतका जग्गा प्रशासन सम्बन्धी सेवा सुरु। भानुवासीले अब जग्गाको कामका लागि सदरमुकाम दमौली धाउनु नपर्ने। रसुवाको भोटेको सिबाडीमा परेका 34 देशका 607 विदेशी पर्यटक अझै सम्पर्कविहीन। 310 विदेशी पर्यटकको सफल उद्धार गरिएको पर्यटन विभागको तथ्याङ्क। सुदूरपश्चिमका 143 भोटेको सिबाडीपछि अझै सम्पर्कविहीन। सबभन्दा बढी कैलालीका 67 71 भने सम्पर्कमा आए। 2 यता पूर्वी नेपालमा जङ्गली हात्तीको आक्रमणबाट 97 मृत्यु। यही अवधिमा 45 जङ्गली हात्ती समेत मरेको प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्रको तथ्याङ्क। कालगति करेन्ट लागेर र गोली प्रहारबाट झापामा मात्रै 25 हात्ती मरे। आउँदो असोज 3 काठमाडौँ उपत्यकाका 28 रात्रिबस 6 नयाँ रुटमा पनि चल्ने। गोदावरीदेखि बुढा नीलकण्ठ, भक्तपुरको जगातीदेखि रत्नपार्क ठमेल, विमानस्थलदेखि नागडुङ्गा, किर्तिपुरदेखि न्यूरोड र चक्रपथमा 2 फन्को लाग्ने रात्रिबस चलाइने। भाडा 80 रुपियाँसम्म लाग्ने। भोटेकोशी बाढीले क्षतिग्रस्त त्रिशुली मुगलिन करिडोरका 12 झोलिङ्गे पुलको मर्मत हुँदै ती पुल असोज 20 सञ्चालनमा ल्याउने लक्ष्य। र नेपाली काङ्ग्रेसको आसन्न महाधिवेशनका लागि ओडादेखि केन्द्रीय सभापतिसम्मका लागि उम्मेद्वार शुल्क निर्धारण। केन्द्रीय सभापति उम्मेद्वार बन्न 40,000, उपसभापति र महामन्त्रीका लागि 30,000, सहमहामन्त्रीका लागि 20,000 र केन्द्रीय सदस्य उम्मेद्वार बन्न 11,000 लाग्ने। ओडा सभापतिका लागि 1,000 रुपियाँ दस्तुर।
3: नेपाल क्रिकेट संघले एसियाली खेलकुदका लागि दिपेन्द्र सिंह ऐरीको नेतृत्वमा टोली घोषणा गरेको छ। टोलीमा ऐरीसँगै कुशल फुर्तेल, आसिफ शेख, रोहित पौडेल, आरिफ शेख, कुशल मल्ल, सन्दीप झोरा र लोकेश बम हुनुहुन्छ। यस्तै सन्दीप लामिछाने, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी र शेर मल्ललाई पनि टोलीमा समावेश गरिएको छ। एसियाली खेलकुद प्रतियोगिता अर्को सातादेखि जापानमा सुरु हुँदैछ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

बीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यहाँले एउटा गीत सुनिसक्नुभयो, अबको पालोमा कान्तिपुरको सौजन्यमा प्राप्त कार्यक्रम।

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ।

BFBS Gorkha Radio. फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओजीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk

0: Pelaajan pari.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: माथिल्लो त्रिशुली 3A र 3B जलविद्युत आयोजनामा श्रमिकको खोजी जारी राखिएको छ। सिलुमे सुरुङमा पनि 6 जना श्रमिक जीवितै भेटिने अपेक्षाका साथ खोजी जारी रहेको छ। संयुक्त सुरक्षा फौजले 3A को सम्भावित स्थानमा खोजी कार्य अन्तिम चरणमा पुर्याएको छ भने 3B मा निर्माणाधीन विद्युत उत्पादन गृहको भवन क्षेत्रमा उत्खनन भइरहेको छ। 3B आयोजनाका प्रमुख आनन्द ढुङ्गेलले दिएको जानकारी अनुसार बाढीपछि आयोजना र परामर्शदाताको तर्फबाट कार्यरत 44 जना कर्मचारी सम्पर्कविहीन भएका छन्।
4: 44 जना हाम्रो क्याम्पमा हाम्रो स्टाफ कन्सल्टेन्ट स्टाफ गरेर 44 जना हो। 2 कन्ट्राक्टर छोडेर 4 जना चाइनिज चाहिँ तपाईँ 140 जना यही पौरसमै काम गरेर
3: अब कर्मचारी तथा कामदार हुन सक्ने सम्भावित स्थानमध्ये विद्युत उत्पादन गृहका लागि निर्माणाधीन भवन मात्र बाँकी रहेको छ। निर्माणाधीन भवनको अग्रभागका 5 पिल्लर देखिए पनि अन्य संरचना बाढीले बगाएर बगरमा परिणत भएको छ। त्रिएको सुरुङ क्षेत्रमा यसअघि नै खोज तथा उद्धार कार्य गरिएकामा क्षतिग्रस्त बनाएका स्थानमा भग्नावशेष हटाउँदै खोज तथा उद्धार कार्य जारी रहेको छ। चौधरी ग्रुपले नेपालमा इभिटोल ट्याक्सी ल्याउन प्रयास सुरु भएको जनाएको छ। ग्रुपका निर्माण चौधरीले बाढी जस्ता संकट तथा अन्य समयका लागि आकाशमा उड्ने ट्याक्सी सेवाका लागि काम गरिरहेको बताउनु भएको छ। खास गरी सहरी क्षेत्रमा हुने जाम तथा प्रदूषण नहुने यस्तो वाहन बिजुलीबाट चल्ने गर्दछ। एकपटकमा 100 किलोमिटरसम्म उड्न सक्ने यस्तो वाहनले ध्वनि प्रदूषण पनि नगर्ने बताइन्छ। खोटाङको दिक्तेल रूपाकोटमा जगडी नगरपालिका 11 खार्मीमा बाँदरलाई हानेको गोली लागेर एक व्यक्तिको मृत्यु भएको छ। महावीरका 54 वर्षीय बलबहादुर तामाङले बाँदरलाई हानेको गोली लागेर सोही ठाउँका 52 वर्षीय श्यामबहादुर तामाङको मृत्यु भएको हो। जिल्लाबाट खटिएको प्रहरी टोली आइपुगेपछि सरसमिन गरेर मृतकको साप र बन्दुक प्रहार गर्ने बलबहादुरलाई जिल्ला पठाउन तयार गरिएको वडा सदस्य वीरेन्द्र राईले जानकारी दिनुभएको छ। खार्मीमा भएको घटनाका विषयमा जानकारी पाउन साथ अनुसन्धान गर्न प्रहरी निरीक्षक निराजन बस्नेतको टोली परिचालन गरिएको डिएसपी प्रकाश पुराथोकेले जानकारी दिनुभएको छ। बजारमा चिनीको कृत्रिम अभाव सिर्जना गरी चर्को मूल्य असुल्न थालेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निगरानी बढाएको छ। 1 किलो चिनी पाउन पसल भौतारिनुपर्ने र पाइहाले पनि किलोको 170 रुपियाँसम्म तिर्नुपर्ने अवस्थाको शिकार भइरहेको उपभोक्ताको गुनासो छ।
5: विभागले साल ट्रेडिङ मार्फत मूल्य निर्धारण गर्ने भएको हो। तत्कालका लागि ठूला डिपार्टमेन्ट स्टोरहरूमा प्रति केजी 110 रुपियाँ मूल्य निर्धारण गरिएको विभागका महानिर्देशक मोतीराम सापकोटाले जानकारी दिनुभएको छ। उहाँका अनुसार भाटभटेनी, सल्सबेरी, पिगमार्ट लगायतका प्रमुख सुपरमार्केट तथा डिपार्टमेन्ट स्टोरहरूले अब अनिवार्य रूपमा प्रति केजी 110 रुपियाँमै चिनी बिक्री गर्नुपर्नेछ। अनुगमनलाई तीव्र पार्दै सबैतिर यही मूल्य लागू गराइने उहाँको भनाइ छ। अहिले खुद्रा बजारमा व्यापारीहरूले कृत्रिम अभाव देखाएर उपभोक्ताबाट मनपरी मूल्य लिइरहेको गुनासो बढ़िरहेको छ। चिनीको आपूर्ति व्यवस्था सहज बनाउन र कालो बजारी नियन्त्रणलाई थप प्रभावकारी बनाउन साल्ट ट्रेडिङ कर्पोरेशन सँग समन्वय गरी मौजदात र वितरण प्रणालीलाई चुस्त बनाइने विभागले जनाएको छ। बजारमा अनुचित नाफाखोरी र कृत्रिम अभाव सिर्जना गर्नेलाई कड़ा कार्यवाही गरिने सापकोटाले चेतावनी दिनुभएको छ।
3: सत्तारूढ राजोपाका सभापति रवि लामिछानेले सर्वदलीय बैठक टाक्नु भएको छ। बुधबार बिहान 11 बजे राजोपा संसदीय दलको कार्यालयमा बैठक डाकिएको राजोपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभएको छ। बैठकमा उच्च स्तरीय राजनीतिक संयन्त्र गठनका विषयमा छलफल हुनेछ। यस्तै विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका विषयमा पनि छलफल हुने बताइएको छ। चीनले अन्तरिक्षमा युद्धको तयारी नगर्न अमेरिकालाई आग्रह गरेको छ। वाशिङटनले अन्तरिक्षमा हतियार तैनात गरेको थाहा भएपछि चीनको आग्रह आएको छ। चिनिया विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकी कदमको विरोध गरेका छन्।
6: China has always been committed to the peaceful use of outer space and safeguarding security in outer space. We urge the US to stop its military buildup and war preparations in outer space and take concrete actions to safeguard global strategic stability.
3: अमेरिकी एयरफोर्सले आफ्ना सैनिकको प्रतिरक्षाका लागि हतियार राखेको बताए पनि यसको प्रकार बारे केही बताएको छैन। बेलायतको जोइन्ट फोर्सेस कमान्डका अवकाशप्राप्त जनरल सर क्रिस डेभरेलले अमेरिकाले राखेका हतियारले विरोधीका उपग्रह ध्वस्त बनाउने नभएर सेवा अवरोध गर्ने खालका हुन सक्ने बताउनु भएको छ। खबर यति नै, नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

BFB scorecard ready to name in Sara Gary Crum Gar San Sarkar and Babai Gusata by Sampranale Diri Swagat Gurna Jan Su Azagis Ikantako Gary Crumma Moss in Ekatar for Bata. Ra Abishabini, BFB scorecard ready group prostitute Gary Crum Gar San Sar Mazi Mosalazi Tabiko Mazama Azabini Ami Karko San Sar Tikosiri Sundar Bonona Saginsa Bani Bishaima Tabiko Mazama Jankari Raknini Sura Yuta Kar Kosan Sar Swastonokaragizi Ra Pariwarni Swastarano Jari Udasa Ra Abishabini Yusami Mazi Kotipoto Kami Orko Barima Sosta Sosta Afno Barima Bani Susna Bisireka Udasa Tarahunapani Hami कस्तो खालको व्यक्तिहरू हुनुपर्छ भन्दाखेरि एकदमै निस्वार्थ भावनाको परिपूर्ण हुनुपर्दछ तर आफू पनि स्पिरिचुअली मेन्टली फिजिकली स्ट्रङ छ भने चाहिँ हामी घरको परिवारलाई स्वस्थ बनाउन सक्दछौँ र समटाइम्स वी फर्गेट टु आस्क आवरसेल्फ निश्चित समयमा आफूलाई सोध्छौँ कि सोध्दैनौँ यी कुराहरू यी प्रश्नहरू भन्ने कुरा पनि आउँदछ र त्यसै कारणले गर्दाखेरि चाहिँ आज निश्चित समयमा आफूलाई सोध्नुपर्ने यी पाँच प्रश्नको बारेमा चाहिँ आज यो अलिकति इन्ट्रेस्टिङ टपिक पनि म तपाईँको माझमा राख्ने नै छु घर संसारमा र कार्यक्रम सुन्दै गर्नुहोला अहिलेको लागि आउनुहोस् हामी लागौँ अगाडि यो मिठो गीतको साथमा

0: Media.
1: पीएफपीएस गोर्खा रेडियो कार्यक्रम घर संसारमा छौं र अब पनि म चर्चा गर्ने नै छु निश्चित समयमा आफूलाई सोध्नुपर्ने यी पाँच प्रश्न बारेमा रहेको छ आज. कहिलेकाहीँ बाहिरबाट हेर्दा केही पनि बिग्रेको देखिँदैन, त्यही पनि भित्रभित्रै केही कुरा नमिलेको जस्तो वा बिचारेको महसुस हुन सक्छ. तपाईँ बिहान उठ्नुहुन्छ, काममा जानुहुन्छ, मान्छेहरूसँग भेट्नुहुन्छ, आफ्ना जिम्मेवारीहरू पुरा गर्नुहुन्छ र जे जे गर्नुपर्ने हो ती सबै गर्नुहुन्छ. बाहिरबाट हेर्दा तपाईँको जीवन एकदमै सही र व्यवस्थित देखिन पनि सक्छ, तर मनको कुनै कुनामा एउटा शान्त आवाजले भनिरहेको हुन सक्छ केही पनि ठिक चलेको छैन. यो भावना अल्मलाउने खालको हुन सक्छ किनकि दोष तिनका लागि कुनै एउटा ठूलो समस्या नहुन पनि सक्छ. कहिलेकाहीँ यो एउटा यस्तो अनुभूति मात्र बन्न जान्छ जुन जीवन तपाईँले एक समय चाहनु भएको थियो, अब त्यो जीवन बाँचिरहन मन लागिरहेको छैन. त्यस्तोमा तुरुन्तै सबै कुरा सुधार्नतिर लाग्नुको सट्टा छोटो विश्राम लिएर आफूलाई केही इमान्दार प्रश्नहरू सोध्नु फाइदाजनक हुन सक्छ. पहिलो रहेको छ, के म आफ्नो जीवनसँग दुखी छु वा यसभन्दा अघि पढिसकेको छु. हरेक असहज चरणको अर्थ केही कुरा बिग्रिएको छ भन्ने हुँदैन. कहिलेकाहीँ तपाईँ परिपक्व नभएको हुनुभएको हुन्छ वा परिवर्तन हुनुभएको हुन्छ, तर तपाईँको दिनचर्या, सम्बन्धहरू, महत्वाकांक्षाहरू वा वातावरण उस्तै रहन्छन्. एक समय रोमाञ्चक लाग्ने कुरा पनि साधारण लाग्न थाल्छन्. जुन लक्ष्यले एक समय उत्साह दिन्थ्यो त्यसको अर्थ अब पहिले जस्तो नरहन सक्छ. यही नै सेल्फ रिफ्लेक्सनको महत्त्व हो. आफूलाई सोध्नुहोस्, वास्तवमा के परिवर्तन भएको छ? के तपाईँको जीवनले तपाईँलाई दुखी बनाइरहेको छ वा तपाईँ फरक आवश्यकता, प्राथमिकता र सपनाहरू भएको व्यक्ति बन्दै हुनुहुन्छ? कुनै कुरामा अघि बढ्नु वा हुर्कनुको अर्थ तपाईँले पहिले गलत निर्णय गर्नुभएको थियो भन्ने होइन. यसको अर्थ यति हुन सक्छ कि त्यो निर्णय तपाईँको पुरानो रूप वा अवस्थाका लागि सही थियो. त्यसै गरी यदि कसैले मबाट केही आशा नराख्ने हो भने के म के रोज्ने थिएँ, यो बारेमा पनि म चर्चा गर्ने नै छु श्रोता. तर त्योभन्दा अगाडि आउनुहोस्, लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसेयर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।

FBI's Gorgar Radio Sunil and Sarah Kerikramalami, Chons Rada, Kar San Sarma, Rayu Samima, Jarza Gurirego, Sadapiko Mazama, Nishit Samima, Afura Sunupani, Patch, Prasna Kobarima, Jarza Gurirego Su, Rodustroma Rekusa, Yirikosele, Mobata, Ki Asana Raknubani, Mo Kiros Nati, Yu Prasna, Sudna Suchevanda, Garuna Saksam, Hamadiri Nina Rohamili, Borso, Diki Angalika Samajik, Opicharu Dwara, Rupantarit, Paikahunsan. एउटा सफल करियर कस्तो हुनुपर्छ एउटा स्थिर सम्बन्धका कस्तो महसुस हुनुपर्छ राम्रो जीवन केलाई भनिन्छ भन्ने कुरा हामीले सिकेका हुन्छौँ एकछिनका लागि कल्पना गर्नुहोस् व्यवस्थापन गर्नुपर्ने कुनै विचार प्रतिक्रियाहरू छैनन् र प्रभाव पार्नुपर्ने कोही पनि छैन अब तपाईँ आफ्नो समय के गरेर बिताउनुहुन्थ्यो यस्तो उत्तर एकदमै ठुलो वा नाटकीय हुनुपर्छ भन्ने छैन सायद तपाईँ अलि शान्त र सुस्थ जीवन चाहनुहुन्छ होला सायद तपाईँ केही नयाँ सिक्न कतै फरक ठाउँमा सर्न एक्लै बढी समय बिताउन वा आफूलाई अब आकर्षित नगर्ने कुराको पछि लाग्न छोड्न चाहनुहुन्छ होला तपाईँको उत्तरले के कुरा छुटिरहेको छ भन्ने स्पष्ट पार्न सक्छ त्यसैगरी तेस्रोमा रहेको छ म परिवर्तन भए के होला भन्ने डर मलाई लाग्छ भन्ने कुरामा कहिलेकाहीँ के परिवर्तन गर्नुपर्छ भन्ने कुरा हामीलाई ठ्याक्कै थाहा हुन्छ तर डरले गर्दा हामी जहाँको त्यहीँ रोकिन्छौँ हामी मान्छेहरूलाई निराश बनाउने चिन्ता गर्छौँ हामीलाई आर्थिक अनिश्चितताको डर हुन्छ परिचित कुरा छोड्दा पछि पछुताउनु पर्छ कि भन्ने सोच्छौँ कुनै स्थिति अवश्यै नलाग्दा पनि अपरिचित बाटोभन्दा परिचित अवस्था नै सुरक्षित महसुस हुन्छ आफूलाई सोध्नुहोस् तपाईँले वास्तवमा के गुमाउने डर तपाईँलाई छ त्यसपछि अर्को प्रश्न सोध्नुहोस् म जहाँ छु ठ्याक्कै त्यही बसिरहँदा मैले के गुमाउँछु परिवर्तनको अर्थ सधैँ जागिर छोड्नु सम्बन्धको अन्त्य गर्नु वा अन्त्यै कुराबाट कतैबाट नयाँ सुरुवात गर्नु मात्र हुँदैन कहिलेकाहीँ यसको अर्थ एउटा सीमा तयार गर्नु एउटा बानी बदल्नु वा

0: गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन

0: ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
0: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

पीएफपी सरकार विधि सुन्ने अनुसार कार्यक्रम अहिले घर संसारमा छौं श्रोता र म तपाईँको माझमा चर्चा गरिरहेको छ. अहिलेको समयमा निश्चित समयमा आफूलाई सोध्नुपर्ने पाँच प्रश्नको बारेमा रहेको छ र यसै गरी चौथोमा रहेको छ हामीले चाहिँ सोध्नुपर्ने मैले अन्तिम पटक कहिले वास्तवमै आफ्नै वास्तविक रूप महसुस गरेको थिएँ. तपाईँ सफल हुनुभएको वा अरूबाट प्रशंसा पाउनुभएको क्षणहरूभन्दा पर गएर सोच्नुहोस्. त्यो समयको बारेमा सोच्नुहोस् जब तपाईँ आफूभित्रै सहज र सन्तुष्ट महसुस गर्नुहुन्थ्यो. सायद तपाईँ कसैसँग हाँसिरहनु भएको थियो, एक्लै यात्रा गर्दै हुनुहुन्थ्यो, केही सिर्जना गर्दै हुनुहुन्थ्यो, राति अबेरसम्म पढ्दै हुनुहुन्थ्यो, प्रकृतिमा समय बिताउँदै हुनुहुन्थ्यो वा अरूले के सोच्लान् भनी चिन्ता नगरी सहजै केही गरिरहनुहुन्थ्यो. त्यति बेला तपाईँ के फरक थियो? त्यो प्रश्नले जिम्मेवारीहरूको बोझ मुनि बिस्तारै हराएका तपाईँका ती पाठहरूलाई औल्याउन सक्छ. पुनः आफै वास्तविक रूपमा फर्कन विगतमै फर्कनुपर्छ भन्ने छैन. यसको अर्थ अहिलेको जीवनमा आफ्ना ती जीवित र सक्रिय पाठहरूलाई पुनः समावेश गर्नु हुन सक्दछ. र कार्यक्रममा रद्दी गर्नु श्रोता, अहिलेको लागि आउनुहोस् फेरि पनि लागौ यो मिठो गीत सुन्ने क्रम.

एफबीएच को रेडियो सुन्दै हुनुहुन्छ, कार्यक्रम घर संसारमा हुनुहुन्छ श्रोता। यस समय र म चर्चा गरिरहेको छु अहिलेको यस समयमा चाहिँ निश्चित समयमा आफूलाई सोध्नुपर्ने यी पाँच प्रश्नको बारेमा, र आज पाँचौँ यानि कि अन्तिम प्रश्न सोध्नु जरुरी चाहिँ यो सहज जीवनले मलाई के सिकाउन खोजिरहेको छ त। आध्यात्मिक र मानसिक वृद्धि सधैँ शान्ति र स्पष्टताका साथ मात्र आउँदैन, कहिलेकाहीँ यो बेचिनीका रूपमा आउँछ। अब सही नलाग्ने जीवन आफूभित्र चिहाउने एउटा निमन्त्रणा बन्न सक्छ, यसले तपाईँलाई ती विश्वास बानी र पहिचानहरूमाथि प्रश्न उठाउन बाध्य पार्छ जुन तपाईँले एक समय नसोचिकन स्वीकार गर्नुभएको थियो। म यो भावनाबाट कसरी बाहिर निस्कु भनेर मात्र सोध्नुको सट्टा यो भावनाले मलाई के देखाइरहेको छ भनेर सोध्ने प्रयास गर्नुहोस्। सायद यसले तपाईँलाई गति धीमा गर्न सिकाउँदैछ, सायद यसले तपाईँलाई धेरै जसो आफ्नै चयन गर्न भनिरहेको छ, सायद यसले सफलताको पुरानो परिभाषा अब तपाईँको लागि उपयोगी छैन भन्ने देखाइरहेको छ। तपाईँले हरेक गाह्रो भावनालाई यसै ब्रह्माण्डको संकेतका रूपमा लिनै पर्छ भन्ने छैन, तर तपाईँ यसलाई आफ्नो मनको आवाज अझ ध्यानपूर्वक सुन्ने अवसरका रूपमा प्रयोग गर्न सक्नुहुन्छ। र अवश्य पनि कार्यक्रम बिएफबिएसको प्रस्तुति घर संसारमा हुनुहुन्छ श्रोता। आशा गर्दछु आज कार्यक्रममा तपाईँले अब घरको संसार कसरी सुन्दर बनाउन सकिन्छ भन्ने विषयमा सुनिसक्नु भएको छ, र आज चाहिँ विशेष गरी हामी अरूलाई कसरी परिवारको सदस्यलाई कसरी हामी असल बनाउन सकिन्छ भन्ने कुरा गर्दछौँ, तर हामी आफै स्वयं पनि आफ्नो सेल्फ केयर पनि गर्नुपर्छ, त्यो स्पिरिचुअल रूपमा, त्यो फिजिकल रूपमा, त्यो मेन्टल रूपमा। र निश्चित समयमा चाहिँ आफूलाई सोध्नुपर्ने पाँच प्रश्नहरू आजको लागि रहेको थियो। रविनेशको साथमा श्रोता कार्यक्रम घर संसारबाट बिदा लिनेछु। आशा गर्दछु आज निकै फाइदाजनक भएको छ भने म बुझ्दछु, र अवश्य पनि यस्तै जानकारीमूलक कुराहरू म कार्यक्रम घर संसारमा अर्को हप्ता पनि ल्याउने नै छु। र जाँदा जाँदै एउटा मिठो गीत पनि तपाईँको समक्षमा राख्ने नै छु, इन्जोय गर्न सक्नुहुनेछ श्रोता। कार्यक्रम घर संसार यो एक घन्टाको कार्यक्रम नेक्स्ट विक पनि ल्याउने नै छु भन्दै म सुने पनि अहिलेको लागि बिदा लिनेछु। र बिएफबिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला 105.4 मेगाहर्ज फोक्सटन बासी, अथवा तपाईँले आफ्नो एप्पल डिभाइसमा एन्ड्रोइड बिएफबिएस पनि हामीलाई स्मार्ट स्पिकर मार्फत सुन्न सक्नुहुन्छ भन्दै म सुने बिदा लिने छु अहिलेको लागि। नमस्ते, बाई।

0: Pilain Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: भारतबाट खनिज इन्धनको मूल्य बढेर आए पनि नेपालमा नबढाइने भएको छ। नेपाल ऑयल निगमले हाललाई खुद्रा बिक्री मूल्य नबढाउने निर्णय गरेको छ। भदौ 30 गते प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा प्रति लिटर 12.40 रुपियाँ र डिजलमा प्रति लिटर 4.68 रुपियाँ वृद्धि भएर आएको छ। यो निर्णय बुधबारदेखि लागू भएको छ। मूल्य समासन नगर्दा ऑयल निगमलाई पाक्षिक रूपमा 1,91,69,00,000 रुपियाँ घाटा हुने भएको छ। नयाँ निर्णय अनुसार काठमाडौँ, पोखरा र दिपायल लगायत क्षेत्रमा पेट्रोल र डिजल प्रति लिटर 200 रुपियाँमा बिक्री हुनेछ भने खाना पकाउने एलपी ग्यास प्रति सिलिन्डर 2060 रुपियाँ कायम रहनेछ। हवाई इन्धनको मूल्य प्रति लिटर 249 रुपियाँ छ। पृथ्वी राजमार्ग कृष्णभीरमा नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको छ। नयाँ ट्र्याक निर्माणको जिम्मा पाएको शर्मा जेडआईभी जेभीका साइट प्रबन्धक इन्जिनियर ईश्वर नेपालले निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ। उहाँका अनुसार काम सुरु भएको 12 दिनमा ग्राभलिङ, स्लोप कटिङ र नाली निर्माण गरिएको छ।
4: एक गति चाहिँ कुनै पनि हालतमा हामीले बाटो सञ्चालन गर्ने काम अगाडि बढिरहेको छ, त्यो अनुसारै बाटो सञ्चालन हुन्छ। हामीले पहिलो चरणमा लगभग 9-10 दिनसम्म चाहिँ हामीले 11-12 पनि हेभी इक्विपमेन्टहरू परिचालन गरेर काम गरेका छौँ। अब इक्विपमेन्टको भन्दा पनि अब फिनिसिङको लेभलमा आइपुगेका छौँ। त्यही भएर हामीले आवश्यक मजदुर, हामीले 40-50 जना मजदुरहरू स्किल अनस्किल गरेर 40-50 जना हामी मेन पावरहरू यहाँ छौँ।
3: आइतबार कटिङ तथा सडक सम्हाल्ने काम सम्पन्न गरी केही सवारी साधन परीक्षणका रूपमा पास गराइएको थियो। परीक्षण सफल भएपछि नियमित सवारी साधन सञ्चालनका लागि निर्माणलाई तीव्रता दिइएको छ। त्रिशुली मुगलिन करिडोरमा क्षतिग्रस्त 12 झोलुङ्गे पुलको मर्मत सुरु भएको छ। प्रधानमन्त्री कार्यालयले धादिङको कालिकाथान, मालिङ्गा मझुवाटार दोभान, महादेवा मास्टर, चिरौती खोला, शीतल बजार क्युरेनीटार र बेलखुभुतिया झोलुङ्गे पुलको मर्मत सुरु भएको जनाएको छ। नुवाकोट र धादिङ जोड्ने केउरानी गहते, पिमलटार जगाराम, कोठोपु कल्लेरी, फोसरेटार र फिलिङ झोलुङ्गे पुल तथा गोर्खा र धादिङ जोड्ने बादरी झोलुङ्गे पुलको पनि मर्मत सुरु भएको छ। यी पुलहरू असोज 20 गतेभित्र सञ्चालनमा आउने गरी मर्मत कार्य तीव्र रूपमा भइरहेको कार्यालयको भनाइ छ। यसका साथै बाढीबाट प्रभावित थप 8 झोलुङ्गे पुलको मर्मतका लागि आवश्यक प्राविधिक तथा प्रशासनिक तयारी अगाडि बढेको जनाइएको छ। मर्मत नै हुन नसक्ने गरी क्षति भएका 33 झोलुङ्गे पुलको भने पुनर्निर्माणका लागि भदौ 17 गते बोलपत्र आह्वान गरिएको छ। मुस्ताङको घरपसोङमा घरपसोङ जलवायु परिवर्तन सम्मेलन 2083 सुरु भएको छ। घरपसोङ गाउँपालिका 4 जुमसुममा भएको सम्मेलनमा वन तथा वातावरण मन्त्री गीता चौधरीले स्थानीय तहदेखि जलवायु चुनौती सम्बोधन गर्नका लागि संघीय सरकार तयार रहेको उल्लेख गर्नुभएको छ।
5: क्षेत्र यो प्रदेश र यो देश भयो अन्तर्राष्ट्रिय स्तरमा यो आवाजलाई लेख्न भनेको चाहिँ हाम्रो जलवायु सम्मेलनको घोषणा अनि घोषणा पत्रको चाहिँ कुराहरूलाई चाहिँ हामीले अन्तर्राष्ट्रिय रूपमा लिएर जानुपर्छ। विकसित राष्ट्रहरूले जलवायु कौशलको प्रतिबद्धता अनुसारको योगदान पनि गरिनुपर्छ र त्यो योगदान गर्नका निमित्त प्रविधि हस्तान्तरण, जलवायु परिवर्तन समाधानका लागि क्षमता अभिवृद्धि पनि गर्नुपर्छ। वैज्ञानिक तथ्य अनुसार कार्बन उत्सर्जन घटाउनुपर्छ। यसको लागि नेपालले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा हामीले नेगोसिएसन गर्नको लागि तयार छौँ र गर्नेछौँ।
3: नेपालले भारतलाई कम्तीमा 1 सातासम्म दैनिक 160 बुलेट ग्यास पठाइदिन आग्रह गरेको छ।
6: उद्योग मन्त्री दीपक शाहले अबको 1 हप्तामा ग्यासको आपूर्ति सहज हुने दावी समेत गर्नुभएको छ। हाल भारतबाट दैनिक 90-95 बुलेट मात्रै ग्यास नेपाल आइरहेको छ। कृष्णभीरमा गएको पहिरोका कारण राजमार्ग सञ्चालनमा आउन नसक्दा ग्यास आपूर्ति थप प्रभावित बनेको थियो। हाल मकवानपुर, चितवन, नवलपरासी, बारा र पर्सामा बुलेटबाट ग्यास रिफिल गरी सिलिन्डरहरू काठमाडौँ ल्याउने व्यवस्था मिलाइएको छ। नवनियुक्त मन्त्री शाहले आज आल निगममा गएर ग्यासको माग र आपूर्तिको अवस्था बुझ्नु भएको छ। मन्त्रीको निर्देशन अनुसार निगमले इन्डियन आयल कर्पोरेशनलाई पत्राचार गरेको जनाइएको छ।
3: एनभिडिया कम्पनीका प्रमुख कार्यकारी जेन्सन ह्वाङले कृत्रिम बुद्धिमत्ता एआईका लागि कानून नचाहिने बताउनु भएको छ। कम्पनीहरूले असुरक्षित लाग्ने उत्पादन नगरेर आफ्नो जिम्मेवारी पूरा गर्न सक्ने भएकाले कानून नचाहिने उहाँको भनाइ छ। एन्थ्रोपिकका प्रमुखले भने एआई उद्योगका लागि आधारभूत नियम बनाउनु पर्ने बताउनु भएको छ। एबिस सेनेटर बर्नी स्यान्डर्सले अमेरिकाले एआई निर्माणका लागि चीनसँग मिलेर काम गर्नुपर्ने उल्लेख गर्नुभएको छ। नेपाल प्रिमियर लिग क्रिकेटमा अस्ट्रेलियाका डेभिड वार्नर पनि सहभागी हुने पक्का भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
2: यो PFBS गोर्खा रेडियो हो।

डर भन्ने कुरा कस्तो हुँदो रहेछ है, डर अनि नकारात्मक सोच त्यसले सदैव मनमा घर बनाउँदो रहेछ। त्यो डरका कारण, त्यो अन्धविश्वासका कारण, त्यो नकारात्मक सोचका कारणले व्यक्तिले जति चाहे पनि आफूलाई त्यसबाट निकाल्नलाई चाहिँ समय लगाउँदो रहेछ र समय लाग्दो पनि रहेछ। यो चाहिँ मेरो आफ्नै कुरा हो, म तपाईँलाई एकैछिनमा यो कुरा बताउँछु होइन, त्यो डरको कुरा के भयो भन्ने कुरा म तपाईँलाई बताउँछु, साथै बस्नुहोला। यति बेला मनको आवाज लिएर तपाईँ समक्ष उपस्थित भएको छु मन्दिरा। रेडियो स्टेसन BFBS गोर्खा रेडियो हो यो, अनि तपाईँको साथमा आज पनि राम्रा राम्रा कुराहरू लिएर हाजिर छु। राम्रा राम्रा गीतहरू छन्, राम्रा राम्रा कुराहरू छन्, तपाईँको र मेरो साथ रहनेछ अनि हामी एकअर्काको मनको कुरा साटासाथ गर्नेछौँ मनको आवाजमा। तपाईँलाई थुप्रै थुप्रै माया तथा सम्झना, तपाईँको जीवन फलोस फुलोस, तपाईँको जीवनमा सुख शान्ति समृद्धि र सुस्वास्थ्यले पाइला चुमिरहोस्, हर बाधा अडचनहरू हटुन्, यिनै शुभकामना तपाईँका लागि। जति पनि यो अहिले भइरहेको आपत विपदमा दिवंगत हुनुभयो उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै आउनुहोस् आजको मनका आवाजलाई सुरु गरौँ।

हजुर मनको आवाजलाई सुनिरहनु भएको छ BFBS गोर्खा रेडियोमा र मैले जुन कुरा सुनाउँछु भनिरहेको छु नि तपाईँलाई त्यो के हो भन्दाखेरि चाहिँ यो घटना मसँगै घट्यो होइन अब झसक्क मनमा त्यस्तो कुरा आयो र त्यो कुरा यस्तो गरी घर बस्यो कि मनमा निकाल्नै गाह्रो पर्यो म क्लास लिएर घर फर्किँदै थिएँ होइन छिटो पुग्नको लागि ठाडो उकालो बाटो छ कि अलिकति जम्मा स्कुटरमा त्यो बाटो लगभग 3 मिनट जतिको छ त्यो ठाडो उकालो चोकबाट चाहिँ म ठ्याक्कै ठाडो उकालो लागे डाँडामा होइन जब माथि आइपुगेको थिएँ त्यहाँनिर एउटा घर छ त्यो घरको छेउमा एउटा फुलको बोट रहेछ त्यो पनि याद थिएन मलाई अब चाहिँ अलिअलि अँध्यारो हुन थालिसकेको छ नजिकै गएपछि मात्र नभए प्रष्ट मान्छे देखिँदैन अँध्यारो अँध्यारो हुन लागेको भएर अनि घरको गेटभन्दा बाहिरपट्टि बाटोमा जवान मान्छेले त्यहाँ फुल टिपिरहेको अनि नजिकै पुगेर ठ्याक्क हेलमेटबाट हेर्दाखेरि चाहिँ उनको आँखा देखियो आँखा पनि कस्तो अलिकति ठुला ठुला होइन एकदम घुरेर हेरेको जस्तो त्यो आँखा देख्न साथै मलाई अलिकति सशक्क डर लाग्यो यस्तो बेला राति साँझमा त फुल टिप्ने अथवा बोट बिरुवामा केही नटिप्नु भनेको हुन्छ बाँस बसिसकेको बोट बिरुवामा हामीले केही टिप्नु हुँदैन टिप्नु पर्यो भने पनि सोधेर अनुमति लिएर टिप्नु पर्छ भनेर आमा बुवाले त्यस्तो सिकाएको अनि त्यति बेला त्यो फुल टिपेको कस्तो कस्तो लाग्यो कि मलाई त्यो आँखा जुधाइमा चाहिँ मलाई कस्तो एक किसिमको डर पस्यो म अगाडि बढिहालेँ किनभने स्कुटर त चलिरहेको छ अगाडि बढेँ तर चसक्क मनमा चाहिँ पसिहालेँ बिझिहालेँ त्यो डर भोलिपल्ट पनि पढाएर फर्किने बेलामा ठ्याक्कै त्यही बाटो आएँ जब त्यही ठाउँमा आएपछि आज पनि ती मान्छेले फुल टिपिरहेका छन् कि भनेर चसक्क डर लाग्यो कि मलाई त्यो डर यस्तो पस्यो कि आखिर चाहिने कुरा त होइन नि बाटो हो अरू मान्छे पनि फाटोफाटो हिँडिरहेका हुन्छन् तर त्यस्तो चल्तीको बाटो चाहिँ होइन अनि 15 दिन जति भयो त्यो बाटो दिनदिनै आइरहेको छु बाटोमा चाहिँ मैले तिनलाई पछि देखिनँ त्यही एक दिन मात्रै देखेको तर आजको दिनसम्म पनि त्यहाँनिर आइपुग्दाखेरि त्यो फुलको बोटलाई पनि मैले निहालेँ तर मैले सुनेको चाहिँ त्यो चाहिँ पूजा गर्नलाई चाहिँ प्रयोग गरिँदैन भनेको सुनेको हुँ तर त्यहाँनिर आइपुगेपछि त्यो फुलनेरि आइपुगेपछि ला ती मान्छे छन् कि ती को होला भनेर मलाई याद आउँछ कि सम्झना आउँछ अनि कता कता चसक्क डर पनि लाग्छ आखिर केही पूजा गर्नलाई चाहिएको होला लिन आए होला नि त तर नकारात्मक कुराले घर बनाए नि त मनमा त्यसपछि डर पस्यो के अनि बिर्सिँदो रहेछु त्यहाँनिर पुगेपछि ला यो बाटो नआएको भए पनि हुन्थ्यो जस्तो लाग्छ अनि कहिलेकाहीँ चाहिँ मान्छेहरू भेट्छु कहिलेकाहीँ चाहिँ कोही पनि नहुँदाखेरि मनमा छसक्क बित्छ नकारात्मक कुराले घर गऱ्यो भने यस्तो साधारण कुराले पनि मान्छेको मनमा डर पस्यो भने त्यो डर निकाल्न कति गाह्रो रहेछ कति किसिमका कति कति कुराहरू होलान् डरै मान्नु पर्ने कुरा नहोला शङ्काका कुरा हुन्छन् कस्ता कस्ता कुरा हुन्छन् तर त्यस्ता त्यस्ता कुराहरूतिर हामीले मन लगायौँ हामीले सोच लगायौँ भने हामी अगाडि बढ्न सक्दा रहेनछौँ भन्ने यही घटनाले पनि देखियो त्यसै कारणले नकारात्मक होइन सकारात्मक कुरा मनमा ल्याउनै पर्ने रहेछ।

एउटा सानो फुल फुलिरहेको रहेछ होइन, साँझको समय थियो, एउटा मान्छे घुम्दै घुम्दै अलिकति जङ्गलको छेउमा पुगेछ। त्यहाँ चाहिँ एउटा सानो फुल फुलिरहेको थियो, जङ्गली फुल, अनि जङ्गलबाट चाहिँ हावा शिर शिर शिर शिर आइरहेको थियो, घाँसहरू हल्लिरहेको थियो, त्यो फुल पनि नाचिरहेको थियो होइन, हल्लिरहेको थियो। अनि त्यो फुल हल्लिरहेको देखेर त्यो मान्छेले भनेछ, ए फुल, कत्रो फुर्ती तेरो, खुब हावासँग नाचिरहेछस्, हाँसिरहेछस्, तेरो जीवन त छोटो छ, एकछिनमा ओइलाइहाल्छस् कि फुर्ती देखाउँछस् भनेर त्यो मान्छेले घमण्ड गरेर त्यो फुललाई भनेछ। फुलले उत्तरै दिएनछ, ऊ आफ्नै मस्तीमा त्यो हावामा झुलिरहेको छ होइन। त्यतिकैमा पुतलीहरू आयो, उसँग खेल्यो, गुनगुनायो, अनि त्यो पुतली पनि गयो। एकछिनपछि फेरि साना साना चराहरू आए, त्योसँग यसो बयली मारेर खेले, अनि त्यसपछि गुनगुनाए, चराचिरबिर गरे, गीत गायो, ऊ पनि गयो। त्यसपछि मौरीहरू आए, त्यो फुलको रस निकाले, उनीहरू पनि भुनभुन भुनभुन गर्दै फुलसँग खेले, हावासँग लहराए, अनि त्यसपछि तिनीहरू पनि गए। अनि ती सबै गइसकेपछि त्यो मान्छेले फेरि सोध्छ, ओइ फुल, कति त मख परेर नाचिरहेको, तेरो जीवन छोटो छ होइन, त भरे ओइलाउँछस्। त्यति बेला त्यो फुलले उत्तर दिन्छ, यतिन्जेलसम्म तिमी यहाँ बसेर कति आनन्दित भयो, म नाचिरहे, गाइरहे, हाँसिरहे, यो हावा सँगसँगै म पनि झुलिरहे, पुतलीहरू आए उनीहरूसँग खेले, चराहरू आए उनीहरूसँग गाए नाचे, अनि मौरीहरू आए मेरो रस लिएर गए, उनीहरू मसँग रमाए, म पनि उनीहरूसँग रमाए, अब उनीहरूले लगेको मेरो रस त्यसबाट मोह बनाउँछन्, मलाई थाहा छ मेरो जीवन छोटो छ, तर म छोटो जीवन भए पनि यो जीवनको आनन्द उठाएर बाँचिरहेको छु, केही क्षण तिमी मलाई हेरेर पनि हाँसिरह्यौ, खुसी भइरह्यो, मख परेर बाँचिरह्यौ, जीवन कसरी बाँचेको छ भन्ने कुरा हो, जीवनमा आनन्दित भएर बाँच्नु नै सफल जीवन हो, जीवनमा बाँच्न जान्नुपर्छ, हाँस्न जान्नुपर्छ भनेर त्यो सानो फुलले जीवन जिउने कला त्यो मान्छेलाई सिकायो रे। जीवन जस्तो पनि हुन सक्छ, हामीले जे पाएका छौँ त्यसलाई हामीले अनुभव गर्ने हो, त्यसलाई हामीले भोग्ने हो, कसरी भोग्छौँ, के लिन्छौँ, के दिन्छौँ, के कमाउँछौँ भन्ने कुरा हो, जीवन लामो र छोटोको कुरा हो।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFBS गोरखा रेडियोमा मनको आवाज।

मनको आवाजलाई तपाईँले यति बेला BFBS गोर्खा रेडियोमा सुनिरहनु भएको छ। तपाईँको छेउमा मान्दिरा छु र यति बेला एउटा एकदमै रोचक, जब मैले सुने नि मेरो मन एकदमै छोयो, त्यही भएर यो एउटा कथा तपाईँको लागि लिएर आएकी छु। एउटा 13-14 वर्षको युवक थियो र अब गरिबीका कारणले चाहिँ उसले बिहान बिहान साइकलमा पत्रिका चाहिँ घर घरमा पुर्याउने काम गर्दो रहेछ अनि दिउँसो स्कुल जाँदो रहेछ। हरेक दिन उसको त आफ्नो ठ्याक्क यो यो घरमा पुर्याउनु पर्छ भन्ने थाहा भएपछि ऊ सर आफ्नो टाइममा जान्थ्यो, पत्रिकाहरू घर घरमा पुर्याउँदै जान्थ्यो। तर एउटा घरमा पुगेपछि चाहिँ ऊ एकछिन त्यहाँ अड्किन्थ्यो, किन भन्दा उसलाई त्यो घर अत्यन्तै मन पर्थ्यो र त्यो घरको आँगनमा पार्किङमा चाहिँ एउटा टिरेक्क टल्किएको यस्तो राम्रो गाडी राखिएको हुन्थ्यो कि, पार्क गरेर सधैँ झैँ ऊ पत्रिका पुर्याउन जान्थ्यो अनि त्यो घर आएपछि एकछिन त्यहाँ अडिएर त्यो घरलाई हेर्ने गर्थ्यो। तर त्यो दिन चाहिँ के भएछ भने ढोका खुल्लै रहेछ र त्यो घरको मालिक जसको चाहिँ कार हो उसले चाहिँ त्यो कारलाई सफा सुग्घर गरेर पुछपाछ गर्दै रहेछन्। त्यसपछि यी युवक चाहिँ हिम्मत गरेर ती कार मालिकको नजिकै पुगेर कारलाई राम्रोसँग हेरे अनि त्यसपछि ती कार मालिकलाई सोधेछन्, हजुर यो गाडीको कति पर्छ? त्यसपछि ती गाडीका मालिकले त्यो बच्चोलाई हेरे, अब 13-14 वर्षको बच्चा छ, अब त्यस्तो राम्रो कारको मूल्य सोधिरहेछ, अब तिनलाई पनि अचम्म लागेछ। शिरदेखि पाउसम्म हेरे अनि भने, यो कार मैले किनेको होइन बाबु, यो कार चाहिँ मेरो दाइले मलाई उपहारमा दिनुभएको हो, गिफ्टमा दिनुभएको हो भनेर ती कारका मालिकले भनेछन्। अनि ती युवकले छक्क परेर त्यो कार मालिकलाई हेरेछ अनि कारलाई हेरेछ। अब उसले के सोच्यो होला, उसले के भन्यो होला, अरू बाँकीको कथा चाहिँ म तपाईँलाई यो गीत सुनाउँछु, त्यसपछि तपाईँलाई सुनाउँछु। अब के हुन्छ होला, त्यो बच्चाले के भन्छ होला, त्यसपछि ती कार मालिकले के भन्छन् होला, यो कथाको एन्डिङ, यो कथा कसरी समाप्त हुन्छ, यो कथाले के सन्देश दिन्छ, म तपाईँलाई गीत

भन्छ तिमीले पनि यही सोच्यौ होला होइन, तिम्रो पनि मेरो जस्तै दाई भइदिएको भए हुन्थ्यो, उसले तिमीलाई पनि कार दिन्थ्यो भनेर सोच्यौ होला नि होइन भनेर ती कार मालिकले त्यो बच्चोलाई भने। त्यसपछि त्यो बच्चो यानि कि त्यो युवकले चाहिँ भन्यो, होइन हजुर मैले त्यस्तो सोचेको होइन भनेर उसले निडर भएर बतायो। कार मालिक छक्क परे अनि उनले सोधे, त्यसो भए के सोचेको त? त्यति भनिसकेपछि त्यो 13-14 वर्षको अब बच्चा भनौँ कि युवक भनौँ, उसले के भन्यो भन्दाखेरि चाहिँ, होइन हजुर म यति सक्षम हुन सकूँ, म आफूलाई यति निखार्छु, म राम्रोसँग पढ्छु, म मेहनत गर्छु, म चाहिँ तपाईँको दाई जस्तो बन्न सकूँ, ताकि म मेरा भाइ बहिनीलाई र अरू व्यक्तिहरूलाई पनि तपाईँको दाई जस्तै बनेर कसैलाई सहयोग गर्न सकौँ, म तपाईँको दाई जस्तो बन्छु र मेरा कारणले अरूलाई सहयोग पुगोस्, म अरूलाई सहयोग गर्न चाहन्छु जसरी तपाईँको दाईले तपाईँलाई गर्नुभयो, त्यस्तै गरी म आवश्यकता परेकाहरूलाई चाहिँ सहयोग गर्न चाहन्छु भनेर ती आफ्नो जीवनमा अगाडि बढ्दै गरेका युवकले त्यो व्यक्तिलाई यसरी उत्तर दियो। जब यो उत्तर सुने नि मैले मेरो मन कस्तो छोयो के, हो नि जीवन परिवर्तन यसै गरी हुन्छ, सोच परिवर्तन यसै गरी हुन्छ, एउटा कर्म गर्छु भनेर दृढ विश्वास जब मनमा आउँछ नि त्यति बेला कर्म पनि सकारात्मक हुन्छ अनि सकारात्मक कर्मको फल पनि हामीले सकारात्मक नै पाउँछौँ। कसैलाई सहयोग गर्यौँ भने त्यो सहयोग फेरि फर्केर हामीलाई एउटा यस्तो सुकर्मको फल दिन्छ कि के भनौँ, फल दिएन भने पनि जुन त्यो सन्तुष्टि हुन्छ नि हामीले पाएको, त्यो सन्तुष्टिको त लेखै जोखै छैन, त्यसको कति आनन्द मिल्छ भनेर। कस्तो राम्रो लाग्यो यो कथा के, प्रेरणाको स्रोत भन्दा फरक नपर्ने कथा, त्यही भएर यो कथा मैले तपाईँलाई सुनाएकी हो। यति बेला मनका आवाजमा यो अर्को असाध्यै सुन्दर गीत छ, यसलाई सुन्नुहोला, यसका शब्द शब्दले पनि यहाँको मनलाई छुन सक्छ।

केही दिन यतादेखि म एउटा इन्स्टिट्युटमा गइरहेको छु होइन, जहाँ कलाको पूजा गरिन्छ। अब त्यो कहाँ भन्नु होला होइन, एउटा इन्स्टिट्युट हो जहाँ चाहिँ सङ्गीतका विधाहरूलाई कलाको विधाहरू समेटिएको छ, त्यहाँ चाहिँ यी चिजहरूको पूजा गरिन्छ भनौँ, अब सिकाइन्छ होइन। त्यहाँ डान्स छ, त्यहाँ गिटार छ, त्यहाँ किबोर्ड छ, त्यहाँ तबला छ, त्यहाँ भोकल छ, त्यहाँ उद्घोषण तालिम छ होइन, धेरै कुरा छ त्यो इन्स्टिट्युटमा। अनि सबैभन्दा राम्रो, सबैभन्दा सकारात्मक कुरा चाहिँ त्यहाँ जाँदाखेरि यति रमाइलो लाग्छ कि आफू बच्चा बनिन्छ। त्यहाँ बच्चादेखि, 5 वर्षका बच्चादेखि 60, 70, 75 वर्षसम्मका व्यक्तिहरू त्यहाँ सिक्न आउनुहुन्छ कि, त्यो देखेर मलाई कस्तो रमाइलो लाग्छ। आधा घन्टा म त्यत्तिकै अल्मलिन्छु कि त्यहाँ गएपछि। यति उत्साहका साथ डान्स गरिरहेका हुन्छन् व्यक्तिहरू, सबै 5 वर्षदेखि 50-60 वर्षसम्मका व्यक्तिहरू त्यहाँ डान्स गर्छन्। बिहान एउटा यस्तो ग्रुप छ कि एउटा परिवार भन्दा पनि नजिकको एउटा ग्रुप छ जसले जुम्बा गर्छन् होइन। अनि त्यसपछि एकपछि अर्को, अर्कोपछि अर्को, अर्कोपछि अर्को क्लास भइरहन्छ। त्यो उनीहरू नाचेको, उनीहरूले कम्मर भाँचेको, उनीहरू खुसी भएको, ओहो, उनीहरूको त्यो लचकता, त्यो देखेर त्यस्तै मक्क पर्छु कि म मात्रै होइन, त्यहाँ हेर्ने अरू व्यक्ति पनि त्यस्तै मक्क पर्नुहुन्छ। उहाँहरू सिकिरहेको हुन्छ, हामी त्यसै दङ्ग पर्छौँ होइन। अनि भोकल क्लास त्यस्तै, उनीहरूले सारेगामा गर्दाखेरि यति रमाइलो के, त्यहाँ पनि 12-13 वर्षदेखि 75 वर्षसम्मको मानिसहरू हुनुहुन्छ, यति राम्रो गाउनुहुन्छ, त्यो देखेपछि त्यतैतिर रमाइलो लाग्छ। अनि किबोर्ड क्लासमा जान्छु, सानो बच्चाहरूले किबोर्ड बजाइरहेको छन्, ठुल्ठुलो बच्चाहरू पनि छन्, अनि एकदमै उमेर पाएको जो रिटायर भएर आउनु भएको छ उहाँहरूले पनि बजाइरहनु भएको छ, त्यही बच्चाहरूसँग बसेर सिकिरहनु भएको छ। यता गिटार क्लास त्यस्तै छ, उतातिर उद्घोषणमा अर्कै छ, जता हेरे त्यतै जाउँ जस्तो। फेरि पेन्टिङ क्लास त्यस्तै छ है, कस्तो रमाइलो। कलाले मान्छेको मनलाई छुन्छ, कलाले मानिसको उमेरलाई हेर्दैन, कलाले त्यो कलालाई सम्मान गर्न जान्दछ, त्यो कलाले आफ्नो जीवनलाई उसले रङ्गीन बनाउन सक्छ, त्यो कलामा एकदम होमिएर, कलामा चुल्लुम्म डुबेर व्यक्तिले आफूलाई निखार्न सक्दो रहेछ। त्यहाँ जाँदाखेरि मलाई त्यस्तै अनुभूति हुन्छ। कोही एक्टिङ क्लास लिइरहेका छन् होइन, कोही ड्रेस लगाएर सुटिङ गरिरहेका छन्, ओहो कति रमाइलो, कति रमाइलो। कला भन्ने चिज, गला भन्ने चिज, आफ्नो त्यो खुबी भन्ने चिज चाहिँ गजबको रहेछ। जसले जानेका छ उनीहरूले आफूलाई निखार्छन् र आफू पनि त्यसमा चुल्लुम्म भएर डुबेर आनन्द लिन्छन्। अनि जसलाई बजाउन, गाउन केही गर्न आउँदैन, उहाँहरूले त्यो कलालाई सुनेर त्यसको प्रशंसा गर्नुहुन्छ, आफूलाई त्यो सङ्गीतमा भिजाउनुहुन्छ। लिने पनि खुसी, दिने पनि खुसी, के कस्तो राम्रो विधा के यो कला भन्ने चिज चाहिँ होइन। र कलाकारहरू भनेपछि हामी हुरुक्क हुने, कलाको पुजारी, कलाको प्रशंसक हामी हौँ, त्यही भएर कलाले हाम्रो मन।

0: SBS गोर्खा रेडियो.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान.
1: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ. शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ.
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्.
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk.
0: EFBS Gorkha Radio.
3: BFBS Gorkha Radio ma Man ko aawaz.

यति बेला तपाईँले मनको आवाजलाई सुनिरहनु भएको छ BFBS गोर्खा रेडियोमा। तपाईँको लागि आज मनको डायरीबाट के कुरा ल्याएको छु भन्दाखेरि चाहिँ मान्छेहरूको मन छ नि, ओहो, मान्छेहरूको सोच, मान्छेहरूको मन, मान्छेहरूको विचार, मान्छेहरूको सोच कति अनौठो अनौठो, कति रोचक रोचक, कति नयाँ नयाँ चिजहरू, कस्ता कुराहरू आएका होलान् जस्तो पनि लाग्छ क्या मलाई। अहिले सोसल मिडियामा हेर्नुहोस् न, हरेक मान्छेको सोच बेग्लै छ। कसैले के भनेका छन्, कसैले के गरेका छन्, कसैले के गरेका छन्, कसैले के गरेका छन्, सोच्नै नसकिने कुराहरू पनि गरेका छन्। यस्तै चाहिँ के हुन्छ भन्दाखेरि एउटा हाम्रो विचारलाई फराकिलो पार्नलाई मद्दत गर्दछ। अर्को हामीले नजानेका कुराहरू हामीले त्यहाँबाट सिक्न सक्छौँ। अर्को हामीले ओहो यसरी त हामीले कहिले सोचेनौँ नि भन्ने कुराहरू त्यहाँ देखाइन्छ। ती कुराहरूले चाहिँ हामीलाई अझ धेरै सोच्न पनि बाध्य बनाउँदछ। यसले हामीलाई धेरै कुरा सिकाउँदछ, परिपक्व बनाउँदछ। कैयौँ वर्षहरू चाहिँ हामीले आफूले अनुभूति गरेर, आफूले भोगेर अनि बल्ल कति कुराको जानकारी पाउँछौँ। तर अहिले मानिसहरूको अनुभवले, मानिसहरूको कुराले हामीले ती चिजहरू पहिले नै थाहा पाउँछौँ। राम्रा कुराहरूलाई लिने, आफ्नो जीवनमा अप्लाई गर्न मिल्छ भने अप्लाई गर्ने, नराम्रा कुराहरू छन् भने तिनलाई चटक्कै छोडिदिने। नराम्रो चिज बोकेर, नचाहिने भारी मनभित्र बोकेर किन हिँड्ने भन्नुहोस् न, होइन? डोकोमा नचाहिने चिजहरू बोकेर हिँड्दाखेरि हाम्रो ढाडै कुप्रिन्छ नि त, न्युरीको न्युरे, न्युरेको न्युरे, कति हिँड्नु। तर त्यो नचाहिने भारी हामीले बिसाएर अगाडि बढ्यौँ भने त एउटा ज्यान सजिलोसँग हिँड्न सक्छौँ नि। त्यही हो, नचाहिने विचार, नचाहिने कुराहरू, चाहिने नचाहिने यताउताका असङ्ख्य गुह्य कुराहरू बोकेर हिँड्नुभन्दा त स्वच्छ चाहिने कुरा, राम्रा कुराहरू मात्र बोकेर हिँड्यौँ भने त यो मन पनि त स्वच्छ हुन्छ नि, होइन र? त्यसैले राम्रा कुराहरू सुनौँ, राम्रा कुराहरू हेरौँ, राम्रा कुराहरू पढौँ र राम्रा सोहरू, राम्रा मानिसहरूका राम्रा कुराहरूलाई लिएर आफ्नो जीवनलाई चाहिँ एकदम चम्किलो बनाऊ। केही छन् भने तपाईँले पनि हामीसँग यसो साथमा बाँड्न सक्नुहुन्छ। mandira23@gmail.com वा तपाईँले मेरो मेसेन्जरमा पनि आफ्ना कुराहरू लेखिपठाउनु।

जीवन छोटो छ, पलमै छ, पलमै छैन भन्छन् नि मानिसहरूले। कर्कलाको पात माथि पानी राखे जस्तै संसारका प्राणीहरू अडेका छन् त्यस्तै। त्यो कर्कलो माथि पानी भयो भने डल्लो डल्लो परेर ढिलिक पिलिक भइरहन्छ, अनि कतातिरबाट फुलुक्क त्यो पानी चिप्लेर जान्छ सिद्धियो। जिन्दगी पनि त्यस्तै हो अरे कि। अब हेर्नुहोस् न, आपत विपदमा पनि मानिसहरूको जीवन नै गएको छ। बाढी पहिरो आउँदा पनि मानिसको जीवन नै गएको छ। भर्खरै गएको बाढी पहिरोले पनि कति जीव ज्यान जनधनको नाश गर्यो। अब यता भिड पाखाहरू बाटो बिग्रिरहेछ पानीका कारणले, पहिरो गइरहेछ होइन। अब कता के भयो भन्या छ, कता के भयो भन्या छ, आगजनी भयो भन्या छ, पानी सुक्यो भनेको छ, कति कुराहरू आइरहन्छन् नि। यी सबै जति जे जे भइरहेका छन्, कतै युद्ध भएको छ, कतै लडाइँ भइरहेको छ, कतै मनमुटाव भइरहेको छ, कतै कुनै रोगले, कुनै शोकले, कुनै भोगले मानिसहरूले आफ्नो ज्यान गुमाइरहेका छन्, कतै महामारी, कतै आग लागी, यस्ता विभिन्न समस्याहरू आपत विपदहरू आइरहेका हुन्छन्। र यिनले के गर्छन् भन्दाखेरि हाम्रो सुख शान्ति यिनले लुटेर लान्छन्। त्यसैले कर्कलाको पातको पानी जस्तै छ जीवन, कति बेर ढलपल ढलपल भएर पोखिन्छ अत्तोपत्तै हुँदैन। आज जीवित छौँ भने आजको दिनको लागि कृतज्ञता व्यक्त गरौँ र आज खेर नजाओस्, आज सफल होस्, आज उत्कृष्ट बनोस्, आज मेरो हृदय सन्तुष्ट बनोस्, आज मेरो दिन सफल बनोस्। कसैको लागि सहयोगी सिद्ध हुन सकौँ, कसैलाई मद्दत गर्न सकौँ, भरपूर खुसी भएर जे छ जस्तो अवस्था छ त्यस्तैमा बाँच्न सकौँ, यही हुनुपर्छ हाम्रो प्रार्थना र आजको दिनमा बाँच्न जान्नु पर्ने रहेछ। के थाहा भोलि त्यही कर्कलाको पानी जस्तो ढलपल ढलपल भएर त्यो पल हामीले पाउलाउँ नपाउलाउँ, भोलिको केही भर छैन। तर आज त हाम्रो हातमा छ नि, आजमा खुसी भएर बाँचौँ। आजलाई मनको आवाजबाट मान्दिरा छुटिन्छु। अर्को साता फेरि आउँला, तपाईँका लागि उत्कृष्ट कोसिरीहरू लिएर आउँला। गीतहरू, राम्रा राम्रा कुराहरू, यी सबै कुरा बोकेर म तपाईँलाई भेट्न अवश्य आउनेछु। स्वर्ग उपर कतै होइन, स्वर्ग तपाईँ हाम्रै घर आँगनमा छ। यो स्वर्गमा खुसी भएर बाँचौँ। हवस् त, फेरि भेटौँला। नमस्कार।

0: Pe Lime Buddy.
1: On Air.
0: Atma.
1: Ani Smart Speaker ma banhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: तोकेको राष्ट्र सभाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभएको छ। बैठकमा उच्चस्तरीय राजनैतिक संयन्त्र गठनका विषयमा छलफल हुनेछ। यस्तै विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका विषयमा पनि छलफल हुने बताइएको छ। चौधरी ग्रुपले नेपालमा इभिटोल ट्याक्सी ल्याउन प्रयास सुरु भएको जनाएको छ। सिजी कर्पोरेसन ग्लोबलका निर्माण चौधरीले बाढी जस्ता सङ्कट तथा अन्य समयका लागि आकाशमा उड्ने ट्याक्सी सेवाका लागि काम गरिरहेको बताउनु भएको छ। खास गरी सहरी क्षेत्रमा हुने जाम तथा प्रदूषण नहुने यस्तो वाहनले वाहन बिजुलीबाट चल्ने गर्दछ। एकपटकमा 100 किलोमिटरसम्म उड्न सक्ने यस्तो वाहनले ध्वनि प्रदूषण पनि निकै कम गर्ने भनिएको छ। बजारमा चिनीको कृत्रिम अभाव सृजना गरी चर्को मूल्य असुल्न थालिएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निगरानी बढाएको छ। 1 किलो चिनी पाउन पसल पसल भौँता रिन्नुपर्ने र पाइहाले पनि किलोको 170 रुपियाँसम्म तिर्नुपर्ने अवस्था सृजना भइरहेको उपभोक्ताको गुनासो छ।
4: विभागले साल ट्रेडिङ मार्फत मूल्य निर्धारण गर्ने भएको हो। तत्कालका लागि ठूला डिपार्टमेंट स्टोरहरूमा प्रति केजी 110 रुपियाँ मूल्य निर्धारण गरिएको विभागका महानिर्देशक मोतीराम सापकोटाले जानकारी दिनुभएको छ। उहाँका अनुसार भाटभटेनी, सल्सबेरी, पिगमार्ट लगायतका प्रमुख सुपरमार्केट तथा डिपार्टमेन्ट स्टोरहरूले अब अनिवार्य रूपमा प्रति केजी 110 रुपियाँमै चिनी बिक्री गर्नुपर्नेछ। अनुगमनलाई तीव्र पार्दै सबैतिर यही मूल्य लागू गराइने उहाँको भनाइ छ। अहिले खुद्रा बजारमा व्यापारीहरूले कृत्रिम अभाव देखाएर उपभोक्ताबाट मनपरी मूल्य लिइरहेको गुनासो बढ़िरहेको छ। चिनीको आपूर्ति व्यवस्था सहज बनाउन र कालो बजारी नियन्त्रणलाई थप प्रभावकारी बनाउन साल्ट ट्रेडिङ कर्पोरेशन सँग समन्वय गरी मौजदात र वितरण प्रणालीलाई चुस्त बनाइने विभागले जनाएको छ। बजारमा अनुचित नाफाखोरी र कृत्रिम अभाव सिर्जना गर्नेलाई कड़ा कार्यवाही गरिने सापकोटाले चेतावनी दिनुभएको छ।
3: अब खबर फटाफट।
5: तनहुँको भानु नगरपालिकामै जग्गा पास र नक्सा प्रदान लगायतका जग्गा प्रशासन सम्बन्धी सेवा सुरु। भानुवासीले अब जग्गाको कामका लागि सदरमुकाम दमौली धाउनु नपर्ने। रसुवाको भटेकोशी बाढीमा परेका 34 देशका 607 विदेशी पर्यटक अझै सम्पर्कविहीन। 310 विदेशी पर्यटकको सफल उद्धार गरिएको पर्यटन विभागको तथ्याङ्क। सुदूरपश्चिमका 143 जना भटेकोशी बाढीपछि अझै सम्पर्कविहीन। सबभन्दा बढी कैलालीका 67 जना, 71 जना भने सम्पर्कमा आए। 2 दशक यता पूर्वी नेपालमा जंगली हात्तीको आक्रमणबाट 97 जनाको मृत्यु। यही अवधिमा 45 जंगली हात्ती समेत मरेको प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्रको तथ्याङ्क। कालगति, करेन्ट लागेर र गोली प्रहारबाट झापामा मात्रै 25 हात्ती मरे। आउँदो असोज 3 देखि काठमाडौँ उपत्यकाका 28 रात्रिबस 6 नयाँ रूटमा पनि चल्ने। गोदावरीदेखि बुढा नीलकण्ठ, भक्तपुरको जगातीदेखि रत्नपार्क ठमेल, विमानस्थलदेखि नागडुङ्गा, किर्तिपुरदेखि न्यूरोड र चक्रपथमा दुईतर्फी फन्को लाग्ने रात्रिबस चलाइने। भाडा 80 रुपियाँसम्म लाग्ने। भोटेकोशी बाढीले क्षतिग्रस्त त्रिशुली मुगलिन करिडोरका 12 झोलिङ्गे पुलको मर्मत हुँदै ती पुल असोज 20 गतेभित्र सञ्चालनमा ल्याउने लक्ष्य। र नेपाली काँग्रेसको आसन्न महाधिवेशनका लागि ओडादेखि केन्द्रीय सभापतिसम्मका लागि उम्मेद्वार शुल्क निर्धारण। केन्द्रीय सभापति उम्मेद्वार बन्न 40,000, उपसभापति र महामन्त्रीका लागि 30,000, सहमहामन्त्रीका लागि 20,000 र केन्द्रीय सदस्य उम्मेद्वार बन्न 11,000 लाग्ने। ओडा सभापतिका लागि 1,000 रुपियाँ दस्तुर।
3: म्याग्दीको धौलागिरी गाउँपालिका साथ तारापानीमा इन्टरनेटको बजारीकरणले अन्यत्रका ग्राहक पनि आकर्षित भएका छन्। म्याग्दी, मुस्ताङ र पर्वतका हिमाली तथा पहाडी क्षेत्रमा उत्पादन हुने विभिन्न रैथाने वस्तु पाइने पसलका सामान अहिले विदेशसम्म पुग्न थालेको छ। टिकटक र फेसबुकमा लाइभ बसेर सामान देखाउन थालेपछि ग्राहकको पहुँच बढेको मात्र छैन, कारोबार र आमदानी पनि उल्लेख्य वृद्धि भएको हो। रातो च्याउ, टिमुर, सिल्टिमुर, जिम्बु, सिमी, भट्ट, मह, भाङ्गो, दाल, बदाम र भिरमह लगायत म्याग्दीका स्थानीय उत्पादनको बिक्री गर्ने म्याग्दीका उद्यमीका लागि सामाजिक सञ्जाल सहयोगी बनेको छ। म्याग्दीको थापा लोकल मार्टबाट वार्षिक 35-40 लाखसम्मको कारोबार हुने गरेको छ। नेपाल प्रिमियर लिग क्रिकेटमा अस्ट्रेलियाका डेभिड वार्नर पनि सहभागी हुने पक्का भएको छ। लिगको क्लब काठमाडौँ गोर्खाजले 3 संस्करणको प्रतियोगिताका लागि वार्नरलाई अनुबन्ध गरेको हो। वार्नरले आफू नेपाल आउन लागेको घोषणा गर्नुभएको छ। वार्नर आफ्नो मुलुकका लागि विश्व च्याम्पियन बनाउने प्रतियोगिताका खेलाडी पनि हुनुहुन्छ। उहाँले क्लबका लागि श्रीलङ्का र भारतका खेलाडी समेत सहभागी टिममा खेल्नुहुनेछ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको बर्दिवास नापी कार्यालयका सर्वेक्षक शिवकुमार शाहलाई 1,00,000 रुपियाँ घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ। जग्गा ट्रायल सम्बन्धी काम गरिदिने प्रयोजनका लागि शाहले सेवाग्राहीसँग 2,00,000 रुपियाँ मागिएको सूचना पाएपछि आयोगको बर्दिवास कार्यालयले निगरानी गरेको थियो। आयोगका अनुसार सेवाग्राही र शाहबीच पहिलो किस्ता बापत 1,00,000 रुपियाँ बुझाउने सहमति भएको थियो। सोही रकम निर्णय गरेको अवस्थामा कार्यालय अगाडिको खाजाघरबाट नियन्त्रणमा लिएको अख्तियारको बर्दिवास कार्यालयका सूचना अधिकारी प्रकाश पोखरेलले जानकारी दिनुभएको छ। पोखरेलका अनुसार शाहलाई नियन्त्रणमा लिएर स्थलगत मुसुल्का तयार पारिएको छ। माथिल्लो त्रिशुली 3A र 3B जलविद्युत आयोजनामा श्रमिकको खोजी जारी राखिएको छ। चिलिमे सुरुङमा पनि 6 श्रमिक जीवितै भेटिने अपेक्षाका साथ खोजी जारी रहेको छ। संयुक्त सुरक्षा फौजले 3A को सम्भावित स्थानमा खोजी कार्य अन्तिम चरणमा पुर्याएको छ भने 3B मा निर्माणाधीन विद्युत उत्पादन गृहको भवन क्षेत्रमा उत्खनन गरिएको छ। 3B आयोजना प्रमुख आनन्द ढुङ्गेलले दिएको जानकारी अनुसार बाढीपछि आयोजना र परामर्शदाताको तर्फबाट कार्यरत 44 कर्मचारी सम्पर्कविहीन भएका छन्।
1: दुईवटा कन्ट्राक्टरको छोडेर 4 चाइनिज चाहिँ लगभग 140 यही पावरसमै काम गर्ने।
0: अब कर्मचारी तथा कामदार हुन सक्ने सम्भावित स्थानमध्ये विद्युत उत्पादन गृहका लागि निर्माणाधीन भवन मात्र बाँकी रहेको छ। निर्माणाधीन भवनको अग्रभागका 5 पिल्लर देखिए पनि अन्य संरचना बाढीले बगाएर बगरमा परिणत भएको छ। त्रिएको सुरुङ क्षेत्रमा यसअघि नै खोज तथा उद्धार कार्य गरिएकामा क्षतिग्रस्त बनाएका स्थानमा भग्नावशेष हटाउँदै खोज तथा उद्धार कार्य जारी रहेको छ। मुस्ताङको करपचोङमा करपचोङ जलवायु परिवर्तन सम्मेलन 2083 सुरु भएको छ। करपचोङ गाउँपालिका 4 जुमसुममा भएको सम्मेलनमा वन तथा वातावरण मन्त्री गीता चौधरीले स्थानीय तहदेखि जलवायु चुनौती सम्बोधन गर्नका लागि संघीय सरकार तयार रहेको उल्लेख गर्नुभएको छ।
2: विकसित राष्ट्रहरूले जलवायुको प्रतिबद्धता हामीलाई योगदान पनि गरिनुपर्छ र त्यो योगदान गर्नका निमित्त प्रविधि हस्तान्तरण जलवायु परिवर्तन सम्बोधनका लागि क्षमता अभिवृद्धि पनि गर्नुपर्छ। वैज्ञानिक तथ्य अनुसार डाटा उत्सर्जन घटाउनुपर्छ। यसको लागि नेपालले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा हामीले नेगोसिएसन गर्नको लागि तयार छौँ र गर्नेछौँ।
0: सम्मेलन आज सम्पन्न हुनेछ। युक्रेन युद्ध विस्तार भएको देखिएको लिथुआनियाका रक्षा मन्त्रीले बताएका छन्। नेटो लडाकु जेटले लिथुआनियाको आकाशमा एउटा ड्रोन खसालेका बेला मन्त्री रोबर्टास काउनासको भनाइ आएको छ। मन्त्री काउनासले खसालेको ड्रोन रुसबाट आएको भन्दै मस्कोलाई वार्ताका लागि बाध्य नपारेसम्म यस्ता घटना दोहोरिने बताउनु भएको छ।
3: The war in Ukraine has been going on for 5 years, and although it seems to be 1,000 kilometers away, well, it seems very far away, the war is sadly spreading. Russia does not want peace. It refuses to sit down at the negotiating table.
0: चीनले अन्तरिक्षमा युद्धको तयारी नगर्न अमेरिकालाई आग्रह गरेको छ। वाशिङटनले अन्तरिक्षमा हतियार तैनात गरेको पुष्टि भएपछि चीनको आग्रह आएको छ। चिनिया विदेश मन्त्रालयका प्रवक्ताले अमेरिका कदममा असहमति व्यक्त गरेका छन्।
4: China has always been committed to the peaceful use of outer space and safeguarding security in outer space. We urge the US to stop its military buildup and war preparations in outer space and take concrete actions to safeguard global strategic stability.
0: अमेरिकी एयरफोर्सले आफ्ना सैनिकको प्रतिरक्षाका लागि हतियार राखेको बताए पनि यसको प्रकारबारे विस्तृतमा बताएको छैन। बेलायतको जोइन्ट फोर्सेस कमान्डका अवकाशप्राप्त जनरल सर क्रिस टेफरेलले अमेरिकाले राखेका हतियारले विरोधीका उपग्रह ध्वस्त बनाउने नभएर सेवा अवरुद्ध गर्ने खालका हुन सक्ने बताउनु भएको छ। एनभिडिया कम्पनीका प्रमुख कार्यकारी जेन्सेन हुवाङले कृत्रिम बुद्धिमत्ता एआईका लागि कानून नचाहिने बताउनु भएको छ। कम्पनीहरूले असुरक्षित लाग्ने उत्पादन नगरेर आफ्नो जिम्मेवारी पूरा गर्न सक्ने भएकाले कानून नै नचाहिने उहाँको भनाइ छ। अर्को कम्पनी एन्थ्रोपिकका प्रमुखले भने एआई उद्योगका लागि आधारभूत नियम बनाउनु पर्ने बताउनु भएको छ। एबिस सिनेटर बर्नी स्यान्डर्सले अमेरिकाले एआई नियमनका लागि चीनसँग मिलेर काम गर्नुपर्ने सल्लाह दिनुभएको छ। खबर यति नै, नमस्कार।
5: यो BFBS कुल कार्यक्रम रेडियो हो।

नमस्ते बीएफएस गोर्खा रेडियोको प्रभातकालीन आवाज कार्यक्रम पनि सुरु भयो श्रोता ब्रुनाईको स्टुडियोबाट र कार्यक्रम लिएर आज केही दिनपछि उपस्थित भएको छु म लाल शाही मेरो सप्रेम नमस्कार छ अनि न्यानो अभिवादन आज बुधबारको दिन 16 सेप्टेम्बर सन् 2026 साल तदनुसार भदौ 31 गते 2083 विक्रम सम्बत हजुर बुधबारको प्रभातकालीन आवाज कार्यक्रम सुरु भयो ब्रुनाईको स्टुडियोबाट र अबको 3 घण्टा म तपाईँको साथमा रहनेछु मलाई पक्कै पनि साथ दिँदै गर्नुहुनेछ यदि तपाईँ कार्यक्रममा जोडिन चाहनुहुन्छ आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ गीत सङ्गीत सुन्न अथवा कसैलाई समर्पित गर्न चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला फोन गर्न सक्नुहुन्छ इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ नभए फेसबुकबाट पाल्नु भए पनि हुन्छ जसका लागि टेलिफोन नम्बरहरू दुईटा छन् स्टुडियोमा 3224167 अनि 3220098 ब्रुनाई बाहिरबाट हो भने पहिला 00673 डायल गर्नुपर्ने हुन्छ हाम्रो एउटा मिलिट्री नम्बर पनि छ स्टुडियोमा त्यो हो 9419332844 यो नम्बर पनि प्रयोग गर्न सक्नुहुन्छ यदि तपाईँलाई मिलिट्री नम्बरको पहुँच छ भने हाम्रो इमेल एड्रेस bfbsgorkha@bfbs.com र फेसबुक प्रयोगकर्ताले बिएफबिएस गोर्खा खोज्नुपर्ने हुन्छ नेपालकी छोरी अनिता सुब्बाले गाउनु भएको देशप्रेमको भावनाले ओतप्रोत भएको गीतबाट आजको कार्यक्रमको उठान भइसकेको छ ब्रुनाईको समय अहिले बिहानको 7:11 गएको छ अब कार्यक्रममा आजको थॉट फर द डे लियो बस्काग्लिया भन्नुहुन्छ वरी नेभर रब्स टुमोरो अफ इट्स सोरो इट ओन्ली स्याप्स टुडे अफ इट्स जॉय चिन्ताले कहिले पनि भोलिको दुःख हर्दैन यसले बरु आजको खुसीलाई नै खुसी दिन्छ त्यसर्थ चिन्ता नगरौं चिन्तन गरौं टुडे इन हिस्ट्री सन् 1963 साल 16 सेप्टेम्बरको कुरा हो यो फेडरेसन अफ मलेसिया फर्म्ड बाई मलाया सिङ्गापुर ब्रिटिस नर्थ बोर्नियो लेटर कोल साबा एन्ड सारावाक फेडरेसन अफ मलेसिया स्थापना भएको दिन आजको दिन 1963 सालमा जुन दिन मलाया सिङ्गापुर साबा र सारावाक मिलेर एउटा मलेसियन फेडरेसन बनेको थियो फेमस बर्थडे सन् 1992 साल 16 सेप्टेम्बरमा जन्मेका हुन् निक जोनस अमेरिकन एक्टर सिङ्गर सङ राइटर टेलिभिजन पर्सनालिटी आदि आदि र स्मरण रहोस् उनी प्रियङ्का चोपडा कि श्रीमान हजुर निक जोनस र प्रियङ्का चोपडा जो मिस वर्ल्ड 2003 र चर्चित इन्डियन एक्ट्रेस उनको श्रीमान निक जोनसको जन्म भएको दिन 16 सेप्टेम्बर सन् 1992 साल अब हेल्थ टिप्स न्युट्रिसन सम्बन्धी कुरा गरौँ तपाईँले होल फुड्स खाने गर्नुहुन्छ कि हुन्न होल मिल त्यो यदि अहिलेसम्म त्यसो गर्नुभएको छैन भने तपाईँको रोजाइमा होल फुड्स पर्नुपर्छ अनि फाइबरयुक्त खानेकुरा तपाईँको रोजाइमा हुनुपर्छ होल ग्रेन ब्रेड होस् कि ओट्स ब्राउन राइस आदि इत्यादि अनि अघि होल फुड्स भन्यो होल फुड्समा फ्रुट्स एन्ड भेजिटेबल्स आदि इत्यादि अनि लिमिट सुगर एन्ड सल्ट भन्नै परेन हुन त कम उमेरकाहरूको लागि सायद त्यो ठुलो समस्या नहोला तर बिस्तारै बिस्तारै 40 नागेपछि तपाईँलाई थाहा हुनुपर्छ सुगर र सल्टको इन्टेकले तपाईँको स्वास्थ्यमा कत्तिको असर पार्छ भन्ने कुरा याद गर्नुहोला त्यसैले बानी पहिल्यैदेखि बसाल्दै गर्नुहोस्
सुगरी ड्रिङ्क्स नखाने, प्रोसेस्ड स्न्याक्स आदि इत्यादिबाट टाढै रहने अनि बढी नुन र चिनी सेवन नगरौँ। अब मौसम, सेरिया ब्रुनाईबाट सुरु गरौँ। अहिले यहाँको तापक्रम सेरियाको 25 डिग्री सेल्सियस र आज अधिकतम तापक्रम 29 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया थन्डरी सावर्स एन्ड अ जेन्टल ब्रिज भनेर भनिएको छ। हुन त पक्का पक्का एकदमै कसिएर पानी पर्न पनि सकिरहेको छैन। घाम लाग्ने, बदली हुने र मेघ गर्जनका साथ केही पानी पर्ने सङ्केत छ आज पनि र हिजो अस्ति पनि झन्डै त्यस्तै थियो मौसम। मौसमी अवस्था सेरिया लगायत ब्रुनाईका अन्य भूभागमा। अब नेपाल, काठमाडौँको तापक्रम अहिले 19 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 27 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया काठमाडौँमा थन्डरी सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ। दिनभरि जसो नै मिश्रित खालको मौसम देखिन्छ। घाम लाग्ने, बदली हुने र मेघगर्जनका साथ फाटफुट पानी पर्ने सम्भावना छ। अब लागौँ युकेतिर। लन्डनको तापक्रम अहिले 15 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 19 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था लन्डनमा आज सनी इन्टरभल्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ। दिनभरि जसो नै घाम लाग्ने, बदली हुने, यो क्रम चलिरहनेछ भने मन्द गतिमा हावा बहनेछ लन्डनमा। सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी जानकारी पुरा भयो बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला अनि यो लाल शाहीलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा साथ दिँदै गर्नुहोला। कार्यक्रमको यो पहिलो घण्टामा केही क्षणपछि म वैदेशिक विनिमय दर सुनाउनेछु अनि दोस्रो घण्टामा राशिफल सुन्नुहुनेछ सदा झैँ आज पनि र आजको डेली सप्लिमेन्ट हुनेछ दोस्रो घण्टामा बुधबार परेकाले युके विशेष अनि कार्यक्रमको तेस्रो घण्टामा एउटा अन्तर्वार्ताको पुनः प्रसारण छ। साफा क्यालेन्डर 2027 अक्सन हुँदैछ, त्यस सम्बन्धी हाम्रा सहकर्मी धनराज राईले साफामा कार्यरत रजिना राई र सुचिता राईसँग कुराकानी गर्नुभएको थियो। त्यो कुराकानी म कार्यक्रमको तेस्रो घण्टामा सुनाउनेछु। बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अहिलेको लागि स्वीकार्नुहोस् यो गीत रविन राईको स्वरमा, समयले हामीलाई।

40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, RAF हाइभ वा RN फोरममा गएर।

क्या दामी भो शिव परियार को British Forces Brunei Basi ka lagi Tree Tops Open Day aaja din ko 2 baje dekhi 3 baje samma hudai cha Tree Tops Nursery ma tapai ka chhora chhori haru yadi aba nursery jane umer ka bhaye bhane ama baba ko lagi yo sarkar ko bishay ho tesartha nachutaunu hola aaja ko yo Tree Tops Open Day din ko 2 baje dekhi 3 baje samma hudai cha Tree Tops Nursery ma British Forces Brunei New Arrivals Induction Brief जो नया आउनु भएको छ ब्रुनाईमा पोस्टिङ असाइनमेन्ट आदिमा तपाईँका लागि यो म्यान्डेटोरी ब्रिफ पनि हो अत्यन्तै जरुरी र उपयोगी हुनेछ भोलि 17 तारिकको दिन बिहान 9 बजेदेखि 12:30 बजेसम्म उक्त कार्यक्रम चिटच्याट कम्युनिटी सेन्टरको मेन हलमा हुनेछ बिहान 9:00 देखि 12:30 भनेपछि निकै लामो छ तर यो अत्यन्तै जरुरी छ उक्त कार्यक्रममा यहाँ ब्रिटिस फोर्सेस ब्रुनाईका डिपार्टमेन्टल रिप्रेजेन्टेटिभहरू आएर आफ्नो आफ्नो डिपार्टमेन्टको विषयमा विस्तृत रूपमा जानकारी गराउनुहुनेछ र यो नवागन्तुक सदस्यहरूका लागि अत्यन्तै जरुरी छ नछुटाउनुहोला यदि हस्बेन्ड एन्ड वाइफ अथवा म्यारिड अकम्पनी टुरमा हुनुहुन्छ भने हस्बेन्ड एन्ड वाइफको उपस्थिति अनिवार्य छ र सिङ्गल सोल जस्तो त्यसै पनि आउनु नै हुनेछ र यो म्यान्डेटोरी इन्डक्सन ब्रिफ नछुटाउनुहोला भोलि बिहिबार 17 तारिक बिहान 9 बजे सुरु हुनेछ चिटच्याट कम्युनिटी सेन्टरमा

लाउरेको छोरीले रामजी खाँड र भीम गुरुङलाई सुन्दै हुनुहुन्थ्यो बडो मिठो गीत। बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ, यो प्रभातकालीन आवाज कार्यक्रम हो र तपाईँ यतिखेर हुनुहुन्छ लाल

अब दसैँ तिहार नजिकै सक्यो, त्यसपछि फेरि क्रिसमस न्यु इयर आदि इत्यादि हुने गर्दछ। भनेपछि अब एकदमै व्यस्त दिनहरू आए, रमाइला दिन अनि व्यस्त दिन पनि। त्यसको लागि तपाईँ हामी सबै एकदमै तयार भएर बस्नुपर्ने हुन्छ। अब महिलाहरूको लागि त झन् अझै लुगाफाटोको पनि साँझ पाँझ मिलाउनु पर्ने हुन्छ। अब चाडबाड अनुसार कस्तो पहिरनमा जाने भन्ने कुरा मैले भनिरहन के पर्ला र तर तयार पक्कै पनि गर्दै हुनुहुन्छ। मेरो हजुर स्वप्न सुमन र अभिज्ञा घिमिरेको गीत अब म प्रस्तुत गर्दैछु।

0: is Gorkha Radio. Gorkha Radio.
1: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 pound शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militaryco-working.uk।
0: यो BFBS गोर्खा रेडियो हो।

मलाई संसार देखाउने मेरी दुखी आमा स्वरूपा रसाईले गाउनु भएको बडो मार्मिक गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो। बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ। यो प्रभातकालीन आवाज कार्यक्रम हो। हामी यतिखेर कार्यक्रमको पहिलो घण्टामा छौँ। तपाईँ हुनुहुन्छ लाल शाहीको साथमा। ब्रिटिस फोर्सेस ब्रुनाईका बिङ्गो लभर्सका लागि आउँदो शुक्रबार 18 तारिक बिङ्गो एन्ड बबल्स कार्यक्रम राखिएको छ। बेलुकी 7 बजे प्याथियो बार मुमोङ कम्युनिटी सेन्टरको ढोका खुल्नेछ अनि 9:30 बजे आइज डाउन फर बिङ्गो भनिएको छ। यसर्थ बिङ्गो खेल्ने, यसो सोसलाइज गर्ने, साथीभाइसँग भेटघाट गर्ने यो राम्रो मौका छ, नचुकाउनुहोला। 18 सेप्टेम्बरका दिन बेलुकी 7 बजे सुरु हुनेछ प्याथियो बार मुमोङ कम्युनिटी सेन्टरमा। र यसका लागि तपाईँहरूले आफ्नो डायरी अपडेट गर्दै गर्नुहोला। अब म लाग्छु आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दरतर्फ। युएस डलर 1 को खरिद दर 153.24 रुपियाँ, बिक्री दर 153.84 रुपियाँ। युरो 1 को खरिद दर 176.80 रुपियाँ, बिक्री दर 177.49 रुपियाँ। पाउन्ड स्टर्लिङ 1 को खरिद दर 206.55 रुपियाँ, बिक्री दर 207.36 रुपियाँ। स्विस फ्रान्क 1 को खरिद दर 187.37 रुपियाँ, बिक्री दर 188.10 रुपियाँ। अस्ट्रेलियन डलर 1 को खरिद दर 109.24 रुपियाँ, बिक्री दर 109.66 रुपियाँ। कनेडियन डलर 1 को खरिद दर 110.19 रुपियाँ, बिक्री दर 110.62 रुपियाँ। सिङ्गापुर डलर 1 को खरिद दर 120.45 रुपियाँ, बिक्री दर 120.92 रुपियाँ। जापानिज यन 10 को खरिद दर 9.90 रुपियाँ, बिक्री दर 9.93 रुपियाँ। चाइनिज युआन 1 को खरिद दर 22.83 रुपियाँ, बिक्री दर 22.92 रुपियाँ। साउदी अरेबियन रियाल 1 को खरिद दर 40.80 रुपियाँ, बिक्री दर 40.96 रुपियाँ। कटारी रियाल 1 को खरिद दर 42.04 रुपियाँ, बिक्री दर 42.20 रुपियाँ। थाई भाट 1 को खरिद दर 4.60 रुपियाँ, बिक्री दर 4.62 रुपियाँ। युएई डिरहाम 1 को खरिद दर 41.72 रुपियाँ, बिक्री दर 41.89 रुपियाँ। मलेसियन रिङ्गित 1 को खरिद दर 37.49 रुपियाँ, बिक्री दर 37.64 रुपियाँ। साउथ कोरियन वान 100 को खरिद दर 11.26 रुपियाँ, बिक्री दर 11.31 रुपियाँ। स्विडिस क्रोनर 1 को खरिद दर 15.68 रुपियाँ, बिक्री दर 15.74 रुपियाँ। डाइनिस क्रोनर 1 को खरिद दर 23.65 रुपियाँ, बिक्री दर 23.74 रुपियाँ। हङकङ डलर 1 को खरिद दर 19.54 रुपियाँ, बिक्री दर 19.61 रुपियाँ। कुवेती डिनार 1 को खरिद दर 499.15 रुपियाँ, बिक्री दर 501.11 रुपियाँ। बारेन डिनार 1 को खरिद दर 406.49 रुपियाँ, बिक्री दर 408.08 रुपियाँ। र अन्तमा ओमानी रियाल 1 को खरिद दर 398.02 रुपियाँ, बिक्री दर 399.58 रुपियाँ। सुन्दै हुनुहुन्थ्यो आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दर। अब गीत सुन्छौँ हामी दीपक गुरुङको स्वरमा,

आशुतोष केसीको कान्छी हजुर, यो गीतको साथमा हामी कार्यक्रमको पहिलो घण्टाको अन्ततिर पनि आइपुग्यौँ। ब्रुनाईको समय अहिले बिहानको 8 बज्नको लागि 3:30 बाँकी रहेको छ। अब कार्यक्रमको यो पहिलो घण्टालाई समापन गर्ने तर्खरमा छु महेश काफ्ले र अस्मिता अधिकारीको स्वरबद्ध यो गीत जुनी भरबाट। इन्जोय गर्दै गर्नुहोला। यो गीतपछि 8 बजेको समाचार सुन्नुहुनेछ। समाचारपछि हामी कार्यक्रमको दोस्रो घण्टामा भेट्नेछौँ। स्वीकार्नुहोस् महेश काफ्ले र अस्मिता अधिकारीको यो गीत जुनी भर।

0: संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। दिउँसो 1 बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले बालबालिका सम्बन्धी विधेयक प्रस्तुत गर्नुहुनेछ। दिउँसो 1 बजे राष्ट्रिय सभाको बैठक बस्दैछ। बैठकमा पूर्वाधार विकास मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ। विधान व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्नुहुनेछ। बैठकमा विकास आर्थिक मामिला तथा सुशासन समिति सभापति कृष्ण प्रसाद पौडेलले मधेस प्रदेशमा खानेपानी सरसफाई तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। आजै विभिन्न 3 संसदीय समितिको बैठक बस्दैछ। पर्यटन मन्त्री खड्गराज पौडेल गणेशले भारतीय पर्यटकको वृद्धिसँगै उत्पन्न केही समस्या समाधानका लागि कानूनमै व्यवस्था गर्ने बताउनु भएको छ। संसदीय समिति छलफलमा डाकिएका मन्त्री पौडेलले भारतीय रूपियाँ सटही र सोही मुलुकका गाडीलाई 30 दिनभन्दा बढी अनुमति नदिँदा उत्पन्न समस्या बुझेको उल्लेख गर्नुभएको हो।
1: भारतीय पर्यटकहरूले ठुलो मात्रामा त्यताको क्यास बोकेर आउनुभयो, हाम्रो व्यवसाय साथीहरूले लिइदिनु भयो। लिइदिएपछि त्यो पछि अब त्यसको सटै हुन नसक्ने समस्या एकदमै जटिल भएर गएपछि समान जीवसँग कम्तीमा सटै गर्ने अवसर दिनु पऱ्यो, न त इलिगल जस्तो भयो। यो केही न केही उपायहरू लगाएर हामीले त्यसलाई सल्ट्याउने प्रयास, अस्थायी रूपमा सल्ट्याउने प्रयासहरू गरेको र यसलाई स्थायी रूपमा पनि केही न केही गर्नैपर्छ जस्तो चाहिँ मलाई लाग्छ। भारतीय गाडी 30 दिनभन्दा नेपाल छिर्नु पाउँदैन। ड्राइभरहरूले ग्राहक खोज्ने होइन, त्यहाँ एउटा प्रकारको ट्राभल एजेन्टको काम गरिरहन्छ। एउटा ड्राइभरको यहाँ बाटो घाटो सबै बारेमा जानकारी हुन्छ, कहाँ चिया पाइन्छ, कहाँ खाजा पाइन्छ, कहाँनेरि चाहिँ वासरुमहरू छन्, कहाँ होटल राम्रा छन्, सबै जानकारी भएको एउटा ड्राइभर हुन्छ जसले भारतीय पर्यटकलाई नियमित रूपमा नेपाल ल्याउने फेरि उता लैजाने गरिरहेको हुन्छ। तर हामीले चाहिँ बिचमा के गरेको भन्दा 30 दिनभन्दा अनुमति दिएनौँ एउटा ड्राइभरलाई, एउटा गाडीलाई। ड्राइभरको 10 गाडी त हुँदैन नजु, एउटा गाडी लिएर आइरहेको हुन्छ। त्यसैले हामीले पर्यटकलाई सम्भावना भइरहेको क्षेत्रबाट पनि के अरे एउटा भारतीय सवारी साधनहरूमाथि हामीले लगाएका विभिन्न नियमहरूको कारणले पनि हामीलाई केही चरणहरूमा घाटा भएको छ।
0: व्यवसायिक गिरधर टन्डनले क्यासिनो र पर्यटनका लागि आउने भारतीय पर्यटकले ल्याउने भारको व्यवस्थापनमा नयाँ कानूनले समर्थन गर्नुपर्ने बताउनु भएको छ।
2: भारतीय रुपियाँ 25,000 चाहिँ ल्याउन पाउने र बाँकी चाहिँ 5,000 बराबरको 100 वर्षभन्दा सानो दरका नोटहरू ल्याउन पाउने भनेर चाहिँ प्रावधान अहिले ल्याइएको छ। त्यसले केही सहज त भएको छ, तर व्यावहारिक रूपमा 100 ठुला नोटहरू बोर्डरबाट यता ल्याउँदाखेरि व्यावहारिक कठिनाइ छ, किनभने त्यो सबै चाहिँ ठुलै ढोक्रेमै हालेर ल्याउनु पर्ने हुन्छ अहिले 5,000 डलर इक्विभ्यालेन्टको। त्यही भएर अब यस विषयमा पनि हाम्रो यो समितिले म के रिक्वेस्ट गर्न चाहन्छु भने अब भारत सरकारसित पहल गरेर कि त्यसको इक्विभ्यालेन्ट 25,000 बढीको ठुला नोट दरका नोटहरू ल्याउन पाइन सकिनेछ भने यस विषयमा केही पहल गरिदिनु हुनको लागि अनुरोध गर्दछु।
0: मनाङका हिमतालमा देखिएको जोखिमले मर्साङ्गी नदी आसपासका तल्लो तटीय क्षेत्रको सुरक्षाबारे चिन्ता जनाइएको छ। मनाङको नासो गाउँपालिका 2 रहेको डोना थुलागी हिमताललाई विगतदेखि नै सम्भावित जोखिमयुक्त तालका रूपमा पहिचान गरिएको छ। विभिन्न अध्ययनले तालको क्षेत्रफल 0.9 वर्ग किलोमिटर आसपास रहेको देखाएका छन्। 2017 गरिएको सर्वेक्षणले तालको अधिकतम गहिराई 76 मिटर रहेको देखाएको थियो। नासो गाउँपालिका 2 वडाध्यक्ष रवि गुरुङका अनुसार डोना हिमताल जोखिमयुक्त अवस्थामा रहे पनि तत्कालै केही हुने अवस्था छैन। तालको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले पहल गरिरहेको भए पनि संरक्षणका लागि ठूलो बजेट आवश्यक पर्ने उहाँको भनाइ छ। मनाङका प्रमुख जिल्लाधिकारी मुक्तिप्रसाद कनालले डोना हिमताल जोखिमयुक्त अवस्थामा रहेकाले जोखिम न्यूनीकरणका लागि थप अध्ययन तथा पहल आवश्यक रहेको बताउनु भएको छ। उहाँका अनुसार तालमा बालुवा तथा माटो थुप्रिँदै गएकाले चिन्ताको विषय बनेको छ। हिमतालका जानकार सुदन विकास महर्जनले डोना हिमतालको हालको अवस्था बढेको वा घटेको बारेमा स्थलगत अध्ययन नगरी यकिन गर्न नसकिने बताउनु भएको छ।